0: नेटोको उत्तरी भागको सुरक्षा कायम राख्नका लागि बेलायतको प्रमुख नौसैनिक बलले आर्कटिक र उत्तरी अटलान्टिकको आफ्नो मिसनको पहिलो चरण पूरा गरेको छ। थप सेवान ह्यारिसबाट।
1: The UK carrier strike group led by flagship HMS Prince of Wales, supported by destroyer HMS Duncan, tanker RFA Tidespring and air wing of F-35B jets and rotary wing plus uncrewed autonomous systems have completed the first part of their mission, Operation Firecrest, which will continue in the autumn in northern European waters. HMS Prince of Wales and HMS Duncan are due to return to Portsmouth today to allow leave for personnel and maintenance for the ships before the second phase. The first half of their mission ended with Exercise Neptune Strike, which saw 10 NATO allies operate across air, sea and land in the Atlantic.
0: कक्रो जनता पार्टीको आन्दोलन बिस्तारै भारतभर नै फैलन थालेको छ। भारतमा शैक्षिक सुधार राष्ट्रिय योग्यता परीक्षाका प्रश्नपत्र जुहावट प्रकरणलाई लिएर नयाँ दिल्लीबाट सुरु भएको आन्दोलन मुम्बई लगायत धेरै शहरमा फैलिएको छ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र जुहावटमा संलग्नलाई कडा सजाय दिलाउन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। तर कक्रो जनता पार्टीका संस्थापक अभिजित दिपकी, कांग्रेस नेता राहुल गान्धी र आम आदमी पार्टीका अरविन्द केजरीवाल सहितका प्रमुख विपक्षी नेताहरू प्रधानमन्त्रीको घोषणा ध्यान मोड्ने प्रयास मात्र भएको भन्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा मागेका छन्। प्रदर्शनका कारण सुरक्षा चुनौती बढेपछि दिल्ली मेट्रोका 16 स्टेशन बन्द गरिएका छन् भने अदालत उपस्थित हुन नसक्ने वकिलहरूमाथि प्रतिकूल आदेश जारी नगर्न सर्वोच्च अदालतले सर्कुलर जारी गरेको छ। सरकारले कपाली तमसुक अवैध गर्ने निर्णय गरेपछि धनुषामा साहुकार आक्रोशित बनेका छन्। जनकपुरबाट लक्ष्मण यादवको यो रिपोर्ट।
2: बालेन शाह नेतृत्वको सरकारले मिटर ब्याज पीडितको सहमति कार्यान्वयन गर्दै बुधबार लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेको छ।
3: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखितहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
2: सरकारको यस्तो निर्णय आएसँगै मधेसका ऋण साहुकार थप आक्रोशित बनेका छन्। गएको साउन 1 गते मिटर ब्याज पीडितसित गरेको 9 बुन्दे सहमति अनुसार विगतको लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेपछि साहुकारको करोडौं रकम डुब्ने पक्का भएको छ। यसमा विवाह श्राद्ध लगायत गर्जो परेको बेला कपाली तमसुकको भरमा ऋण दिने गरिएको छ। सरकारले अघिल्लो समय यस्ता लेनदेनलाई अनुचित बताएसँगै गाउँ घरमा गरिब विपन्नलाई कन्यादान श्राद्ध जस्ता गर्जो टार्न समस्या हुँदै आएको छ। समस्या परेको बेला दिएको ऋण असुली गराउनको सट्टा सरकारले उनीहरूलाई ऋण डुबाउनको लागि मनोबल बढाउने कार्य गरेको आरोप साहुकारहरूले लगाउनु भयो।
4: किसान साहु महाजन सबै मिलेर यसको विरुद्धमा हामी आन्दोलनमा जान्छौँ। बैमानहरूको आत्मबल बढाइरहेछ। यसको भयो भने यो
2: साहुकारहरू पीडित लेनदेन संघर्ष समिति गठन गरेर धनुषा, सप्तरी, पर्सा लगायतको जिल्लामा सडकमा उत्रेका छन्। ऋणी भन्दा साहुकार बढी पीडित रहेको सप्तरीका साहुकार दिनेश शाहको तर्क छ।
5: पीडित ऋणी नै बल्कि महापीडित साहु है। कहबै त बेमानी मानसिकता मे साहु के तरफ से 5% व्यक्ति है त ऋणी के तरफ से 95% व्यक्ति। आ नै त पैसा लेबा काल मे त कोही नै जने आ देबा काल मे दुनिया जहान के
2: मिटर ब्याज पीडितहरू जनकपुर धामको तृतीय गाछीबाट पैदल मार्च गर्दै काठमाडौँको लागि प्रस्थान गरेपछि गृह मन्त्री सुदन गुरुङ आफै बाराको निजगढ पुगेर मिटर ब्याज पीडितहरूसित वार्ताको पहल गर्नुभएको थियो। वार्तालाई मुहूर्त रूप दिन मिटर ब्याज पीडितको प्रतिनिधिहरूलाई काठमाडौँ बोलाउनु भएको थियो, जहाँ 9 बुन्दे सहमति गरेर पैदल मार्चलाई साम्य पारिएको थियो। मिटर ब्याज पीडितको पक्ष मात्रै सुनेर गरिएको निर्णयले भारी क्षति बेहोर्नु पर्ने सम्भावना देखेर साहुकारहरू पनि सडकमा उत्रेका छन्।
0: इरानी रेभोल्युसनरी गार्डले बेलायतलाई नयाँ चेतावनी जारी गरेको छ। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोप्सले बेलायतलाई चेतावनी जारी गर्दै अमेरिकी आक्रमणका लागि प्रयोग हुने कुनै पनि ब्रिटिस सैन्य बेसहरूलाई अब आक्रमणको वैध निशाना मानिने बताएको हो। एक विज्ञप्तिमा आइआरजीसीले ग्लोस्टरसायरको आरएएफ फेयरफोर्डबाट उडेका अमेरिकी बम्बर विमानहरू इरान विरुद्ध आक्रमण गर्न प्रयोग गरिएको दावी गरेको छ। बीबीसीकी लुसी विलियमसनको यो रिपोर्ट।
6: Iran's stark warning to Britain is the latest salvo in the war of words that has accompanied 12 days of US attacks on the country. It followed a strike near Iran's Shalamche border crossing with Iraq that Iranian state media said killed 2 people. It's not certain if American planes based in the UK were involved in any attack there, but US Central Command did not deny they had been.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

नमस्ते, स्वागत गरे फेरि पनि यहाँहरूलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा। समय अहिले बिहानको 8:09 गएको छ र हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गऱ्यौँ रोमी बस्नेतको गीत हेर्दा हेर्दैबाट। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टामा आजको विषयवस्तु हुनेछ डेली सप्लिमेन्ट, हाम्रो आजको सन्दर्भ। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब स्वीकार्नुहोस् आजको राशिफल। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। परिश्रम र धैर्यको राम्रो प्रतिफल प्राप्त हुनेछ। कसैसँग भएको छोटो कुराकानीले मनमा रहेको अन्योल हट्न सक्छ अनि घरमा सामान्य खुसीको वातावरण छाउनेछ। वृष राशि, परिस्थितिलाई सहज रूपमा स्वीकार गर्नु बुद्धिमानी हुनेछ। धेरै दिनदेखि भेट नभएको व्यक्तिसँग सम्पर्क हुन सक्छ अनि दिनको अन्त्यमा मन हल्का हुनेछ। मिथुन राशि, उत्साहका साथ अघि बढ्दा सफलता नजिक हुनेछ। कुनै काममा हतार नगरी अघि बढ्नु राम्रो हुनेछ। साथीसँग मिलेर गरेको प्रयास सफल हुने संकेत छ अनि अनावश्यक विवादबाट टाढै रहनुहोला। कर्कट राशि, शुभ कार्यमा सहभागी हुने अवसर मिल्न सक्छ। घरको जिम्मेवारी पूरा गर्दा सन्तोष मिल्नेछ। आफन्तसँग बसेर गरेको कुराकानी उपयोगी बन्नेछ अनि खानपिनमा लापरवाही नगर्नुहोला। सिंह राशि, आशावादी सोचले मन हल्का बनाउनेछ। नयाँ चिन्जानले भविष्यमा सहयोग गर्न सक्छ। अरूको अपेक्षा भन्दा आफ्नो कामलाई प्राथमिकता दिनुहोला अनि आज बेलुकातिर रमाइलो खबर सुन्न पाइनेछ। कन्या राशि, सन्तुलित निर्णय लाभदायक हुनेछ। समयले नयाँ सम्भावना ल्याउनेछ। शरीरलाई आराम दिन बिर्सनु हुँदैन अनि परिवारसँग बिताएको समय सुखद रहनेछ कन्या राशि हुनेहरूको। तुला राशि, जिम्मेवारीबाट पछि नहट्नुहोला। नयाँ विचारले एउटा काम सजिलो बनाउनेछ। आफ्नो मनको कुरा खुलेर भन्नु राम्रो हुनेछ अनि साथीभाइसँग रमाइलो समय बित्नेछ तुला राशि हुनेहरूको। वृश्चिक राशि, समयले नयाँ सम्भावना ल्याउनेछ। कुनै विषयमा अन्तिम निर्णय लिनु अघि एकपटक फेरि सोच्नुहोला। परिवारको साथले मन बलियो हुनेछ अनि आफ्नो समयको सही उपयोग गर्नुहोला। धनु राशि, मनका कुरा व्यक्त गर्न सहज हुनेछ आज। आफूलाई मन लागेको काममा ध्यान दिनुहोला। धेरै दिनदेखि सोचिरहेको योजना अघि बढाउन सक्नुहुनेछ अनि घरमा खुसीको वातावरण छाउनेछ। मकर राशि, आर्थिक योजनाहरू सफल हुनेछन्। सहयोग आदान प्रदानबाट लाभ मिल्नेछ। परिवारसँग मिलेर गरेको निर्णय राम्रो साबित हुनेछ अनि बेलुका पख आराम गर्ने समय मिल्नेछ। कुम्भ राशि, समयमै निर्णय लिनु आवश्यक हुनेछ। साथीभाइसँग मिलेर गरेको काम सजिलै पुरा हुनेछ। धेरै नसोची आवश्यक काम सुरु गर्नुहोला अनि दिनको अन्त्यमा खुसीको खबर मिल्न सक्छ कुम्भ राशि हुनेहरूलाई। मीन राशि, पारिवारिक छलफल फलदायी बन्न सक्छ। आफूलाई मनपर्ने काममा केही समय दिनु राम्रो हुनेछ। नयाँ उत्साहका साथ दिन बित्नेछ अनि मनमा शान्तिको अनुभूति हुनेछ मीन राशि हुनेहरूलाई। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुनौ शान भूषाल र सलिना बिकेको सङ्गीत।

0: एस गोरखा रेडियो।
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

इन्दिरा जोशी र स्वप्ना सुमनलाई सुन्दै हुनुहुन्थ्यो नजिकिँदै। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ, वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। अब आजको डेली सप्लिमेन्टतर्फ म लाग्दैछु। आजको डेली सप्लिमेन्ट, आजको सन्दर्भ, आजको सन्दर्भ छ, आर वी लुजिङ द आर्ट अफ कन्भर्सेसन। हामीले के हाम्रो पहिले गरिने जस्तो कुराकानी अहिले त्यो हराउँदै गएको हो त? हामीले त्यस्ता कुराकानी गुमाउँदै गएका हौँ त? पहिले साथीभाइसँग बसेर मजाले गफ गर्ने, घर परिवार पनि परिवारका सबै सदस्यहरू मिलेर लिभिङ रुममा गफ गर्ने रमाइलो हुन्थ्यो, तर अहिले त्यो हुँदैन। बिस्तारै परिवर्तन भएको छ। हुन त समयले ल्याएको परिवर्तन हो, हामी सबैले बुझेका छौँ, तर तपाईँ हामीलाई जुन त्यो पहिलेको अवस्था ठिक लाग्छ कि अहिलेको, सोच्ने बेला भएको छ। तर कन्भर्सेसन पहिले घरमा साथीभाइसँग पनि लामो समयसम्म पनि चलिरहन्थ्यो, एकदम मिठा मिठा गफ हुन्थे, कसैलाई डिस्ट्र्याक्सन हुन्थेन, तर अहिले त्यो अवस्था छैन। किनभने अहिले टेक्स्ट, इमोजिस, भोइस नोट्स, सोसल मिडिया आदिले एकछिनमा हाम्रो ध्यान हाम्रो स्मार्टफोनतर्फ खिचिरहेको हुन्छ। तपाईँ हामी परिवारसँग सँगै बसे पनि एकछिनमा फोन नोटिफिकेसनहरू चेक गर्ने आदि इत्यादि हुने गर्दछन्। त्यसले धेरै फरक पारेको छ हाम्रो दैनिकीमा, हाम्रो जीवनशैलीमा र हाम्रो पहिलेदेखि चलिआएको चलनमा। पहिले लाग्थ्यो एकदमै मिनिङफुल कन्भर्सेसनहरू हुन्थे परिवारका सदस्यहरूसँग, अहिले त्यो हुँदैन। कि त आफ्नो कोठामा सँगै एउटै कोठामा भए पनि आफ्नो मोबाइल फोनमा, भनेपछि गए ती पहिलेका पुराना दिनहरू। किन यस्तो हुँदैछ त? वाइ इज दिस ह्यापनिङ? अब त्यो सोच्ने बेला भयो हामीलाई। अनि अहिलेको यो जुन कन्भिनियन्स छ त्यसले हाम्रो कनेक्सन टुटाउँदै गएको हो त? किनभने अब टेक्स्ट पठाउनलाई कति समय लाग्छ? छुस्स एकताल भयो, एकैछिनमा भइहाल्छ। फोन कल गऱ्यौँ भने लामो समय गुजार्नुपर्छ। अब एउटा सानो थम्सअप इमोजीले लामो सेन्टेन्स लेख्नै परेन, आदि इत्यादि कुराहरू अहिले धेरै छोटिएको छ हाम्रो कन्भर्सेसन। र हामीलाई यस्तो कन्भिनियन्सले मानिसहरूलाई लेस पर्सनल बनाइरहेको छ त भन्ने कुरा पनि आउँछ। अनि हामी सधैँ डिस्ट्र्याक्टेड हुन्छौँ अचेल, किनभने पहिले जस्तो कन्भर्सेसनमा लिप्त भएर बस्ने त्यो फुर्सद पनि छैन हामीलाई। एकछिनमा डिस्ट्र्याक्सन भइरहन्छ। अहि पनि भने मैले, नोटिफिकेसन सोसल मिडियामा आइरहेको हुन्छ, मेसेजहरू आइरहेको हुन्छ, मेसेजको त्यो पिङ तपाईँलाई आइरहेको हुन्छ, अनि एकछिनमा तपाईँले आफ्नो स्मार्टफोन हेरिहाल्नुहुन्छ। अहिलेको अवस्था यस्तो छ, के गर्ने? हुन त हाम्रा नयाँ पिँढीका भाइ बहिनीहरूले गर्ने कम्युनिकेसनको तरिका भिन्दै छ पुरानाहरूभन्दा, त्यसले पनि सायद असर पारेको हो कि? किनभने अहिले समय नयाँको छ, नयाँ पिँढीका मानिसहरूको छ, पुरानाहरू बिस्तारै विस्थापित हुन थाले।
र पहिले पहिलेको जस्तो स्मल टक भनेर भन्थ्यौँ हामी, जस्तै अब रेलवे स्टेसनतिर बस स्टपतिर भेट्दाखेरि मान्छेहरू एकछिन गफसफ गर्थे, गफिन्थे, अनि के छ कसो छ सोध्ने गर्थे। आजकल कसैलाई कसैको मतलब छैन, किनभने त्यस्तो स्मल टक हराइसक्यो, डिसअपियर भइसक्यो भन्दा पनि हुन्छ, किनभने मानिसहरू एकदमै स्वार्थी भएका छन्, आफ्नो मात्रै सोध्छन्। अनि लिसनिङ, विशेष गरी अहिलेको समयमा लिसनिङ चाहिँ एउटा एकदमै रेयर स्किल हुन थालेको छ, किनभने मान्छेलाई कसैको वास्ता छैन, र गुड कन्भर्सेसनको अहिले खासै महत्त्व छैन, किनभने सबैले आफ्नो आफ्नै सुर गरिरहेका छन् र कसैले कसैलाई सुन्दैनन्। अब हेडफोन लाएर हिँडेपछि झन् सुन्ने कुरै भएन नि। र यसका लागि के त अब टेक्नोलोजीलाई मात्रै दोषारोपण गर्ने हो त, हामीले दोष दिने हो त टेक्नोलोजीलाई मात्रै? होइन, टेक्नोलोजी होइन, हो केही हदसम्म होला, तर तपाईँ हामी आफ्नो आनी बानीमा भर पर्ने पनि कुरा हो। अनि टेक्नोलोजीले अब तपाईँले सधैँ यसलाई नकारात्मक रूपमा मात्रै हेरेर भएन, टेक्नोलोजीले गर्दा तपाईँको लभ्ड वान्ससँग विश्वभरि नै आफन्तजन साथीभाइसँग कस्तो कनेक्सन गराइदिएको छ त। सानो भिडियो कल्समा तपाईँले साथीभाइको अवस्था पनि देख्नुहुन्छ, प्रत्यक्ष रूपमा अगाडि नै भेट भएको जस्तो महसुस पनि गराउँछ, र त्यो फाइदाको विषय हो। ल तपाईँ आफै सोच्नुहोस्, कन्भर्सेसनको कुरा गऱ्यौँ अघि हामीले, लास्ट टाइम तपाईँले आफ्नो साथीभाइ चिनजानसँग कहिले कन्भर्सेसन गर्नुभएको थियो तपाईँलाई याद छ? सायद याद नहुन पनि सक्छ, किनभने तपाईँले अचेल छुस्स एउटा टेक्स्ट पठाउनुहुन्छ, इमोजी पठाउनुहुन्छ, सकियो। र आजकल फोन कल पनि हराउँदै गएको छ, हुन त अब थुप्रै एपहरू आएका छन्, व्हाट्सएप र अन्य च्याट गर्ने एपहरू पनि छन्, त्यसबाट तपाईँले आफूलाई सजिलो महसुस गर्नुभएको होला, हो समयको माग पनि हो र नयाँ प्रविधि अपनाउनु पनि पर्छ, तर लामो गफ गरेर बस्ने, साथीलाई फोन गर्ने, त्यो भने बिस्तारै हराउँदै गएको छ। तर हामीले नकारात्मक मात्रै नसोचौँ, पोजिटिभ टेकअवे पनि छन् यसका। अब कन्भर्सेसन खास डिसअपियर भएको त होइन होला, यसको स्वरूप मात्रै बदलेको हो, किनभने यो बिस्तारै बिस्तारै इभल्भ हुँदैछ। अनि कन्भर्सेसन मिनिङफुल बनाउने अब अरू उपायहरू पनि छन्, र ती सबैलाई मध्यनजर गर्ने हो भने टेक्नोलोजीले तपाईँको कन्भर्सेसन डिसअपियर गराएको मात्रै होइन, हराएको मात्रै होइन, त्यसले नयाँपन थपेको पनि छ। हजुर, आजको हाम्रो सन्दर्भ थियो अहिलेको एकदमै जल्दो बल्दो तपाईँ हामी सबैलाई लागु हुने सन्दर्भ हो यो, आर वी लुजिङ द आर्ट अफ कन्भर्सेसन, हो त हामीले लुज गरेकै हो त कन्भर्सेसन, पहिले पहिले जस्तो त छैन त्यसै पनि, तर पनि यसबाट केही टेकअवेहरू अघि हामीले मेन्सन गऱ्यौँ, ती कुराहरूलाई ध्यान दिने हो भने कन्भर्सेसन हामीले आर्ट अफ कन्भर्सेसन गुमाएका छैनौँ, बरु यसको बदलिँदो स्वरूप भने प्राप्त गरेका छौँ। आजको सन्दर्भ यति नै, अब गीत सुनौ, ट्रिसा प्रधानको मेरो कान्छा।

मेरो कान्छा ट्रिसा प्रधानको मेरो कान्छा बिठकी सुन्दै हुनुहुन्थ्यो बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ हुनुहुन्छ यतिखेर लाल शाहीको साथमा हामी कार्यक्रमको दोस्रो घण्टामा छौँ। ब्रुनाईको समय बिहानको 9 बज्नको लागि अब 23 मिनट बाँकी रहेको छ। ब्रिटिस फोर्सेस ब्रुनाईमा आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले समर प्रोग्राम सार्वजनिक गरेको छ आउँदो 27-30 तारिकसम्मका लागि र सोमबार 27 तारिक अन्डर 5 प्यारेन्ट्स एन्ड टोडलर्स कार्यक्रम बिहान 10-12 बजेसम्म हुनेछ चिटच्याट कम्युनिटी सेन्टरमा। त्यसै गरी मङ्गलबार 28 तारिक बेकिङ क्लास चकलेट चिप कुकिज ट्रेनिङ गराइनेछ यसपालि र किड्स स्कुल इयर 1-3 का नानीहरूको लागि हो यो। अनि 9-11 बजेसम्म हुनेछ यो कार्यक्रम चिटच्याट कम्युनिटी सेन्टरमा। त्यसै गरी किड्स स्कुल इयर 4-8 का लागि दिनको 1 बजेदेखि 3 बजेसम्म हो चिटच्याट कम्युनिटी सेन्टरमा हुनेछ यो कार्यक्रम। र अर्को कार्यक्रम बुधबारका लागि 29 तारिक युथ क्लब छ इयर 1-3 का लागि 10-12 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा। अनि युथ क्लब इयर 4-8 का लागि स्कुल इयर 4-8 का लागि दिनको 2-4 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा हुनेछ यो कार्यक्रम पनि। र प्यारेन्ट्सले आफ्नो छोराछोरीलाई इन्करेज गर्नुहुनेछ अनि लिएर जानुहुनेछ। हुन त कति त बिदामा लागिसक्नु भएको होला, कति जाने तर्खरमा हुनुहुन्छ होला। जो ब्रिटिस फोर्सेस ब्रुनाईमा हुनुहुन्छ उहाँहरूको लागि यी कार्यक्रमहरू राखिएका छन् र प्यारेन्ट्सले विशेष ध्यान पुर्याउनु होला। सिरफुल सिरैमा अब पालो केन्जुमा सुब्बाको।

0: CFBS गोरखा रेडियो
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

The S Band को तिम्रो याद मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. ब्रिटिस पोसेस बुर्नाईमा नानीहरूको स्कुल विदालाई मध्यनजर गरेर मुभी स्क्रिनिङ हुने भएको छ. आउँदो 30 जुलाईका दिनको 12:30 बजे चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा टम एन्ड जेरी एन्ड द फोरबिडन कम्पस यसपालिको मुभी. हजुर, 30 तारिक 12:30 बजे सुरु हुनेछ चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा टम एन्ड जेरी एन्ड द फोरबिडन कम्पस. ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी 31 जुलाईदेखि 23 अगस्तसम्म जेरोडोङ पार्कमा हुँदैछ र ब्रुनाईमा पहिलोपल्ट ल्याइएको भनिएको छ यो सर्कस. र तपाईँहरू यो बिदाको समय पारेर जानुहुनेछ परिवारको साथमा आफ्नो छोराछोरी सबैलाई लिएर रमाइलो गर्नका लागि. ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी 31 तारिकदेखि यो जुलाई महिनाको 31 तारिकदेखि 23 अगस्तसम्म त्यहाँ हुनेछ र यसका लागि तपाईँले अनलाइन टिकट खरिद गर्नुपर्ने हुन्छ. ग्रेट ब्रिटिस सर्कस .com गएर अनलाइनमा टिकट खरिद गर्न सक्नुहुन्छ र आफ्नो स्थान सुरक्षित गराउन सक्नुहुन्छ.

खैरो खैरो कपाल तिम्रो एड्रियन प्रधानको गीत सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको पनि अन्ततिर आइपुग्यौँ र मैले अब समापन गर्नुपर्ने हुन्छ दोस्रो घण्टालाई पनि। बी एट ब्यान्डको गीत एकदमै तयारी अवस्थामा छ सधैँ सधैँ र यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला। त्यसपछि 9 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ।

काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले आधिकारिकताको मुद्दा फेरि सुनवाई गर्न सर्वोच्च अदालतमा निवेदन दिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिक मान्यता दिने अन्तिम आदेश पुनरावलोकन गरिपाऊ भन्ने मागसहित निवेदन दर्ता भएको हो। अदालतका प्रवक्ता अर्जुन प्रसाद गरेलका अनुसार निवेदन दर्ता भएको छ। यसअघि न्यायाधीश सारङ्गा सुवेदी र निरुपदेश निरुलाको संयुक्त इजलासले

0: महिनाको वैशाख 4 गते विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाको नेतृत्वको समितिलाई मान्यता दिएको थियो। कांग्रेसले भारतीय जेलमा रहेका नेपाली कृषक सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंहलाई तत्काल रिहाईको पहल गर्न सरकारको ध्यान आकर्षण गराएको छ। कांग्रेस कार्यपालक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति जारी गर्दै किसानले भोगेको समस्या र त्यसपछिको परिस्थितिप्रति कांग्रेसको गम्भीर ध्यान आकर्षण भएको जनाउनु भएको छ। बजारमा समयमै रासायनिक मल नपाएपछि सर्लाही बलराका दुई कृषक सीमावर्ती भारतीय बजार सोनवर्षाबाट मल खरिद गरी ल्याउने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ पर्नु भएको थियो। छिमेकी देशबाट दुई बोरा युरिया र डिएपी मल किनेर मलको जोहो गर्न बाध्य दुईजना किसानलाई पक्राउ गरी जेलमा राखेको 20 दिन पुग्दा समेत पहल कदमी हुन नसक्नु दुःखद भएको कङ्ग्रेसको भनाइ छ। गएको आर्थिक वर्ष 82-83 24,11,66,95,00,000 रुपियाँको वैदेशिक व्यापार भएको छ।
1: भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षमा 20,97,37,00,000,000 वस्तु आयात र 3,15,29,00,000,000 निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86% र निर्यातको हिस्सा 13% छ। जम्मा वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्षको तुलनामा 15% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 20,81,15,00,000,000 रुपियाँको वैदेशिक व्यापार भएको थियो। सबैभन्दा धेरै आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोन लगायतका छन्। यस्तै धेरै निर्यात हुनेमा प्रशोधित भटमासको तेल, अलैची, कलैचा, सनफ्लावर तेल, जुटका सामग्री, पाम तेल लगायतका वस्तु छन्।
0: बेलायतको रक्षा मन्त्रालयले आफू र आफ्ना साझेदारको प्रतिरक्षाका लागि तयार रहेको जवाब दिएको छ। बेलायतले अमेरिकी सेनालाई हवाई अड्डा प्रयोग गर्न दिएको भन्दै इरानको रेभोल्युसनरी गार्ड्सले आक्रमणको चेतावनी दिएको थियो। मन्त्रालयले इरानको चेतावनीका बावजुद प्रत्यक्ष लडाइँमा सहभागी नहुने पुरानो निर्णयमा यथावत रहेको पनि जनाएको छ। बेलायतले इरानको वक्तव्यलाई अनावश्यक तनाव बढाउने अभिव्यक्तिको संज्ञा दिएको छ। बीबीसीका जो एनवुडका अनुसार बेलायतमै आक्रमण गर्न नसके पनि इरानले गर्न सक्ने सम्भावित क्षतिबारे उल्लेख गर्नुभएको छ।
2: In terms of missiles launched getting to the UK, none at all. They don't have that capacity, as far as we are aware, despite what's things been said in the past. And we did see a drone hit RAF Akrotiri in Cyprus. And of course, the UK does have military bases and facilities around the Middle East. So it could well be that they would decide to take retaliatory action as they see it that way, or some other kind of covert asymmetric operation. I mean, there are a lot of things they could presumably try and do.
0: भारतीय अभियन्ता सोनाम वाङचुकले 26 दिन लामो आमरण अनसन अन्त्य गर्नुभएको छ। देशभर प्रदर्शन चर्कन थालेपछि सम्भावित हिंसा रोक्न अनसन तोडिएको उहाँले बताउनु भएको छ। अनसनका क्रममा 11 किलो तौल घटेका उहाँलाई गएको शनिबार दिल्लीको आन्दोलन स्थलबाट प्रहरी नियन्त्रणमा लिई अस्पताल भर्ना गरेको थियो। वाङचुकको अनसन तोडिएपछि पनि कोक्रोच जनता पार्टी सिजेपीले आज देशभर प्रदर्शन गर्ने बताएको छ। यहीबीच प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यरातमा सन्देश जारी गर्दै विद्यार्थीहरूको माग पूरा गर्न कटिबद्ध रहेको बताउनु भएको छ।
3: पेपर लिक एक कोई मामूली विषय नहीं है, लाखों विद्यार्थी और उनके अभिभावकों के लिए बहुत ही पीड़ादायक है और इसलिए पेपर लीक घटना से अब तक पिछले 2.5 महीनों में अनेक विहित कदम उठाए गए, गुनहगारों को पकड़ा गया है, वे जेल में पड़े हैं। हमारा सबसे महत्वपूर्ण जिम्मा था कि विद्यार्थियों का एक वर्ष बर्बाद न हो।
0: प्रदर्शन के कारण सुरक्षा चुनौती बढेपछि दिल्ली मेट्रो का 16 स्टेशन बंद गरिएका छन्। अदालत उपस्थित रहन नसक्ने वकिलहरूमाथि प्रतिकूल आदेश जारी नगर्न सर्वोच्च अदालतले सर्कुलर जारी गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडिआई श्रृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। हिजो सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डसँग 6 विकेटले पराजित भएको हो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्यान्ड्सले 44 ओभर 1 बलमा 4 विकेटको क्षतिमा पूरा गरेको हो। यसअघि टस हारेर पहिले ब्याटिङको निम्ति पाएको नेपाल 44 ओभर 4 बलमा 157 रनमा आउट भएको थियो। खबर यति नै, नमस्कार।

0: Plus, Gorkan Radio. Gorkan Radio.
1: नमस्ते, स्वागत गरे फेरि पनि यहाँहरू सबैलाई जसले यतिखेर बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा पनि प्रवेश गऱ्यौँ। किरण परियार र इन्दिरा जोशीको गीत सपनीमाबाट बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सभामा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfs.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता तपाईँ पनि बन्न सक्नुहुन्छ कुनै दिन, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

सुन्दै थियो स्क्यार सिंह लिम्बूको गीत सपनीमा, तर एकदमै अब्रप्ट हल्ट भएकोमा म क्षमा चाहन्छु, अलिकति टेक्निकल ग्लिच भएको कारण यस्तो हुन गएको हो। ब्रिटिस फोर्सेस बनाईमा आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले कार्यक्रमहरू अहिले सार्वजनिक गरेको छ, समर प्रोग्राम तपाईँहरूले सुन्दै आउनुभएको छ, र समर प्रोग्राममा नानीहरूको स्कुल विदालाई मध्यनजर गरेर कार्यक्रमहरू राखिएका छन् र तपाईँलाई पाएक पर्ने कार्यक्रममा पक्कै पनि पाल्नुहुनेछ। यसै सिलसिलामा साफाको सनबर्ड्स बेबी क्लब पनि आउँदो 28 जुलाईमा हुँदैछ, बिहान 11 बजेदेखि 12 बजेसम्म। मोमोङ पुल इन्डक्सन एन्ड न्यू एन्ट्री एक्सेस सिस्टम र मोमोङ स्प्ल्यास पुल जस जसले प्रयोग गर्नुहुन्छ उहाँहरूको लागि यो अत्यन्तै जरुरी छ, किनभने त्यहाँ नयाँ एन्ट्री एक्सेस सिस्टम लगाइएको छ र त्यसका लागि तपाईँले जानकारी लिनुपर्ने हुन्छ। अनि मोमोङ पुल प्रयोग गर्दाखेरि के कुराहरू अप्नाउनु पर्ने हुन्छ ती सबै जानकारीका लागि एउटा सेसन राखिएको छ आउँदो 28 जुलाईमा मोमोङ पुल इन्डक्सन एन्ड न्यू एन्ट्री एक्सेस सिस्टमको एउटा सेसन हुँदैछ, बिहान 10 देखि 11 बजेसम्म मोमोङ पुलमा, नछुटाउनु होला। यदि नयाँ आउनुभएको छ भने तपाईँको लागि यो अत्यन्तै जरुरी हुनसक्छ, र अन्य जो X1 X2 बसोबास गर्दै आउनुभएको छ उहाँहरूको लागि पनि यो जरुरी छ, किनभने त्यहाँ न्यू एन्ट्री एक्सेस सिस्टम जडान गरिएको छ, त्यसबारे तपाईँ अभ्यस्त हुनुपर्छ। अब सुनौ केन्जल मेहर श्रेष्ठलाई शब्द।

0: एक्सप्रेस गोर्खा रेडियो हो।
1: तपाईँ पक्कै पनि ड्रिंक ड्राइभिङ को बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नशामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारा।

सानी नरिसाउन मलाई फकाउन आउँदैन, किरण गजमेरलाई सुन्दै हुनुहुन्थ्यो. अब कार्यक्रममा एउटा घरेलु विषयवस्तु पट्याउन चाहे, हुन त घरेलु मात्रै नभएर यो हाम्रो स्वास्थ्यसँग जोडिएको कुराकानी पनि हो र तपाईँ हामी सबैलाई हुने कुरा हो. स्क्र्याचिङ, तपाईँलाई बग बाइट हुन्छ भने, अब इन्सेक्ट बाइट आदि इत्यादि हुन्छ भने एकदम साना साना चालाहरू देखिन्छ शरीरमा, विशेष गरी हात खुट्टामा धेरै टोक्ने गर्दछन् मच्छर, अरू स्यान्ड फ्लाई, यु नेम इट, कति किरा फट्याङ्ग्राहरूले, फट्याङ्ग्राले त टोक्ने कुरो भएन, किराहरूले त्यसरी टोकेको खण्डमा एकदमै चिलाउँछ र त्यो चिलाउन थाल्यो भने तपाईँलाई एकदमै कन्याउन मन लाग्छ, त्यो एउटा टेम्पटेसन हुन्छ. तर त्यसरी चिलाएको खण्डमा बिल्कुलै कन्याउन हुँदैन भनेर भनिन्छ र कन्याउँदाखेरि झन् त्यो एलर्जिक रियाक्सन मोडमा जान्छ तपाईँको इम्युन सिस्टम, अनि त्यसले बढी चिलाउँछ अनि झन् कन्याउनु मनपर्छ अनि घाउ हुन्छ. त्यही भएर घाउ भइसकेपछि तपाईँलाई त्यो सन्चो हुन धेरै समय लाग्छ. त्यसैले भनिएको छ कन्याउनु हुँदैन. तर तपाईँलाई कन्याए नकन्याइकन बस्नै नसक्ने अवस्था पनि हुनसक्छ, किनभने कन्याउँदाखेरि एकदमै एकछिनको लागि भरे पनि तपाईँलाई राहत मिल्छ, तर कन्याउनु हुँदैन रे. कन्याउनु हुँदैन, चिलाउँछ, के गर्ने? अब त्यहाँभन्दा ठुलो सजाय त अरू केही हुन सक्दैन. अब त्यो कन्याउनको लागि, कन्याउन रोक्नको लागि अर्थात् नकन्याउनको लागि के छ त उपाय भन्दाखेरि एन्टिहिस्टामिन ट्याब्लेटहरू खाने हो, अनि अर्को हिट प्यानको प्रयोग गर्ने, एउटा स्पेसल हिट प्यान पाइँदो रहेछ, इच सेन्सिङ त्यो हिट प्यान. मैले त देखेको छैन त्यो हिट प्यान, तपाईँहरूले यदि कतै देख्नुभएको छ भने त्यो ब्याट्री पावर्ड मस्किटो बाइट प्यान्स पनि भनिन्छ त्यसलाई, त्यो प्रयोग गर्यो भने त्यसले आराम दिन्छ अनि कन्याउनबाट तपाईँलाई वञ्चित गर्छ भनेर भनिएको छ. अनि अर्को एकदम घरेलु उपाय भनेको ग्राब सम आइस, आइसले सेक्नुहोस्, एकछिन भए पनि त्यो चिलाउँदैन, अलिकति त्यसलाई मत्थर बनाइदिन्छ. अनि अर्को छ मेन्थल क्रिम, कुनै तपाईँको छ भने मेन्थोलेटेड क्रिम त्यो दल्नु भयो भने चिलेको ठाउँमा, त्यसले चिलाउन कम हुन्छ भनेर भनिएको छ. तर बढी से बढी चिलाएपछि त त्यो मेन्थल क्रिम लगाउँदाखेरि पनि त्यसले खासै असर गर्दैन. तर हामीले बुझ्नुपर्ने कुरा, त्यसरी बग बाइट अथवा इन्सेक्ट बाइट आदि इत्यादि भयो भने चिलाउँदाखेरि पनि बरु कर खपेर नकन्याउने, त्यो नै राम्रो मानिन्छ. यदि तपाईँले कन्याउन थाल्नुभयो भने झन् त्यसले तपाईँको टेम्पटेसन बढाउँछ र झन् बढी कन्याउनुहुन्छ, बढी कन्याउँदा कन्याउँदा घाउ हुन्छ, घाउ भयो भने त्यो सुक्न अनि सन्चो हुन लाग्छ, कसैको त महिना दिनसम्म लाग्छ. त्यही भएर वर्षक त्यो नगर्नुहोला. एन्टिहिस्टामिन अथवा आइस ट्रिटमेन्ट, अनि अघि भनिएअनुसार मेन्थोल क्रिमले क्रिम दलिदिने आदि इत्यादि गर्नुभयो भने केही राहत होला. अब गीत सुनौ प्रमोद खरेल र अस्मिता अधिकारीको सुनैको दरबार.

चाहिँदैन तिमी बिनाको सुनेको दरबार। अब तिमी बिनाको दरबार सुनकै भए पनि त्यसको के अर्थ र भन्ने कुरा हो। एकदम मिठो गीत सुन्दै हुनुहुन्थ्यो प्रमोद खरेल र अस्मिता अधिकारीको स्वरमा। ब्रिटिस फोर्सेस ब्रुनाईमा 2RZR-को पिआरआई सप बन्द भएको छ, अहिले टेम्पररी क्लोज डाउन भएको हो। एकैचोटि 24 अगस्तमा मात्रै खुल्नेछ र पिआरआई सपमा केही किन्न थियो भने अब 24 अगस्त कुर्न पर्ने भयो, एक महिनापछि खुल्नेछ। प्रभातकालीन आवाज कार्यक्रमको यो तेस्रो घण्टा हो। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने आउँदै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। अब स्वीकार्नुहोस् परिवर्तन ब्यान्डलाई यो गीत समीप।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो PFBS गोरखा रेडियो हो।

इशारों इशारोमै भव्य पण्डित र अभय जोधपुरकरको यो मिठो गीत सुन्दै हुनुहुन्थ्यो. यो रिमेड भर्जनको गीत हो. बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा. हामीलाई यतिखेर सूर्य योञ्जनजीले हेम्जा पोखराबाट सम्पर्क गर्नुभएको छ फेसबुक मार्फत र उहाँले केही तस्विरहरू खिचेर त्यहाँ हेम्जाको यसो सिनहरू हामीलाई पठाउनु भएको छ. कति रमाइलो छ हेम्जा. म पटक पटक गएको छु र जति पटक गए पनि हेम्जाको त्यो सौन्दर्यले मलाई सधैँ एकदमै मन मेरो मनमोहक माफ गर्नु होला त्यहाँको मनमोहक दृश्यले म कहिले पनि अघाउँदिनँ. र उहाँले एकदम सुन्दर सुन्दर फोटोहरू पठाइदिनु भएको छ. एउटा भिडियो पनि पठाउनु भएको रहेछ. त्यो मैले एकछिनपछि हेर्नेछु. सूर्यजी धेरै धन्यवाद छ कार्यक्रममा समय समयमा आउने गर्नुहुन्छ र त्यहाँको पहिला यो हिले टग अफ वार रस्सी खिच्ने प्रतियोगिताको पनि उहाँले केही समय अगाडि हामीलाई पठाउनु भएको थियो. अब किसानहरूले रोपाइँ हुनु अगाडि जुन खेतलाई हिलामै बनाएको हुन्छ रोपाइँ तयारी गरेका हुन्छन् त्यति बेला कम्युनिटी मिलेर मजाले त्यहाँ रस्सी खिच्ने प्रतियोगिता सञ्चालन गरिएको रहेछ. त्यति बेला त्यो रमाइलो तस्विरहरू हामीले देखेका थियौँ. सूर्य योञ्जनजीले समय समयमा हामीलाई यसरी पठाउँदै गर्नुहुन्छ अनि कार्यक्रममा सहभागिता पनि जनाउँदै गर्नुहुन्छ. बडो खुसी लाग्छ. आउँदै गर्नुहोला फेरि पनि. अब हामी सुन्छौँ आस्था बीको यो गीत तिम्रो साथ. दुर्गालाल शब्द माफ गर्नुहोला, दुर्गालाल श्रेष्ठको शब्द रचना अनि न्यू बज्राचार्यको सङ्गीतमा.

Also, das sind der und Tim Rosat, Asta Biku, Git. Re Yogit ko saath ma hami aaja ko prabhat kalin awaz karyakram ko anta anta tira aipugyau ra karyakram ma yaharu le jun saath di rakhnu bhayeko cha pratyaksha apratyaksha rup ma tesko lagi ma abhari chu. शुक्रबारको दिन हो. अब शुक्रबारको दिन भन्ने बित्तिकै कार्यक्रमको थालनीमा पनि मैले निवेदन गरेको थिएँ, आजको दिन त्यसै मन चङ्गा चङ्गा भइरहेको छ. शनिबार आइतबार अब छुट्टी, हुन त यता ब्रिटिस फोर्सेस बुढाईमा पनि हाम्रा दाजुभाइहरूको पनि अब छुट्टी सुरु हुन्छ. आज सिओज सरप्राइज च्याम्पियन कम्पनी कम्पिटिसन सकिएपछि उहाँहरू बिदामा जानुहुनेछ, अनि त्यसपछि एकैचोटि अगस्तको अन्तिम हप्तातिर मात्रै फर्काउनुहुनेछ. तपाईँहरू जहाँ जानुहुन्छ बिदामा, एकदमै परिवारसँग क्वालिटी टाइम दिनुहोस्, रमाइलो गर्नुहोस्. दुःख गर्नुभएको छ यो समय अलिकति भए पनि रिल्याक्स गर्ने, चिल आउट गर्ने समय हो, त्यसमा नचुक्नुहोला. अब जिन्दगीमा पैसा नै ठुलो कुरो होइन, पैसा पैसा पैसा भनेर मानिसहरू अहिलेसम्म लागि परेका छन्, तर समयमा इन्जोय गर्न सकिएन भने, अलिकति परिवारलाई समय दिन सकिएन भने त्यसको के अर्थ रहेर? तपाईँ कमाउनुहुन्छ, दुःख गर्नुहुन्छ, तर परिवारलाई समय दिन सक्नुहुन्न भने त्यसको कुनै अर्थ छैन. अनि बुढेसकालमा तपाईँ जति इन्जोय गर्छु भने पनि सक्नुहुन्न. इन्जोय गर्ने भनेको अहिले नै हो, समय हुँदाखेरि नै हो. त्यो तपाईँले बुझ्नु भएको होला. र पछि भन्छ नि एउटा नेपालीमा, हुन त यो त्यति उत्साहप्रद भनाइ त होइन, मर्ने बेलामा हरियो काँक्रो भनेर भनिन्छ. त्यो कता कता एकदमै सत्य लाग्छ, किनभने पछि त बुढेहोली लागेपछि यस्तो गर्छु उस्तो गर्छु भन्दाखेरि पनि खान पनि सकिँदैन, पिउन पनि सकिँदैन कति कुरा, र कति बार्नुपर्ने हुन्छ, हिँडडुल गर्न सक्नुहुन्न, तपाईँको मसलले साथ दिँदैन, कहिले ढाड दुख्छ, कहिले के हुन्छ, आदि इत्यादि. तर रमाइलो गर्ने भनेको समय हुँदाखेरि नै हो, उमेर हुँदाखेरि नै हो. त्यही भएर यो छुट्टीको एकदमै राम्रो उपयोग गर्नुहुनेछ अनि सही सलामत फर्कनुहुनेछ. म यो किन पनि भनिरहेको छु भने, बिदाको समयमा नहुने नहुने घटनाहरू घट्छन्, त्यस्ता कुराहरू आइपर्छन्. आफू सुरक्षित रहनुहोला, स्वस्थ रहनुहोला, अनि आफ्नो डकुमेन्ट आदि इत्यादि जहिले पनि एकदमै सुरक्षित राख्नुहोला. चोरी चकारी हुनसक्छ, पिक पकेटहरू जताततै सम्भावना छ बजारतिर हिँडुल गर्दाखेरि, त्यसबाट जोगिनुहोस्. एकदमै रमाइलो छुट्टी बिताएर सकुशल फर्कनुहोला. हामी भने यहाँहरूलाई चौबिसै घन्टाको सेवा प्रदान गरि नै रहनेछौँ. हजुर, यति भन्दै म अब यहाँहरूसँग बिदा लिने तर्खरमा छु. जाँदा जाँदै N7 ब्यान्डको गीत तिम्रो यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट बिदा पनि हुन्छ.

0: चिकित्सा शिक्षा सुधार अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले आफ्ना माग नयाँ होइनन् भन्नुभएको छ। धनगढीमा सत्याग्रह सुरु गरेका केसीले निजी कलेज सञ्चालकलाई फाइदा हुने तर बिरामी र डाक्टर पीडित हुने गरी सिट बढाइएकोमा असन्तुष्टि जनाउनु भएको हो।
1: एक वर्ष अगाडि मात्रै 30% बढाइसकेको ओलीजीको सरकारले 30 वर्ष हामीले लड्दा लड्दै पनि यसो गर्दाखेरि गुणस्तर चाहिँ गुणस्तर चिकित्सा शिक्षाको मेडिकल एजुकेसन गुणस्तरमा राख्छ आउँछ। त्यसको मतलब भने चाहिँ के हुन्छ भनेदेखि स्वास्थ्य सेवा जनताको स्वास्थ्य सेवा राख्छ आउँछ अनि त्यस कारणले गर्दा यो नबढाउनुहोस् अहिले बचाउ कि आयोगमै के छ भने के अरे फलाना फलाना एजुको चाहिँ ऊ पुगेको छैन मापदण्ड पुगेको छैन भने आयोगमै त्यो रिपोर्टहरू छन् त्यसलाई नकारेर यसो गर्ने त्यसपछि चाहिँ है त्यो सकार्नुहोस् है भनेर अहिलेको सरकारले भनेको उनीहरू चाहिँ उल्लेख रूपमा बढाउने भनेर बजेटको भाषाले गर्यो।
0: निजी कलेजमा सशुल्क सिट वृद्धि गर्ने तयारीले भविष्यमा सरकारी अस्पताल

0: चिकित्सक विहीन बन्ने उहाँको चिन्ता छ। कैलाली गेटा मेडिकल कलेज सञ्चालनको अन्तिम तयारी भइरहेका बेला हतारमा शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय ऐन ल्याएको विषयमा उहाँको पृष्ठोक्ति छ।
1: नयाँ पदाधिकारीहरू आएका छन्, उहाँहरू स्वार्थ बाजिने व्यक्तिहरू हुन् र निजी संस्थासँग आबद्ध, यो त सार्वजनिक संस्था हो, त्यस कारण निजी संस्थासँग आबद्ध त्यो दुईजना पदाधिकारीहरू र स्वार्थ बाजिने व्यक्ति भएको हुनाले गर्दाखेरि चाहिँ मैले चाहिँ उहाँहरूको जुन के अरे एपोइन्टमेन्ट नियुक्ति भनी त्यो सुविधा त्यो खारिज गर्नुपर्छ भनेर राखेको। विश्वविद्यालय दशरथ चन्द मेडिकल विश्वविद्यालयको विरुद्ध होइन, हुँदै होइन। अब तपाईँहरूलाई चाहिँ मैले यो
0: माग सम्बोधन गर्न साउन 5 दिएको समयसीमा व्यवस्था भएकाले सत्याग्रह सुरु गरेको उहाँले उल्लेख गर्नुभएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गएको वर्ष 7 मुद्दा अभियोजन गरेको छ। विभागले गएको वर्ष 121 प्रतिवादी बनाएको जनाएको छ। प्रतिवादीलाई 1,18,05,00,00,000 रुपियाँ बराबरको बिगो दावी गरिएको छ। विभागमा दर्ता भएका सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी सूचनालाई स्क्रिनिङ कमिटी मार्फत अघि बढाउने गरिन्छ। विभागले राजस्व चुहावट भन्सार अन्तशुल्क तथा व्यापार सम्बन्धी मनी लाउन्डरिङ एवं सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धान गर्दै आएको छ। बाढी पहिरोका कारण देशका 9 सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। बिपी राजमार्गको खुर्कोट नेपाल थोक कटुन्चे बेसी सडक खण्ड कान्ति लोकपथ रातिको समयमा बन्द छन्। इलाम नगरपालिका 9 राजदुवाली मेची राजमार्गमा सडक खिलाम्य भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको फोटेकोसी गाउँपालिका 0 किलो र कुदारी क्षेत्रमा पहिरोले अरानीको राजमार्ग पूर्ण रूपमा बन्द छ। बागलुङको कालीगण्डकी करिडोर, रोल्पाको कोराही थबाङ सहित मार्ग, मुगुको नागमा गमगढी सडक, रसुवाको पासाङ लामो सडक खण्ड, असामको मध्य पहाडी लोकमार्ग तथा लमजुङको बेसी सहर चामे मनाङ सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द छन्। गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका 7,251 फरार प्रतिवादी पक्राउ परेका छन्।
2: केन्द्रीय प्रहरीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोबाट 48, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट 1,232, कोशी प्रदेशबाट 960, मधेसबाट 2,117, बागमतीबाट 760, गण्डकीबाट 452, लुम्बिनीबाट 1,181, कर्णालीबाट 187 र सुदूरपश्चिमबाट 314 पक्राउ परेका छन्। उनीहरूबाट 72,47,12,000 जरिवाना असुल उप गरिएको छ। फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउको कामलाई उच्च प्राथमिकतामा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्लेले जानकारी दिनुभएको छ। कर्तव्य ज्यान, लागू औषध जबरजस्ती गर्ने, बैंकिङको सुठगी लगायतका मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको उहाँले बताउनु भएको छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अहिलेसम्म नगरिएको ठूलो आक्रमण गर्ने निर्णय नजिक पुगेको बताउनु भएको छ। राष्ट्रसङ्घका महासचिवले भने पश्चिम एसियाको अवस्था नियन्त्रण बाहिर पुगिसकेको बताएका छन्। सुरक्षा परिषद बैठकमा राष्ट्रसङ्घका महासचिव एन्थोनियो गुटेरेज,
3: when parties prioritize military solutions over negotiated settlements, civilians pay the heaviest toll. We see this on full display in the Middle East with devastating consequences in the region and across the globe. The situation is getting out of control. It's teetering on the edge of the unimaginable. One crisis feeds another, one escalation triggers the next.
0: र भारतीय अभियन्ता सोनाम वाङसुकले 26 दिन लामो आमरण अनशन अन्त्य गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

हजुर नमस्कार अनि हार्दिक स्वागत छ प्रिय श्रोताहरू, तपाईँ सुनिरहनु भएको छ बीएफबीएस गोर्खा रेडियोको आफ्नै कार्यक्रम मझेरी। हजुर म तपाईँकै साथी प्रस्तोता बिना गुरुङ आज पनि उपस्थित भइसकेकी छु मझेरी कार्यक्रममा। अर्को तीन घण्टासम्म तपाईँको मनपर्ने गीत सङ्गीत, रोचक जानकारी, सामुदायिक समाचार अनि रमाइला गफ गाफका साथ तपाईँको साथमा नै रहनेछु। र आज भने सदा झैँ सञ्चालन गर्नुहुने धनराज राज दाई भने छुट्टीमा हुनुहुन्छ, त्यस कारणले गर्दा केही हप्ता भने म मझेरी कार्यक्रम सञ्चालन गर्नेछु। मलाई पनि सुनेर साथ दिनुहुनेछ भने पूर्ण आशा गरेकी छु। हजुर नेपाल ब्रुनाई बेलायत लगायत संसारका जुनसुकै कुनाबाट हामीसँग जोडिनु भएका सम्पूर्ण श्रोतालाई फेरि पनि हार्दिक अभिवादन। आउनुहोस् हामी गीत, सकारात्मक सोच अनि आत्मीय साथले आजको मझेरी कार्यक्रमलाई सुरुवात गर्छौँ। हजुर कार्यक्रमको सुरुवातमै सुनायौँ एकदमै मिठो गीत द एज ब्यान्डको सुनमाया। र हामी ब्रुनाईको स्टुडियोबाट प्रसारण गर्दैछौँ र ब्रुनाईमा अहिले बिहानको 10 बजेर ठ्याक्कै 10 मिनट गएको छ श्रोता। र आज भने 24 जुलाई 2026 साल, तदनुसार साउन महिनाको 8 गते 2083 विक्रम सम्बत। मौसमतर्फ लागौँ श्रोता, सेरिया ब्रुनाईको तापक्रम अहिले 29 डिग्री सेल्सियस रहेको छ। अधिकतम तापक्रम रहनेछ 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम रहनेछ 23 डिग्री सेल्सियस। सनी इन्टरवल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। ब्रुनाईमा सदा जस्तै आज पनि घमाइलो नै छ अनि घमाइलो दिन रहनेछ, मन्द गतिमा हावा बहनेछ श्रोता। लागौँ अब काठमाडौँ नेपालको मौसमी विवरणतर्फ। काठमाडौँमा भने अहिले बिहानको 8 बज्नका लागि केवल 4 मिनट बाँकी रहेको छ, त्यस कारणले काठमाडौँवासीहरूलाई पनि शुभ प्रभात। र काठमाडौँको तापक्रम अहिले रहेको छ 24 डिग्री सेल्सियस, अधिकतम तापक्रम रहनेछ 27 डिग्री सेल्सियस र न्यूनतम तापक्रम रहनेछ 20 डिग्री सेल्सियस। थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। साउन महिना छ, मेघ गर्जन सहित वर्षाको अनुमान अनि यसको साथसाथै मन्द गतिमा हावा भने बहने नै छ। हजुर अब लागौँ लन्डनतर्फ। लन्डनमा भने मध्यरात कटेर बिहानीको 3 बजेर 12 मिनट गएको छ र त्यहाँको तापक्रम भने अहिले 19 डिग्री सेल्सियस रहेको छ। पार्टली क्लाउडी एन्ड लाइट विन्ड्स भनिएको छ, बादल लागिरहेको छ र मन्द गतिमा हावा भइरहेको छ श्रोता। लन्डनमा भने बिहान 5 बजेर 11 मिनटमा सूर्योदय हुनेछ। हजुर यो विवरण र समयको विवरण पछि हामी लागौँ अर्को मिठो गीत सुन्नतर्फ। गीतको बोल रहेको छ सन्नानी दुई बाबु पोकटीको स्वरमा।

हजुर श्रोता, सन्नानीको भाग दुई रिमिक्स भर्जनमा बाबु बोगटी उहाँ स्वयंले नै निकाल्नु भएको यो गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर श्रोता, आज जुलाईको 24 तारिक भने नेपाली समाजका फरक दुई फरक क्षेत्रका प्रेरणादायी व्यक्तित्वहरूको जन्मदिनको विशेष अवसर परेको छ। मुटु रोग उपचार क्षेत्रमा नेपाललाई नयाँ उचाइमा पुर्याउने वरिष्ठ हृदय शल्य चिकित्सक डाक्टर भगवान कोइराला त सुन्नुभएकै होला, अनि तथा नेपाली सङ्गीत क्षेत्रमा आफ्नो पहिचान बनाउनु भएका गायक अनि सङ्गीतकार रोशन थापालाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। हजुर, विशेष गरी डाक्टर भगवान कोइराला चाहिँ एकदमै प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। उहाँले चाहिँ नेपालमा चाहिँ ओपन हार्ट सर्जरीको विकास अनि हजारौँ बिरामीको जीवन बचाउनका लागि विशेष रूपमा उहाँ एकदमै परिचित हुनुहुन्छ। म आफै पनि स्वास्थ्य क्षेत्रबाट भएको कारणले गर्दाखेरि उहाँको व्यक्तित्व चाहिँ एकदमै प्रेरणादायी लाग्छ। उहाँ चाहिँ पहिला गङ्गालालको डाइरेक्टर, त्यसपछि मनमोहन कार्डियोभास्कुलर थोरासिक सेन्टरका पनि डाइरेक्टर हुनुहुन्थ्यो। अहिले चाहिँ के गर्दै हुनुहुन्छ? उहाँले सायद रिटायर्ड हुनुभयो कि? हजुर, त्यसै गरी रोशन थापा चाहिँ उहाँ लुट चलचित्र जसमा चाहिँ चर्चित गीत उद्रेकको चोली गीतहरूबाट चाहिँ लोकप्रियता कमाउनु भएको छ, अनि उहाँले पनि सङ्गीत क्षेत्रमा चाहिँ धेरै नै योगदान पुर्याउनु भएको छ। हजुर, यो जानकारी सहित आज भने हामी मजेरी कार्यक्रममा जेनेरेसनल इस्युजको बारेमा दोस्रो घण्टामा चर्चा गर्ने नै छौँ। अहिलेलाई भने गीत सङ्गीत नै निरन्तर गरौँ। श्रोता, अब सुन्नुहोस् भिखारी ओसिस थापाको आवाजमा।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर श्रोता, हुलाकीले गाएको मखमली भन्ने यो एकदमै मन छुने गीतबाट हामीले मजेरी कार्यक्रमलाई निरन्तर गर्दै आयौँ। हजुर, हामीसँग भर्खरै जोडिनु भएको छ भने स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ बिएफपिएस गोर्खा रेडियो ब्रुनाईको प्रसारण मजेरी कार्यक्रम, र म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा हुनुहुन्छ। कार्यक्रमलाई अगाडि बढाउँ एउटा इन्सपिरेसनल कोटबाट। श्रोता, विन्स्टन चर्चिल, जो चाहिँ बेलायतका पूर्व प्रधानमन्त्री, लेखक अनि विश्व युद्धकालीन नेता थिए, उहाँले भन्नुभएको छ, सक्सेस इज नट फाइनल, फेलियर इज नट फेटल, इट इज द करेज टु कन्टिन्यू द्याट काउन्ट्स। अर्थात् सफलता अन्तिम होइन, असफलता घातक पनि होइन, अगाडि बढिरहने साहस नै सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ भन्नुभएको छ विन्स्टन चर्चिलले। उहाँ चाहिँ बेलायतको इतिहासमा चाहिँ एकदम कठिन परिस्थितिमा पनि साहस, दृढता र नेतृत्वका लागि एकदम परिचित हुनुभएको एकदमै महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ उहाँ बेलायतको राजनीतिक यात्रामा चाहिँ। अनि उहाँ चाहिँ विश्वभरि नै यिनै पोजिटिभ अनि यस्तै साहसिक कुराहरूबाट चाहिँ एकदमै विश्वप्रख्यात हुनुहुन्छ। उहाँको युद्ध रणनीतिहरू चाहिँ अब विभिन्न प्रोग्रामहरूमा, यदि तपाईँहरूले त्यो ब्रिटिस सिरिजहरू हेर्नुभएको छ कि छैन, क्राउन अनि यस्तै गरी किङहरूको बारेमा बनाइएको डकुमेन्ट्रिजहरूमा चाहिँ उहाँको एकदमै गुणगान गाएको देख्न पाउँछौँ, र उहाँको चाहिँ एकदमै ठुलो योगदान पनि रहेको छ। हजुर, यो जानकारी सहित तपाईँलाई चाहिँ म हरेक दिन सकारात्मक सोच्नुहोस् भनेर नै प्रेरणा गर्न चाहन्छु। जीवनले चाहिँ जति सकारात्मक सोच्नुहुन्छ नि त्यति नै तपाईँको अप्ठ्यारो परिस्थितिहरू चाहिँ अझै सहज बन्दै जान्छ। जीवनमा चुनौती आउनु एकदमै स्वाभाविक कुरा हो श्रोता, अनि हामीले केवल सकारात्मक सोचले मात्रै कठिन परिस्थितिलाई पनि सिकाई अनि अवसरमा बदल्न सक्छौँ। त्यसकारणले म यही भन्न चाहन्छु, आज दिनभरि राम्रो सोच्नुहोस्, राम्रो बोल्नुहोस्, राम्रो काम गर्नुहोस्। सकारात्मक सोचले नै तपाईँको जीवन सफल अनि सुखी बनाउन चाहिँ एकदमै मद्दत पुर्याउँछ श्रोता। यति भन्दै अर्को गीत सुन्नतर्फ लागौँ, केहर सिंह लिम्बूको आवाजमा सरर सरर।

हजुर, केहर सिंह लिम्बूको यो एकदमै मनचुने गीत रहेको थियो सरर सरर श्रोता। हजुर, अहिलेको समयमा भने युवा माझ अनि सबै एजका व्यक्तिहरूलाई चाहिँ उहाँको गीतहरू चाहिँ एकदमै मनपर्छ पक्कै पनि। यो यसमा चाहिँ नेपाली लोक भाका अनि त्यसपछि त्यसको साथसाथै गिटार म्युजिकहरूको चाहिँ राम्रो उहाँले चाहिँ राम्रो सम्मिश्रण गर्नुभएको कारणले गर्दाखेरि एकदमै मिठो मिठो नेपाली एकदमै सुन्न मनपर्ने मन छुने खालको गीत बनाउनु भएको छ। त्यसको लागि केहर सिंह लिम्बूलाई चाहिँ धन्यवाद भन्न नै पर्छ र यो गीत सुनेर पनि तपाईँहरूले पक्कै पनि मनोरञ्जन लिनुभयो। हजुर श्रोता, आज भने शुक्रबारको दिन रहेको छ। हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईमा भने च्याम्पियन कम्पनीको आज अन्तिम दिन रहेको छ र सियो सरप्राइज हुँदैछ अहिलेको समयमा भने। अनि हाम्रा नयाँ प्रस्तुता दिदी जो चाहिँ अहिले ट्रेनिङमा हुनुहुन्छ, उहाँ भने कन्टेन्ट ग्यादरिङको लागि इन्टरभ्यू प्र्याक्टिसै त नभनौँ, अपलोडको लागि चाहिँ उहाँ चाहिँ अहिले जाँदै हुनुहुन्छ च्याम्पियन कम्पनीको आजको फाइनल दिनमा। दिदीको नाम भनिहालौँ, उहाँ पछि सुनाइदिनुहुन्छ, तपाईँहरूले पनि सुन्न सक्नुहुन्छ उहाँको आवाज। उहाँको नाम भने वृन्दा राई रहेको छ र हाम्रा इङ्ग्लिस सर्भिसकै अनर पनि उहाँसँग जानुभएको छ कन्टेन्ट ग्यादरिङको लागि। अनि बिचबिचमा हामी हेर्दै थियौँ, यता नजिक कुराकानी गर्दै थियौँ। र अहिले भने समय ब्रुनाईमा 11 बज्नका लागि 26 मिनट बाँकी रहेको छ। श्रोता, हामीलाई नेपाल, ब्रुनाई, युके लगायत सम्पूर्ण ठाउँहरूबाट सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। तपाईँले मनपर्ने गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ भने हामीलाई पक्कै पनि सम्पर्क गर्नुहोस्। कन्ट्याक्ट डिटेल्स भने दुईवटा नम्बर रहेका छन्, 3224167, 3220098, र ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने 00673। कन्ट्री कोड हाल्न चाहिँ नबिर्सिनु होला। त्यसै गरी मिलिट्री एक्सटेन्सन नम्बर रहेको छ 3284। हामीलाई इमेल गर्न सक्नुहुन्छ bfpsgorkha@bfps.com। अनि फेसबुकमा चाहिँ bfps गोर्खा पेज भिजिट गर्नुहोस् अनि त्यहाँ चाहिँ हामीलाई मेसेन्जरको मार्फत जोडिन सक्नुहुन्छ आफ्नो मनपर्ने गीत सुन्न सुनाउन, केही सन्देशहरू समर्पित गर्नको लागि, कसैलाई जन्मदिनको शुभकामना अथवा बधाई दिनको लागि जुनै पनि खालको मेसेज हामीलाई सम्झिनु भएको छ भने पनि मेसेज पठाउन सक्नुहुन्छ। पक्कै पनि यही कार्यक्रममा चाहिँ समावेश गर्ने नै कोसिस गर्नेछौँ तपाईँको सन्देशहरू, तपाईँको गीतको डेडिकेसन्सहरू। त्यस कारणले गर्दाखेरि नहिस्किचाउनुहोस् र अब भने कुल बोयको मिनी भर्सन सुन्नतर्फ लागौँ।

0: गोरखा रेडियो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
2: हो
1: के गर्दै गरेको
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
2: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ
0: यो बीएफबीएस गोर्खा रेडियो हो

हजुर, बादलु पारीको देशैमा सुनिहाल्नु भयो श्रोता यष्टी योगी अनि रेश्मा पुनको आवाजमा। यष्टी योगी भने अहिले द भोइस किड्समा व्यस्त हुनुहुन्छ जस्तो लाग्यो। उहाँ चाहिँ एज अ कोच पनि अहिले काम गर्दै हुनुहुन्छ द भोइसमा। तपाईँहरूले कतिको हेर्नुहुन्छ किड्सहरूको प्रतिभालाई एकदमै हुन्छ नि सम्मान गर्ने देखाउने, उनीहरूलाई चाहिँ अझ प्रोत्साहन दिने हिसाबले चाहिँ द भोइसले चाहिँ किड्स भर्जन पनि कार्यक्रम सञ्चालन गरेको छ अनि त्यसमा चाहिँ यष्टी योगी पनि एकजना कोचको रूपमा काम गर्दै हुनुहुन्छ। हजुर श्रोता, कुरा गरौँ गत हप्ताको हाम्रो हिज म्याजेस्टी द सुल्तान्स कप डेमा बिएफपिएसले राफल अर्गनाइज गरेको थियो अनि त्यो बेलामा चाहिँ धेरै दाजुभाइ दिदीबहिनीहरूले चाहिँ हामीलाई उक्त दिनमा चाहिँ टिकटहरू राफल टिकट किनेर चाहिँ हामीलाई सहयोग गर्नुभएको थियो अनि त्यसपछि हामीलाई चाहिँ यो चाहिँ बिएफपिएस बिग सल्युटको लागि यो जम्मा कोष जम्मा गर्नलाई चाहिँ एकदमै मद्दत पुगेको पनि छ त्यहाँको रकमबाट। यो चाहिँ च्यारिटीको लागि हो अनि कति धेरैजना दिदीबहिनीहरू चाहिँ आइ पनि सक्नु भएको छ यो विशेष गरी यो ब्रिटिस फोर्सेस बुनाइको लागि है श्रोता। यो चाहिँ अनि उहाँहरूले चाहिँ कति आफ्नो प्राइजेसहरू चाहिँ कलेक्ट गरिसक्नु भएको छ तर मेरो हातमा अझै पनि 5-6 जस्तो प्राइजेसहरू चाहिँ स्टिल मेरो हातमै छन्। त्यस कारणले गर्दाखेरि छिटोभन्दा छिटो लिन आइदिनु होला आफ्नो राफल टिकट साथमा लिएर। यहाँ मसँग भएका प्राइजेसहरूमा चाहिँ नूर वनिता रेस्टुरेन्टको $40 भाउचर रहेको छ, रिकार्डोसको $20 भाउचर रहेको छ, यसै गरी केट्स क्याफे रेस्टुरेन्टको $50 भाउचर छ श्रोता, अनि एम्पायरमा चाहिँ डिनर फर वानको भाउचर रहेको छ, यसै गरी कफी इन्डस्ट्रीको भाउचर पनि रहेको छ नुरवनिताको, अनि हामी सबैलाई मनपर्ने काइजेन सुसीको चाहिँ $100 भाउचर्स पनि बाँकी रहेको छ। त्यस कारणले छिट्टो आफ्नो राफल टिकट लिएर आइहाल्नुहोस् बिएफपिएस स्टुडियोमा। हजुर, बिएफबिएस रेडियोमा चाहिँ छिट्टोभन्दा छिट्टो आइदिनु होला आफ्नो प्राइजेस कलेक्ट गर्नको लागि। एक हप्ता पनि लगभग भइसकेको छ त्यस कारणले छिट्टो गर्नुहोस्। हजुर, हामीसँग भर्खरै जोडिरहनु भएको छ भने चाहिँ तपाईँ सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियो र अहिले भने कार्यक्रम मजेरै सञ्चालन गर्दैछु म कार्यक्रम प्रस्तुता बिना गुरुङ र हामी चाहिँ ब्रुनाईको प्रसारणबाट सुन्दै हुनुहुन्छ विश्वभरि नै। हजुर श्रोता, अब भने लागौँ अर्को मिठो गीततर्फ। यो गीत भने एकदमै नेपाललाई विश्वभरि चिनाएको गीत भनेर पनि भन्दा केही फरक नपर्ला किनभने युट्युबमा भने 241 मिलियन भ्युज रहेको उक्त गीत भने कुटुमा कुटु सुपारी दाना रहेको छ। यो चाहिँ 2017 चलचित्र 2 रुपियाँबाट सार्वजनिक भएको गीत रहेको छ र यो गीतमा चाहिँ अभिनय गर्नुभएको छ निश्चल बस्नेत अनि त्यस स्वस्तिमा खड्काले नृत्य गर्नुभएको छ अनि अभिनय पनि गर्नुभएको छ र गायक गायिका हुनुहुन्छ राजन राज शिवाकोटी अनि मेलिना राईको आवाजमा सुन्नुहोस् कुटुमा कुटु।

हजुर श्रोता, यो एकदमै भाइरल गीत रहेको थियो, सबैको मन छुने गीत रहेको थियो, कुटुमा कुटु, राजन राज शिवाकोटी अनि मेलिना राईको आवाजमा सुन्नुभयो। हजुर, यस्तै मिठा मिठा नयाँ पुराना मिठा भाका भएका गीतहरू सुनाउँदै अनि तपाईँहरूको रिक्वेस्टहरूको पनि प्रतीक्षा गर्दैछु। हाम्रो कार्यक्रम मझेरीमा हामीसँग पक्कै पनि जोडिनुहोला र प्रतिक्रिया पनि दिन सक्नुहुन्छ श्रोता। ब्रुनाईमा भने अहिले 11 बज्नका लागि 6 मिनट बाँकी रह्यो श्रोता, र प्राय हाम्रो सबै बालबालिकाहरूको चाहिँ अहिले छुट्टी छ। दिदीबहिनीहरू सबैजना बच्चाहरू चाहिँ छुट्टी भएको कारणले गर्दाखेरि चाहिँ झन् व्यस्त भइसक्नु भएको छ होला। अनि त्यसका लागि भने हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईमा चाहिँ समर प्रोग्राम्सहरू चाहिँ बनाएको छ चिटच्याट कम्युनिटी सेन्टरमा। यो समर प्रोग्राममा चाहिँ हरेक हप्ताको समर प्रोग्रामहरू चाहिँ बाहिरिएको छ। त्यसमा चाहिँ दिनहरू भने सोमबार, मङ्गलबार, बुधबार अनि बिहिबार हुनेछ। शुक्रबार भने यस्तो प्रोग्राम रहेको छैन, र आउँदो सोमबार 27 तारिक, जुलाईको 27 तारिक भने बिहानको 10 बजेदेखि 12 बजेसम्म चाहिँ अन्डर 5 का प्यारेन्ट्स अनि टोडलर्सहरू चाहिँ समर प्रोग्रामको लागि जान सक्नुहुन्छ चिटच्याट कम्युनिटी सेन्टर। यो प्यारेन्ट्स एन्ड टोडलर्स सेसनमा प्रति बच्चा चाहिँ $2 लिएर जानुहोस्। हजुर, यसै गरी मङ्गलबारको दिन भने बेकिङ क्लास हुन गइरहेको छ, चकलेट चिप कुकिज बनाउने क्लास हुन गइरहेको छ स्कुल किड्स इयर 1 देखि इयर 3 का बालबालिकाहरूको लागि बिहानको 9 बजेदेखि 11 बजेसम्म उही चिटच्याट कम्युनिटी सेन्टरमा, र प्रति व्यक्ति भने 6 ब्रुनाई डलर लानुपर्ने हुन्छ श्रोता। हजुर श्रोता, यति भन्दै अब भने मैले कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। अहिले 11 बज्नका लागि 5 मिनट बाँकी रह्यो श्रोता। अब भने बज्न गइरहेको गीतको बोल भने रहेको छ देखा तेनु, यो हिन्दी गीत रहेको छ मोहम्मद फेजको आवाजमा। त्यस लगतै नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगतै मझेरीको दोस्रो घन्टे बसाइमा पनि म पुनः उपस्थित हुने नै छु अहिले।

नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकप फुटबल सकिए यता 2,23,000 अवैध वेबसाइट बन्द गरिएको जनाएको छ। अनलाइन सट्टेबाजी बेटिङ र अवैधानिक वित्तीय कारोबार हुने वेबसाइट तथा एप बन्द गरेको प्राधिकरणले जनाएको छ। विश्वकप आयोजना भए यता 2,23,568 एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणका सहायक निर्देशक ओमप्रकाश महतोले जानकारी दिनुभएको छ। इन्टरनेट सेवा प्रदायक आइएसपीसँगको सहकारीमा त्यस्तो वेबसाइट चल्ने युआरएललाई ब्लक गर्ने गरिन्छ। उहाँका अनुसार एउटा बन्द गर्दा अर्को नयाँ वेबसाइट खुलिरहने चुनौती हुने भएकाले खोज्दै बन्द गर्न छुट्टै जनशक्तिको व्यवस्था गरिएको छ। सङ्घीय संसदका तीनवटा समितिको बैठक आज बस्दैछ। सङ्घीय संसद सचिवालयका अनुसार आज विकास आर्थिक मामिला तथा सुशासन समिति, विधान व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्न लागेको हो। विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी नयाँ आर्थिक वर्षको वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ। विधान व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ। यस्तै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। कंग्रेसका पूर्व सभापति शेरबहादुर दुवा पक्षले आधिकारिकताको मुद्दा फेरि सुनवाई गर्न सर्वोच्च अदालतमा निवेदन दिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई वैधानिक मान्यता दिने अन्तिम आदेश पुनरावलोकन गरी पाऊ भन्ने मागसहित निवेदन दर्ता भएको अदालतका प्रवक्ता अर्जुन प्रसाद कोरोलाले जानकारी दिनुभयो।

0: छ। यसअघि न्यायाधीश सारङ्ग सुवेदी र निरफरोस निरोलाको संयुक्त इजलासले गएको वैशाख 4 गते विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको समितिलाई मान्यता दिएको छ। राजसभा सांसद सागर ढकालले आगामी दिनको कामका लागि अध्ययन गर्नुपर्दा सरकारको समय खर्च भइरहेको पुष्टिकरण दिनुभएको छ। स्थानीय पूर्वाधार विकास विभागमा प्रस्तुति दिँदै सांसद ढकालले अहिले प्रणाली बनाउन लागिरहेको तर्क गर्नुभएको छ।
1: तपाईँलाई बाटो बनाइदिन्छु भन्दैनन्, तर तिमी के भन्छन् त अब मैले यो नीतिहरू परिवर्तन गर्छु, यो यो कार्यविधिहरू परिवर्तन गर्छु र मैले तपाईँहरूलाई सडकको क्वालिटी इम्प्रुभ गर्नुपर्ने हो कि देशभरि समानान्तर विकास गर्छु भनेर भन्नेवाला छन्, जुन चाहिँ अरू विकसित देशमा पनि हुन्छ। हामी त्यो बाटोमा जाँदैछौँ। त्यही भएर यो रिफर्म गर्दै गर्दाखेरि हजुर अलिकति समय चाहिँ लाग्छ, हेर्नु अध्ययन गर्नको लागि समय लाग्छ, यत्रो कार्यविधि बनाउनु पर्यो, अहिलेसम्मै बनेको थिएन त कार्यविधि, अनि बनाउँदै गर्दाखेरि 2-3 महिना लाग्छ। 3 महिनामै कार्यप्रण किन भएन, 3 महिनामै बजेट किन आएन, 3 महिनामै परिवर्तन किन भएन भनेर नसोचिदिनु होला, काम गर्दैछौँ।
0: आगामी दिनमा बजेट पक्षपाती हुने जोखिम हट्ने उहाँको दावी छ।
1: र मैले हजुरहरूलाई भन्न चाहेको के हो भन्दै गर्दाखेरि, अब यसरी बढिसकेपछि अब सांसद मन्त्रालय धाउँदै धाउँदै अथवा हामी कोही भोलि बिहान जिल्ला जाँदै गर्दाखेरि सांसदको जिल्ला जाँदै गर्दाखेरि तपाईँले ए ल मलाई सडक हालिदिनुहोस् कि हालिदिनुहोस्, ल है मेरो पर्यटक सडक हालिदिनुहोस्, यो हालिदिनुहोस् यो हालिदिनुहोस् भन्नै परेन। तपाईँले के गर्नु पर्यो त, यो नीति नियम विधान पद्धति अनुसार हुन्छ, त्यसपछि हामी फेरि खुला तरिकाले हिँड्न पाइन्छ। कोही आएर जम्मै सांसदहरूलाई हैरान परेको छन्, सडक मागेर हैरान, योजना मागेर हैरान, बजेट परेन भनिया छ, उसलाई पर्यो भनिया छ, फलानु मन्त्रीले यहाँ बजेट लग्यो, फलानु मन्त्रीले उहाँ बजेट लग्यो, पार्टी सभापतिले जम्मै बजेट लग्यो, प्रधानमन्त्रीले जम्मै बजेट लग्यो, केही पनि भन्न परेन, कार्यविधि सिस्टमले काम गर्ने भयो।
0: गएको आर्थिक वर्ष 82-83 24 खर्ब 11 अर्ब 66 करोड रुपियाँको वैदेशिक व्यापार भएको छ।
2: भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षमा 20 खर्ब 97 अर्ब 37 करोडको वस्तु आयात र 3 खर्ब 15 अर्ब 29 करोडको निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86% र निर्यातको हिस्सा 13% छ। जम्मा वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्षको तुलनामा 15% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 20 खर्ब 81 अर्ब 15 करोड रुपियाँको वैदेशिक व्यापार भएको थियो। सबैभन्दा धेरै आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोन लगायतका छन्।
0: भारतीय अभियान सोनाम वाङचुकले 26 दिन लामो आमरण अनसन अन्त्य गर्नुभएको छ। देशभर प्रदर्शन चर्कन थालेपछि सम्भावित हिंसा रोक्न अनसन तोडिएको उहाँले बताउनु भएको छ। अनसनका क्रममा 11 किलो तौल घटेका उहाँलाई गएको शनिबार जिल्लाको आन्दोलन स्थलबाट दिल्लीको आन्दोलन स्थलबाट प्रहरीले नियन्त्रणमा लिई अस्पताल भर्ना गरेको थियो। वाङचुकको अनसन तोडिए पनि कोक्रोच जनता पार्टी सिएजेपीले आज देशभर प्रदर्शन गर्ने बताएको छ। यसबीच प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यरातमा सन्देश जारी गर्दै विद्यार्थीको मागमा गम्भीर रहेको बताउनु भएको छ।
3: पेपर लिक एक कोई मामूली विषय नहीं है, लाखों विद्यार्थी और उनके अभिभावकों के लिए बहुत ही पीड़ादायक है।
0: प्रदर्शनका कारण सुरक्षा चुनौती बढेपछि दिल्ली मेट्रोका 16 स्टेशन बन्द गरिएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

हजुर, फेरि पनि पुनः स्वागत छ मजेरी कार्यक्रममा। तपाईँ सुन्दै हुनुहुन्छ बिएफपिएस गोर्खा रेडियो, र हाम्रो विशेष मजेरी कार्यक्रममा भने प्रस्तुता बिना गुरुङ आज उपस्थित भएकी छु, र स्वागत छ मजेरी कार्यक्रमको दोस्रो घन्टे बसाइमा। हाम्रो कार्यक्रम भने ब्रुनाईको स्टुडियोबाट सञ्चालन हुँदैछ, र अहिले ब्रुनाईमा भने 11:10 गएको छ श्रोता। र हामीले गीतबाट सुरुवात गर्यौँ, तृष्णा गुरुङको यो एकदमै रमाइलो गीत काठको घुर्राबाट। हजुर श्रोता, बिदाको समय सुरु भइसकेको छ ब्रिटिस फोर्सेस ब्रुनाईमा, विशेष गरी हाम्रो बालबालिकाको लागि। अनि बिदाको बेलामा चाहिँ हामीले विश्राम मात्र नभएर कहिलेकाहीँ तनावहरू पनि हुन्छ, र व्यस्तताले भरिएको हुँदाखेरि चाहिँ आफ्नो शारीरिक मात्र नभएर मानसिक रूपमा चाहिँ कसरी सबल गरी भइराख्नु अनि ख्याल राख्नु भन्ने विषयमा चाहिँ बिदालाई चाहिँ अझ राम्रो अवसरका रूपमा लिन सकिन्छ। त्यसका लागि भने तपाईँले माइन्डफुलनेस अभ्यासहरू गर्दा हुन्छ। आफ्नो वरिपरिको वातावरणलाई ध्यानपूर्वक महसुस गर्ने गर्नुहोस्, लामो सास लिने गर्नुहोस्, वर्तमान क्षणमा केन्द्रित रहनुहोस्, गएको समयको चिन्ता नगर्नुहोस् र भविष्यको पनि चिन्ता नगर्नुहोस्, पूर्ण रूपमा वर्तमान क्षणमा चाहिँ केन्द्रित रहनुहोस्। यसले गर्दा तपाईँको तनाव भने निकै नै कम गर्न मद्दत गर्छ। र यसका साथसाथै भलन्टियरिङ गर्नुहोस् श्रोता, समुदायको सेवामा समय दिनुभयो भने यसले तपाईँको आत्मसन्तुष्टि, सामाजिक सम्बन्ध र सकारात्मक सोच चाहिँ बढाउन मद्दत गर्दछ। र हाम्रै ब्रिटिस फोर्सेस ब्रुनाईमा पनि धेरै भलन्टियर गर्ने धेरै अवसरहरू छन्, जस्तै आर्मी वेलफेयर सर्भिसमा कम्युनिटी सपोर्ट भलन्टियरको रूपमा पनि तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। यसै गरी मुमङ कम्युनिटी सेन्टर सिनेमामा पनि भलन्टियरको खाँचो भइराख्ने गर्दछ। त्यस कारणले गर्दाखेरि हाई ब्लग स्पटमा गएर चाहिँ यो भलन्टियरिङ अपर्च्युनिटीहरू, अवसरहरू चाहिँ तपाईँले मजाले हेर्न सक्नुहुन्छ। यसै गरी स्कुलको क्षेत्रमा तपाईँले, अब अहिले त स्कुल छुट्टी छ, तर स्कुल सुचारू हुने बित्तिकै तपाईँले चाहिँ स्कुलमा भलन्टियरको रूपमा, स्वयंसेवकको रूपमा चाहिँ काम गर्नु मन छ, पछि गएर युकेमा गएर पनि तपाईँले चाहिँ स्कुलको क्षेत्रमा टिचिङ असिस्टेन्टको रूपमा चाहिँ अप्लाई गर्नु मन छ भने चाहिँ पक्कै पनि हर्नबिल स्कुलमा तपाईँले भलन्टियरिङको धेरै अवसरहरू छन्, त्यहाँ पनि अप्लाई गर्न सक्नुहुन्छ। यसै गरी बिएफपी चिल्ड्रन लाइब्रेरीमा पनि भलन्टियरिङको धेरै अवसरहरू रहेका छन्। यसै गरी क्यारिसन थ्रिफ्ट सपमा पनि नयाँ भलन्टियर्सहरूको चाहिँ सदा नै खाँचो परिराखेको हुन्छ। हजुर श्रोता, स्वयं सेवा गर्नु भनेको चाहिँ एकदमै समुदायको लागि, विशेष गरी हाम्रो गोर्खा परिवारको समुदायको लागि तपाईँले आफ्नो रहेको फ्री टाइम चाहिँ मजाले प्रयोग गर्न सक्नुहुन्छ। आफ्नै समुदायको लागि हो, भविष्यमा गएर तपाईँकै पनि नानी बाबुहरू चाहिँ खेल्ने ओर्ने टडलर सेसन हुने ठाउँहरूमा चाहिँ, कम्युनिटी सेन्टरहरूमा चाहिँ यस्ता धेरै भलन्टियर दिदीबहिनीहरू देख्न सक्नुहुन्छ। अनि अहिले चाहिँ तपाईँको फुर्सद भएमा चाहिँ पक्कै पनि भलन्टियरको यो अवसर भने नगुमाउनुहोस्, आफ्नो समयको सदुपयोग गर्नुहोस्। र भनिन्छ नि, जस्तै जति पनि हामी मानिस हौ, हामी मानिस भनेको चाहिँ एउटा सामाजिक प्राणी हो। ब्रुनाईमा चाहिँ काम गर्ने अवसर छैन, तर भलन्टियरको अवसरहरूले चाहिँ तपाईँलाई एकअर्कासँग संवाद गर्ने, इन्टरेक्ट गर्ने मौकाहरू प्रशस्तै मात्रामा छन्। त्यस कारणले गर्दाखेरि यो मौकाहरू नछुटाउनुहोस्। हामी जति पनि अरू व्यक्तिहरूसँग चाहिँ कुराकानी गर्छौँ नि, त्यति नै हाम्रो मस्तिष्क पनि सक्रिय रहने गर्छ, र त्यस कारणले गर्दाखेरि हाम्रो मस्तिष्कलाई चाहिँ खुम्चन नदिनुहोस्, यसलाई सधैँ नै सक्रिय राख्नुहोस्। अनि समाजमा, हाम्रो समुदायमा चाहिँ अझै एकदमै सोसियल हुनुहोस्, बाहिर निस्किनुहोस्, र सामाजिक सञ्जालमा नै दिनभरि नभुल्नुहोस् भन्न चाहन्छु श्रोता। अब लागौँ मिठो गीततर्फ, विश्व नेपाली अनि सुजाता उपाध्यायको आवाजमा चिटिक्क।

0: Star Radio.
1: आज प्रत्येक 3.6 सेकेन्ड मा कसै न कसैले भेटरन्स आइडी कार्ड को लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

0: वार्डको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि आजै भेटरन्स आइडी कार्डको लागि आवेदन दिइहाल्नुहोस्। यदि तपाईँ सन् 2018 डिसेम्बर भन्दा अगाडि अवकाशबाट हुनु भएको हो भने यो कार्डको लागि आवेदन दिन सक्नुहुन्छ। यसको लागि हेर्नुहोस् gov.uk/veteran-card।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, एसटी म्यान फिचरिङ यङ 22 अनि बिग नोर्जाको आवाजमा सुन्नुभयो अहिलेको एकदमै चर्चित गीत काली काली। हामीसँग भर्खरै जोडिनु भएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ बिएफपिएस गोर्खा रेडियो, कार्यक्रम हो मझेरी। हामी ब्रुनाईको प्रसारणबाट सुन्दै हुनुहुन्छ मलाई, कार्यक्रम प्रस्तुता बिना गुरुङलाई। र आजको हाम्रो शुक्रबारको विषयवस्तु भने जेनरेसनल इस्यु हुने गर्दछ श्रोता, र त्यसै विषयमा आधारित रहेर मैले भने आज विभिन्न पुस्ताका का चाहिँ अब शिक्षा, करियर अनि सफलताको दृष्टिकोणको भिन्नताको बारेमा थोरै चर्चा गर्नेछु। हजुर, अहिले सामाजिक सञ्जालहरूमा पनि विभिन्न पुस्ताहरू बिच चाहिँ कम्पिटिसन जस्तो, प्रतिस्पर्धा जस्तो हुन्छ नि, कुन कुन पुस्ताले चाहिँ कस्तो खालको फेसन गर्ने गर्थे, कस्तो खालको लुगा लाउँथे, कपडा लाउँथे, कता जान्थे, हिँडुल गर्थे, के सुन्ने गर्थे, अनि ग्याजेटहरू कस्तो चलाउँथे भन्ने कुराहरू चाहिँ एकदमै सबैको चासोको विषय भएकै कारणले गर्दा होला धेरै जसो भिडियोजहरू चाहिँ भाइरल नै गर्ने गर्छ। अनि यसै विषयमा चाहिँ मैले बेबी बुमर्स, मिलेनियल्स अनि जेन्जीको विषयमा चाहिँ छोटो चर्चा गर्नेछु श्रोता। हाम्रो समयसँगै पुस्ता पनि बदलिँदै जान्छ अनि शिक्षा, करियर र सफलताको परिभाषा पनि परिवर्तन हुँदै गइरहेको छ श्रोता। बेबी बुमर्स भन्नाले चाहिँ सन् 1946 1964 बिच जन्मिएका मानिसहरूलाई चाहिँ बेबी बुमर्सले चाहिँ प्राय चिनिन्छ, अनि उहाँहरू चाहिँ परम्परागत रूपमा चाहिँ कक्षा कोठामा अध्ययन गर्नुहुन्थ्यो। उहाँहरू चाहिँ अब उच्च शिक्षा, स्थायी जागिर, आर्थिक सुरक्षा सफलताको मुख्य आधार भनेर मान्ने गर्नुहुन्थ्यो। यसै गरी धेरै वर्ष एउटै संस्थामा काम गर्नु पनि गर्वको विषय मान्नुहुन्थ्यो। यसै गरी परिवारको स्थिरता र सम्मान उनीहरूलाई चाहिँ सबैभन्दा ठुलो महत्त्व लाग्थ्यो। हजुर, विशेष गरी सामाजिक सञ्जालमा चाहिँ बेबी बुमर्सहरू चाहिँ स्कुल जानलाई पुरा पाखा पखाएर, होइन, ठुलो नदी तरेर हुन्छ नि, जुत्ता नलगाएर खाली खुट्टामा भन्ने कुराहरू चाहिँ हामीले एकदमै एकदमै हाँसो ठटाको रूपमा पनि भन्ने गर्नुहुन्छ हाम्रा के अरे अङ्कल आन्टीहरूले चाहिँ। हजुर, विशेष गरी चाहिँ अब पहिलाको जमानामा नेपालको सन्दर्भमा चाहिँ अब छोरीभन्दा चाहिँ छोरालाई नै बढी महत्त्व दिने गर्थ्यो यो यस्तो शिक्षाको मामलामा चाहिँ। र बेबी बुमर्स पछि आए मिलेनियल पुस्ता, अर्थात् 1981 1996 बिच जन्मेकाहरूलाई चाहिँ मिलेनियल पुस्ता भनिन्छ, अनि उहाँहरू चाहिँ डिजिटल युगको सुरुवातसँगै हुर्किएका पुस्तामा पढ्नुहुन्छ, अनि त्यसमा म पनि पढ्छु। उनीहरूले चाहिँ पुस्तकसँगै कम्प्युटर, इन्टरनेटको प्रयोग गरेर शिक्षा हासिल गर्ने चाहिँ मौका पाएका थिए, र यो पुस्ताका लागि भने करियरमा प्रगति, सिप विकास, काम अनि व्यक्तिगत जीवनमा जीवनबीच सन्तुलन तथा अर्थपूर्ण काम नै सफलताको मापन हो भन्ने चाहिँ यो उहाँहरूको चाहिँ भ्याल्युज रहेको छ, अनि उनीहरूलाई चाहिँ व्यक्तिगत विकास र अनुभवले चाहिँ विशेष महत्त्व राख्छ। त्यस कारणले गर्दा होला मिलेनियल्सहरू चाहिँ एकदमै ट्राभलिङ अनि विभिन्न नयाँ नयाँ स्किल्सहरूमा चाहिँ धेरै चासो, रुचि राख्नेमा चाहिँ पर्छन् यो पुस्ता। हामी अहिलेको हालको पुस्ता जेन्जीको बारेमा चाहिँ यो गीतपछि चर्चा गर्नेछौँ। अहिलेको लागि सुन्नुहोस् एकदेव लिम्बू अनि लाउरेको आवाजमा किन बोल्दैनौँ।

हजुर श्रोता, एकदेव लिम्बू अनि लाउरेको आवाजमा सुनिहाल्नुभयो किन बोल्दैन। हामी आज पुस्ताको विषयमा चाहिँ कुराकानी गर्दैछौँ। हामीले कुराकानी गर्यौँ सुरुवातमा बेबी बुमर्स, त्यसपछि मिलेनियल्स, अनि अब हामी कुरा गरौँ जेन्टी पुस्ताको बारेमा, अर्थात् सन् 1997 देखि चाहिँ 2012 बीच जन्मेकाहरूलाई चाहिँ जेन्जी पुस्ताका रूपमा मानिन्छ। पूर्ण डिजिटल वातावरणमा बढेका हुर्के बढेका पुस्ता भनेर पनि चिनिन्छ। अनलाइन शिक्षा, सामाजिक सञ्जाल र प्रविधि उनीहरूको दैनिक जीवनको हिस्सा बनिसकेको छ श्रोता। उनीहरूका लागि भने सफलता भनेको केवल पैसा कमाउनु मात्र नभइकन स्वतन्त्रता, मानसिक स्वास्थ्य, लचकदार कार्यशैली र समाजमा सकारात्मक प्रभाव पार्नु पनि हो। र यस पुस्ताले चाहिँ आफ्नो रुचि र उद्देश्यलाई चाहिँ करियरसँग जोड्न खोज्छ। हुन पनि हो श्रोता, अहिलेको डिजिटल युगमा भने अहिलेको पुस्ताहरूको लागि चाहिँ धेरै नै अवसरहरू छन् करियर बनाउनका लागि। केवल पहिला जस्तो परम्परागत रूपमा अब एउटै अफिसमा काम गर्नुपर्ने, एउटै क्षेत्रमा सदा काम गर्नुपर्ने भन्ने पनि छैन। अहिलेको पुस्ताहरूको चाहिँ एकदमै त्यो दिमाग चाहिँ एकदमै फराकिलो भइसकेको छ। प्लस अहिलेको चाहिँ डिजिटल युग चाहिँ एकदमै विस्तार भएको कारणले गर्दा होला, यो सिङ्गो संसार नै एउटा गाउँ जस्तो भएको छ। त्यस कारणले गर्दाखेरि अहिले सूचनाको चाहिँ अब कुनै कमी नै छैन, कुनै त्यसमा बाधा अडचन नै छैन। त्यस कारणले गर्दा हाम्रो अहिलेको जेन्जी पुस्ताहरू भने चाहिँ एकदमै पाठा छन्, अनि उनीहरूले चाहिँ अहिले डिजिटल्ली पनि धेरै पैसा कमाउने बाटोहरू, जस्तै नेपालमा नै युट्युबरहरू पनि एकदमै धेरै पैसा कमाउनुहुन्छ, यसै गरी इन्टरनेट टेक्नोलोजीको फिल्डमा हुनुहुने धेरै व्यक्तिहरूले चाहिँ घरै बसेर पनि, वर्क फ्रम होम गरेर भए पनि पैसा कमाउने गर्नुहुन्छ। त्यस कारणले गर्दाखेरि अहिलेको दृश्य भनेको चाहिँ अन्य पुस्ताहरूसँग चाहिँ मेल खाँदैन, एकदमै धेरै नै एडभान्स प्रगति भइसकेको अवस्था छ श्रोता। तर फरक पुस्ता, फरक अनुभव अनि फरक प्राथमिकता भए पनि सबैको साझा चाहना भनेको चाहिँ राम्रो जीवन जिउने हो, सम्मान अनि आत्मसन्तुष्टि चाहिँ आफूले पाउनु हो। अनि पुस्तागत भिन्नतालाई चाहिँ बुझेर एकअर्काबाट सिक्न सके चाहिँ हाम्रो समाजले अझ समृद्ध तर्फ चाहिँ लाग्न सक्छ। त्यस कारणले गर्दाखेरि हाम्रो यो पुस्ताहरूको बारेमा जान्नु राम्रो हो, तर सबै पुस्ताहरू चाहिँ एक ठाउँमा मिलेर चाहिँ समाजको समृद्धितर्फ नै लाग्नुपर्ने चाहिँ अहिलेको आवश्यकता हो श्रोता। हजुर श्रोता, आजको विषयवस्तु म यही टुङ्ग्याउँछु। जेनरल इस्युजमा हामीले कुराकानी गर्यौँ यो 3 पुस्ताको बारेमा, बेबी बुमर्स, मिलेनियल पुस्ता अनि जेन्जी पुस्ताका बारेमा। पक्कै पनि यो जानकारी तपाईँहरूलाई चाहिँ एकदमै फाइदाजनक भयो होला। अब पनि अर्को गीत सुन्नतर्फ लागौँ। ब्रिजेश श्रेष्ठको डल्ली सुन्नुहोस्।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो बीएफबीएस कुलकर्म रेडियो हो।

हजुर माया होगे माया आचार्य साहु अनि अनिता मण्डलको आवाजमा यो निकै नै मिठो गीत सुन्नुभयो। हजुर श्रोता तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मझेरी। हामी ब्रुनाईको प्रसारणबाट विश्वभरि नै सुन्दै हुने सम्पूर्ण श्रोतालाई चाहिँ हार्दिक धन्यवाद दिन चाहन्छु समय निकालेर सुनिदिनु भएकोमा। कार्यक्रमको अन्तसम्म सुनेर पक्कै पनि साथ दिनुहुन्छ होला। आज भने शुक्रबार रहेको छ 24 जुलाई र आज भने हाम्रो हरिश चन्द्र भ्याल बुवाले चाहिँ मेसेज पठाउनु भएको छ। नमस्कार कार्यक्रम सञ्चालिका बहिनी, म मझेरी कार्यक्रम मोबाइलमा सुन्दैछु। आज 2083 विक्रम सम्बत श्रावणको 8 गते हाम्रो कान्छो छोरा नम्बर 3008568 कपरल रवि श्रेष्ठको जन्मदिन हो। बुहारी सपना बिजुक्से श्रेष्ठ, नाति रिया श्रेष्ठ सपरिवार ब्लान्डफोर्ड युकेमा कार्यरत छन्। जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य दीर्घायुको हार्दिक शुभकामनाको लागि हजुरकै छनौटमा जन्मदिनको गीत सुनाउनु चाहन्छु भन्नुभएको छ। हामी उर्लाबारी 3 मङ्गलबारे मोरङमा बुबा आमा सन्चो सुविस्ता नै छौँ। छोरा बुहारी र नाति समेत निकट भविष्यमा नेपाल आउने कार्यक्रम छ। यात्रा शुभ रहो भन्दै बिदा चाहन्छौ। धन्यवाद हरिश्चन्द्र भ्याल बुवा, आफ्नो छोरा कपरल रवि श्रेष्ठको लागि जन्मदिनको शुभकामना दिँदै हुनुहुन्छ। हाम्रो बिएबिएस गोर्खा रेडियोको तर्फबाट पनि हजुरको छोरा रवि श्रेष्ठ कपरल रवि श्रेष्ठको लागि चाहिँ ह्याप्पी बर्थडे भन्दै मेरै रोजाइको भनेर माग्नुभयो उहाँले। मैले चाहिँ यसो खोज्दाखेरि चाहिँ निमा रुम्बाले बनाउनु भएको ह्याप्पी बर्थडे सङ चाहिँ मैले लाइनअप गरेकी छु। आशा छ यहाँहरूलाई मनपर्नेछ र उहाँको छोरा बुहारी अनि नाति पनि नेपाल जाने कार्यक्रम रहेछ। उहाँ हामी हाम्रो तर्फबाट पनि यात्रा चाहिँ एकदमै शुभ रहोस् अनि फ्यामिलीको रियुनियन चाहिँ एकदमै रमाइलो रहोस् भन्दै फेरि पनि एकचोटि ह्याप्पी बर्थडे अनि यो गीत सुनाए श्रोता निमा रुम्बाको ह्याप्पी बर्थडे सङ।

हजुर, निमा रुम्बाको ह्याप्पी बर्थडे सङ सुनिहाल्नु भयो। हाम्रो हरिश्चन्द्र बाल बुवाले आफ्नो छोराको लागि जन्मदिनको शुभकामना भन्दै गीत डेडिकेट गर्नुभएको थियो। बुवालाई धेरै धेरै धन्यवाद। हजुर श्रोता, अब पालो भएको छ फेरि पनि अर्को गीत सुन्नतर्फ। नेपाली ऱ्यापलाई चाहिँ नयाँ स्वाद अनि नयाँ आवाज दिने कलाकार मध्ये भ्यौमा आजको पुस्ताका प्रभावशाली हिपहप स्रष्टा मध्ये एक मानिनुहुन्छ। र भ्यौमाको वास्तविक नाम भने सुरज छेत्री रहेको छ र बुटवल नजिकैको रुद्रपुर नेपालका हुन्। अनि उहाँले चाहिँ आफ्नो गीतहरूमा ऱ्यापमा चाहिँ प्रायः जसो नेपालीसँगै अवधि र हिन्दी भाषाको मिश्रण गरेर छुट्टै खालको टेस्ट चाहिँ सृजना गर्नुभएको छ। र यो गीत सुन्नुहोस् मुक्तक, उहाँको आवाजमा।

অজস্রতা ভিওমাকো আওয়াজমা শুনু বয়ো মুক্তক ব্রিটিশ ফোর্সেস ব্রুনাই পরিবারকো লাগি গ্রেট ব্রিটিশ সার্কাস লেজেন্ড অফ দ্য সি হুন গইরহেকো ছ 31 জুলাই দেখি 23 অগস্ট সম্ম यो पनि हुन गइरहेको छ जेरुडुङ पार्कमा अनि यो चाहिँ ब्रुनाईमै सबैभन्दा पहिलो पटक हुन गइरहेको छ युनिक वाटर सर्कस सो एक्रोबेटिक्स हुनेछन् स्टन्ट्स कमेडी अनि यसका साथसाथै फ्लाइङ ट्रपिज एरियल एक्ट्स अनि अरू धेरै एकदमै मनोरञ्जनात्मक कुराहरू चाहिँ हुनेछन् भनेर जानकारीमा चाहिँ देखिन्छ अनि यसमा चाहिँ एनिमलहरू जनावरहरूको चाहिँ संलग्नता छैन यहाँ चाहिँ टोटली कास्ट अफ ह्युमन अन्ली पर्फर्मर्सहरूले चाहिँ यो सर्कस चाहिँ सञ्चालन गर्दै हुनुहुन्छ त्यसका लागि चाहिँ पक्कै पनि लुक फरवर्ड गर्दै हुनुहुन्छ होला हाम्रो पिएफपी परिवारहरू यो समर हलिडेमा चाहिँ बालबालिकालाई कसरी इन्टरटेन गर्ने भनेर यो चाहिँ तपाईँहरूको लागि एकदमै गतिलो ठाउँ होला बालबालिकासँग चाहिँ अझै क्वालिटी टाइम स्पेन्ड गर्ने अनि रमाइलो गर्ने हजुर श्रोता यसको साथसाथै हामी मजेरी कार्यक्रमको दोस्रो घन्टाको अन्तमा आइसकेका छौँ समय भने अहिले 12 बज्नका लागि 4 मिनट बाँकी रह्यो आशा छ सङ्गीत जानकारी अनि गफगाफले चाहिँ तपाईँको समय अझ रमाइलो बनिरहेको छ अब भने केही बेरमा नै फर्किनेछु तेस्रो घन्टामा म फेरि पनि तपाईँहरूको प्रस्तुता बिना गुरुङ अहिलेको लागि भने म एउटा गीत छोड्दैछु यो मन्चुरे गीत भने सुपानी मोक्तानको आवाजमा रहेको छ माया हो कि माया जस्तै त्यस लगतै नेपालबाट प्रसारण हुने समाचार सुन्नुहुनेछ र म फेरि पनि उपस्थित हुने नै छु कार्यक्रमको तेस्रो घन्टामा

0: नेपालले संयुक्त राष्ट्रसङ्घ सामाजिक तथा आर्थिक परिषद अध्यक्ष पदको जिम्मेवारी सकाएको छ। सन् 2026 को एक वर्ष कार्यकाल सकिएपछि नेपालले गैराती जिम्मेवारी हस्तान्तरण गरेको छ। राष्ट्रसङ्घका लागि नेपाली राजदूत लोकबहादुर थापाले पदमा बसेर आफ्नो भूमिका निर्वाह गर्नुभएको छ। परिषद अध्यक्षको नयाँ जिम्मेवारी अल्जेरियाले लिएको छ। राष्ट्रसङ्घका लागि अल्जेरियाका राजदूत अमर बेन्जामले अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ। उहाँ सन् 2027 लागि अध्यक्ष बन्नुभएको हो। अध्यक्षको जिम्मेवारी लिँदै बेन्जामाले नेपालको कार्यकालमा परिषदले भविष्यका लागि आशावादी हुने बाटो देखाएको भन्दै प्रशंसा गर्नुभएको छ। यस्तै जिम्मेवारी हस्तान्तरण गर्दै राजदूत थापाले परिषदका उत्कृष्ट अध्याय आउन बाँकी नै रहेको विश्वास व्यक्त गर्नुभएको छ। परिषदले दिगो विकास लक्ष्य, जलवायु, खाद्य सुरक्षा र बहुपक्षीय सहयोगका क्षेत्रमा विश्वभर काम गर्दै आएको छ। चिकित्सा शिक्षा सुधार अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले आफ्ना माग नयाँ होइनन् भन्नुभएको छ। धनगढीमा सत्याग्रह सुरु गरेका केसीले निजी कलेज सञ्चालकलाई फाइदा हुने तर बिरामी र डाक्टर पीडित हुने गरी सिट बढाइएकोमा असन्तुष्टि जनाउनु भएको छ। निजी कलेजमा सशुल्क सिट वृद्धि गर्ने तयारीले भविष्यमा सरकारी अस्पताल चिकित्सक विहीन बन्ने उहाँको चिन्ता छ।
1: एक वर्ष अगाडि मात्रै 30% बढाइसकेको ओलीजीको सरकारले 30 वर्ष हामीले लड्दा लड्दै पनि यसो गर्दाखेरि गुणस्तर चाहिँ गुणस्तर चिकित्सा शिक्षाको मेडिकल एजुकेसन गुणस्तरमा रास आउँछ। त्यसको मतलब भने चाहिँ के हुन्छ भनेदेखि स्वास्थ्य सेवा जनताको स्वास्थ्य सेवा रास आउँछ अनि त्यस कारणले गर्दा यो नबढाउनुहोस् अहिले बचाउ कि आयोगमै के छ भने के अरे फलाना फलाना चाहिँ ऊ पुगेको छैन मापदण्ड पुगेको छैन भने आयोगमै त्यो रिपोर्टहरू छन् त्यसलाई नकारेर यसो गर्ने त्यसपछि चाहिँ है त्यो सकार्नुहोस् है भनेर अहिलेको सरकारले भनेको उनीहरू चाहिँ थप उल्लेख रूपमा बढाउने भनेर बजेटको भाषणले गरे।
0: कैलाली केटा मेडिकल कलेज सञ्चालनको अन्तिम तयारी भइरहेका बेला हतारमा शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय ऐन ल्याएको विषयमा उहाँको प्रश्नोक्ति छ।
2: नयाँ पदाधिकारीहरू

0: छन्, उहाँहरु स्वार्थवादी व्यक्तिहरु हुन् र निजी संस्थासँग आबद्ध, यो त सार्वजनिक संस्था हो, त्यसका निजी संस्थासँग आबद्ध त्यो दुईजना पदाधिकारीहरू र स्वार्थवादी नै व्यक्ति भएको हुनाले गर्दाखेरि चाहिँ मैले चाहिँ उहाँहरूको जुन के अरे एपोइन्टमेन्ट नियुक्ति भनी त्यो सुविधा त्यो खारिज गर्नुपर्छ भनेर राखेको हो। विश्वविद्यालय दशरथ चन्द मेडिकल विश्वविद्यालयको विरुद्ध होइन।
1: माग समर्थन गर्न साउन 5 सम्म दिएको समय सीमा व्यवस्था भएकाले सत्याग्रह सुरु गरेको उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यात जन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिसँग छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल प्लाइवुड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङ लगायतसँग भेट हुने भएको हो। प्रधानमन्त्री शाहले निर्यात प्रवर्धनका चुनौती, नीतिगत सुधार र समाधानका उपायबारे छलफल गर्नुहुने उहाँको सचिवालयले जनाएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गएको वर्ष 7 वटा मुद्दा अभियोजन गरेको छ। विभागले गएको वर्ष 121 जनालाई प्रतिवादी बनाएको जनाएको छ। प्रतिवादीलाई 1,18,05,00,00,000 रुपियाँ बराबरको बिगो दावी गरिएको छ। विभागमा दर्ता भएका सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी सूचनालाई स्क्रिनिङ कमिटी मार्फत अघि बढाउने गरिन्छ। विभागले राजस्व चुहावट, भन्सार, अन्त शुल्क तथा व्यापार सम्बन्धी मनी लाउन्डरिङ एवं सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धान गर्दै आएको छ। बेलायतको रक्षा मन्त्रालयले आफू र आफ्ना साझेदारको प्रतिरक्षाका लागि तयार रहेको जवाब दिएको छ। बेलायतले अमेरिकी सेनालाई हवाई अड्डा प्रयोग गर्न दिएको भन्दै इरानको रिभोल्युसनरी गार्ड्सले आक्रमणको चेतावनी दिएको थियो। मन्त्रालयले इरानको चेतावनीका बावजुद प्रत्यक्ष लडाइँमा सहभागी नहुने पुरानो निर्णयमा यथावत रहेको पनि जनाएको छ। बेलायतले इरानको वक्तव्यलाई अनावश्यक तनाव बढाउने अभिव्यक्तिको संज्ञा दिएको छ। बीबीसीका जो हिन्डोडका अनुसार बेलायतमै आक्रमण गर्न नसके पनि इरानले गर्न सक्ने सम्भावित क्षतिबारे उल्लेख गर्नुभएको छ।
2: In terms of missiles launched getting to the UK, no, none at all. They don't have that capacity as far as we are aware, despite what's things been said in the past. And we did see a drone hit RAF Equateria in Cyprus. And of course, the UK does have military bases and facilities around the Middle East. So it could well be that they would decide to take retaliatory action as they see it that way, or some other kind of covert asymmetric operation. I mean, there are a lot of things they could presumably try and do.
1: र अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा अहिलेसम्म नगरिएको ठूलो आक्रमण गर्ने निर्णय नजिक पुगेको बताउनु भएको छ। खबर यति नै। नमस्कार।

0: Gorka Radio.
1: हजुर नमस्कार अनि फेरि एकपटक हार्दिक स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियो. म हुँ कार्यक्रम प्रस्तोता बिना गुरुङ र हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टा हामीले सुरुवात गर्यौँ एकदमै पपुलर गीतबाट, जुनु रिजालले गाउनुभएको फुल टिप्ने मन भएबाट. यो गीत सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो होला श्रोता. यो गीत चाहिँ टिकटकमा भाइरल पनि भइरहेको थियो. विशेष गरी नेपालका मन्त्री हर्क साम्पाङले चाहिँ आफ्नै शैलीमा गाएर चाहिँ यो गीत अझ सबैको समक्ष चाहिँ पुगेको थियो. अनि हामी फेरि एकपटक सुन्यौँ आज यो गीत कार्यक्रम मझेरीको तेस्रो घन्टे बसाइमा. हजुर श्रोता, हाम्रो कार्यक्रममा अहिलेसम्म साथ दिनुभएका सम्पूर्ण श्रोतालाई चाहिँ धेरै धेरै धन्यवाद. यदि तपाईँ आफ्नो मन परेको गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ भने पक्कै पनि हाम्रो बिएफपिएस गोर्खा रेडियोसँग जोडिनुहोस्. हाम्रो कार्यक्रम सदाझै बिहानको 10 बजीदेखि 1 बजीसम्म सञ्चालन हुने गर्दछ र समय भने अहिले 12:10 गएको छ. र गुड आफ्टरनुन, शुभ प्रभात होइन, अब चाहिँ आफ्नोस् गुड आफ्टरनुन भन्ने बेला भइसकेको छ ब्रुनाईमा. अनि अन्य ठाउँहरूमा, नेपालमा चाहिँ अझै बिहान नै छ होला. युकेका श्रोताहरू चाहिँ भर्खरै उठ्दै हुनुहुन्छ होला, उहाँहरूको लागि भने भेरी गुड मर्निङ. र बाँकी 1 घन्टामा हुनेछ तपाईँका साथ रोजाइको, तपाईँको गीत, केही रोचक जानकारी अनि रमाइलो गफ गाफ. अनि तपाईँको सन्देशहरू छ भने पक्कै पनि पठाउनुहोस् र कार्यक्रमको अन्तिम घन्टासम्म साथ नछुटाउनुहोस्, किनकि मिठा मिठा गीत सङ्गीतहरूको लहर अझै बाँकी नै छ. र यो क्रममा सुनौ नेहा कक्कर अनि एकदेव लिम्बूको आवाजमा झिमझिममा.

हजुर श्रोता, यो एकदमै राम्रो गीत रहेको थियो नेहा कक्कर अनि एकदेव लिम्बूको आवाजमा झिमझिम। हजुर, कार्यक्रम मझेरीको तेस्रो घण्टा अनि अन्तिम घण्टामा हुनुहुन्छ श्रोता। अहिले हामीलाई सुनेर साथ दिँदै हुनुहुन्छ र मिठा मिठा गीत सँगै चाहिँ म पस्किँदैछु। र अब भने केही कुराकानी गरौँ अहिलेको इन्स्ट्यान्ट कन्टेन्टको जमानाको बारेमा। श्रोता, आजभोलि चाहिँ हामी सम्पूर्ण चाहिँ इन्स्ट्यान्ट कन्टेन्टको जमानामा चाहिँ चुल्लुमै डुबिसकेका छौँ। केही सेकेन्डमै धेरै जानकारी पाइन्छ भनेर चाहिँ हामीले चाहिँ धेरै जसो यी कन्टेन्टहरू चाहिँ आफूलाई चाहिए पनि नचाहिए पनि एकदमै उपभोग गरिरहेका हुन्छौँ। र समय भने बर्बाद त नभनौँ, कहिले चाहिँ आफूलाई उपयोगी हुनसक्छ, कहिले चाहिँ अब त्यो क्युरियोसिटीको कारणले चाहिँ हामी चाहिँ हेरि नै रहन्छौँ। जस्तै टिकटक जस्तो सामाजिक सञ्जालमा चाहिँ विभिन्न कन्टेन्टहरू आइराख्ने गर्दछ, तर थोरै थोरै। र यही सन्दर्भमा चाहिँ म के भन्न चाहेँ भने थोरै ज्ञान चाहिँ खतरनाक हुनसक्छ। इङ्ग्लिसमा भन्छ नि, लिटल नलेज इज डेन्जरस। त्यस कारणले गर्दाखेरि आधा अधुरो जानकारीको आधारमा चाहिँ तपाईँहरू कहिले पनि निर्णय नगर्नुहोस्। यसले गर्दा चाहिँ गलत बुझाइ, अफवाह अनि गलत कदम चाल्ने सम्भावना बढी हुनसक्छ। त्यसैले छोटो भिडियो वा पोस्टबाट जानकारी त लिनुहोस्, तर महत्त्वपूर्ण विषयमा चाहिँ विश्वसनीय स्रोतबाट पुरा बुझ्ने बानी बसाल्नुहोस्। किनकि छोटो जानकारी भन्दा चाहिँ सही र गहिरो ज्ञानले नै जीवनमा सही निर्णय दिन चाहिँ मद्दत गर्दछ। र यो भन्दै अब लागौँ अर्को गीत सुन्नतर्फ। तर्के आँखा ब्लुएस अनि इमेज लेखाएको

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो BFBS गोरखा रेडियो हो।

हजुर श्रोता, सुजन चापा गाईले गाउनु भएको यो एकदमै मिठो गीत रहेको थियो लजाएर। कार्यक्रम मजेरीमा पुनः स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ बिएबिएस गोर्खा रेडियो, विभिन्न एप, स्मार्ट स्पिकर अनि विभिन्न एफएम रेडियोबाट सुन्दै हुनुहुन्छ। हामीलाई साथ दिनु हुनुहुन्छ जताबाट भए पनि, त्यसको लागि धेरै धेरै धन्यवाद। कार्यक्रममा अझै पनि यस्ता मिठा मिठा गीतहरू बाँकी नै छन्, सुन्दै गर्नुहोस् बिएबिएस गोर्खा रेडियो। हजुर, पालो भएको छ अब मेसेजेस पढ्ने। फेरि हाम्रा रेगुलर लिसनर कैलाश लिम्बू जी आउनु भएको छ। उहाँले नमस्ते बिना दिदी, फ्राइडेको कार्यक्रम मजेरी सुनेर इन्जोय लिँदैछु भन्नुभएको छ, धन्यवाद त्यसको लागि। बिना दिदी, हजुरकै रोजाइमा सिङ्गर अस्मिता अधिकारीको कुनै एउटा सङ राखिदिनु पर्यो आफ्नै अभिरुचिमा। टु माई रिलेटिभ्स, फेसबुक फ्रेन्ड्स, मजेरी कार्यक्रम लिसनर्स, सङ सुनाउन चाहन्छु। कैलाश लिम्बू ननिटन युके भन्नुभएको छ। कैलाश लिम्बूजी धन्यवाद गीत रिक्वेस्टको लागि, हजुरको लागि भनेर मैले अस्मिता अधिकारी अनि ओर्गेन दङले गाउनुभएको टाढा भए पनि यो एकदमै चर्चित गीत, विभिन्न रियालिटी सोजहरूमा पनि यो गीत एकदमै पपुलर रहेको थियो र फेरि एकपटक सुनिहालौँ है त अस्मिता अधिकारीको आवाजमा टाढा भए पनि।

हजुर, कैलाश लिम्बू जीको रिक्वेस्टमा मैले बजाइदिए टाढा भए पनि अस्मिता अधिकारी अनि उर्गेन दङको आवाजमा सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला भाइ। अनि यसका साथसाथै सम्पूर्ण बिएफपिएस गोर्खा रेडियो लिसनर्सहरूले पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर, श्रोता, काठमाडौँ पोस्टमा चाहिँ मैले एउटा लेख भेटेकी थिएँ। त्यहाँ चाहिँ अब मानिसहरूले चाहिँ सेल्फ केयर, त्यसको अर्थ चाहिँ आत्म हेरचाह चाहिँ गर्न त थाल्नुहुन्छ तर बिचैमा छोडिदिनुहुन्छ भन्ने कुरा चाहिँ कुराको बारेमा चाहिँ थोरै चर्चा गर्नुभएको रहेछ। हजुर, मानिसहरू चाहिँ आत्म हेरचाह अथवा सेल्फ केयर वा भावनात्मक स्वास्थ्यका बानीहरू ठुलो उत्साहका साथ सुरु गर्छन् रे, तर समय बित्दै जाँदा भने व्यस्तता, तनाव अनि अन्य प्राथमिकताका कारण ती बानीहरू हराउँदै जान्छन्। यसको मुख्य कारण भने इच्छा शक्तिको कमी चाहिँ होइन श्रोता, आफ्ना भावना, विचार र भित्री डरहरूसँग चाहिँ सामना गर्न गाह्रो हुनु हो भनेर चाहिँ बताइएको छ। हजुर, हाम्रो भावना भन्नाले चाहिँ हाम्रो रिस, डर, खुसी, दुःख अचानक आएको जस्तो लाग्छ नि त यी भावनाहरू। यो चाहिँ वास्तवमा मस्तिष्कले कुनै घटना अथवा परिस्थितिलाई कसरी अर्थ लाउँछ भन्ने आधारमा चाहिँ उत्पन्न हुन्छ। जस्तै हामी चाहिँ एकदमै भावनात्मक भएको खण्डमा चाहिँ जस्तै मुटु छिटो धड्किने, पसिना आउने, त्यसपछि मस्तिष्कले भने त्यसलाई भावना भनेर बुझ्छ र अनि भावना चाहिँ आफैमा राम्रो नराम्रो हुँदैनन्, ती चाहिँ हाम्रो लागि चाहिँ सन्देशवाहक हुन्। महत्त्वपूर्ण चाहिँ भावना दबाउने होइन कि हाम्रो भावना चाहिँ बुझेर सही तरिकाले चाहिँ प्रतिक्रिया दिनुपर्छ भनिएको छ। र हाम्रो सेल्फ केयर अनि भावनात्मक स्वास्थ्यका बानीहरू चाहिँ निरन्तर दिनका लागि भने जस्तै हाम्रो शरीरलाई स्वस्थ रहनका लागि जति नियमित व्यायाम आवश्यक हुन्छ, त्यसै गरी मन स्वस्थ राख्न पनि दैनिक साना अभ्यासहरू चाहिँ आवश्यक हुन्छन् भन्नुहुन्छ अध्ययनले चाहिँ। अनि बिहान र बेलुकाको समय चाहिँ यस्ता अभ्यास गर्नुभयो भने चाहिँ शारीरिक अभ्यास सँगसँगै मानसिक अभ्यासहरू पनि यस्तै दिनदिनै गर्नुभयो भने चाहिँ अझै उपयुक्त मानिन्छ। यसको लागि भने तपाईँले गर्न सक्नुहुन्छ 2 मिनट नियम। यो चाहिँ एकदमै उपयोगी हुन्छ। केवल दिनको 2 मिनट चाहिँ तपाईँले डायरी हातमा राख्नुहोस् अनि गहिरो सास फेर्नुहोस् अनि आफूलाई महसुस भइरहेको भावनाहरू चाहिँ सोच्ने अभ्यास गर्नुहोस्। हजुर, डायरीमा चाहिँ आफ्नो मनको भावनाहरू चाहिँ सम्पूर्ण दिनमा बितेका घटनाहरूलाई चाहिँ आफूलाई कस्तो महसुस भयो भन्ने विषयमा चाहिँ लेख्नुहोस्। आफूले के गलत गरे, के नयाँ सिक्नुभयो, केबाट प्रेरणा पाउनुभयो, यत्तिकै हाम्रो दिमागले चाहिँ दुखी हुनु अथवा चिन्तित हुनु भनेर भन्दैन। त्यस कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ भावनालाई चाहिँ पहिला बुझ्ने कोसिस गर्नुपर्छ श्रोता। अनि त्यसपछि चाहिँ यो भावना हुनु, मानिस भनेपछि मानिसमा भावना आउनु एकदमै स्वाभाविक हो, तर हामीले चाहिँ यी भावनाहरूले चाहिँ हामीलाई चलाउने होइन कि हामीले चाहिँ यी भावनाहरूलाई चाहिँ चलाएर आफ्नो जीवन चाहिँ सुखी अनि त्यस्तै मिनिङफुल, अर्थपूर्ण बनाउने कोसिस गर्नुपर्छ। हजुर, यसरी हामीले आफ्नो भावनालाई चाहिँ सही दिशातर्फ मोड्ने कोसिस चाहिँ दिनको 2 मिनट बसेर यसरी समीक्षा गर्न सक्छौँ, लेख्न सक्छौँ। अनि एउटा शान्त कोठामा बसेर आफ्नो भावनाहरू पुरै लेख्नुहोस् अनि त्यसको साथसाथै डिप ब्रिदिङ एक्सर्साइज, यानि कि लामो सास तानेर आफ्नो दिमागमा चाहिँ कम्प्लिटली अक्सिजन पुरा दिनुहोस् अनि आफ्नो भावनाहरू लेख्नुहोस्। यसले तपाईँलाई सेल्फ केयर अनि भावनात्मक स्वास्थ्यलाई चाहिँ अझ बलियो बनाउनका लागि चाहिँ धेरै टेवा पुर्याउँछ। यति भन्दै हामी जाली रुमालमै भन्ने गीत सुन्नतर्फ लागौँ, तृष्णा गुरुङको आवाजमा अनि श्रेया रावल छेत्रीको आवाजमा।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि, र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर श्रोता, यो थियो एकदमै रमाइलो गीत, तीज गीत रहेको थियो कोसे ढुङ्गा नामक चलचित्रबाट। यो चाहिँ पोहोर सालमा एकदमै चलेको गीत, अहिले पनि सुनेर एकदमै रमाइलो लाग्ने खालको गीत रहेको छ। र तीज पनि आउँदैछ श्रोता, आउँदैछ यो सेप्टेम्बर महिनाको 14 तारिकमा छ, के अरे हरितालिका तीज। यो भनेको चाहिँ नेपाली दिदीबहिनीहरूको लागि चाहिँ एकदमै महान चाड रहेको छ, र हामी पनि अहिलेदेखि गीत बजाइदिउँ न, होइन? हजुर, अनि बिएफपी महिला दिदीबहिनीहरूका लागि चाहिँ तिजको कार्यक्रमको टिकटहरू चाहिँ बाहिरिएको छ। टिकटहरू चाहिँ अहिले तपाईँहरू युडब्ल्युसी, हाइभ अनि आफ्नो आफ्नो डिपार्टमेन्टको चेन अफ कमान्डबाट चाहिँ उपलब्ध छन् भनेर चाहिँ जानकारी आएको छ। अनि बिएफपीको चाहिँ सबैभन्दा प्रतीक्षित पार्टीमा पनि पर्दछ यो तिज पार्टी, अनि यसमा चाहिँ हामी एकसाथ भेला भएर रमाइलो गरौँ भनेर चाहिँ जानकारी आएको छ। तपाईँहरू पनि पक्कै पनि आफ्नो टिकटहरू चाहिँ सुरक्षित गर्नुहोला। हजुर, यति भन्दै हामीलाई खर्क गुरुङ मामाले मेसेज पठाउनु भएको छ। उहाँले नमस्कार बिना भान्जी भन्नुभएको छ। नमस्कार मामा, मजेरी राम्रो मजेरीलाई सुन्दैछु, रमाइलो भइरहेछ भन्नुभएको छ। बान्छी समयले साथ दिएमा एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ। अफकोर्स मामा, गीतको नाम भने कति राम्रो फुलबारी, गायक प्रेम राजा महत, रेखा शाह गायिका हुनुहुन्छ, अनि सम्झना हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद, नमस्ते भन्नुभएको छ। र अब पस्के यहाँहरू सबैजनालाई खर्क गुरुङ मामाको रोजाइमा कति राम्रो फुलबारी, मामालाई धन्यवाद, प्रेम राजा महत अनि रेखा शाहको आवाजमा सुन्नुहोस्।

हजुर श्रोता, सुनिहाल्नुभयो प्रेम राजा महत अनि रेखा शाहको आवाजमा कति राम्रो फुलबारी। हजुर, गीतको लागि रिक्वेस्ट गर्नुभएको थियो हाम्रो खर्क गुरुङ मामाले, र समय भने अहिले दिउँसोको 1 बज्नका लागि केवल 5 मिनट मात्र बाँकी रह्यो श्रोता, र समयले हामीलाई फेरि विदाईको घडीमा ल्याइपुर्याएको छ। आजको मजेरीमा साथ दिनुहुने सम्पूर्ण श्रोता साथीहरूलाई अनि हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईँहरूको सन्देश, गीतको रोजाई र साथले नै हाम्रो कार्यक्रम अझ विशेष बनेको छ। तपाईँले पठाउनु भएको माया सम्झना लिएर फेरि आउनेछु अर्को सोमबार, नयाँ गीत, नयाँ उत्साह, नयाँ जाँगर अनि तपाईँहरूकै रोजाइका अझ धेरै मिठा गीतहरूको साथमा। त्यतिन्जेलसम्मको लागि भने आफ्नो ख्याल राख्नुहोस्, परिवारसँग रमाइलो समय बिताउनुहोस् अनि यो विकेन्डलाई एकदमै पोजिटिभ, सकारात्मक सोच अनि मुस्कानका साथ मनाउनुहोस्। जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, तपाईँको दिन भने शुभ रहोस्, विकेन्डको चाहिँ सुखद अनि यादगार बनोस्। म हुँ तपाईँहरूको प्रस्तुता बिना गुरुङ, सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियोको मजेरी कार्यक्रम। अब भने बिदा लिँदैछु एउटा मिठो मिठो गीतसँगै, उदित नारायण झा अनि कविता कृष्णमूर्तिको आवाजमा सुनोस् छोडिदेऊ छोडिदेऊ। फेरि भेटौँला अर्को सोमबार त्यही ऊर्जा अनि त्यही उत्साहको साथमा। अहिलेलाई भने बिदा चाहन्छु, नमस्कार अनि बाई।

0: pe live buddy
1: on air
0: app ma
1: ani smart speaker ma band hos
2: play bfbs
0: you bfbs gorkha radio ho
1: gorkha radio
3: आगामी 24 घण्टामा धेरै वा अति भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजको दैनिक बुलेटिन जारी गर्दै महाशाखाका मौसमविद सञ्जीव अधिकारीले मुलुकका केही पहाडी भागमा 50 मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने बताउनु भएको छ।
4: अब आउने 24 घण्टामा त्यस्तो अति भारी धेरै भारी वर्षाको सम्भावना कतै पनि छैन। यद्यपि चाहिँ केही ठाउँहरूमा चाहिँ आइसोलेटेड खण्डित रूपमा चाहिँ 50 मिलिमिटरभन्दा बढी वर्षा हुनसक्ने चाहिँ देखिन्छ। जस्तो बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका हिमाली पहाडी भूभागमा एक दुई ठाउँमा र लुम्बिनी प्रदेशका पनि पहाडी भूभागमा एक दुई ठाउँमा चाहिँ खण्डित रूपमा भारी वर्षा हुने पनि देखिन्छ।
3: मनसुनी न्यूनचापीय रेखा पश्चिम नेपालको नजिक रहेकाले त्यसैअनुसार वर्षा हुने उहाँको भनाइ छ।
4: मनसुनको न्यूनतापीय रेखा चाहिँ पूर्वतिर चाहिँ सरदर स्थानकै आसपासमा छ, तर पश्चिमतिर चाहिँ सरदरभन्दा अलिकति माथि नेपालको अलिकति नजिक, पूर्वमा भन्दा अलिकति नजिक देखिन्छ। त्यसकारणले अहिले बादलको अवस्था जस्तो भए पनि दिउँसो अपरान्न र साँझतिर जाँदै गर्दाखेरि चाहिँ पूर्वमा भन्दा पश्चिमतिर चाहिँ वर्षाको गतिविधि अलिकति बढी हुने देखिन्छ। तर आज र भोलिको चाहिँ तुलना गर्दाखेरि आजभन्दा भोलि मौसम चाहिँ अलिकति पूर्वतिर सक्रिय हुने देखिन्छ।
3: नेपाल पत्रकार महासङ्घ काठमाडौँ उपत्यका तीनवटै शाखाले नागरिक अधिकारको माग गर्दै प्रदर्शन गर्ने भएका छन्। निजी सञ्चार माध्यमलाई विज्ञापन दिन सर्वोच्च अदालतको आदेश लागू गर्नुपर्ने, प्रेस मैत्री कानून बनाउनुपर्ने माग राखेर उपत्यका, ललितपुर, भक्तपुर र काठमाडौँ जिल्ला शाखाले भोलि विरोध गर्ने भएका हुन्। माइतीघरमा विरोध प्रदर्शन गरिने उपत्यका प्रदेश समितिका कार्यवाहक अध्यक्ष रोजिना थापा कार्की, अध्यक्षहरू काठमाडौँका शोभा हरियाल, ललितपुरका रामहरि कार्की र भक्तपुरका सुन्दर शिल्पकारले उल्लेख गर्नुभएको छ। सरकारी नीति र व्यवहारका कारण नेपाली प्रेस डरलाग्दो स्व नियन्त्रणमा रहेको भन्दै असुरक्षाको अवस्था आएको विज्ञप्तिमा उल्लेख छ। जिल्ला शाखाहरूले माइतीघरमा प्रदर्शन गर्ने जनाएका छन्। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको मूल कानूनको विधेयक बनाउन सार्वजनिक सुझाव मागिएको छ। विभागीय मन्त्री महावीर पुनले भोलि शनिबार 11 बजे विधेयकमा सुझाव माग्न सिंहदरबार मन्त्रालयमा छलफल गरिने बताउनु भएको छ।
5: तपाईँहरू गेटमा आएर चाहिँ मलाई फोन गर्नुभयो भने चाहिँ मैले चाहिँ तपाईँहरूलाई गेट पासको व्यवस्था गरिदिने छु, र तपाईँहरू टाढो टाढा हुनुहुन्छ, काठमाडौँभन्दा बाहिर हुनुहुन्छ, र यो ऐन कानुन बनाउनुको लागि तपाईँहरूले चाहिँ एकदम महत्त्वपूर्ण चाहिँ सुझावहरू सल्लाह सुझावहरू दिन चाहनुहुन्छ भने तपाईँहरूले मलाई मेरो इमेलमा चाहिँ आधिकारिक इमेलमा पनि पठाउन सक्नुहुनेछ।
3: नेपाल विज्ञान तथा प्राविधिक प्रज्ञा प्रतिष्ठान नास्टको मौजुदा ऐन पनि संशोधन गर्नु

0: लागेको पुनको भनाइ छ। सङ्घीय संसदका तीनवटा समितिको बैठक आज बस्दैछ। सङ्घीय संसद सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधान व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी नयाँ आर्थिक वर्षको वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ। विधान व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ। यस्तै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। गएको वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका 7251 फरार प्रतिवादी पक्राउ परेका छन्।
1: केन्द्रीय प्रहरीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोबाट 48, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट 1232, कोशी प्रदेशबाट 960, मधेसबाट 2117, बागमतीबाट 760, गण्डकीबाट 452, लुम्बिनीबाट 1181, कर्णालीबाट 187 र सुदूरपश्चिमबाट 314 पक्राउ परेका छन्। उनीहरूबाट 72,47,12,000 जरिवाना असुल गरिएको छ। फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउको कामलाई उच्च प्राथमिकतामा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्ले जानकारी दिनुभएको छ। कर्तव्य ज्यान, लागु औषध जबरजस्ती गर्ने, बैंकिङ कसुर, ठगी लगायतका मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको उहाँले बताउनु भएको छ।
0: अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा अहिलेसम्म नगरिएको ठूलो आक्रमण गर्ने निर्णय नजिक पुगेको बताउनु भएको छ। राष्ट्रसङ्घका महासचिवले भने पश्चिम एसियाको अवस्था नियन्त्रण बाहिर पुगिसकेको बताएका छन्। सुरक्षा परिषद बैठकमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेज:
2: When parties prioritize military solutions over negotiated settlements, civilians pay the heaviest toll. We see this on full display in the Middle East, with devastating consequences in the region and across the globe. The situation is getting out of control.
3: Yo, BFBS, Gorkha Radio.

बी एफ बी एस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरी दाहालको शुभ प्रभातम। बी एफ बी एस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बी एफ बी एस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शुक्रबार हो आदरणीय श्रोता। शुक्रबार हामी माता सन्तोषीको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। शक्ति स्वरूपिणी देवीको रूपमा पूजित हुनुहुने माता सन्तोषीले हामी सबैको निरन्तर रूपमा सन्तुष्टितर्फ अग्रसर हुने जो यात्रा छ त्यसलाई सहज गराइदिनुहोस्, सन्तुष्टि प्रदान गरिदिनुहोस् र हामीलाई मनुष्यले गर्नुपर्ने कर्तव्य पथमा अगाडि बढाउनुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। शुभ जागरण कार्यक्रमको एउटै उद्देश्य छ वास्तवमा शुभ जागरण गर्नु। जागरण भनेको बिउजनु, शुभ भनेको शुभ छँदैछ, हामी बिउजिएका छैनौँ। त्यस कारणले शुभ जागरण जो छ त्यसतर्फ हामी अग्रसर छौँ। वास्तवमा जाग्ने कसरी हो त्यो त जाग्नेलाई नै थाहा होला, हामी त जागेका छैनौँ। तर जागेकाहरूले बताएका कुराहरूमा एउटा जगाउने खालको सामर्थ्य चाहिँ देखिन्छ। तर अब हामीले त्यसलाई आत्मसात गर्न नसकेर हो अथवा हाम्रो चाहना नभएर हो यो हामीले बुझ्न सकेका छैनौँ। र कुनै न कुनै बिन्दुमा काहीँ न काहीँ गएर हामीले अवश्य पनि बुझ्नेछौँ। तर त्यो बुझ्ने चेष्टालाई हामीले चेष्टाको रूपमा नलिएर यदि उपेक्षित अवस्थामा स्वीकार गऱ्यौँ भने हाम्रो बिउझाइ नहुन पनि सक्छ। र फेरि पहिले जसरी नै जस्तो हाम्रो अनन्त जन्मदेखि हामी नबिउजिकन यहाँसम्म आइसकेका छौँ, किनभने हामी अहिले वर्तमान छौँ, यहाँ छौँ। त्यसैले हामी पहिले कहिल्यै पनि बिउजेका थिएनौँ, जागेका थिएनौँ, र हामी कहिल्यै पनि भगवानको शरणमा गएका थिएनौँ। किनभने गएका थियौँ भने हामी अहिले यो संसारमा, यो मृत्यु लोकमा हुँदैन थियौँ। हामी भगवत धाममा हुन्थ्यौँ र शान्तिपूर्ण र आनन्दको एउटा अवस्थामा हाम्रो जीवन अगाडि बढिरहेको हुने थियो। त्यसैले हामी यो जन्ममा एउटा जाग्ने चेष्टा गर्दैछौँ। र जागेका जो गोस्वामी तुलसीदासजी हुनुहुन्छ, उहाँले जाग्ने तरिका सिकाउँदै भगवानको नामको महिमालाई उल्लेख गर्नुभएको छ। धेरै शास्त्रहरूमा धेरै कुराहरू उल्लेख गरिएको छ, तर हामी सबै शास्त्रहरू पढ्न सक्दैनौँ। त्यसैले शास्त्र पढेकाहरूले बताएको कुरालाई हामी स्वीकार गर्ने प्रयास चाहिँ गर्न सक्छौँ। त्यसैले हामी गोस्वामी तुलसीदासजीले यो विनय पत्रिकामा उल्लेख गर्नुभएको यो नाम महिमाको एउटा पद छ, त्यसैको आज चर्चा गरौँ। गोस्वामीजी भन्नुहुन्छ, राम जपु राम जपु राम जपु बाबरे घोर भव निर निधि नाम निजना भरे

आदरणीय श्रोता, यहाँनिर हामीले एउटा कुरा के बुझ्नु पर्दछ भने, राम नाम भनेर केवल राम राम राम भन भनेको होइन। यो आध्यात्मिक भाषामा, सन्तहरूको भाषामा भगवान नामलाई राम नाम भनेर पनि मान्ने गरिन्छ, जान्ने गरिन्छ। त्यसैले राम नाम भनेको राम राम राम भन्न पनि सकिन्छ। सीताराम सीताराम, राधेश्याम राधेश्याम, राधे राधे, श्याम श्याम, कृष्ण कृष्ण, गोविन्द गोविन्द, मुरारी मुरारी, हरि हरि, नारायण नारायण, जे पनि भगवानका जति पनि नाम छन् ती मध्ये एउटा नाम लिन सकिन्छ आफ्नो इच्छा, आफ्नो रुचि र आफ्नो परिवेश अनुसारको। तर गोस्वामीजी भगवान रामको भक्त हुनुहुन्थ्यो र सीताराम को भक्त भएको हुनाले उहाँले राम भन्नुहुन्छ र रामका कृष्णका भक्तहरूले पनि भगवान नामलाई राम नाम भन्ने गर्छन्। त्यसैले यसमा हामीले संशय अथवा दुविधा राख्नु हुँदैन। राम जपु राम जपु राम जपु, बाबरे ए बाबरे ए बालकहरू हो, नाम जप नाम जप, भगवानको नाम जप, घोर भव निधि घोर भव निर निधि। यो घोर भव भनेको यो भवसागरको जल रूपी समुद्र, यो घोर छ भवसागर रूपी समुद्र र यसकोबाट यसलाई पार गर्ने नाउ केवल राम नाम हो अथवा भगवानको नाम हो। त्यसैले भगवानको नाम रूपी नाउमा बसेर यो भवसागरलाई तर यसमा कुनै पनि संशय नगर भनेर गोस्वामीजीले पहिलो यो चरणमा भन्नुभयो। दोस्रो चरणमा भन्नुहुन्छ, एकही साधन सबरे दिशिद्धि साधिरे, ग्रसे कलि रोग जोग संयम समाधिरे। एउटै साधन छ, सबै बल रिद्धि सिद्धि सबै त्यही साधनले साध्ने गर्दछ, किनभने योग संयम र समाधि आदि साधनहरू कलिकाल रूपी रोगले ग्रस्त भएका छन् र योग गर्न संयमित भएर इन्द्रियहरूलाई निग्रह गर्न र निरन्तर समाधिमा बसेर एउटा चिन्तन धारालाई अगाडि बढाउन तिमी समर्थ छैनौ, युगको धर्मले त्यो दिँदैन, युगले त्यतातर्फ जाने अनुमति दिँदैन, किनभने यो भयङ्कर घोर कलिकाल हो, यो कलिकालमा तिमीले अरू साधनहरूबाट शान्ति प्राप्त गर्न सक्दैनौ, केवल एउटै साधन छ त्यो हो भगवान नाम लियौ। भगवान नाम लिने विभिन्न प्रक्रियाहरू पनि बताइन्छन्, तर यो वास्तवमा जिब्रोले निरन्तर रूपमा आफूलाई मन परेको भगवानको नाम आफूले मात्रै सुन्ने गरी अथवा अलिक ठुलै स्वरमा एकान्तमा बसेर पनि लिन सकिन्छ भनिएको छ। मानसिक रूपमा भगवान नाम लिन निकै कठिन छ, तर जिब्रोबाट भगवानको नाम उच्चारण गर्दै गइयो भने एक दिन मानसिक नाम उच्चारण गर्ने योग्यता त्यही जिब्रोबाट उच्चारित भगवान नामले जिन्छ भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी यो बिएफपिएस गोर्खा रेडियो मार्फत यो शुभ जागरण कार्यक्रममा छौँ र यो शुभ जागरण कार्यक्रममा भगवान् नामको जो महिमा छ त्यसको चर्चा गर्दै गोस्वामीजीले बाबा रे भनेर हामी मनुष्यहरूलाई आज्ञा दिनुभएको छ, आदेश गर्नुभएको छ, अथवा अनुरोध गर्नुभएको छ, विन्ती गर्नुभएको छ कि भगवान्को नाम रूपी नाउमा चढेर यो भवसागरलाई तर्ने चेष्टा गर। भलो जो है पोच जो है दाहिनो जो बाबा रे, राम नाम ही सो अन्त सबैको काम रे। राम्रो होस् खराब होस् अथवा उल्टा होस् अथवा सिधा होस्, अन्तमा सबैलाई काममा आउने एउटै नाम हो, भगवान् नाम हो, अरू कुनैको केही काम छैन। किनभने युगले त्यो धर्म गर्न दिँदैन, युग खराब छ, कलिकाल छ, कलिकालमा नामले नि नाउको काम गर्छ भन्नुहुन्छ गोस्वामीजी। जग नव बाटिका रही है फली फुली रे, यो जगत चाहिँ एउटा आकाशमा रहेको बाटिकामा फल फुल फुलेको अवस्था जस्तो देखिन्छ अरे। यो आकाशमा एउटा बगैँचा छ, बगैँचामा फल फुल एकदम फल पाकिरहेका छन्, फुलहरू फुलिरहेका छन्, सुगन्ध आइरहेको छ, र त्यो आकाश पुष्पको आकाश फलको हामी कामना गरेर हामी त्यतातर्फ दौडिरहेका छौँ। त्यस्तै आकाशमा देखिने बादलमा जो घर बनेका हुन्छन्, विभिन्न आकृतिहरू चित्रहरू बादलले बनाएका हुन्छन्, त्यस्तै यो संसारलाई पनि त्यस्तै संसार हो। जो आकाशमा धुवाँले बनाएको घरलाई हामीले आफ्नो घर मान्न सक्दैनौँ, त्यसै गरी यो संसारका क्षणिक विषयहरू पनि त्यस्तै हुन्। त्यस कारणले यिनीहरूतर्फ तिमी नलाग, यो संसारका पदार्थहरू केवल देखिने मात्रै राम्रा हुन् आकाश पुष्प जस्तै, तर यिनीहरूले कुनै पनि काम दिँदैछन्। छेड छेडमा यिनीहरूको नाश भइरहेको छ, नाशवान पदार्थहरूबाट हाम्रो कसरी कल्याण हुन सक्छ र। राम नाम छाडी जो भरोसो कराई और रे, तुलसी परोसो त्यागी मागे कुर कौर रे। तुलसीदासजी भन्नुहुन्छ, राम नाम छाडेर अरू कुनै पनि साधनमा यदि कसैले भरोसा गर्छ भने त्यो त्यस्तै हो जस्तो थालमा पस्किएको भोजनलाई छाडेर कोही व्यक्ति एक एक गाँस माग्दै समाजमा घर घरमा चाहर्छ भने त्यो कसरी, त्यो कुकुरको जस्तो एक एक गाँसको लागि पुछर हल्लाएर घर घर अगाडि जो उभिने परम्परा छ अथवा अवस्था छ त्यस्तै गर्छ, त्यस्तै गर्नु हो। यदि नामलाई छोडेर अरू साधनमा लाग्नु भनेको पस्किएको छोडेर एक एक गाँस माग्नु जस्तै हो, त्यसैले तिमी यतातर्फ नलाग। ए बाबरे, ए दुखी प्राणी, हे जीव, यो विश्वास गर र नाम राम रूपी नाउमा चढ, व्यवसायहरूलाई पार गर भनेर गोस्वामीजीले भन्नुभएको छ। र यसलाई हामीले आत्मसात गरेर आफूलाई मन परेको भगवान् नाममा हाम्रो जिब्रोलाई लगाउने चेष्टा गरौँ, यसैबाट कल्याण हुन्छ। जोसुकै जस्तोसुकै अवस्थामा जहाँसुकै छौँ, जेसुकै गर्दैछौँ, शुद्ध अशुद्ध, राम्रो नराम्रो, हामी जे गर्दैछौँ त्यहीँ यो भगवान्को नाम जिब्रामा लिउँ र त्यो काम गर्दै जाउँ, त्यही काम तपाईँको राम्रो हुनेछ। त्यसैले यतातर्फ हामी अग्रसर हुने चेष्टा भगवान्ले हामीलाई कृपापूर्वक प्रदान गर्नुहोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्।

नमस्ते, गुड मर्निङ, शुभ बिहानीको कामना गर्छु बेलायतवासीलाई अनि युरोपवासीलाई पनि र अन्य ठाउँमा न्यानो न्यानो नमस्कार छ र स्वागत गर्छु न्यानो न्यानो आज बिहानीको यो सो नमस्ते युके सुरुवात भइसक्यो। आज पनि देशभक्ति भावनाले भरिएको गीतसँगै एन्जेला रेग्मी, रवि ओड, प्रताप दास कलाकार उहाँहरू गाउँदै हुनुहुन्थ्यो र यो बिहानीको समय 6:39 गयो। म आशा स्लासफुलमा यहाँ तपाईँको साथमा छु, 9 बजेसम्म नै रहनेछु र आज त शुक्रबारको कार्यक्रम सुरुवात भइसकेको छ। तपाईँ हाम्रो खुट्टा उठिसकेको छ, कता जानु छ होइन, विकेन्ड मनाउनको लागि, त्यसको लागि तपाईँ हाम्रो खुट्टा एउटा खुट्टा उठिसक्यो, लागिसकेको छ बाटो र अर्कोले अब पछ्याइहाल्छ भरेसम्ममा। हजुर, र यो छ आजको यो विकेन्ड तपाईँहरूको, यदि कतै जानु छ भने चाहिँ, र विकेन्डमा चाहिँ अब यो फाइनली यो विकेन्ड चाहिँ पानी पर्दैछ, तर सबै ठाउँमा त होइन, तर पनि कतिपय पार्ट अफ द युके पानी पर्छ भनेका छन् मौसमविदहरूले। माथि उत्तरी इलाकातिर अलिक धेरै, माथि इङ्ल्यान्डको उत्तरी इलाकासम्म होइन, वेल्समा भयो, वेल्समा पछि आउँछ, अलिअलि आउँछ, अनि नर्दर्न आयरल्यान्ड, स्कटल्यान्ड पुरै पानी आउँछ, अलिअलि इङ्ल्यान्डको त मिडल्यान्डसम्म पनि फैलिन्छ भन्ने भनाइ छ, तर डिटेलमा अब एकछिनमा राख्नेछु होइन। धेरैसम्म हामीले धेरै समय पर्खिएको पानी हो, तर सबै ठाउँमा चाहिँ आउँदैन अनफोर्चुनेटली, अलिअलि चाहिँ आउँछ र अलिअलि चाहिँ सन्डेसम्ममा चाहिँ यहाँ इङ्ल्यान्डको दक्षिणी भेगसम्म पनि आइपुग्ने देखिन्छ। पानी चाहिँ बादल लाग्ने, हल्का हल्का पानी आउने चान्सेस त्यो चाहिँ रहेको छ, तर कहाँ कहाँ पर्दैन, कहाँ पर्छ त्यो चाहिँ यसै भन्न सकिन्न। आफ्नो आफ्नो इन्डिभिजुअल ठाउँको वेदर हेर्दाखेरि चाहिँ अलि एक्युरेट हुन्छ। एनिवे, अब मौसमको डिटेल जानकारी एकैछिनमा भइहाल्छ। आजको कार्यक्रम नमस्ते युके शुक्रबारको सुरुवात भइसक्यो। अब कार्यक्रममा हामी एज युजल हाम्रो नमस्ते युकेमा प्रसारण गरिने सर सामग्रीहरू छँदैछ, मिठा मिठा गीतहरू छँदैछन्। 8 बजेपछिको समयमा भने आज लकी ड्र हुन्छ र विनर को हुनुहुन्छ त यसपालि, अब भोलि हुने नेपाली ओपन कन्सर्टको टिकट कस कसले पाउनुहुन्छ, आज 9 बजेभन्दा अगाडि एनाउन्स भइहाल्छ र रसमुर एरिनामा तपाईँहरू हेर्न जान सक्नुहुन्छ नेपाली ओपन कन्सर्ट, जसमा मन्त्र ब्यान्डका मेम्बरहरूले तपाईँहरूलाई भरपूर नचाउनुहुनेछ। अनि उहाँहरू मात्रै हुनुहुन्न, अरू पनि हुनेछन् थुप्रै कलाकारहरू, सो इन्जोय गर्न नभुल्नुहोला। अब गीत सुनाउँछु म यतिखेर, सुगम पोखरेल र रिता केसीले गाउनुभएको गीत छ, बेहाल टाइटलको।

0: BFPS गोरखा रेडियो,
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

सुप्न सुनम सुमनले गाउनु भएको यो गीत हो यहाँहरूको फेभरेट गीत हुन सक्छ धेरैको. समय बिहानको 6:53 गइसक्यो, एक्चुअली 54 पनि जानी लाग्यो गयो पनि भन्दा भन्दै बिहानको समय यहाँ बेलायतमा अब समाचार सुन्ने बेला हुन लागेको छ. समाचारभन्दा अगाडि प्रश्न एकचोटि सुनाउन चाहन्छु. यो साताको लागि राखिएको प्रश्न, यो धुन हो प्रश्नमा, यो कुन गीतको कुन ब्यान्डको कुन गीतको यो इन्ट्रो धुन हो भनेर सोधिरहेको छु मैले यसपालि. हजुर, यो कुन गीतको धुन हो भनेर सोधिरहेको थिएँ र प्रश्न एउटा मात्र होइन, कुन गीतको मात्रै होइन कि कुन ब्यान्डको कुन गीतको पनि हो. हजुर, र मैले हिजोदेखि त अलिकति गीत पनि सुनाएको थिएँ यहाँहरूलाई, त्यो पनि म सुनाइहालौँ. आज त फाइनल डे हो यसको लागि.

हजुर, लास्टको टुक्रा मैले सुनाएको छु है, यो गीत लास्टमा म्युजिक यही नै छ, तर गीत चाहिँ मैले अलिअलि काटकुट गरेको छु, तपाईँले पत्ता लगाउनुपर्छ यो गीतको टाइटल के हो, अर्थात् गीतको बोल भन्नुभयो हुन्छ, र कुन ब्यान्डको गीत हो, रक ब्यान्डको, नेपाली रक ब्यान्ड, पपुलर रक ब्यान्डको एउटा गीत हो र पपुलर गीत नै हो यो, सबैले नेपालीले मन पराउने गीत, र यो गीत कुनको टाइटल अथवा बोल अनि कुन रक ब्यान्डको गीत हो त्यति मात्र भनिदिनु होला। आजको विनर अब भोलि रसमुर एरियामा हेर्न जान सक्नुहुन्छ, विनरहरूको लागि दुईवटा टिकट छ र अरू पनि जान सक्नुहुन्छ, अफकोर्स वाइ नट, होइन, त्यहाँ नेपाली ओपन कन्सर्ट हुन्छ, मन्त्र ब्यान्ड लगायत अन्य कलाकारहरूले तपाईँहरूलाई भरपूर नचाउनुहुनेछ, इन्जोय गराउनुहुनेछ। विकेन्ड कसरी यसपालि मनाउने होला भनेर सोच्नु भएको छ भने देयर यु गो, बाटो त्यतातिर छ एउटा, हजुर। ओके, विनरहरूको को हुनुहुन्छ, आज दुईवटा टिकट पाउनुहुन्छ, हामीलाई स्पोन्सर गरिएको छ यो कार्यक्रमको लागि टिकट, अहिले एनाउन्स हुन्छ 9 बजेभन्दा अगाडि, तर 8 बजेसम्म उत्तर पठाइदिनुहोस् है त, मेरो अनुरोध यही नै छ। अब गीत सुनौ, नरेन श्रेष्ठ र महेश साक्यले गाउनु भएको, अनि समाचारपछि हामी भेटौँला।

0: स्वास्थ्य बिमा बोर्डले अघिल्लो आर्थिक वर्ष र 2082 पुससम्म स्वीकृत स्वास्थ्य बिमा दापी बापतको 25 अर्ब 48 करोड बढी रकम भुक्तानी भएको जनाएको छ। बोर्डलाई उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताए अनुसार 2082 पुष महिनामा स्वीकृत दावी बापत मात्रै 2 अर्ब 4 करोड रकम तिरिएको छ। 769 सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैङ्क खातामा सो रकम जम्मा गरिएको छ। यससँगै आर्थिक वर्ष 2082-83 अन्तर्गत पुष महिनासम्मका स्वीकृत दावीहरूको भुक्तानी सम्पन्न भएको छ। बोर्डले चैत मसान्तसम्म विभिन्न अस्पताल तथा सेवा प्रदायकलाई तिर्नुपर्ने 18 अर्ब रुपियाँभन्दा बढी दायित्व भुक्तानी गर्न बाँकी रहेको देखिएको थियो। बोर्डले त्यसअघि 11 अर्ब 57 करोड तिरेको थियो। प्राध्यापक डाक्टर गोविन्द केसीको आमरण अनसनमा सत्ताधारी राजोपाका सांसदले सहमति जनाएका छन्। राजोपा सांसद डाक्टर तोसिमा कार्कीले कैलालीको गेटामा 300 शैयाको अस्पताल स्वीकृति दिन तथा स्वार्थ बाजिने पदाधिकारी नियुक्तिबारे केसीको मागमा समर्थन जनाउनु भएको हो। गेटामा 600 शैया अस्पतालको लागि संरचना बनिसकेको उहाँको भनाइ छ। गेटामा स्थापित दशरथ चन्द विश्वविद्यालय सञ्चालन र निजी मेडिकल कलेजलाई धेरै कोटा दिएकोमा विरोधबारे केसीको मागमा कार्कीले समर्थन जनाउनु भएको छ। केसीले हिजोदेखि थालेको आमरण अनसनको आज 2 दिन पुग्दैछ। रासोपा सांसद सागर ढकालले आगामी दिनको कामका लागि अध्ययन गर्नुपर्दा सरकारको समय खर्च भइरहेको पुष्टिकरण दिनुभएको छ। स्थानीय पूर्वाधार विकास विभागमा प्रस्तुति दिँदै सांसद ढकालले अहिले प्रणाली बनाउन लागिरहेको तर्क गर्नुभएको छ।
1: तर तिमी के भन्छन् त, अब मैले यो यो नीतिहरू परिवर्तन गर्छु, यो यो कार्यविधिहरू परिवर्तन गर्छु र मैले तपाईँहरूलाई सडकको क्वालिटी इम्प्रुभ गर्नुपर्ने हो कि देशभरि समानान्तर विकास गर्छु भनेर भन्नेवाला छन्, जुन चाहिँ अरू विकसित देशमा पनि त्यो बाटोमा जाँदैछौँ। त्यही भएर यो रिफर्म गर्दै गर्दाखेरि हजुर अलिकति समय चाहिँ लाग्छ, हेर्नु अध्ययन गर्नको लागि समय लाग्छ, यत्रो कार्यविधि बनाउनु पर्यो, अहिलेसम्मै बनेको थिएन त कार्यविधि, अनि बनाउँदै गर्दाखेरि 2-3 महिना लाग्छ। 3 महिनामै कार्यप्रण किन भएन, 3 महिनामै बजेट किन आएन, 3 महिनामै परिवर्तन किन भएन भनेर नसोचिदिनु होला, काम गर्दैछौँ।
0: आगामी दिनमा बजेट पक्षपाती हुने जोखिम हट्ने उहाँको दावी छ।
1: र मैले हजुरहरूलाई भन्न चाहेको के हो भन्दै गर्दाखेरि, अब यसरी बढिसकेपछि अब सांसद मन्त्रालय धाउँदै धाउँदै अथवा हामी कोही भोलि रहेन जिल्ला जाँदै गर्दाखेरि तपाईँले ए ल मलाई सडक हालिदिनुहोस् कि हालिदिनुहोस् ल है मेरो पर्यटक सडक हालिदिनुहोस् यो हालिदिनुहोस् यो हालिदिनुहोस् भन्नै परेन। तपाईँले के गर्नु पर्यो त, यो नीति नियम विधान पद्धति अनुसार हुन्छ, त्यसपछि हामी फेरि खुला तरिकाले हिँड्न पाइन्छ। कोही आएर जम्मै सांसदहरूलाई हैरान परिउँछन्, सडक मागेर हैरान, योजना मागेर हैरान, बजेट परेन भन्या छ, उसलाई पर्यो भन्या छ, फलानु मन्त्रीले यहाँ बजेट लग्यो, फलानु मन्त्रीले उहाँ बजेट लग्यो, पार्टी सभापतिले जम्मै बजेट लग्यो, प्रधानमन्त्रीले जम्मै बजेट लग्यो, केही पनि भन्न परेन, कार्यविधि सिस्टमले काम गर्ने भयो।
0: गएको आर्थिक वर्ष 82-83 24 खर्ब 11 अर्ब रुपियाँको वैदेशिक व्यापार भएको छ।
2: भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षमा 20 खर्ब 97 अर्ब 37 करोडको वस्तु आयात र 3 खर्ब 15 अर्ब 29 करोडको निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86% र निर्यातको हिस्सा 13% छ। जम्मा वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्षको तुलनामा 15% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 20 खर्ब 81 अर्ब

0: 15 करोड रुपियाँको वैदेशिक व्यापार भएको थियो। सबैभन्दा धेरै आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोन लगायतका छन्। यस्तै धेरै निर्यात हुनेमा प्रशोधित भटमासको तेल, अलैची, कलैचा, सनफ्लावर तेल, जुटका सामग्री, पाम तेल लगायतका वस्तु छन्।
1: भारतीय अभियन्ता सोनाम वाङचुकले 26 दिन लामो आमरण अनसन अन्त्य गर्नुभएको छ। देशभर प्रदर्शन चर्कन थालेपछि सम्भावित हिंसा रोक्न अनसन तोडिएको उहाँले बताउनु भएको छ। अनसनका क्रममा 11 किलो तोल घटेका वाङचुकलाई गएको शनिबार दिल्लीको आन्दोलन स्थलबाट प्रहरीले नियन्त्रणमा लिई अस्पताल भर्ना गरेको थियो। वाङचुकको अनसन तोडिए पनि कुकुरोत जनता पार्टी सिजेपीले आज देशभर प्रदर्शन गर्ने बताएको छ। यहीबीच प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यरातमा सन्देश जारी गर्दै विद्यार्थीहरूको माग पूरा गर्न कटिबद्ध रहेको बताउनु भएको छ।
2: पेपर लिक ये कोई मामूली विषय नहीं है, लाखों विद्यार्थी और उनके अभिभावकों के लिए बहुत ही पीड़ादायक है और इसलिए पेपर लीक घटना से अब तक पिछले 2.5 महीनों में अनेक विहित कदम उठाए गए, गुनहगारों को पकड़ा गया है, वे जेल में पड़े हैं। हमारा सबसे महत्वपूर्ण जिम्मा था कि विद्यार्थियों का एक वर्ष बर्बाद न हो।
1: सुरक्षा चुनौती बढेपछि दिल्ली मेट्रोका 16 स्टेशन बन्द गरिएको छ। खबर यति नै, नमस्कार।

मिना निरौलाको स्वरबद्ध गीत हामीले सुन्दै थियौँ अहिलेसम्म. बिहानको 7:09 गयो. गुड मर्निङ, वेलकम ब्याक. आज बिहानको यो सो नमस्ते युकेमा पुनः स्वागत गरौँ. हामी सेकेन्ड आवरमा दोस्रो घन्टामा प्रवेश गरिसकेका छौँ र कार्यक्रममा अब हाम्रो नियमित सर सामग्रीहरू हुन्छन् नै. मौसमको चर्चा सुरुमा म गर्ने गर्छु र प्रश्न यसपालि अब 8 बजेसम्म, त्योभन्दा अलि अगाडिसम्म सुन्नुहुन्छ, 8 बजेसम्म चाहिँ उत्तर पठाइदिनुहोला. प्रश्न मैले अघि पनि राखेको थिएँ, एकैछिनमा फेरि म राख्नेछु. यो साताको लागि 2 टिकट छ नेपाली ओपन कन्सर्ट जो भोलि शनिबार रसमोर एरिनामा हुँदैछ 1 बजे पछिको समयमा. सो तपाईँहरू गएर इन्जोय गर्न सक्नुहुन्छ, जहाँ मन्त्र ब्यान्डका मेम्बरहरू आउनुहुन्छ लगायत अन्य कलाकारहरूले पनि तपाईँ लाई भरपूर मनोरञ्जन गराउनुहुन्छ. र यसको लागि 2 टिकट कस्तै पाउनुहुन्छ आज नै थाहा पाउनुहुन्छ 9 बजेभन्दा अगाडि नै. प्रश्न त एकछिनमा म राखिहाल्छु. अहिले चाहिँ अब वेदर मौसमको चर्चा गरौँ एकैछिन. सुक्खा छ क्यारे, झन्डै झन्डै खडेरी खडेरी पर्ने स्थितिमा हामी आउन लागेका छौँ. हुन त त्यो आइसकेको त छैन, पुरै खडेरीमा हामी गइसकेका छैनौँ. तर गुड न्युज इज यो विकेन्ड चाहिँ पानी पर्दैछ, आज रातिबाट हो, सबै ठाउँमा होइन. फेरि त्यो पानी माथि स्कटल्यान्ड नर्दर्न आयरल्यान्डतिर हो, यो आउने उत्तरी इलाकातिर. र पानी तलतिर अलिअलि आयो भने पनि त्यसले त त्यो जमिन भिजाउने कुरै छैन हजुर, एकदम हल्का मात्रै आउँछ. ग्राउन्ड त भिज्ने कुरा भिज्दाउँदैन यसले. एनिवे, र यो साउथ इस्ट इलाका हामी कहाँ त पक्का बोन ड्राई नै छ अहिले पनि. अब आउँदै दिनहरूमा त्यस्तै नै छ. भो सन्डे आइतबारको दिन अलिअलि चाहिँ पानी पर्ने सम्भावना चाहिँ देखिन्छ बिहान पख. र आजको कुरा गर्दाखेरि अब आज सुक्खा नै छ जताततै, अलिअलि उता माथि स्कटल्यान्ड, उत्तर इङ्ल्यान्ड, नर्दर्न आयरल्यान्ड भयो, इङ्ल्यान्डको दक्षिण इङ्ल्यान्डमा पनि अलिअलि बादल लाग्ने चान्सेस चाहिँ छ. तर बादल लागे पनि पानी चाहिँ, पानीको चान्स छैन, फेरि पानी पर्दैन आज. र घमाइलो नै हुन्छ अरू ठाउँमा, यी बाहेक बादल लाग्ने अलिअलि बाहेक अरू ठाउँमा सबै घमाइलो नै हुन्छ प्रायः इङ्ल्यान्ड वेल्समा. अनि आज चाहिँ यो इङ्ल्यान्डको दक्षिण पूर्वी भेगमा चाहिँ अलिकति इङ्ल्यान्डको यो लन्डन भयो होइन, अनि इङ्ल्यान्डको दक्षिण पूर्वी इलाका दक्षिणी भेग गर्मी नै हुन्छ आज. र तापक्रम पनि लन्डन एरियातिर 29 डिग्री सेल्सियस पुग्दैछ दिउँसोको तापक्रम. अनि कार्डिफ भयो, बर्मिङहाम भयो, नरिसतिर 27 डिग्री सेल्सियस हुन्छ म्याक्सिमम टेम्परेचर. उता नर्दर्न आयरल्यान्डतिर चाहिँ 22 डिग्री हुन्छ भने माथि स्कटल्यान्डतिर 17 डिग्री, एबर्डिनतिर 23, अनि ग्लास्गोतिर 20 डिग्री सेल्सियसमा झर्छ तापक्रम आज. र भोलि शनिबारको दिन भने बिहान पख नर्दर्न आयरल्यान्ड स्कटल्यान्डमा पानी पर्छ त्यहाँ चाहिँ मजाले. अनि त्यो पानी अलिक तल तल फैलिँदै आउँदाखेरि उत्तरी इङ्ल्यान्ड, उत्तर पश्चिमी इङ्ल्यान्ड अनि वेल्स, उत्तरी वेल्ससम्म पानी पर्छ अलिअलि. त्यहाँ त्यता आउँदै गर्दा हल्का हुँदै हुँदै त्यो पानी सकिन्छ फेरि. र बाँकी वेल्स अनि इङ्ल्यान्डको मध्य तथा दक्षिणी भेगमा पनि सुक्खा नै हुन्छ, एकदम घमाइलो नै रहन्छ भोलि शनिबार पनि. तापक्रम लन्डन एरियामा 28 डिग्री सेल्सियस, कार्डिफतिर 23, बर्मिङहामतिर 25 डिग्री हुन्छ भने बेलफास्टमा 20 र माथि स्कटल्यान्डमा 16-19 डिग्री सेल्सियस. यो भोलिको कुरा भयो. अब पर्सि आइतबार हेर्दाखेरि आइतबार बादल लाग्ने चान्सेस धेरै ठाउँमा रहेको छ र पानी पनि इङ्ल्यान्डको पश्चिमी इलाकातिर र इङ्ल्यान्डको साउथ इस्ट इलाकातिर अलिअलि पर्छ. वेल्सतिर पनि भयो, नर्दर्न आयरल्यान्डमा, अलिअलि स्कटल्यान्डमा, उत्तरी इङ्ल्यान्ड यो पानी हल्का हल्का पर्ने चान्सेस चाहिँ रहेको छ. तर पानीले यो जमिन भिजाउने चान्सेस चाहिँ छैन है इङ्ल्यान्डमा जति आए पनि. इभन यो अलिअलि इङ्ल्यान्डको पूर्वीय भेगमा अलिअलि आए पनि होइन. तर तापक्रम चाहिँ घटेर 25 डिग्री सेल्सियस हुन्छ लन्डनमा पर्सि आइतबार र कार्डिफतिर 24, अनि त्यसपछि माथि मिडल्यान्डतिर हेर्ने हो भने 20-22 डिग्री सेल्सियस र स्कटल्यान्डमा 16-19, बेलफास्टतिर 19, अलिक चिसो नै हुन्छ माथि उत्तरी इलाकातिर चाहिँ हेर्ने हो भने. र पानी पर्ने चान्स यस्तै हो, विकेन्डमा अलिअलि छ माथि उत्तरी इलाकातिर मात्रै. त्यसपछि चाहिँ फेरि नेक्स्ट विक पनि तापक्रम चाहिँ अलिक बढी नै हामी देखिरहेका हुन्छौँ. मन्डे पनि अलिअलि पानी चाहिँ पर्छ माथि नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डको पश्चिम भित्र हो, अन्यथा इङ्ल्यान्ड वेल्समा पुरै घमाइलो नै हुन्छ. तापक्रम लन्डनमा फेरि 27 डिग्री सेल्सियस हुँदो रहेछ बढेर, बर्मिङहामतिर 25 होइन, माथितिर चाहिँ 17-20 यस्तै हुन्छ, स्कटल्यान्डतिर चाहिँ शीतलै हुन्छ भन्नु पऱ्यो. र अगाडि चार्टमा पानी त्यस्तै रहेछ, माथि इलाकातिर मात्रै, तलतिर आउने चान्सेस देखिँदैन.
यति नै गरौँ मौसमको चर्चा, अब गीत सुन्न पर्छ रेट्रोभर्ट्सको।

यो थियो रेट्रोभर्ट्सको प्रस्तुति. बिहानको 7:17 गएको छ यहाँ बेलायतमा स्थानीय समय. अब आजको क्यालेन्डर एकचोटि हेरौँ. आज विक्रम सम्वत 2083 साल साउन महिनाको 8 शुक्रबारको दिन हो. तदनुसार जुलाई 24 तारिक सन् 2026 दिन. र अब तुलसी रोपन गर्न चाहनुहुन्छ भने भोलि छ है, एकदमै शुभ सायद शनिबार पनि परेको छ. सायद धेरैको छुट्टी हुनसक्छ, तर कतिको नहुनसक्छ. भए पनि नभए पनि जसरी पनि तपाईँले यदि इच्छा छ भने चाहिँ तुलसी रोपन गर्नको लागि, तुलसी रोप्नको लागि त्यो समय मिलाउनु हुनेछ भोलि. अब आजको वैदेशिक विनिमय दर हेरौँ. आज पाउन्ड स्टर्लिङ एकको खरिद दर 206.22 रुपियाँ छ, अनि बिक्री दर 207.02 रुपियाँ. पाउन्ड स्टर्लिङ फेरि एकचोटि, एकको खरिद दर 206.22 रुपियाँ र बिक्री दर 207.02 रुपियाँ. अनि सुन र चाँदीको मूल्य आज प्रति तोला सुनको मूल्य 285,500 रुपियाँ प्रति तोला सुनको मूल्य छ भने चाँदी प्रति तोलाको मूल्य आज 4,350 रुपियाँ. चाँदी प्रति तोलाको मूल्य 4,350 रुपियाँ. अब फेरि अर्को गीततर्फ लाग्नुभन्दा अगाडि प्रश्न म सुनाउँछु फेरि एकचोटि. आज त म यो प्रश्नको गीतै सुनाउँछु है. हजुर, गीत धुन हो. वास्तवमा यो कुन गीतको धुन हो भनेर मैले सुनाइरहेको थिएँ होइन, र धुन चाहिँ यो हो, अगाडिको धुन.

यसपछि त गीत सुरुवात भइहाल्छ होइन, र मैले गीत सुनाइरहेको छु। एक्चुली आज त म गीतै सुनाउँछु है भन्दै थिएँ, र गीत त अहिले त होइन, मैले गीतको अलिकति सानो टुक्रा मात्रै सुनाउन खोजेको तपाईँलाई सजिलो होस् भनेर। मैले यो धुन जुन भर्खरै बजाएँ, कुन नेपाली रक ब्यान्डले गाएको, उहाँहरूको कुन चाहिँ चर्चित गीतको धुन हो भनेर सोधेको थिएँ। गीतको टाइटल अथवा बोल अनि यहाँहरूले ब्यान्डको नाम भन्नुपर्छ। अब त्यो धुन मात्रै सुनाएको अघि त्यो धुनको गीत चाहिँ यस्तो छ है, अलिकति सुनाइदिउँ।

हजुर, यसरी सकिन्छ गीत, तर मैले यहाँनिर त्यसलाई अलिकति ट्विस्ट गरिदिएको छु, काटकुट गरेको छु हजुर। त्यसैले तपाईँले यहाँ पुरा पुरा सुन्न सक्नुहुन्न वर्डहरू, किन भन्दाखेरि त्यहाँ गीतको टाइटलहरू बोलहरू आउँछ कि, त्यसैले गर्दाखेरि तपाईँहरूलाई अलिकति तपाईँले आफै मेहनत गर्नुहोस् भनेर एक्चुली मैले चाहिँ यो गरेको छु। अब चान्सेस आज 8 बजेसम्म छ होइन, उत्तर पठाइहाल्नु होला। लक्की विनर को को हुनुहुन्छ आज? दुईजनाले चाहिँ नेपाली ओपन कन्सर्ट जो रसमुर एरिनामा हुँदैछ दिउँसो 1 बजे उपरान्त, त्यहाँनिर तपाईँहरू प्रवेश गर्न सक्नुहुन्छ होइन। हो, नेपाली ब्यान्ड मन्त्र ब्यान्डको प्रस्तुति लगायत अन्य कलाकारहरूको प्रस्तुति त्यहाँ तपाईँहरूले राति 10:30 बजेसम्म नै इन्जोय गर्न सक्नुहुन्छ। सो यो भोलिको यात्रा तपाईँको 24 भइहाल्यो होइन, भोलि चाहिँ 25 तारिक रश्मिर एरिनामा हुने नेपाली ओपन कन्सर्टको लागि 2 टिकट तपाईँको लागि छ। ओके, दुईजनाले पाउनुहुन्छ। अब गीत सुनाउनुहोस्, इन्दिरा जोशीले गाउनुभएको।

0: पर्खाल रेडियो,
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विलचेयर वेस्ट ससेक्स हेम्पसियर इसेक्स तथा चेचरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

शिरीषदेव कोटा अनि देवी घरती मगरले गाउनु भएको यो गीत थियो, रोइला गीत चौतारी टाइटलको गीत, शिरीषदेव कोटा अनि देवी घरती मगर भनिहाल्यौँ। शिरीषदेव कोटाजीले गाउनुभएका गीतहरू प्रायः उहाँले सृजना गर्नुभएका र कम्पोज गर्नुभएका गीतहरूमा चाहिँ यस्तै यस्तै हुन्छ, भजन शैलीका गीतहरू हुन्छन् कि उहाँको, भजनमा बजाइने बाजाहरू हुन्छन् नि, खैँजडी अरू के हुन्छ हजुर, ती बजाइन्छन् र एकदम भजन शैलीको गीत उहाँको प्रायः जस्तो यस्तो हुन्छ र सुन्दर हुन्छ कि, एकदमै नाचु नाचु लाग्ने, मनलाई पनि हल्का फुल्का एकदम फुरुङ्ग बनाउने खालको गीतहरू हुने गर्दछन्। सो आज एउटा हामीले सुन्यौँ, अब अर्को पनि छन्, फेरि लोकभाकाहरू हामी सुन्दै जान्छौँ कार्यक्रममा, अन्य विविध प्रकारका गीत सङ्गीत पनि छँदै नै छन् र नेपाली ओपन कन्सर्टको बारेमा पनि सुन्छौँ आज कुराकानी 8 बजेपछिको समयमा योगजीले गर्नुभएको छ। अहिले चाहिँ समय 7:30 भइसक्यो, 7:31 गइसकेको छ। अब आजको राशिफलतिर हामी एकैछिन ध्यान दिन्छौँ, तयार हुनुहुन्छ होला राशिफल सुन्न रुचाउनुहुने महानुभावहरू, आउनुहोस् राशिफल हेरौँ नेपाली पात्रबाट। सबभन्दा पहिले आज मेष राशिको, सधैँ जस्तो आज मेष राशिलाई अलिक व्यस्तता बढ्ने देखिन्छ, शरीरमा कमजोरी अनुभूति हुनसक्छ र आज काम दोहोऱ्याउनु पर्ने स्थितिहरू आउन सक्छन्। स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला र आज आँटेका कामहरू तत्काल सम्पादन नभए पनि अलि पछिको लागि भने सकारात्मक सङ्केतहरू देखिनेछन्। वृष राशि, प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथसाथै मनज्ञ धन लाभ हुनेछ, दिन मनोरञ्जन पूर्ण रहला, शोक पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग पनि रहेको छ र सुमधुर दाम्पत्य जीवनले मन प्रफुल्लित हुन होला। मिथुन राशि, स्रोत साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ, मेहनतीहरूको लागि समय उत्साहजनक रहनेछ तर काममा बाधा पुर्याउनेहरू भने प्रशस्तै हुन सक्छन् र आज अलिकति फाइदाको लागि, आफ्नो फाइदाको लागि गोपनीयतामा भने ध्यान पुर्याउनु होला। कर्कट राशिको हेरौँ, शुभचिन्तकहरूले साथ देलान्, लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ आज, पढाइ लेखाइमा प्रगति हुनेछ, सेवामूलक कामबाट धनलाभ पनि होला, प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी पनि भइनेछ। सिंह राशि, केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्, चिताएको काम समयमा सम्पादन नहुन सक्छ, साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता अलि भङ्ग पनि हुन सक्छ र आज अरूको लागि उपयोग भइने समय देखिन्छ, सजग रहनुहोला। अब कन्या राशिको हेरौँ, सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्, उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ, गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइएला र आज कृषिमा कामको चाप र चौपायमा केही समस्याहरू देखिन सक्छन् तर धन आर्जन भने प्रशस्तै हुनेछन्। तुला राशिलाई आज प्राथमिकताका आधारमा काम गर्न नसक्दाखेरि अलि पछि पर्ने देखिन्छ, बोली र व्यवहारमा अलिक सजग रहनु पर्ला, धन बाहिरिनाले बाहिरिने सम्भावना देखिएकोले कर्जा र उधारो व्यापारमा अलिक चनाखो रहनु पर्ने देखिन्छ। वृश्चिक राशिको भने, आफन्तसँग भेटघाट भए पनि परिस्थिति रमाइलो नरहन सक्छ, सामान्य रहन सक्छ, आफ्नाले सहयोग नगर्दा कामहरू अलि पछि पर्न सक्छन् अथवा कति रोकिन सक्छन् र प्रतीक्षित नतिजा पनि केही कमजोर रहन सक्छ, दोहोऱ्याएर प्रयत्न गर्दा अलि लाभ उठाउन सकिनेछ। आज आफ्नो पेट सम्बन्धी चाहिँ अलिकति खराबी हुनसक्छ, ध्यान दिनुहोला। वृश्चिक राशिपछि धनुराशि, समस्यामा होसियार बन्न नसक्दा खर्च अलि बढ्ने देखिन्छ, श्रम अनुसार फाइदा कमै हुने पनि देखिन्छ, ठुलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न अलि मुस्किल पर्ला र आफ्नै कमजोरीले विवादमा पर्ने देखिन्छ र समस्या दर्शाउँदा सुख दुःखमा साथ दिनेहरू फेला भने पर्नेछन्। मकर राशि, आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्, मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ, तारिफ योग्य काम गर्दै धन आर्जन गर्न सकिएला र पेसा व्यवसायबाट फाइदा पनि हुनेछ, आज थोरै लगानीबाट पनि निकै राम्रो नाफा कमाउन सकिनेछ। अब पालो कुम्भ राशिको,
आज कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशेष भेटघाटले काममा उत्साह बढाउन सक्छ। मेहनतले नाम दाम र इनाम दिलाउन सक्छ। अन्तमा मीन राशि, मेहनतीहरूलाई भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढेका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ र सामाजिक कार्यमा आज रुचि पनि बढ्ला। राशिफल यहीसम्म आएर समाप्त भयो। अब राशिफल पछि के हुन्छ भन्ने कुरा तपाईँलाई थाहा छ होइन? एकदम राम्रोसँग थाहा छ। हजुर, गीत हुन्छ। यो गीत गाउँदै हुनुहुन्छ आज मेमिसा घले र मौसम गुरुङ।

0: यो PFBS
1: गोर्खा रेडियो हो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

नमस्ते, फेरि पनि भर्खरै तपाईँ र मेरो भेट भएको छ भने बिहानको 7:45 गएको छ। मिठो गीत सुन्यो, मिठो मान्नुभयो होला भन्ने आशा गरेको छु। राजन राज शिवाकोटी अनि सदीक्षाले गाउनुभएको गीत थियो। अब पौने आठ भएको छ, हामी एकचोटि प्रश्न सुनौ, होइन 8 बजीसम्म त तपाईँले उत्तर दिइसक्नुपर्छ। यो गीतको यो धुन मैले सुनाएको छु यो साता, र यो धुन कुन नेपाली रक ब्यान्डले गाएको कुन गीतको हो भनेर सोधेको छु।

हजुर, धुन यही हो, गीतको सुरुको धुन मैले सुनाएको छु र गीत पनि सुनाएको छु, साथमा अलिकति सजिलो होस् यहाँहरूलाई भनेर अलिकति गीत यहाँ म फेरि सुनाउन चाहन्छु।

हजुर, यहाँ अलिकति अड्के जस्तो, कता कता के भयो जस्तो तपाईँले महसुस गर्नुभयो होला। राम्रोसँग तपाईँलाई यो गीत थाहा छ भने, सुन्नुभयो भने, कतिलाई त मैले कहाँ तोडमोड गरेको छु थाहा पनि सायद नहोला, केही छैन। तपाईँलाई मैले अब सबै सुनाउन त भएन, गीतको टाइटल सोधिरहेको छु होइन, गीतको बोल। सो त्यसैले गर्दाखेरि अब मैले एन्सरै भन्न त भएन होइन, कति मिहिनेत गर्नुभएको छ यहाँहरूले एन्सर पठाउनुको लागि, फेयर पनि हुँदैन। त्यसैले गर्दाखेरि एउटा गीत चाहिँ सुनाएको छु, यति हो गीत चाहिँ होइन। अब खोज्नुहोस् तपाईँको पालो, 8 बजीसम्म खोज्नु होला है। त्योभन्दा पछाडि म पछाडिको गीतहरू चाहिँ तपाईँले पठाउनु भएको एन्सरहरू चाहिँ त्यो ल हाम्रो ड्रमा जाने चान्स चाहिँ एकदम कम्ती हुन्छ। जस अहिले पठाउनु भएको छ, निकै यहाँहरूले ट्राई गर्नुभएको छ र अझै केही समय छ अब ट्राई गर्नको लागि। हामीले अब लक्की विनर को हुनुहुन्छ आज शुक्रबार बिहान 9 बजेभन्दा अगाडि एनाउन्स गर्नेछौँ र उहाँले पाउनुहुन्छ नेपाली ओपन कन्सर्टको टिकट। दुईजनाले पाउनुहुन्छ एक एकवटा टिकट, हामी पठाइदिन्छौँ। टिकट पठाइदिने चाहिँ होइन, तर टिकट पाउनुहुन्छ यहाँहरूले गेटमै गएर, तपाईँको नाम त्यहाँ दिएको हुन्छ र गेटमा गएर तपाईँ टिकट लिने ठाउँमा चाहिँ त्यो नाम, तपाईँले आफ्नो नाम भन्नुपर्नेछ जानको लागि चाहिँ। र रसमोर एरिनामा भोलि दिउँसो 1 बजेदेखि हुने यो कार्यक्रम, सुरु हुने कार्यक्रम हो र दिउँसो 1 बजेदेखि चाहिँ तपाईँहरू ढोका खोलेर भित्र जान, ढोका तपाईँहरूलाई पुरा वेलकम हुन्छ त्यहाँनिर होइन, ढोकामा। एनिवे यो 1 बजेदेखि राति 10:30 बजेसम्म नै हुने कार्यक्रम हो, जसमा चाहिँ विभिन्न कलाकारहरूले स्टेज सो गर्नुहुन्छ। मन्त्र ब्यान्ड पनि पुरै आफ्नो ब्यान्ड सहित तपाईँहरूलाई नचाउनुहुनेछ, मन्त्र ब्यान्डले भरपूर मात्रामा। सो भोलिको त्यो छ, त्यसको लागि 2 टिकट कस कसले पाउनुहुन्छ आज एनाउन्स भइहाल्छ। र अब भोलि 25 तारिकको दिनमा नेपाली ओपन कन्सर्ट मात्र होइन कि अरू पनि छन् कार्यक्रमहरू, जस्तो बारपाकी समाज युकेको भेटघाट कार्यक्रम पनि छ श्यामल कोडी स्कुलमा बिहान 10:30 बजेदेखि भोलि नै। र यस्तै गरिकन हामीलाई त अहिले त के भने 30 कार्यक्रमको सूचनाहरू पनि आइसकेका छन् सेप्टेम्बरका। र भोलि अब 25 जुलाईमा चाहिँ याङजाकोट परिवार युकेको पनि भेटघाट कार्यक्रम छ बिहान 11 बजीदेखि क्रानफोर्ड कलेज कम्युनिटी हल हन्सलोमा होइन, तयारी हुनुहुन्छ होला, तयारीमा हुनुहुन्छ पक्कै पनि। पञ्चासी समाज युकेका परिवार पनि भोलि दिउँसो 12 बजीदेखि अल्डरवुड लेजर सेन्टर अल्डरसटमा उहाँहरू पनि कार्यक्रम छ उहाँहरूको पनि। र यस्तै गरिकन अर्को चाहिँ अब भोलिदेखि सुरु हुने नभुल्नु होला जीवन विज्ञान युकेको कार्यक्रम छ, भोलि 25 जुलाईदेखि 7 अगस्तसम्म हुने कार्यक्रम हो, 2 हप्ते कार्यक्रम, तर यो 2 फेजमा बाँडिएको छ। 1 हप्ता चक्र विज्ञान हुन्छ र अर्को हप्ता ऐश्वर्य विज्ञान छ। र भोलि 25 जुलाईदेखि 31 जुलाईसम्म चाहिँ चक्र विज्ञान कार्यक्रम, यहाँहरूले चक्र विज्ञान कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ, अर्थात् यहाँहरूले शिक्षा पाउनुहुनेछ, शिक्षा दीक्षा, किन भन्दा जीवन विज्ञानका गुरुद्वय यहाँ नेपालबाट आउनु भएको छ र उहाँहरूले नै प्रत्यक्ष लाइभ तपाईँहरूलाई त्यहाँ क्लासमा राख्नुहुन्छ, उहाँहरूबाट नै क्लास पाउनुहुनेछ। सो एकदमै राम्रो अवसर छ, नेपाल गएर हामीले कहिले त्यहाँ सिक्नु होइन, उहाँहरूलाई कहिले भेटेर, कहिले, हामी त समय नै हुँदैन त्यति लामो, त्यसैले यहाँ नै मिलाउनु भएको छ पक्कै पनि। लास्ट मिनट भए पनि मिलाउनु होला यदि तपाईँ सिक्न इच्छुक हुनुहुन्छ चक्र विज्ञानको बारेमा र ऐश्वर्य विज्ञानको बारेमा भने। र ऐश्वर्य विज्ञान चाहिँ 2nd फेजको कार्यक्रम, जो चाहिँ 1 अगस्तदेखि 7 अगस्तसम्म हुन्छ र दुवै कार्यक्रम बिहान 8 बजीदेखि 5:30 बजेसम्म नै हुन्छ प्लम स्ट्रिट म्यानर स्कुलमा। र जीवन विज्ञान युके भनेर यसो फेसबुकमा खोजेर हेर्नुहोस् त, त्यहाँ सबै डिटेल पाउनुहुन्छ, कस कसलाई कन्ट्याक्ट गर्नुपर्ने सबै नम्बरहरू पाउनुहुन्छ। अर्को चाहिँ अब 27 जुलाई नजिकै आयो, नेपाली मेला हेर्न जान नभुल्नु होला, मिडल्यान्डमा हुँदैछ नेपाली समाज नटिङहमले अर्गनाइज गर्ने। यो 27 जुलाईमा चाहिँ दिउँसो 12 बजेदेखि मेलबर्न पार्क नटिङहममा मेला सुरु हुन्छ, विभिन्न स्टलहरू हुन्छन्, धेरै छन् कार्यक्रमहरू त्यहाँ हजुर। र त्यहाँनिर युवा विद्यार्थी समुदायहरूको पनि छन्, व्यावसायिक समुदायहरू, सांस्कृतिक सामाजिक संस्थाहरू, स्वयंसेवा पनि छ, रनिङ पनि हुन्छ, 500 मिटरको रनिङ फेज फेजमा 3 समूहको। सो तपाईँहरूले आफ्नो उमेर अनुसारको रजिस्टर गराइसक्नु भएको छ होला पक्कै पनि, छैन भने यसो सोधखोज गर्नुहोला, नेपाली नटिङहम मेला हेर्नुहोस् न फेसबुकमा आज भोलि आइहाल्छ। हजुर, यिनै छन् कार्यक्रमहरू आउँदा दिनहरूको, अरू पनि छन् तर अहिलेलाई मैले यति नै मात्रै राखेँ किनभने समयको पाबन्दी रह्यो, नेक्स्ट टाइमहरूमा हामी फेरि राख्छौँ। विराट केसीले गाउनुभएको गीत यति बेला म सुनाउँछु, अनि कति त अब हलिडेको लागि एयरपोर्टतिर पनि लाग्दै हुनुहुन्छ होला है, एयरपोर्टको अलिकति कुरा गरौँ चार्जको एकछिनमा।

विराट केसीले गाउनु भएको यो छोटो मिठो गीत थियो। अब यो गीतपछि हामी झुम्के फुली सुन्दै जाने हो। अगाडि समाचारतिर एयरपोर्ट जाँदै हुनुहुन्छ होला कति यतिखेर है, अनि कतिको जाने क्रममा पनि हुनुहुन्छ, कति चाहिँ अब प्लान पनि छ तपाईँहरूको होइन। र एयरपोर्ट जाँदाखेरिको जुन फेयरवेल फी, गुड बाई फी छ नि, त्यो बढेको तपाईँले थाहा पाउनु भएको छ है। पहिल्यैदेखि, पहिला त थिएन पनि, 20 मिनट झार्न पाइन्थ्यो त्यत्तिकै गएर 20 मिनटसम्ममा, तर अहिले त त्यो पछि 20 मिनटको चार्ज लाग्नु थाल्यो, बढ्दै बढ्दै बढ्दै गएर त अहिले त 10 पाउन्ड पुगेको छ हौ फेयरवेल फी। त्यो ग्याटविकको एयरपोर्टको अहिले सबभन्दा धेरै छ, ड्रप अफ पोइन्टमा जुन फी तिर्नुपर्छ नि, 10 मिनटको 10 पाउन्ड लाग्छ, सबभन्दा धेरै ग्याटविकमा छ यो एकदमै एयरपोर्ट ड्रप अफ फी। त्यही पनि फी तिरेन भने फेरि यति चार्ज आउँछ, अनि समयमै तिर्नुपर्ने, त्योभन्दा अगाडि नै तिरे राम्रो होइन। ड्रप अफ फी युकेको मेजर एयरपोर्टहरूमा सबैमा अहिले बढिरहेको छ प्रायः जस्तो सबै। अब 20 बिजिएस्ट एयरपोर्टहरू छ यहाँनिर, त्यहाँनिर चाहिँ त्यहाँमध्ये 16 पुरै लास्ट इयरदेखि नै बढिरहेको छ कि यो फी चाहिँ, प्राइस चाहिँ। अनि यस्तै गरिकन अर्को चाहिँ फेरि अब ग्याटविक सबभन्दा धेरै चार्ज भएको ठाउँ भयो होइन, अहिले 10 मिनटको 10 पाउन्ड भनेपछि त वाओ, छिटो छिटो छिटो छिटो झाडेर फ्याँक, त्यो सामान पनि डाङडुङ झाडेर हिँडिहाल्नुपर्छ। अनि त्यहाँ चाहिँ फेरि कस्तो भने स्ट्यान्ड स्टेट पनि हो अर्को, फेरि 10 पाउन्ड चार्ज गर्ने एयरपोर्ट सबभन्दा धेरै चार्ज गर्ने, तर त्यसले चाहिँ 15 मिनटको विन्डो दिएको छ है झार्नको लागि, त्यहाँ सामान र मान्छेलाई झार्नको लागि, त्यहाँ ड्रप अफ गर्नको लागि। र यो लन्डन सिटी एयरपोर्ट सबभन्दा महँगो छ अहिले, पर मिनट बेसिसमै चार्ज गर्छ हो 8 पाउन्ड, 5 मिनटको 8 पाउन्ड मात्रै। तपाईँ हित्रो जानुभयो भने 5 मिनटको 8 पाउन्ड होला त्यहाँनिर, हेर्नुहोस् त, त्यसको मतलब हो 1 मिनटमा 1 पाउन्ड 60 पेन्स चार्ज गर्छ त्यहाँनिर, तपाईँ हामीले चार्ज गर राख्यौँ भने पनि, त्यो त्यहाँ कार पार्कमै राख्यौँ भने पनि त्यो चार्ज एकदमै महँगो छ। र अहिलेसम्म बर्मिङह्याम चाहिँ सबभन्दा चिपेस्ट अरे, त्यसमा चाहिँ 7 पाउन्ड छ, 15 मिनटको चार्ज चाहिँ 7 पाउन्ड लाग्छ हजुर, मिनटको 47 मिनट पी भनौँ न हजुर, यो चाहिँ सबभन्दा चिपेस्ट है बर्मिङह्यामको चाहिँ 7 पाउन्ड मात्रै, त्यही पनि 15 मिनट ड्रप अफको हजुर। ओके, अब त्यसबाट बस्न के गर्नुपर्ने हो त भनेर भन्न पनि मन त लागेको छ, समय हेर्नुहोस् न, तर केही छैन भनिहालौँ क्विकली। के गर्नु पऱ्यो भने जानुभन्दा अगाडि नै फी चेक गर्नु पऱ्यो, अनि पहिल्यै पे गर्नु पऱ्यो सेट अफ हुनुभन्दा अगाडि नै कि, अनि त्यसपछि चान्सै हुँदैन नतिर्ने होइन, सजिलो। ब्लु ब्याज होल्डरहरूको लागि केही छुटहरू छन्, त्यो पनि यसो चेक गर्नु पऱ्यो। अनि चिपर अल्टरनेटिभहरू हेर्दाखेरि राम्रो, कार पार्कहरू अलिक टाढा चाहिँ पार्क गरेर सटल बस प्रयोग गरिकन हामी टर्मिनलमा गयौँ भने चाहिँ सस्तो पर्न जान्छ अरे। अनि ट्रान्सपोर्ट अल्टरनेटिभहरू एकदम पोसिबल भएसम्म चाहिँ, सम्भव भएसम्म हामीले यसो रिसर्च गर्ने कि, जानुभन्दा अगाडि कहाँ कसरी सस्तो पर्छ होला। अनि टाइममा पनि हेर्नु पऱ्यो, गुड बाई भन्नलाई एकदम छिटो छिटो गर्नु पऱ्यो, त्यहाँ ओभर स्टे गर्नै भएन 10 मिनट, हेर्नुहोस् त अघि यता ग्याट उता हामीले अघि भन्यौँ नि ग्याटविकमा 10 मिनटभन्दा बढी त्यहाँ कुर लाग हुँदै भएन कि, टाइम हेर्दै गर्नु पऱ्यो, छिटो छिटो सब रेडी गरेर जानु पऱ्यो होइन हजुर। ट्याक्सी लानुहुन्छ भने ट्याक्सीलाई सोध्नु पनि पऱ्यो कि, अनि कति ट्याक्सीले चाहिँ हामीलाई चार्ज पो भिडाएको छ कि छैन होइन, उनीहरूले तिर्छन् प्रायः। अनि नबिर्सनुहोस्, त्यहाँनिर तपाईँले गाडी यदि राख्नु भएको छ भने पनि, त्यो पार्क गर्नु भएको छ भने, कुन ठाउँमा गाडी राख्नु भएको छ, बिल्डिङहरू थुप्रै छन्, मैले जस्तो चाहिँ नगर्नु होला, गएर गाडी खोज्दा खोज्दा खोज्दा खोज्दा आधा घन्टा बित्यो है, त्यो गाडी आधा घन्टाभन्दा पनि धेरै बितिसक्यो, गाडी भेटिँदैन, तल माथि सब हेरेँ भेटिँदैन, कहिले

0: एडब्ल्युसी दमकले जोखिममा रहेका सेवाग्राहीका लागि नियमित स्वास्थ्य सेवा सञ्चालन भइरहेको जनाएको छ। एडब्ल्युसी दमकका असिस्टेन्ट एडब्ल्यु गोपाल गिरीका अनुसार सामुदायिक सहायताका केही मुख्य परियोजना पनि यो वर्ष सञ्चालन हुनेछन्।
1: जति पनि हाम्रो भर्नेबल पेन्सनरहरू छन् त्यसलाई हामी भिपी भन्छौँ, भिपी पेन्सनर। भिपी पेन्सनरमा चाहिँ दुइटै पर्छ, जो जो सर्भिस पेन्सनर पनि भिपीमा गइसकेको हुन्छ अनि हाम्रो वेलफेयर पेन्सनर पनि भिपीमा फसेको हुन्छ, उनीहरू चाहिँ डक्टरले भेट्नै पर्छ, नर्स जानै पर्छ र क्वार्टरली भिजिट हुन्छ। त्यसले गर्दाखेरि हामीले जुलाईमा चाहिँ उहाँहरूलाई पहिलो भिजिट राखेको हुन्छौँ र त्यही भिजिट अहिले कन्टिन्युएसन भइराखेको छ। र यसको अलावा हामीले चाहिँ जति पनि यो वर्षको लागि आउने प्रोजेक्टहरू, त्यो प्रोजेक्टहरू चाहिँ पास भएर आइसकेको छ अनि त्यही प्रोजेक्ट चाहिँ हामीले खबर गर्ने कामहरू पनि भइराखेको छ। तर अहिले हामी प्रोजेक्ट कुनै पनि सुरु गर्दैनौँ, कारण यो बर्खा भएकोले गर्दाखेरि हर्सिप ग्राउन्डमा चाहिँ नर्मली टोइलेट बनाइदिने, किचनहरू बनाइदिने, च्यादरहरू, टिनहरू फेरिदिने, यो गर्मीले गर्दाखेरि फल्सलिङहरू लगाइदिने, यस्तै कामहरू चाहिँ अहिले भइराखेको छ।
0: अब अहिले सेवाग्राहीले कस्तो कस्तो नयाँ प्रोजेक्ट आउँदैछ भनेर थाहा पाएका छन्?
1: अहिले हाम्रो पेन्सनरहरूको लागि त हामीले खबर गरिसक्यौँ, गुड न्युज छिट्टै सुनाइहाल्छौँ, किनभनेदेखि एउटा मोरल सपोर्ट हुन्छ पेन्सनरहरूको लागि। र कम्युनिटी एडको लागि चाहिँ यो वर्ष हाम्रो एउटा मेजर स्कुलको आइसकेको छ, इलाम चुलाचुलीमा बनाउँदैछौँ, त्यो चाहिँ झन्डै 3 करोडको प्रोजेक्ट छ। त्यो हामी अक्टोबरदेखि मात्रै सुरु गर्छौँ र स्कुललाई खबर भइसकेको छ। अरू चाहिँ 2 माइनर स्कुल एक्सटेन्सन छ, भनेको चाहिँ प्राइमेरी स्कुलमा 2-3 कोठे भवन बनिन्छ, मेजर स्कुलमा चाहिँ 18 कोठे भवन बनिँदैछ। एउटा माइनर स्कुल रिफर्बहरू हुन्छ, माइनर स्कुल रिफर्बमा चाहिँ हाम्रोमा अहिले यसपालि चाहिँ 7 परेको छ।
0: नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकप फुटबल सकिए यता 2,23,000 अवैध वेबसाइट बन्द गरिएको जनाएको छ। अनलाइन सट्टेबाजी, बेटिङ र अवैधानिक वित्तीय कारोबार हुने वेबसाइट तथा एप बन्द गरेको प्राधिकरणले जनाएको छ। विश्वकप आयोजना भए यता 2,23,568 एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणका सहायक निर्देशक ओम प्रकाश महतोले जानकारी दिनुभएको छ। इन्टरनेट सेवा प्रदायक आइएसपीसँगको सहकार्यमा त्यस्ता वेबसाइट चल्ने युआरएललाई ब्लक गर्ने गरिन्छ। उहाँका अनुसार एउटा बन्द गर्दा अर्को नयाँ वेबसाइट खुलिरहने चुनौती हुने भएकाले खोज्दै बन्द गर्न छुट्टै जनशक्तिको व्यवस्था गरिएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको मूल कानूनको विधेयक बनाउन सार्वजनिक सुझाव मागिएको छ। विभागीय मंत्री महावीर पुनले भोलि शनिबार 11 बजे विधेयकमा सुझाव माग्न सिंहदरबार मन्त्रालयमा छलफल गरिने बताउनु भएको छ।
2: तपाईँहरू गेटमा आएर चाहिँ मलाई फोन गर्नुभयो भने चाहिँ मैले चाहिँ तपाईँहरूलाई गेट पासको व्यवस्था गरिदिने छु र तपाईँहरू टाढा टाढा हुनुहुन्छ, काठमाडौँ भन्दा बाहिर हुनुहुन्छ र यो ऐन कानुन बनाउनुको लागि तपाईँहरूले चाहिँ एकदम महत्त्वपूर्ण चाहिँ सुझावहरू सल्लाह सुझावहरू दिन चाहनुहुन्छ भने तपाईँहरूले मलाई मेरो इमेलमा चाहिँ आधिकारिक इमेलमा पनि पठाउन सक्नुहुनेछ।
0: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको मौजुदा ऐन पनि संशोधन गर्न लागि पुनको भनाइ छ। गएको वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका 7,251 फरार प्रतिवादी पक्राउ परेका छन्।
3: केन्द्रीय प्रहरीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोबाट 48

0: उपत्यका प्रहरीकारलेबाट 1232 कोशी प्रदेशबाट 960, मधेसबाट 2117, बागमतीबाट 760, गण्डकीबाट 452, लुम्बिनीबाट 1181, कर्णालीबाट 187 र सुदूरपश्चिमबाट 314 पक्राउ परेका छन्।
1: बेलायतको रक्षा मन्त्रालयले आफू र आफ्ना साझेदारको प्रतिरक्षाका लागि तयार रहेको जवाब दिएको छ। बेलायतले अमेरिकी सेनालाई हवाई अड्डा प्रयोग गर्न दिएको भन्दै इरानको रेभोल्युसनरी गार्ड्सले आक्रमणको चेतावनी दिएको थियो। मन्त्रालयले इरानको चेतावनीका बावजुद प्रत्यक्ष लडाईँमा सहभागी नहुने पुरानो निर्णयमा यथावत रहेको पनि जनाएको छ। बेलायतले इरानको वक्तव्यलाई अनावश्यक तनाव बढाउने अभिव्यक्तिको संज्ञा दिएको छ। बीबीसीका जो इनवुड।
2: In terms of missiles launched getting to the UK, no, none at all. They don't have that capacity, as far as we are aware, despite what's been said in the past.
1: I just want to cover it. Namaskar, Mahendra.

नमस्ते, वेलकम ब्याक, गुड मर्निङ. फेरि पनि आज बिहानीको समय 8:10 गएको छ यहाँ बेलायतमा यो समय. र अब नमस्ते युके कार्यक्रममा हामी आजका न्युज पेपरका हेडलाइनहरू राख्न लागिरहेका छौँ, अनि यसपछि चाहिँ केही गीतसँगै फेरि नेपाली कन्सर्ट जो चाहिँ यहाँ बेलायतमा हुँदैछ रसमोर एरिनामा भोलि, यसको बारेमा यसमा गरेको कुराकानी योगजीले गर्नुभएको छ. हजुर, यो कुराकानी सुन्नेछौँ हामी. र छिनोफानो पनि हुन्छ आज, लकी विनर को हुनुहुन्छ यहाँहरूले अब थाहा पाउनुहुनेछ. दुईजनाको नाम हामी एनाउन्स गर्छौँ जसले भोलिको कन्सर्टको लागि टिकट पाउनुहुन्छ, नेपाली ओपन कन्सर्ट जो रसमोर एरिनामा हुँदैछ. अब आज यहाँहरूको मेसेजहरू निकै रमाइलो रमाइलो मेसेजहरू आइरहेका छन्, मेसेज म हेरिरहेको छु. यहाँहरूले प्रश्नको उत्तर लिएर हाजिर भयो है यो ज्यान बहिनी, उत्तर खोज्दा खोज्दै बिते मेरा सारा बिहान बहिनी, मिल्न त मिल्यो मिलेन यस मिल्यो मिल्न त मिल्यो मिलेन यस्तो छ है उत्तर ड्यास ड्यास ड्यास है बहिनी भनेर लेख्नु भएको रहेछ उहाँले उत्तर. हजुर, हाम्रो कृष्ण चामलिङ दाजु हुनुहुन्छ है, उहाँले नै यो ड्यास ड्यास ड्यास भन्नुहोस् है मेरो उत्तरमा भनेर मलाई आइडिया पनि दिनुभएको. रमाइलो मेसेजको लागि धेरै धन्यवाद छ हाम्रो कृष्ण चामलिङ दाजुलाई. र अरू मेसेजहरू पनि छन् है यहाँनिर, कस्तो दामी सयपत्री फुलको नक्सा पनि आएको छ, कहाँबाट किन एकछिनमा म राख्नेछु. अहिले चाहिँ पत्र पत्रिकाको हेडलाइनतिर एकछिन ध्यान दिउँ. आजको पत्र पत्रिकामा हेडलाइनमा आज हामीले फेरि हाम्रो नव प्रधानमन्त्री एन्डी बर्नमको तस्विर देख्छौँ, कुराकानी पनि उहाँको बारेमा सुन्छौँ. उहाँ आज चाहिँ फ्राइडे शुक्रबार आज अहिले दिउँसो चाहिँ उता उहाँले चाहिँ नर्थलाई म्यान्चेस्टरदेखि उता होइन उत्तरी भूभागलाई चाहिँ नम्बर 10 बनाउने भनेर उहाँले भन्नुभएको थियो नि, त्यसैले गर्दाखेरि आज चाहिँ उहाँ नम्बर 10 नर्थबाट काम गर्नुहुन्छ र म्यान्चेस्टरबाट फ्राइडे आज लेटर चाहिँ उहाँले उतैबाट काम गर्नुहुन्छ भनेर भन्नुभएको छ. नम्बर 10 नर्थ भनेपछि म्यान्चेस्टर उहाँको एरिया पऱ्यो होइन, त्यसैले उताबाट काम गर्नुहुन्छ आज चाहिँ. र उहाँले चाहिँ यसरी यहाँको शक्ति र पावरलाई अलि उत्तरतिर पनि फैलाउनु पऱ्यो, यहाँ केन्द्रमा मात्रै राख्नु भएन भनेर यसरी उहाँले चाहिँ उतातिरबाट काम गर्ने र उतातिर उता ब्रान्चमा गएर फेरि उताका स्थानीय त्यहाँका गण्यमान्य व्यक्तिहरू राजनीतिज्ञहरूलाई होइन काउन्सिलका मेम्बरहरूलाई भेटेर चाहिँ उहाँले चाहिँ यो नेसनल इकोनोमिक काउन्सिलका मेम्बरहरूलाई भेटेर छलफल गर्ने भनेर भन्नुभएको छ उहाँले. र यो पनि पहिला कति 2008 लन्च भएको हो, युकेलाई चाहिँ इकोनोमिक च्यालेन्ज पऱ्यो भने कसरी हामीले यसलाई ट्याकल गर्ने भनेर यो गरिएको. र उहाँले नर्थका उत्तरमा भएका यी मेम्बरहरूलाई चाहिँ आज भेट्नुहुनेछ, मेयरहरूलाई पनि कतिपय होइन र भेटेर चाहिँ कुराकानी गर्नुहुनेछ. सो यो प्रसङ्ग उहाँको छ आज. र यस्तै गरिकन अर्को प्रसङ्ग हामीले हेर्दाखेरि उहाँको नै छ, फेरि उहाँले यो बुधबार भन्नुभएको थियो नि, यो छिटै प्रिजनबाट चाहिँ जेलमा भएका बन्दीहरू यहाँ बेलायतका कतिपयलाई चाहिँ अब आधा उधी जेल सजाय भोगेपछि उनीहरूलाई जेलबाट छोडिँदैछ. यो सेप्टेम्बरमा पनि निकै धेरै छोडिँदैछ, झन्डै 6,000 जति भन्ने भनाइछ. र यो अहिलेलाई उहाँले स्थगित गर्नुभएको छ. र नयाँ प्रधानमन्त्रीले चाहिँ यसरी प्रिजन जेलबाट छुट्ने आफ्नो सजाय पुरा नकाटिकन छुट्ने बन्दीहरूलाई चाहिँ अहिले अर्को अल्टरनेटिभ प्लान हुन्छ अब गर्दै हुनुहुन्छ, तर अहिले चाहिँ उनीहरूलाई छुट नछुटाउने रोक्ने प्रिजनमै राख्ने जेलमै राख्ने भनेर भन्नुभएको छ. र अब बन्दीहरूको लागि यसको लागि चाहिँ अर्को वैकल्पिक योजना नभएसम्म त्यसलाई चाहिँ अहिले थाती राख्ने भन्नुभएको छ. तर अब वैकल्पिक योजना चाहिँ बाई नोभेम्बरसम्ममा आएन भने फेरि अफ यो यहाँको जेलहरूमा एकदम ओभरक्राउड हुने, एकदम अति बढी भिड हुने सम्भावना चाहिँ देखिन्छ. र अहिले क्यापासिटी पनि कम भएको कारणले गर्दाखेरि बन्दीहरूलाई यसरी निकालेको हो सरकारले. र अहिले ओभरक्राउडिङ त्यहाँनिर भइरहेको स्थिति, र अब यो विन्टर बाई विन्टरसम्म त त्यो भए जतिको अलिकति प्लेस झन्डै 3,000 जति प्लेस त्यो पनि सकिन्छ अरे, फुल हुन्छ अरे यो विन्टरसम्म चाहिँ भन्ने यो सम्भावनाका कुराहरू चाहिँ कतिपय मानिसहरूले गरिरहेका छन्, प्रिजन अफिसियलहरूले नै.
होइन नोभेम्बरसम्ममा त ओभरवेल्मिङ हुन्छ भनेर. अब झन्डै 3,000 जति यहाँ बेलायतको हेर्ने हो भने चाहिँ त्यति क्यापासिटी चाहिँ अलि अझै खाली छ भन्ने सुनेको, र झन्डै 86,000 बन्दीहरू त अहिले जेलमा छन् यहाँको हेर्ने हो भने. सो त्यो प्रसङ्ग छ आज पत्र पत्रिकाको. अनि यस्तै गरिकन अर्को प्रसङ्ग चाहिँ यहाँ राजा रानीको तस्विर पनि हामी देख्न सक्छौँ. उहाँहरू हिजो कमनवेल्थ गेमको ओपनिङ सेरेमोनीमा जानुभयो ग्लास्गोको हाइड्रो स्टेडियममा, र एकदम दामी ओपनिङ भएको थियो, तपाईँहरूले इन्जोय गरिसक्नु भएको छ होइन. र यसमा चाहिँ झन्डै यो ग्लास्गो हाइड्रो स्टेडियममा चाहिँ झन्डै 14,300 क्यापेसिटी छ, र हिजो चाहिँ झन्डै 2 घन्टा सेलिब्रेट गरियो. जायन्ट गार्डनको त्यहाँ त्यो राखिएको थियो भनौँ न, जायन्ट गार्डन बनाइएको थियो त्यो त्यो पर्फर्म गर्दाखेरि के 2 घन्टाको जुन सेलिब्रेसन छ त्यसलाई चाहिँ झन्डै झन्डै गार्डनमै परिणत गरिएको त्यो सो गर्दाखेरि हो त्यस्तो त्यहाँनिर थियो. सायद हेरेर इन्जोय गरिसक्नु भएको छ होइन. राजा रानी पनि त्यहाँ जानुभएको थियो, कमनवेल्थ गेम सुरु भएको छ. सो यो तस्बिर उहाँहरूको सुन्दर तस्बिर पनि पत्र पत्रिका भरि नै अघिल्लो पेजमा रहेको छ. अनि यतातिर ब्रिटेनका एक यो चिफ, ग्यासको चिफ भनौँ न, ग्यास कम्पनी, ब्रिटिस ग्यास कम्पनीका चिफले चाहिँ विन्टरमा ग्यास यो इनर्जी क्राइसिस हुनसक्छ भनेर उहाँले भन्नुभएको छ. यो कन्सर्न उहाँले अगाडि ल्याउनु भएको छ. हजुर, यो चाहिँ किन भन्दाखेरि चाहिँ उही मध्यपूर्वमा जुन लडाइँ फेरि सुरु भयो नि रोकिएको हो, त्यो सुरु भएपछि चाहिँ यता पूर्वीय हामी कहाँतिर चाहिँ सप्लाई यसको कम हुनसक्छ, त्यसैले गर्दाखेरि फेरि पनि यसको विन्टरमा अब यो जाडो महिनामा चाहिँ हामीलाई गाह्रो हुनसक्छ भन्ने कुरा चाहिँ यो ब्रिटिस ग्यासका बसले चाहिँ भन्नुभएको हो. एनर्जी अब बिजुली ग्यासको विशेष गरिकन होइन सप्लाई अलिक कम हुने सम्भावनाको कुरा गर्नुभएको छ. र अर्को एकजना व्यक्तिको तस्बिर पनि हामी देख्न सक्छौँ. यी व्यक्ति चाहिँ मल्टी मिलिनियर टेलर हुन्, उनी सिङ्गर पनि, ओपेरा सिङ्गर पनि हुन्, टम उनको नाम, र उनको तस्बिर हामी देख्न सक्छौँ. उनले चाहिँ के गरेका रहेछन् भने फ्रिज फल्टी भएको कारणले गर्दाखेरि उनको वाइन कलेक्सन चाहिँ पुरा बिग्रिएछ कि, मोल्डी भएछ, ढुसी परेछ उनको वाइनमा. त्यसैले गर्दाखेरि यो सप्लायरहरूलाई र यो फ्रिज अब फल्टी फ्रिजले गर्दाखेरि यसको सप्लायरलाई चाहिँ उनले 550,000 पाउन्ड चाहिँ उनले चाहिँ यो क्षतिपूर्ति माग गरेका रहेछन्, र उनको चाहिँ झन्डै 20,000 जति कलेक्सन बोटलहरू चाहिँ रहेछ कि लन्डन र जर्मनीमा उनको सेलरमा, आफ्नो घरमा भएको सेलरमा चाहिँ उनले चाहिँ यो कलेक्सन गरेर राखेका रहेछन्. पुराना पुराना कति वाइनहरू हुन्छन् होइन, कतिको यो सोख हुन्छ कि, कतिको आर्ट कलेक्सन गर्ने, कतिको यो पुरानो पुरानो सरसामग्रीहरू कलेक्सन गर्ने जसको चाहिँ मूल्य धेरै पर्छ पछि होइन, अनि कतिको कारहरू कलेक्सन गर्ने, पुरानो पुरानो कारहरू, कतिको चाहिँ वाइन कलेक्सन गर्ने सोख हुन्छ यहाँ, र त्यो चाहिँ उनीहरूले घरमा राखिरहेका हुन्छन्. तर राइट टेम्परेचरमा राइट तरिकाले त्यसलाई राख्नु पऱ्यो. वा आर्टै राख्ने हो भने पनि त्यसलाई पनि ठिकसँग राख्नु पऱ्यो नि त होइन. एनिवे, यो उहाँ यो स्टोरी आज छ पत्र पत्रिकामा आएको, र उनको एउटा लन्डनको फ्ल्याटमा मात्रै 8 मिलियन पर्ने फ्ल्याटमा चाहिँ 2021 सालमा चाहिँ यो चिलर वाइनमा चाहिँ फल्ट आएको कारणले चाहिँ त्यो उनको त्यो जति त्यहाँ उनले वाइन राखेको त्यो बिग्रियो होइन. अब जति मूल्य पर्ने हो त्यति मूल्य परेन, अर्थात् उनको भ्यालु झन्डै एउटा बोतलको चाहिँ लन्डनमा भएको कलेक्सनको एउटा बोतलको मात्रै 1500 पाउन्ड पर्ने रे कि उनको यो वाइनको भ्यालु, त्यो चाहिँ घट्यो रे अहिले यसै कारणले गर्दाखेरि. त्यसैले उनले चाहिँ कम्पनीलाई सु गर्न लागेको कुरा आज पत्र पत्रिकामा आएको रहेछ. हजुर, यिनै छन् आजको कुरा खबरहरू पत्रिकामा. अब गीत सुनौ. यो गीत मेलिना राय अनि रवि ओर्ड गाउँदै हुनुहुन्छ, सानी भन्दै हुनुहुन्छ उहाँहरू. यो गीतपछि चाहिँ आज हामी नेपाली ओपन कन्सर्टको बारेमा दुई भागमा कुराकानी सुन्नेछौँ. अनि आज लाग्नेछु अन्तमा भने विनरहरू को हुन्छन् त, उहाँहरूको नाम एनाउन्स गर्नुतर्फ.

0: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
0: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर नमस्ते, कार्यक्रम बेबे सम्वादबाट म योगराज राईको बेबे सम्वादमा आज लालपुनज्यू हुनुहुन्छ। उहाँ चाहिँ मगर एसोसिएसन युकेको चाहिँ प्रेसिडेन्ट हुनुहुन्छ। उहाँसँग कुराकानी गर्दैछु यो वर्षको 18th नेपाली ओपन कन्सर्ट सम्बन्धी, जुन चाहिँ रसमोर एरिना ओल्ड रिसोर्टमा चाहिँ आउँदो जुलाई 25 तारिक यानि आउँदो शनिबार हुँदैछ। त्यहाँको पोस्ट कोड G11 1FEमा तपाईँहरू जान सक्नुहुन्छ। हामीले बेबेसबाट पनि यो प्रमोट गरिरहेका छौँ। थुप्रै थुप्रै कलाकारहरूको चाहिँ प्रस्तुति रहनेछ, अरू चाहिँ के कार्यक्रमहरू छन् त्यस सम्बन्धी उहाँसँग कुराकानी गरौँ। अध्यक्षज्यू नमस्कार हजुरलाई।
1: नमस्कार स्टेसन म्यानेजर योग राईज्यू, हजुर नमस्कार।
0: आरामै हुनुहुन्छ होला होइन?
1: समर लागेको कारणले अलिकति हिजो फेरि फाइनल वर्ल्ड कप पनि हेर्नु अलिअलि।
0: अनि हजुर फुटबल फाइनल त हेर्नु भएको छ, अरू गेमहरू चाहिँ कतिको हेर्नु भयो त? नकआउट फेसहरू अनि चाहिँ यता प्रिलिमिनरी फेसहरू कतिको हेर्नु भयो त?
1: म 2010 चाहिँ अलिकति फुटबलबाट चाहिँ बाहिर रहेर म गल्फतिर लागे। त्यसमा मैले मेन टिमको भनौँ न, आफूलाई मनपर्ने टिमहरूको, जस्तो अब इङ्ल्यान्डको त हेर्नै पर्यो, आए पनि जस्ता टिमहरूको चाहिँ हेरियो, सबैको हेर्न तर आफूलाई मनपर्ने टिमहरूको चाहिँ हेरियो।
0: इङ्ल्यान्डले पनि यस पटक त धेरै राम्रो खेलेको हो नि त होइन?
1: धेरै राम्रो नि, फाइनलमा पुगेको भए त सायद जित्न सक्ने खतरा पनि थियो लाग्छ मलाई।
0: त्यही त हिजो अब स्पेन र अर्जेन्टिनाको पनि राम्रो भयो, तर स्पेनले एकदमै राम्रो खेल्यो हिजो है।
1: हजुर सर,
0: एकदम राइट। हुन्छ, अब मेन विषयवस्तुतर्फ लागौँ। यो 18th नेपाली ओपन कन्सर्ट गर्दै हुनुहुन्छ, तयारी अहिले एकदमै द्रुत गतिमा भइरहेको होला होइन?
1: हजुर सर, एकदम भित्र चाहिँ अब नसोचिएर भए पनि गरिरहेका छन् हाम्रो कार्य समिति, अनि अब हाम्रा सहयोगी मित्रहरू छ, अलमोस्ट रेडी भइसकेको छ सर।
0: अब तपाईँहरूको त थुप्रै शाखाहरू हुनुहुन्छ, शाखाहरूबाट पनि केही तपाईँहरूले काम बाँडफाँड गर्नुहुन्छ कि यो कस्तो हुन्छ?
1: हजुर, शाखालाई चाहिँ काम बाँडफाँड हुन्छ सबै शाखाहरूलाई, सानसानो अब पहिला चाहिँ ठुल्ठुलो काम पनि दिँदाखेरि अलि धेरै त्यहाँको फटिक पार्टी भन्छ नि अलिकति टोकाइ भनिन्छ सिम्पल भाषा, अलिकति आएको कारण हामीले एकदम थोरै मात्रामा उहाँबाट सहयोग मागेको छ। मलाई त विशेष गरेर चाहिँ सबै आउने उपस्थित हुने खालको नै छ अहिलेको चाहिँ मेनुहरूलाई, चाहिँ धेरै टास्कहरू दिएको छैन। टास्क पनि फेरि हामीसँग सबै नेपालबाटै आएका कलाकारहरू पर्ने भएकोले हामी पहिला पहिला त अब फल्ला बराजबाट फल्ला नाच भन्ने खालको हुन्थ्यो, त्यस्तो खालको पनि त्यो पनि एउटा टास्क नै हो, त्यसले पनि टाउकै देखाउँछ अहिले सर। त्यसै हामीसँग एउटा प्लम स्टेट, लन्डन प्लम स्टेट ब्रान्चको छ, त्यो चाहिँ नट ओन्ली ब्रान्चको मात्र नभइकन ब्रान्च किन यो नेपाली ओपन कन्सर्ट मगर सङ्गीतले नै गर्ने भएका त्यहाँको शाखालाई होइन एउटा शाखाले पनि त गर्नु पर्यो नि। त्यहाँको एउटा नाच एउटा नेपालीको माया भन्ने नाच छ जस्तो मेन एउटा ब्रान्चलाई हामी मकर सङ्क्रान्तिदै गर्दा पनि सबैभन्दा पहिला चाहिँ एको ब्रान्च जस्तै हो होइन, सेन्टरमा अगाडि नआए पनि उहाँहरू चाहिँ एकदम पलम स्टेटमा यो नेपालीको नट ओन्ली मगरको मात्रै होइन सबैभन्दा पहिला चाहिँ उत्थान गर्ने ठाउँ हो। त्यहाँ चाहिँ अझै गहिरो सम्बन्ध छ हामी सबै नेपालीको लागि, त्यसकारणले त्यहाँको पक्का नेपाली पाराको नेपालीको माया भन्ने गीतै बोकेर आउँदै हुनुहुन्छ सबै नेपालीहरू मिलेर पलम स्टेट ब्रान्चले चाहिँ त्यो अर्गनाइज गरेको छ। रेस्ट अफ सानसानो टास्कहरू छ, 3-4 मागिएको छ है हरेक ब्रान्चलाई, उहाँले के डिटेलमा काम गर्ने भन्ने कुरा पनि हाम्रो प्रमुख संयोजक भिपी गुमान सिंह थापाले उहाँसँग चाहिँ अर्गनाइज गरिसक्नु भएको छ।
0: हजुर, 18th नेपाली ओपन कन्सर्ट मगर एसोसिएसन युकेले प्रत्येक वर्ष आयोजना गर्दै आउनु भएको छ, म्युजिक फर एभ्री वान। 25 जुलाई यो आउँदो स्याटरडे चाहिँ रसमोर एरियामा गर्दै हुनुहुन्छ, 1 बजेदेखि 10:30 बजेसम्म। यसै सम्बन्धी अध्यक्षज्यूसँग कुराकानी गरिएका छौँ। अब एकदमै फेमस ब्यान्ड मन्त्र ब्यान्ड अनि अब नीता बहिनी पनि आउँदै हुनुहुन्छ, भोइसको अब 7th सिजनको चाहिँ विजेता हुनुहुन्छ, कलाकारहरू आइसक्नुभयो कि अब आउने क्रम जारी छ?
1: कलाकार अब यो कोर कलाकार भन्दा मन्त्र ब्यान्ड र निता थापा चाहिँ अब यो वेडनेसडे बिहान 7:30 बजे बिहान पर्छ 7 बजेकोमा आउँदै हुनुहुन्छ।
0: अनि अरू चाहिँ कलाकारहरू को को हुनुहुन्छ यसो तपाईँले नै भनिदिनुहोस् न, हुन त मेरोमा पनि यहाँ डिटेल छ।
1: हजुर, मैले सबै कलाकारको डिटेलमा कुरा गर्नुभन्दा पनि उहाँहरूको नाम छ होइन र
0: हजुर
1: नामबाट
0: नाम नै भनिदिनुहोस् भनेको। हजुर,
1: उहाँहरू चाहिँ अलरेडी आइसकेका कलाकारहरू, उहाँलाई धेरैले देखिसकिसक्नु भएको छ। गोविन्द पुन भाइ भइहाल्यो, पुनम गुरुङ को हो त्यो भन्ने कुरा त मैले डिटेलमा भन्नु परेन होला,
0: तपाईँलाई
1: थाहा छ। हजुर, रुपी सिजाली, सम्झना भण्डारी, सबिना बुढा, निरुता पुन, विमता घट्टी जस्ता गायक कलाकारहरू छन् भने, त्यसै गरी हाम्रो त्यस्तै नेपाल बाट आउनुभएका होइन हाम्रा चर्चित मोडेल तथा डान्सरहरू अस्मिता राणा, करिश्मा रामजाली जस्ताहरू पनि छन्।
0: अब कति कलाकारहरू त अलरेडी यहाँ हुनुहुन्छ, उहाँले पर्फर्म गरिराख्नु भएको छ, जस्तै मेन कलाकारहरूको चाहिँ तपाईँहरूले एउटा कलाकार ल्याउनुहुन्छ, त्यसपछि अरूतिर उहाँले पर्फर्म गर्नुहुन्न, यसपटक पनि त्यही नै हो तपाईँहरूको?
1: हजुर, जस्तो मन्त्र ब्यान्डको कुरा गर्दाखेरि हामीसँग आउनुहुन्छ, त्यसपछि 28 चाहिँ फर्किनुहुन्छ, सो द्याट त्यहाँ मान्छेहरू झुकिराख्नु पर्छ। फेरि 1 अगस्त 2 अगस्तमा पनि हामीले गर्दैछौँ भनेर मान्छेहरू भित्रभित्र फसाइँदै गरेको पनि चिनिन्छ होइन, त्यो हुँदैन। क्लियरली हामीसँग उहाँहरू जाने, उहाँहरूको सेहत मात्र नभएर हामीसँग छ नि उहाँहरूको एयर टिकट कि के भनौँ होइन, उहाँहरू 28 फर्किनुहुन्छ सर।
0: ए उहाँहरूको चाहिँ पक्का लाइभ पर्फर्मेन्स नै हो नि त, ब्यान्ड नै आउने हो नि त होइन?
1: यस हजुर, एकदम लाइभ। उहाँको 7 टिम छ तर फेरि लाइभ ब्यान्ड नै हो, रक होइन। उहाँले के गाउँछ भन्ने कुरा मैले भन्दा धेरै श्रोताहरूलाई थाहा छ।
0: कति जति ओल्ड सर्ट एरिनामा चाहिँ त्यो दिन रसमल एरिनामा चाहिँ अपेक्षा गर्नुभएको छ? वेदर त मेरो विचारमा राम्रै होला, मेन वेदरमा पनि डिपेन्ड हुन्छ होइन?
1: हजुर, वेदर त राम्रो छ होइन, हजुरले भने जस्तै छ। हाम्रो चाहिँ अब 3-5 हजारको छ टार्गेट, तर हामीसँग सधैँ अब 2,000 त अहिले बस्नुहुन्छ दर्शकहरू, तर अहिलेको इरादा चाहिँ 3-5 हजारको सङ्ख्या, प्राय त 15 हजारको छ होइन, तर आउने हामीले देखेको अहिलेको हाम्रो परिणाम भनौँ अहिलेसम्म देखेको चाहिँ 3-5 हजारको छ।
0: अनि त्यो दिन चाहिँ कति बजेबाट तपाईँहरूको कार्यक्रम सुरु हुन्छ, पक्का पक्का भनौँ न?
1: पक्का 2 बजेबाट सुरु हुन्छ सर, किन भन्दा पहिलो दिन चाहिँ हामीले सेटअप गर्नुपर्ने हुन्छ, तर सेटअप गर्दा पनि सधैँका वर्षहरूमा चाहिँ हामीले 9 बजी चापी पाइन्थ्यो सेटअप गर्नु चाहिँ दिनमा गरिन्थ्यो भनौँ पुरा हुन्थ्यो, तर यो वर्ष चाहिँ एयर सो हुने कारणले त्यो जुन हाम्रो भेन्यू छ त्यो ठाउँमा चाहिँ एयर सो को कारण सबै कार पार्क चाहिँ फुल हुने हो, दिनभरि त हामीले काम गर्दै नपाउने
0: हो,
1: त्यसै हामीलाई चाहिँ 7 बजे दिएको छ, उनीहरू चाहिँ 7 बजे क्लियर गरिदिन्छ, आज 6 बजे पनि गर्न सक्ला होइन, तर हाम्रो चाहिँ उनीहरू चाहिँ 7 बजे जसै पनि हामीलाई त्यहाँ छोडिसकेको हुनुपर्छ, त्यो उनीहरूले कार पार्क गरेको हुन्छ त्यो इलाका चाहिँ क्लियर भएको, बेलुका अब उज्यालो हुन्छ गर्ने 11 बजेसम्म, त्यसपछि अब 5 किला त फेरि भोलि बिहान बिहानैदेखि अब बाई 1 बजे सेटअप पुरा गरेपछि 2 बजेदेखि चाहिँ हाम्रो कार्यक्रम सुरु हुन्छ सर।
0: हजुर, उहाँसँग कुराकानीको बिचमा केही गीतहरू सुनौ र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ हामी बाँकी कुराकानी अध्यक्षज्यूसँग गर्नेछौँ।
2: यो BFBS गोर्खा रेडियो हो।

0: BFBS गोर्खा रेडियो
1: प्राथमिक उपचार सिकेका छौं।
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: BFBS गोर्खा रेडियो।
5: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ बेबे सम्वादमा। 18th नेपाली ओपन कन्सर्ट जुन चाहिँ आउँदो जुलाई 25 तारिक शनिबारको दिन रसमोर एरिना ओल्ड सर्टमा हुँदैछ। जियो 11 2FEमा जान चाहिँ सक्नुहुन्छ। प्रेसिडेन्ट हुनुहुन्छ मगर एसोसिएसन युकेको लाल पुनजीवसँग कुराकानी गरिएको छु र उहाँ चाहिँ यही क्यान्टरबरी बेलायतमा बसोबास गर्नुहुन्छ। हजुरलाई फेरि वेलकम छ। ओके, अब अलिकति टिकटको कुराकानी गरौँ र यो टिकट चाहिँ अनलाइन मात्रै सेल गर्नुभएको छ कि कहाँ कहाँ सेल गर्नुभएको छ, कसरी किन्न सक्नुहुन्छ अडियन्सहरूले?
6: हजुर, यो हाम्रो अनलाइनमा राखिराखेकै छौँ, तर ग्राउन्डमा पनि पुगिसकेको छ। ग्राउन्ड 40 पाउन्ड एउटा टिकट 40 पाउन्डको दरले जाँदैछ। अन डेमा गेटमा भनौँ त्यो चाहिँ 50 पाउन्ड पुग्ने छ एउटा टिकटको।
5: एडभान्समा किन्यो भने चाहिँ 40 पाउन्ड।
6: हजुर, एडभान्समा। अब एडभान्समा 40 हुँदै गर्दाखेरि अहिले 45 पुगिसकेको छ अनलाइनमा, तर ग्राउन्डमा हामीले गइसकेको छ त्यो टिकट चाहिँ 40 पाउन्डमा चाहिँ किन्न सक्नुहुन्छ।
5: त्यो चाहिँ पक्का टिकट मात्रै हो, त्यहाँ खानाहरू केही हुँदैन?
6: हजुर, टिकट किन महँगो भन्ने कुरा पनि अलिकति हाइलाइट दिनुपर्छ।
5: मैले त्यो सोध्नै आँटेको थिएँ।
6: अब त्यो एमओजीको ग्राउन्ड हो अरे, त्यस कारणले पर पर्सनको हेड काउन्ट गर्छ कि त्यो हेड काउन्ट चाहिँ हामीले पैसा दिनु गरेर त्यो भेल्युको मोल कति हो भन्ने क्वेसन पनि अहिले यही एलसेले चाहिँ क्लियर गर्छ। एउटा अब कुकुर भनौँ न हेड पर हेड 8 पाउन्ड तिर्नुपर्छ होइन
5: सर,
6: त्यो अनुसार चाहिँ लिन्छ मान्छेको काउन्ट गर्छ हेड काउन्ट गर्छ। उनीहरू आएर त्यहाँ बस्दो रहेछ, अब छट्टै गर्ने नै आउँछ आर्मीको होइन।
5: ओके, यो गाउने नाच्ने त छँदैछ, त्यसको अलावा चाहिँ त्यहाँ के खालको एट्र्याक्सनहरू हुन्छ, त्यहाँ स्टलहरू अरू के हुन्छ त्यहाँ चाहिँ हजुरको?
6: हजुर, त्यहाँ विभिन्न स्टलहरू छन् होइन, सधैँ अब नेपालीको मेलामा देखे जस्तै हो, आकर्षकहरू फेस पेन्टिङ त हुँदै हुन्छ बच्चाहरूलाई, त्यो छ मेन फेस पेन्टिङ, आइसक्रिम सबैको लागि नेपाली स्वादिष्ट खाना मोमो बिबिक्यू होइन, नेपाली पाराको इन्डियन पाराको चना चटपटी सुकुटी सबैले बुझ्नुहुन्छ होइन, पिएटेनहरू जस्तो खाना बेरहरू छ हाम्रो पक्का ब्यारलको बेरदेखि लिएर केलको बेर के खाने होइन, अनि अब नेपाली इन्डियन लुगा कपडाका पसल घरगहना पसलहरू अनि हाम्रो मर्गेजका सल्लाहकारहरूको चाहिँ स्टलहरूदेखि धेरै नै हुन्छ। च्यारिटीको लागि होइन, च्यारिटी काम खोजिरहेका सल्लाहकारहरू जस्तो रिफ भन्छ होइन, त्यस्तो पनि हुन्छ त्यहाँ, साथै साथीहरूसँग र परिवार अरू वर्षमा एकचोटि होइन नभेटेकोहरूलाई पनि भेट्न पाइन्छ, जस्ता कुराहरू छन्।
5: अब स्टल थापेपछि तपाईँले स्टलको पनि चार्ज त गर्नै पर्यो होला होइन, खानाको कस्तो छ अब त्यो त्यो अनुसारले?
6: हजुर, स्टलको चार्ज गर्दै गर्दाखेरि हामीले चाहिँ पाउँदैन, त्यो 160 पाउन्ड चाहिँ अघि हाम्रो भेन्युलाई तिर्नुपर्छ।
5: ए,
6: स्टल त देखि हुन्छ कतिवटा छ भन्ने कुरा, र हरेक ठुलो खानाको पनि हो कि सानो एउटा यही मर्गेज एडभाइजरको स्टल हो त्यहाँबाट नै सबैलाई
5: 160 पाउन्ड
6: ठुलो बेयर बेच्छ नि होइन, र त्यो स्टलसँग चाहिँ हामीले हरेक स्टलको 160 पाउन्डको दरले चाहिँ उनीहरूलाई चाहिँ बुझाउनु पर्छ, गर्दाखेरि हाम्रो खर्च त्यो कारणले चाहिँ टिकट महँगो हुने कारणले यस्ता धेरै छन्।
5: यो कार पार्क चाहिँ फ्री हो कि यो 40-45 पाउन्डको एन्ट्रेन्स फीको अलावा कार पार्क पनि तिर्नुपर्छ?
6: हजुर, कार पार्कको 5 पाउन्ड हो इन्ट्री टिकट बाहेक, फेरि कार पार्कको पनि तिर्नु पर्छ।
5: ए, त्यो चाहिँ त्यही एन्ट्रेन्समा तिर्नु पर्यो, मसिनमा तिर्ने होइन?
6: होइन, त्यहाँ चाहिँ अलिकति नेटवर्कले काम नगर्ने, तर हामीले प्रयत्न गर्दैछौँ।
5: हजुर,
6: लाइक पस्छ होला है, माथि डाँडा मात्रै तल गइयो भने टिप्दिनँ फेरि त्यसैले त्यो पनि हुन्छ.
5: अब अघि एउटा ब्रान्चको त नाच भन्दै हुनुहुन्थ्यो, त्यो एउटा मात्रै नाच हो कि नत्र भने कुनै कार्यक्रमतिर जाँदा चाहिँ अगाडि चाहिँ पुरा अब स्थानीय कलाकारहरूको प्रस्तुति हुन्छ नि, लास्टतिर मात्रै फेरि नेपालबाट आउनुभएको कलाकारहरूको प्रस्तुति हुन्छ, तपाईँहरूको कस्तो छ?
6: लगभग त्यस्तै हो, अब नेपाल स्वागत गीत त गाउनै पर्यो, नेपाली स्वागत गीतमा सबै नेपालबाट आएका कलाकार अनि स्थानीय कलाकारको एउटा ग्रुपले चाहिँ त्यो नेपाली यो नेपाली चितवाली भनेर यस्तै पाराकोहरू चाहिँ एउटा स्वागत गीत हुन्छ. त्यसपछि सबै गाउनेहरू हुँदै गर्दा चाहिँ नाच अघि मैले भनिहालेँ हाम्रो प्लाउने स्टेटबाट चाहिँ नेपालीको माया भन्ने एउटा नाच हुन्छ, त्यस्तै मगर गट ट्यालेन्ट आठौँ सिजनको चाहिँ विनरको मात्रै एउटा नाच हुन्छ. त्यसपछि दुईटा नेपालबाट आउनुभएका चर्चित मोडेल एन्ड डान्सर दुईजना अस्मिता राणा र सरिष्मा रामजानीको एक एकवटा नाच हुन्छ. तर यो कन्टिन्यू नभएकन यो हाम्रो कलाकार अरू गाउने कलाकार पनि बिचमा त्यसको पछि मिक्स म्याच हुन्छ सर, किन भन्दा हाम्रो मेन कोर कलाकारहरूलाई चाहिँ हामीले उहाँलाई वार्मअप पनि बनाउनु पर्यो होइन, एकै नाचको गराएर एकै बाटोमा बनाउनु भएन
5: त्यहाँ
6: पक्का के दिन चाहनुहुन्छ भन्ने कुरा उनीहरू यसो देखाउनु त पर्यो नि पहिला.
5: डेफिनेटली डेफिनेटली. अनि यो राफल ड्र पनि कार्यक्रमतिर हुन्छ, तपाईँहरूको त्यो दिन छ कि छैन, अनि स्पोन्सरहरू पनि हुनुहुन्छ यो इभेन्टलाई आयोजना गर्ने, ए मतलब स्पोन्सर गर्ने?
6: हजुर, स्पोन्सर धेरै आउनु भएको छ. यो डिटेल कुरा अलि अब भन्नै पर्यो होइन, क्वेसन आयो
5: होइन तपाईँलाई भन्नु मिल्ने जति मात्रै
6: हो, फेरि म त फेरि डिटेलमा भन्ने बानी छ कि घाट्नेहरू होइन. हामीले यो स्पोन्सर गरिदियो भने उनीहरूले आखिरमा हेड काउन्ट गर्छ भने नि मैले हेड काउन्ट गरेर हामीले पैसा बुझाउनु पर्थ्यो नि हात फोन.
5: हजुर हजुर.
6: तर स्पोन्सर गऱ्यो भने हामीले उनीहरूलाई टिकट नदिकन हामीले टिकटको सट्टा उनीहरूलाई एउटा एक किसिमको ब्याज दिन्छ कि हातमा लगाइदिन्छ कि लाइक स्पोन्सर ब्याज पाराको. त्यो गर्नुको कारण चाहिँ उनीहरूले चाहिँ हामीले दुई टू तिन सयजना चाहिँ फ्री पनि अनुरोध गरेको छ, उनीहरूले स्वीकारेको छ कि दुई तिन सयजनालाई चाहिँ हामीलाई हेड काम नगर्ने केसहरू पनि हुन्छ होइन, त्यो भन्ने कारणले अनुमति त पाएको छ. तर त्यो स्पोन्सर गर्नुको मेन इरादा चाहिँ किन उनीहरूले हेड काउन्ट त गर्ने मान्छे एक दुई गर्नर खरिद गरेर त सक्दैन, उनीहरूले टिकट हेर्नु त टिकटबाट हो काउन्ट गर्ने कतिवटा टिकट चाहिँ गयो भनेर. तर स्पोन्सर गऱ्यो भने त हामीले उनीहरूलाई टिकट नदिकन हामीले एउटा ब्याज लगाएर ब्यान्ड लगाएर हातमा उनीहरू छुट्टी होइन उनीहरू काउन्टमा परेन नि त, त्यो हामीले कतै नाफा आउँछ कि भन्दा त्यो गरेको हो. तर बुझ्दैन टिकट पनि महँगो स्पोन्सर पनि होइन हान्दाखेरि त मान्छेलाई सबैलाई हामीलाई माथिलाई पनि उनीहरूलाई सम्झाउनु पनि एकदम अप्ठ्यारो परेको कारणले ठुलो सधैँका वर्षहरूमा भन्दा त्यति साह्रो ठुलो स्पोन्सर त छैन र हामीले माथिमा पनि हामीलाई अप्ठ्यारो भइरहेको अवस्था छ टिकट महँगो भएको कारणले. त्यो स्पोन्सर पनि हामीसँग अहिले चाहिँ धेरै पुगेको छैन.
5: अब फाइदा हुन्छ कि हुँदैन मलाई थाहा भएन, केही रकमहरू फाइदा भयो भने चाहिँ त्यो रकम चाहिँ अब तपाईँको च्यारिटी संस्था नै होला, च्यारिटीमै जान्छ होला होइन?
6: हजुर एकदम.
5: अब मेरो प्रश्न त यति नै भयो, हजुरको अलिकति एम्फसाइज गरेर यही कार्यक्रम सम्बन्धी भन्नुपर्ने केही छ कि?
6: कार्यक्रम भन्दा पनि अहिले हामीले मिडिया मार्फत हजुर मार्फत कुरा भइरहेको पत्रकार सम्मेलन कुरालाई मात्रै राख्न चाहन्छु. यो 23 जुलाईमा हुँदैछ, बिहिबारको 23 जुलाईको बेलुकी 6 बजे मगर भवनमा चाहिँ हाम्रो नेपालबाट आएका कलाकारहरूलाई स्वागतको साथमा लगतै पत्रकार सम्मेलन गर्न गइरहेका छौँ बेलुकी 6 बजे. सो द्याट सम्पूर्ण मिडिया कर्मीज्यूहरूलाई मिल्छ भने उपस्थित भइदिनु लागि हार्दिक अनुरोध गर्दछु सर. अनि अरू मिडियाको तर्फदेखि मिडियाहरूलाई त हामीले सबैलाई इन्भाइटेसनहरू पठाइसकेका छौँ, कतिको चाहिँ रेस्पोन्स आइसकेको छ नआउनेको पनि उहाँहरूलाई थाहा छ, उहाँलाई फ्री एन्ट्री हो. मिडिया कर्मीहरू सबै आउनुहुन्छ होला, अरू बाँकी केही दिनमा नै हामीले कलाकारलाई विदाई पनि गरिन्छ. त्यति बेला लास्ट बेलुकी त्यो दिनको 10:30 सकिएपछि 11 बजे उहाँलाई अन द स्टेजमा नभइकन त्यहाँ नजिकको एउटा सानो टेन्ट छ अफिसियल टेन्टमा चाहिँ उहाँलाई हामीले चाहिँ त्यही दिन विदाई गर्दछौँ. सो द्याट भोलिपल्ट किन उहाँहरूको बसाइ लामो हुँदैन उहाँलाई मान्छेहरू भेट्ने अलिकति चान्स दिउँ भनेर हामीले त्यही बेलुकी उहाँलाई विदाई गर्छौँ.
5: हुन्छ सर, हजुरलाई धेरै धेरै धन्यवाद, त्यो दिनको कार्यक्रम सफल होस्, त्यो दिन भेटौँला, थ्याङ्क यू भेरी मच हजुरलाई है त.
6: हजुर हुन्छ, 18 नेपाली ओपन कन्सर्टमा चाहिँ देशभरि अथवा संसारभरि क्षेत्रीय बस्नुहुने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू यो आउने शनिबार चाहिँ आइदिनुहोस् होइन. अघि नै हाम्रो यहाँको ठेगाना पनि दिइसक्नु भएको छ, यहाँहरूको गरिमामा त्यस लागि म हार्दिक अनुरोध गर्दै आजको यो बिएबेट मार्फत अठारौँ नेपाली ओपन कन्सर्टको बारेमा केही हदसम्म जानकारी राख्न पाएँ। बेलायतमा हुने एक मात्र ऐतिहासिक ओपन कन्सर्टको लागि हामीलाई थप प्रचार प्रसार गरीमा साथ दिनुहुने बिएबेटको रेडियो युकेका स्टेसन म्यानेजर योग राई त्यो लगायत सम्पूर्ण टिमलाई मुस्टमा सलाम हार्दिक धन्यवाद ज्ञापन गर्दछु सर।
5: हजुर, उहाँलाई धन्यवाद भन्दै म पनि बिदा हुन चाहन्छु। मगर एसोसिएसन युकेको 18 नेपाली ओपन कन्सर्टमा भेटौँला 25 जुलाई यो आउँदो स्याटरडे चाहिँ हुँदैछ रसमोर एरिना अल्डरसटमा GU11 2FE। र तपाईँ टिकट खरिद गर्न चाहनुहुन्छ भने मगर एसोसिएसन युकेको चाहिँ त्यहाँ तपाईँहरू वेबसाइटमा जान सक्नुहुन्छ, त्यहाँ चाहिँ राखिएको छ, त्यहाँ गएर किन्न सक्नुहुन्छ। त्यहाँ किन्न सक्नु भएन भने तपाईँहरूले चाहिँ अन द डेमा पनि किन्न सक्नुहुन्छ। उहाँलाई धन्यवाद दिँदै कार्यक्रम बिहेवेश संवाद बाट मैले निवेदन मागे। हस्त, नमस्ते।

एन्सर सुन्नुभयो होइन यहाँहरूले? हजुर, भर्खरै हामीले एन्सर राखिरहेका थियौँ र एन्सर यो गीत नै तपाईँले सुन्नुभयो, गीतको बोल पनि सुन्नुभयो, सुरुको धुन पनि सुनाएँ मैले, तपाईँले गेस गरिसक्नु भएको छ हजुर। र यो गीतको टाइटल हिमाली नेपाली मन्त्र ब्यान्डको प्रस्तुति हो हजुर। यो हजुर मन्त्र ब्यान्ड जो चाहिँ यही ओपन कन्सर्टमा तपाईँहरूलाई भोलि नै भरपूर उहाँहरूले मनोरञ्जन गराउनुहुन्छ र मन्त्र ब्यान्ड हेर्न जाने हो हामी त भनेर कतिजनाले भन्नु पनि भएको थियो, भन्नुभएको छ भन्नु पऱ्यो। र हजुर मन्त्र ब्यान्डको यो गीत हो, मैले जुन क्वेसनमा राखेको थिएँ त्यो गीत जुन ब्याकग्राउन्डमा मैले राखिरहेको छु, गीतको टाइटल हिमाली नेपाली, तर उहाँले गौँथली चिरबिर गर्दैन भनेर सुरु पनि गर्नुभएको, बोल भन्नुहुन्छ भने त्यो पनि हो, तर गीतको टाइटल यहाँहरूले अरू अरू भन्नुभएको छ कि, कतिले वीर गोर्खाली वीर नेपाली के अरू अरू गीत भन्नुभएको छ, तर होइन यो गीत हो र उहाँहरूले भन्नुहुन्छ टाइटल गीतमा हिमाली नेपाली भनेर, अलिकति कन्फ्युज हुनुभएको छ यहाँहरू। मैले काटिदिएको ठाउँ पनि तपाईँलाई सुनाउन खोजेको मैले यो यही सुनाएको थिएँ नि त होइन तपाईँहरूलाई।

हजुर हिमाली नेपाली उहाँले भन्नुहुन्छ गीतमा भन्नुभएको छ बिचबिचमा. सो टाइटल यही नै हो मन्त्रबाणको प्रस्तुति. मैले क्वेसनको रूपमा राखेको थिएँ. अब तपाईँहरूको अलमोस्ट सबैको आन्सर त अघि नै आइसकेको हो. मेसेजहरू अरू अरू थरीका पनि आएका छन्. बर्थडे रिक्वेस्ट शुभकामना रिक्वेस्टहरू आएका छन् होइन. तपाईँहरूको मेसेज पनि म राखिहाल्न चाहन्छु. अब छिनोफानोतर्फ लाग्नुपर्छ एकछिनमा है. एकैछिन अब समय धेरै छैन. हाम्रो दुईजना श्रोताले चाहिँ लेख्नु भएको छ. हाम्रो ममता तिलिजा पूर्जा अल्द्रसर्टबाट हाम्रो प्यारी छोरी सचिना तिलिजा लो डिग्रीमा ग्रेजुएट भएकी छिन्. आज छोरीको 2:30 बजे ग्रेजुएसन सेरेमनी छ. बाबा कृष्ण तिलिजा, आमा ममता तिलिजा, दाई सचिन तिलिजा, फुपू ओमपुनको तर्फबाट आशीर्वाद सहित उन्नति प्रगतिको शुभकामना र धेरै धेरै उनलाई सफलताको शुभकामना, खुसीको शुभकामना हामी दिन चाहन्छौँ आज यो खुसीको दिनमा भनेर उहाँले शुभकामना भरि कुनै एउटा गीत सुनाइदिनु होला भन्नुभएको छ. हामी शुभकामना गीत राख्छौँ यहाँको लागि पनि र छोरीको लागि पनि. छोरी सचिना तिलिजा, हजुर सचिना तिलिजालाई एकदम मेनी कङ्ग्रेचुलेसन छ. तिम्रो एकदमै यो आजको होइन अहिलेसम्म पढेको जुन डिग्री तिमी लिँदैछौ यसको लागि त एकदमै ठुलो दिन हो नि त. यो एकदमै खुसीको दिन हो, इन्जोय गर. अनि यस्तै गरिकन अर्को श्रोता पनि हुनुहुन्छ हामीलाई अघि नै म नेपालबाट सुन्दैछु भनेर भन्नुभएको उहाँले. र उहाँले आज चाहिँ के भन्नुभएको छ भने आज श्रावण 8 गते हाम्रो छोरा कपल रवि श्रेष्ठको जन्मदिन हो. बुहारी सपना विजुक्षे श्रेष्ठ, नाति रिया श्रेष्ठ र सपरिवार चाहिँ अहिले ब्लानफोर्ड युकेमा कार्यरत छन्. जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य दीर्घायु हार्दिक शुभकामना भन्न चाहन्छौँ हामी उनलाई. जन्मदिनको कुनै गीत सुनाइदिनु होला भनेर उहाँले चाहिँ हाल उर्लाबारी 3 मङ्गलबारे मोरङबाट चाहिँ हामी बुवा आमा सन्चो सुविस्ता नै छौँ. छोरा बुहारी र नाति समेत निकट भविष्यमा नेपाल आउने कार्यक्रम छ. शुभयात्रा हामी भन्न चाहन्छौँ भनेर उहाँले अघि नै मेसेज दिनुभएको थियो. हरिशचन्द्र भयालज्यू उहाँले अघि भन्दा पनि 8:30 बजेपछि मात्र उहाँको मेसेज आएको र उहाँले पनि आफ्नो छोराको लागि विस गर्नुभएको छ. उहाँको छोरा ब्लानफोर्डमा हुनुहुन्छ र हामी पनि विस गर्छौँ, ह्याप्पी बर्थडे भन्न चाहन्छौँ उहाँलाई. रवि श्रेष्ठलाई, कपरल रवि श्रेष्ठज्यूलाई गीत म शुभकामना भरि एकैछिनमा यहाँहरू दुवैजनाको लागि राख्छु है त. ओके अब जानुपर्छ नि लकी ड्रतर्फ. ड्रम बजाउन सुरु गरौँ. मैले एन्सर भनिसकेको छु होइन. मन्त्र ब्यान्डको हिमाली नेपाली टाइटलको गीत हो भनेर. ओके अब लक्की विनरहरू को पढ्नुहुन्छ त. मैले यहाँनिर यहाँहरूले चाहिँ के गर्नुभएको छ भने धेरैले चाहिँ मन्त्र ब्यान्ड चाहिँ भन्नुभएको छ तर मन्त्र ब्यान्डको चाहिँ अरू अरू गीत भन्नुभएको छ क्या. अरू अरू ब्यान्डको गीत पनि भन्नुभएको छ. सो कतिको मिलेको छ कतिको मिलेको छैन जोस जो जोसको मिलेको छ उहाँहरूको नाम गइसकेको छ. नाम आयो है, एउटा नाम एन्डेवरतिर गयो त. हजुर एन्डेवरमा हुनुहुन्छ को हरिकला थापा मगर. हजुर हरिकला थापाजी तपाईँको नाम आयो, तपाईँलाई एकदम धेरै धेरै बधाई छ है. लु जानुहुन्छ होला होइन पक्कै पनि. नजानु भए पनि आफ्नो आफन्तजनलाई जसरी पनि पठाउनुहोस् कोड आफ्नो आफ्नो छोराछोरी अथवा आफ्नो परिवारको सदस्यलाई पठाउनु होला. लु हरिकला थापा तपाईँको नाम आयो, एन्डेवर निवासी हुनुहुन्छ उहाँ. र एक एउटा टिकट उहाँले पाउनुभयो भने अब अर्को टिकटको लागि पनि फेरि एउटा नाम निकालिहालौँ. हजुर अर्को नाम, हजुर अर्को नाम आयो टङ्क शेरचन्दज्यू. हजुर टङ्क शेरचन्दज्यू यहाँको पनि नाम आयो. ल बधाई छ है त दुवैजनालाई. बधाई छ हाम्रो टङ्क शेरचन्दज्यू अनि हरिकला थापा एन्डोबर निवासी दुवैजनालाई एकदम धेरै धेरै बधाई छ. र यहाँहरू दुईजनाको नाम आयो, जानुहुन्छ होला पक्कै पनि. नजानु भए पनि आफ्नो सदस्यहरू परिवारको सदस्यहरूलाई पठाउनुहुनेछ तर सकभर जानुस् भनेर भन्न चाहन्छु म. यहाँहरू दुईजनालाई धेरै धेरै बधाई छ. टङ्क शेरचन्द अनि हरिकला थापा दुवैजनालाई बधाई र अन्य श्रोतालाई पनि धेरै धेरै धन्यवाद. राम्रो प्रयास गर्नुभयो, कतिले ट्राई गर्नुभयो. यहाँबाट टिकट नपाए पनि त्यहाँ गएर इन्जोय चाहिँ गर्नुहुनेछ पक्कै पनि. अघि अन्तर्वार्ता पनि सुन्नुभयो, टिकट अलिकति महँगो छ भनेर त भन्नुभएको थियो तर पनि वन्स इन अ लाइफ हो होइन, इन्जोय गर्नुपर्छ. अनलाइनमा टिकट लियो भने अझ सस्तो हुन्छ भनेर अघि नै हाम्रो अध्यक्षज्यूले भनिसक्नु भएको छ है, मकर सङ्घका अध्यक्षज्यूले. लौ त अब म छुट्टिन्छु आजको कार्यक्रम नमस्ते युकेबाट. ह्याभ अ नाइस विकेन्ड. विकेन्डमै भेटौँला तपाईँहरूलाई त्यतै कतै. हजुर
ओपन कन्सर्टमा भन्नु पर्ला. ओके, अब यो गीत छ हाम्रो लान्स कपाल रवि श्रेष्ठको लागि अनि सचिना तिलिजाको लागि, दुवैजनाको लागि उहाँहरूको परिवारको तर्फबाट शुभकामना भरि भन्दै हामी छुट्टिन्छौँ आजको कार्यक्रम नमस्ते युकेबाट. हवस् त, बाई, नमस्ते.

0: रौतहट चारका राजसभा सांसद गणेश पौडेलमाथि आफ्नो निर्वाचन क्षेत्रको गाउँमा कालोमासी प्रहार भएको छ। सांसद पौडेलमाथि गढीमाई चार पर्सा गाउँको राम जानकी मठ क्षेत्रमा केही युवाले गैराती कालोमासी छ्यापेका हुन्। स्थानीयसँग छलफल गरिरहेका बेला सांसद पौडेललाई मधेसी मुक्ति अभियानका कार्यकर्ता बताउने समूहले कालोमासी हानेको हो। सांसद पौडेल गढीमाईको समनपुर बालुवा र गमहरियाका गाउँलेसँग छलफल गरेर पर्सा गाउँको कार्यक्रममा गएको बेला गइराति 8 बजेतिर ती युवाले पर्चा छर्दै नाराबाजी समेत गरेका थिए। सांसद पौडेलले पनि कार्यक्रम सकेर फर्किने क्रममा पछाडिबाट केही युवाले कालो पदार्थ प्रहार गरेर भागेको र उनीहरूको पहिचान भइसकेको बताउनु भएको छ। ती युवाले मेची महाकालीसम्मको भूभाग मधेसको भन्दै नाराबाजीसहित पर्चा वितरण गरेको पनि सांसद पौडेलको भनाइ छ। केही दिन अघि स्याङ्जा एकका राजसभा सांसद धनञ्जय रेग्मीमाथि स्थानीय मतदाताले आक्रोश पोखेको भिडियो सार्वजनिक भएको थियो। बजेट नल्याएको भन्दै सांसद रेग्मीलाई स्थानीयले पुल तर्न समेत रोकेका थिए। राष्ट्रपति चुरे तराई मध्ये संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिङमार तामाङलाई स्रोत नखोलेको 6,65,000 रुपियाँसहित विराटनगर विमानस्थलबाट पक्राउ गरिएको छ। उपसचिव तामाङले आफूसँग भएको रकमको स्रोत खोलाउन नसकेपछि पक्राउ गरिएको मोरङका एसपी कवित कटवालले जानकारी दिनुभएको हो। गएको आइतबार पक्राउ परेका तामाङ पक्राउको घटना मोरङ प्रहरीले आज मात्रै सार्वजनिक गरेको हो। दोलखा भीमेश्वर नौका तामाङलाई यही साउन 3 गते बुद्ध एयरको उडानबाट विराटनगरबाट काठमाडौँ आउने क्रममा विमानस्थलमै समातिएको हो। तामाङले बोकेको कालो झोलाभित्र 1,000 दरका 515 वटा र 50 दरका 300 वटा नोट फेला परेको एसपी कटवालको भनाइ छ। यो रकमको वैधानिक स्रोतका बारेमा सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल प्रहरीले पक्राउ गरेर मोरङ प्रहरीको जिम्मा लगाएको हो। सुरुमा तामाङले परिचय लुकाएको र थप अनुसन्धानका क्रममा खुलाएको पनि एसपी कटवालले जानकारी दिनुभएको छ। उपसचिव तामाङमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको र एकाध दिनमै सरकारी वकिलको कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ। नेपालले पाइरहेको संयुक्त राष्ट्र संघीय सामाजिक तथा आर्थिक परिषद अध्यक्ष पदको जिम्मेवारी सकिएको छ।
1: सन् 2026 एक वर्ष कार्यकाल सकिएपछि नेपालले गैराती जिम्मेवारी हस्तान्तरण गरेको छ। राष्ट्रसङ्घका लागि नेपाली राष्ट्रदूत लोकबहादुर थापाले पदमा बसेर आफ्नो भूमिका निर्वाह गर्नुभएको छ। परिषद अध्यक्षको नयाँ जिम्मेवारी अल्जेरियाले लिएको छ। राष्ट्रसङ्घका लागि अल्जेरियाका राजदूत अमर बेन्जामले अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ। उहाँ 2027 लागि अध्यक्ष बन्नुभएको हो। अध्यक्षको जिम्मेवारी लिँदै बेन्जामाले नेपालको कार्यकालमा परिषदले भविष्यका लागि आशावादी हुने बाटो देखाएको भन्दै प्रशंसा गर्नुभएको छ। यस्तै जिम्मेवारी हस्तान्तरण गर्दै राजदूत थापाले परिषदका उत्कृष्ट अध्याय आउन बाँकी नै रहेको विश्वास व्यक्त गर्नुभएको छ। परिषदले दिगो विकास लक्ष्य, जलवायु, खाद्य सुरक्षा र बहुपक्षीय सहयोगका क्षेत्रमा विश्वभर काम गर्दै आएको छ।
0: 2 महिने छोरालाई लगाइदिएको डायपरभित्र ब्राउन सुगर भित्राएको अभियोगमा झापाको भद्रपुर 5 बस पार्कबाट बाबुआमासहित 3 जना पक्राउ परेका छन्। प्रहरी फन्दामा परेका हुन्। हाल बिर्तामोडमा अटो चलाउने गरेका भारत किशनगञ्जका मोहित आलम र अटोमै चढेकी आलमकी श्रीमती जनेतुन खातुनसहित किसानगञ्जकै मोहम्मद तजरुललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आलम दम्पतिले आफ्ना 2 महिने छोरो सोहेललाई प्रयोग गरेर भारतको गलगलियाबाट ब्राउन सुगर नेपालभित्र आएको प्रहरीको दावी छ। उनीहरू मेची पुलमा अटो राखेर ब्राउन सुगर किन्न गलगलिया पुगेको र छोराको डायपरमा लुकाएर ल्याएको प्रहरीको भनाइ छ। प्रहरीले डायपरमा 900 मिलिग्राम ब्राउन सुगर फेला पारेको छ। स्वास्थ्य बिमा बोर्डले अघिल्लो आर्थिक वर्ष 2082 पुससम्म स्वीकृत तथा बिमा दावी बापतको 25,48,00,000 बढी रकम भुक्तानी भएको जनाएको छ।
1: बोर्डलाई उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताए अनुसार 2082 पुष महिनामा स्वीकृत दावी बापत मात्रै 2,04,00,000,000 रकम तिरिएको छ। 769 सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैङ्क खातामा सो रकम जम्मा गरिएको छ। यससँगै आर्थिक वर्ष 2082-83 अन्तर्गत पुष महिनासम्मका स्वीकृत दावीहरूको भुक्तानी सम्पन्न भएको छ। बोर्डले चैत मसान्तसम्म विभिन्न अस्पताल तथा सेवा प्रदायकलाई तिर्नुपर्ने 18 अर्ब रुपियाँभन्दा बढी दायित्व भुक्तानी गर्न बाँकी रहेको देखिएको थियो। बोर्डले त्यसअघि 11,57,00,000,000 तिरेको थियो।
0: प्राध्यापक डाक्टर गोविन्द केसीको आमरण अनसनमा सत्तारूढ राज्यसभाका सांसदले सहमति जनाएका छन्। राज्यसभा सांसद डाक्टर तुलसीमा कार्कीले कैलालीको गेटामा 300 शैयाको अस्पताल स्वीकृति दिन

तथा स्वार्थ बाजिने पदाधिकारी नियुक्तिबारे केसीको मागमा समर्थन जनाउनु भएको हो। गेटामा 600 शैयाको अस्पतालका लागि संरचना बनिसकेको उहाँको भनाइ छ। गेटामा स्थापित दशरथ चन्द विश्वविद्यालय सञ्चालन र निजी मेडिकल कलेजलाई धेरै कोटा दिएकोमा विरोधबारे केसीको मागमा कार्कीले समर्थन जनाउनु भएको हो। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर उदय सोथाङ गाउँदैन त्यस गीतलाई ऐन सरी राखी गौचनको शब्द सङ्गीतकारको नाम दिएको छैन सात कलिगले त उहाँ आफै पनि सङ्गीत गर्नुहुन्छ आजको यही गीतबाट नै कार्यक्रम काठमाडौँको सौगातको सुरुवात भयो सञ्चालक विनोद खड्का हजुरको सेवामा आज शुक्रबारको दिन छु भर्खरै नमस्ते के कार्यक्रम सुन्नुभयो र मैले पनि सुन्दै थिएँ र आजको सप्तान्त भन्नुपर्छ मा छिनोफाना हुने गर्दछ प्रश्न उत्तरी कार्यक्रम आशापुन बनेले बडो राम्रो राम्रो प्रश्न राख्नुहुन्छ आजको प्रश्न के थियो र विजेता छल उहाँले भनौँ न अब छिनोफाना गर्नुभयो विजेताको नाम मात्रै लिन पाएँ मैले दुईजना साथीहरू टङ्क शेरजनजीले जित्नुभएको रहेछ अनि हरि कला थापाजीले जित्नु भएको रहेछ ओपन कन्सर्टको टिकट फ्री टिकट तपाईँ जानुहोस् आफै यदि जानु पाउनुभयो भने कसैलाई आफन्तजना दिनुहोस् भन्दै हुनुहुन्थ्यो मलाई पनि मन लागेको छ तर आई क्यानट फ्लाइ फ्रम हेयर टु युके तपाईँहरू भव्य कार्यक्रम ओपन कन्सर्ट भइरहेको रहेछ जानुहोला इन्जोय गर्नुहोला समरको लुफ्त उठाउनु पर्ने पर्छ किनभने फेरि केही महिनादेखि त चिसो सुरु भइहाल्छ बेलायतमा ओके अब काठमाडौँको सौगात काठमाडौँबाट नै समयको कुरा गर्नुपर्दाखेरि दिनको ठिक 1:56 जाँदैछ तपाईँहरू विभिन्न स्थानमा बसेर हामीलाई सुन्नुहुन्छ 105.7 मेगाहर्ज काठमाडौँ भ्याली 87.7 पोखरा अनि धरान सुनसरीमा हामीलाई सुन्नुहुन्छ 107.5 मेगाहर्जमा सुन्नुहुन्छ तपाईँलाई गुड आफ्टरनुन भन्न पर्यो र अब बेलायतमा बिहानको 9 बजे हो जापानतिर बेलुकीको 5 बजिसकेको छ अमेरिकातिर बिहानै छ बेलिजमा अझै बिहान छ बिहानको 2:12 जाँदैछ ब्रुनाईको श्रोताहरूले हामीलाई आज विकेन्ड अगाडिको भन्नु शुक्रबारको कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँहरूको स्पोर्ट्स टाइम भयो होला बेलुकाको 4 बजिसक्यो स्पोर्ट्स टाइम हो अनि आज नै वेलकम फेयरवेलदेखि लिएर विभिन्न प्लेटुन सेक्सन र आफ्नो कम्पनीको एक्टिभिटिज हुन्छ तपाईँहरूले इन्जोय गर्नुहोला र विकेन्डमा त तपाईँहरू कतै जानुहुन्छ गल्फ खेल्नुहुन्छ इन्जोय यो विकेन्ड किनभने वेल डिजर्भ विकेन्ड हो नि होइन त ओके अब अरू कुरा गर्नु पर्दाखेरि आजको दिनको कुरा गरौँ श्रोताहरू आजको दिनको कुरा गर्दाखेरि डेट टाइम लोकेसनहरू म दिने गर्दछु सबभन्दा पहिला आजको भनौँ न अब शुक्रबार यहाँलाई थाहा नै छ शुक्रबारको यो रमाइलो कार्यक्रम भन्नुपर्छ इन्फर्मेटिभ कार्यक्रम राख्ने गर्दछु आज साउन महिनाको 8 गते हो विक्रम सम्बत 2083 साल असार शुक्ल पक्ष आज दशमीको दिन चाड पर्वहरू के छ त त्यतिको मैले केही देखिनँ तर आज 8 गते भन्दाखेरि त्यस्तो केही छैन तर हरि शयन एकादशी यानि कि ठुलो एकादशी भनेर भनिन्छ व्रत लिनेहरूको लागि चाहिँ भोलि 9 साउनको लागि त्यही दिनै तुलसी रोप्ने हाम्रो चलन अनुसारको छ विभिन्न कार्यक्रम होला त्यस कारणले ठुलो एकादशीमा तपाईँहरूले अलि भेजिटेरियन लिनुहुन्छ होला इन्जोय गर्नुहोस् अनि अर्को कुरा गर्दाखेरि हेपेटाइटिस दिवस छ सुधार साउनको 12 गते त्यो हामी कुनै एक्सपर्ट ल्याएर हेपेटाइटिस सम्बन्धी कुराकानी गर्छौँ यसको रोकथाम सजगतादेखि लिएर विभिन्न प्रकारका हेपेटाइटिस हुन्छन् त्यो बारेमा हामीले अलिकति अवेर गरौँ यहाँलाई यति भन्दै आजको दिनको कुरा गरौँ आजको दिनभन्दा पनि विभिन्न समाचारतर्फ यहाँलाई हामी लान्छौँ अनलाइनका समाचारहरू पनि हुन्छन् तर हामी सकेसम्म राजस्वदेखि लिएर भनौँ आधिकारिक समाचारलाई प्रायोरिटी दिन्छौँ भर्खर हाम्रो समाचारमा सुन्नुभयो रौतहट 4 का सांसद गणेश पौडेलमाथि कालो मसी फ्याँकेर दुर्व्यवहार गरिएको छ यो समाचार मैले लिएँ यो समाचार लोकान्तरबाट श्रोताहरू .com अनलाइन संस्करणबाट रौतहट 4 का सांसद गणेश पौडेललाई कडीमाई नगरपालिकामा जनतासँग भेट कार्यक्रम सकेर फर्कने क्रममा मधेस मुक्ति अभियानका कार्यकर्ताले कालो मसी फ्याँकेको समाचार छ प्रहरीले मुख्य अभियुक्त फगुको पहिचान गरी खोजी गरिरहेको भन्ने समाचार मैले राखेँ पहिलो देश विदेशका अन्य खबरहरू छन् पहिला नेपालकै कुराकानी गरौँ अन्य के छ त यो निर्माण सम्बन्धी छ भने इरान इराक माफ गर्नुहोस् इरान अमेरिकाको युद्धको बारे पनि धेरै समाचार आएका छन् 5,000 अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने एउटा नयाँ कुरा छ इकोनोमिक्सको तर्फबाट यानि त्यो फाँटबाट भारू सटेमा पनि नयाँ नियम लागू रातो भाटीबाट लिएँ समाचार मैले नेपाल राष्ट्र ब्याङ्कले विदेशी मुद्रा नियम पुनः जारी गरेको छ 5,000 डलरभन्दा बढी नगद भन्सारमा घोषणा गर्नुपर्नेछ सन् 2016 नोभेम्बर 9
अघिका 500 र 1000 भारु नोट प्रतिबन्धित छन् भने 200 र 500 नोट प्रति व्यक्ति 25,000 भारूसम्म ल्याउन र लैजान सकिनेछ। नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा भारू लैजान पाउने छैनन् भन्ने यो समाचार तर्फकोलाई तपाईँहरूको लागि इन्फर्मेटिभ होला, जानकारी लिनुपर्छ। कहिले कहिले चाहिँ तपाईँसँग पुराना भएका नोटहरू के हुन्छ त मसँग पहिलादेखि थियो यो मेरो जेन्युन पैसा हो भन्नुहुन्छ भने पनि तपाईँहरूलाई दुःख तकलिफ होला, त्यसकारणले यसलाई खोज तलास गर्नुहोला है त। अन्य खबरहरूमा अमेरिकाको इरानमाथि लगातार 13 रात पनि हमला, तेलको मूल्य $100 नाग्यो। अमेरिकी सेनाले इरानमाथि लगातार 13 रात हवाई आक्रमण गरेको छ जसको उद्देश्य हर्मुज जलमार्गमा व्यावसायिक जहाजलाई खतरा पुर्याउने सैन्य क्षमता कमजोर बनाउनु हो। इरान समर्थित हुती विद्रोहीले साउदी तेल ट्याङ्करमा आक्रमण गरेको दावी गरेका छन्। ब्रेन्ट क्रुड तेलको मूल्य प्रति ब्यारल $100 अहिले नागेको छ। श्रोताहरू, राक्षसको केही समाचार पढ्न मन लाग्यो मलाई। मोदीको पहलपछि सरकार आन्दोलन पक्षको वार्ता समाचार छोट गरीमा राखौँ। भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावट विरुद्ध जारी युवा नेतृत्वको कक्रोच आन्दोलन शुक्रबार सरकारसँग औपचारिक वार्तामा बस्ने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीलाई शीघ्र कानुनी कारवाही गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनकारी र सरकारबीच संवादको वातावरण बनेको भनेर खबर छ। मेडिकल प्रवेश परीक्षा यानि कि नीट तथा उच्च माध्यमिक तहको अनलाइन मूल्याङ्कन प्रणालीमा देखेको त्रुटिपछि देशभर शिक्षा प्रणालीप्रति असन्तुष्टि बढ्दै गएको छ। सामाजिक सञ्जाल मार्फत सक्रिय कक्रोच जनता पार्टी यानि कि CJPले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेका छन् श्रोताहरू। यो राष्ट्रको अर्को समाचार भने सबैले बुझ्नुपर्ने कुरा राखौँ। फ्रान्समा चाहिँ 15 वर्षभन्दा मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध आएको कुरा इन्फर्मेटिभ होला। फ्रान्सले 15 वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमान्युएल माक्रोनले बताउनु भएको छ। सामाजिक सञ्जाल एक्स मार्फत राष्ट्रपति इमान्युएल माक्रोनले सांसदहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिँदै आफू यस विषयमा प्रतिबद्ध रहेको जनाउनुभयो। उहाँले छिटै यो निर्णयको कार्यान्वयन गरी 15 वर्ष मुनिका बालबालिकाहरूको लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाइने उल्लेख गर्नुभएको छ। यो संवैधानिक परिषदको निर्णयमा निर्भर रही आफ्ना बच्चाहरूलाई अनलाइनको सुरक्षाबाट जोगाउन सबैलाई आग्रह पनि गर्नुभएको छ। सबै देशले गर्दैछ, बेलायतले पनि केही पहल गर्यो, अस्ट्रेलियामा सबभन्दा पहिलो पहल भएको मैले नोट गरेको थिएँ, त्यसको कारण छ आफै बुझ्नु होला होइन त। ओके, अब हामी एउटा समाचार राखौँ, आणविक पनडुब्बीको कुरा गरौँ। आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी भन्ने समाचार यस्तो छ। अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको औकस सुरक्षा साझेदारी अन्तर्गत निर्माण गर्न लागेको आणविक ऊर्जा सञ्चालित पनडुब्बी कार्यक्रमलाई अघि बढाउन थप 4 अर्ब 60 करोड अस्ट्रेलियन डलर यानि कि करिब 3 अर्ब 20 करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। देश विदेशका समाचार सुन्नुभयो भने अब यहाँलाई मौसम सम्बन्धी केही जानकारी राखौँ। देशको मौसमको कुरा गरौँ। देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने देखिन्छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका तराई भूभागमा पनि साधारण बादल लाग्ने देखिन्छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको यहाँले जानकारी छँदैछ। यति भनौँ। काठमाडौँ भ्यालीमा आज तापक्रम 26 डिग्री सेल्सियस, केही बदली, केही वर्षा, हावाको चाहिँ स्पिड भन्नुपर्छ 7 किलोमिटर प्रति घन्टाको वेगमा दक्षिणी हावा चल्दैछ भने धरान पोखरातर्फ जाउँ। पोखरामा आज 29 डिग्री सेल्सियस तापक्रम छ, अधिकतम 32, न्यूनतम 26 हुने देखिन्छ। भोलि शनिबार हो सोतार, विकेन्डमा 33, अधिकतम न्यूनतम 27, केही वर्षाको पनि सम्भावना छ। धरानतर्फ जाउँ, गर्मी छ यहाँ, धेरै दिनदेखि गर्मी भइरहेको छ। आज 44 सदर रूपमा, अधिकतम 46 हुने देखिन्छ भने न्यूनतम 30। भोलि शनिबारको दिन 44, अधिकतम न्यूनतम 30 डिग्री सेल्सियस, वर्षाको सम्भावना न्यून छ सोताहरू। यो त भयो विभिन्न खबर र अपडेट्सहरू। अब तपाईँलाई एउटा गीत सुनाऊ, टेक बिसी र अस्मिता जुरेली गाउँदै रहेछ गीतलाई।
र अब आजको मेरो पाहुनाको बारेमा अलिकति जानकारी गराइहालौ. डाक्टर शशाङ्क ताम्राकारको हामीले कुरा सुने हिजो ताप्लेजुङतिर गएर फ्री मेडिकल क्याम्प, विशेष गरी डेन्टल भनौँ न शिविरमा उहाँले लाग्नु भएको कुरा सुन्दाखेरि आई वाज भेरी इम्प्रेस र भेरी इन्सपायर्ड. यस्ता युवा डाक्टर डेन्टिस्ट भन्नुपर्छ ले धेरै राम्रो काम गरेको हुनाले उहाँलाई यसो भेटौँ न भनेर मैले फोन गरेको. उहाँ चाहिँ धरान बेस हुनुहुन्छ, तर काठमाडौँ हुँदै धरान जाने क्रममा मैले मिल्यो समय मिलेमा आइहाल्नुहोस् न त तपाईँसँग कुरा गर्न मन लाग्यो भनेको उहाँले समय दिनुभएको छ. आज डाक्टर शशाङ्क ताम्राकार हाम्रो स्टुडियोमा आउनुभएको छ केही समयपछि. उहाँले गरेको यो चाहिँ भनौँ न निशुल्क र निस्वार्थ भावनाले यो सञ्चालन गरेको शिविर यानि कि डेन्टल शिविर र अन्य कुराहरूको बारेमा कुराकानी गर्छौँ. सायद तपाईँले उहाँलाई चिन्नुहुन्छ होला. उहाँ चाहिँ धरानवासी हुनुहुन्छ, घोपा घाममै बस्छु भन्दै हुनुहुन्थ्यो. ओके, उहाँसँग डिटेल अझै इन्फर्मेसन लिउँ. अहिलेलाई यो गीत म राख्न चाहन्छु, टेक बिसी र अस्मिता जुरेलीको आवाजको गीत छ, सुगार्नुहोला.

0: गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर विभिन्न गीत विभिन्न जानकारीको साथमा हामी अगाडि बढ्दैछौँ। आजको बसाइमा श्रोताहरू शुक्रबार हो, म पनि आज छिटै काम सकेर कतै रमाइलो गर्न जाउँ भनेर खोजिरहेको छु, सोचिरहेको छु, तपाईँहरू पनि त्यही गर्नुहुन्छ होला। एनिवे विभिन्न कार्यक्रमहरू सहर बजारमा हुन्छन्, काठमाडौँमा थुप्रै थुप्रै यस्ता एक्टिभिटिज छ। आज शुक्रबारको दिन चर्चितको रिलिज पनि हुने दिन हो, त्यसले गर्दाखेरि अब विकेन्ड सिनमा हेरेर तपाईँलाई जानकारी गरौँला। त्योभन्दा अगाडि महत्त्वपूर्ण कुरा गर्नुपर्छ हेल्थको बारेमा हो, डेन्टल हेल्थको बारेमा आज कुराकानी गर्छौँ र यस्ता डक्टर अथवा डेन्टिस्टसँग कुराकानी गर्दैछौँ जो फ्री मेडिकल क्याम्प गर्नुहुन्छ। कसरी इन्सपायर हुनुभयो म उहाँलाई सोध्छु, तर यसो हेर्दाखेरि भर्खरै पढ्दै गरेको जस्तो लाग्छ। उहाँले चाहिँ एकदमै 8 फ्री मेडिकल क्याम्प गरिसक्नु भएको छ विथ अ टिम अफ डेन्टिस्ट एन्ड नर्सेस र साथीभाइहरूको बिचमा, होइन गर्दाखेरि उहाँलाई ल्याउँ। उहाँको नाम एकताले फेरि भनिदिउँ, धरानवासी डाक्टर शशाङ ताम्राकार हुनुहुन्छ। डाक्टर साहब नमस्ते, स्वागत छ यहाँलाई।
1: नमस्ते
0: नमस्ते। बिएस गोर्खा रेडियो बारेर तपाईँले कहिले सुन्नुभएको थियो?
1: मैले त्यसरी स्पेसिफिकली सुनेको चाहिँ थिएन।
0: यसको भनौँ न नेपालमा सबभन्दा सुरुवात त धरानबाटै भएको है। होम टाउन एन्ड तपाईँको एरिया घोपा क्याम्प, होइन? त्यहाँ चाहिँ पहिला चाहिँ ब्रिटिस गोर्खा नेपाल भन्ने हेडक्वार्टर त्यहाँ थियो, बुझ्नुभयो? तपाईँ नजन्मिँदाखेरि इन द 60s त्यहाँ चाहिँ भनौँ न अब यो त्यो क्याम्प मा नै भनौँ न अब यी कुराहरू भनेर हुन्थ्यो, होइन? गर्दाखेरि
1: जोडिएको रहेछ कि त्यो आफू जन्मेको पनि घोपा क्याम्पमै हो।
0: हो,
1: अनि पहिलादेखि हामी म बसेको भन्दाखेरि पनि त्यो ब्रिटिसको पालोकोदेखिको बनाएको जुन सानसानो घरहरू छ, किनभने पहिला त हिस्ट्री हेर्दाखेरि घोपा क्याम्प भनेको पहिला ब्रिटिस आर्मी क्याम्प थियो नि त,
0: यो चाहिँ
1: रेक्रुटिङ क्याम्प थियो। सो त्यो क्याम्पबाट पछि उहाँहरू त्यो हस्पिटलमा इन टाइम भएर गएको। सो हामी म बर्न अप बर्ट अप मेरो एजुकेसन सबै एउटा त्यो ब्रिटिस क्याम्पभित्रै भएको हो।
0: अहिले पनि त्यही बस्नुहुन्छ?
1: अहिले पनि म त्यहीँ बस्छु, मेरो ड्याड चाहिँ त्यहाँ
0: किनभने हाम्रो पल्टनका सदस्यहरू पनि त्यही एरियामा अहिले बस्नु भएको छ, कति त अहिले युकेतिर हुनुहुन्छ, कहिले तपाईँ मैले अघि 107.5 MHz भने नि त्यो एरियामा सुनिन्छ, तपाईँको कुरा धरानमा सुनिरहेछ है, गर्दाखेरि मिठोसँग बोल्नुहोस् है, स्मल वर्ल्ड है कि
1: एकदम
0: राइट। अब घोपा क्याम्प भनेपछि तपाईँले अलिअलि फुटबल त्यही क्याम्पमा खेल्नु होला, किनभने राम्रो राम्रो फुटबल मैले त्यहाँ ऊ देखाएको छु, पिचहरू देखाएको छु, होइन?
1: स्टिल अहिले पनि हामी त्यो 1 नम्बर ग्राउन्ड छ, 2 नम्बर ग्राउन्ड छ, अनि त्यहाँबाट 1 नम्बर ग्राउन्ड चाहिँ कस्तो भने त्यहाँ क्रिकेट पनि छ, फुटबल पनि छ। आई थिङ्क मैले धेरैवटा स्पोर्ट्स खेलेँ, तर अल थ्याङ्क्स टु ब्रिटिस क्याम्प, त्यो उहाँहरूले बनाइदिनु भएको थियो। त्यो टाइमदेखि स्विमिङ पुल थियो कि न, स्क्वास कोर्ट थिएन कि त्यहाँ, होइन, तपाईँको
0: सिनेमा हल,
1: टेनिस कोर्ट छैन कि, हाम्रो एउटा एसियाको नम्बर 2nd पर्छ होला हाम्रो बिपिकेएचएस भनेर, र त्यो जसरी परेको छ त्यो भनेको इज ओन्ली पोसिबल बिकज अफ ब्रिटिस आर्मी, उहाँहरूले जुन एउटा क्याम्प सेटअप गर्नुभएको थियो, आफ्नो लागि बनाउनु भएको थियो, तर त्यो एउटा हस्पिटलले लिनुभयो र त्यो हस्पिटलमा म पढेको पनि घोपा क्याम्पभित्रै हो,
0: भित्रै पढ्नु भयो, त्यही जन्मे ती हुर्की ती खेल्दै ती पढ्दै
1: त्यही पढ्दै
0: बिकम अ डेन्टिस्ट।
1: या एन्ड आई बिकम अ डेन्टिस्ट, सो द्याट्स अ स्टोरी। सो स्टेपमै यो ब्रिटिस आर्मीसँग भिजेर उहाँहरूकै पाथमा बनाएको ठाउँहरूमा खेलेर घुमेर
0: आज ब्रिटिस रेडियोमा आउनु पाइयो, होइन? कस्तो संजोग है कि। ओके, अनि सोधिहालौँ, बाबा चाहिँ कुनै प्रकारले कसरी त्यहाँ बस्नु पाउनु भयो अथवा काम पाउनु भयो, कुन समयदेखि त्यो जानकारी पाउनु?
1: द्याट त आई थिङ्क जब हस्पिटल लिड भएको थियो नेपाल र इन्डियाको कोलाबोरेसनमा, त्यो पछि नै एज एन इम्प्लोइ
0: पहिला ब्रिटिसले ह्यान्ड ओभर गर्यो त्यो एसेटलाई, प्रपर्टीलाई नेपाल सरकारलाई, नेपाल सरकारले बिबी हस्पिटल बनायो, त्यसपछि बल्ल यो कोलाबोरेसन भयो।
1: कोलाबोरेसन भयो, अब हामीलाई लङ हिस्ट्री त न अलिअलि आइडिया जस्तो थियो। सो ड्याड वाज लाइक त्यही हो, हाम्रो जब हस्पिटल सेटअप भइसकेपछि चाहिँ ड्याड एज एन एडमिनिस्ट्रेटर भएर आउनुभएको थियो। सो नाउ इज इन म्यानेजर पोस्ट,
0: हाम्रो
1: डेप्युटी रेजिस्ट्रार हुनुहुन्छ अहिले।
0: गुड, अब यति हो, एउटा कम्प्लेन पनि छ है, ड्याडलाई सुनाइदिनु होला।
1: हजुर
0: है, हुन त नेपालमा ब्रिटिसले मेन्टेन गरे जस्तो मेन गर्न सक्दैन मलाई थाहा छ, तर पनि जे जस्तो छ म पनि एक दुई ताली गएँ। पहिला पनि म केटाकेटीमा गएको थिएँ ब्रिटिस क्याम्प कोपा क्याम्पमा होइन, एज अ एकदम सानो बच्चा। मेरो बुवा पनि नेपाल राष्ट्र ब्याङ्कमा म्यानेजर विराटनगरमा, यु युज टु बी इन्भाइटेड। त्यहाँ जाँदाखेरि वा स्वर्ग भएस्तो बेलायत पुगे जस्तो हुन्थ्यो होइन, तर अब पछि धेरै आफै लाभ्रे भनेर रिटायर भएर त्यहाँ पुग्दाखेरि चाहिँ के भएर छ यहाँ, किन यो त झ्याल भत्किरहेछ बनेको छैन होइन, त्यहाँ पेन्टिङ छैन, ग्राउन्डको स्थिति त्यस्तो राम्रो छोडेको अहिले किन छैन भन्ने मनमा लाग्छ कि। आई नो तपाईँहरूलाई चाहिँ फन्डको चाहिँ गाह्रो छ, तर बुवाहरूले चाहिँ जे आफ्नो
1: त्यो हजुरले बच्चादेखि देख्नु भएको र तपाईँले यो रिसेन्ट टाइम्स भन्दा नि अलिक अगाडिको कुरा होला नि, तर मैले म घोपा क्याम्पमा पढ्दाखेरिको समय र अहिलेको जुन टाइम छ, रिसेन्ट डेजमा म पनि अब घोपामै हुन्थेँ तर म कति ठाउँ एक्सप्लोर गरिराख्दैन थिएँ, एन्ड आई हेभ सिन लट्स अफ चेन्जेस।
0: अहिले धेरै
1: राम्रो भन्दाखेरि पनि एज इन सच डाउनफलै भएको छ, जुन त्यो ब्युटी भनौँ हाम्रो कन्जर्भ गर्ने कुराहरू भन्यौँ। पहिला पहिला एउटा टाइममा कन्स्ट्रक्सन थिएन नि त, लिमिटेड थियो, तर अब मान्छे बढ्या अनुसार, बिकज आई हेभ ब्रन एन्ड बट अप त्यही एरियामा, सो मैले बच्चादेखि त्यो ठाउँ देखेर आएको छु क्या, एन्ड इच एन्ड एभ्री प्लेस आई हेभ बिन देयर। सो 15 years ब्याक र 15 years नाउ इट्स अ भेरी चेन्ज। पहिला रुखहरू कति थियो अहिले छैन, पहिला
0: गार्डनहरू थियो
1: मेन्टेन थियो त्यो छैन
0: छैन,
1: एन्ड इट्स लाइक हुन्छ नि आफूले हेर्दाखेरि पनि कस्तो थियो कस्तो भयो है भन्ने कुरा, त्यो क्वेसन त्यो
0: मन खिन्न हुन्छ जे होस्,
1: अफकोर्स मेरो पनि हुन्छ त्यो।
0: ओके ल त तपाईँ त्यहाँ फेरि आफ्नै ठाउँमा जानुहुन्छ, तपाईँलाई एउटा सानो प्रोजेक्ट दिन्छु है,
1: हजुर
0: मैले मनमा आयो
1: हजुर,
0: त्यहाँ खोज्नुहोस्, त्यहाँ बिएपिएस को अफिस थियो अथवा स्टुडियो थियो, कहाँ छ होला यसो फोटो खिचेर पठाउनुहोस् है, छ कि छैन खोज्नुहोस् है, किनभने बिएपिएस त्यहाँ चाहिँ थियो हाम्रो ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिसको स्टुडियो थियो, गर्दाखेरि खोज्नु होला है, किनभने त्यहाँ चाहिँ इन्टरनल्ली
1: आई हेभ सिन दिस थिङ
0: यो बिएपिएस लेखेको लोगोवाला,
1: मैले यो लोगोवाला चिज मैले देखेको हो होइन, मलाई अहिले आएपछि चाहिँ मैले क्लिक भयो, किनभने यो रेडियो नै भनेर चाहिँ लेखा हुँदैन थियो मलाई जहाँसम्म याद छ, बिकज आई हेभ सिन दिस सिन्स लङ टाइम नै, मलाई त्यो एउटा
0: आँखामा छ पिक्चर छ के हो भनेर थाहा थिएन, नाउ द्याट यु नो चाहिँ हामी आज मुख्य कुरा भन्दा पनि बाहिरतिर गइरहेको छौँ है, तर पनि इन्ट्रेस्टिङ होइन। ओके तपाईँलाई सानो एउटा प्रोजेक्ट है जानुहोस्, अनि मेरो वाट्सएपमा पठाइदिनुहोस्, म फेसबुकमा राखिहाल्छु है,
1: हुन्छ
0: ल कति राम्रो कुरा आयो भने। अब डक्टर साहबलाई डेन्टिस्टलाई सोधिहालौँ, पढाइ चाहिँ कहाँ गर्नुभयो तपाईँले?
1: गोपा क्याम्प
0: भित्रै स्कुल के थियो नाम?
1: स्कुल दिल्ली पब्लिक स्कुल, अनि अहिले चाहिँ हाम्रो प्लस टू पनि त्यहीँ गरेँ मैले,
0: एन्ड
1: आफ्टर द्याट ब्याचलर्स पनि बिपी कोइराला स्वास्थ्य विज्ञानपट्टि।
0: राम्रो विद्यार्थी भएको नाताले त्यहीँ तपाईँले स्कलरसिप पाउनुभयो कि के त?
1: त्यसो स्कलरसिप भन्दाखेरि पनि हाम्रो नर्मल उसबाटै पढायो,
0: पढ्नुभयो। अनि कहिले सक्नुभयो तपाईँको डेन्टिस्ट्री?
1: मेरो 2024 सक्यो रिसेन्टली नै हो, मेरो इन्टर्नसिप
0: के बिडिएस है के भन्छ होइन,
1: ब्याचलर्स इन डेन्टल सर्जरी
0: ओके बिडिएस, त्योभन्दा फर्दर पनि पढ्नुपर्छ,
1: पढ्छ एमडी
0: गर्नुपर्छ, त्यो चाहिँ नेपालमा छ कि बाहिर जानुपर्छ?
1: सबै छ नेपालमै छ, तर त्यही हो वाट इज यो इन्ट्रेस्ट भन्ने कुरा पनि हो, किनभने मेरो इन्ट्रेस्ट चाहिँ जहिले पनि यो अलिकति बाहिरी हो क्या, तपाईँले मलाई यहाँ भेट्नु जुन भएको थियो होइन, त्यो पनि अर्कै उयसमा भेट्नु भयो होइन, सो अलिकति आउट अफ इन्ट्रेस्ट पनि गएको छ, अब लेट्स सी अब के हुन्छ कसरी
0: फोकस पढाइ पनि अलिक गर्नु पर्यो, ब्याचलरले मात्रै काम गर्दैन यो संसारमा होइन, ब्याचलर इज लाइक पहिला पहिला हाम्रो जमाना एसएलसी जस्तो
1: अहिलेको लेभल नै कहाँबाट
0: पुगिसक्यो, अझै स्पेसिफिक एउटा चिजमा क्राउनिङमा अथवा आरटिसी केमा आरसिटीमा होइन यानि कि रुट कनाल ट्रिटमेन्टमा चाहिँ ध्यान दिन्छन् मान्छेले। एनिवे तपाईँ अब जे होस् टिमसँग आउट एन्ड अबाउट हुनुहुँदो रहेछ, उद्देश्य तपाईँले चाहिँ के एक्सप्लोर गर्ने मात्रै हो कि दिन दुखीहरूलाई चाहिँ मद्दत गर्ने हो कि होइन, म डेन्टिस्ट्रीमा चाहिँ मैले धेरैलाई जतिलाई धेरै त्यति नै मलाई फाइदा हुन्छ भनेर हो कि उद्देश्य चाहिँ के हो त?
1: हजुरलाई म एउटा जस्ट ब्याक स्टोरी
0: भन्छु,
1: जसले सुनिरहनु भएको छ उहाँहरूलाई पनि कनेक्ट हुनसक्छ होला. आई वाज लाइक भेरी एक्सप्लोर गर्ने मान्छे, एकदम एडभेन्चर मन पराउने मान्छे.
0: ओके,
1: बाई प्रोफेसन म डक्टर पढेँ, तर एकदमै घुम्नु मन लाग्ने, गाउँघर जानुपर्ने. हाम्रो नेपाल कस्तो ब्युटिफुल छ, एभ्री पार्ट हेज इज ओन ब्युटी, र एभ्री टाइम डिफ्रेन्ट ठाउँ देखिन्छ क्या. हरेक पार्ट जाँदाखेरि, हरेक गाउँ जाँदाखेरि, हाम्रो पूर्वमा एउटा गाउँ छ क्या, पूर्वको अलिकति अब टुरिस्टिक प्लेस नै भनौँ, गुफा पोखरी. सुन्नु भएको छ कि छैन? हजुर,
0: के पोखरी भन्नुभयो?
1: गुफा पोखरी.
0: गुफा मैले सुनेको छु, तर आई हैव नॉट बीन देयर.
1: सो इट्स हाम्रो धरान धनकुट्टा, त्यसपछि हिले हुँदै बसन्तपुर.
0: त्यहाँसम्म पुगेको छु म, हिलेसम्म पुगेको छु.
1: हिले बसन्तपुर, बसन्तपुरबाट अगाडि जानु भएपछि एउटा ठाउँ आउँछ, त्यहाँबाट अफ रोड सुरु छ. 24 किलोमिटर बसन्तपुरबाट गुफा पोखरी पुग्नुहुन्छ. तपाईँको एल्टिट्युड 2,890 meters ओभर द सी लेभल. त्यो ठाउँमा चाहिँ तपाईँको एउटा बस्ती छ, सानो बस्ती छ, 100-150 जनाको सानो गाउँ छ, एउटा पोखरी छ, र त्यहाँ चाहिँ पूर्वमा स्नोफल हुने चाहिँ त्यो ठाउँ हो
0: क्या.
1: सो इट्स भेरी ब्युटिफुल, र मलाई त्यहाँ घुम्नु गएको थियो. जाँदाखेरि चाहिँ एकजना बुवा, अब एज इन कुराहरू हुन्छ नि त मान्छेसँग, आई वाज अ भेरी आउटस्पोकन पर्सन, र त्यो गर्दाखेरि कुराकानी हुँदाखेरि बुवाले तपाईँ डक्टर हुनुहुँदो रहेछ, मेरो दाँत दुखिरहेछ, एकचोटि हेरिदिनुहोस् न भन्नुभयो. एन्ड द्याट थिङ मैले हेरेँ. गाउँघरमा के हुन्छ भने दाँत बुढेसकाल लागेपछि गिजाको कारण किराले खाएर हल्लेर झर्छ क्या, धेरैजनाको हुन्छ, अहिले पनि स्टिल हुन्छ. सो त्यो पार्टमा त्यहाँ जाँदाखेरि उहाँले मलाई भन्नुभयो, उहाँले खाना खानु सक्नु भएको छैन क्या त्यो दाँतको कारण, कति गाह्रो भइरहेछ मैले देखिरहेको छ. मसँग एउटा पक्रिने मेरो इन्स्ट्रुमेन्ट र एउटा लट्याउने औषधि भइदिएको भए
0: ट्रिटमेन्ट
1: हुन्थ्यो, तर त्यो ट्रिटमेन्ट हुनु पाएन. मेरो मनमा यति नराम्रो लाग्यो, मलाई यति त्यो ब्याक उयो
0: फर्कियो,
1: मैले त्यो फिल गरेँ, मलाई भगवान्ले देखाउनु भएको रहेछ नि त यो माटो होइन. सो मलाई त्यो बेला यति नराम्रो लाग्यो, म फर्केँ, घर फर्केँ, मलाई चित्त बुझेन, म फेरि गएँ त्यो ठाउँ, गएर
0: बाजेले खोज्नु भयो,
1: मैले गएर त्यहाँ अर्को शिविर राखेँ.
0: गुड गुड गुड.
1: सो द्याट्स हाउ the thing started. Maili tyo farkera,
0: when was this?
1: It was 1.5 years.
0: Okay
1: 2 years agadi ko story.
0: Tyo chai first outing thiyo,
1: first mero first haina, ma ta dherai thau ghume
0: haina, matlab tyo dental ko
1: lagi
0: camp lera,
1: camp lera maile aru aru camp pani lagya thie, but tyo pachi chai what happened was like I got the click, mai janu parcha, maile garnu parcha. त्यहाँ एकजना बुवा हुनुहुन्न, त्यहाँ हजारौँ बुवा हुनुहुन्छ होला,
0: आमाहरू हुनुहुन्छ, बहिनीहरू हुन्छ, केटकेटी हुन्छन्,
1: जसले एउटा दाँतको दुखाइले बसिरहनुहुन्छ. त्यसरी मैले फेरि फर्केर आएर मैले मेरो साथीभाइहरूलाई भने, मैले एउटा टिम बनाएँ, हामीसँग केही थिएन, मैले एउटा सामानहरू सापट्टि मागेँ, दाँत उखाल्ने सामान सापट्टि मागेर एउटा, त्यसपछि मैले चाहिने चाहिने सामानहरू आफै एउटा झोलामा प्याक गरेँ,
0: पोर्टेबल
1: सेटअप बनाएर सुरुमा म दाँत उखाल्थेँ मात्रै. अनि त्यसपछि मैले त्यो क्याम्प लगेर मैले दुईजना डक्टर्सहरू मसँग लगेर, अनि मेरो दिमागमा के थियो, गुफा पोखरी पुग्ने बाटोसम्म अरू अरू सानसानो गाउँ पनि छ, जतिवटा गाउँ छ म सबै गाउँ हेर्छु, जस्तो तिनजुरेको फेदी भयो, त्यसपछि चौकी, मङ्गलबारे, गुफा पोखरी. यो एरिया भनेको चाहिँ लाली गुराँसको हब टिएमजे भन्छ, म त्यो एरिया जति पनि थियो जोर पोखरीसम्म पुग्यौँ. त्यो 2 दिनको शिविर गरेर म फर्केँ. मैले 2 दिनमा लगभग 200 जना बिरामी हेरेँ,
0: 50+
1: एक्सट्र्याक्सन्स गरेँ, नातो खाले मसँग फर्स्टमा गर्ने त्यही थियो, टुथब्रस बाँडेँ, अनि त्यसरी चाहिँ त्यहाँ गएर यो सुरुवात भयो ट्राभल डेन्टल क्याम्पको, जुन चाहिँ मैले निरन्तर 1.5 वर्षदेखि गरेर आएको छु.
0: सो 1.5 वर्षमा 8 क्याम्प भनेपछि होइन, मोटामोटी 18 महिनामा होइन, 8 कति भर्यो भने त, मतलब 2 महिनामा एकताली हिँड्ने जस्तो भयो भएन हिसाब.
1: 2 महिना नै हो एउटा टेन्टेटिभ टाइम चाहिँ, एभ्री 2 मन्थ्समा म निस्किन्छु.
0: वाव.
1: गुफा पोखरी भयो, त्यसपछि हामी माथि मकालु वरुणतिर गयौँ, त्यसै गरी त्यसपछि हाम्रो यात्रा भोजपुर पुग्यौँ, भोजपुरबाट हामी फालेलुङ गयौँ, फालेलुङबाट सन्दकपुर इलाम साइड गऱ्यौँ, त्यसपछि पूर्वबाट हामी त्यहाँ त्यतातिरबाट हामी ताप्लेजुङतिर छिर्यौँ.
0: ओके, हिजो हिजो हामीले सुनेको कुरा चाहिँ ताप्लेजुङको होइन,
1: ताप्लेजुङको कथा हो, तर त्यो ताप्लेजुङ सेकेन्ड टाइम गएको म, फर्स्ट चाहिँ ओलोङचुङ गोला भन्ने गाउँ सुन्नु भएको छ,
0: एकदम रिमोट अनि एकदमै बोर्डरमा चाइना बोर्डरमा,
1: चाइना बोर्डरमा. मैले चाहिँ के पाएँ, मेरो चाहिँ स्टोरीमा के थियो भन्दाखेरि, मलाई यो शिविर हेल्थ क्याम्पहरू धेरै मान्छेले गर्छन् कि नेपालभरि डक्टर्सहरूले बेला बेला भ्याएको बेला गर्छन्, तर म जाने खालको डेन्टल क्याम्प भनेको इट्स एन एक्सट्रिम लेभल जहाँ मान्छे हिँडेर पुग्नुपर्छ, गाडीको सुविधा छैन, होइन चिसो कठ्याङ्ग्री नै चिसो छ. हामी ओलोङचुङ गोला पुग्दाखेरि अलमोस्ट हाम्रो टिम एक्चुली स्लिप आउट भएर एक्सट्रिम विन्टरमा थियो, जाडोको
0: महिना
1: हिउँ परेको थिएन, अब जनवरीको मन्थ थियो, ब्ल्याक आइस भन्छ नि
0: तपाईँ,
1: चिप्लिने आइस त्यो जमेको थियो, र ओलोङचुङ गोलामा अहिलेसम्म बाटो पुगेको छैन, बाटो खोल्या छ गाडी पुगेको छैन, सक्दैन, किनभने तम्मर खोलाको सिरानो र तम्मर खोला बाटो ठाउँ ठाउँमा तिन ठाउँ खोला तर्नुपर्छ, एकदम ठुलो छ. सो विन्टरमा जानु भनेको
0: कारण ब्रिज चाहिन्छ, त्यहाँ
1: ब्रिज चाहिन्छ, ब्रिज कन्स्ट्रक्सन हुँदैछ, बाटो पनि चाइनाले खोलिदिएको छ तलसम्म, तर अहिलेसम्म पुगाउनु सकेको छैन, ब्रिज छैन. सो त्यहाँ ब्रिज बन्दैछ, आई थिङ्क अहिले अलमोस्ट कम्प्लिट हुन आँट्यो, किन भन्दाखेरि हाइड्रो, त्यहाँ तम्मर सुपर तम्मर भनेर एउटा हाइड्रो कन्स्ट्रक्सन हुँदै थियो. सो एउटा संजोगले पनि हामीलाई त्यो हाइड्रोले चाहिँ गाडी प्रोभाइड गरिदिने ट्र्याक्टर, किनभने हामीसँग मेडिकल इक्विपमेन्ट्स धेरै थियो, हामी उयो गर टिम थियो, सामान तन्ने थियो हामीले. यो त्यो क्याम्पमा चाहिँ मैले फिल गरेको अहिलेसम्मको एक्सट्रिम भन थिए, तर त्यसपछि ओलोङचुङपछि म सन्दकपुर गएँ, सन्दकपुरबाट छिन्ताङ धनकुट्टा सकेर फेरि योपालि घुन्सा जाँदाखेरि मैले फेरि अर्कै एकदम एक्सट्रिम एडभेन्चर भेटेको.
0: ओके,
1: ओलोङचुङको कथामा चाहिँ के भयो भन्दाखेरि त्यो ट्र्याक्टरमा हामी जाँदाखेरि ब्ल्याक आइस जुन भन्दै ब्ल्याक आइसमा चिप्लेर हामी ट्र्याक्टर सुल्केर
0: पछाडि आए,
1: ब्याक आएर तल भिड थियो 100 मिटर, माथि हामी लगभग 50 मिटर जति हामी ओह्रालो सर्यो ट्र्याक्टर. मैले ड्राइभरलाई एकछिन गुरु बस्नुहोस् है म हेर्छु रे के गर्छु बाटो भनेर पठाएको थिएँ, म जान्छु अगाडि गएको थिएँ. फर्किँदाखेरि चाहिँ के भइदियो भन्दाखेरि त्यो ट्र्याक्टर जबरजस्ती अगाडि चढाउनु खोज्दाखेरि स्लिप ब्याक भएर झन्डै तपाईँको
0: 100 मिटर झन्डै,
1: तर एउटा कुराले बचाउनु भयो क्या, राम्रो काम गर्नु निस्किए रहेछ, त्यो चाँडै भगवान्ले मर्नु दिनु रहेछ क्या. म चाहिँ त्यो भन्छु, एउटा ढुङ्गा त्यो भिरको अगाडि एउटा ढुङ्गा यसरी बसेको थियो
0: क्या,
1: सानो यत्रो ढुङ्गा, तिन चारवटा ढुङ्गा यसरी बस्यो, त्यो ढुङ्गाले ओत लागेर त्यो ट्र्याक्टर
0: खस्नबाट बच्यो,
1: नत्र म तल निस्केर मसँग एकजना निस्केको थियो, बाँकीको 7 जना ट्र्याक्टरमा बसिरहेको थियो.
0: ओहो,
1: अन क्यामरा हामीले यसरी त्यो रेकर्ड पनि भारेछ. सो यसरी रेकर्ड गर्दाखेरि त्यो देखिरहेछ क्या, सुल्किरहेछ, केटाहरू सुतिरहेछ, अनि मैले कराइरहेछ
0: क्या,
1: भन्दा भन्दा भन्दा भन्दा त्यो सुरुको सक्यो, ठ्याक्क अड्क्यो क्या,
0: भगवान्ले हात थापेकै रहेछ,
1: थापे हो भने त मैले राम्रो काम गर्नु निस्क्याए रहेछ, मरिँदैन भन्ने कुरा चाहिँ फिल भयो क्या त्यो बेला चाहिँ मलाई.
0: उसमा यो 8 क्याम्पमा धेरै धेरै एडभेन्चरदेखि लिएर अनुभवहरू धेरै ग्यादर गराएको छ, होइन
1: धेरै. जिरोमा सुरु हुँदा हामी कस्तो थियौँ र अहिलेको क्याम्पसम्म जाँदाखेरि एडभेन्चर गर्नु सक्ने मान्छेले मात्रै, यो डक्टर्सहरू पनि मेरो टिम पनि त्यस्तै छ क्या.
0: उसमा सेलेक्सन चाहिँ एकदमै आर्मी सेलेक्सन जस्तो हुन्छ होला है.
1: मैले एकदम
0: क्लोज फेन्ट हार्टेडहरू चाहिँ नो थ्याङ्क यू,
1: नो थ्याङ्क यू, स्ट्रेट अवे नो थ्याङ्क्स, तपाईँ सक्नुहुन्न, तपाईँ एउटा मिसनमा हुनुहुन्छ, द्याट मिसन इज इन द रुरल पार्ट्स अफ नेपाल, टु सर्भ द पिपल. त्यो सर्भ गरेर त्यहाँ गएर शिविर गर्नु मात्रै ठुलो कुरो भएन, त्यो जर्नी हो. तपाईँ त्यो ठाउँमा पुग्नुलाई तपाईँलाई 4 दिन लाग्छ, 3 दिन लाग्छ, बर्खा पानी घाम भोक प्यास केही भन्नु पाउँदैन, जङ्गलमा हिँड्नुपर्छ. यतिचोटि एकचोटि कस्तो भएको थियो एउटा कथा, फालेलुङको कथा हो,
0: सुनाउनुहोस्.
1: त्यो कथामा चाहिँ बर्खाको मौसम थियो, हामी पानी सानी हेर्दैनौँ क्या, हामी जानु छ जान्छौँ, किनभने म के भन्छु नि
0: गाडी बढे बढे हो.
1: तपाईँको एउटा इक्जाम्पल, म अहिले रिसेन्टली घुन्सा गराएँ, अफ सिजन हो, म राम्रो सिजनमा पनि जानु सक्थेँ नि त, तर राम्रो सिजनमा मान्छेहरू क्राउड हुन्छ त्यस्तो ठाउँमा, टुरिस्टिक प्लेसमा, होइन. सो सबैजनाले उयो गर्नु पाउँदैन, र अर्को कुरा सक्ने मान्छे त ओह्रालो झर्छ नि त, होइन, हिँडेर होस् उडेर होस्
0: गुडेरहरू
1: आउँछ अफ सिजनमा. म ओलोङचुङको लागि किन जाडोमा गएँ होला, म पनि गर्मी महिनामा आनन्दले जान सक्थेँ, मलाई
0: त्यहाँ अड्केर बस्ने नसक्ने.
1: मेरो टार्गेट भनेको मलाई 500 बिरामी हेर्नु छैन, मैले एकचोटि हिँड्दाखेरि मेरो टिमले 1 बिरामी पाओस्,
0: तर असक्त होइन, गरिब
1: गरिब
0: जसले चाहिँ फाइनेन्स
1: सक्दैन,
0: पैसा नै निकाल्न सक्दैन,
1: मेरो टार्गेटै त्यही हो.
0: वाउ,
1: मैले किन सक्ने मान्छेको लागि किन म जाने, म नसक्ने गाउँमै अड्केर बस्ने गोठालोहरू सुन्नु भएको थियो होला नि, त्यो एउटा गोठालोको होइन दाँतको दुखाइ कम गरेर आएको छु कि योपालि मैले
0: त्यो गिजाको कुरा गरेँ त्यही हो ल सुनाउनुहोस् फेरि सुनाउनुहोस् मलाई त्यो त्यसले नै इम्प्रेस पनि गरायो के भन्छ गिजा नै कमजोर भइसकेको होइन जे गिजा नै झर्न आँटेको भने होइन त
1: त्यो एउटा उयो भयो यो चाहिँ कस्तो भने घुन्साको कथा हो हामी फालिलुङ पछि जाउँ एडभेन्चरमा 19 वर्षको बच्चा एकजना हुनुहुन्थ्यो पहिला 10 वर्ष अगाडि जो चाहिँ अहिले 30 वर्षको हुनुहुन्छ
0: ओके
1: तेन्जिन नुपु घुन्साको बासिन्दा उहाँको 19 वर्षमा एउटा दाँत दुख्या रहेछ क्या यति अप्ठ्यारो बनाएको थियो यति दुख्या थियो दाँतको दुखाइ जसले सुनिरहनु भएको छ उहाँले नि फिल गर्नुभएछ नि सक्नुहुन्छ क्या कस्तो सोल हात कति गाह्रो हुन्छ अनि त्यो 19 वर्षको बच्चा दुखाइमा 4 दिन हिँडेर जिल्ला आइपुगेर पहिला पहिला 10 वर्ष अगाडिसम्म त तपाईँको फुङलिङ बजार ताप्लेजुङसम्म पनि गाडी छ थिएन 5 दिन लाग्थ्यो अरे हिँडेर पुग्नुलाई अहिले रानीपुलसम्म पुग्छ गाडी
0: ओके
1: त्यो बच्चा त्यति दिन हिँडेर दुखाइ सहेर आएर दाँत खोलाएको थियो अरे क्या जिल्ला अस्पतालमा कति रिलिफ भयो र उसलाई कति गाह्रो भयो त्यो यात्रामा जिन्दगीमा त्यो घुन्साको बाटो एकदम सजिलो लाग्ने मान्छेलाई त्यो कति गाह्रो भएको थियो अरे
0: त्यो बेलामा
1: दुखाइ हिँड्नु पर्ने एक चिप्ले बाटोबाट सिधै तल खोला भिर छ
0: फेरि स्टेप गर्दा पनि त्यो झन्झनाउँछ नि त
1: गाह्रो हुन्छ त्यो थर्किन्छ नि थर्किन्छ प्रेसरले झन् दुख्छ एन्ड त्यो दुखाइ सम्झेर मैले गरेको यो शिविरहरू उहाँले देख्नुभएको रहेछ एज एन डक्टर अहिले सोसियल मिडियामा पनि इन्फ्लुएन्सर पनि छु सो त्यो मेरो भिडियोजहरू देखेर उहाँले आफ्नो गाउँमा बोलाउनु भएको ताप्लेजुङमा रिसेन्टली म गएर आएको क्याम्प र उहाँले 19 वर्षको एउटा बच्चा गोठालो बच्चाको चाहिँ आफ्नो मन छुने गरी उहाँ खुसी हुनुभयो क्या त्यो एउटा 19 वर्षको गोठालो माथि खाम्बाचेन भन्दा माथि माथि लोनाक भन्छ क्या बेस क्याम्प छेउतिर बस्ने र कञ्चनजङ्घा बेस क्याम्पको कुरा गर्नु पऱ्यो भने इट्स स्टिल एकदम दुर्गम र र ट्रेक
0: हिजो त मैले त्यो एरिया चाहिँ भर्जन एरिया कोही मान्छेले प्लान पनि गराएको छैनन् बाटो घाटो त्यस्तै छ इन्फ्रास्ट्रक्चर छैन टी हाउसेसहरू छैन टुरिस्टहरू आउने यता कता 2-3 जना गयो भने मात्रै नभए छैन भनेर भन्नु
1: तपाईँ यति कुरो बुझ्नुहोस् त एभरेज बेस क्याम्पमा 2,000-3,000 टुरिस्ट जान्छ इयरली भने त्यहाँ 400 जना टुरिस्ट जान्छ
0: मात्रै
1: एकदम र बस्ने ठाउँहरू पनि छैन
0: okay.
1: र तपाईँ के बुझ्नुहोस् भने जहाँ ट्रेक सुरु हुन्छ नि त्यो ठाउँमा बस्नेलाई तपाईँको बिजुली छ त्यहाँ पछि एकैचोटि घुन्सा पुग्नु पर्यो त्यो बिचको बाटोमा छैन
0: के भन्छ सेल्फ सफिसियन्ट हुनु पर्यो
1: टी हाउसेसहरू छ तपाईँको यो फोन जुन छ नि हामी अहिले 4G चलाइरहेको छौँ नि यसरी राख्दाखेरि कुनै एउटा ठाउँमा झुन्डाउनु पर्छ अनि मात्रै तपाईँले सिग्नल भेट्नुहुन्छ एनटिसीको
0: वाओ
1: नत्र बोल्नुलाई पनि छैन तपाईँ अझै कुप्पीमा मान्छेहरू बाँचिरहनु भएको छ क्या हामीले त्यस्तो गाउँ गाउँमा शिविर गर्दै गर्दै गर्दै हामी घुन्सा पुग्या हो क्या
0: अनि अब अघि एउटा ट्र्याक्टरको भनौँ न इभेन्ट सुनाउनु भयो थ्रिलिङ थियो भन्नु पऱ्यो झन्डै जानै जानु लागेको थियो होइन अरू त्यस्ताहरू पनि मतलब मान्छेहरूले कहिले कहिले चाहिँ नबुझेर किन आयो होला भन्ने हुन्छ कि तपाईँहरूलाई चाहिँ अरू अरू भनौँ न इभेन्ट्सहरू लाइफ थ्रेटनिङ अथवा चाहिँ एकदमै के त्यस्तो पनि भयो होला है तपाईँहरूलाई
1: एउटा त्यही अर्को एउटा स्टोरीमा फालिलुङकोमा चाहिँ बाटो बर्खाको बाटो अनि गाउँको बाटो बाटै बाटोमा दो बाटो हुन्छ क्या अनि हामी चाहिँ 2 बाइक अनि एउटा जिपमा हिँड्छौँ क्या कि जिपमा मात्रै हिँड्छौँ कि बाइक पनि हुन्छ हामीसँग बिग टिम हुँदाखेरि ठुलो अब हाम्रो पनि क्यापेसिटी हेरेर मान्छे लाने हो नि त एउटा गाउँमा 1,000 जना छ भने त म 2 जना गएर त भएन 100 जना 150-200 जना छ भने हामी 2 जनाले भ्याइदिन्छौँ सो त्यो हिसाबमा हामी फालिलुङ जाँदाखेरि चाहिँ के भन्दा नि प्राङमुङ भन्ने एउटा ठाउँ पुग्नुपर्ने थियो गाडी बाइक हामी राइट रुटमा हिँड्यौँ गाडी एउटा रङ रुट छिरेछ कोअर्डिनेसनको हामीसँग वकिटोकी चलाउँछौँ क्या कोअर्डिनेट गर्दै गर्दै जाँदा यो आइपुग्यो यो छैन भन्छ हामीले थाहा पायौँ रङ रुट गयो सिग्नल देख्दैन बाटो केही थाहा छैन कसरी गर्ने भरे ऊ एउटा डाँडाबाट अर्को डाँडा चढेछ क्या ऊ चाहिँ अनि त्यो भयो रातिको इट वाज अराउन्ड बर्खाले बाटो बिग्रेर हामी राति 11:30-12 बजे हामी 10:30 बजे पुगेको त्यो गाडी अफ रोड गरेर हामीले त्यो गाडीलाई ब्याक ल्याउँदाखेरि 3 बजे थियो
0: बिहानको 3
1: अनि गाडी गाउँको बाटो हेर्ने मान्छेलाई गाउँतिरबाट चाहिँ थाहा होला कि, त्यो सानो गोरेटो बाटो हुन्छ कि होइन, गाडी टर्निङ गर्ने ठाउँ पनि हुँदैन,
0: खालि पाङ्रा मात्रै बस्ने,
1: पाङ्रा बस्ने. त्यतिखेरमा माथिबाट ढुङ्गा झरिरहेछ
0: होइन,
1: अगाडि यत्रो ढुङ्गा छ, ढुङ्गा हटाउँदै टिमले होइन अगाडि बढ्दैछ, फेरि अगाडि बढेर बाटो छ कि भनेर हेर, बाटो छैन, फेरि ब्याक आधी किलोमिटर 700 मिटर जति ब्याक गरेर गाडी कुदाउनु पऱ्यो गरेको. त्यस्तोमा ढुङ्गा झरिरहेछ, ढुङ्गा हटाउँदैछ, पहिरो गइरहेछ, डर लागिरहेछ. म पुगिसकेको थिएँ, मेरो टिम पुगेको थिएन. विए गएर म्यानेजर, हाम्रो टिममा हामी डेन्टल डेन्टिस्टहरू मात्रै डक्टर्सहरू हुँदैन, हाम्रो टिम एकदम हुन्छ नि तपाईँले भने जस्तो आर्मी जस्तो टिम हुन्छ क्या, म्यानेजमेन्ट हेर्नेदेखि लिएर प्रडक्सन टिम हेर्नेदेखि लिएर डक्टर सबै हुन्छ. सो उहाँले राति 2 बजे गएर गाउँको मान्छेहरूसँग गएर 3 बजे राति खोजेर ल्याउनु भएको त्यो
0: त्यस्तो जस्तो एडभेन्चर छ. अब मलाई तपाईँको कुरा सुन्दाखेरि यो एकदमै युनिक र एडभेन्चर, फुल अफ एडभेन्चर र चाहिँ फुल अफ कन्ट्रिब्युसन होइन, योगदान, त्यो पनि निस्वार्थ योगदान होइन त्यो गर्ने. अब संसारमा यस्ता यस्ता अर्गनाइजेसन थुप्रै छन्, मेडिसन्स फ्रन्टियर छ होइन, मेडिसन विदाउट फ्रन्टियर भन्छ, त्यस्तै प्रकारको डेन्टिस्ट्रीमा पनि यस्ता छन् कि छैनन् त तपाईँहरूले कोही मतलब तपाईँको त पर्टिकुलर सब्जेक्ट दाँतै भयो होइन, दाँतको लागि भयो, त्यस्तो मेडिसिन त मेडिसिनकै अन्दर आउँछ, अन्तर्गत आउँछ, त्यस्तो डेन्टिस्ट्रीमा पनि यस्तो अर्गनाइजेसन जसले चाहिँ रिमोट रिमोटमा गएर चाहिँ भनौँ न अब एसकिमोको दाँत निकाल्यो भने जस्तो भनौँ न, बिचरा उसलाई दुःख भएर चाहिँ जिन्दगी त्यसै बाँचे हुन्छ होइन ऊ होइन, त्यस्तोहरू अर्गनाइजेसन छैन मलाई थाहा छैन, तपाईँहरूले कहीँ खोज तलास गर्नुभएको छ?
1: मैले पनि त्यसरी अहिलेसम्म चाहिँ खोज तलास चाहिँ गराएको छैन, तर नेपालमा चाहिँ छैन. नेपालमा क्याम्प्सहरू जानुहुन्छ डक्टर्सहरू टिम लिएर, वर्षमा एउटा क्याम्प जानुहुन्छ होला, दुइटा क्याम्प जानुहुन्छ होला, तर मेरो क्याम्प र उहाँहरूको क्याम्प इज टोटली डिफरेन्ट.
0: ओके, अब हाम्रो गोर्खा वेलफेयर ट्रस्टले पनि यस्तो क्याम्प गर्छ र मेडिकलको साथसाथमा डेन्टिस्टको पनि ध्यान दिन्छ होइन.
1: तर मैले एउटा कुरा हजुरलाई
0: प्लिज,
1: यो गोर्खा उयो गर्नु भन्नु हुँदाखेरि, मैले अहिलेसम्म जति एउटा गाउँ गएँ, भोजपुर, ओलङजुङ गोला होस्, घुन्सा होस्, जहाँ जाम गोर्खा वेलफेयर ट्रस्ट ले ल्याइदिएको पानीको उयो मुहानदेखि जुन त्यो पाइपलाइन गरेर घर घरमा जुन पुर्याइदिनु भएको छ, हरेक ठाउँमा मुख दाँत माझे तर गोर्खा वेलफेयर ट्रस्टले
0: त्यो ठाडो पोल पोलमा चाहिँ धारा क्रस खुकुरी देखिन्छ,
1: क्रस खुकुरी गोर्खा वेलफेयर ट्रस्ट.
0: कति तपाईँले अब आज चाहिँ निस्वार्थ रूपमा चाहिँ गोर्खा वेलफेयर ट्रस्ट लाई राम्रोसँग नचिनेकन एप्रिसिएट गरिदिनु भयो होइन.
1: मैले त्यति हो, अब हाम्रो गोर्खाहरूको उसबाट एउटा फाउन्डेसनबाट बनाएको यो योगदान. मैले कति ठाउँमा सोधेँ पनि यो कसरी आएको भन्दाखेरि गोर्खा वेलफेयर ट्रस्टले बनाइदिनु भएको. मैले देखाएको छ जुन ठाउँमा म पुगेको छु त्यो ठाउँमा तपाईँहरूको ट्रस्ट पुगेको छ क्या, केही न केही गराएको छ क्या.
0: यो कुरा चाहिँ हाम्रो ट्रस्टका सिनियर अफिसर्सलाई म सुनाउँछु है, तपाईँले पनि जोड्ने कोसिस गर्छु म, किनभने तपाईँले जुन एकदम निस्वार्थ भावले काम गर्नुहुन्छ उहाँहरूको पनि त्यस्तै निस्वार्थ भावना हो.
1: गर्दाखेरि एक्चुली हाम्रो धरानमा एकजना हुनुहुन्थ्यो सर हुनुहुन्थ्यो, आई डोन्ट नो, मैले नम्बर चाहिँ उहाँको सेभ गरे,
0: नाम भन्नुहोस् त,
1: आई थिङ्क
0: उहाँ चाहिँ अहिले सांसद हुनुहुन्छ. ओके, गोर्खा वेलफेयर ट्रस्ट भनेर खोज्नुहोस् है. अब कुराकानी गर्दा गर्दै सल्लाह बगेको छ, कुरा तपाईँको सुन लागिरहेको
1: छ.
0: ओके, मलाई जहाँसम्म लाग्छ किनभने धेरै वर्ष उहाँले चाहिँ वेलफेयरमा काम गर्नुभयो र हाम्रो चाहिँ के हुन्छ भने मेन धरानमा चाहिँ मेन हेड अफिस भनौँ न होइन, त्यसपछि सन्ताना वेलफेयर अफिसर चाहिँ चारैतिर हुन्छन्, फिदिममा छ, कतातिर छ, भोजपुरमा छ होइन, टाङमा छ, त्यस्तो हुन्छ. त्यसले गर्दाखेरि उहाँहरूको एउटा टिमले काम गर्नुहुन्छ, तपाईँको जस्तै हो. तपाईँ र मेरो कुराले चाहिँ कति आधा घन्टा सल्ल बितेको थाहा नै भएन है. तपाईँ ल अब समाचारतिर लगौँ हाम्रो श्रोतालाई, त्यसपछि तपाईँलाई मनपर्ने गीत पनि सुनाउनु पर्यो. तपाईँलाई चाहिँ कस्तो प्रकारको गीत सुन्न मनपर्छ त? अघि भन्नुभएको थियो तपाईँको साथी नै राम्रो गायक हुनुहुँदो रहेछ होइन त?
1: हजुर,
0: को हुनुहुन्छ भन्नुहोस् त?
1: हामी सँगै पढायो.
0: को भन्नुहोस् त?
1: सुन्नुहुन्छ होला,
0: पूर्ण राई.
1: पूर्ण राई,
0: ओके, बडो फेमस हुनुहुन्छ उहाँ.
1: हजुर,
0: बडो राम्रो राम्रो गीत छ, एकछिनमा हामी त्यो गीत राखौँला. त्यो बाहेक अरू एक दुई मिनट बाँकी छ, म पूर्ण राईको गीत छ भने म राखिहाल्छु है. मलाई पूर्ण राईको गीत भनेर चाहिँ बहिनीले दिन्छु भन्नुभएको थियो, दिइसक्नु भएको रहेछ. एकैछिन यो गीत सुनाउँदै हामी समाचार जाउँ, एकछिनपछि फेरि फर्केर आउँ है त. ओके, पूर्ण राई तपाईँको साथीको गीत सुनाऊ.

0: स्वकीय सचिव राख्न दिने निर्णयले राज्य कोषमा अनावश्यक भार पर्ने दावी सहित दुवै रिटमा सरकारको निर्णय बदर हुनुपर्ने माग गरिएको छ। रिटमा प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्री कार्यालय, कानून मन्त्रालय, सभामुख, प्रतिनिधि सभा लगायतलाई विपक्षी बनाइएको छ। दुवै रिटमा सर्वोच्चले आउँदो सोमबार प्रारम्भिक सुनवाई गर्नेछ। कैलाली धनगढीको कृष्ण मन्दिर व्यवस्थापन समितिले प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ। डाक्टर केसीले हिजोदेखि धर्मशालामा भोक हडताल सुरु गर्नुभएको हो। धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले आज बिहान पत्र काट्दै अनसनरत केसीलाई धर्मशाला छाड्न अनुरोध गर्नुभएको हो। धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाव आएकाले धर्मशाला छाड्न अनुरोध गरिएको अध्यक्ष पन्तको भनाइ छ। व्यवस्थापन समितिले धर्मशाला छाड्न पत्र थमाएपछि विकल्पबारे छलफल भइरहेको डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैसीले जानकारी दिनुभएको छ। डाक्टर केसी जानकारी दिएरै धर्मशालामा अनसन बसे पनि समितिले ठाउँ छाड्न भन्नुको कारण नबुझेको उहाँले बताउनु भएको छ। एडब्ल्युसी दमकले जोखिममा रहेका सेवाग्राहीका लागि नियमित स्वास्थ्य सेवा सञ्चालन भइरहेको जनाएको छ। एडब्ल्युसी दमकका असिस्टेन्ट एडब्ल्यू गोपाल गिरीका अनुसार सामुदायिक सहायताका केही मुख्य परियोजना पनि यो वर्ष सञ्चालन हुँदैछन्।
1: जति पनि हाम्रो भर्नेबल पेन्सनरहरू छन् त्यसलाई हामी भिपी भन्छौँ, भिपी पेन्सनर। भिपी पेन्सनरमा चाहिँ दुइटै पर्छ, जो जो सर्भिस पेन्सनर पनि भिपीमा गइसकेको हुन्छ अनि हाम्रो वेलफेयर पेन्सनर पनि भिपीमा पसेको हुन्छ। उनीहरू चाहिँ डक्टरले भेट्नै पर्छ, नर्स जानै पर्छ र क्वार्टरली भिजिट हुन्छ। त्यसले गर्दाखेरि हामीले जुलाईमा चाहिँ उहाँहरूलाई पहिलो भिजिट राखेको हुन्छौँ र त्यही भिजिट अहिले कन्टिन्युएसन भइराखेको छ। र यसको अलावा हामीले चाहिँ जति पनि यो वर्षको लागि आउने प्रोजेक्टहरू, त्यो प्रोजेक्टहरू चाहिँ पास भएर आइसकेको छ अनि त्यही प्रोजेक्ट चाहिँ हामीले कभर गर्ने कामहरू पनि भइराखेको छ। तर अहिले हामी प्रोजेक्ट कुनै पनि सुरु गर्दैनौँ, कारण यो बर्खा भएकोले गर्दाखेरि हार्डसिप ग्राउन्डमा चाहिँ नर्मली टोइलेट बनाइदिने, किचनहरू बनाइदिने, च्यादरहरू, टिनहरू फेरिदिने, यो गर्मीले गर्दाखेरि फल्सलिङहरू लगाइदिने, यस्तै कामहरू चाहिँ अहिले भइराखेको छ।
2: अब अहिले सेवाग्राहीले कस्तो कस्तो नयाँ प्रोजेक्ट आउँदैछ भनेर थाहा पाएका छन्?
1: अहिले हाम्रो पेन्सनरहरूको लागि त हामीले खबर गरिसक्यौँ, गुड न्युज छिट्टै सुनाइहाल्छौँ, किनभनेदेखि एउटा मोरल सपोर्ट हुन्छ पेन्सनरहरूको लागि। र कम्युनिटी एडको लागि चाहिँ यो वर्ष हाम्रो एउटा मेजर स्कुलको आइसकेको छ, इलाम चुलाचुलीमा बनाउँदैछौँ। त्यो चाहिँ झन्डै 3 करोडको प्रोजेक्ट छ, त्यो हामी अक्टोबरदेखि मात्रै सुरु गर्छौँ र स्कुललाई खबर भइसकेको छ। अरू चाहिँ 2 माइनर स्कुल एक्सटेन्सन छ, भनेको चाहिँ प्राइमेरी स्कुलमा 2-3 कोठे भवन बनिन्छ, मेजर स्कुल मात्रै 18 कोठे भवन बनिँदैछ। एउटा माइनर स्कुल रिफर्बहरू हुन्छ, माइनर स्कुल रिफर्बमा चाहिँ हाम्रोमा अहिले यसपालि चाहिँ 7 परेको छ।
0: बाल मन्दिर भनेर चिनिने नेपाल बाल संगठनको जग्गा र सरकारी बजेट ठै गरेको अभियोगमा 8 विरुद्ध मुद्दा दर्ता भएको छ। संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीले अनाथ बालबालिकाको हितमा प्रयोग हुनुपर्ने सम्पत्ति हिनामिना पारेको दावीसहित सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा ठैको मुद्दा दर्ता गरेको हो। बाल मन्दिरकी तत्कालीन योजना प्रमुख एवं हाल काठमाडौँ 11 वडा सदस्य आशा श्रेष्ठ, काठमाडौँ जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओम कृष्ण कर्माचार्य विरुद्ध ठगीको मुद्दा दर्ता भएको हो। यी 3 पक्राउ परेका छन्। फरार भएकी तत्कालीन बाल मन्दिर सभापति युरी कुमारी राई र भगवान साक्य, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ सहित तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरुद्ध पनि मुद्दा परेको छ। यो प्रकरणमा मुख्य भूमिका देखिए पनि संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यको मृत्यु भइसकेकाले प्रतिवादी बनाइएको छैन। सिआइबीको अनुसन्धानले तत्कालीन अध्यक्ष वैद्यले बाल मन्दिरको 29 रोपनी जग्गा सार्वजनिक सूचना र प्रतिस्पर्धा विनय मनोज कुमार मिश्रलाई भाडामा दिने सम्झौता गरेर 75 लाख नगदै बुझेको देखिएको छ। साथै बालबालिकाको हितमा खर्च हुनुपर्ने कोषबाट अभियुक्तले आफ्नो उपचार क्रिया खर्च र व्यक्तिगत गाडी किन्न प्रयोग गरेको पाइएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर, सुन्नुभयो एउटा मिठो गीत पूर्ण राईजीको आवाजमा। यो गीत नै आजको मेरो पाहुनाको अनुरोधको गीत थियो र डेन्टिस्ट हुनुहुन्छ शशाङ्क ताम्राकर। उहाँको आवाज सुनेपछि हाम्रो सीता बहिनी पनि बिजनबाट हन्नेर आउनुभयो। उहाँको कामलाई एप्रिसिएट गरेर यहाँ आउनुभएको रहेछ। हुन त काममा आउनुभएको, म त डाक्टर साहबको एकदम फ्यान हो भनेर भन्दै हुनुहुन्थ्यो। अनि सो ह्याप्पी डाक्टर साहबलाई चिन्ने थुप्रै हुनुभयो रहेछ। आज बिएबिएस गोर्खा रेडियोमा धरानवासी डाक्टर शशाङ्क ताम्राकरजी हुनुहुन्छ, जसले आजसम्म एक डेढ वर्ष बिचमा 18 महिनामा 8 शिविर क्याम्प गरिसक्नु भएको छ। निःशुल्क छ, निस्वार्थ भावनाले उहाँ एडभेन्चर गर्दै गाह्रो गाह्रो ठाउँ अफ सिजनमा जाँदै त्यहाँका दिन दुखीहरू जसले ट्राभल गर्न सक्दैनन्, खल्तीमा पैसा छैन, खानालाई खाना छैन, त्यस्ता व्यक्तिलाई हेर्ने हुने टिमलाई फेरि पनि म धन्यवाद दिँदै कार्यक्रम ल्याउन चाहन्छु। डाक्टर साहब, वेलकम टु आवर शो अगेन।
1: थ्याङ्क यू सर, थ्याङ्क यू।
0: तपाईँलाई भर्खरै एकजना दिदीले, सीता दिदीले होइन, कुरा सुनेर यहाँ हेर्न आउनुभएछ, कस्तो लाग्यो ल भन्नुहोस्।
1: खुसी लाग्यो
0: होइन?
1: उहाँ जस्तै अरू रेडियो अन रेडियोमा पनि धेरैजना हुनुहुन्छ होला, सुनिरहनु भएको छ होला मेरो भोइस। चिन्नुभयो भने चाहिँ सबैजनालाई धेरै धेरै नमस्ते, धेरै धेरै माया गरिदिनु भएकोमा धन्यवाद।
0: तपाईँले ऊ पनि गर्नुहुन्छ, पोडकास्ट पनि गर्नुहुन्छ, के गर्नुहुन्छ तपाईँको आफ्नै वेबसाइट के छ?
1: मेरो युट्युब छ, सोसियल मिडियाहरू छ। सो मेरो मेन प्लेटफर्म भनेको चाहिँ टिकटक हो। सो जहाँ चाहिँ मैले मेरो लाइफ स्टाइलदेखि लिएर मेरो कामदेखि लिएर, अब हजुरले हजुरको रेडियो र मेरो टिकटकको पेज भनेको एउटै खालको क्या, तर त्यसमा अलिकति फरक चाहिँ छ होइन, कि अब हामीले कमर्सियल वर्कहरू पनि अलिअलि गर्छौँ, नगर्ने होइन। तर मेरो उसमा चाहिँ तपाईँहरूले मेरो ट्राभल जर्नी, मान्छेलाई गर्ने सेवा भयो, जुन चाहिँ मैले गाउँ गाउँमा गएर गर्छु, एजुकेसनल कन्टेन्ट्सहरू, सो मान्छेले मन पराइदिनु भएको पनि त्यही कारणले नै हो क्या।
0: हामीलाई पनि संसारभरि सुन्नुहुन्छ
1: हजुर,
0: अनि हामी त भनौँ न अब पल्टनको रेडियो
1: पल्टन, या
0: हामी वी आर नट प्रोफेसनल्स होइन
1: हजुर,
0: तर वी लाइक टु बी भेरी अनेस्ट एन्ड टक अबाउट के होइन, हामी वी डोन्ट मेकअप होइन, अनि तपाईँ जस्तो मान्छेहरूलाई खोजी लिन्छौँ ताकि हामीले यो रेडियोबाट क्याप्चर गरौँ न त, राम्रो कुराहरूलाई क्याप्चर गरौँ, अरूलाई दिउँ, बाँडौँ, तपाईँकोलाई चिनाऊ भन्ने हाम्रो सधैँ उद्देश्य हुन्छ। गर्दाखेरि तपाईँले पनि त्यही गर्नुभएको रहेछ भने अब तपाईँको फलोअर्स कति छन् त?
1: मेरो टिकटकमा 280K, 2,80,000।
0: वाओ, हामी सँगसँगै रहेछौँ, यहाँ पनि हाम्रो त्यस्तै फेसबुकमा त्यस्तै छ नम्बर होइन, इट्स ग्रोइङ अल द टाइम। आजको यो बसाइले तपाईँको पनि बढ्ने भयो, हाम्रो पनि बढ्ने भयो होइन। तपाईँको के छ त, नाम के छ त उसमा भन्नुहोस् त?
1: टिकटकमा चाहिँ डाक्टर शशाङ्क ताम्राकर भनेर छ। आई गट अल द प्लेटफर्म्स, इन्स्टाग्राम, फेसबुक, युट्युब, यो चारवटा प्लेटफर्म चाहिँ हो मेरो मेन, मैले चलाउने।
0: तपाईँलाई जति बढीले अझै एड भएको सुन्न पाऊँ होइन, आज 280 होइन, अब छिटै 3,00,000 पुगेको सुन्न पाऊँ है त, किनभने यु आर डुइङ गुड थिङ्स। ओके, अब तपाईँलाई मैले अघि सोध्न चाहेको, एडभेन्चर कुरा गर्नुभयो, समाजसेवाको कुरा गर्नुभयो, दुःख कुरा गर्नुभयो, झन्डै दुर्घटनामा परेको, टिम दुर्घटना परेको होइन, खान नपाएको, जाडोमा हिँडेको कुरा, सो गुड होइन, गुड इन द सेन्स द्याट यु हेभ डन इट फर युर ओन, एउटा चाहिँ अचिभमेन्ट पनि हो, सेन्स अफ सेटिस्फ्याक्सन हो, मोर इम्पोर्टेन्टली सेवा हो नि त। अब तपाईँलाई यो फ्री त आउँदैन, कुनै पनि मेडिकल गियरहरूदेखि लिएर मलम पनि फ्री आउँदैन, कहाँबाट पैसा बटुल्नुहुन्छ अथवा उठाउनुहुन्छ?
1: यस्तो थियो, पहिलादेखि सुरु 1.5 वर्ष अगाडिको कथा भन्दाखेरि चाहिँ सुरु
0: तपाईँले उसमा अन गराउनु भएको छ, विच इज गुड, तपाईँको साथीहरूले गर्नुभएको छैन छैन एकजना त राम्रो अनुहार भएको मान्छे हुनुहुन्छ, को हुनुहुन्छ उहाँ भन्नुहोस् त तपाईँको मोबाइलमा?
1: ए, मेरो साथी हुनुहुन्छ।
0: साथी कहाँ हुनुहुन्छ? उहाँ चाहिँ
1: उहाँ पनि बाहिरै हुनुहुन्छ,
0: विदेशतिर
1: हजुर,
0: ठाउँ भन्न मिलेन,
1: अलिक नन डिस्क्लोज।
0: ओके, सो मेरो पनि उहाँलाई दर्शन नमाज सुनाइदिनु होला है, विनोद दाईको नमस्कार भनेर सुनाइदिनु होला, कहाँ कता कता सरकारी लुगामा पो हुनुहुन्छ त, अहिले नभनौँ है, पछि पछि भन्ने
1: डिस्क्लोज गरौँ सबै,
0: हाम्रो पनि अनुहार देखाइदिनुहोस् न त।
1: ओके,
0: सो द्याट सी फलोज बिएबिएस गोर्खा रेडियो, सोधिहाल्नुहोस् त, उहाँले बिएबिएस भनेर थाहा छ कि छैन सोधिहाल्नु, बिएबिएस भनेर थाहा छ तपाईँलाई, बिएबिएस गोर्खा रेडियो अबदेखि भन्नुहोस् है। ओके, राइट, अहिले हाम्रो कुरामा, ब्याक टु यु।
1: फन्ड द मोस्ट इम्पोर्टेन्ट थिङ, लाइक मान्छेलाई मलाई बाँच्नुलाई पनि पैसा चाहिन्छ, तपाईँलाई बाँच्नु पनि चाहिन्छ, जो सुन्ने हुन्छ सबैलाई चाहिन्छ क्या पैसा भन्ने कुरा. एन्ड हाउ आई गेट फन्डेड एन्ड हाउ आई सस्टेन द इट्स अ लङ स्टोरी. सुरु सुरुमा मैले मेरो तलब जाने जुन स्यालेरी स्यालेरी जोगाउँथेँ कि, दुई महिनाको स्यालेरी जोगाएर त्यसपछि चाहिँ गएर म त्यसरी सोसल वर्क काम गर्थेँ क्या, शिविर चलाउँथेँ. बट पछि हुँदै जाँदाखेरि कस्तो भयो भने त्यो स्यालेरीले अलवेज पुग्दैन रहेछ. हामीलाई फन्ड इज द मोस्ट इम्पोर्टेन्ट थिङ वाट यु निड. अनि बिस्तारै बिस्तारै के भयो भन्दाखेरि मलाई त्यो अरूसँग फन्ड माग्नुलाई चाहिँ एकदम उयो लाग्ने क्या, अप्ठ्यारो लाग्ने. अब अहिले छन् त धेरैजनाले अब सोसियल मिडियामा विदेशको मान्छेहरूले होइन कसैले आई नेभर आस्क्ड एनीबडी फर द फन्ड फर दिस स्याम्प. सो हामीले के गर्यौँ भने एक दुईवटा क्याम्प त मैले आफ्नो स्यालेरीबाट गरेँ, साथीभाइहरूले यसो पैसा जम्मा गरेर गऱ्यौँ. पछि गएर मैले एउटा मर्च बनाएँ, टिसर्ट ट्राभल डेन्टल क्याम्प कि एउटा टिसर्ट र क्याप. म चाहिँ एउटा हाम्रो ब्रान्ड नेपाली ब्रान्ड एभरेस्ट आउटफिट जुन मैले लगाइरहेको छु उहाँहरूसँग कोलाबोरेटिभमा छु. सो दे सपोर्टेड मी, उहाँहरूले ट्राभल डेन्टल क्याम्पलाई टिसर्ट प्रडक्सनहरूदेखि लिएर सबै गऱ्यौँ ल. उहाँहरूले पनि सेल गरिदिनु भयो र मेरो जति पनि भ्युयर्सहरू हुनुहुन्छ उहाँहरूले किनिदिनु भयो. सो त्यसरी हामीले फन्ड गर्नु थाल्यौँ. 100 टी सर्ट सेल गर्थ्यौँ, 2000 पर्थ्यो, 1000 कस्ट पर्थ्यो, 1,00,000-1.5 लाख पैसा उठ्थ्यो. अरू अब अलिअलि ब्रान्ड्सहरूबाट पनि आउँथ्यो किनभने एज बिङ इन्फ्लुएन्सर ब्रान्डहरूले पनि हेल्प गर्नुहुन्थ्यो. त्यसरी गरेर चाहिँ शिविर चलायौँ. अनि अहिले रिसेन्ट डेजमा चाहिँ हाम्रो त्यो मर्च सबै मैले सोल्ड आउट भयो. अनि त्यसपछि चाहिँ हामीले अहिले मर्च रिस्टक गराएको छैन. सो विर नाउ वी आर डिपेन्डिङ अपन सर्टन ब्रान्ड्स, दुई तिनवटा उयो चाहिँ ब्रान्डबाटै गऱ्यौँ हामीले यो प्रोग्रामहरू होइन.
0: कुन कुन ब्रान्डले तपाईँलाई सपोर्ट गरे भन्नु मिल्छ के
1: मिल्छ
0: भन्नुहोस् न.
1: सो हाम्रो
0: राम्रो कामको लागि त सुनाइदिने हो
1: हजुर. हाम्रो जुन हाम्रो हिरो हुनुहुन्छ उहाँहरूले चाहिँ बाइक प्रोभाइड गर्नुहुन्थ्यो क्या, हिरोले हाम्रो बाइक दिनुहुन्थ्यो, जहिले पनि बाइक प्रोभाइड गरिदिनुहुन्थ्यो उहाँहरूले ट्राभलको लागि. अनि उहाँहरूले ओलोङचुङ्गोला जाँदाखेरिदेखि हामीले ब्रान्डसँग पैसा उयो गरे लिएको उहाँहरूले 50,000. अनि सानसानो ब्रान्डहरूबाट हामीले त्यस्तै 1.5-2 लाख रुपियाँ लिएर हामी ओलोङचुङ गयौँ. त्यसपछि अ गुड ब्रान्ड सपोर्टिभ ब्रान्ड रेडबुल सुन्नुभएको होला, रेडबुल नेपाल. सो उहाँहरूले लास्ट 2 क्याम्प्सदेखि चाहिँ एकदम सपोर्ट गरिरहनु भएको छ हामीलाई. रेडबुलले सपोर्ट गरिदिनु भयो र उहाँहरूले चाहिँ कस्तो भन्दाखेरि दे प्लेड अ भेरी भाइटल रोल इन वाट आई एम डुइङ. किनभने मान्छेले एउटा सन्देश पनि हो है, एनर्जी ड्रिङ्क टु एभ्री बडी. मान्छेहरू अहिले तपाईँले देख्नु भएको ट्रेन्ड होला क्या, बसेर रेस्टुरेन्टमा बसेर एनर्जी ड्रिङ्क खाइरहनु भएको हुन्छ जुनै ब्रान्डको होस्. द्याट्स अ भेरी रङ थिङ. हजुर आर्मी ब्याकग्राउन्ड मान्छे, म एउटा फिटनेस उयो गर्ने मान्छे, त्यो युज गर्ने भनेको जब चाहिने बेला युज गर्ने हो नि त. वेन यु आर डन विथ यो एनर्जी, तपाईँसँग छैन फेरि तर गर्नु पर्छ, काम गर्नुपर्छ. तपाईँहरू आर्मीमा जङ्गल जाँदाखेरि एउटा एमआरईमा सस्टेन गर्नुहुन्छ. हामी यो पालि घुन्सा जाँदाखेरि बाटोमा खाने ठाउँहरू थिएन, झोलामा आर्मी बिस्किट चाइनिज आर्मी बिस्किट बोकेर हिँडेको थियो क्या, त्यो 900 पावर लेखा आउँछ नि. अनि रेडबुल थियो, तिनवटा 6 थियौँ होइन, एउटा आर्मी बिस्किट खाएर र आधी रेडबुल खाएर दिनभरि 8 घन्टा हिँडेको क्या हामी.
0: नेपाली सुकुटीले पनि काम गर्छ नि होइन, त्यो सुकुटी पनि त्यो गाह्रो साह्रो पर्दाखेरि त्यो सस्टेन गर्छ नि,
1: सस्टेन गर्छ. तर अहिले त्यो हुन्छ नि, मलाई चाहिँ एज इन कस्तो हुँदो रहेछ नि, हिँड्नु पर्ने एक्सर्साइज हो नि त, हिँडेर पुग्नु पर्ने छ त्यो ठाउँ. त्यो पिरोले उयोहरूले अलिक अप्ठ्यारो पार्दै रहेछ क्या. एन्ड द बेस्ट थिङ इज क्विक एनर्जी दिनेमा त सुगर हो,
0: सुगर हो.
1: त्यो भयो त्यो पार्टमा. फन्ड अब रेडबुलले गरिरहेको छ अहिले. अब रिसेन्टली हाम्रो कुराहरू चाहिँ हाम्रो एन्सेल फाउन्डेसनले पनि इन्ट्रेस्ट देखाइरहनु भएको छ, उहाँहरूसँग टाइप हुने कुराहरू भइरहेछ. इट्स नट कन्फर्म्ड बट त्यसरी.
0: ओके, अब तपाईँको कुरा सुनेर इम्प्रेस भएर कोही देश विदेशबाट
1: हजुर
0: हामी पनि तपाईँलाई भनौँ न, मेरो छोराको बर्थडे छ, श्रीमानको बर्थडे छ, श्रीमतीको छ, आदि आदि इभेन्टहरू, म बरु पार्टी त हामी सधैँ खान्छौँ होइन, बरु मैले दिएको अलिकति त्यहाँ खर्च हुने पैसा चाहिँ तपाईँलाई दिन्छौँ, तपाईँले 3 बाजेको चाहिँ दाँत उखालिदिनुहोस् भन्नुभयो भने क्यान यु गर्नुहुन्छ नि होइन.
1: त्यो मैले स्मल अमाउन्ट फन्ड भयो नि, कतिजना मेरो भ्युयर्सहरूले पनि कहिले काहीँ हाम्रो काम देखेर मैले गाउँमा टुथब्रसहरू बाँडिरहेको हुन्छ नि त, सो यतिको टुथब्रस किनेर बाँडिदिनुहोस् है,
0: त्यो पनि ठुलो कुरा
1: किनेर उयो गरिदिनुहोस् है. त्यो गाउँमा एउटा तपाईँको हुन्छ नि ग्यास्ट्रिक भन्ने कुरा एकदम नर्मल हो क्या. मान्छे दाँत त भयो हामी कोही केही नहुने मान्छेले त्यो ग्यास्ट्रिकको औषधि दिँदा कति खुसी हुन्छ नि.
0: एक्ज्याक्टली. ल त अब तपाईँसँग मैले विदा लिनुपर्ने बेला मेरो अर्को कार्यक्रममा जानुपर्छ, तर पनि तपाईँले हिजोको कथामा, हिजोको हाम्रो कृष्ण फोरमको लिम्बूसँग कुराकानी गर्दा, वेयर आई वाज लिसनिङ टु यो सो, मै बसेर मैले बजाएर सुनिरहेको थिएँ, एकजना बाजे एकजनाको गिजरी खस्न लागेको थियो, अनि ब्रसिङ भनेको त उनीहरूको कन्सेप्ट नै छैन भनेर सुन्दाखेरि एकदमै अचम्म पनि लाग्यो. हगि तराईतिर त निमको चाहिँ डाँटले चाहिँ दाँत माझिन्छ, गाउँघरतिर त्यस्तो छ कि छैन, के छ त्यो, के सेयर गर्न चाहनुहुन्छ?
1: गाउँघरमा अहिले पनि मान्छे, मैले योपालि दाँत सफा गर्दाखेरि, पहिला पहिला पनि गर्दाखेरि, जिन्दगीमा एकचोटि पनि दाँत नसफा गर्ने मान्छे पनि हुनुहुन्छ क्या.
0: जिन्दगीमा
1: अहिलेसम्म ब्रस भन्ने कुरै गोठालोहरू हुनुहुन्छ नि, त्यो ब्रस गर्ने एकचोटि कहिले काहीँ गरिन्छ अरे, गऱ्यो भने त्यो हुँदैन अरे, उनीहरूलाई अप्ठ्यारो हुन्छ अरे, म गर्दै गर्दैन, मैले अहिलेसम्म ब्रसै नगरेको छु भने पनि हुनुहुन्छ कि. त्यसमा चाहिँ के खण्डमा के हुन्छ नि, जब तपाईँ एक दिन दाँत ब्रस गर्नुहुन्छ हुन्न नि, पहिलो एउटा आउँछ, बस्छ, यसरी कोट्याउँदा हातमा नि निस्किन्छ, त्यसलाई प्लाक भन्छ. सो त्यो कुरा वर्षौँदेखि ब्रस गरेन भने त्यो कति थुप्रिने हो, त्यो थुप्रिनु भनेको चाहिँ कस भन्छ, क्यालकुलस, जुन चाहिँ दाँतको मुनि गरेर यसो आफ्नो पनि यसो ऐनामा गएर हेर्दै हुनुहुन्छ नि, तपाईँको ऐना ल्याएर फोनले यसो हेर्नुहोस्, तपाईँको दाँतको तल तल बस्या हुन्छ, त्यसले चाहिँ के गरिदिन्छ भने तपाईँको गिजा तल सार्दै जान्छ, अनि मुख कनाउने, गिजा सुन्निने, ब्लिडिङ हुने. एउटा इक्जाम्पल दिनु पर्दाखेरि, यो एउटा रुममा फोहोर फालिदियो भने त कति दुर्गन्ध हुँदै जान्छ, तर त्यो एभ्रिडे क्लिन गर्यो भने त सफा हुन्छ नि. सो त्यो कसलाई चाहिँ हामीले गाउँघरको कन्सेप्टमा चाहिँ त्यो सफा गरेन भने, सफा गरेन चाहिँ दाँत हल्लिन्छ भन्छ क्या. बिस्तारी बिस्तारी चाहिँ के हुन्छ भने, त्यो जति फोहोर थुप्रिँदै गयो त्यसले गिजा
0: मुझ्दै
1: गयो, हड्डी तल झर्दै गयो, अनि लास्टमा गएर दाँत त्यो कसमा अड्केको हुन्छ, कस सफा गरिदिन्छ डक्टरले, दाँत झऱ्यो भने द्याट्स अ मिसकन्सेप्सन. सो वाट आई रिकमेन्ड एभ्रीबडी इज लाइक, दिनको दुईचोटि चाहिँ ब्रस गरिदिनुहोस्, सक्नुहुन्छ भने ह्याबिट छ भने दुईचोटि गर्नुहोस्, खाना अगाडि खाना पछाडि केही छैन, ब्रस गर्नुहोस् दुईचोटि, र करेक्ट टेक्निक हुन्छ क्या ब्रस गर्ने, त्यो चाहिँ अब मैले यहाँबाट भर्बली भन्नु भन्दाखेरि पनि मोडिफाइड बास टेक्निक भन्छ, त्यो चाहिँ तपाईँहरूले गुगलमा सर्च गर्नु भने होइन, प्रपर ब्रसिङ टेक्निक भयो भने त्यसले धेरै हेल्प गर्छ. दिनको दुईचोटि ब्रस गर्ने, नत्र एकैचोटि मात्रै भए पनि ब्रस गर्नुहोस्. अब म पनि त कहिले काहीँ भ्याउँदैन, हामी बेलुका बेलुका कहाँ पुगे हुन्छ के हुन्छ बिर्सिन्छ कहिले काहीँ, सो एकचोटि चाहिँ दिनमा गर्नुहोस् सर,
0: गर्नै पर्छ.
1: र दाँतको मन्जन चाहिँ फ्लोराइड भएको,
0: ओके,
1: मैले त्यो उहाँहरूको रेडियोमा पनि भनेको थिएँ कि, गाउँघरमा चाहिँ हर्बल दा जुन त्यो हुन्छ नि हर्बल टुथपेस्ट चलाउने एकदम उयो, ब्रान्ड नखलाउन कुनै पनि, म भनिदिन्छु डाबर रेड चलाउनुहुन्छ म्याक्सिममले, खस्रोपन बेसी सफा हुन्छ भनेर, त्यही त हो नि,
0: एउटा
1: सिरिङ सिरिङ बनाउने चिसो हुने त्यो भनेको चाहिँ तपाईँको टुथपेस्टमा भर पर्छ क्या. सो सेन्सिटिभको लागि त्यो धेरै खस्रोवाला टुथपेस्ट चलाउनु हुँदैन, फ्लोराइड भएको चलाउने, द्याट्स इट. थिङ
0: मैले एउटा टुथपेस्ट युट्युबमा हेरेर बनाएँ, अब मलाई त मन परेको छ है, नरिवलको तेल सुन्नुहोस् है, अलिकति नुन, त्यसपछि बेसार, अलिकति फ्लोराइड भएको टुथपेस्ट है, अनि अलिअलि ल्वाङको धुलो र धुलो होइन मिसाउने, मजाको पेस्ट हुन्छ त्यो, लाउँदाखेरि मलाई पनि मजा आएको छ, राम्रो आम इन्जोइङ, त्यो ब्लिडिङ पनि हुँदैन, केही पनि हुँदैन, र अरूलाई मैले दिएको सेयर गरेर पनि इन्जोय गरेको छ, असाध्यै राम्रो भनेर होम मेड यो चाहिँ एउटा बनाएको छु. तपाईँको त्यसमा के कमेन्ट छ?
1: द्याट्स आई डोन्ट थिङ्क साइन्टिफिकली के हो भन्ने कुरा हुन्छ है. युट्युबमा मैले बोल्ने कुरा भनेको एउटा साइन्टिफिक प्रुभन र हामीले रिसर्च गरेर पढेको कुरा हुन्छ, हरेक कुराको रिसर्च भन्ने कुरा हुन्छ नि त. आई डोन्ट थिङ्क यो कुराको रिसर्च नभएसम्म त हामीले यसको प्रोज एन्ड कन्स केही पनि भन्नु मिल्दैन.
0: तर त्यसमा फ्लोराइड छ, फ्लोराइड टुथपेस्ट छ, टुथपेस्ट छ, त अरू चाहिँ हर्बल हर्बल हो नि त, हर्बल भन्दाखेरि बेसार छ,
1: बेसारकै तपाईँको सुन्नु भने
0: एन्टिबायोटिक
1: एन्टिबायोटिक युज भयो होइन. अब नुनको कुरा गर्दाखेरि खस्रो पनि दिन्छ त्यसले अलिकति, त्यसले पनि तपाईँले इन्जोय गर्नुभएको होला. अर्को भनेको तेल, लवङको तेलले त्यसै पनि तपाईँको दाँतै काहीँ दुख्या छ भने मान्छेले गाउँघरमा लवङको तेल हाल्छन्,
0: त्यो पनि हो
1: र एउटा पोइन्टमा त्यो भएर घुमाएर
0: गर्दा, अब हाम्रो समय सकियो, हामीलाई के भन्न चाहनुहुन्छ? यहाँ आएर चिन्जानुभयो, तपाईँको मनका कुरा भन्नुभयो, अमेरिका पनि कोही कोही सुन्दै हुनुहुन्छ तपाईँलाई, बिएबिएसलाई चिन्नुभयो, तपाईँलाई एउटा सानो प्रोजेक्ट दिएको छु, घोपा क्याम्पमा गएर बिएबिएसको त्यो फोटो खिच्नुहोस्, मलाई पठाइदिनुहोस्, अन्तमा फेरि फाइनली के भन्न चाहनुहुन्छ?
1: यत्रो हेरिदिनु सुनिदिनु भयो यत्रो टाइमसम्म, आई गट एन अपर्च्युनिटी टु कम टु दिस प्लेस, यसरी हजुरसँग कुरा गर्ने, मेरो स्टोरिजहरू हाम्रो कथा सुनाउनुलाई धेरै खुसी लाग्यो. अब इट्स नट द थिङ इज नट ओभर. अब हाम्रो यो शिविर ट्राभल इनल क्याम्प अब मेरो लास्ट प्रोजेक्ट होइन, यो हामी निरन्तर गरिराख्छौँ हरेक दुई महिनामा. अब हाम्रो नेक्स्ट प्रोजेक्टहरू भनेको चाहिँ लोदेन ताप्लेजुङ छ, त्यसपछि हाम्रो मनाङ प्लानिङ छ, डोल्पा प्लानिङ छ, त्यसै गरी खोटाङ प्लानिङ छ. सो त्यो रिजनमा पनि अब जाने प्लान छ. तपाईँहरूले पनि केही अब आफ्नो गाउँमा बोलाउनु मन छ भने, तपाईँको गाउँमा केही शिविर ल्याउनु पर्ने छ, गाह्रो छ भने चाहिँ मलाई टेक्स्ट गर्दा हुन्छ मेरो सोसल मिडियाहरूमा, आई विल बी रिप्लाइङ. सो या त्यसरी नै धेरै धेरै जसले सुनिरहनु भएको छ धेरै धेरै धन्यवाद सुनिदिनु भयो. र मेरो लागि चाहिँ एउटा अपर्च्युनिटी हो क्या. मलाई के फिल हुन्थ्यो भने रेडियो भन्ने बित्तिकै अ भ्यानिसिङ प्रोजेक्ट जस्तो लाग्न थालिसकेको थियो क्या मलाई. म जहिले पनि मैले भन्छु क्या, रेडियो त हराउनु थालिसक्यो.
0: इट्स नॉट अ डाइङ ट्रेन्ड, इट्स ग्रोइङ और सस्टेन गरेको छ, किनभने वान टु वान हुन्छ नि त हैन.
1: हजुर
0: होइन, तपाईँसँग मेरो कस्तो दाजुभाइ जस्तै नाता भयो.
1: र म एउटा कुरा भन्छु है हजुरलाई, मलाई चाहिँ अब सुन्ने मान्छे पनि तपाईँको कोही हुनुहुन्छ गाउँघरतिर बसिरहनु भएको छ भने, मैले म गाउँ पुगेँ मान्छे हो नि त, गाउँघरमा जहाँ मैले बत्ती थिएन, केही थिएन, इन्टरनेट थिएन, टावर थिएन, त्यहाँ रेडियो चाहिँ चल्छ है.
0: एक्ज्याक्टली.
1: र रेडियोमा मान्छेहरू अझै पनि गाउँघरमा बाहिर राखेर बिहानको समाचार सुन्नुहुन्छ.
0: हुन्छ, हाम्रो
1: पनि सुनेको छु.
0: हाम्रो त 24 आवर्स समाचार, यो तपाईँले एप डाउनलोड आजको बसाइमा तपाईँलाई तपाईँले यति दुःख गरेर आउनुभयो, छोटो समयमा धरान जानुभन्दा पूर्व नै भेटिहालौँ, पहिला नै भेटौँ भन्नुभयो होइन, त्यसको लागि म तपाईँलाई धेरै धन्यवाद छ. र धरानकै गीतहरू हामी सुन्यौँ र आजको ऊबाट पनि म पनि एकदम इन्सपायर भएको छु. हेरौँ तपाईँसँग कुनै दिन यो चाहिँ एडभेन्चरमा जान पाइन्छ कि कतै, इफ यु अलाउ मी कुराकानी गर्दै गरौँ. आजलाई मैले त्यति भन्दै बिदा लिएँ है त. थ्याङ्क यू डक्टर साहब. ओके, यहाँ हुनुहुन्थ्यो डक्टर शशाङ्क ताम्राकार, उहाँको एकदम इन्फर्मेटिभ कुरा थियो. यति भन्दै म आजको यो व्यवसायमा शुक्रबारे बस मैले प्रस्तुत गरिहाल्नुपर्छ, किनभने नभ्याला जस्तो भइसक्यो. जाँदा जाँदै हामी चाहिँ फेरि पूर्ण राईको एउटा गीत सुनौँला. अहिले शुक्रबारे बस प्रस्तुत छ.

0: नमस्कार, कार्यक्रम शुक्रबारे बहसबाट बीएफएस गोर्खा रेडियोको कार्यक्रम शुक्रबारे बहस नेपालमा काठमाडौँ पोखरा र धरान स्टेशन सहित ब्रुनाई र बेलायतबाट प्रत्यक्ष प्रसारण हुन्छ। साथै विश्वका विभिन्न 23 स्टेशन मोबाइल एप बीएफएस रेडियो अनलाइन डिएबी एफएम र एम फ्रिक्वेन्सीबाट पनि प्रसारण हुन्छ। यो कार्यक्रममा हामी आम चासो र जनसरकारको विषय समेट्छौँ। कार्यक्रममा आज हामी नेपाली काङ्ग्रेसभित्रको चर्कदो विवादको विषयमा पूर्व सहमहामन्त्री किशोर सिंह राठौरसँग कुरा गर्छौँ। लागौँ मूल विषयतिर। नेपाली काङ्ग्रेसभित्रको विवाद उत्कर्षतिर लाग्दो छ। संस्थापन र इतर पक्षले समानान्तर सार्वजनिक कार्यक्रम गरेका छन्। असन्तुष्ट पक्षले सम्पर्क कार्यालय खोलेर राष्ट्रिय भेला आयोजना गरेको छ। हालै मात्र पार्टी आधिकारिकताको विषयमा यसअघि सर्वोच्चले गरेको फैसला पुनरावलोकनका लागि निवेदन समेत दिएको छ। बीपी स्मृति दिवसको दिन इतर पक्षका नेताहरूको भाषण सुन्दा अब काङ्ग्रेस एक रहला भन्न सक्ने अवस्था देखिँदैन, तर पनि नेताहरूले पहल जारी छ भन्न छाडेका छन्। आज हामी पूर्व सहमहामन्त्री किशोर सिंह राठौरसँग कुरा गर्छौँ। राठौरजी, मैले स्वागत गरेँ यहाँलाई कार्यक्रममा।
1: ल, धन्यवाद।
0: राठौरजी, यति बेला ठ्याक्कै बाहिरबाट हेर्दाखेरि नेपाली काङ्ग्रेस पार्टी लथालिङ्ग जस्तो देखिन्छ, तपाईँ चाहिँ केमा व्यस्त हुनुहुन्छ?
1: म यो निर्वाचनदेखि नै म यतै छु, जिल्लातिरै छु, बाँके बर्दियातिर, र चाहिँ अब पार्टीमा जुन अहिले अवस्था देखिएको छ त्यो राम्रो अवस्था पार्टीभित्र देखिएको छैन, र चाहिँ अब यो पार्टीलाई एक ढिक्का बनाएर लिएर जानुपर्ने परिस्थिति अहिले मैले देखिरहेको छु, र कम्युनिस्टहरू पनि मिलेर जाने परिस्थिति भइरहेको बेला कङ्ग्रेस, यो लामो इतिहास भएको पार्टी, यो देशको तिन तिनवटा आन्दोलनको नेतृत्व गरेको पार्टी, र अहिले देश पनि सङ्कटमा भएको बेला, यो हामीले 70 वर्ष लडेर ल्याएको यो व्यवस्था सङ्कटमा भएको बेला, यति बेला चाहिँ कङ्ग्रेस एक ढिक्का भएर जानुपर्छ भन्ने मेरो भनाइ हो, र चाहिँ यसमा विशेष गरेर चाहिँ पहल चाहिँ सभापतिको जिम्मेवारी बढी हुन्छ, त्यसैले चाहिँ सभापतिले पहल गरेर पार्टीलाई मिलाएर लिएर जानुपर्छ भन्ने मेरो भनाइ हो।
0: मैले यहीँनिर अलिकति जोडिहाल्न खोजेँ, नेताभित्र नेताहरूसँग यति धेरै छटपटीहरू देखिराखेका छ कि भोलि पार्टीको हालत के हुन्छ भन्नेमा, त्यहाँको स्थानीय, तपाईँ त्यहाँ चुनाव पछाडि नै भनिसके पछाडि माघ फागुन चैत वैशाख जेठ असार ल
1: 7 महिना
0: तपाईँ आफ्नै क्षेत्रमा आफ्नै वरिपरितिर घुमिरहनु भएको छ, कार्यक्षेत्रमा भनौँ कि एक हिसाबले भन्दाखेरि आम पार्टी कार्यकर्ता आफ्नो ठाउँमा छ, मतदाता आफ्नो ठाउँमा छ, उनीहरू चाहिँ कतिको चिन्तित छन्, के व्यवस्था गरिरहेका छन् जेसुकै होस् काङ्ग्रेस भनेर?
1: होइन, काङ्ग्रेस चाहिँ आम मतदाता र चाहिँ काङ्ग्रेसका कार्यकर्ताहरू त काङ्ग्रेस एकदिका भएर नै जानुपर्छ भन्ने सोच राखेका छन्, र चाहिँ अरू पार्टीमा पनि दुवै पक्ष चाहिँ मिल्ने कुरा चाहिँ गरिरहेको देखिन्छ। हिजो चाहिँ इतर पक्षको भेलामा पनि नेताहरूले चाहिँ पार्टी मिलाएरै लिएर जाने कुरा गरेको मैले सुनिराखेको थिएँ, र सभापतिसँग कुरा गर्दाखेरि पनि म पार्टीलाई मिलाएर लिएर जान्छु, सबैलाई कुरा गरेर मिलाएर लिएर जान्छु भनेर मलाई भनेको परिस्थिति हो। के कारण पार्टी मिलिरहेको छैन, यो चाहिँ देशकै लागि पनि यो दुर्भाग्यको कुरा हो, नेपाली कङ्ग्रेसको लागि त दुर्भाग्य हुँदै हो, तर चाहिँ के छ भने यो नेपाली कङ्ग्रेस कमजोर हुनु, नेपाली कङ्ग्रेस टुक्रिनु भने देशलाई पनि घाटा छ, र चाहिँ यो व्यवस्था, यो लोकतन्त्र पनि अहिले जुन परिस्थिति देखिएको छ, यो लोकतन्त्र पनि रहन्छ कि रहँदैन भन्ने सबैलाई चाहिँ चिन्ताको विषय भएको छ, त्यसैले गर्दाखेरि पनि नेपाली कङ्ग्रेस मिलेर जानुपर्छ भन्ने मेरो भनाइ हो। कसैले पनि आफ्नो इगो राखेर होइन, हामी राजनीति गर्ने मान्छेको लागि देश ठुलो कुरा हो र त्यसपछि पार्टी हो, र चाहिँ हामीले सारा कुराहरूलाई, म पनि विशेष अधिवेशनको पक्षधर होइन, तर चाहिँ जुन किसिमको परिस्थिति देशमा देखेका कारणले गर्दाखेरि, जुन अवस्था लोकतन्त्रको देखेको कारणले, देशको अवस्था देखेका कारणले गर्दाखेरि म चाहिँ यही पार्टीमा बस्छु भनेर निशर्त मैले चाहिँ आफूलाई आफ्नो क्रियाशील चाहिँ अध्यावधि गरेर चाहिँ के छ भने सदस्यता अध्यावधि गरेर म यहीँ सङ्घर्ष गर्छु भनेर म चाहिँ के छ भने गरेको परिस्थिति हो। र म सबैलाई के भन्न चाहन्छु भने सभापतिलाई पनि भन्न चाहन्छु, सानो सानो कुरा, यो अध्यावधिको विषय धेरै ठुलो विषय होइन। जसरी सभापतिले हिजो चाहिँ म सबैले वडामा गएर अध्यावधि गर्नुपर्छ भनेर भन्नुभएको थियो, त्यो परिस्थिति भएन। अमेरिकाबाट पनि अध्यावधि भएकै छ, सबैले जथाभावी गरेकै छन्। त्यसैले गर्दा यो अध्यावधिको कुरालाई लिएर पार्टी फुट्नु भनेको दुर्भाग्यको कुरा हो, र त्यो पार्टी फुटाउनतिर कोही पनि लाग्नु हुँदैन। र अर्को इतर पक्ष पनि, अब हामी 14 महाधिवेशनबाट चुनाव जितेर आएकाहरू पनि विशेष परिस्थितिले चाहिँ के छ भने पार्टीभित्र यो परिस्थिति भयो र विशेष महाधिवेशन भएर चाहिँ गगनजी चाहिँ नेतृत्वमा आइसकेपछि हामीले चाहिँ यो केन्द्रीय समितिमा बस्ने या नबस्ने भन्ने कुरा ठुलो होइन, मलाई त त्यो कुनै इच्छा पनि छैन। र चाहिँ के हो भने 15 महाधिवेशन चाहिँ निष्पक्ष र स्वच्छ हुने वातावरण चाहिँ सभापतिले बनाउनु पर्छ, र चाहिँ 15 महाधिवेशनमा केन्द्रित भएर 15 महाधिवेशनबाट नै चाहिँ सबै कुराको छिनोफानो गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो भनाइ हो।
0: अब यहीँनिर अलिकति भनिदिइहालौँ न, तपाईँ 14 महाधिवेशनको सहमहामन्त्री, पार्टी यो अवस्थामा आइपुग्नु अलिकति अगाडि लिएर गइदिउँ न यो कुरालाई, काङ्ग्रेसभित्रको यति बेलाको ठ्याक्कै चुरो विवादको कुरा के हो?
1: होइन, अब अघि पनि मैले भने पुरानो कुरा धेरै गरेर केही अर्थ छैन, होइन। म आफै पनि म विशेष अधिवेशनको पक्षधर होइन, होइन। पार्टी 23 र 24 घटना, भदौ 23 र 24 घटनापछि पार्टी चाहिँ एक ढिक्का भएर चाहिँ निर्वाचनमा जानुपर्छ र चाहिँ निर्वाचनपछि अधिवेशन गर्नुपर्छ भन्ने मेरो भनाइ हो। तर चाहिँ परिस्थिति त्यो भएन, परिस्थिति फरक भएर गयो र चाहिँ निर्वाचन आयोग र चाहिँ यो अदालतले चाहिँ विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिइसकेपछि त्यो पनि ठिक थियो ठिक थिएन भन्ने पनि अहिले विवाद गर्नुपर्ने जरुरी छैन, जे हुनु भइसक्यो होइन, त्योलाई आधिकारिकता दिइसकेपछि सबैले चाहिँ सभापतिलाई मानेको परिस्थिति हो अहिले। सबैलाई सभापतिले मानेको परिस्थितिमा सभापतिको बढी भूमिका हुन्छ चाहिँ पार्टीलाई एक ढिक्का गराउने कुरामा। नेताहरू पनि पार्टीमा मिलेर जानुपर्छ भन्ने नै मैले सुनिराखेको छु। मेरो धेरै कसैसँग सम्पर्क छैन, मैले पनि धेरै कसैलाई सम्पर्क गरेको परिस्थिति पनि होइन। तर चाहिँ के हो भने केन्द्रीय समितिमा हामी 14 अधिवेशनबाट आएका साथीहरू अटाउने नअटाउने कुरालाई पनि थाती राखेर रा। चाहिँ के हो भने मेरो त एउटै कुरा हो कि के हो भने 15 महाधिवेशन चाहिँ निष्पक्ष र चाहिँ अधिवेशन गर्ने कुराको ग्यारेन्टी सभापतिले चाहिँ दिनुपर्छ, त्यो वातावरण बनाउनु पर्छ र चाहिँ हामी सबै चाहिँ 15 महाधिवेशनको लागि लाग्नुपर्छ। र यो यो अध्यावधिको कुरा, यो केन्द्रीय समिति मर्ज गर्ने कुरा गरेर चाहिँ पार्टीलाई, यो देश अहिले चाहिँ सङ्कटमा भएको बेला, यो लोकतन्त्र अहिले सङ्कटमा भएको बेला चाहिँ के हो भने यो अहिलेको सरकार चाहिँ अराजक भएको बेला चाहिँ हामीले यो कङ्ग्रेस जस्तो यो देशको जिम्मेवार पार्टी, जनताप्रति उत्तरदायी पार्टीलाई भित्र चाहिँ विवाद गरेर चाहिँ पार्टीलाई कमजोर गराउने काममा हामी कोही पनि लाग्नुहुन्न भन्ने मेरो भनाइ।
0: अब यहाँ अलिकति कुरा जोडिहाल्छु, संस्थापन इतर पक्षको एउटा बेला र संस्थापनको अर्को बेला, बिपी कोइरालाको जन्म जयन्ती मनाउने क्रममा हिजो तपाईँले सुन्नुभयो होला इतर पक्षका नेताहरूले वर्तमान सभापति माथि लगाएको आरोप सुन्नुभयो नि तपाईँ?
1: नेताहरूले होइन, कार्यकर्ताहरूले लगाएको हो होइन। र चाहिँ अब अघि पनि मैले भने, अब यो दुवै पक्षबाट यो चानातिना तलका कार्यकर्ताले यताउता भन्ने कुरा त्यो चलिराख्छ, यो जबसम्म पार्टी एक ढिका हुँदैन त्यो चलिराख्ने कुरा हो। तर चाहिँ के हो भने हिजो यो बिपी स्मृति दिवस पनि सभापतिले पुरा गरेर एक ठाउँमा मनाउने वातावरण बनाउनु पर्थ्यो होइन। चाहिँ त्यो किन हुन सकेन, के कारणले हुन सकेन, मेरो सभापतिसँग कुरा भएको छैन होइन। तर चाहिँ के हो भने सभापतिले पहल गरेर कम्तीमा उहाँ चाहिँ के छ भने जति लचक भयो त्यति चाहिँ के छ भने उहाँलाई पनि राम्रो हुन्छ, पार्टीलाई पनि राम्रो हुन्छ र चाहिँ देशलाई पनि राम्रो हुन्छ।
0: लचकले चाहिँ के छ भने लचक हुने भने के हो राठौरजी?
1: लचक भने कुरा गर्ने, टाइलेट गर्ने होइन, चाहिँ के छ भने अरूलाई मनाउने र चाहिँ आफूले पनि मान्ने, सबैले सबैको कुरा सुन्नु पर्यो गर्नु पर्यो होइन। लचक भनेको चाहिँ के छ भने गएर खुट्टा समात्ने भने होइन नि त, लचक भनेको चाहिँ के छ भने नेतृत्व भने त लचक हुनु पर्यो, वार्ता गरिराख्नु पर्यो, कुरा गरिराख्नु पर्यो, मिले पनि नमिले पनि, एकचोटि मिलेन, दुईचोटि मिलेन, तिनचोटि मिलेन, चाहिँ भने चाहिँ के भने राजनीति भने त डाइलेक्ट गरिराख्ने कुरा हो नि त, डाइलेक्ट गर्दै मिलाउँदै लिएर जाने हो नि त, घर चलाउने कुरा पनि त्यही हो, समाज चलाउने कुरा पनि त्यही हो, पार्टी चलाउने कुरा पनि त्यही हो, देश चलाउने कुरा पनि त्यही हो नि त।
0: मलाई अलिकति भनिदिनु न, केही समय अगाडि उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूले तयार पारेर सात बुद्धि प्रस्ताव पठाएर नेताहरूलाई उहाँहरूले छलफल गरौँ भनेर भन्नुभयो, नेताहरूको घरमा पनि धाउनु भएको थियो। मैले जान्न खोजेको कुरा, सभापतिले हामीलाई वास्ता गर्नु हुँदैन भनेर भन्छ इतर पक्षले, के यो अहिलेको संस्थापन पक्षले पार्टीलाई एकताबद्ध गराउन कुनै पहल वास्ता पास्ता केही नगरेकै हो?
1: होइन, अब कुरा के छ भने वास्ता नगरेको भनेर पनि भन्नु मिलेन, कुरा गरिरहेको पनि देखिन्छ, तर चाहिँ के हो भने परिणाम आएन नि त, होइन, मैले त्यही भएर अघि नै भने दुइटै पक्ष लचक भएर, होइन, दुइटै पक्ष लचक भएर पार्टीलाई मिलाउन चाह्यो भने त मिल्छ त, म त धेरै ठुलो समस्या देख्दिनँ, होइन, धेरै ठुलो समस्या त म पार्टीभित्र देख्दिनँ। त्यसको जिम्मेवारी चाहिँ बढी जिम्मेवारी सभापति भएका कारणले गगनजीको भूमिका बढी हो भन्ने कुरा हो।
0: एउटा कुरा भन्दिनु नि त, त्यसैले पार्टी भनेको विधान अनुसार चल्नुपर्छ होइन राठौरजी?
1: होइन, विधान अनुसार कसले नचल्ने भनेको छ र?
0: अब यहीँनिर मेरो कुरा, यहीँनिर अब जस्तो नयाँ नेतृत्व आएको छ, सुन्नुहोस् है मेरो कुरा, पार्टीकोमा नयाँ नेतृत्व आएको छ, नयाँ कार्य समिति आएको छ, नयाँ कार्य समितिले निर्णय गर्यो आफ्नो आफ्नो क्षेत्रमा गएर अध्यावधि गरौँ, अपडेट गरौँ भनेर। संस्थापन पक्षका अब सुन्नु न, सुन्नु, 14 महाधिवेशनमा जितेर आएका नेताहरू भन्छन् होइन हामी त पहिले भइसकेको छ, हामी किन जाने, यस्तो कुरामा अर्को थापेर हुन्छ भने?
1: यहाँ सुन्नु न, तपाईँ फेरि विवादमै ल्याउन चाहनुहुन्छ के, म धेरै विवाद अरू त्यो चाहिँ दुवै पक्षका त्यो कार्यकर्ता गएर नेताहरूले धेरै हिजोको कार्यक्रममा पनि नेताहरूले कसैले धेरै अभद्र कुरा गरेको मैले चाहिँ सुनेको छैन, होइन, अब यो चाहिँ धेरै चाहिँ पार्टीलाई चाहिँ तल्लो स्तरसम्म विवाद देखाउने, पार्टीको झगडा देखाउने कुरातिर नजाउँ के, होइन, त्यतातिर तपाईँ ड्र्याग गर्न खोज्दै हुनुहुन्छ। मैले के भन्न चाहेको भने,
0: तर कुरा क्लियर त गर्न पर्यो नि,
1: यहाँ सुन्नु न, विधान, यहाँ सुन्नु न, विधानको बारेमा सबैलाई थाहा छ नि त, विधानको बारेमा सभापतिजीलाई पनि, सभापतिको विशेष अधिवेशनको पक्षधरलाई पनि थाहा छ, हामीलाई पनि थाहा छ नि त, विशेष अधिवेशनमा नगएकोले कहाँ हिजो के भयो कसो भयो र भोलि के हुने भन्ने कुरा छोड्नु न, हामीले, मैले त भन्दैछु त, विधानभन्दा बाहिर गएर गर्ने भनेर मैले कहाँ भनेको छु, होइन, विधानभन्दा बाहिर गएर गर्ने त मैले भनिरहेको छैन, विधानमा चाहिँ के छ भने अध्यावधि चाहिँ के छ भने हिजो पनि भएको थियो, अहिले पनि भएको छ, कति भएको छ, कुन कुन भएको छैन, त्यो गर्दै भएको त्यो सिद्धिहाल्यो, त्यो त्यसमा धेरै ठुलो समस्या, हिजो सभापतिले म यसरी वडा वडामै गएर गर्नुपर्छ भने जस्तो त भएन नि त कसैले पनि, त्यसैले चाहिँ अध्यावधिको कुरा पनि टुङ्गियो, मलाई त्यो लाग्छ, टुङ्ग्याउन चाह्यो भने, झगडा गर्न चाह्यो भने त जे गरे पनि भयो नि, अध्यावधिको कुरा पनि टुङ्ग्याउन सकिन्छ, केन्द्रीय समितिलाई मर्ज गर्ने कुरा पनि मैले भनिसकेँ त, म आफै इच्छुक छैन केन्द्रीय, यो यो केन्द्रीय समितिमा बसिरहन म आफै इच्छुक छैन, र धेरै त्यस्ता पार्टीका साथीहरू हिजो 14 अधिवेशनबाट आएका साथीहरू बसिरहनु पर्छ भन्ने कुरा छैन के, पार्टीलाई चाहिँ मिलाउने कुरामा हामी त्याग गर्न तयार छौँ, तर चाहिँ के हो भने 15 अधिवेशन निष्पक्ष हुन जरुरी छ, होइन, 15 अधिवेशन सबैले चाहिँ यो निष्पक्ष भयो भन्ने कुराको ग्यारेन्टी दिलाउने कुरा चाहिँ सभापतिको हो, त्यो वातावरण बनाएर चाहिँ के छ भने जानुपर्छ, र चाहिँ अहिले पुराना कुरा धेरै विवाद गरिरहेर छताछुल्लो गरेर कङ्ग्रेसको बेइज्जत हुने कुरा, पार्टीको बेइज्जत हुने कुरा, नेतृत्वको बेइज्जत हुने कुरा गर्नु हुँदैन, अहिले देश पनि सङ्कटमा छ, यो व्यवस्था पनि सङ्कटमा छ, भोलि यो व्यवस्था बालनले खाइदिने हो कि, त्यो अवस्था परिस्थिति छ देश, त्यसैले हामी जिम्मेवार हुनुपर्छ भन्ने चाहिँ मेरो कुरा।
0: एउटा कुरा भन्दैन नि त, अहिले एक ठाउँमा दुई पक्ष नआउनुको पछाडि जब्बर कुन पक्ष बढी देखिराखेको छ राठौरजी? तपाईँ न्युट्रल भएर कुरा गरिरहनु भएको छ अहिले?
1: होइन, जब्बर कुन पक्ष भनेको छैन, मैले दुइटै पक्ष लिबरल हुनुहोस् भनेको छु, बुझ्नु भएन?
0: त्यही त, देखिँदाखेरि चाहिँ कसले चाहिँ अलिकति बढी
1: भन्नु न
0: रुचि देखाइराखेको छैन, अडान बढी कसको बढी देखिया छ?
1: होइन, रुचि बढी, होइन, रुचि बढी त सभापतिले, होइन, भोलि पार्टी एक ढिक्का भएर गयो भने पनि त्यसको श्रेय सभापतिलाई जाने हो, पार्टी फुट्यो भने पनि त्यसको दोष सभापतिलाई जाने हो, त्यसैले चाहिँ के छ भने बढी जिम्मेवारी बढी दायित्व चाहिँ नेतृत्वमा भएका कारण गगनजीको भूमिका बढी होला, त्यसैले चाहिँ मैले दुवै पक्षलाई के भनेको छु भने कुनै कुरामा धेरै रिजिट नहुँ, सदस्यता रिन्यू गर्ने कुरामा पनि धेरै रिजिट नहुँ, केन्द्रीय समितिलाई मर्ज गर्ने कुरामा पनि धेरै रिजिड नहौँ होइन, दुवै पक्ष लिबरल भएर चाहिँ पार्टीलाई एक ढिक्का कसरी बनाउन सकिन्छ त्यतातिर ध्यान दिउँ र त्यतातिर केन्द्रित हौँ भन्ने चाहिँ मेरो भनाइ हो।
0: अझै भनिदिनु नि त त्यसो भएदेखि इतर पक्षले यति बेला चुनदेवीमा सम्पर्क कार्यालय खोलिसक्यो, राष्ट्रिय भेला यही साउनमा गर्ने भनेर निर्णय पनि गरिसक्यो, कुरा त धेरै अगाडि बढिसकेका छन् त, तपाईँ मिल्ने कुरा गर्नु
1: अगाडि बढेको छैन। हिजो पनि सम्पर्क कार्यालय त सबैका छन्, त्यतातिर नजाउँ होइन, सम्पर्क कार्यालय खोल्नु कुरा कुनै ठुलो कुरा भएन। र हिजो पनि नेताहरूले के छ भने साउनभित्र पार्टीको पार्टी एकीकरण भएन भने चाहिँ हामी चाहिँ केही न केही निर्णय गर्न बाध्य हुन्छौँ भनेर भन्नुभएको छ नि त होइन, समय छ नि त अझै पनि होइन, एक एक कुरालाई केलाएर एउटा एउटा कुरा त्यो त झगडा गर्ने भएपछि न्यु खोज्ने भएपछि अनेक कुरा गर्दै न्यु खोज्नलाई त केही कुरा गर्नै पर्दैन नि। मैले त मिलाउने कुरा गर्दैछु, पार्टी चाहिँ यसरी मिल्न सक्छ, पार्टी त्याग गरेपछि मिल्छ नि त, दुवै पक्षले त्याग गरेपछि मिल्छ नि त।
0: ल भनिदिनुहोस् त्यसो भए राठौरजी, कसले के त्याग गर्नु पर्यो, कसले के समर्पण गर्नु पर्यो पार्टीको लागि?
1: कुरा मैले अघि भनिसकेँ, जुन कुरा क्रियाशीलको विवादको कुरा आछ, क्रियाशीलमा चाहिँ के छ भने त्यसरी मिलाउने भनेर मैले अघि भनिसकेको छु। र केन्द्रीय समितिमा मर्ज गर्ने कुरा हामीले त विशेष अधिवेशनलाई त मानिसक्यौँ त, अदालतले माने आधिकारिकता दिइसकेपछि त हामीले मानिसक्यौँ, भनेपछि हामीलाई चाहिँ धेरै चाहिँ केन्द्रीय समिति मर्ज गर्ने कुरामा म धेरै अडान इतर पक्षले गर्नु हुँदैन। चाहिँ के हो भने अब जो जो जान चाहन्छन् पठाइदिए भइगयो, जो जान चाहँदैनन् चाहिँ के छ भने हामी बाहिरै बसेर पनि अधिवेशन लड्छौँ भनेर भनेका छौँ, हामी बाहिरै बसेर पनि अधिवेशन 15 अधिवेशन पेस गर्न तयार छौँ, त्यस्ता धेरै छन्। यो कुराले गर्दा पार्टी फुट्नु भएन भन्ने चाहिँ मेरो भनाइ हो।
0: यो तपाईँको शुभेच्छा भयो, तर स्थिति के छ?
1: मान्नुपर्छ, नमाने नेपाली कङ्ग्रेसको लागि पनि दुर्भाग्यको कुरा हुन्छ। यो देश नेपाली कङ्ग्रेस कमजोर भयो भने यो लोकतन्त्र पनि धरापमा पर्छ, र यो देश पनि अहिले जुन किसिमको परिस्थिति देशमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति जे देखिरहेछ, देश पनि सङ्कटमा पर्छ। त्यसैले नेपाली कङ्ग्रेस यो देशको जिम्मेवार पार्टी, जनताप्रति उत्तरदायी पार्टी भएको हुनाले हामीले कहिले चुनाव जित्यौँ हार्यौँ भन्ने कुरा ठुलो कुरा होइन, यो देशको राष्ट्रिय शक्ति हो नेपाली कङ्ग्रेस, यो देशको राजनीतिको मूल प्रवाह हो नेपाली कङ्ग्रेस। त्यसैले चाहिँ के छ भने कङ्ग्रेस कमजोर गराउने काम दुवै पक्ष होइन चाहिँ विशेष अधिवेशनबाट आएको नेतृत्व या चाहिँ 14 अधिवेशनबाट आएका नेताहरूबाट चाहिँ बाटोको झगडाले गर्दा कङ्ग्रेस फुट्नु हुँदैन भन्ने मेरो भनाइ हो।
0: त्यसो भएदेखि भनिदिनु न, तपाईँ त पक्कै पनि सम्पर्कमा हुनुहुन्छ पूर्णबहादुर खड्का, शेखर कोइरालासँग, विश्वप्रकाश गगन थापासँग, उहाँहरूको कुरा के छ भन्नु न?
1: 20 दिन अगाडि चाहिँ के छ भने गगनजीले सभापतिजीले फोन गर्नुभएको थियो, सभापतिजीले फोन गर्दाखेरि मैले त्यही कुरा भनिदिएको हुँ, पार्टी मिलाएर लिएर जानुहोस्, त्यसमा चाहिँ तपाईँलाई नै राम्रो हुन्छ, पार्टी मिलाएर लिएर गयो भने तपाईँ सभापति भइसक्नुभयो र अदालतले पनि दिइसक्यो, सबैले मानिसके, गगनजीलाई सभापति त मानिसके नि सबैले, हिजो मान्दिनौ भने हो नि त होइन, मानिसके। त्यसैले चाहिँ के छ भने मिलाएर लिएर जानुहोस् भनेर मैले सभापतिलाई भने हो, अरू मेरो कसैसँग कुरा भएको छैन, मैले पनि कसैलाई फोन गरेको छैन, मलाई पनि कसैले फोन गर्नु भएको छैन, जसले चाहिँ मसँग कुरा गर्नुभयो मेरो कुरा चाहिँ तपाईँलाई मैले जे भने त्यही कुरा भन्ने हो, मैले त्यही कुरा भनिरहेको छु, कार्यकर्तालाई पनि भनिरहेको छु, पार्टीका साथीहरूलाई पनि भनिरहेको छु, त्यही नै हो मेरो कुरा।
0: अब अहिले भर्खर यहाँले एउटा कुरा लिएर आउनु भएको थियो, बालेनले यो व्यवस्थै खाइदिने डर छ भनेर, तपाईँले देखे डर कस्तो हो राठौरजी, अलिकति त्यतापट्टि कुरा गरौँ न।
1: होइन, अब यो त मलाई चाहिँ के हो भने यो देशका जनताले विश्वास गरेर भरोसा गरेर बालेनजीलाई 2/3 मेजोरिटी दिएर सत्तामा पुर्याएका छन् होइन, र चाहिँ प्रधानमन्त्री बनाएका छन्। तर चाहिँ के छ भने बालेनजी चाहिँ यो व्यवस्थाप्रति इमान्दार भएको चाहिँ देखिएन होइन, उहाँ संसदप्रति पनि उत्तरदायी भएको देखिएन, यो व्यवस्थाबाट उहाँ प्रधानमन्त्री भएको हो, ती उहाँले यो व्यवस्था मान्दिन भनेर चाहिँ रिजाइन गरेर जानुपर्छ होइन, उहाँले चाहिँ यो व्यवस्था मान्दिन भनेर रिजाइन पनि नगर्ने, प्रधानमन्त्रीले मानिरहनु भएको छैन, उहाँ चाहिँ यही व्यवस्था अन्तर्गत यही संसदीय व्यवस्था अन्तर्गत चाहिँ निर्वाचित भएर प्रधानमन्त्री पुग्नु भएको छ होइन, जनताबाट निर्वाचित हुनुभयो, संसदबाट निर्वाचित भएर प्रधानमन्त्री हुनुभएको छ, उहाँले चाहिँ यो व्यवस्थाको कुनै पनि सिस्टमलाई उहाँले चाहिँ मानिराख्नु भएको छैन, होइन? अहिलेसम्म उहाँले राष्ट्रपति भेट्नु भएको छैन, होइन? अहिलेसम्म चाहिँ उहाँले राष्ट्रपति बोल्दा बोल्दै चाहिँ के छ भने प्रधानमन्त्री जस्तो मान्छे चाहिँ बिचमै उठेर हिँड्नुभयो, उहाँले मान्दिन भने हो, उहाँले नाटक गरे होइन, उहाँले सिधा सिधा मान्दिन, राष्ट्रपतिलाई पनि मान्दिन, यो चाहिँ संसदीय व्यवस्था पनि मान्दिन भने हो उहाँले। त्यसैले मेरो भनाइ चाहिँ के हो भने हामी जो कङ्ग्रेस यो व्यवस्था नेपाली कङ्ग्रेसले यो व्यवस्था त हामीले ल्याएको व्यवस्था हो नि त, राजासँग लडेर होइन चाहिँ के छ भने पञ्चायतसँग लडेर र चाहिँ हिजो चाहिँ 46 पछि एमालेलाई चाहिँ यो व्यवस्थामा लिएर आयौँ हामीले, होइन 62-63 आन्दोलनपछि माओवादीलाई यो व्यवस्थामा लिएर आयौँ हामीले। त्यसैले चाहिँ के छ भने यो व्यवस्था यो लोकतन्त्र हामीले ल्याएको, यसलाई बचाउने जिम्मेवारी पनि नेपाली कङ्ग्रेसको जिम्मेवारी बढी हुन्छ। त्यसैले चाहिँ हामी जिम्मेवार हुन सकेनौँ भने हामी कमजोर भयौँ भने चाहिँ के हो भने यो व्यवस्थालाई चाहिँ खारेज गर्ने तत्त्वहरू बढी चाहिँ सक्रिय हुन्छन् भन्ने चाहिँ मेरो भनाइ हो।
0: आम मतदाताले केही भनेका छन् यो व्यवस्था जाला कि सरकार राखेका छन् होला यो व्यवस्थासँग आम मतदाताले?
1: हेर्नुहोस् जनता मतदाता भन्ने कुरा मतदाताले चोरलाई पनि चुनाव जिताएछन् होइन, डाँकालाई पनि चुनाव जिताएछन् होइन, दुई नम्बरीलाई पनि जिताएछन्, राम्रो मान्छेलाई पनि जिताएछन्, दलाललाई पनि जिताएछन्। जनताले गरेको हरेक निर्णय चाहिँ ठिक हुन्छ भन्ने होइन, होइन, जनताले गरेको निर्णय पनि गलत हुनसक्छ, होइन? त्यसैले जनताबाट नै हिटलर जन्म्या हो नि त, होइन? त्यसैले चाहिँ के हो भनेपछि जनताले गरेको निर्णय सबै कुरा ठिक हुन्छ। हामी लोकतन्त्रवादीहरू नेपाली कङ्ग्रेस चाहिँ जनताको निर्णय मान्ने पार्टी हो, तर चाहिँ जनताले गरेको निर्णय सबै कुरा ठिक हुन्छ भन्ने कुरा होइन। त्यसैले चाहिँ के छ भने जनताको निर्णय जसरी आइरहेको छ यसले चाहिँ होइन, युक्रेनमा पनि त जेलेन्स्कीलाई चाहिँ के छ भने जनताले जिता हो नि त, होइन? त्यहाँ चाहिँ के भइरहेको छ आज, कुन परिस्थिति आज युक्रेनको अवस्था के छ, र चाहिँ जनताले जिताए भन्दैमा सबै कुरा राम्रो हुन्छ ठिक हुन्छ भन्ने कुरा होइन, राम्रो हुनुपर्छ भन्ने हो। पालेनजी यो व्यवस्थाप्रति इमान्दार हुनुहोस् भन्ने मेरो भनाइ हो। तर चाहिँ के छ भने उहाँका गतिविधिले त्यो देखिरहेको छैन। यदि चाहिँ उहाँलाई चाहिँ यो व्यवस्थालाई नमान्ने हो भने उहाँ जनमत सङ्ग्रहमा गए हुन्छ नि त, जनमत सङ्ग्रहको आह्वान गरेर जनमत सङ्ग्रहमा गए हुन्छ नि त।
0: अनि अब संविधान संशोधन गर्ने भनेर भन्दाखेरि त त्यतैतिर जाने भन्ने कुराहरू पनि छिटपुट आइराखेको छ।
1: संविधान संशोधन त सबै पार्टीको सहमति हुनु पर्यो नि त, होइन? यो चाहिँ संविधान त्यत्तिकै आएको होइन नि, बेताको थम्थम्याउँदै मिलाइस र जहाँ पनि जे पनि हुन सक्ने रहेछ भन्ने कुरा त स्थापित गर्यो नि त 23-24 घटनाले, होइन? त्यसैले चाहिँ के छ भने यो सबै कुराको विषयमा रिथिङ गरेर जानुपर्ने परिस्थिति चाहिँ मैले देखिरहेको छु। राज्य संरचना होइन, राज्यको चाहिँ राज्य सत्ता चाहिँ के छ भने हामीले हिजो कस्तो बनायौँ त्यसलाई चाहिँ कसरी बोलियो बनाएर लिएर जाने, होइन? व्यवस्था चाहिँ व्यवस्था ल्याएर मात्र हुने रहन्छ नि त, यसलाई यो व्यवस्थालाई चाहिँ कसरी बचाउने होइन भन्ने कुरातिर हिजो हामीले ध्यान दिएका रहन्छौँ। त्यसैले गर्दाखेरि 23-24 घटनाले होइन, 23 चाहिँ आन्दोलन 24 घटनाले चाहिँ आज हामीलाई कहाँ पुर्यायो त, आज कोही मान्छे म आफ्नो घरमा सुरक्षित छु भन्ने कुराको विश्वास कसैलाई छैन। त्यो परिस्थितिमा देश त पुग्यो नि त।
0: तर राठौरजी, भदौ 23-24 आउनुको पछाडि हामी पनि जिम्मेवार थियौँ भनेर काङ्ग्रेसले रियलाइज गर्ने कहिले हो?
1: होइन, हामी जिम्मेवार छैन, सबै राम्रो 75 भयो, भारतका जनताले त्यति अधिकार पाएका छैन, अरू देशको त कुरा छोडिदिनुहोस्, होइन? हामीले अधिकार दियौँ, विकास गऱ्यौँ, शान्ति ल्यायौँ। हिजो के अवस्था थियो, त्यो शान्ति त्यत्तिकै आएको होइन, हामीले के अरे सुशासन कायम गर्न सकेनौँ, भ्रष्टाचार नियन्त्रण गर्न सकेनौँ, र यो सरकारले पनि सक्दैन, है? यो सरकारले पनि सक्दैन। हिजो सुशीला कार्की हामीलाई 3 हात उफ्रेर गाली गर्नेले पनि केही गर्न सकेन, र अहिलेको सरकारले पनि सक्दैन, होइन? म चाहिँ के भन्न चाहन्छु भने तपाईँको यो रेडियो मार्फत चाहिँ म के भन्न चाहन्छु भने उहाँहरूले 4 कुरा भन्नुभएको छ, मलाई धेरै कुरा गर्नु छैन। सुशासन कायम गर्नुहोस्, स्वागत गर्छौँ हामी। भ्रष्टाचार नियन्त्रण गर्नु, स्वागत गर्छौँ। भ्रष्टाचार अहिले पनि भइरहेछ, सुशासन अहिले पनि छैन, होइन? विदेश जाने मान्छेलाई फर्काएर ल्याउँछौँ भन्दै हुनुहुन्थ्यो कोही मान्छे। घरको चाहिँ कृषिमा चाहिँ के छ भने आत्मनिर्भर बनाएर देखाउन्, आत्मनिर्भर यो 4 कुरा आत्मनिर्भर बनाउन् र रोजगारी कति 5 वर्षमा, म अहिले के भन्दैन, 5 वर्षमा कति रोजगारी दिन सक्छन् भन्नुहोस्, भन्नुहोस् 5 लाख हो कि 10 लाख गराउँछौँ भनेका छन् कि कति गराउँछन् ल भन्नुहोस् कति गराउँछन्। 5 वर्ष म अरू जस्तो होइन, 5 वर्ष कुर्छु नि, 5 वर्षमा कति हुन्छ हेरौँ। त्यसैले गफ दिने, भाषण गर्ने, खुला कुरा गर्ने भने फरक कुरा हो। 4 वटा कुरा भन्दैछु, हामीले सब चिज नगरेको होइन, सब चिज गऱ्यौँ भन्दैनौँ हामीले। हामीले अधिकार दियौँ, विकास गऱ्यौँ, शान्ति ल्यायौँ, हामीले सुशासन कायम गर्न सकेनौँ, भ्रष्टाचार नियन्त्रण गर्न सकेनौँ, यो सरकारले पनि सक्दैन भन्ने कुरा हो।
0: अब त्यसो भएदेखि भन्दिनु नि त, सुशासन रोक्न हामीले सकेनौँ, भ्रष्टाचार रोक्न हामीले सकेनौँ, रोजगारी सिर्जना मुलुकमै हामीले गर्न सकेनौँ, फेरि पनि अनि त्यसो भएदेखि फेरि पनि केही गर्न नसक्ने पार्टीलाई फेरि बलियो बनाउन किन पर्छ?
1: केही गर्न नसके तपाईँ फेरि केही गर्न नसक्ने भन्नुहुन्छ? हामीले गरेको कुरा भन्दैछु त, केही गर्न नसके भएन नि, हामीले देशमा रोजगारी दिन नसके हुनाले विदेश पठायौँ, ल रोकेर देखाउ नि त यिनीहरूले, यिनीहरूले विदेश जाने रोकेर देखाउ न, विदेश जाने चाहिँ रोकिया छ, यिनीहरूले रोजगारी दिएर देखाउ नि त देशमा, होइन सुशासन छ अहिले, भ्रष्टाचार कन्ट्रोल छ हरेक ठाउँमा चाहिँ। तपाईँहरू मिडियाका साथीहरू जिल्ला जिल्लाको रिपोर्टिङ लिनुहोस्, हरेक भ्रष्टाचार भइरहेछ, कमिसन खाइरहेछन्, होइन सुशासन कहाँ छ मलाई देखाउनु न, कहाँ छ सुशासन? त्यसैले चाहिँ के हो भनेपछि हामीले जे गर्यौँ त्यो कुरा गर्यौँ भने, हामीले जे कुरा गर्न सकेनौँ त्यो कुरा गर्न सकेनौँ भने, मैले चाहिँ यो सुशासन किन हुँदैन, भ्रष्टाचार किन नियन्त्रण हुँदैन भनेको भने, हाम्रो यो समाजै भगवान्लाई घुस दिने समाजबाट हामी आएका छौँ, हाम्रो समाजै भ्रष्ट समाज छ, यही समाजबाट नेता हुने हो नि त, समाजको औकात अनुसारको नेता हुने हो नि त, समाजको चाहिँ औकात अनुसारको कर्मचारी हुने हो नि त। आज चाहिँ त्यो चाहिँ यही समाजबाट आएको कर्मचारीले किन करप्सन गरिरहेछ, नेताले किन करप्सन गरिरहेछ? करप्सनको कुरा त हिजो मात्र होइन, अहिले सरकार बन्न साथ त कुरा उठेको छ नि त, पूर्णिमा अघिमा कुरा उठेको छैन, चिच्याएर हुन्छ, गुन्डा जस्तो चाहिँ के छ भने संसदमा चाहिँ गुन्डा जस्तो व्यवहार गरेर हुन्छ, आफूलाई विद्वान सोच्ने मान्छेले ल्याएको चाहिँ अर्थ नीति चाहिँ हेरिया त कस्तो चाहिँ अर्थ त चाहिँ बजेट ल्यायो भन्ने कुरा त हामीले हेरिरहेछौँ त, तपाईँहरूले पनि हेरिरहनु भएको छ। अर्थमन्त्रीले ल्याएको कुरामा चाहिँ प्रधानमन्त्री सहमत छैन भनेपछि हाम्रो कुरा त छोड्नुहोस् न। त्यसैले चाहिँ के हो भनेपछि चाहिँ यो समाज परिवर्तन गर्न कुरा गरेर हुँदैन। हामीले यो देशका जनताका छोराछोरी युवा 3-7 जेनेरेसन लाग्छ भने समाज परिवर्तन गर्न 3 जेनेरेसन लाग्नुपर्छ। त्यसै चाहियो भनेर हुन्छ? नेपाल दक्षिण एसियामा पर्छ, नेपाल 100 वर्ष पछि पनि युरोप अमेरिका हुँदैन। तपाईँहरू चाहिँ विचार तपाईँहरूले पनि यो कुरा ध्यान दिनुहोस्, 100 वर्ष पछि पनि युरोप अमेरिका हुँदैन, नेपाल हामी नेपाल जस्तै बनाउने हो। नेपाल यहाँ चाहिँ के छ भने, नेपालमा हामीले हिजो बिपी कोइरालाले भनेको जस्तो जतिले केही पनि गरेन, 35 वर्षमा केही पनि भएन, 30 वर्षमा केही पनि भएन भनेर हुन्छ, यो यत्तिकै भाव हो। बाँके बर्दिया 10 वर्ष अगाडिको बाँके बर्दिया र अहिलेको बाँके बर्दिया हेर्नुहोस्, 10 वर्ष अगाडि बाँके बर्दिया कस्तो थियो अहिले कस्तो छ हेर्नुहोस्।
0: राठौरजी, हामी अन्त्यतिर, एकातिर मोटाएर भन्नुहोस्, फुलेर भन्नुहोस्, ढाडिएर भन्नुहोस्, जे भन्नुहोस्, मुलुकमा एउटा ठुलो शक्ति जन्मिया छ रासपा, तर मुलुकै सबभन्दा ठुलो प्रजातान्त्रिक शक्ति आफै भित्र टक्राएर खिने स्थिति बन्दैछ। अब काङ्ग्रेस बन्छ चाहिँ के, एकदम छोटोमा भनिदिनु होला, हामी अन्तिम आइपुगेका छौँ।
1: होइन, मैले त्यही त भन्दैछु अघिदेखि, मैले त्यही भनेको, अहिले हामी चाहिँ के छ भने स्वतन्त्र पार्टीले चुनाव जितेकोमा हामी धेरै दुखी छैनौँ, होइन, गरोस् बालेनजीले गरोस् भन्ने मेरो भनाइ हो, होइन, सुशासन कायम गरेर देखाओस्, हामीले नगर गर्न नसकेको काम गरोस् भन्ने मेरो चाहना हो नि त, भ्रष्टाचार नियन्त्रण गरेर देखाओस्, स्वागत गर्छु। अहिलेको कुरा छैन, मैले त 5 वर्षको कुरा देखा चाहिँ भन्दैछु, यदि त्यो गर्यो भने हामी स्वागत गर्छौँ, म स्वागत गर्छु, होइन, म त्यसैको लागि 40 वर्षभन्दा तिर नलागेर पार्टी एक ढिक्का बनाएर लिएर जानुपर्छ। पार्टी एक ढिक्का बनाउने सभापति भएको कारणले चाहिँ गगनजीको बढी भूमिका हो, र अरू पार्टीका नेताहरू जसले चाहिँ जीवन चाहिँ यो पार्टीमा लगाउनु भयो, बिपी कोइरालाको छोरा, गणेश मान सिंहको छोरा, महेन्द्र नारायण निधिको छोराले पार्टी फुटाएको सुहाउँदैन, उहाँको बुवाहरूले बनाएको यो पार्टी चाहिँ के छ भने एक ढिक्का बनाएर लिएर जाने जिम्मेवारी उहाँहरूको पनि हो। त्यसैले सबै चाहिँ पार्टी मिलाएर लिएर जाने कुरामा लाग्नुहोस्, म त्यही पक्षमा छु भन्न चाहिँ मेरो भन्ने चाहिँ मेरो भनाइ हो।
0: राठौरजी, समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद।
0: नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री किशोर सिंह राठौर यिनै कुराकानीसँगै आजका लागि शुक्रबार बहसको समय पनि सकिएको छ। समयका लागि काङ्ग्रेस पूर्व सहमहामन्त्री राठौरसँगै सुनेर साथ दिनुभयो, तपाईँप्रति पनि आभार। मलाई पनि बिदा दिनुहोस्, नमस्कार।
2: हजुर शुक्रबार हो शुक्रबारे भयो सुन्नुभयो सकियो किशोर सिंह राठौरजीको चाहिँ कुरा पनि इन्जोय गर्नुभयो होला इन्फर्मेसन पाउनुभयो होला भन्दै अब जाँदा जाँदै एउटा मेल आएको रहेछ पढ्नै पर्यो कहाँ छ त मेल खोजिहालौँ के कता कता हरास लाग्यो लेख्नुहुन्छ सुधा बहिनी अल द वे फ्रम युके विनोद दाई नमस्ते तपाईँको यो सप्ताहन्तमा सिनेमा हेर्न जाने योजना रहेछ गौथली हेर्ने विचार हो कि क्या हो सुन्नुहुन्छ धेरै राम्रो छ भन्ने रिभ्यू सुनेको छ ल त्यति भनेपछि त्यहीतिर लाग्नु पर्ला है हामी चाहिँ अब पोखरेली मञ्चले आयोजन गरेको बाथ ब्रिस्टलतिर हिँडियो हाइक फर नेपाल बन्द भएपछि बल्ल यो साल जान पाउँदा भेरी एक्साइटेड अर्को साता रिपोर्ट बुझाउँला ह्याप्पी विकेन्ड दाई एन्ड अल द फ्रेन्ड्स अराउन्ड द वर्ल्ड भनेर सुधा पनि लेख्नुहुन्छ ओके सर्ट मेसेज पढ्नु होला है भनेर चाहिँ चेतावनी पनि दिनुहुन्छ बहिनीले थ्याङ्क यू सो मच आज हाम्रो स्टुडियोमा आउनुहुने डाक्टर शशाङ्क तामराकारजी आफै पनि फेमस हुनुहुँदो रहेछ धरानवासीले गरेको कुरा उहाँको टिमले गरेको कुरा सुन्दाखेरि एकदम एक्साइटेड म पनि कुनै दिन उहाँसँग हिँड्नुला जस्तो लागिरहेछ हस् त तपाईँहरूको सप्तान्त राम्रो होस् युकेका धेरै कार्यक्रम छन् त्यो पनि सफल होस् नेपालतिर पनि धेरै कार्यक्रम छ यो पनि सफल होस् मलाई बिदा दिनुहोस् नमस्ते हेभ अ ग्रेट विकेन्ड बाई बाई

संविधानमा हुने प्रतिकूल तथा प्रतिगामी संशोधनलाई रोक्न नसकिने बताउनु भएको छ। पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित वर्तमान राजनैतिक परिस्थितिमा

0: संविधानमा हुने प्रतिकूल संशोधनलाई, त्यहाँ हुने प्रतिगामी संशोधनलाई रोक्न नसक्ने तहसम्म हाम्रो एउटा भनौँ न शक्ति सन्तुलन प्रतिकूल भएको दोस्रो अवस्था होला। तेस्रो राष्ट्रियता अघि पनि चर्चा भयो, भूरान्तिक भूमरीमा मुलुकलाई धकेल्ने अनेकौँ खालका प्रयत्नहरू, तारन्तार पश्चिमा शक्तिहरूका त्यो पनि पोलिटिकल अफिसरहरू होइन, सैन्य अफिसरहरूको तारन्तारको भ्रमण, फ्री टिबेट गतिविधिहरू, दलाई लामाको जन्मोत्सव, दलाई लामा जन्माउने थाहा छैन हो होइन तर त्यहाँ त्यस सम्बन्ध चलिरहेका छलफलहरू, चर्चाहरू र खुद प्रधानमन्त्रीले संसदमा उभिएर आत्मघाती अभिव्यक्ति उहाँको कि नेपालले पनि भारतको सीमा मिचेको छ, जमिन मिचेको छ, यो ढङ्गका क्रियाकलापहरूले गर्दा नेपाल नजानिदो गरी भूरान्तिक भूमरीमा धकेलिन सक्ने तेस्रो जोखिम। चौथो, जनताका अधिकारहरू खास गरेर सामाजिक सांस्कृतिक आर्थिक अधिकारहरू संविधानमा उल्लेख गरिएका छन्, त्यसलाई कार्यान्वयन गर्ने प्रयत्न वामपन्थीहरू नेतृत्वमा रहँदाखेरि विभिन्न ढङ्गले प्रयत्नहरू भएको छ, तर आज ती अधिकारहरू समेत खोसिँदै गरेको।
1: संघीय संसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट परेको छ। अधिवक्ता प्रेमराज सिलवाल र मणिराम उपाध्यायले सर्वोच्चमा छुट्टा छुट्टै रिट हाल्नु भएको हो। स्वकीय सचिव राख्न दिने निर्णयले राज्य कोषमा अनावश्यक भार पर्ने दावी सहित दुवै रिटमा सरकारको निर्णय बदर हुनुपर्ने माग गरिएको छ। रिटमा प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्री कार्यालय, कानून मन्त्रालय, सभामुख, प्रतिनिधि सभा लगायतलाई विपक्षी बनाइएको छ। दुवै रिटमा सर्वोच्चले आउँदो सोमबार प्रारम्भिक सुनवाई गर्नेछ। कैलाली धनगढीको कृष्ण मन्दिर व्यवस्थापन समितिले प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ। डाक्टर केसीले हिजोदेखि धर्मशालामा भोक हडताल शुरू गर्नु भएको हो। धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले बिहान पत्र काट्दै अनसनरत केसीलाई धर्मशाला छाड्न अनुरोध गर्नुभएको हो। धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाव आएकाले धर्मशाला छाड्न अनुरोध गरिएको अध्यक्ष पन्तको भनाइ छ। व्यवस्थापन समितिले धर्मशाला छाड्न पत्र थमाएपछि विकल्पबारे छलफल भइरहेको डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैसीले जानकारी दिनुभयो। सी जानकारी दिएरै धर्मशालामा अनसन बसे पनि समितिले ठाउँ छाड्न भन्नुको कारण नबुझेको बताउनुहुन्छ। बाल मन्दिर भनेर चिनिने नेपाल बाल संगठनको जग्गा र सरकारी बजेट ठगी गरेको अभियोगमा 8 जना विरुद्ध मुद्दा दर्ता भएको छ। संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने सम्पत्ति इनामिना गरेको दावी सहित सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा ठगीको मुद्दा दर्ता गरेको हो। बाल मन्दिरकी तत्कालीन योजना प्रमुख एवं हाल काठमाडौँ 11 सदस्य आशा श्रेष्ठ, काठमाडौँ जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य विरुद्ध ठगीको मुद्दा दर्ता भएको हो। तीनैजना पक्राउ परेका छन्। फरार भएकी तत्कालीन बाल मन्दिर सभापति युरी कुमारी राई र भगवान साक्य, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ सहित तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरुद्ध पनि मुद्दा दायर भएको छ। यो प्रकरणमा मुख्य भूमिका देखिए पनि संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यको भने मृत्यु भइसकेकाले प्रतिवादी बनाइएको छैन। सीआईबीको अनुसन्धानले तत्कालीन अध्यक्ष रीता सिंह वैद्यले बाल मन्दिरको 29 रोपनी जग्गा सार्वजनिक सूचना र प्रतिस्पर्धा विनय मनोज कुमार मिश्रलाई भाडामा दिने सम्झौता गरेर 75 लाख नगदै बुझेको देखिएको छ। साथै बालबालिकाको हितमा खर्च हुनुपर्ने कोषबाट अभियुक्तले आफ्नो उपचार क्रिया खर्च र व्यक्तिगत गाडी किन्न प्रयोग गरेको पाइएको छ। आशा श्रेष्ठले वडा सदस्य निर्वाचित भएपछि पनि बाल मन्दिरबाट परिवहन भत्ताको नाममा मासिक रकम लिएको प्रहरीको दावी छ। यो मुद्दामा बयान चलिरहेको छ। रौतहट 4 रासोपा सांसद गणेश पौडेलमाथि आफ्नै निर्वाचन क्षेत्रको गाउँमा कालोमोसो प्रहार भएको छ। सांसद पौडेलमाथि गढीमाई 4 गाउँको राम जानकी मठ क्षेत्रमा केही युवाले गएराति कालो मसी छ्यापेका हुन्। स्थानीयसँग छलफल गरिरहेका बेला सांसद पौडेललाई मधेसी मुक्ति अभियानका कार्यकर्ता बताउने समूहले कालो मसी हानेको हो।
2: यो BFBS, गोर्खा रेडियो हो।

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रेकेट अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि रेडियो तरङ्ग 87.7 मेगाहर्ज ट्युन गरेर हामीलाई श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन।

त आदर श्रोताहरु, कार्यक्रम स्वर्णिम संगमको बसाईको छान मैले एउटा सुमधुर गीतबाट गरिसकेको छु। वर्षौँपछि गाउँघरैमा माइलो दाईलाई भेटे, संसारको सबै पिर उनकै शिरमा देखे। विनोद राईको स्वरमा रहेको गीतबाट कार्यक्रम स्वर्णिम संगमको बसाईको उठान गरिसकेको छु। अब लागू श्रोताहरू, आजको तिथि मिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल साउन 8 गते दशमी तिथि शुक्रबार, नेपाल सम्बत 1146, तदनुसार आज जुलाई महिनाको 24 तारिक सन् 2026 र शुक्रबार भन्ने साथ श्रोताहरू सप्ताहन्त अर्थात् विकेन्डको तयारीमा जुट्ने दिन समेत भएको हुनाले कामना गर्छु यो सप्ताहन्त यहाँहरूको सुखद र रमाइलो साथ नै बित्नेछ भन्ने। र मौसम कुरा गर्नुपर्दा श्रोताहरू, आज भने देशका धेरै जसो ठाउँमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँमा आज बिहानै पनि वर्षा भएको थियो, अहिले पनि केही बदलाव देखिरहेको छ र आज कतै कतै मेघगर्जन र चट्याङसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हुनाले यहाँहरूले यात्रा गर्दैनछ भने अलिकति सावधानी अप्नाउनलाई पनि भन्न चाहन्छु। नेपालमा सूर्योदय बिहान 5:22 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ अर्थात् 6:57 हुँदैछ। यो थियो श्रोताहरू मौसमको पनि जानकारी। अब नै आजको कार्यक्रमको पनि जानकारी गराउन चाहन्छु र आज मैले कार्यक्रमको उठानमा भोइस अफ नेपाल सिजन 5 विनर विनोद राईको स्वरमा रहेको एउटा गीत राखेको थिएँ, वर्षौँपछि गाउँघरमा माइलो दाईलाई भेटे। र आजको अतिथि पनि सोही सिजन अर्थात् भोइस अफ नेपाल सिजन 5 प्रतिस्पर्धी गायिका हुनुहुन्छ, उहाँ पनि फाइनलिस्ट नै हुनुहुन्छ र टप 5 बाहिरकी गायिका मोनिका राईलाई मैले आज यहाँहरूमा आजमा अतिथिको रूपमा निम्त्याएको छु। र उहाँ चाहिँ द भोइस अफ नेपाल सिजन 5 चाहिँ टप 5 कन्टेस्टेन्ट पनि हुनुहुन्छ र उहाँको जन्म चाहिँ सिक्किममा भएको र सिक्किमबाट यति बेला काठमाडौँमा आएर नेपाली गीत सङ्गीतको क्षेत्रमा कर्म गरिरहेकी गायिका मोनिका राईलाई म कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा उहाँसित कुराकानी गर्नेछु। र तपाईँ पनि यो क्षणी बेला बिए बेस गोर्खाले सुन्दै हुनुहुन्छ भने तपाईँ पनि जोडिन सक्नुहुनेछ र तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ। गायिका मोनिका राईसँग कुनै जिज्ञासा छन् भने लेखेर पठाउन सक्नुहुनेछ र तपाईँका जिज्ञासा प्रतिक्रिया म जस्ताको तस्तै उहाँ समक्ष राख्ने नै छु। करिब करिब सङ्गीत कर्ममा 9-10 बिताइसकेकी छिन् गायिका मोनिका राईले र सिक्किमबाट काठमाडौँ आएर काठमाडौँलाई नै कर्मथलो बनाएर अहिले कर्म गरिरहेकी गायिका मोनिका राईले यसबीचमा धेरै गीतहरू रेकर्ड गराइसकेकी छिन्, धेरै सङ्गीतकार गीतकारहरूसँग सहकार्य गरिसक्नु भएको छ र म आज उहाँहरूकै गीत अर्थात् गीतकार सङ्गीतकारसितको सहकार्य गरेका गीतको अलावा उहाँले सिक्किममा रहेका स्रष्टाहरूसित पनि काम गर्नुभएको छ र ती गीतहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा राख्नेछु। र यति बेला भने सिक्किममै रहेका गीतकार सङ्गीतकार सोनम भुटियाले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु, सोनम भुटियाको शब्द सङ्गीत रहेको गीत र आजको अतिथि गायिका मोनिका राईको स्वरमा रहेको छ र यो गीत पश्चात भने म उहाँलाई कार्यक्रममा स्वागत गर्नेछु र तपाईँ पनि जोडिन सक्नुहुन्छ बिएबिस गोर्खा रेडियोको शुक्रबारको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा।

0: SBS Gorkha Radio.
1: बच्चा आरु को खेलने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
2: PFBS गोर्खा रेडियो
3: हजुर आदरणीय श्रोताहरू बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आज पनि हाम्रो साथमा हुनुहुन्छ नेपाली गीत सङ्गीतको क्षेत्रमा सिक्किमबाट काठमाडौँ आएर कर्म गरिरहेकी तन्नेरी पुस्ताकी गायिका भन्न चाहन्छु मनिका राई भोइस अफ नेपाल सिजन फाइभबाट उदाएकी गायिका मनिका राईसित आज म यो बसाइमा कुराकानी गर्नेछु र भर्खरै मैले उहाँले नै गाउनुभएको सम्झनाको महल बनाउने छैन सोनम भटियाले लेख्नुभएको र उहाँकै सङ्गीत रहेको गीत राखिसकेको छु र अब नि म मनिका राईलाई कार्यक्रममा स्वागत गर्न गइरहेको छु र तपाईँ पनि जोडिन सक्नुहुन्छ श्रोताहरू प्रतिक्रियाहरू लेखेर तपाईँका जिज्ञासाहरू छन् भने हामीलाई पठाउन सक्नुहुनेछ र अहिलेलाई भने चाहिँ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु शुक्रबारको विषयमा मनिकाजी यहाँलाई स्वागत छ कार्यक्रममा
4: थ्याङ्क यू सो मच सर
3: के छ आरामै हुनुहुन्छ
4: हजुर
3: अनि अहिले तपाईँको बसाई काठमाडौँ सिक्किमबाट भोइस अफ नेपाल सिजन फाइभबाट तपाईँ उदाउनु भयो नेपाली गीत सङ्गीतको क्षेत्रमा तपाईँलाई चिनिएको पनि भोइस अफ नेपाल सिजन फाइभबाट नै हो जस्तो लाग्छ यसलाई कसरी लिनुहुन्छ
4: हुनु त भोइस अफ नेपालले चाहिँ ग्लोबल्ली अडियन्सलाई चाहिँ मलाई चिनाउनुमा हेल्प गर्यो भनौँ न हुनु चाहिँ योभन्दा अगाडि पनि सिक्किममै हुँदाखेरि पनि म त्यो कोभिडको टाइम थियो नि त त्यति बेला चाहिँ गिटारहरू बजाएर गीत गाएर कभर सङहरू गरिबस्थेँ हालिबस्थेँ धेरै नै मन पराउनु हुन्थ्यो मान्छेहरूले त्यहाँदेखि मलाई सबैजनाले भोइस अफ नेपाल ट्राई गर्नु भनेर भन्नुभयो त्यहाँदेखि हुनु त मेरो पनि ड्रिम नै थियो भोइस अफ नेपाल आउने अनि भोइस अफ नेपाल आएर चाहिँ अब ग्लोबली अब कति विदेशमा बस्नुहुने मान्छेहरूले पनि मलाई चिन्नुहुन्छ भनौँ न प्लेटफर्म अब भोइस अफ नेपालको प्लेटफर्मबाट चाहिँ अरू धेरै मान्छेहरूसँग कनेक्ट हुने एउटा मौका पाएँ
3: भनेपछि तपाईँको भोइस अफ नेपालसम्म पुग्ने यात्रा चाहिँ सिक्किमबाट सुरु भयो अरूको आग्रहमा
4: हजुर सिक्किमबाट नै सुरु भएको
3: अरूले नि तपाईँलाई झकझकाइदिनु भयो है भोइस अफ नेपालमा जाऊ भोइस अफ नेपालमा जाऊ तपाईँ आफ्नै चाहना नभए अरूले नि चाहिँ जानुपर्छ भनेर आउनु भएको थियो कि
4: होइन सर 50-50 हो भनौँ न अरूले पनि मतलब अरूले पनि त्यो मोटिभेट चाहिँ गर्ने के जानु राम्रो हुन्छ भन्ने अनि आफूलाई पनि इच्छा चाहिँ त्यो 50-50 हो भनौँ न
3: त्यो 50-50 त्यो एउटा 50 नजोडेको भए सायद के हुन्थ्यो भनेपछि तपाईँको साङ्गीतिक यात्रामा तपाईँको स्वर मन पराइदिनुहुने जो तपाईँ लागि 50-50 भन्यो त्यो 50% को चाहिँ ठुलो हात रहेछ आज यहाँसम्म तपाईँसँग संवाद गर्ने मौका मिलेको छ होइन
4: हजुर सर
3: अडिसनमा पहिलो त्यो अडिसनमा कुन गीत गाउनु भएको थियो तपाईँले
4: मैले के छ र दिउँ तिमीलाई मैले भन्ने गीत गुलाम अली खान साहबको
3: त्यो त गजल हो थोरै सुनाइदिनुहोस् त

0: यो गीत गाएर यति मिठो गाउनु हुँदो रहेछ भनेपछि त तपाईँको त्यो यात्रा कोभिडको बेला मात्र होइन तपाईँमा सङ्गीतप्रति केही गर्छु भने सङ्गीतप्रति लगाव चाहिँ रहेछ है?
1: हजुर सर, अगाडिदेखि नै के गर्छु भन्ने चाहिँ थियो सर, अहिले पनि छ
0: त्यही छ र त तपाईँ काठमाडौँमा हुनुहुन्छ
1: होइन?
0: टप फाइभसम्म पुग्नु भयो है?
1: हजुर।
0: टप फाइभसम्म पुग्दाको सबैभन्दा कठिन क्षण चाहिँ कुन थियो?
1: टप फाइभ
0: गाह्रोसम्म हुन्छ नि टप फाइभ पुग्दा, किनकि एउटा छैटौँलाई त फाल्नु पर्यो होइन, तर पनि त्यो तपाईँको त्यो यात्रामा सबैभन्दा कठिन क्षण चाहिँ कहाँ थियो?
1: सो मलाई त फर्स्टमा आउँदाखेरिको त्यो ब्लाइन्डमा छिर्नु नै त्यो कठिन क्षण थियो जस्तै लाग्छ मलाई चाहिँ, किनकि अब ब्लाइन्डमा सेलेक्ट हुनु भनेको त अब इट्स अ बिग थिङ नि त, अनि अब एकदमै स्केयर्ड थियो क्या, अब सिक्किमदेखि यहाँ आएर अब गरिरहेछ भरे कोही पनि फर्किँदैन भने ला त्यहाँदेखि फेरि त्यतिकै जानुपर्छ स्याड भएर त्यस्तो खालके चाहिँ फिलिङ्स थियो सर। त्यहाँदेखि उता त मलाई एकदमै धेरै माया गर्ने मान्छेहरू हुनुहुन्थ्यो, उहाँहरूले भोटहरू गर्नुभयो, सपोर्ट गर्नुभयो, माया गर्नुभयो, त्यस्तो कठिन भयो जस्तो लाग्दैन सर मलाई।
0: र हाम्रो कुराकानी चाहिँ यहाँ तपाईँले उहाँको गीत पनि गाउनु भएको रहेछ अघि, हामीले राजपाल राईसितको गीत हामीले प्लेलिस्टमा राखिसकेछौँ। रामप्रसाद राई गुरुङज्यूले चाहिँ नमस्कार सर अनि बहिनीलाई मैले पनि सहकार्य गरेको छु भन्नुभएको छ, हामीले तपाईँको गीत पनि हामीले आजको प्लेलिस्टमा राखिसकेछौँ, उहाँलाई धन्यवाद दिन चाहन्छु। रामप्रसाद राई गुरुङ उहाँ कहाँबाट हुनुहुन्छ? म युकेबाट जस्तो लाग्थ्यो, तपाईँले इजरायल भन्नुभयो है?
1: हजुर, दा चाहिँ इजरायलमा काम गर्दै हुनुहुन्छ, अनि भोइस अफ नेपालको बादमा चाहिँ दाले चाहिँ मलाई राजेश पाल सर र मलाई गीत गाउनु चाहिँ दिनुभएको थियो। गीतको नाम चाहिँ दर्शन हजुर हो।
0: ए दर्शन हजुर, अघि हामीले राखिसकेका छौँ र हामी केही बेर पछि त्यो गीत पनि राख्नेछौँ। रामप्रसाद गुरुङज्यूलाई धन्यवाद दिन चाहन्छु। अनि बेलायतबाट शिव कुमारी दिदी लेख्नुहुन्छ, तुलसी र आजको पाहुनालाई पनि आशीर्वाद भन्नुभएको छ, बेलायतबाट हुनुहुन्छ,
1: थ्याङ्क यू सो मच।
0: अनि सुजन पुलामी मगर भाइ अहिले अनामनगर युनिक क्याफेबाट मोनिका राईजीलाई सेवाहरू भनिदिनु पर्यो है दाई भन्नुभएको छ है। गम्बु शेर्पा, ओहो हाम्रो काका जो आफै पनि गायक, अहिले चाहिँ खिजीदेम्बा गाउँपालिकाको पालिका अध्यक्ष पनि हुनुहुन्छ, प्रमुख हुनुहुन्छ, मिठो छ है बहिनीको आवाज भनेर लेख्नु भएको छ
1: उहाँले।
0: ल यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। गीतकार लीलाज कामबाङजी पनि जोडिनु भएको छ, उहाँलाई पनि हाम्रो नमस्कार भन्न चाहन्छु। भनेपछि तपाईँलाई चाहिँ त्यो ब्लाइन्ड अडिसन नै एकदम गाह्रो लागेको थियो होला है, त्यहाँबाट पार हुन्छ कि हुन्न?
1: एकदमै डर लाग्दो,
0: धेरै चाहिँ डराउने चाहिँ ब्याटलमा भन्छ नि
1: होइन सर, ब्याटल मतलब मलाई त्यो
0: ब्याटलमा कोसँग पर्नु भएको थियो, तपाईँ टिम कसकोमा हुनुहुन्थ्यो?
1: सर म राजेश पाल सरको टिममा
0: थिएँ। राजपाल
1: हजुर, ब्याटलमा चाहिँ तपेन्द्र भन्ने भाइसँग परेको थिएँ हो।
0: ए
1: टफ त टफै हो, तर मलाई चाहिँ सबसे टफ चाहिँ ब्लाइन्डै लाग्थ्यो।
0: त्यो ब्याटल पनि पार गरिसकेपछि अनि बल्ल अलिकति सहज हुँदै गयो होला, किन त्यो एउटा माहौल पनि बुझ्दै गइन्छ नि।
1: हजुर सर,
0: पुग्नु भएको थियो टप फाइभसम्म पुग्छ भनेर, अझ भनौँ टप फाइभ पुगेपछि त्यो गोल गर्ने ठाउँसम्म अर्थात् त्यो विनर हुन्छु भन्ने ठाउँसम्म पुग्ने त्यो चाहना त भइहाल्छ, जब जब जब माथि माथि गइन्छ नि आच्छा भनौँ न, आकाङ्क्षाहरू इच्छाहरू चाहनाहरू पनि बढ्दै जान्छ भन्छ नि। तपाईँ ब्लाइन्डमै त्यो ठुलो लागिरहेको थियो, ब्लाइन्डबाट ब्याटल भएपछि ओहो के हुने भन्ने ब्याटल पार गर्नुभयो, त्यसपछि अन्य राउन्डहरू पार गर्दै जाँदाखेरि अब म चाहिँ पुग्छु होला अन्तिम चरणसम्म जस्तो लागेको थिएन,
1: लागेको थियो नि सर जित्छै होला जस्तो लाग्यो त्यो टप फाइभदेखि आउट हुँदाखेरि चाहिँ नराम्रो चाहिँ एकदमै नराम्रो लाग्यो, अब एटलिस्ट फाइनलिस्ट भएको भए पनि हुन्थ्यो जस्तै लागेको थियो त्यति बेला, अब तर जे लेखेछ त्यही हुन्छ सर।
0: फाइनल त अब हाम्रो इलामको विनोद राई हुनुभयो होइन, विनोदजीको गीत पनि अघि मैले राखेँ माइलो दाई होइन, मिठो गाउनु छ, अहिले त युएसतिर हुनुहुन्छ, भनेपछि त्यो टप फाइभबाट बाहिरिँदै गर्दाखेरि चाहिँ अलिअलि नमिठो त लाग्ने स्वाभाविकै हो नि होइन?
1: एकदमै।
0: प्रतियोगिताबाट तपाईँले पाएको सफलता चाहिँ के हो उसो भने?
1: मैले प्रतियोगिताबाट पाएको चाहिँ मैले यहाँको एकदमै माया गर्ने मान्छेहरू पाएँ होइन, अनि त्यो प्लेटफर्मबाट अब अरू फर्दर अब राम्रो राम्रो कम्पोजरहरू जति पनि हुनुहुन्छ जस्तै रामप्रसाद दाईसँग भेट्ने मौका पाएँ, उहाँको काम गर्नु मौका पाएँ भनौँ न, अनि इफ भोइस अफ नेपालको प्लेटफर्म नभएको भए चाहिँ अब कनेक्टै हुन्थेन, म अब यस्तो गीत गाउँछु भनेर कोहीलाई पनि थाहै हुन्थेन जस्तो लाग्छ।
0: त्यो चाहिँ ठुलो उपलब्धि है हुन त पुरस्कार जित्नु मात्रै ठुलो कुरा होइन श्रोताहरूको मन जित्नु चाहिँ ठुलो कुरा हो तपाईँ के ठान्नुहुन्छ पुरस्कार जित्नु ठुलो हो कि भनौँ श्रोताहरूको मन जित्नु चाहिँ ठुलो हो
1: सर वान्स इन अ लाइफ टाइम चाहिँ विनर पनि हुनै पर्ने रहेछ त्यो मलाई फिल भएको कुरा नि किनकि अब कतिजनाले भन्नुहुन्छ नि त तिमी त हाम्रो लागि विनर जस्तै हो भनेर जस्ट त्यो कुराको लागि मात्रै भन्नुहुन्छ कि तर जब विनर र एउटा मतलब फाइनलिस्ट अर कन्टेस्टेन्ट मात्रै बसेको छ भने विनरको जहिले पनि वा वा मतलब तारिफ बेसी हुन्छ क्या अनि वान्स इन अ लाइफ टाइम चाहिँ यु हेभ टु विन समथिङ जस्तै लाग्छ क्या विनर टेक्स इट अल भन्छ नि सर
0: त्यो चाहिँ मिस गरे जस्तो लाग्छ
1: त्यो चाहिँ हजुर त्यो चाहिँ मैले कतिवटा कम्पिटिसन गरेँ होइन तर त्यस्तो अब मतलब विनर चाहिँ म भएको छुइनँ नि त त्यही भएर मलाई चाहिँ त्यो खट्किन्छ क्या विनर एकताल चाहिँ हुनुपर्छ जस्तै लाग्छ
0: गोल गर्नु जस्तै राम्रो खेलाडीको प्रशंसा हुँदै गर्दाखेरि उनले गोल लाएन भने होइन उनलाई थुक्थुकै हुन्छ नि त्यस्तै होइन विनर भइएन भने चाहिँ कमसेकम एकचोटि चाहिँ हुनु पाए हुन्थ्यो भने त्यो चाहिँ हुन्छ है उसो भने
1: त्यो चाहिँ हुन्छ सर किनकि अब माया गर्ने मान्छेहरूले मन पराउने मान्छेहरूले त त्यसै पनि त मन पराइहाल्नुहुन्छ नि त होइन अनि अब तर त्यो पनि एकदमै इम्पोर्टेन्टै कुरा रहेछ मेरो अहिलेसम्मको एक्सपिरियन्समा चाहिँ विनिङ पनि इम्पोर्टेन्ट हो
0: तर अब बिस्तारै जित्दै हुनुहुन्छ नि यो सङ्गीतको यात्रामा निरन्तर तपाईँ लागिरहनु भएको छ श्रोता दर्शकहरूको मन जित्दै जाँदै हुनुहुन्छ यो चाहिँ ठुलो कुरा हो नि
1: हजुर अब अहिले सोच्दा चाहिँ अब लाइफमा विन गर्यो भने चाहिँ इट विल बी माई अचिभमेन्ट जस्तो लाग्छ
0: अब सिक्किममा हुनुहुन्छ सिक्किमको त अहिलेको मुख्यमन्त्री है पिएस गोलेज्यू पनि यो गीत सङ्गीत र खेलकुदलाई असाध्यै रुचाउनु हुने मुख्यमन्त्री हुनुहुन्छ है र सिक्किममा धेरै कलाकारहरू हुनुहुन्छ सिक्किमबाट नेपाली गीत सङ्गीतमा धेरैले योगदान दिनुभएको छ यतिखेर म सम्झिहाल्छु विमला सेन्चुरी दिदीलाई है उहाँको त छोराहरूको पनि ब्यान्ड छ होला होइन यसै गरी सुकमित गुरुङ दिदी है अब बितेर जानुभयो लास्मित राईहरू धेरै हुनुहुन्छ है सिक्किमबाट भनेपछि तपाईँ सिक्किमबाटै सङ्गीत कर्ममा लागिसक्नु भएको थियो कस्तो छ सिक्किममा नेपाली गीत सङ्गीतको माहौल
1: अहिले त एकदमै राम्रो छ भनौँ न पहिला अब पहिला त आफू सानो भएर पनि होला त्यस्तो केही थाहा नभएको तर अब यो उमेरमा आएर जसरी हाम्रो अब लिडर पिएस गोले सरले हामीलाई सपोर्ट गर्नुहुन्छ होइन अनि इच एन्ड एभ्री फिल्डमा सपोर्ट गर्नुहुन्छ अहिले त झन् सिक्किमिज आर्टिस्टहरूको लागि सिक्किम कलाकार भरोसा सम्मेलन भन्ने एभ्री इयर हुन्छ अनि त्यसमा चाहिँ जो जसको क्लासहरू छ अनि जो जो अवार्ड गर्नुपर्ने त्यो स्किम निकाल्नु भएको छ क्या सरले
0: अन्त मुख्यमन्त्रीज्यूले
1: हजुर पिएस गोले सरको के भन्नु नेतृत्वमा भनौँ न अन्त त्यसमा चाहिँ अब इफ अब हामीले क्लास खोल्यो अरे तर त्यो अब क्लास राम्रोसँगले चल्नु सकेन भने पनि गभर्मेन्ट विल हेल्प अस क्या विथ सर्टेन अमाउन्ट अनि सरको यस्तो अब के भन्नु अनकन्डिसनल अब यो सपोर्ट हुन्छ नि हामी चाहिँ एकदमै भाग्यमानी हो सिक्किमेज जो सिक्किममा बस्नुहुन्छ उहाँहरूलाई एकदमै सपोर्ट गर्नुहुन्छ अनि अब चाहिँ बेटर हुँदै जाँदैछ भनौँ न
0: नेपाली कलाकारहरूलाई पनि सिक्किममा धेरै माया गर्नुहुन्छ र धेरै कलाकारहरू गएर त्यहाँ आफ्नो प्रस्तुति दिइरहेको देख्छौँ होइन पछिल्लो समय खेलकुदका विशेष गरी मैले हेरेको थिएँ महिला फुटबलका टिमलाई मुख्यमन्त्री पिएस गोलेजी आफै आएर एउटा प्रोत्साहन दिनुभएको थियो हाम्रा नेपालका चर्चित फुटबलर होइन साम्बा लाई चाहिँ आर्थिक त्यस्तो समस्या छैन म पनि सहयोग गर्छु भनेर मैले पनि उहाँलाई फोन गरेको थिएँ पर्सनली फोन गरेर कुरा गर्नुभएको थियो भनेपछि कला साहित्य र खेलकुदलाई चाहिँ असाध्यै माया गर्नुहुँदो रहेछ
1: हजुर सर एकदमै बेसी माया गर्नुहुन्छ सपोर्ट गर्नुहुन्छ
0: कस्ता गीतहरू अलिक बढी मन पराउनुहुन्छ सिक्किमका जनता तपाईँले त फिल गर्नु भएको छ होला नि
1: हजुर हामी अब ओभरअल हेऱ्यो भने चाहिँ अब जस्तो खालको चोइस उहाँहरूको सिक्किमेज मा बस्नुहुने लाइक अब मसँग कन्ट्याक्ट हुने मान्छेहरूको चाहिँ यो सुजन चापागाई सरको गीतहरू छ नि त्यस्तो चाहिँ ज्यादा हजुर त्यो प्याटर्नको चाहिँ मेरो
0: अहिलेका तन्नेरी युवाले अलिक बढी सुजन चापागाईको
1: चाहिँ मन पराएको चाहिँ मलाई लाग्छ
0: तपाईँलाई चाहिँ कुन गीत मनपर्छ उहाँको
1: सुजन चापागाई सरको सबै नै मनपर्छ
0: तपाईँलाई मन परेको मध्ये एउटा फिमेल आवाजमा सुन्नु न सुजनजीको गीत तपाईँले किनकि भोइस अफ नेपालको अडिसन पनि गुलाम अलीको गीत गाएर चाहिँ होइन दिनुभएको थियो नि सुजन चापागाईको पनि गीत सुन्नु न तपाईँको मुखाराबिन्दबाट गलाबाट
1: हुन्छ

0: हुन्छ सर, थ्याङ्क यू सो मच.
1: मिठो गाउनु हुँदो रहेछ र तपाईँको भोइस मन पराय श्रोताहरूले चाहिँ भोइस अफ नेपालको टप फाइभसम्म भोट गर्नुभएको रहेछ है, भोटिङको कुरा हो. र यहाँ युएसएबाट, अमेरिकाबाट, बोस्टनबाट भोइस अफ नेपालमा निकै मन पराएकी प्रतिस्पर्धी हुनै भनेर लेख्नु भएको छ. ट्रफी जितिनन् तर लाखौँ नेपालीको मन जितेकी छिन्. सिक्किमबाट सुरु भएको साङ्गीतिक यात्राले संसार जित्योस् शुभकामना भनेर लेख्नु भएको छ. अनि ब्लाइन्ड अडिसनमा गुलाम अलीको गीत गाउने हिम्मत वालीलाई डर चाहिँ किन लागिरहेको थियो होला भनेर पनि लेख्नु भएको छ है. अमेरिकाबाट हुन्छ हाम्रो रघु भट्टराईजीले.
0: थ्याङ्क यू सो मच. डर चाहिँ किन लागिरहेको होइन, अब फर्स्ट टाइम अब आएको होइन काठमाडौँ, अनि अब बिग बिग स्टार्सहरूको छेउमा, सेलिब्रिटीहरूको छेउमा पर्फर्म गर्नुपर्ने, डर चाहिँ किन लागेको भने त्यो चेयर चाहिँ टर्न हुन्छ कि हुँदैन भन्ने डर
1: लाग्छ.
0: होइन सर, फर्स्टदेखि नै मेन्टली प्रिपेयर्डै थिएँ म राजेशपाल सरकोमै जान्छु भनेर. इफ उहाँ टर्न हुनुभयो भने चाहिँ त्यस्तो थियो मेरो प्लान.
1: त्यही भएर पछिल्लो समय धेरै गीत पनि गाउनु भएको छ है, त्यो उहाँले पनि सपोर्ट गर्नुभएको छ.
0: हजुर सर, उहाँले एकदमै सपोर्ट गर्नुहुन्छ.
1: अब डर त स्वाभाविकै हो होइन, पहिलोपल्ट त्यति धेरै लाइटिङ क्यामेरा मासमा गाउँदाखेरि डर हुनु स्वाभाविकै हो. तर अब गायक गायिका भनेको चाहिँ पर्फर्मर होइन, अब मासमै गाउने बाँसलाई उचाल्ने रमाउने भएको हुनाले डराइहाल्नुपर्छ र
0: होइन. अब अहिलेको हो भने त त्यस्तो डर पनि लाग्थेन कि, अब त्यति बेला त फर्स्ट फर्स्ट थियो नि त, अब ठिकै नै गाउँछु होला भन्ने थियो. तर मैले ठिकै गाएँ पनि, खासमा चाहिँ टाइम पनि नि धेरै भइसकेको थियो नि त, रातिको 7 बजी बिहान गएको होला, अनि रातिको 10:30-11 बजिसकेको थियो. अनि त अर्को टेन्सन चाहिँ के भयो भने चाहिँ अब जजेसहरू यतिकै टायर्ड हुनु भइसक्यो होला, ला अब मेरो गीतमा लास्ट पर्फर्मेन्स मेरो
1: होइन,
0: लास्ट पर्फर्मेन्स मेरो, अब फर्किन्छ कि फर्किँदैन होला, त्यो चाहिँ अब एक्स्ट्रा टेन्सन भयो. त्यसै टेन्सन अनि त्यो
1: सुरुमै गएको के हो के होइन, कस्तो राम्रो आयो भने पहिल्यै लास्टमा त धेरै छानेर आइरहेको हुन्छ नि त.
0: हजुर, एनर्जी पनि त हुन्छ नि त जजेसहरूको, कोचेसहरूको, अनि त्यो चाहिँ अर्को टेन्सन भयो. तर टक्कै गएर 3 लाइन के कति गाउँदा चाहिँ टक्कै राजेश
1: यहाँ तारा प्रसाद च्यामजुङजी लेख्नुहुन्छ, ननिटन युकेबाट हुनुहुन्छ है, बेलायतबाट. नमस्ते तुलसीजी, साथै आजको पाहुना बहिनी मोनिका दुवैजनालाई मेरो सेवारो नमस्ते. मिठो मिठो गीतको साथ हजुरहरूको यो संवाद सुनिरहेछु. मोनिका बहिनी आउने दिनहरूमा पनि साङ्गीतिक यात्रा सफल रहोस् हाम्रो पनि शुभकामना छ. साथै मोनिका बहिनीबाट एउटा लाइभ गीत को लागि पनि अनुरोध गरे है भन्ने लेख्नु भएको छ. नोगेन भन्नुभएको छ, नोगेन भनेको थाहा छ तपाईँलाई.
0: थ्याङ्क यू,
1: धन्यवाद भनेको होइन. र तारा प्रसाद च्यामजीलाई पनि धन्यवाद छ.
0: थ्याङ्क यू सो मच.
1: अनि अर्का गीतकार नूतन भूषाल, पछिल्लो समय तपाईँले सङ्गीतकार सुनिल मास्केसँग धेरै गीत गर्नुभएको छ है. सुनिल दाईकै कारणले आज तपाईँलाई मैले बिहेबिस गोर्खा रेडियोसम्म निम्त्याएको छु. नूतन भूषालजीले पनि धेरै गीत सुनिल मास्केको भानु सङ्गीतमा उहाँले रेकर्ड गराउनु भएको छ, चिन्नुहुन्छ कि उहाँको गीत गाउनु त भएको छ कि छैन है. अर्जुन रत्न भिकारीको चाहिँ गाउनु भएको मलाई थाहा छ, अहिले बेल्जियममा हुनुहुन्छ उहाँ होइन. नूतनजी लेख्नुहुन्छ, मिठो आवाज कि धनी मोनिका बहिनीलाई सुन्न पाउँदा खुसी लाग्यो. नमस्कार सर, सुनिरहेछु भनेर अघि तपाईँले रामप्रसाद राई गुरुङ इजरायलमा हुनुहुन्छ भनेर उहाँको गीत पनि गाउनु भएको छ तपाईँले राजपाल राईसित होइन. उहाँ पनि इजरायलबाटै हुनुहुन्छ है.
0: हजुर सर, उहाँसँग एउटा गीत चाहिँ गरेको छु मैले.
1: कुन गीत?
0: त्यो चाहिँ राष्ट्रिय गीत जस्तै छ, नेपालको गीत.
1: ए ल, मलाई थाहा भयो त्यो गीत, मेरो चन्द्र सूर्य.
0: हजुर,
1: त्यो गीत पनि हामी केही छिन पछि राखौँ ल. अत्यन्तै राम्रो गीत छ, तपाईँ र विश्व नेपालीले गाउनु भएको छ. ए त्यही त, म त्यहाँ कस्तो मिठो गीत को रहेछ भने मैले खोजिरहेको. ल मोनिकाजी ले त उहाँसँग पनि काम गर्नुभएको रहेछ नि, मेरो चन्द्र सूर्य गीत है. त्यो गीत हामी केही छिन पछि सुनाउला है त. उहाँलाई केही भन्न चाहनुहुन्छ?
0: थ्याङ्क यू सो मच नूतन म्याम, यहाँनिर कमेन्ट गरिदिनु भएकोमा.
1: अनि तारा प्रसाद च्यामजुङजीले चाहिँ आज शुक्रबार पनि हो, बहिनीबाट एउटा लाइभ गीत पनि सुन्न पाए हुन्थ्यो भनेर एउटा मुखडामा त यस्तै मात्रै भयो, गुनगुनाइदिनुहोस् न तपाईँलाई मनपर्ने गीत.
0: हुन्छ,
1: आफ्नै भए पनि हुन्छ, अरू अग्रजको भए पनि हुन्छ.
0: हुन्छ, म मनिला सोताङ म्यामको गर्छु है.
1: हुन्छ.

0: मिठो मिठो यहाँ धेरै धेरै धन्यवाद भन्दै एउटा गीत अब म तपाईँले गाउनुभएको गीत श्रोतामाज राख्नेछु. वीरेन्द्र पाठकले लेख्नुभएको गीत हो र सुनिल मास्केको सङ्गीत यो गीत श्रोतामाज राख्छ है त.
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको. साह्रै गाह्रो हुँदो रहेछ.
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको.
2: ए, त्यो त सजिलै छ नि. फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स.
1: यो त अति राम्रो कुरा सुनाउनु भयो.
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ. यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्. यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.ukमा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ.

0: हजुर आदर्श दाजु सुमधुर गीत मैले यहाँहरूमा आज राखेँ। आजको अतिथि गायिका मोनिका राईको स्वरमा वीरेन्द्र पाठकको गीत रचना अनि सुनिल मास्केको सङ्गीत रहेको थियो र गीत पश्चात फेरि पनि बेबिस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा सम्पूर्ण आदर श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज हाम्रो साथमा हुनुहुन्छ गायिका मोनिका राई र मोनिका राईसित हामी कुराकानी गरिरहेछौँ र मोनिकाजी यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा।
1: थ्याङ्क यू सो मच।
0: सङ्गीतकार सुनिल मास्के दाईसँग धेरै काम गरिसक्नु भएको छ, मलाई थाहा भएन छ धेरै नै काम गर्नुभएको छ है। तिन चारवटा गीत त मैले युट्युबमै पनि देखिसकेको छु है। भनेपछि उहाँसँग कसरी भेट भयो तपाईँको?
1: उहाँसँग चाहिँ भेट भएको चाहिँ एउटा स्टुडियोमा नै हो। एउटा ग्रुप सङ थियो अनि त्यसमा चाहिँ दुईजना केटा दुईजना केटी अनि दुईजना केटी मध्येमा चाहिँ म एकजना थियो भनौँ न। त्यहाँदेखि सरले मेरो भोकल त्यति बेला मन पराउनु भएर चाहिँ त्यहाँदेखि चाहिँ मलाई बादमा एउटा गीत दिनुभएको थियो। त्यहाँदेखि त्यो गीत पनि अझै धेरै मन परेर सरलाई त्यहाँदेखि चाहिँ धेरै सहकार्य हुँदै गयो। म यता काठमाडौँ आउनुको कारण चाहिँ सुनिल सर नै हुनुहुन्छ।
0: यस, सिक्किममा बसेर होइन काठमाडौँमै बसेर चाहिँ काम गर्नुपर्छ है बहिनी भनेर उहाँले भन्नुभयो।
1: हजुर सर,
0: तपाईँको त्यो स्वर मन पराइदिनु भयो उहाँले है, त्यही भएर पनि उहाँ त्यसो भने एउटा राम्रो कलाकारलाई काठमाडौँमा निम्तो दिने हाम्रा सुनिल मास्के दाईलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। सङ्गीत बुझेका होइन र राम्रो राम्रो सङ्गीतहरू गर्नुभएको छ, मेरो पनि केही गीतहरूमा सङ्गीत गर्नुभएको छ। भनेपछि सुनिल दाईकै आग्रहमा तपाईँ काठमाडौँ आउनु?
1: हजुर सर, तिमी त्यहाँ बसेर हुन्छ भने मजाले सम्झाउनु भयो सरले। अन्त सर के गर्नु सर, त्यहाँ आएर केही कामै हुँदैन यस्तो खालके भने नि त मैले हरेस खाएको टाइपको भएको थिएँ म भोइस अफ नेपालको बादमा। त्यहाँदेखि
0: किन हरेस खानुभयो? त्यो एउटा रियालिटी सोले त चिनाइसकेपछि त झन् चिनेपछि झन् केही गर्ने त्यो आत्मबल बढ्छ नि।
1: हजुर सर, हुनु त हो तर सोचेको जस्तो त्यो नभएर पनि होला सायद। अनि त्यसको बादमा चाहिँ म सिक्किमै गएर बसिरहेको थिएँ अनि सरले चाहिँ गीत गाउनु नसक्ने मान्छे पो हरेस खाएर बस्छ त, गीत गाउनु सक्ने मान्छे त यहाँ आएर काम गर्नुपर्छ भनेर भन्नुभएको थियो। अनि चाहिँ म एकदम मोटिभेटेड भएर आएको सर यता।
0: भनेपछि अहिले काठमाडौँमै बसेर काम गरिरहनु भएको छ र सुनिताले भने जस्तै यहाँ आएपछि कामहरू त फाटाफुटो पाइ नै हालिन्छ नि होइन
1: सर? सरले एकदमै सपोर्ट गर्नुहुन्छ।
0: पूजन प्रधान दाई लेख्नुहुन्छ फिकलबाट, उहाँ पनि गायकै हुनुहुन्छ। उहाँले चाहिँ मोनिका बहिनी मिठो आवाजको धनी बहिनी, शुभकामना छ, विशेष गरी दार्जिलिङ सिक्किमका गायिकाहरूको एउटै एउटै आवाज सुनिन्छ, फरक गर्ने कोसिस गर्नुलाई भनेर लेख्नु भएको छ। के भन्नुहुन्छ? उहाँ पनि सङ्गीत बुझेको भएर
1: थ्याङ्क यू सो मच तपाईँको यो सजेसनलाई म एकदमै ध्यानमा राखेर काम गर्नेछु।
0: ओहो, अहिले सिक्किमबाटै जस्तो लाग्छ हाम्रो पूजन लोगान चिन्नुहुन्छ? अनुपमा प्रधान, अनुपमा प्रधानका गीतहरू सुन्नुभएको छ दार्जिलिङ कालिम्पोङ दार्जिलिङ कता हुनु? पूजन लोगान पनि हुनुहुन्छ है, उहाँको एउटा सङ्गीत रहेको हाम्रो अनुपमाजीले गाउनुभएको गीत खुबै म रेडियोमा राखिरहेको छु। राखी गौचन लेख्नु भएको तिमीलाई भन्ने गीत, पूजनजीलाई पनि धेरै धेरै धन्यवाद छ। डाकमान गुरुङज्यूलाई पनि धन्यवाद छ। र यहाँ लेख्नुहुन्छ द्वारिका थापा मगरजी हुनुहुन्छ, उहाँ चाहिँ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ है। नमस्कार तुलजी, साथै आजको पाहुना नानी मोनिकालाई धेरै धेरै आशीर्वाद माया छ, नानीलाई प्रगतिको शुभकामना छ। भोइसदेखि नै चेलीले निकै राम्रो गायिका होस् भनेर कामना गरेको थिए। तुलसीजीलाई धन्यवाद छ, राम्रो प्रतिभालाई लोकप्रिय रेडियो कार्यक्रममा बोलाउनु भएकोमा पनि मिठो गीतहरू पनि सुनिरहेको छु भन्दै विदा भए द्वारिका थापा मगर, हाल जर्मनीको हम्बर्गबाट भन्नुभएको छ। द्वारिका थापा मगरजीलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, जर्मनीबाट जोडिनु भएको छ, उहाँलाई केही पनि चाहनुहुन्छ?
1: थ्याङ्क यू सो मच तपाईँको यो मेसेज भनौँ न, मेसेज पढेर अलिक कस्तो इमोसनल पो भयो म त। अनि यस्तै तपाईँहरूको यस्तै आशीर्वाद र मायाले मलाई अझै अगाडि बढ्नुपर्छ, म यहाँनिर बस्नु हुँदैन भन्ने एउटा मोटिभेसन चाहिँ दिन्छ। अनि यसरी नै मलाई बेला बेला यसरी नै मेसेजहरू पठाउँदै गर्नुहोला है। तपाईँहरूको हरेक मेसेजहरू म पढ्ने गर्छु है। र थ्याङ्क यू सो मच, यति राम्रो मतलब माया गरिदिनु भएकोमा एकदमै आभारी छु म। थ्याङ्क यू सो मच।
0: अनि चर्चित गायक मिलन लामा चिन्नुहुन्छ? मिलन लामा गीतहरू सुन्नुभएको छ, माझी दाई पोखरा फेवा तालको भन्ने गीतहरू थुप्रै गीतहरू छ उहाँ। उहाँ चाहिँ अहिले चितवनबाट लहै बहिनीलाई स्वागत छ भनेर लेख्नु भएको छ।
1: थ्याङ्क यू सो मच।
0: लोकगीत पनि गाउनु पर्छ ल भनेर लेख्नु भएको छ, गाउनु पनि भएको छ नि है?
1: एउटा
0: लोकगीत म केही छिनपछि सुनाउँछु, हाम्रो रामप्रसाद राई गुरुङले लेख्नुभयो गीत होइन, राजपाल राईसँग गाउनु भएको छ, लोकगीत पनि गाउनुहुन्छ अरे मिलनजी। ल, मिलनजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि तपाईँको त बेलायतको साङ्गीतिक यात्राको कुरा सुनेको थिएँ, कहिले जानुहुन्छ हौ मिलनजी? ल, तपाईँलाई शुभयात्रा। जानुभन्दा अगाडि यता रेडियो छिर्नु भयो भने यसो हामी कुराकानी गरौँला होइन? रघु भट्टराईजीले त हामीलाई फेसबुक लाइभमा नमस्ते दुबई च्यानल भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद छ है।
1: थ्याङ्क यू सो मच, नमस्ते।
0: कैलाश अन्त लिम्बु नानीटन युकेबाट लेख्नुहुन्छ, नमस्ते तुलसीदाई, आज शुक्रबारको लवली कार्यक्रम स्वर्णिम सङ्गममा आउनुभएको गेस्ट सिङ्गर मोनिका राई सिस्टरलाई पनि नमस्ते भनेर लेख्नुहुन्छ। अनि हजुरहरूको रमाइलो भलाकुसारी सुनेर शुक्रबारको कार्यक्रम स्वर्णिम सङ्गमको इन्जोय लिइरहेको छु। अनि सिङ्गर मोनिका राई सिस्टरबाट कुनै पनि एउटा गीत सुन्न मन लाग्यो भनेर तपाईँलाई सफलताको शुभकामना पनि दिनुभएको छ। कैलाश अन्त लिम्बुले नानीटन युके बेलायतबाट हुन्छ। सर्वप्रथम त कैलाश अन्त लिम्बुलाई धेरै धन्यवाद दिन चाहन्छु र उहाँले लाइभ गीत भन्नुभएको छ, पहिला धन्यवाद दिइहाल्नुहोस् उहाँलाई।
1: ए थ्याङ्क यू सो मच तपाईँलाई मेसेज गरिदिनु भएकोमा, माया गरिदिनु भएकोमा, अनि मलाई सुनिदिनु भएकोमा। तपाईँले भन्नुहुँदै थियो नि अघि भोइस अफ नेपालबाट के प्राप्ति गर्नुभयो, उहाँहरू नै प्राप्ति गरेको छु क्या मैले भोइस अफ नेपालको स्टेजबाट। अब यति धेरै लिसनर्सहरूकोमा पुगेको छु म है, र उहाँहरूले एकदमै धेरै माया गर्नुहुन्छ, त्यसको लागि नै एकदमै धेरै धेरै धेरै थ्याङ्कफुल छु म।
0: अब एउटा लाइभ गीतको नै अपेक्षा गर्नुभएको छ, अरुणा लामा अथवा तारा देवी कुनै उहाँहरूले गाउनुभएको कुनै गीत सुनाइदिनुहोस् न। तपाईँलाई कसको गीत चाहिँ सुनाउनु मन लाग्छ? अरुणा लामाकै भए पनि हुन्छ, थाहा छ गीत?
1: हुन्छ, पोहोर साल गीत गाउँछु नि है।
0: हुन्छ, पोहोर साल खुसी फाट्दा जतन गरी मनलाई टाल्छ।

0: यति नै
1: मिठो,
0: थ्याङ्क यू सो मच.
1: अर्णा लामाको गीत गाइदिनु भयो, कैलाश अन्त लिम्बु पक्कै पनि खुसी हुनुहोला. भनेपछि यो रियाज कलाकारको लागि महत्त्वपूर्ण हुने गर्दछ भनेपछि तपाईँ कहिलेकाहीँ भनौँ क्लास त लिइरहनु भएको छ होला
0: होइन,
1: घरमा रियाज गर्नुहुन्छ कि हुन्न? यति माझेको स्वर छ.
0: गर्छु सर,
1: सिक्किममा हुँदैदेखि कि या काठमाडौँ आएर पनि बिहान बेलुका यसो?
0: होइन, काठमाडौँमा, यहाँ काठमाडौँमा पनि गर्छु, सिक्किममा हुँदा पनि गर्थेँ. सिक्किममा चाहिँ क्लास गरेको मैले, क्लास गरिरहेको छु. अहिले चाहिँ यहाँ आएकोदेखि चाहिँ अलिकति ग्याप भइरहेछ, तर रियाज त मेरो निरन्तर नै छ.
1: भनेपछि सिक्किममा चाहिँ तपाईँले क्लास लिइरहनु भएको थियो, अहिले काठमाडौँ आइकन चाहिँ छुट्यो उसो भने?
0: छुटिरहेछ.
1: किन छुटाउनु? यहाँ झन् धेरै गुरुहरू हुन्छ कि उता र यता फरक पर्छ भनेर?
0: होइन, त्यस्तो फरक त पर्दैन, तर घरि यता घरि उता जाने काम परिबस्छ भनेर नि.
1: दीपक कुमार सुनवारजी लेख्नुहुन्छ, साह्रै मिठो भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद छ है.
0: थ्याङ्क यू सो मच.
1: यही मिठो आवाज भएर पनि होला भोइस अफ नेपाल सिजन फाइभको उहाँ चाहिँ फाइनलिस्टमै पर्नुहुन्छ, टप फाइभबाट बाहिरिनु भएको छ र निरन्तर सङ्गीत कर्ममै जुटिरहनु भएको छ. नेपालमा बसेपछि काम गर्न चाहिँ पाइन्छ है, सिक्किममा अलिक कम हुन्छ नि?
0: हजुर सर, नेपालमा चाहिँ आफ्नो ओरिजिनलहरू चाहिँ निस्किरहन्छ, अनि सिक्किममा चाहिँ अब प्रोग्रामहरू चाहिँ हुन्छ.
1: हजुर,
0: त्यस्तो हुन्छ. सिक्किममा चाहिँ अब आफ्नो ओरिजिनल गीत चाहिँ त्यस्तो निस्किँदैन भनौँ न.
1: यहाँ हाम्रा मङ्गल कविता लिम्बुले तपाईँलाई एकदम शुभकामना छ है भन्नुभएको छ है.
0: थ्याङ्क यू सो मच.
1: अनि हाम्रा मानबहादुर थापा मगरजी पनि बेलायतबाट जोडिनु भएको छ. ल मानबहादुर थापाजी नमस्ते, भोलि राप्ती समाजको कार्यक्रम पनि होला बेलायतमा. भोलि त बेलायतमा भव्य कार्यक्रम दुईवटा हुँदै रहेछ, यता मगरसङ युकेको ओपन कन्सर्ट अनि उता क्यान्टमा चाहिँ हाम्रो मानबहादुरजी राप्ती समाजको कार्यक्रम हुँदैछ र उक्त कार्यक्रममा जाने कलाकारहरूलाई मैले रेडियोमा बोलाइ पनि सकेको छु र यहाँहरू सबैजना यहाँहरूको दुवैतिरको कार्यक्रम सफलताको शुभकामना दिन चाहन्छु. साङ्गीतिक कार्यक्रमतिर कति के हिँड्नुहुन्छ?
0: हिँड्छु सर.
1: बोलाएको ठाउँ चाहिँ जानुहुन्छ उसो?
0: हजुर, कन्सर्ट भन्दा पनि सो भनौँ, अहिले कन्सर्ट भन्नु त्यस्तो अथेन्टिक लाग्दैन मलाई, मेरो लागि चाहिँ.
1: किन, कन्सर्ट र सोमा फरक छ?
0: कन्सर्ट चाहिँ अब खतरा खतरा स्टारहरूको चाहिँ अब कन्सर्ट भन्दा पनि ठिकै सुहाउँछ जस्तो लाग्छ नि त. अनि अब सो चाहिँ जस्ट अब सो त गरिरहेको हुन्छ नि त नर्मल मान्छेहरूले नै, त्यस्तो लाग्छ.
1: कन्सर्टमा धेरै फरक छ है, शाब्दिक हिसाबमा पनि धेरै फरक पाउनुहुन्छ होइन?
0: हजुर, गरिरहेको हुन्छु सोच त मलाई वान अफ माई फेभरेट थिङ टु डु भनौँ न.
1: हामी अघि यहाँ मिलन लामाजीले लोकगीत पनि गाउनुपर्छ है भन्नुभएको थियो बेलायतबाट है. सुनिल निर्दोषी पारघरीजीले चाहिँ बेला माफ हुनुहुन्न कोरियाबाट नमस्ते दाई, अनि मोनिका बहिनीलाई पनि नमस्ते भन्नुभएको छ है. र एउटा गीत राख्छु है त, लोकगीत रामप्रसाद राई गुरुङले लेख्नुभएको गीत, राजपाल राई र तपाईँको स्वर रहेको छ, सङ्गीत चाहिँ हाम्रो तोरेम पाहाङ जीको रहेछ होइन, यो गीत राखौँ र गीत पछि पनि श्रोताहरू यहाँले समाचार सुन्न सक्नुहुन्छ र समाचार पछि भने हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ र गायिका मनिका राईसित बाँकी कुराकानी गर्ने नै छौँ.

0: गोर्खा वेलफेयर ट्रस्टले ठुला विद्यालय मात्र नभई गुल्मीको रेसुङ्गा प्राथमिक विद्यालयमा भर्ना भएका ससाना नानी बाबुलाई भुइँमा बसेर पढ्न सहयोग पुगोस् भनेर कुसन, कार्पेट, दराज र टेबलको व्यवस्था गरिदिएको छ। बुटवलबाट छवि पाण्डे।
1: रेसुङ्गा प्राथमिक विद्यालयको आर्थिक स्रोत नभएको कारण बाल शिक्षामा भर्ना भएका साना बाल बालिकाहरू भुइँमा बस्ने गरेको गुनासोपछि गोर्खा वेलफेयर ट्रस्टले ती नानी बाबुहरूका लागि पिफम, कुसन, कापी किताब र विद्यालयका लागि दराजको व्यवस्था गरिदिएको छ। स्कुलका प्रधानाध्यापक तुलसीराम पोखरेल,
2: सुविधा सम्पन्न भयो अहिले अति राम्रो छ, व्यवसाय व्यवस्थापन अनि सबै हामीलाई एकदम राम्रो छ व्यवस्थित गरेर। त्यहाँ त बाल विकासमा भर्ना भएका नानी विद्यार्थी बाल विकास कक्ष थियो, त्यसैलाई गरियो कार्पेटिङ राम्रो।

0: बस्नलाई आवश्यक थियो कि एकदम एउटा फर्म जस्तो थियो हामीसँग, त्यो टी फर्म हुन्छ नि
1: हो त्यो थियो, अनि अहिले पछि चाहिँ टी फर्म फेरि नयाँ र त्यही योजनाबाटै भयो, त्यसपछि टी फर्ममा चाहिँ कार्पेट बिछाएको एकदम ठिक छ।
2: रेसुङ्गा प्राथमिक विद्यालयका अनुसार गोर्खा वेलफेयर ट्रस्टको 1 लाख रुपियाँमा बाल शिक्षामा भर्ना भएका करिब 25 जना बाल बालिकाहरू अहिले राम्रोसँग पढ्न र लेख्न पाएका छन्।
3: कास्कीको रूपा गाउँपालिकाले गाई भैँसी खरिदमा दिएको अनुदानले पालिकामा व्यावसायिक पशुपालन विस्तार भएको छ। गरिबी निवारणका लागि दूध उत्पादन परियोजना शुरू गरेर गाउँपालिकाले कृषकलाई गाई खरिद गर्न अनुदान दिएपछि दूध उत्पादन बढ्नुका साथै किसानको आमदानी समेत वृद्धि भएको हो। रूपा गाउँपालिका साथ ठुलीबेसीका कृषक शंकरलाल श्रेष्ठले अहिले 3 वटा जर्सी गाई पाल्दै आउनु भएको छ। गाउँपालिकाले प्रति गाई 40,000 अनुदान उपलब्ध गराएपछि उहाँले व्यावसायिक रूपमा पशुपालन शुरू गर्नुभएको
4: सम्म परिया छ। किन भन्दा हामीलाई पहिला हामीलाई उहाँहरूले गाई हाम्रो 25 वटा भयो, किसानहरू कम हुनुभयो, त्यसले गर्दा जम्मा 11 जनाले 30 वटा के अरे 25 वटा गाई प्रदान गर्दाखेरि त हामीले त्यसलाई समूह रूपमा गर्दाखेरि कसैले 3टा कसैले 2टा कसैले 1टा गरेर पनि हामीले सम्पन्न गऱ्यौँ। पछि फेरि हामीलाई थप आयो गाई 10 वटा थप आएर साथीहरू थप्यौँ र अहिले हामी 20 जनामा पुग्यौँ। पहिला के भयो भन्दा कहाँ लाने दुध, पहिला पहिला भएका डायरीहरू पनि नचलेको कारण, दुध लान नसकेका कारण, हाम्रा बाहरूको पाला यहाँबाट बोकेर बेगनास्ताल लाने त्यस्तो अवस्थाको भएका मान्छेहरू अलिक तर्सित रूपमा रहेको हुनाले अहिले कृषकहरू के भयो भने हामीले यहीँबाट पठाएको र यहीँ उपलब्ध र घर दैलोमै सेवा भएको हुनाले र गाउँपालिकाले हामीलाई सबै सामानहरू उपलब्ध गराइसकेपछि अहिले आएर हामीलाई के भयो भन्दा सहज वातावरण बन्यो, साथीहरू बढ्ने वातावरण बन्यो र हामीले यो समूहबाट अहिले सहकारी बनाउनतिर तयारमा छौँ।
3: गाउँपालिकाका पशु शाखाका प्रमुख समेत रहनुभएका पशु चिकित्सक सुशील अरियालका अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयसँगको साझेदारीमा सञ्चालन भएको गरिबी निवारणका लागि दूध परियोजनाबाट गाउँपालिकामा 200 वटा गाई थपिएका छन्। पालिकाका विभिन्न 11 स्थानका कृषकले गाई भैँसी खरिद र दुग्धजन्य उपकरण सहायताका लागि ₹2,35,00,000 अनुदान प्राप्त गरेको र दैनिक 2,662 लिटर दूध यस कार्यक्रमबाट थपिएको अर्यालले बताउनुभयो।
5: यो कार्यक्रमबाट हामीसँग टोटल 200 वटा गाई वस्तुहरू रूपमा भित्रिएका हुन् यो कार्यक्रमबाट। अहिले आजका मितिमा संकलन केन्द्र नयाँ संकलन केन्द्रहरू 7 वटा र 2टा पुराना संकलन केन्द्रहरूलाई उहाँहरूको प्रवर्धन र त्यसपछि केही व्यावसायिक फर्महरूलाई सुधारका कामहरूमा चाहिँ हामीले काम गऱ्यौँ र यसमा चाहिँ पहिलो कुरा थियो गाई खरिदको थियो, दुधालु गाई वस्तु खरिद थियो। यसमा चाहिँ हामीले गाईमा 40,000 र भैँसीमा 50,000 किसानहरूलाई अनुदान दिने कार्यक्रम थियो र त्यही अनुरूप हामीले यो 200 वटा गाई वस्तुहरूको उहाँहरूलाई भुक्तानी गऱ्यौँ र त्यसपछि अर्को चाहिँ हाम्रो डेरी जन्य सबैभन्दा ठुलो चाहिँ अनुदानको रकम चाहिँ डेरी जन्य थियो।
6: नेपालले पाइरहेको संयुक्त राष्ट्र संघीय सामाजिक तथा आर्थिक परिषद अध्यक्ष पदको जिम्मेवारी सकिएको छ।
7: सन् 2026 एक वर्ष कार्यकाल सकिएपछि नेपालले गैराती जिम्मेवारी हस्तान्तरण गरेको छ। राष्ट्रसङ्घका लागि नेपाली राजदूत लोकबहादुर थापाले पदमा बसेर आफ्नो भूमिका निर्वाह गर्नुभएको छ। परिषद अध्यक्षको नयाँ जिम्मेवारी अल्जेरियाले लिएको छ। राष्ट्रसङ्घका लागि अल्जेरियाका राजदूत अमर बेन्जामले अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ। उहाँ 2027 लागि अध्यक्ष बन्नुभएको हो। अध्यक्षको जिम्मेवारी लिँदै बेन्जामाले नेपालको कार्यकालमा परिषदले भविष्यका लागि आशावादी नेपालको
8: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर श्रोता, र झुक्नै छैन मेरो चन्द्र सूर्य, झुक्ने छैन मेरो सगरमाथा, सगरमाथा र चन्द्र सूर्य नझुक्नु भनेको नेपाली स्वाभिमान झनै माथि उठ्नु, र हामी यही कामना गरौँ। र यो देशभक्ति गीत मैले यहाँहरू माझमा राखेँ आजको अतिथि गायिका मनिका राईको स्वरमा, र उहाँलाई साथ दिनुभएको थियो विश्व नेपालीले, गीत लेख्नु भएको थियो नूतन भूषालले, भने सङ्गीत रहेको थियो दीपक राज विश्वकर्माको, र यसै देशभक्ति गीतको साथ आजलाई कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको दोस्रो खण्डको उठान गरिसकेको छु, र सम्पूर्ण श्रोताहरूलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। अनि मोनिका बहिनीलाई पनि कार्यक्रममा फेरि पनि स्वागत छ बहिनी, यहाँलाई
1: थ्याङ्क यू सो मच।
0: मिठो गीत, देशभक्ति गीत गाउनु भएको रहेछ, झुक्ने छैन मेरो सगरमाथा। यस्तो गीत गाउँदाखेरि चाहिँ अलिक भनौँ छुट्टै मजा आउँछ होला है?
1: हजुर, अर्को एक्सपिरियन्स भएको थियो, डिफ्रेन्ट एक्सपिरियन्स।
0: गीतकारसँग पनि जोडिनु भएको छ नूतनजीसँग, यो गीतमा कसरी सहकार्य भयो अलिकति बताइदिनुहोस् न। अब उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ, गीतकार नूतन भूषालजीले।
1: नूतन म्यामसँग चाहिँ सुनिल सरले नै मलाई रिकमेन्ड गरिदिनु भएको म्यामलाई, अनि म्यामले मसँग गर्नुभएको काम त्यहाँदेखि
0: सुनिल मास्के, सङ्गीतकार सुनिल मास्केले, र आज तपाईँलाई बेबेस गोर्खा रेडियोसम्म ल्याउनको लागि पनि हाम्रो सुनिल दाईको ठुलो योगदान छ। ल है तुलसी भाइ, साह्रै राम्रो स्वर्की धनी गायिका मनिका राई सिक्किमबाट यता आएकी छिन् भन्नुभएको थियो, अहिले काठमाडौँ बस्नु भएको रहेछ, कोठालेर बस्नु भएको छ?
1: होस्टेलमा।
0: होस्टेलमा, ए कति भयो काठमाडौँ आउनुभएको अहिले?
1: अहिले त आउँदै जाँदै चाहिँ भइबस्छ, तर हिजो अस्ति आएको त एक महिना बेसी भइसक्यो।
0: ए आइसकेर यो एक महिना बेसी भइसकेपछि कतिवटा काम गर्नु, काम त गरिरहनु भएको छ होला है किन आइसकेपछि त?
1: हजुर,
0: किनकि गीतै पेन्डिङ थियो होला, ल मनिका बहिनी गाउनुपर्छ भन्ने कतिजनाले बोलाउनु भयो होला अघि, यहाँ सुनिल निर्दोषी पारगरीजीले कोरियाबाट बहिनीसित एउटा गीत सहकार्य गर्नु पऱ्यो भन्नुभएको छ, र यस्ता धेरै सङ्गीतकर्मीहरू हुनुहुन्छ होला तपाईँसँग काम गर्नको लागि लालायित।
1: हजुर, अस्ति आएकोदेखि एउटा गीत चाहिँ रेकर्ड भइसक्यो, दुईवटा भयो भनौँ न, अनि अब भिडियोहरूको कुरा चल्दैछ।
0: दुईवटा तिनवटा भनेको राम्रै कुरा हो नि एक महिनामा, किनकि अहिले त कलाकारहरू कति धेरै छ विभिन्न रियालिटी सोबाट, जन्मेको जन्मेकै हुन्छन् होइन?
1: हजुर सर,
0: अलिकति कम्पिटिसन पनि भारी हुन्छ होला है, त्यही भएर
1: टफ हुँदो रहेछ।
0: तर एउटा टोन चाहिँ फरक भएपछि तपाईँको मिठो टोन छ, त्यही भएर पनि सबैले खोज्नुहुन्छ होला।
1: थ्याङ्क यू सो मच।
0: किनकि गाउनु त सबैले गाउँछ, म पनि गाइदिन्छु, तर टोनको कुरा हुन्छ नि होइन, त्यो टोन चाहिँ मिठो हुनुपर्छ, तर बहिनीको टोन मिठो लाग्यो मलाई पनि। मैले यो राष्ट्रिय गीत बजाउँदै गर्दाखेरि पनि त्यतिखेर सम्झेको थिएँ, को रहेछ मनिका राई भने, कति मिठो टोन रहेछ पनि भनेको थिएँ होइन।
1: थ्याङ्क यू सो मच।
0: भनेपछि यसलाई चाहिँ तपाईँले आफ्नै तरिकाले लिएर जानुलाई, माझ्दै जानु हाम्रो पनि शुभकामना छ। यो सङ्गीतप्रतिको प्रेम मोह चाहिँ कहिलेबाट सुरु भएको?
1: सङ्गीतको खासमा सानोमा चाहिँ मलाई बाबाले गिटार ल्याइदिनु भएको थियो, हुनु चाहिँ अरू कुराहरू पनि ल्याइदिनु, फुटबल पनि ल्याइदिनु भएको थियो, ब्याडमिन्टन पनि ल्याइदिनु भएको थियो, किबोर्ड ल्याइदिनु, तर लास्टमा
0: ए बाबा बाबा त एकदम बडा मजाको हुनु रहेछ, छोरीको इन्ट्रेस्ट के रहेछ बच्चा भनेर त्यो सबै थोक ल्याइदियो एकैचोटि, कता चाहिँ हात जान्छ कता चाहिँ के गर्छ भनेर बुझ्नु चाहनु भएको थियो कि बाबा?
1: त्यस्तै होला सायद। अनि जब गिटार ल्याइदिनु भयो, त्यो गिटार ल्याइदिनु भइसकेपछि चाहिँ जब मैले गिटार बजाउनु थालेँ, त्यहाँदेखि चाहिँ म गीत गाउँछु भन्ने चाहिँ त्यो गिटार चाहिँ एउटा इन्सपिरेसन जस्तो भयो मलाई भनौँ न। अनि गिटार बजाउँदै गर्दा, गीत गाउँदै जाँदै बजाउँदै, त्यहाँदेखि त्यतिकै म्युजिकमा लागे भनौँ न। बाबा पनि पहिला म्युजिकल ब्याकग्राउन्डकै हुनुहुन्थ्यो,
0: भने पारिवारिक माहौल पनि एक किसिम म्युजिकल ब्याकग्राउन्ड हुनुहुँदो रहेछ भने बाबा अहिले सिक्किममै हुनुहुन्छ।
1: हजुर,
0: बाबा त खुसी हुनुहुन्छ होला उसो भने त, मैले पुरा गर्न नसकेको चाहना इच्छाहरू छोरीबाट पुरा हुँदैछ भनेर के भन्नुहुन्छ बाबा गीत सुनेपछि?
1: खुसी नै हुनुहुन्छ।
0: मम्मी चाहिँ गीत गाउनुहुन्छ?
1: होइन, आमा त अझै धेरै खुसी हुनुहुन्छ।
0: कतिजना परिवार घरमा?
1: हामी म, आमा, बाबा अनि मेरो दिदी।
0: भनेपछि चारजना।
1: हजुर,
0: दिदी चाहिँ गाउनुहुन्न?
1: दिदी गाउनुहुन्छ, तर स्टेजमा गाउनु हुँदैन, स्टेजमा चाहिँ गाउनु मन पराउनु हुँदैन।
0: भनेपछि त त्यो पारिवारिक माहौल, घरकै वातावरणले पनि भनौँ ठुलो भूमिका खेल्ने गर्छ, किनकि
1: जस्तै अब मैले एउटा कुनै गीत गाउँदैछु अरे, अनि त्यसमा लिरिक्सहरू रङ छ भने मलाई यताबाट दिदीले तेरो लिरिक्स रङ भइरहेको छ भनेर भन्नुहुन्छ नि त, त्यो घरमै त्यो सच्याउने मान्छे भएपछि चाहिँ अलिक इजी पनि हुँदो रहेछ क्या आफूलाई सिक्नु।
0: लिरिक्स भनेपछि दिदी पनि अलिकति रुचि राख्नु हुँदो रहेछ है, बाबाले पनि अनि मम्मीले पनि भनेपछि सपोर्ट त घर परिवारको राम्रो रहेछ नि त उसो भने त।
1: हजुर, राम्रै छ।
0: यता नेपाल आउँछु, अब म काठमाडौँमै गएर सङ्घर्ष गर्छु, अब काठमाडौँ बस्छु भन्दै गर्दाखेरि के भन्नुभयो बाबा मम्मीले?
1: तँलाई जे ठिक लाग्छ त्यही गर भनेर भन्नुहुन्छ. आमा चाहिँ अब अलिक इमोसनल हुनुहुन्छ,
0: स्वाभाविक माया त भइहाल्छ होइन आमा बुवाको होइन. भोइस अफ नेपालको त्यो अडिसन दिँदा पनि त आउनु भएको थियो होला नि, बुवा मम्मीको आउनु भएको थियो.
1: आउनु भएन, भोइस अडिसन दिँदा चाहिँ म र दिदी मात्रै आएको.
0: ए काठमाडौँ चाहिँ. ए भनेपछि एउटा घर परिवारमा पनि राम्रै एउटा साङ्गीतिक माहौल रहेछ उसो भने.
1: हजुर,
0: सपोर्टको कुरा हुन्छ नि, किनकि अब कहाँ यो उमेरमा अब सङ्गीत सिक्नको लागि गीत गाउनलाई काठमाडौँ बस्ने, यतै केही गरौँ भन्ने त हुन्छ नि घर परिवारमा होइन. तर तपाईँलाई त्यो सहज रूपमा सपोर्ट गर्नुपर्छ, यो चाहिँ राम्रो कुरा हो. अब कतिको सहज भेटाउनु भयो यो गायन यात्रा चाहिँ, तपाईँले काठमाडौँ सोचेर एउटा परिकल्पना गरेर आउनुभयो होइन, कतिको सहज छ?
1: जतिको सोचेको थिएँ त्यतिको सहज चाहिँ भएन मलाई चाहिँ.
0: हुन त अब
1: कठिन नै भइरहेछ अब अहिले पनि, अब स्ट्रगलिङ पिरियडै हो भनौँ न. अनि अब कोही कोही बेला चाहिँ त्यो सेल्फ डाउट पनि क्रिएट हुन्छ क्या हो,
0: ला के हुने भने होइन,
1: हजुर होइन, ला म राम्रो पो गीत गाउँदिनँ के हो जस्तो लाग्ने क्या हो.
0: त्यो चाहिँ एउटा आत्मबल कम भएको हिंताबोध भन्छ कि नेपालीमा होइन, त्यस्तो भएको हो कि के हो,
1: त्यस्तै नै
0: कि राम्रो गीत नपाएको हो कि जस्तो लाग्छ.
1: त्यो पनि होला, हुनु त अब कुन चाहिँ गीत चल्छ त्यो थाहा हुँदैन नि त, तर ला म राम्रो गीत गाउँदिनँ के हो अनि म फेमस नभएको होला जस्तै लाग्छ.
0: हिम्मत चाहिँ हार्नु हुँदैन है, भनिन्छ नि भाग्यभन्दा धेरै समयभन्दा अगाडि मान्छेले केही पनि पाउँदैन भन्छन् होइन, र त्यो समय आउँछ, भाग्यमा जे छ त्यति पाइहालिन्छ.
1: मलाई भन्दा बेसी विश्वास चाहिँ सुनिल सरलाई छ म माथि. अनि
0: हो नि त, तपाईँको स्वरमा एउटा त्यो मिठास बन्छ, त्यही भएर त उहाँले पनि विश्वास गर्नुभयो. यतिको गायिका काठमाडौँमा आएर बस्यो भने राम्रै गाउन सक्छ, नेपाली गीत सङ्गीतको लागि पनि राम्रै हुनेछ भनेर. अब यहाँ हिट हुने चल्नु त जस्तो पनि चलेको छ नि, चल्नु त चल्नु मात्र ठुलो कुरा होइन नि.
1: हजुर हुनु त हो,
0: गीत चाहिँ बाँच्ने गीत नि गाउनुपर्छ क्या. अब कहिले काहीँ नाच्ने गीतसम्म गाए हुन्छ होइन, तर ढाँट्ने गीत गाउनु हुँदैन भन्छु क्या म मान्छेलाई, श्रोता दर्शकहरूलाई म गाएकै भनेर. अब विभिन्न अहिले त अटो ट्युनरदेखि लिएर विभिन्न छ नि, स्टुडियोमा गएर भोइस चाहिँ हाल्नुपर्छ, बाँकी चाहिँ बनाइदिन्छ नि, त्यो चाहिँ ढाँट्ने गीत चाहिँ गर्नुहुन्न. तपाईँको त अब लाइभ गाउँदै यति मिठो छ, केही न केही त यो क्षेत्रमा ढिलो छिटी राम्रै उपलब्धि पाउनुहुन्छ, हिम्मत चाहिँ हार्नु हुँदैन क्या.
1: हुन्छ
0: सर, यतै बस्ने विश्व विचार छ त्यसो भने.
1: अब यतै बस्ने विचार छ.
0: सङ्गीतमा के छ यस्तो यति साह्रो लाग्नु भएको छ नि
1: सङ्गीतमा? अब यत्रो त गरिसक्यो, अब यहाँदेखि उता किन यहाँ आएर स्टप हुनु जस्तो पनि लाग्छ. अब सङ्गीतले चाहिँ के गर्छ भने, सङ्गीतले मेरो लागि मैले गाएँ भने, मैले गाएको सुनेर अरू मान्छेहरूलाई पनि मैले इन्सपाइरिङ सङ गाएँ भने उहाँहरू इन्सपायर हुन्छ होइन. अब सुख दुःखको टाइममा चाहिँ अब मेरो सङ्गीतले म गीत गाउँछु, तर मेरो लिसनर्सहरूलाई पनि मेरो थ्रु माई म्युजिक चाहिँ उहाँहरू हिल हुन्छ, त्यो पावर चाहिँ छ क्या सङ्गीतमा. अनि चाहिँ अब भगवान्ले यति आशीर्वाद दिएर पठाउनु भएको छ, अब केही गरेन भने चाहिँ मलाई पाप लाग्छ, त्यस्तो टाइपको पनि सोच्छु कोही बेला चाहिँ.
0: कस्ता गीतहरू चाहिँ गाउनु मन लाग्छ तपाईँलाई अलि बढी?
1: मलाई अलिकति ज्यामिङ सङ स्टेजको लागि अनि सेमी क्लासिकल टाइपको मनपर्छ.
0: स्टेज र क्लासिकल दुइटै.
1: हजुर,
0: एउटा गीत सुन्नु त त्यसो भने, तपाईँकै मुखारविन्दबाट गलाबाट त्यस्तै ज्यामिङ सङ भनिहाल्नु, त्यस्तै खालको कुनै एउटा गीत तपाईँकै नभए पनि अरूकै भए पनि हुन्छ. ओहो मणिकाले त यस्तो गीत पनि गाउनु सक्नुहुन्छ, यस्तो गीत पनि दिनुपर्छ भन्ने हुन्छ नि.
1: हुन्छ, बादल वर्षा गाउँछु ल.
0: हुन्छ

0: Melody.
1: Aha, mitho, mitho git. Ra Sunil jile ji yaha lekhnu bhayo cha. Euta git ta mero waha le gai pani saknu bhayo cha bhanu bhayo cha. Sunil Nirdoshi Pargari ji le mero purveli chito mero git ma ni awaz Monica baini ko chha hai bhanu bhayo cha. Purveli chito re.
0: Chito. Purveli chito bhanu. Uyo holai. Jiu janai bhanne.
1: ए राजपाल राजसँगको
0: हैन अर्को एक जना दाजु हुनुहुन्छ उहाँसँग
1: ठ्याक्कै उहाँ मलाई पनि त्यो गीत आएन दिमागमा ठ्याक्कै उहाँ र कसले गाउनु भएको हाम्रा सुनिलजी त्यो पनि नाम लेखिदिनुहोस् है त भन्दै अवन चाहिँ म एउटा गीत राख्छु अर्जुन रत्न भिकारी अहिले बेल्जियममा हुनुहुन्छ है उहाँले लेख्नुभएको गीत सुनिल मास्के दाईकी सङ्गीत र तपाईँको सर्वरा गीत राख्छु है त
0: हुन्छ
2: यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
3: BFBS गोर्खा रेडियो

0: हजुर सदर रमाइलो गीत राखेँ मैले. आजको अतिथि गायिका मणिका राईको स्वरमा अर्जुन रत्न भिकारीको गीत रचना अनि सुनिल मास्केको सङ्गीत रहेको थियो. र गीतसँगै सम्पूर्ण श्रोतालाई कार्यक्रम स्वागत गर्न चाहन्छु. निकै मिठो गीत रहेछ, स्टेजतिर गाउने खालको गीत जस्तो बनेछ है. गाउनु भएको छ स्टेजतिर?
1: गाएको छुइनँ अहिलेसम्म चाहिँ सर.
0: स्टेजमा गइसकेपछि चाहिँ कस्ता गीतहरू अलिक बढी गाउन मन लाग्छ तपाईँलाई? श्रोताहरूको दर्शकहरूको अनुरोध चाहिँ कस्तो गीत?
1: यस्तै नै हुन्छ सर, अलिकति डान्सिङ ज्यामिङ, अब त्यो स्लोक त्यति बेला अब माहौलै त्यस्तो हुन्छ नि त, अनि डान्सिङै रुचाउनुहुन्छ अनि डान्सिङ नै गर्छ.
0: डान्सिङ गीत नै रुचाउनुहुन्छ है स्टेजमा चाहिँ. अब कन्सर्ट त भन्दिनँ, कार्यक्रम भनिहाल्नु भयो होइन. खालि सो सोहरूमा जाँदाखेरि अहिले काठमाडौँ बसेपछि तपाईँ सङ्गीत सिक्दै गर्दाखेरि विभिन्न अवसरहरू पनि छ नि तपाईँलाई, अन्य विभिन्न ठाउँमा गएर गाउनु पनि त सक्नुहुन्छ नि. के छ त्यतातिर सोच बनाउनु भएको छ कि छैन?
1: जस्तै
0: गजलहरू?
1: हजुर हजुर, होइन मलाई अफर चाहिँ आएको थियो तर मलाई गाउनु मन परेन किनकि टाइमिङ एकदमै उयो भयो नि त. मतलब बेलुकाको 8 बजीदेखि बिहानको 2-3 बजीहरूसम्म गाउनुपर्छ भनेर भन्नुभयो नि त, त्यो त म गर्न सक्दिनँ.
0: फेरि राति अलिक अनिदो बस्यो भने स्वर फाट्ने डर पनि हुन्छ भन्छन् होइन. निन्द्राले पनि ठुलो असर गर्छ भन्छ.
1: हजुर, अनि फेरि त्यो वरिपरिको इन्भाइरोमेन्ट पनि त्यो राम्रो हुनु पर्यो नि त
0: गाउनलाई
1: चाहिँ. हजुर,
0: त्यही भएर पनि अहिले जति काठमाडौँ बसिरहनु भएको छ तपाईँ रेकर्डिङमै व्यस्त हुनुहुन्छ उसो भने.
1: रेकर्डिङमा नै हजुर सर, रेकर्डिङ अनि कोरस पनि गर्छु.
0: एक कोरस पनि?
1: हजुर.
0: कस्ता गीतहरू गाउनु पाए हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई चाहिँ? अघि भनिहाल्नुभयो होइन, तर तपाईँको एउटा ड्रिम हुन्छ नि सपना, यस्तो गीत पाए हुन्थ्यो भन्ने.
1: फिल्मी गीतहरू?
0: फिल्मी गीतहरू है.
1: हजुर,
0: अहिले त फिल्मी गीत पनि अब कहिलेकाहीँ अलरेडी हिडुवा गीतहरू पनि फिल्ममा लिइरहेको हुन्छ होइन. तपाईँले गाएको गीत पनि प्रड्युसर डाइरेक्टरलाई मन पराइदियो भने चाहिँ गाई लिइहाल्नुहुन्छ उहाँहरूले होइन.
1: एक दुईवटा चाहिँ अब फिल्ममा गीत गाउनु पाएको भए हुन्थ्यो जस्तो चाहिँ लाग्छ.
0: प्लेब्याक सिङ्गर हुने होइन, मेरो आवाज पनि यसो होइन स्क्रिनमा कस्तो हुन्छ. त्यो त अब समयले पक्कै पनि त्यो अवसर दिन्छ होला. सपना चाहिँ देख्नु भएको छ?
1: सपना चाहिँ छ, सपना देख्यो भने नै पुरा हुन्छ भन्छ.
0: सपना देख्नुपर्छ, पुगे पनि नपुगे पनि भन्छन् नि होइन.
1: त्यही
0: भएर सपना चाहिँ देख्नुपर्छ है. अब यहाँ हाम्रा सुमिन विवश सामाजी लेख्नुहुन्छ काठमाडौँबाट हुनुहुन्छ. सेवारो नमस्कार, आजको गायिका मणिका राई र तुलसी सर दुवैजनालाई म पनि कलङ्कीबाट कार्यक्रम सुनिरहेछु. आज चाहिँ अलिक ढिलोबाट सुन्दैछु. पोहोरसाला खुसी पार्दा एकदमै राम्रो स्वर. साङ्गीतिक क्षेत्रको अझै धेरै शुभकामना छ. सानो गजल गीत त धेरै गुन्जिन्छन् समयसँगै हराउँछन् तर केही स्वरहरू भने मुटुभित्र बसिरहन्छन्. उहाँ पनि अब गीतकार हुनुहुन्छ है. मणिका राई तपाईँको आवाज पनि त्यस्तै लाग्छ. मणिका राई तपाईँको आवाज पनि त्यस्तै लाग्छ. सुन्ने हरेक मनमा मिठो सम्झना बनेर बाँच्छ भने लेख्नु भएको छ. आ सेवा र तुलसी सर भने लेख्नु भएको छ सुमिन विवश सामाजीले. उहाँलाई धन्यवाद छ. केही भन्न चाहनुहुन्छ उहाँलाई यति मिठो तरिकाले लेख्नु भएको छ?
1: थ्याङ्क यू सो मच, तपाईँले यति मिठो लेखिदिनु भएको रहेछ मेरो लागि, अनि एकदमै टच्ड भयो म. यसरी अब मतलब यसरी एक्सप्लेन गरेर लेख्नु भएछ होइन, अब मनमा बस्ने आवाज भनेर त्यो दर्जा दिनुभएछ, त्यसको लागि एकदमै थ्याङ्कफुल छु तपाईँप्रति.
0: धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो सुमिन विवश सामाजीलाई. अब सिक्किमतिरकै गीतकार सङ्गीतकारहरूले पनि गीत गाउनुपर्छ मणिका बहिनी भन्नु चाहिँ हुन्न, किनकि त्यहाँ पनि धेरै सङ्गीतकर्मीहरू हुनुहुन्छ तपाईँ भोइसबाट भनौँ चिनिसकेपछि.
1: हजुर हजुर, एक दुईवटा भन्दा पनि 2 गीत चाहिँ गरेको छ. सिक्किममै फिल्म बनाउनु हुँदै थियो, उहाँसँग काम गरेँ 2, एउटा मुभीको लागि चाहिँ 2 गीत गरेको थिएँ मैले.
0: मुभीमा गाउने चाहना त पुरा भएछ.
1: हजुर, त्यो सिक्किम बेस्ड फिल्म हो त्यो चाहिँ. त्यहाँ त्यो फिल्ममा चाहिँ गीत गाएँ भनौँ न.
0: भनेपछि त्यहाँ पनि रेकर्डिङ स्टुडियो छ होला है?
1: हजुर, स्टुडियोहरू छ सर कि, तर अब त्यस्तो अहिले त्यस्तो बेसी भइहाल्नु चाहिँ सकेको छैन
0: नेपालमा. काठमाडौँ जस्तो
1: ग्रोइङ भनौँ न.
0: विष्णु गुरुङज्यू बेलायतबाट लेख्नुहुन्छ. नमस्कार तुलसीजी, तपाईँहरूलाई सुनिरहेको छु है भने लेख्नु भएको छ. हामीलाई सुनिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु विष्णु गुरुङज्यू. अनि यसै गरी टङ्क शेरचन्द दाई लेख्नुहुन्छ, बेलायतबाटै हुनुहुन्छ. उहाँ पनि एकदम सङ्गीतकर्मी हुनुहुन्छ, गीतकार, सङ्गीतकार, गायक पनि हुनुहुन्छ, बाँसुरी वादक पनि, मिठो बाँसुरी बजाउनुहुन्छ. उहाँ लेख्नुहुन्छ, नमस्कार तुलसी, आजको पाहुना गायिका मोनिका बहिनीलाई पनि सेवा अनि नमस्कार। असाध्यै मिठो स्वर कि धनी हुनुहुन्छ, के गर्ने। भोइस अफ नेपाल सिजन फाइभ के टप फाइभमा पर्न सफल त हुनुभयो, वास्तवमा भोइस अफ नेपालको ब्लाइन्ड बाटै पार गर्न सक्नु पनि धेरै दर्शक श्रोताहरूको मन जित्न सक्नुहुन्छ। कुनै पनि रियालिटी सोको ट्रफी उचाल्नु एउटा ऐतिहासिक हुन्छ, तर चर्चामा आउने त त्यो पहिलो एलिमिनेसन हुनेहरू नै भन्ने लेख्नु भएको रहेछ उहाँले चाहिँ, र हिम्मत नहार्नु होला, यसलाई कर्म यसरी नै कर्म गरिरहनु होला, एक दिन अवश्य चर्चामा आउने पालो भइहाल्छ, र तपाईँलाई शुभकामना बहिनी भनेर लेख्नु भएको छ। निकै लामो मेसेज टङ्क सरसन दाईले के भन्न चाहनुहुन्छ?
1: टङ्कजी, तपाईँहरूको यस्तै अब मेसेज अनि यस्तै टच हुने कुराहरूले नै अहिलेसम्म एकदमै मोटिभेटेड नै बसिरहेको छु होइन। डिमोटिभेट भयो भने पनि म होइन गर्नुपर्छ, मलाई माया गर्ने धेरै मान्छेहरू हुनुहुन्छ, मलाई जसले सपोर्ट गर्नुभएको थियो भोइस अफ नेपालमा, त्यो सोच्छु अनि म अगाडि म बढ्नै पर्छ भन्ने खालको पनि एउटा आउँछ, हिम्मत आउँछ भनौँ न। तपाईँको यो कुराहरूले गर्दाखेरि हिम्मत आउँछ अनि यसरी नै गर्दै गर्नु होला, आशीर्वाद दिनु होला, मलाई माया गरिराख्नु होला है सधैँ भन्न चाहन्छु।
0: पक्कै पनि टङ्क सेजन दाईलाई धन्यवाद दिन चाहन्छु। अनि कैलाश अनि दाल लिम्बुले चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद, एकदम मिठो लाइभ गीत गाइदिनु भयो भनेर लेख्नु भएको छ। मोनिका सिस्टरलाई भनेर लेख्नु भएको छ,
1: थ्याङ्क यू सो मच।
0: छवि थापा मगरज्यू फक्सटन केन युकेबाट लेख्नुहुन्छ उहाँ, नमस्ते तुजी, अनि आजको पाहुना मिठो स्वरका धनी गायिका मोनिका बहिनीलाई पनि नमस्ते। उहाँको स्वर साह्रै मिठो लाग्छ, भोइस अफ नेपालमा धेरै नै हेरेको थिएँ, उहाँलाई आगामी दिनहरूमा साङ्गीतिक जीवनको शुभकामना छ। तुलसीजी हजुरलाई पनि धन्यवाद भनेर लेख्नु भएको छ,
1: थ्याङ्क यू सो मच तपाईँलाई पनि।
0: अब भोइस अफ नेपालको प्रसङ्ग धेरै उठिरहेको बेला है, तपाईँले भोइस अफ नेपालको त्यो स्टेजमा होइन सिजन फाइभको स्टेजमा गाउँदाखेरि सबैभन्दा धेरै रुचाइएको गीत चाहिँ कुन थियो श्रोता दर्शकहरूले?
1: श्रोता दर्शकहरूले रुचाउनु भएको चाहिँ फर्स्टै त्यो अडिसनको गीत थियो, त्यहाँदेखि बादमा चाहिँ माया पिरती भन्ने गाएको थिएँ मैले कृष्ण गुरुङ म्यामको, त्यस त्यो अलिक मजाले भ्युज पनि गएको छ युट्युबमा, त्यो चाहिँ मजाले हेर्नु भएको छ,
0: मजाले हेर्नु कृष्ण गुरुङ म्यामको भनिहाल्नु भयो, थोरै सुनाइदिनुहोस् न। अघि तपाईँले अलिकति यस्तै प्याटर्नको गीतहरू पनि गाउनु मन लाग्छ भन्नुभएको छ,
1: हजुर।

0: हुन्छ, थ्याङ्क यू सो मच.
1: धेरै धेरै धन्यवाद छ र लीलाराज कामबाङजीलाई पनि धेरै धन्यवाद दिन चाहन्छु. अब गीत लेख्ने जिम्मेवारी चाहिँ तपाईँको भन्नु न, मैले त लाइभ गाइसकेँ भनेर भन्नु पर्दैन.
0: हजुर, मैले लाइभ गाइसकेँ र गीत लेख्नुभयो भने मलाई पनि.
1: तपाईँ पोडकास्ट पनि चलाउनुहुन्छ? उहाँले पोडकास्टको कुरा गर्नुभएको छ.
0: होइन, मैले रिसेन्टली पोडकास्ट गरेको थिएँ एउटा अलङ्कार दाईसँग, उहाँले सायद त्यो हेर्नुभएको.
1: पोडकास्ट चाहिँ हेर्नुभएको रहेछ, ल खुसी लाग्यो. अनि यहाँ खेल मोती लिम्बू लेख्नुहुन्छ बेलायतबाट, नमस्ते सेवारो तुलसी, तपाईँको पाहुनालाई पनि नमस्ते, म पनि मिठो कुराकानी गीत सङ्गीत सुन्दैछु है भनेर बेलायतबाट लेख्नु भएको छ खेल मोती लिम्बूले. उहाँलाई पनि धेरै धेरै धन्यवाद छ होइन सुनिदिनु भएको भाइ. यसै गरी यहाँ मिनी कालीकोटी राईजीले पनि बेलायतबाटै लेख्नु भएको छ है, मैले उहाँको प्रतिक्रिया देखिरहेको छु, पढ्नु छुट्याएछु, पढिहाल्छु. उहाँले छोटो प्रतिक्रिया लेख्नु भएको छ, नमस्कार दुवैजनालाई भन्नुभएको छ. मिनी कालीकोटी राईजीलाई फेरि पनि हाम्रो धन्यवाद छ कार्यक्रम सुनिदिनु भएकोमा. छवि थापाजीले सो प्रेटी पनि लेख्नु भएको छ, फेरि पनि छवि थापाजीलाई पनि धन्यवाद दिन चाहन्छु. र अब भने म एउटा गीत तपाईँ र राजपाल राईले गाउनुभएको गीत सुनाउँछु है त. यो गीत पश्चात हामी फेरि बाँकी कुराकानी गरौँला, किनकि तपाईँका थुप्रै गीतहरू हामीले सुनाउनु पर्ने हुन्छ, तर समयको पाबन्दीले गर्दाखेरि अब हामी दुईवटा गीत सुनाउनेछौँ. एउटा चाहिँ राजपाल राई र तपाईँले गाउनुभएको गीत छ, शुक्रराज राईको चाहिँ यसमा शब्द रचना हो. यो कस्तो प्रकारको गीत हो?
0: यो आधुनिक गीत जस्तै नै हो सर, अलिकति लभ सङ जस्तै हो भनौँ न.
1: ए, लभ सङ जस्तै हो. र यहाँ घनबहादुर थापा मगरज्यूले पनि गीतकार पनि हुनुहुन्छ, नमस्कार तुल सर, तपाईँहरूलाई सुनिरहेको छु भन्नुभएको छ, बेलायतबाट हुनुहुन्छ, उहाँलाई पनि हाम्रो धन्यवाद छ.
0: थ्याङ्क यू सो मच.
1: ल त उसो भने यो गीत हामी सुनौँ, श्रोतामाझ राखौँ. राजपाल राईले साथ दिनुभएको छ र भोइस अफ नेपालको चाहिँ तपाईँको यात्रामा तपाईँको कोच पनि उहाँ होइन.
0: हजुर सर, एकदमै गाइड गर्नुभएको छ, एकदमै हेल्प गर्नुभएको छ, एकदमै सपोर्ट गर्नुभएको छ.
1: ल त त्यसरी गीत सुनौँ है त.
0: हुन्छ सर.
2: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट. प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो. यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्. जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला. यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ. अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्. अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्. थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk.
3: BFDS Gorkha Radio.

0: यो मिठो गीत राखेको श्रोताहरू, मैले यहाँहरू माझमा आजको अतिथि गायिका मोनिका राईको स्वरमा राजपाल राईले साथ दिनुभएको थियो र गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा स्वागत गर्न चाहन्छु र फेरि पनि मोनिकाजी यहाँलाई स्वागत छ।
1: थ्याङ्क यू सो मच।
0: तपाईँलाई के लाग्छ, सफलता भनेको पुरस्कार हो कि लोकप्रियता चाहिँ हो? सफलता
1: लोकप्रियता नै हो, दुईटामा एउटा चुज गर्नु पर्यो भने चाहिँ
0: लोकप्रियता नै हो। त्यो लोकप्रियताको खोजीमा हुनुहुन्छ। त्यस्तो कुनै भनौँ न अद्भुत गीत पाए हुन्थ्यो, अथवा भन्छ जीवनमा एउटै गीत मात्रै गाउनु पाए हुन्थ्यो, त्यो चाहिँ यस्तो गीत भइदिए हुन्थ्यो भने, अघि तपाईँले फिल्मको गीत चाहिँ तपाईँको रहरको कुरा, तर जीवनमा अद्भुत एउटा यस्तो गीत गाउनु पाए हुन्थ्यो भन्ने त्यस्ता कुनै गीतहरू छन् कि तपाईँको सोचमा?
1: लाइक टाइप भन्नुभएको
0: अद्भुत टाइप, त्यो गीत चाहिँ आहा मेरो आवाजमा यस्तो गीत भए चाहिँ हुन्थ्यो भन्ने हुन्छ नि, एउटै मात्रै रोज्नु पाए।
1: मलाई चाहिँ त्यही सुजन चापागाई सरले गाउनुहुने टाइपको गीतहरू नै मनपर्छ। त्यस्तो भयो भने चाहिँ हुन्थ्यो जस्तै लाग्छ, भनौँ न
0: त्यस्तै गीतहरू गाउनु भन्छ।
1: हुनु त अब निभाउनु पनि सक्नु पर्यो।
0: तपाईँले पहिलोपल्ट उसो भने सार्वजनिक रूपमा गाएको गीत चाहिँ कुन हो?
1: सार्वजनिक
0: रूपमा पहिलोपटक गाएको गीत
1: सोसियल मिडियामा
0: होइन, तपाईँले रेकर्ड गरेको?
1: ए रेकर्ड भन्नुभएको? ए त्यति बेला त्यो त मैले एउटा फिल्मको लागि गीत गाएको थिएँ, तर बादमा त्यो फिल्म नगर्ने भयो, अनि एउटा परेवाको जोडी जस्तै भन्ने छ एउटा।
0: पहिलो अनुभव कस्तो रह्यो त्यसरी माइक्रोफोनमा गाउँदाखेरि?
1: डर लागेको थियो मलाई, पहिलो गीत त्यही पनि फिल्मको गीत, अनि आफ्टर भोइस अफ नेपाल काठमाडौँमा फर्स्ट रेकर्डिङ होइन, अनि यो गीत चाहिँ उर्गेन डोङ भन्ने दाईसँग हुनुहुन्छ, अन्त
0: उहाँसँग
1: हजुर। अन्त
0: कुन गीत हो उर्गेन डोङको? एउटा गीत त खुब हिट छ, अस्मिता अधिकारीसँग गाउनु भएको गीत,
1: टाढा भयो भने होइन, उहाँसँग नै गएको, पर्खाई हो गीतको नाम चाहिँ, त्यहाँ युट्युबमा होला, अनि उहाँसँग गरेको थिएँ, अनि फर्स्ट एक्सपिरियन्स चाहिँ म नर्भस थिएँ, अनि त्यति बेला त त्यो गीत रेकर्ड गर्नु झन् 5 घन्टा जस्तो लाग्यो होला मलाई, किनकि अब एक्सपिरियन्स थिएन नि त। हजुर,
0: ए भोइस अफ सकेपछि?
1: हजुर,
0: रेकर्डिङको एक्सपिरियन्स नभएको के?
1: हजुर, रेकर्डिङको एक्सपिरियन्स नभएको।
0: अब त सजिलो भयो होइन?
1: हजुर, अब अहिले चाहिँ अलिक इजी चाहिँ हुन्छ।
0: भने त्यो गीत चाहिँ यादगार?
1: हजुर, यादगार नै थियो।
0: उसो भने स्टेजमा तपाईँले बिर्सनै नसक्ने गरी गाएको त्यो रमाइलो घटना केही छ? स्टेजको रेकर्डिङको त यो छ,
1: त्यस्तो त छैन
0: अहिलेसम्म, अथवा दर्शकले सबैभन्दा धेरैचोटि यो गीत गाइदिनुहोस् न भनेर भन्नुभएको छ कुनै गीत?
1: माथि माथि सोइलुङ्गेमा चाहिँ मेरो वान अफ माई फेभरेट भनौँ न, अनि त्यो गीत गाउँदा चाहिँ हजुर उहाँको चाहिँ, अनि त्यो चाहिँ म प्राय नै गर्छु। अनि
0: त्यसो भने तपाईँलाई मनपर्ने गीत त्यो माथि माथि सैलुङ्गमा चौरी डुलाउनेलाई होइन?
1: हजुर, मतलब अब त्यो गीतले चाहिँ स्टेजमा गर्दा चाहिँ पुरा माहौल जमाउँछ नि त, अनि त्यसको त्यो अगाडिको त्यो बिट आएपछि नै मान्छे मजाले झुनु थाल्छ नि त, अनि त्यो चाहिँ एभ्री सोमा नै झन्डै गर्छु भनौँ।
0: आज पनि गाइदिनुहोस् न थोरै उसो भने।

0: मिठो मिठो गीत, यो गीत चाहिँ तपाईँले धेरैचोटि गाउनु भएको छ स्टेजमा, र अफर पनि आउँछ होला, ल अनुरोध पनि आउँछ होला.
1: अनुरोध भन्दा पनि यो गीत गाएपछि मजाले मान्छेहरू नाच्नु थाल्छ अनि आफूलाई नै गाउँ लाग्छ.
0: प्रेम विश्वकर्मा दाई लेख्नुहुन्छ, दिप ज्वेलरी अल्ट्रोड युकेबाट हुनुहुन्छ है प्रेम दाई. नमस्कार तुलजी, अनि आजको अतिथि उदयमान गायिका मनिका राईलाई पनि साङ्गीतिक आशीर्वाद. भोइसमा त सुनेको हो, त्यसपछि पछ्याउन सकिएनछ, अब निरन्तरता दिनेछु. सिक्किमका कलाकारलाई सम्झनु पर्नेमा अभिनेता एवं गायक डेनी डेन्जङ्क्वा र सुमधुर सुर्की धनी लेजेन्डरी गायिका सुकमित गुरुङको याद आउँछ. अरू पनि थुप्रै कलाकारहरूसँगै नेपाली गीत सङ्गीतलाई अगाडि बढ्नु भएकोमा मनिका को साङ्गीतिक यात्राले आकाश चुम्योस्, यो चाहिँ शुभकामना हाम्रो तर्फबाट भनेर प्रेम दाईले, प्रेम विश्वकर्म दाईले दिप ज्वेलरी अल्ट्रोड युकेबाट लेख्नु भएको छ. प्रेम दाईलाई केही भन्न चाहनुहुन्छ?
1: थ्याङ्क यू सो मच हजुरको यति मिठो मिठो शब्दहरूको लागि, एकदमै थ्याङ्कफुल. किप सपोर्टिङ
0: सबैजनाले, होइन,
1: एकदमै सबैजनाले साथ दिनुहोला, सपोर्ट गरिदिनुहोला, फलो गरिदिनुहोला. मेरो अरिजिनल गीतहरू आयो भने सुनि पनि दिनुहोला, राम्रो लाग्यो भने सेयर पनि गरिदिनुहोला.
0: तपाईँको त आफ्नै युट्युब च्यानल पनि छ नि है?
1: हजुर, मेरो आफ्नै युट्युब च्यानल पनि छ, मनिका राई नै छ. अनि हजुरहरूलाई मन पर्यो भने युट्युब च्यानल सब्सक्राइब पनि गरिदिनुहोस् होला. अब मेरो नयाँ कामहरू पनि म अपलोड गर्नेछु.
0: नयाँ कामहरू अपलोड गर्नेछु भनिहाल्नु, नयाँ कामहरू के गरिदिनुहुन्छ अहिले बाँकी?
1: हजुर, अहिले चाहिँ एउटा गीत गर्दैछु, त्यो गीत चाहिँ म आफ्नै युट्युब च्यानलबाट हाल्छु भनेर सोचिरहेको छु. त्यसको अब अडियो चाहिँ रेकर्ड भइसक्यो, अब भिडियो चाहिँ गर्नु छ.
0: भिडियो चाहिँ गर्ने केही स्पोन्सर खोज्दै हुनुहुन्छ भिडियोको लागि? अहिले गर्नुको लागि त धेरै पो खर्च लाग्छ भिडियो त आफैले गर्दा.
1: स्पोन्सर हजुर, अलिअलि आफ्नै अब स्पोन्सर भइदियो भने त चाहिँ मलाई एकदमै धेरै हेल्प हुन्थ्यो.
0: त्यस्तो खोजीमा पनि हुनुहुन्छ, किनकि गीत सङ्गीत अहिले त महँगो छ नि.
1: हजुर सर, अडियो गर्नु नै एकदमै धेरै महँगो, त्यहाँदेखि भिडियोको त बजेटै हुँदैन भनौँ न.
0: तर तपाईँलाई त अहिले यहाँ काठमाडौँ बसे अरूका गीतहरू पनि गाइरहनु भएको छ होला, होइन, एउटा निश्चित एमाउन्ट पारि समिति दिइहाल्नुहुन्छ, त्यसले गर्दाखेरि अलिकति काठमाडौँमा सहज चाहिँ छ है, अनि कोरस पनि गाउनु हुँदो रहेछ.
1: हजुर, त्यस्तो सोचेको जस्तो सहज चाहिँ भएको छैन सर. मतलब अब यहाँको अब बस्नु पऱ्यो, होइन, खानु पऱ्यो, फेरि ट्राभलिङ पनि गर्नु पऱ्यो, एकदमै एक्सपेन्सिभ नै छ नि त काठमाडौँ. अनि आफूलाई अब मन परेको केही कुरा किन्नु पऱ्यो, यताउता गर्दा अब यहाँ कमाएकोले यहीँ मात्रै चाहिँ ठिकै हुन्छ, कोही बेला चाहिँ नपुग्ला जस्तो हुन्छ. अब यो एक्स्ट्रा काम गर्छु भनेर चाहिँ नचिताए पनि हुन्छ जस्तै हुन्छ.
0: त्यतिखेर चाहिँ अलिकति डर पनि लाग्छ होला है, अब यति सानै उमेरमा, होइन, ला के गर्ने पो कि भने काठमाडौँ नचिनेको ठाउँ. तर सुनिल मास्के दाईको आड भरोसा रहेछ है, उहाँले त कलाकारलाई माया गर्ने मान्छे पनि भएको उनीहरूले. र अब चाहिँ के काठमाडौँमै बसेर काम गर्ने विचार छ उसो भने?
1: हजुर सर, अब टु सम एक्सटेन्ड अब कति टाइमको लागि चाहिँ यहीँ बस्छु, त्यहाँदेखि अब हेर्नु पऱ्यो नि त, अब यहाँ बसेर पनि फेरि केही भएन
0: भने चाहिँ बस्नु.
1: हजुर, अब मतलब मलाई घरबाट त अब पैसा त मलाई पठाइदिनु हुँदैन नि त तेरो लागि यो खर्च भनेर. अब त मलाई आफै लाग्नु माग्नु पनि त लाज हुन्छ यत्रो ठुलो भइसकेकोलाई. अनि अब एटलिस्ट मलाई यहाँ कमाएकोले चाहिँ मलाई खानु लाउनु चाहिँ पुगोस् क्याउ.
0: अनि बरु घरमा पठाउनु नसके पनि, होइन,
1: हजुर, बरु घरमा, अब त अहिले त घरमा पठाउनु पर्ने एज हो नि त, तर अब माग्नु त म सक्दै सक्दिनँ. अनि एटलिस्ट अब मलाई यहाँ कमाएकोले चाहिँ यहाँ खानु र बस्नु अनि आफूलाई मन लागेको कुराहरू किनेर लाउनु चाहिँ सकोस् जस्तो लाग्छ.
0: सोध्नुहुन्छ कि हुन्न बुवा मम्मीले उता सिक्किमबाट, छोरी नेपाल गएको छ, अब के छ त्यहाँ कमाएकोले खान बस्न लाउन पुग्छ भनेर सोध्नुहुन्छ कि हुन्न?
1: त्यसरी त सोध्नुहुन्न, किनकि अलिक अगाडिदेखि नै काठमाडौँ आउनुभन्दा अगाडिदेखि नै मैले आफै नै गर्दै थिएँ नि त आफ्नो लागि. अनि
0: उहाँ पनि काम गर्नुहुन्थ्यो सिक्किममा पनि?
1: हजुर, काम गर्थे.
0: ए, त्यो कामै छोडेर आउनु भएको छ नि त अहिले त?
1: हजुर, अनि ठिकै हुन्छ, अब यहाँ कमाएकोले यहीँनिर चाहिँ पुग्छ भनेर चाहिँ भन्छु.
0: अब अहिले त नेपाली गीत सङ्गीतको बजार महँगो मात्र होइन, अहिले प्रविधिसँग पनि तपाईँहरू जुझ्नुपर्छ है. प्रविधिमय संसार भएको छ, एआईको युग छ, यसले पनि कतिजनाको काममा चाहिँ प्रभाव त पारेको छ नि.
1: पारेको छ नि सर, जस्तै अब एउटा गीत अब म यो कसलाई गीत गाउनु दिनु होला भनेर कम्पोजरले सोचिबस्नु पर्दैन नि त. मतलब अब त्यो एआईलाई लगाएर कस्तो सुन्ने रहेछ भनेर सुन्नु पनि सक्नुहुन्छ.
0: कम्पोजरलाई कम्पोज गर्नु चाहिँ सजिलो भयो, गायिकाको आवाज त अच्छा, गायकको आवाजमा त गाउनु लाउनुहुन्छ होला, तर कम्पोजरले एआईलाई सुनाएर होइन त्यसलाई एउटा बेस चाहिँ बनाउनु सकिने रहेछ.
1: बेस चाहिँ, हजुर सर. अनि अब यो एरेन्ज गरिदेऊ न भनिबस्नु नि पर्ने रहेन रहेछ अब चाहिँ, क्या एरेन्ज गरेर अब एरेन्जको पैसा चाहिँ जोगे बाँचेको टाइपको अब त्यो पनि लाग्यो मलाई एउटा चाहिँ एआईले गर्दाखेरि.
0: अब काठमाडौँ बस्नुहोस्, हाम्रो पनि शुभकामना छ, यहीँ सङ्घर्ष गर्नुहोस्, किनकि यो अलिक ठुलो समुद्र हो सिक्किमको दाजुमा. किन सिक्किम भनेको अब सानो स्टेट हो होइन, तर अब स्टेट भए पनि इन्डियाको अब सम्पन्न स्टेट त हो, तर पनि गीत सङ्गीतको लागि चाहिँ अलिक ठुलो ठाउँ कुनै हो भने काठमाडौँ नै हो. धेरै कलाकारहरू आएर नेपाली गीत सङ्गीतमा दार्जिलिङ सिक्किमबाट गुण लाउनु भएको छ, र तपाईँले पनि निरन्तरता दिनुहोस्. मातिनु पनि हुँदैन मान्छे, र आत्तिनु पनि हुँदैन, यो दुइटालाई ब्यालेन्समा लिएर जानु सक्यो भने सफलता एक न एक दिन हातमा आइ नै हाल्छ होइन, कोर्नु मात्रै पर्छ. र अब हामी कार्यक्रमको पुछार पुछारतिर पनि आइसकेका छौँ होइन. एउटा अघि लोकगीतको प्रश्न, लोकगीत कति गाउनुहुन्छ?
1: गाउँछु सर लोकगीत त.
0: तपाईँलाई मन परेको एउटा लोकगीत सुनाइदिनुहोस् अन्तमा.
1: लोकगीत अरू कुन कुन पर्छ होला सर लोकगीतमा?
0: ल अथवा तपाईँलाई मनपर्ने कुनै पनि एउटा गीत सुनाइदिनुहोस् न त त्यसो भने, अनि त्यसपछि हामी एउटा गीत श्रोतामाझ राखेर बिदा हुन्छौँ.
1: हुन्छ, म यो देउरालीमा बतास चल्यो भन्ने नै गाउँछु है.
0: प्रेमदोज प्रधान दाईको साह्रै मिठो गीत.

0: चल्यो।
1: आहा, मिठो प्रेम दोस्तोना दाइले गाउनुभयो गीत, र धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब अन्तमा बेबेस गोर्खा रेडियो सुनेर बस्नुहुने विश्वभरिका श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ?
0: थ्याङ्क यू सो मच, आज जतिजना पनि लिसनर्सहरू हामीसँग जोडिनु भयो, मलाई सुनिदिनु भयो, अनि मलाई सुनेर यति मिठो मिठो मेसेजहरू कमेन्टहरू गरिदिनु भएको छ, एकदमै ग्रेटफुल छु यो सबै मायाको लागि है। र यसरी नै मलाई आँट दिनुहोला, सधैँभरि आशीर्वाद दिइराख्नुहोला अनि माया गर्नुहोला है। अनि बाहिरतिर प्रोग्रामहरू छ भने मलाई पनि सम्झिनुहोला हजुरहरूको सोजहरूमा प्रोग्रामहरूमा है। म पनि आएर पर्फर्म गर्ने एकदमै इन्ट्रेस्टेड छु है। सो यति भन्दै हजुरहरू सबैजनालाई आज हामीलाई सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै बिदा लिन चाहन्छु। थ्याङ्क यू सो मच।
1: र तपाईँलाई धन्यवाद, र श्रोताहरू यहाँलाई पनि धन्यवाद दिन चाहन्छु, जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा धन्यवाद, र सुनेर जोडिनु हुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र यो सप्ताहन्त यो विकेन्ड तिहारको सुखद र रमाइलो साथ बितोस् भन्ने कामना गर्दै कार्यक्रमको बिसौनीमा पुच्छारमा आजको अतिथि गायिका मनिका राईले नि गाउनुभएको एउटा गीत राख्न चाहन्छु, कुमार राईको शब्द संगीत रहेको गीत, र उहाँलाई साथ दिनुभएको छ यो गीतमा महेन्द्र राईले। यही गीत यहाँहरू माझमा राख्दै म पनि बिदा हुन चाहन्छु। गायिका मनिका राई सँगसँगै तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: ट्रस्टले ठूला विद्यालय मात्र नभई गुल्मीको रिसुङ्गा प्राथमिक विद्यालयमा भर्ना भएका ससाना नानी बाबुलाई भुइँमा बसेर पढ्न सहयोग पुगोस् भनेर कुशन
1: वेलफेयर ट्रस्टले ती नानी बाबुहरूका लागि पिफम, कुशन, कापी किताब र विद्यालयका लागि दराज को कारण बाल शिक्षामा भर्ना भएका साना बाल बालिकाहरू भुइँमा बस्ने गरेको गुनासोपछि गोर्खा वेलफेयर ट्रस्टले ती नानी बाबुहरूका लागि पिफम, कुशन, कापी किताब र विद्यालयका लागि दराजको व्यवस्था गरिदिएको छ। स्कुलका प्रधानाध्यापक तुलसीराम पोखरेल
2: सुविधा सम्पन्न भयो टेबलहरू दरा त्यसका त्यहाँ ऱ्याकहरू होला दुई तिनवटा दराज अनि अफिसमा छुट्टा एउटा दराज रुटीहरू कुसुमहरू सबै गरेर सबै
1: संघीय र प्रदेश सरकारले मात्रै होइन स्थानीय रेसुङ्गा नगरपालिकाले समेत बाल शिक्षा अध्ययन गर्ने साना साना बाल बालिका पढ्ने विद्यालयको भौतिक पूर्वाधारमा सहयोग नगरेको विद्यालयको गुनासो छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम सूर्यवंशीले गोर्खा वेलफेयर ट्रस्टले सहयोग गरेपछि बाल बालिकाहरूलाई ठुलो सुविधा पुगेको बताउनु भयो।
3: कार्पेट अनि बस्ने कुसुमोर एउटा युवाकरको डेस्क हो, दराज दुई पिस अनि पुस्तक राख्ने दराज हो, बस्नलाई आवश्यक थियो कि एकदम एउटा फर्म जस्तो थियो हामीसँग, त्यो टी फर्म हुन्छ नि, हो त्यो थियो अनि अहिले पछि चाहिँ

0: ठुली बेचीका कृषक शंकरलाल श्रेष्ठले अहिले 3 वटा जर्सी गाई पाल्दै आउनु भएको छ। गाउँपालिकाले प्रति गाई 40,000 अनुदान उपलब्ध गराएपछि उहाँले व्यावसायिक रूपमा पशुपालन सुरु गर्नुभयो।
1: 1-3 परिया छ, किन भन्दा हामीलाई पहिला हामीलाई उहाँहरूले गाई हाम्रो 25 भयो, किसानहरू कम हुनुभयो, त्यसले गर्दा जम्मा 11 30 25 गाई प्रदान गर्दाखेरि त हामीले त्यसलाई समूह रूपमा गर्दाखेरि कसैले 3 कसैले 2 कसैले 1 गरेर पनि हामीले सम्पन्न गऱ्यौँ। पछि फेरि हामीलाई थप आए गाई 10 थप आए र साथीहरू थप्यौँ र अहिले हामी 20 पुग्यौँ। पहिला के भयो भन्दा कहाँ लाने दुध, पहिला भएका डायरीहरू पनि नचलेको कारण, दुध लान नसकेका कारण, हाम्रा बाहरूको पाला यहाँबाट बोकेर बेगनास्ताल लाने त्यस्तो अवस्थाको भोगेका मान्छेहरू अलिक तर्सित रूपमा रहेको हुनाले अहिले कृषकहरू के भयो भने हामीले यहीँबाट पठाएको र यहीँ उपलब्ध र घर दैलोमै सेवा भएको हुनाले र गाउँपालिकाले हामीलाई सबै सामानहरू उपलब्ध गराइसकेपछि अहिले आएर हामीलाई के भयो भन्दा सहज वातावरण बन्यो, साथीहरू बढ्ने वातावरण बन्यो र हामीले यो समूहबाट अहिले सहकारी बनाउनतिर तयारमा छौँ।
0: गाउँपालिकाका पशु शाखाका प्रमुख समेत रहनुभएका पशु चिकित्सक सुशील अरियालका अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय संघको साझेदारीमा सञ्चालन भएको गरिबी निवारणका लागि दूध परियोजनाबाट गाउँपालिकामा 200 गाई थपिएका छन्। पालिकाका विभिन्न 11 स्थानका कृषकले गाई भैँसी खरिद र दुग्धजन्य उपकरण सहायताका लागि ₹2,35,00,000 अनुदान प्राप्त गरेको र दैनिक 2,662 लिटर दूध यस कार्यक्रमबाट थपिएको अरियालले बताउनुभयो।
2: यो कार्यक्रमबाट हामीसँग टोटल 200 गाई वस्तुहरू रूपमा भित्रिएका हुन् यो कार्यक्रमबाट। अहिले आजका मितिमा संकलन केन्द्र, नयाँ संकलन केन्द्रहरू 7 र 2 पुराना संकलन केन्द्रहरूलाई उहाँहरूको प्रवर्धन र त्यसपछि केही व्यावसायिक ठाउँहरूलाई सुधारका कामहरूमा चाहिँ हामीले काम गऱ्यौँ र यसमा चाहिँ पहिलो कुरा थियो गाई खरिदको थियो, दुधालु गाई वस्तु खरिद थियो। यसमा चाहिँ हामीले गाईमा 40,000 र भैँसीमा 50,000 किसानहरूलाई अनुदान दिने कार्यक्रम थियो र त्यही अनुरूप हामीले यो 200 गाई वस्तुहरूको उहाँहरूलाई भुक्तानी गऱ्यौँ र त्यसपछि अर्को चाहिँ हाम्रो डेरी जन्ने सबैभन्दा ठुलो चाहिँ अनुदानको रकम चाहिँ डेरी जन्ने थियो।
3: नेपालले पाइरहेको संयुक्त राष्ट्रसङ्घीय सामाजिक तथा आर्थिक परिषद अध्यक्ष पदको जिम्मेवारी सकिएको छ।
4: 2026 एक वर्ष कार्यकाल सकिएपछि नेपालले गैराती जिम्मेवारी हस्तान्तरण गरेको छ। राष्ट्रसङ्घका लागि नेपाली राष्ट्रदूत लोकबहादुर थापाले पदमा बसेर आफ्नो भूमिका निर्वाह गर्नुभएको छ। परिषद अध्यक्षको नयाँ जिम्मेवारी अल्जेरियाले लिएको छ। राष्ट्रसङ्घका लागि अल्जेरियाका राजदूत अमर बेन्जामले अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ। उहाँ 2027 लागि अध्यक्ष बन्नु भएको हो। अध्यक्षको जिम्मेवारी
3: खबर यति नै।

हजुर, मिठो गीत बेहाल बेहाल, यो गीतमा सुगम पोखरेल र रीता केसीको आवाजलाई हामीले सुन्दै थियौँ। र यो साङ्गीतिक कोसेलीको साथमा आजको हाम्रो आफ्टरनुन शो दिवा कोसेलीको पनि शुभारम्भ भइसक्यो। विभिन्न प्रकारका साङ्गीतिक कोसेलीहरू लिएर सधैँ चाहिँ आजको यो बसाइमा तपाईँलाई भेट्नको लागि म आइसकेकी छु। हजुर, म तपाईँको रेडियो मित्र शिरीष सरवार र आज यो कार्यक्रममा तपाईँसँग सधैँ चाहिँ ठिक 4 बजीसम्म नै रहनेछु। समय अहिलेको भने 1:11 गएको छ र यहाँहरू सबैजनाले पनि लन्चको यो समयमा चाहिँ लन्चहरू खाँदै हामीलाई साथ दिइरहनु भएको छ भन्ने आशासहित कार्यक्रमको उठान गर्न चाहन्छु, कार्यक्रमको थालनी गर्न चाहन्छु म। अब आज त शुक्रबार भइसक्यो, हाम्रो वर्किङ विकको अन्तिम दिन, भोलि र पर्सि 2 दिनको छुट्टीको बेला पनि आइसकेको छ र छुट्टीमा विश्राम तपाईँले पक्कै पनि लिने तयारी गर्दैनुहुन्छ होला। हुन त यतिखेर विभिन्न प्रकारका कार्यक्रमहरू विभिन्न ठाउँमा भइरहेका छन्। युकेमा त अब अहिले समर छ, चरम सीमामा भन्दा फरक नपर्ला होइन, र यतिखेर विभिन्न प्रकारका कार्यक्रमहरू पनि भइरहेका छन्। तिनै कार्यक्रमहरूमा तपाईँहरू पनि सहभागिता जनाउँदै हुनुहुन्छ होला। अब भोलिको नै कुरा गर्नुपर्दाखेरि, भोलि र पर्सि अब 25 र 26 2 दिनको कार्यक्रमको कुरा गर्नुपर्दाखेरि थुप्रै थुप्रै कार्यक्रमहरू हुन गइरहेका छन् र विशेष गरिकन साङ्गीतिक कार्यक्रमको कुरा गर्नुपर्दाखेरि चाहिँ नि हाम्रो जुन ओपन कन्सर्ट जुन चाहिँ हामीलाई सधैँ नै एकदमै रमाइलो पाराले चाहिँ नि यो ओपन कन्सर्ट चाहिँ हामीले इन्जोय गर्ने गर्दछौँ र यो ओपन कन्सर्ट चाहिँ आयोजना गर्ने गर्नुहुन्छ मगरसङ्घ युकेले। त यसपटकको यो मगरसङ्घ युकेको प्रस्तुतिमा यो ओपन कन्सर्ट पनि यही विकेन्डमा हुन गइरहेको छ। तपाईँहरू सबैजनाले पनि त्यहाँ गएर इन्जोय गर्ने तयारी गर्दै नै हुनुहुन्छ होला होइन। र यसपटक चाहिँ तपाईँहरूको वान अफ द फेभरेट चाहिँ ब्यान्ड आउँदै हुनुहुन्छ जुन चाहिँ पर्न गएको छ मन्त्र ब्यान्ड है। मन्त्र ब्यान्डका गीतहरू नसुन्ने अथवा मन्त्र ब्यान्डका गीतहरूलाई मन नपराउने तपाईँ हामीमध्ये कोही छैनौँ होला भन्दा सायद फरक पक्कै पनि नपर्ला जस्तो लाग्छ होइन। र मन्त्र ब्यान्डलाई अब लाइभ इन कन्सर्ट हेर्न पाउँदाखेरि त झन् त्यो त भनौँ न एक प्रकारको अर्कै एउटा चाहिँ नि अनौठो एकदमै रमाइलो अनुभव पक्कै पनि हुन्छ। यसर्थमा तपाईँहरू पनि मन्त्र ब्यान्डको प्रस्तुति हेर्नको लागि जाँदै हुनुहुन्छ भने यो विकेन्डमा चाहिँ पक्कै पनि इन्जोय गर्नुहुन्छ तपाईँ सबजनाले भन्ने मैले आशा गरेको छु। र यो बाहेक पनि विभिन्न अन्य कार्यक्रमहरू पनि छन्, समयले साथ दियो भने अहिले पछाडि तपाईँको लागि कार्यक्रमहरू के कस्ता छन् तिनको विषयमा पनि म जानकारी तपाईँसँग सेयर गर्दै नै जानेछु, सुन्दै गर्नुहोला। र अहिले नैको लागि भने अब यो कुराइमा कुरा निस्किँदाखेरि यो कार्यक्रमको बारेमा जानकारी मैले तपाईँसँग सेयर गरिहालेँ र अब भने तपाईँलाई म आजको हाम्रो जुन चाहिँ कार्यक्रम अन्तर्गतका सरसामग्रीहरूको विषयवस्तुमा कुरा गर्दै अगाडि तपाईँलाई लिएर जाने मेरो तयारी रहेको छ। अनि यसको अलावा हाम्रो चाहिँ भनौँ न अब आजको के कस्ता छन् त नि हाम्रो तिथिमिति के कस्तो छ, मौसमको जानकारी के कस्तो छ आदि इत्यादि कुरामा पनि तपाईँलाई मैले अलिकति जानकारी गराउन चाहेँ। त सबैभन्दा पहिला त नेपाली क्यालेन्डरलाई पल्टाइहाल्छौँ र नेपाली क्यालेन्डरलाई पल्टाउनु पर्दाखेरि आज चाहिँ पर्न गएको छ विक्रमसम्म 2083 साल श्रावण महिनाको 8 गते, तदनुसार 24 जुलाई सन् 2026 शुक्रबारको दिन परेको छ। आज चाहिँ आषाढ शुक्ल पक्ष दशमी तिथि पनि हो प्रिय श्रोताबृन्द, र शुक्रबारको यो दिनको प्रस्तुतिमा तपाईँहरूको लागि विभिन्न सरसामग्रीहरू लिएर आइसकेकी छु। कार्यक्रममा अब अगाडि हेल्थ सेगमेन्ट सुन्छौँ हामी। हेल्थ सेगमेन्टमा आज हामी पालङ्गोको विषयमा अलिकति कुराकानी गर्नेछौँ। एकदम स्पिनिचबाट भनिन्छ पावर हाउस हो, हाम्रो सुपर फुडको रूपमा पनि हामी यसलाई लिन्छौँ, त यसमा पनि हामी अगाडि बढ्नेछौँ। अनि यसको अलावा दोस्रो चरण अन्तर्गत तपाईँको लागि चाहिँ हामी मिठा मिठा गीत सङ्गीतहरू नै सुनाउँदै अगाडि बढ्नुपर्दा अन्तिम चरणमा भने डाक्टर सुप्रिया राईज्यूसँग जो कार्डियोलोजिस्ट हुनुहुन्छ उहाँसँग हामीले गत शुक्रबारदेखि सुरु गरेको कुराकानीलाई पनि निरन्तरता दिनेछौँ द हेल्थ पोडकास्टमा। त यति नै जानकारी मैले तपाईँसँग राख्न चाहेँ अहिलेको लागि, र यति भन्दै अब भने अगाडि मौसमको अलिकति जानकारी गराउँछु। र मौसमको जानकारी गराउनु पर्दाखेरिमा चाहिँ नि मेट अफिसले जनाएअनुसार आज सुक्खा छ धेरै जस्तो इङ्ल्यान्ड र वेल्सका भूभागहरूमा, बदली छ नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डमा हल्का फुल्का वर्षाको साथमा केही ठाउँमा चाहिँ उज्यालो हुने पनि छ र न्यानोपन चाहिँ दक्षिण पूर्वीय भूभागहरूमा बढी केन्द्रित रहन्छ। अनि आज राति वर्षाको क्रम बदली हुने क्रम स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डमा चाहिँ जारी रहनेछ र स्कटल्यान्डमा फेरि राति पानी पर्ने पनि छ। र यसरी चाहिँ विभिन्न ठाउँको चाहिँ मौसम यस प्रकारको नै रहने देखिएको छ। यति नै जानकारी गराएँ मैले तपाईँलाई अहिले प्रिय श्रोता, पनि त्यति जानकारी गराउँदै अगाडि बढ्न चाहन्छु। अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ अब हामी अगाडि बढ्छौँ र यतिखेर तपाईँको लागि
एउटा मिठो गीत सुनाउँछु जुन गीत चाहिँ लक्ष्मण लिम्बु र श्रेया सुदाङको प्रस्तुतिमा रहेको छ।

0: के गर्दै गरेको
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
0: ए ल ल हुन्छ हुन्छ
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ
3: BFBS, गोर्खा रेडियो।

हजुर आदरणीय नै श्रोता पनि दिवा कोसेलीमा स्वास्थ्य चर्चाको पालो परिसकेको छ। स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयवस्तुहरूमा हामी यस सेगमेन्ट अन्तर्गत कुराकानी गर्ने गर्दछौँ र आज भने म अलिकति पोषणको बारेमा न्युट्रिसनको बारेमा कुरा गर्नुपर्दा यस अन्तर्गत पालुङ्गोको फाइदाहरूको विषयमा कुरा गर्छु आशा गर्दछु। आजको यो उपयोगी जानकारीले तपाईँहरू सबैलाई चाहिँ नि पालुङ्गो खानमा चाहिँ नि मोटिभेट गर्छ होला, इन्करेज गर्छ, प्रोत्साहित गर्छ होला भन्ने मैले आशा गरेको छु है। पालुङ्गोको कुरा गर्नुपर्दा एकदमै पौष्टिकताले भरिएको यो एउटा चाहिँ नि सब्जी हो भन्दा फरक पक्कै पनि नपर्ला। पौष्टिकता जो यसमा छ यसको जति बखान गऱ्यौँ भने पनि त्यो कम नै हुन्छ, किनकि पालुङ्गोमा मिनरल्स र भिटामिन्सहरू चाहिँ भरपूर मात्रामा पाइन्छ। पालुङ्गो एउटा यस्तो सब्जी हो जसलाई हरेक मानिसहरूले खानामा राख्न मन पराउँछन्। त्यो पकाएर खाँदा पनि हुन्छ, काँचो खाँदा पनि हुन्छ, सालको रूपमा खाँदाखेरि पनि हुन्छ होइन। तर धेरै कम मान्छेलाई मात्र थाहा होला कि पालक औषधीय रूपबाट पनि प्रयोगमा ल्याइन्छ यसलाई भनेर है। तपाईँले पनि पालुङ्गो पक्कै पनि खानुभएको होला होइन। तर यी जरुरी जानकारीहरूको बारेमा सायद तपाईँलाई थाहा हुनसक्छ, थाहा नहुनसक्छ। यस अर्थमा अब आज चाहिँ पालुङ्गोको फाइदाहरूको बारेमा तपाईँहरूसँग म अलिकति कुराकानीहरू सेयर गर्ने तयारी गर्दैछु। र यो चाहिँ चिकित्सकीय जुन एउटा शास्त्र छ यस अन्तर्गत पनि पालुङ्गोको जुन बेनिफिट्सहरू छ यसको विशिष्ट स्थान त छँदैछ। साथसाथमा आयुर्वेद अनुसार पनि पालक चाहिँ बात कफ पित्तलाई कम गर्नमा मद्दतगार साबित हुन्छ पालक यानि कि पालुङ्गो। र यसमा भिटामिन मिनरल फाइट्रो न्युट्रियन्ट्स प्रोटिन फाइबर आदि भरपूर मात्रामा हुन्छ, साथै क्यालोरी चाहिँ यसको धेरै कम हुन्छ, नको बराबर हुन्छ भन्दा फरक नपर्ला। त पालुङ्गोको कुरा गरौँ, के हो त यो सबैभन्दा पहिला है। पालुङ्गो चाहिँ एउटा यस्तो सब्जी हो जो आफ्नो पौष्टिकताको कारणले गर्दाखेरि सुपर फुडको रूपमा चिनिन्छ। शाकाहारी होस् या मांसाहारी सबै मानिसहरूले यस सुपर फुडलाई चाहिँ कैयौँ तरहबाट पकवान बनाएर खान्छन्। पालुङ्गोबाट सुप बन्छ, सब्जी बन्छ, खिचडीमा हाल्न सकिन्छ, सागको रूपमा मात्र पनि खान सकिन्छ, सलादको रूपमा खान सकिन्छ, दाल आदि इत्यादि विभिन्न व्यञ्जनहरूमा यसको प्रयोग गरिन्छ है। पालुङ्गोको पातहरू चाहिँ एकदमै हाम्रो जुन मलाशयहरू छ यसलाई चाहिँ सफा गर्नको लागि एकदमै बेनिफिसियल छ, अनि शरीरबाट हानिकारक चिजहरूलाई पिसाबको रूपबाट बाहिर निकाल्नमा पनि मद्दत गर्छ। र पालुङ्गोको जुन सेवन छ यो चाहिँ राम्रोसँगले चाहिँ खाना हामीलाई पचाउनको लागि पनि जरुरी रहेछ है। र यसको पात जति हामीले काट्छौँ त्यति नै तेजीसँग यो बढ्छ पनि है। यसलाई चाहिँ जब हामीले चाहिँ बनाउँछौँ होइन, प्रोप्छौँ यसलाई पात पात टिपिन्छ, जति छिटो छिटो पात टिप्छ त्यति तेजीबाटै बढ्दो रहेछ होइन। र यसको जुन रुट छ, जुन जरा छ, यो सानो सानो अनि सिधा लगभग 30-60 सेन्टिमिटर उचाइसम्म हुन्छ। र यसको पात जुन चाहिँ पालुङ्गोको सब्जीको रूपमा हामीले खान्छौँ होइन, यसको चाहिँ मुनिबाट अलिकति ऊ गरे फैलिँदै फैलिँदै गएर फेरि माथि फेरि सुकेर जाने खालको त्यस्तो प्रकारको चाहिँ यसको बनावट हुन्छ भनेर भनौँ न होइन। र यो चाहिँ जति हामीले हाम्रो खानामा समावेश गर्छौँ त्यति नै हाम्रो लागि फाइदा हुने कुरा मैले तपाईँसँग सेयर गरेँ। पालुङ्गो के हो त भन्दाखेरि यो एउटा हरियो सब्जीको रूपमा हामीले लिन्छौँ यसलाई, जुन चाहिँ सुपर फुडको रूपमा पनि हामीले लिएका छौँ। त पालुङ्गो खानाले धेरै चाहिँ हामीलाई एउटा ओभरअल पौष्टिक पदार्थहरू मिल्छ भनेर मैले तपाईँलाई भनि नै सकेका छु होइन। यसमा चाहिँ के हुन्छ भनेर भन्नुहुन्छ भने यसमा चाहिँ मुख्य गरेर क्याल्सियम हुन्छ, सोडियम, क्लोरिन हुन्छ, फस्फरस, अनि यसै गरिकन आइरन हुन्छ, खनिज लवण, प्रोटिन, अनि भिटामिन ए एवं भिटामिन सी आदि उल्लेखनीय तत्त्वहरू यसमा पाइन्छ। यी तत्त्वहरूमा पनि विशेष गरिकन चाहिँ आइरन भनेर भनौँ होइन, यो चाहिँ विशेष रूपबाट पाइँदो रहेछ। अब लौह तत्त्व जुन आइरन छ होइन, मानव शरीरको लागि अत्यन्तै उपयोगी छ र महत्त्वपूर्ण छ, अनि अनिवार्य पनि छ भन्दा फरक पर्दैन। र आइरनको कारणले नै शरीरमा रगतको जुन एउटा स्थिति छ त्यो ठिक हुन्छ। रगतमा रहेको रक्ताणुहरू जो छ यसमा चाहिँ रोग निरोधक क्षमता र रगतमा जुन रातोपना हुन्छ
पनि एउटा चाहिँ रक्तिम कलर जुन आउँछ त्यो चाहिँ आइरनबाट नै आउँदो रहेछ है। र आइरनको कमीको कारणले गर्दाखेरि रगतमा रक्ताणुहरूको कमी भएर प्राय चाहिँ यो एनिमिया जस्तो रोगहरू चाहिँ हुन सक्छ होइन। यसको कमीले गर्दाखेरि रक्त अल्पता साथसाथै अन्य विभिन्न प्रकारको चाहिँ नि समस्याहरू आउन सक्छ, कानको समस्या, कपालको समस्या, नाकको समस्या, आँखाको समस्या आउन सक्छ। सम्पूर्ण रूपमा चाहिँ पछि गएर यहाँ हाम्रो आइरनको कमीले गर्दाखेरि चाहिँ नि शरीर एकदमै भनौँ खोक्रो भएर जान्छ। र यही आइरनको कमीलाई पुरा गर्नको लागि पनि स्पिनेच यादि कि यो पालङ्गो बडो महत्त्वपूर्ण रहेछ भन्दा फरक पक्कै पनि नपर्ला भन्ने सोध्दा पनि। त आज हामी पालुङ्गोको बारेमा अलिकति कुरा गर्दैछौँ र पालुङ्गोले चाहिँ हाम्रो शरीरलाई हाम्रो स्वास्थ्यलाई कस्तो असर पुर्याउँछ भन्ने विषयवस्तुमा कुरा गर्दैछौँ होइन। र अब चाहिँ विशेष गरिकन पालुङ्गोको फाइदाहरूको कुरा गर्नु पर्दाखेरि अब हामी सबैले पालुङ्गो त खान्छौँ नै र पालुङ्गो केही फाइदाजनक छ विभिन्न स्थितिमा भन्ने पनि थाहा छ, तर कुन कुन बिमारीहरूलाई कसरी यसले चाहिँ मद्दत गर्छ भन्ने विषयवस्तुमा चाहिँ आज अब यो सेगमेन्ट अन्तर्गत म तपाईँसँग कुराकानी सेयर गर्दैछु। यस अर्थमा अब सुन्दै गर्नुहोला अगाडि भनेर भन्न चाहन्छु म होइन। र पालुङ्गोको प्रयोग चाहिँ हरेक प्रकारले हामीले गर्न सक्छौँ। यसको जुस पनि बनाएर खान सकिन्छ, यसको यसलाई चाहिँ तरकारीको रूपमा पनि पकाएर खान सकिन्छ, अनि साथसाथमा यसलाई काँचै सागको रूपमा पनि खान सकिन्छ भनेर मैले अघि नै भनिसकेँ। अब भने अब एउटा छोटो विश्राम लिन्छु म यतिमा, अनि छोटो विश्राम पश्चात यो कुन कुन बिमारीहरूलाई कसरी यसले चाहिँ मद्दत पुर्याउँछ भन्ने विषयवस्तुमा फेरि कुरा गर्नेछु यो छोटो विश्राम पश्चात बाँकी रहेको समयमा।

0: SBS गोर्खा रेडियो
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
2: यो PFBS गोर्खा रेडियो हो।

आदरणीय श्रोता पनि एउटा छोटो साङ्गीतिक विश्राम पश्चात फेरि पनि हामी हेल्थ सेगमेन्टको बाँकी रहेको अंशतर्फ अगाडि बढ्दैछौँ। आज मैले पालुङ्गोको विषयवस्तुमा अलिकति कुरा गर्दैछु, पोषक तत्त्वको विषयमा कुरा गर्दैछु। पालक हाम्रो लागि कति आवश्यक छ र कति महत्त्वपूर्ण छ अनि कति चाहिँ फाइदाजनक छ भन्ने विषयवस्तुमा त मैले यो ब्रेकभन्दा अगाडि अलिकति कुरा गरि नै हालेँ। अब विभिन्न प्रकारको समस्याहरूमा पालुङ्गोले कसरी मद्दत गर्छ भन्ने विषयवस्तुमा कुरा गर्छु है त। सबैभन्दा पहिला त हेडेक, यानि कि यो टाउको दुखाइमा पनि अलिकति यसको मद्दत कसरी हामीले पाउन सक्छौँ भन्ने विषयवस्तुमा कुरा गरौँ होइन। आजभोलि यो टाउको दुख्नु आम समस्या बनिसकेको छ, दिनभरि घाममा रहनाले, कम्प्युटरमा दिनभरि काम गर्नाले, या फेरि खानपानमा बदलावको कारणले गर्दाखेरि पनि टाउको दुखाइ हुने कुरा आम भइसकेको छ। त्यति मात्र होइन, फ्लू हुँदाखेरि, सर्दी खाँसी हुँदाखेरि, अलिकति ज्वरो आउँदाखेरि पनि टाउको दुख्छ है। स्पेसली यो फ्लू हुँदाखेरि, रुगा मर्की हुँदाखेरि चाहिँ पालुङ को सेवनले एकदमै धेरै फाइदा दिँदो रहेछ र जो मानिसहरूलाई चाहिँ टाउको दुखाइको समस्या छ उनीहरूले पालुङ्गोको सेवन जरुर गर्नुपर्छ र पालुङ्गोको सेवन नियमित रूपमा गर्नाले टाउको दुखाइबाट धेरै हदसम्म चाहिँ राहत पाउन सकिँदो रहेछ। यसै गरिकन अब हामी मोतियाबिन्दुको बारेमा पनि कुरा गरौँ। क्याटराक्ट भनेर भनिन्छ अङ्ग्रेजीमा होइन, मोतियाबिन्दु भन्ने बित्तिकै आँखाको एउटा समस्या हो र उमेर बढ्नासाथ मोतियाबिन्दुको बिमारी पनि बिस्तारै बिस्तारै अब आउन सुरु हुन्छ। यो कुरा चाहिँ हामीले अब थाहा भएकै कुरा हो, भन्दा फरक पक्कै पनि नपर्ला, आम कुरा हो यो होइन। र मोतियाबिन्दु हुनबाट चाहिँ सबैजना जोगिन त पक्कै पनि चाहन्छौँ, जतिसम्म चाहिँ पछाडि ढकेल्न सकिन्छ मोतियाबिन्दुको समस्यालाई त्यति फाइदा हाम्रो लागि होइन। र यसर्थमा मोतियाबिन्दु हुँदाखेरि अब आँखा देख्न कम हुन्छ, यसर्थ आयुर्वेदको कुरा सुन्ने हो भने पालुङ्गोको सेवन एकदमै राम्रो छ आँखाको लागि पनि र मोतियाबिन्दुबाट पनि धेरै हदसम्म राहत मिल्न सक्दो रहेछ यो पालुङ्गोको सेवनले है। अनि आँखाको अन्य रोगहरूमा पनि यसको फाइदा धेरै नै छ र विशेष गरिकन आँखा सम्बन्धी समस्याहरूमा लाभ पुग्छ हरियो सागसब्जीले भन्ने कुरा त हामीलाई थाहा छ, त्यस त्यसमाथि पनि पालुङ्गोको विशेष लाभ पुग्दो रहेछ है। पालुङ्गोको चाहिँ सेवन अत्यन्तै राम्रो छ आँखाको फाइदाको लागि र यसै गरिकन पालुङ्गोको प्रयोगले घाँटीको जुन विकार छ त्यसलाई पनि कम गर्दो रहेछ। सोर थ्रोट जब हामीलाई हुन्छ नि त्यति बेला मौसम परिवर्तन हुँदाखेरि जुन घाँटी खसखस हुने, घाँटीमा अलिकति यो एउटा चाहिँ खरास आउने अथवा भनौँ सोर थ्रोट हुने जुन समस्या छ, यो समस्यामा पनि पालुङ्गोको सेवन एकदमै राम्रो हुन्छ। यसमा पालुङ्गोलाई, पालुङ्गोको पातलाई उमाल्ने अनि त्यसको रसलाई चाहिँ अलिकति मनतातो बनाइसकेपछि त्यसलाई पिउने, पालुङ्गोको जुसको माध्यमबाट चाहिँ नि जुन हाम्रो घाँटीमा इन्फ्लामेसन छ त्यसलाई चाहिँ आराम मिल्दो रहेछ।

त यसै गरिकन हामी अब अगाडि बढौँ, हाम्रो फोक्सोको कुरा गरौँ होइन। यो फोक्सो अन्तर्गत पनि पल्मोनरी एडेमा भनेर भनिन्छ यो जुन फोक्सो सुन्निने समस्या होइन, यसमा पनि यो पालुङ्गोले मद्दत पुर्याउँदो रहेछ। कहिलेकाहीँ सास लिने नलीमा कुनै प्रकारको सङ्क्रमणको कारण यो हाम्रो जुन फोक्सो छ यसमा सुजन आउँछ अथवा सुन्निन थाल्छ होइन। यसमा पालुङ्गोको सहयोगले हामीले केही हदसम्म त्यसलाई कम गर्ने कोसिस चाहिँ गर्न सक्छौँ। पालुङ्गोको रस यानि कि पालुङ्गोको जुस को फाइदाले चाहिँ काम गर्दो रहेछ यो सुन्निएको जुन अवस्था छ यसलाई केही कम गर्नको लागि। अनि पालुङ्गोको जुस लिनको साथसाथमा पालुङ्गोको सेवन पनि युजुअली अब भनौँ न दिनादिना गर्ने हो भने त्यसबाट पनि धेरै हदसम्म फाइदा पुग्दो रहेछ। अनि यसै गरिकन आइबिएस जुन चाहिँ पेट सम्बन्धी समस्या हो, इरिटेबल बाउल सिन्ड्रोम होइन, यो पनि एउटा यस्तो बिमारी हो जसबाट चाहिँ धेरै मानिसहरू पीडित हुन्छन्। यसमा चाहिँ आन्द्रामा इन्फ्लामेसन हुन्छ र यसको कारणले गर्दाखेरि खाना राम्ररी पाचन हुँदैन, यस कारणले गर्दाखेरि उल्टी पनि हुन्छ। पालुङ्गोको औषधीय गुण यस अवस्थालाई सुधार्नको लागि मद्दतगार साबित हुन सक्छ। पालुङ्गोको साग यस कारणले गर्दाखेरि पनि खानु राम्रो हुन्छ, यसबाट डायबिटिज रोगमा पनि लाभ मिल्दो रहेछ। यसै गरिकन यो जुन स्वेलिङ जुन समस्या छ, इन्फ्लामेसनको जुन समस्या छ, सुन्निने जुन समस्या छ होइन, यसमा चाहिँ पालुङ्गोले धेरै हदसम्म चाहिँ भनौँ फाइदा हामीलाई पुर्याउँदो रहेछ। यस कारण गर्दाखेरि हाम्रो अङ्ग प्रत्यङ्ग जति पनि सुन्निने समस्या छ भने त्यसमा चाहिँ पालुङ्गोको प्रयोग गर्नु राम्रो हो। अनि लिभरको कुरा गरौँ, अब लिभर सुन्निने जुन समस्या छ होइन, यसमा पनि पालुङ्गोको रसले धेरै हामीलाई भनौँ समस्याबाट राहत दिलाउनमा मद्दत गर्दो रहेछ होइन। लिभरको जुन सुन्निने क्रम छ यसबाट चाहिँ जन्डिस हुन सक्ने सम्भावना बढ्छ है। यस कारण गर्दाखेरि यस्तो स्थितिमा चाहिँ पालुङ्गोको सिड या पालुङ्गोको पातको पेस्ट बनाएर खानाले लाभ मिल्दो रहेछ। अनि यसै गरिकन एनिमियामा पनि पालुङ्गोको प्रयोग गर्न सकिन्छ, किनभने मैले अघि नै भने यसमा चाहिँ लौह तत्त्व यानि कि आइरन एकदमै भरपूर मात्रामा पाइन्छ भनेर है। अनि यसै गरिकन मूत्र रोगमा पनि पालुङ्गोको सेवन राम्रो हुँदो रहेछ। जो मानिसहरूलाई पिसाब गर्दाखेरि पीडा हुन्छ, दुख्छ, पोल्छ, उनीहरूले पालुङ्गोको प्रयोग गर्न सक्छन् अनि यसबाट धेरै हदसम्म मद्दत मिल्दो रहेछ यस बिमारीमा। अनि यसै गरिकन आर्थराइटिसको जुन पीडा छ यो एकदमै तपाईँ हाम्रो लागि चाहिँ धेरै ठुलो समस्याको एउटा चाहिँ नि कारक तत्त्व हो होइन। हात खुट्टा कमर भयो अनि जोड्नेहरूमा भयो यो आर्थराइटिसको कारणले गर्दाखेरि धेरै पीडा हुन सक्छ। यसबाट लाभ पाउन यसमा लाभ पाउनको लागि पालुङ्गोको सिड अथवा पालुङ्गोको पातको प्रयोग गर्न सकिन्छ। पालुङ्गोको जुन सिड छ यसलाई र पातलाई एकदमै पिसेर चाहिँ नि यस्तो जोडतीहरूमा लाउने हो भने यसबाट पीडा र सुजन पनि कम हुन सक्छ भनेर भनिएको छ। अनि यसै गरिकन पालुङ्गोको अन्य थुप्रै फाइदाहरू छ, जस्तो कि कमजोरीलाई चाहिँ पालुङ्गोले टाढा भगाउनमा मद्दत पुर्याउँछ। अनि यसै गरिकन हड्डीहरूलाई मजबुत बनाउनमा पालुङ्गोले मद्दत पुर्याउँछ, किनभने यसमा भिटामिन्स हुन्छ, मिनरल्स हुन्छ, क्याल्सियम आयरनहरू हुन्छ जसबाट हड्डीलाई मजबुती प्रदान गर्छ, जस्तो कि जसबाट अस्टियोपोरोसिस अनि एनिमिया जस्ता बिरामीहरूबाट बचत हुन्छ, यानि कि हामीलाई बचावट हुन्छ। अनि शरीरको डिटक्सिफिकेसनको लागि पनि यो पालुङ्गो एकदमै राम्रो रहेछ है। र हाम्रो जुन पेटभित्र रहेको आन्द्रभुँडी भनेर भनौँ न होइन आम भाषामा, यसलाई चाहिँ नि यसमा रहेको जति पनि टक्सिन्सहरू छ, गन्दगीहरू छ होइन, यसलाई बाहिर निकालेर शरीरलाई शुद्ध पार्नमा पनि पालुङ्गोले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ, किनभने पालुङ्गोमा चाहिँ नि ल्याक्जेटिभको गुण पनि पाइन्छ। यसै गरी किन उच्च रक्तचाप या हाई ब्लड प्रेसरमा पनि पालुङ्गो राम्रो मानिँदो रहेछ, किनभने तनाव र असन्तुलित खानपानको कारणले गर्दाखेरि आजभोलि धेरै नै रक्तचाप बढिरहेको छ, रक्तचापका बिमारीहरू धेरै हामीले देखिरहेका छौँ, पाइरहेका छौँ होइन। यसमा चाहिँ नि हामीले पालुङ्गोको प्रयोग दैनिक रूपमा गर्ने हो भने रक्तचापलाई पनि केही हदसम्म यसलाई चाहिँ नि भनौँ राहत दिलाउनमा मद्दत गर्दो रहेछ। भन्दैमा फेरि रक्तचाप अथवा यी कुनै पनि बिमारीहरू जुन मैले तपाईँहरूसँग सेयर गरेँ यसमा चाहिँ पालुङ्गो मात्र खाएर निको हुन्छ अथवा पालुङ्गो मात्र खाएर बिमारीबाट राहत पाइन्छ भन्ने पनि होइन, तर पालुङ्गोले चाहिँ मद्दत चाहिँ पक्कै पनि गर्दो रहेछ है। र ओभरअल बिरामी भएरै मात्र होइन, यी समस्या नहुँदाखेरि पनि पालुङ्गोलाई हामीले दिनानुदिन हामीले खाने अथवा
रेगुलरली हाम्रो भोजनमा चाहिँ समावेश गर्ने हो भने धेरै हदसम्म हामीलाई चाहिँ स्वस्थ रहन मद्दत पुग्दो रहेछ भन्ने कुरा आजको यो विषयवस्तुबाट मैले तपाईँहरूसँग सेयर गरेँ। र अब भने हेल्थ सेगमेन्टलाई यतिमै मैले थाँती राख्न चाहन्छु। समयतिर हेर्दाखेरि अब 2 बज्नै आँटेको छ, 2 बजेको समाचार पश्चात कार्यक्रमको अर्को चरणमा फेरि पनि भेट्न त आउने नै छु। त्यति बेलासम्मको लागि अब एउटा छोटो मिठो गीतको साथमा कार्यक्रमलाई, यो प्रथम भागलाई यहीँ आएर सम्पन्न गर्ने अनुमति चाहन्छु यहाँहरूबाट है। त अब अगाडि समाचार सुन्छौँ 2 बजेको, त्यसपछि फेरि भेट्छु कार्यक्रमको अर्को चरणमा।

0: नेकपा एमालेका नेता प्रदीप घिमालीले जनता सजग नभए संविधानमा हुने प्रतिकूल तथा प्रतिगामी संशोधनलाई रोक्न नसकिने बताउनु भएको छ। पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषय गोष्ठीमा बोल्दै उहाँले संविधान निर्माणमा प्रमुख भूमिका खेलेका तत्कालीन माओवादी केन्द्र नेकपा एमाले र नेपाली काँग्रेस मिल्दा पनि प्रतिनिधि सभामा सरकारका प्रतिगामी प्रयास रोक्न नसकिने अवस्था रहेको बताउनु भएको हो।
1: हिजोको माओवादी जो आज एकीकरण मार्फत नेपाली कम्युनिस्ट पार्टी बनेको छ, नेकपा एमाले नेपाली कङ्ग्रेस सबै मिल्दाखेरि पनि प्रतिनिधि सभामा हामीले उनीहरूका प्रयत्नहरूलाई रोक्न सक्दैनौँ। यति हाम्रो सङ्ख्या छैन, राष्ट्रिय सभा छ, सेकेन्ड ब्यालेन्स त्यसले गर्ला आशा गरौँ, तर जनता सजग नहुने हो भने संविधानमा हुने प्रतिकूल संशोधनलाई त्यहाँ हुने प्रतिगामी संशोधनलाई रोक्न नसक्ने तहसम्म हाम्रो एउटा भनौँ न शक्ति सन्तुलन प्रतिकूल भएको दोस्रो अवस्था होला। तेस्रो राष्ट्रियता अघि पनि चर्चा भयो, भूरान्तिक भूमरीमा मुलुकलाई धकेल्ने अनेकौँ खालका प्रयत्नहरू तारन्तार पश्चिमा शक्तिहरूका, त्यो पनि पोलिटिकल अफिसरहरू होइन सैन्य अफिसरहरूको तारन्तारको भ्रमण, फ्री टिबेट गतिविधिहरू, दलाई लामाको जन्मोत्सव, दलाई लामा जन्माउने थाहा छैन हो होइन तर त्यहाँ त्यस सम्बन्ध चलिरहेका छलफलहरू, चर्चाहरू र खुद प्रधानमन्त्रीले संसदमा उभिएर आत्मघाती अभिव्यक्ति उहाँको कि नेपालले पनि भारतको सीमा मिचेको छ, जमिन मिचेको छ, यो ढङ्गका क्रियाकलापहरूले गर्दा नेपाल नजानिदो गरी भूरान्तिक भूमरीमा धकेलिन सक्ने तेस्रो जोखिम। चौथो, जनताका अधिकारहरू खास गरेर सामाजिक सांस्कृतिक आर्थिक अधिकारहरू संविधानमा उल्लेख गरिएका छन्, त्यसलाई कार्यान्वयन गर्ने प्रयत्न

सुनवाई गर्नेछ। कैलाली धनगढ़ीको कृष्ण मन्दिर व्यवस्थापन समितिले प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ। डाक्टर केसीले हिजोदेखि धर्मशालामा भोक हडताल शुरू गर्नु भएको हो। धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले बिहान पत्र काट्दै अनसनरत केसीलाई धर्मशाला छाड्न अनुरोध गर्नुभएको हो। धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाव आएकाले धर्मशाला छाड्न अनुरोध गरिएको अध्यक्ष पन्तको भनाइ छ। व्यवस्थापन समितिले धर्मशाला छाड्न पत्र थमाएपछि विकल्पबारे छलफल भइरहेको डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैसीले जानकारी दिनुभयो। जानकारी दिएरै धर्मशालामा अनसन बसे पनि समितिले ठाउँ छाड्न भन्नुको कारण नबुझेको बताउनुहुन्छ। बाल मन्दिर भनेर चिनिने नेपाल बाल संगठनको जग्गा र सरकारी बजेट ठगी गरेको अभियोगमा 8 जना विरुद्ध मुद्दा दर्ता भएको छ। संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने सम्पत्ति इनामिना गरेको दावी सहित सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा ठगीको मुद्दा दर्ता गरेको हो। बाल मन्दिरकी तत्कालीन योजना प्रमुख एवं हाल काठमाडौँ 11 की सदस्य आशा श्रेष्ठ, काठमाडौँ जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य विरुद्ध ठगीको मुद्दा दर्ता भएको हो। तीनैजना पक्राउ परेका छन्। फरार भएकी तत्कालीन बाल मन्दिर सभापति युरी कुमारी राई र भगवान साक्य, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ सहित तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरुद्ध पनि मुद्दा दायर भएको छ। यो प्रकरणमा मुख्य भूमिका देखिए पनि संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यको भने मृत्यु भइसकेकाले प्रतिवादी बनाइएको छैन। सीआईबीको अनुसन्धानले तत्कालीन अध्यक्ष रीता सिंह वैद्यले बाल मन्दिरको 29 रोपनी जग्गा सार्वजनिक सूचना र प्रतिस्पर्धा विनय मनोज कुमार मिश्रलाई भाडामा दिने सम्झौता गरेर 75 लाख नगदै बुझेको देखिएको छ। साथै बालबालिकाको हितमा खर्च हुनुपर्ने कोषबाट अभियुक्तले आफ्नो उपचार क्रिया खर्च र व्यक्तिगत गाडी किन्न प्रयोग गरेको पाइएको छ। आशा श्रेष्ठले वडा सदस्य निर्वाचित भएपछि पनि बाल मन्दिरबाट परिवहन भत्ताको नाममा मासिक रकम लिएको प्रहरीको दावी छ। यो मुद्दामा बयान चलिरहेको छ। रौतहट 4 का रासोपा सांसद गणेश पौडेलमाथि आफ्नै निर्वाचन क्षेत्रको गाउँमा कालोमोसो प्रहार भएको छ। सांसद पौडेलमाथि गढीमाई 4 वर्ष गाउँको राम जानकी मठ क्षेत्रमा केही युवाले गएराति कालो मसी छ्यापेका हुन्। स्थानीयसँग छलफल गरिरहेका बेला सांसद पौडेललाई मधेसी मुक्ति अभियानका कार्यकर्ता बताउने समूहले कालो मसी छ्यापेको अवस्था खबर।

हजुर, त्यो प्रिय श्रोता वृन्द, रामकृष्णकाल र मिलिन राईले गाउनु भएको माया जदौ बडो मिठो गीत रहेको थियो। इन्जोय गर्नु होला तपाईँहरू सबैजनाले भन्ने आशा गरेको छु। र यो गीतको साथसाथमा कार्यक्रम हाम्रो आजको दिगको सिलीको यो अर्को चरणको यात्रा सुरु भइसक्यो। यहाँहरू सबैलाई कार्यक्रममा मैले स्वागत अभिवादन एकपटक फेरि पनि टक्राउन चाहे वेलकम ब्याक भन्छु र तपाईँलाई लिएर अगाडि बढ्न चाहन्छु। त कार्यक्रममा अब अगाडि बढ्नु पर्दाखेरि समयको एकपटक जानकारी म तपाईँसँग सेयर गर्छु। दिउँसोको 2 बजेर अहिले 11 मिनट गएको छ, ठिक 4 बजेसम्म अझै पनि तपाईँको र मेरो साथ रहनेछ कार्यक्रमको यो चरणमा। यस्तै मिठा मिठा गीत सङ्गीतहरू तपाईँको लागि अगाडि राख्दै जाने मेरो तयारी रहेको छ। त प्रिय श्रोतावृन्द, अब भने अगाडि बढ्छु। अगाडि बढ्नु पर्दा आज चाहिँ संसारभरिमा नै इन्टरनेसनल सेल्फ केयर डे मनाइरहेको अवस्था छ र यो चाहिँ आफैलाई कसरी हेरचाह गर्ने, आफ्नो चाहिँ ख्याल कसरी राख्ने भन्ने कुरामा चाहिँ बढी केन्द्रित रहन्छ आजको दिन। भन्दा फरक नपर्ला, मानसिक र शारीरिक स्वास्थ्यको महत्त्व बुझ्ने र आफ्नो लागि समय निकाल्नको लागि सन्देश दिन्छ आजको दिनले। र आजको दिनको सुरुवात चाहिँ नि 2011 भएको थियो, इन्टरनेसनल सेल्फ केयर फाउन्डेसनद्वारा गरिएको थियो। स्वस्थ जीवन जिउनको लागि हामीले आफ्नो बारेमा सप्ताहको 7 दिन र दिनको 24 घन्टा ध्यान राख्नु जरुरी छ भन्ने कुरालाई यसले फोकस गर्ने गर्दछ। र सेल्फ केयरको महत्त्वमा चाहिँ तनाव कम गर्नु, हाम्रो दैनिक जुन भागदौड छ यसमा विभिन्न प्रकारका स्ट्रेसफुल सिचुएसन्सहरू आउन सक्छ होइन, र यसबाट यो तनाव जुन उत्पन्न हुन्छ यसबाट राहत पाउनको लागि गर्नुपर्ने विभिन्न उपायहरू अप्नाउनु जरुरी हुन्छ। आफ्नो मन र भावनाहरूलाई शान्त राख्ने अनि राम्रो खानपान र सही आराम अनि सही व्यायामको एउटा जुन चाहिँ एउटा सिस्टम छ यो बनाएर चाहिँ नि आफ्नो ख्याल राख्नको लागि हामीले ध्यान दिनुपर्ने हुन्छ। र यसलाई कसरी मनाउने भन्दाखेरि आफ्नो लागि राम्रो भनौँ न समय निकाल्ने, आफूलाई मन परेको काम गर्नको लागि पौष्टिक भोजन को चाहिँ सदुपयोग गर्ने, पर्याप्त मात्रामा पानी पिउने, योग ध्यान गर्ने, वकिङ गर्ने होइन, यसरी आफ्नो ख्याल राख्नको लागि चाहिँ आफैले चाहिँ कोसिस गर्ने आजको दिन यसको लागि समर्पित रहेको छ। भन्दा फरक नपर्ला प्रिय श्रोताहरू, किनभने आफ्नो लागि हामी आफैले चाहिँ ध्यान दिएनौँ भने त्यसको चाहिँ भनौँ अलिकति फेरि मजा पनि आउँदैन होइन। त्यो कारण गर्दाखेरि पनि यो कुराहरू भइरहेको छ। र यो 24 जुलाई फ्राइडेको दिनमा हामी सधैँ फ्राइडे भन्दाखेरि 24 जुलाई हरेक साल यो इन्टरनेसनल सेल्फ केयर डे हामी मनाउँछौँ र यसले चाहिँ हामीले आफैले आफैलाई कसरी ध्यान दिन सक्छौँ, आफैले आफ्नो ख्याल कसरी राख्न सक्छौँ र किन जरुरी छ भन्ने कुराहरूलाई चाहिँ बढी चाहिँ यसले भनौँ न फोकस गरेको हुन्छ। आफ्नो बारेमा आफैले सोचेन भने अरू कसले सोच्छ होइन, र तपाईँले आफैले माया गर्नुहुन्न भने अरूले तपाईँलाई माया गर्छ भन्ने अपेक्षा गरेर बस्नु पनि त्यो चाहिँ एकदमै मूर्खता नै हुन्छ भन्दा सायद गलत हुँदैन कि जस्तो लाग्छ मलाई चाहिँ। त यो एक्सर्साइज र गुड डाइटको अलावा पनि हामीले आफ्नो स्वास्थ्यमा चाहिँ फिजिकल मात्र नभएर मेन्टल हेल्थको पनि ख्याल राख्नुपर्ने हुन्छ होइन। यसमा चाहिँ आफ्नो मानसिक स्वास्थ्यलाई कसरी राम्रो राख्ने, त्यसमा पनि अहिलेको समयमा अहिलेको यो भागदौडको जिन्दगीमा अहिले यति धेरै स्ट्रेसफुल कुराहरू भइरहेका छन्, संसारभरि नै त्यस्ता खबरहरू सुन्छौँ, समाचारहरू सुन्छौँ, त्यसबाट पनि हामीलाई असर पुगिरहेको हुन्छ होइन। र यस प्रकारले चाहिँ नि हामीलाई असर नपुगोस् भन्नका खातिर कसरी आफ्नो ध्यान राख्ने भन्ने कुरामा विचार पुर्याउनुपर्छ। हामीले सारा परिवारको ध्यान राख्छौँ होइन, तर आफ्नै ध्यान राख्न बिर्सिरहेका हुन्छौँ होइन। सारा परिवारको स्वास्थ्यको हिसाब किताब राख्छौँ, सारा परिवारको स्वास्थ्यको जिम्मेवारी हामी लिइरहेका हुन्छौँ, घर परिवारको खानपानको होइन, अनि उनीहरूको चाहिँ मानसिक र शारीरिक स्वास्थ्यको हामी ख्याल राखिरहेका हुन्छौँ, उनीहरूको भावनात्मक स्वास्थ्यको ख्याल राखिरहेका हुन्छौँ। तर त्यो गर्ने क्रममा कता कता हामीले आफैले आफैलाई बिर्सेको हो कि भन्ने भान पनि हामीलाई समय समयमा हुन्छ, र त्यो भयो भने फेरि हामी आफै पनि अस्वस्थ हुन जान्छौँ। र आफ्नै स्वस्थ रहिएन भने अरूको स्वास्थ्यको ख्याल कसरी राख्ने, आफै चाहिँ राम्रो एउटा स्पेसमा रहेन भने अर्काको लागि राम्रो स्पेस, परिवारको लागि राम्रो स्पेस कसरी क्रिएट गर्ने, त्यो कुरालाई पनि
हामीले सोच्नुपर्ने हुन्छ। यसर्थमा आफू खुसी हुनको लागि, आफ्नो ख्याल राख्नको लागि हामीले केही काम गर्छौँ भने हामी आफैले आफैलाई स्वार्थी भएको मान्नु हुँदैन है। तर कतिलाई यस्तो लाग्छ कि आफ्नो बारेमा सोच्दाखेरि, आफ्नो बारेमा ख्याल राख्दाखेरि आफू चाहिँ अलिकति स्वार्थी भएको हो कि भन्ने खालको भान हुनसक्छ, तर त्यो कदापि पनि होइन। आफ्नो स्वास्थ्यको ख्याल राख्नु, आफ्नो बारेमा ख्याल राख्नु एकदमै जायज कुरा हो र यो जरुरी पनि छ। यदि हामी नै स्वस्थ रहेनौँ, हामी नै एउटा राइट स्पेस अफ माइन्डमा भएनौँ भने हामीले कसैलाई पनि केही राम्रो काम गर्नै सक्दैनौँ, कसैलाई पनि केही राम्रो कुरा को लागि हामीले सपोर्ट गर्नै सक्दैनौँ। यसर्थमा यो कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ भनेर आजको दिनले हामीलाई सम्झाएको छ, बुझाएको छ है। आदरणीय श्रोताबृन्द, यो कुरालाई ध्यान राखेर आजबाट आफ्नो ख्याल गर्नपट्टि, सेल्फ केयरपट्टि ध्यान दिउँ भनेर भन्न चाहन्छु। यति भन्दा नभन्दै हामी अब भने करिब करिब अगाडि बढ्ने बेला त भइ नै सक्यो है। यसर्थमा तपाईँलाई एउटा अब मिठो गीत सुनाउने तयारीमा रहेकी छु र यो गीत सँगसँगै कार्यक्रममा अगाडि बढिहाल्छु म। र अहिले भने हामी मन्त्र ब्यान्डले गाउनुभएको एउटा गीत सुन्छौँ, किनभने यसलाई चाहिँ हाम्रो बहिनी धनु गुरुङजीले आज अनुरोध गर्नुभएको छ। बहिनी धनु गुरुङको लागि यो गीत सम्पूर्ण श्रोताहरूलाई पनि सुनाउँछु है। त यो गीत मन्त्र साङ्गीतिक दलको प्रस्तुतिमा रहेको छ र गीत पश्चात भने हामी आज अगाडि बढ्छौँ। हाम्रो बहिनी सोनियाले गर्नुभएको छोटो कुराकानी, पनुषा लिम्बूसँग गर्नुभएको कुराकानी छ, त्यसतर्फ तपाईँको ध्यान आकर्षण म गराइहाल्छु।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नु।

0: And any moment now, all of the spectators will begin to cheer as HMS Duncan comes alongside us here at the Round Tower. And the reunions will now only be a matter of minutes away.
1: Ukrainian authorities say at least 10 people have been killed and 100 have been injured in the latest Russian strikes on Kyiv. President Zelensky said his forces had struck a military facility in the Russian city of Kirov. Russia says 6 people died in that strike. 4 people have died after a car crashed into a lamppost on Merseyside. It happened in the early hours of this morning in Huyton. The men, who are all in their 20s, were pronounced dead at the scene. 40,000 people are being evacuated from the southwest coast of France as wildfires spread west of Bordeaux. President Macron says the situation is extremely tense.
2: प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार असीम शाह नेतृत्वको कार्यदलले संविधानमा जथाभावी संशोधनको प्रस्ताव ल्याएको भन्दै वर्तमान संविधान निर्माताहरू झस्किएका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य प्रदीप गेवालीले संविधान संशोधनका क्रममा हुन सक्ने प्रतिगामी प्रावधान रोक्न अब आम नागरिक नै जाग्नुपर्ने बताउनु भएको छ। बीएफबीएस काठमाडौँसँगको कुराकानीमा नेता गेवाली।
3: संविधान बनाउने सबै शक्ति मिल्दा पनि प्रतिगामी संविधान रोक्न सक्ने अवस्था छैन, जनता नै सजग हुनुपर्छ भनेर यहाँले जे बोल्नुभयो आज, पहिलो कुरा संविधान संशोधन हुने नै भयो भन्ने यहाँलाई लाइसक्या हो।
4: म सरकारले त्यो प्रयत्न गरेको देखिन्छ, तर मैले तिनवटा प्रश्न मैले उठाएको थिएँ। पहिलो, संविधान संशोधन जस्तो विषयलाई सत्तारूढ दलले जति हल्का ढङ्गले लियो, न कुनै संविधानविद, न कुनै कानुनका ज्ञाता, न हिजो संविधान निर्माणको प्रक्रियामा कतै संलग्न रहेका व्यक्तिको, अर्कै विधाका व्यक्तिको संयोजकत्वमा कार्यदल बनायो जसको स्वीकार्यता स्थापित भएन र सबै दलहरूले आफ्नो प्रतिनिधि फिर्ता गरे। संविधान संशोधन जस्तो विषयलाई यति हल्का ढङ्गले लिएको विषय आफैमा एउटा गम्भीर हो। दोस्रो, संविधानका केही आधारभूत संरचनाहरू छन्, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, सामाजिक न्याय र अधिकार, समाजवाद उन्मुख चरित्र, यो संविधानका विशेषताहरू हुन्। अहिले

0: गभर्मेन्ट भन्ने डर चाहिँ हो कि होइन संविधान बनाउने डरहरूलाई?
1: निर्वाचनको परिणाम हामी सबैका अगाडि छ। अब जनता एउटा न्यारेटिभमा विश्वस्त भएर झन्डै दुई तिहाई बहुमत एउटा दललाई दिएको, त्यो त एउटा सच्चाइ हो, उनीहरूले विश्वास गरे। अब अहिले त्यो मोह भङ्ग हुन पनि सुरु भएको छ, पछुताउन पनि थालेका छन्। तर पनि अब पार्लियामेन्टभित्रको संरचना त अर्को निर्वाचन नहुँदासम्म बदलिन्न। त्यस अर्थमा चाहिँ मैले भन्न खोजेको हो, अब निर्दल र बहुदल रोज्दा कोही पनि तुलना हुँदैन नि त। बहुदलीय व्यवस्थाको तुलनामा निर्दलीय व्यवस्था उत्कृष्ट भन्ने त हुँदैन, तर जनमत सङ्ग्रहमा 37 सालमा त्यही परिणाम आयो। कहिले काहीँ जनताका फैसलाहरू पनि त्रुटिपूर्ण हुन सक्छन्, त्यसबारे जनता स्वयं चाहिँ सजग हुनुपर्छ, मैले त्यो आशय व्यक्त गरेको हुँ।
0: चुनावमा जसरी जनताले रासोपाको जिम्मा लिए, अब रासोपाले गर्ने संविधान संशोधनको जिम्मा यदि प्रतिगामी नै भयो भने पनि तिमीहरूले लिनुपर्छ भनेर वार्न गरे त होइन तपाईँहरूले?
1: चुनाव जित्नु र राज्य जित्नु दुईटा फरक कुराहरू हुन्। चाहे सरकार सञ्चालन गर्दा होस्, चाहे संविधान संशोधन गर्दा होस्, रासोपाले पनि दुई तिहाई बहुमतै पाएको भए पनि निश्चित कुराको दायराभन्दा बाहिर जान सक्दैन, जानु मिल्दैन। यो ढङ्गले उसले बुझ्नु हुँदैन कि मैले जे पनि गर्न, मलाई 5 वर्षको निम्ति अझै अख्तियारी प्राप्त छ, म चाहिँ सबै संरचनाहरूलाई भत्काउन सक्छु पाउँछु भन्ने कुरा हुँदैन। कानुनी बन्धनको हिसाबले उहाँहरू अलिक मुक्त हुनु होला, आफ्नो ढङ्गले सरकार सञ्चालन गर्न सक्नुहुन्छ, आफ्नो ढङ्गले बिलहरू ऐनहरू बनाउन सक्नुहुन्छ। तर संविधान संशोधन जस्तो विषय या राष्ट्रियताका अरू कतिपय प्रश्नहरूमा जाँदाखेरि चाहिँ उहाँहरूले अरू दलहरूको पनि कुरा सुन्नुपर्छ, यसको ब्याकग्राउन्डलाई पनि हेर्नुपर्छ, उहाँहरूले पनि त्यो हेक्का राख्नुपर्छ।
0: 70 वर्ष इतिहास पुगेका दलहरूले जनतालाई जिम्मा लगाइदिएर पन्छिन त मिल्दैन होला नि?
1: होइन, त्यसो त मैले भनेकै छैन। पछि अहिलेको चाहिँ दलहरूको सहकार्यको साझा बिन्दु के हुन सक्छ त भन्दा मैले 4 मुद्दा भनेको छु। राष्ट्रिय हितको संरक्षणको कुरा, संविधानको रक्षाको कुरा, जनताको जीवनसँग जोडिएका भूमिहीन समस्याहरू, जबरजस्ती थोपरिएका करहरूदेखि लिएर चौथो जुन ढङ्गले चाहिँ लोकतन्त्रका आधारभूत संरचनालाई भत्काउने प्रयत्नहरू भइरहेको छ, न्यायालयमाथि हस्तक्षेपहरू, विभिन्न कुराहरू, यी कुराहरू हाम्रो अहिलेको चाहिँ आन्दोलनका साझा एजेन्डा बन्न सक्छन्। यी जगमा उभिएर दलहरूले अगाडि बढ्नुपर्छ।
0: नेपाली काङ्ग्रेसले कार्यदलमा प्रतिनिधि पठाउँदै पठाएन, एमाले पठायो, केही समयपछि निष्क्रिय भयो, अरू सबै दल त्यहाँबाट फिर्ता भए। मैले ठ्याक्कै जोड्न खोजेको, यदि रासोपाले आफ्नै हिसाबले अहिलेको कार्यदलले बुझाएको प्रतिवेदन अनुसार संविधान संशोधन गर्नतिर लाग्यो भने नतिजा के हुन सक्छ?
1: उहाँहरू सफल हुनुहुन्न। संविधानभित्रको संरचनाले संविधान संशोधनको जुन एउटा प्रक्रिया छ, त्यो प्रक्रिया अनुसार नै उहाँहरूले सक्नुहुन्न। दुवै सदनको छुट्टा छुट्टै दुई तिहाई चाहिन्छ। उहाँहरूले प्रदेश संरचना खलबलाउन थाल्नुभयो भनेदेखि 7 प्रदेशको साथ चाहिन्छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना मन्त्रीहरूलाई सल्लाहकार र सचिवालयमा 13 राख्न पाउने गरी दरबन्दी स्वीकृत गराउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 27 नियुक्ति दिलाएका प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई पनि 13 सल्लाहकार र सचिवालय बनाउन दिनुभएको छ। संघीय सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा 2 रिट परेको छ। अधिवक्ता प्रेमराज सिलवाल र मणिराम उपाध्यायले सर्वोच्चमा छुट्टा छुट्टै रिट हाल्नु भएको हो। स्वकीय सचिव राख्न दिने निर्णयले राज्य कोषमा अनावश्यक भार पर्ने दावी सहित दुवै रिटमा सरकारको निर्णय बदर हुनुपर्ने माग गरिएको छ। कैलाली धनगढ़ीको कृष्ण मन्दिर व्यवस्थापन समितिले प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ। डाक्टर केसीले हिजोदेखि धर्मशालामा भोक हडताल शुरू गर्नु भएको हो। धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले बिहान पत्र काट्दै अनसनरत केसीलाई धर्मशाला छाड्न अनुरोध गर्नु भएको हो। धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाव आएकाले धर्मशाला छोड्न अनुरोध गरिएको अध्यक्ष पन्तको भनाइ छ। मन्दिर भनेर चिनिने नेपाल बाल संगठनको जग्गा र सरकारी बजेट ठगी गरेको अभियोगमा 8 विरुद्ध मुद्दा दर्ता भएको छ। संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने सम्पत्ति हिनामिना गरेको दावी सहित सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा ठगीको मुद्दा दर्ता गरेको हो। बाल मन्दिरकी तत्कालीन योजना प्रमुख एवं हाल काठमाडौँ 11 सदस्य आशा श्रेष्ठ, काठमाडौँ जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य विरुद्ध ठगीको मुद्दा दर्ता भएको हो। अब खबर फटाफट।
0: झापामा वर्ष दिनभित्र 6,61,000 टन खाद्यान्न उत्पादन, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ सहितका अन्नबालीको उत्पादन पोहोरभन्दा झन्नै 91,000 टन कम फल्यो। गएको वर्ष दिनमा हेटौडाको शहीद स्मारक 5,00,000 भन्दा बढी पर्यटकले भ्रमण गरे। स्मारक घुम्न सर्वसाधारणका लागि 50, विद्यार्थीका लागि

0: तीस सार्क राष्ट्रका नागरिकका लागि 100 र अरू मुलुकका नागरिकले 150 प्रवेश शुल्क तिर्नुपर्ने। मध्य प्रदेशमा झण्डै 80% रोपाई सकियो। 3,00,000 हेक्टर भन्दा बढीमा धान रोपियो। सिराहामा 94% र महोत्तरीमा 55% रोपाई। गएको वर्ष दिनभित्र सम्पत्ति शुद्धिकरण विभागबाट 7 प्रकारका मुद्दा अभियोजन, 121 जनालाई प्रतिवादी बनाएर 1,18,05,00,000,000 बिगो दावी। 21,000 रुपियाँको लोभ गर्दा काठमाडौँ महानगर 30 लेखा अधिकृत उद्धव भट्टराईको जागिर धरापमा स्थायी लेखा नम्बर प्यान बन्द गराउने सिफारिस बनाइदिँदा 21,000 घुस लिएपछि अख्तियारको फन्दामा। गएको वर्ष दिनभित्र पश्चिम नवलपरासीका उखु किसानले 12,61,00,000 अनुदान बुझे। 464 किसानको भने कागजात र विवरण पेश हुन नसक्दा 35,68,000 भुक्तानी हुन बाँकी। र नेपालमा अनैतिक कार्यका लागि विदेशी महिलाको आकर्षण बढ्दै 1 वर्षको अवधिमा 57 विदेशी महिला पक्राउ। 47 जनालाई देश निकाला, बाँकी 10 जनालाई फिर्ता पठाउने तयारी।
1: बेलायत सरकारले आफ्नो मुलुकको रक्षाका लागि 24 घण्टा प्रतिकारका लागि तयार रहेको बताएको छ। अमेरिकाले बेलायती शिविर प्रयोग गर्दै आफूमाथि आक्रमण गरेको कारण अब बेलायतमाथि आक्रमण गर्ने इरानको चेतावनी पछि बेलायत सरकारले प्रतिकारको चेतावनी दिएको हो। अमेरिकाले लगातार 13 रात इरानमाथि हवाई आक्रमण गरेको छ। इरानी सेनाले अमेरिकी आक्रमणको जवाफ स्वरूप बहराइन र जोर्डनका अमेरिकी इलाकामा आक्रमण गरिएको जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै।

मतै निस्के एक नम्बर हरामी भूपु माया जलेर खरानी बडो चड्के गीत सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोता वृन्द तपाईँ सबैले, जसमा चाहिँ सृजना खत्रीको आवाज तपाईँले सुन्दै हुनुहुन्थ्यो। र यो गीतको साथसाथमा आजको हाम्रो कार्यक्रम दिवाकोसेलीको अन्तिम चरणको यात्रा पनि शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा एकपटक फेरि पनि मैले स्वागत अभिवादन टक्राउन चाहेँ र यतिखेर तपाईँलाई लिएर अब अगाडि बढ्न चाहन्छु। आज भने कार्यक्रमको यो चरणमा द हेल्थ पोडकास्ट रहन्छ, जस अन्तर्गत डाक्टर सुप्रिया राई हुनुहुन्छ कार्डियोलोजिस्ट, उहाँसँग गरिएको कुराकानीको दोस्रो अंश तपाईँले सुन्न सक्नुहुन्छ। अब लगतै तपाईँलाई त्यसतर्फ नै लिएर गइहाल्छु म र यो कुराकानीलाई अब हामी सुन्छौँ। अहिलेको लागि भने एउटा मिठो गीत पनि छ, गीत हाम्रो दिदी मनु राणाले अनुरोध गर्नुभएको छ, हाम्रो बहिनी धनु गुरुङको लागि उहाँले गीत अनुरोध गरिदिनु भएको हो। बद्री कुमार पङ्गिनी र ज्योति मगरले गाउनु भएको छ, बहिनी धनुले सुन्दै हुनुहुन्छ होला भन्ने आशा गरेको छु र दिदी मनुले पनि सुन्दै हुनुहुन्छ होला। ल त तपाईँले रिक्वेस्ट गर्नुभएको गीत ठ्याक्कै तपाईँले सुनाउन चाहनुभएको महानुभावसम्म पुर्याउने कोसिस गर्दैछु, पुग्छ होला भन्ने आशा छ है त दिदी। यति भन्दै हामी सम्पूर्ण श्रोताहरूले पनि अब यो गीत सुनेर इन्जोय गरौँ है त एकैछिन।

0: SBS गोर्खा रेडियो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्, आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: बीएफबीएस गोर्खा रेडियो।

0: हजुर दादुर श्रोताबृन्द बिएबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर. आज पनि अब यो हेल्थ पोडकास्टमा तपाईँहरू सबैलाई मैले स्वागत गर्न चाहेँ. आजको यो बसाइमा गत सप्ताहदेखि नै रहनुभएको डाक्टर सुप्रिया राई कार्डियोलोजिस्ट हुनुहुन्छ, उहाँसँगको कुराकानी फेरि पनि निरन्तर अगाडि बढाउने तयारीमा छु. सर्वप्रथम त मैले हाम्रो डाक्टर सुप्रिया राई तपाईँलाई फेरि पनि एकपटक स्वागत भन्न चाहेँ, वेलकम ब्याक भन्नुहुन्छु म.
1: हुन्छ, धेरै धेरै धन्यवाद, इट्स गुड टु बी ब्याक.
0: हजुर, र अब हामीले लास्ट विक यो हार्ट भनेको के हो अथवा मुटु भनेको के हो, मुटुले कसरी काम गर्छ भन्ने कुरा गऱ्यौँ होइन. अलिकति हामीले चाहिँ मुटुको रोगहरूको बारेमा पनि कुरा गऱ्यौँ. अब आज चाहिँ हामीले अब मुटु रोगको त कुरा गऱ्यौँ, विशेष गरिकन कस्तो खालको मुटुको समस्या चाहिँ बढी देखिन्छ हाम्रो समुदायमा भन्ने कुरा तपाईँले गरिसक्नु भएको छ. अब यो मुटु रोगको कुरा त गऱ्यौँ, तर त्यो रोग लाग्न दिनुभन्दा अगाडि नै पनि प्रिभेन्सन पनि हुनसक्छ भनेर भन्नुभएको थियो. भेरी इन्ट्रेस्टिङ टपिक, त्यसमा हामी अहिले कुरा गर्नेछौँ. तर त्यसमा जानुभन्दा अगाडि सबैभन्दा पहिला चाहिँ अब रिस्क फ्याक्टर्स, खतराको कुरा गरौँ, कारक तत्त्वको कुरा गरौँ. केही कारण बिना त कुनै रोग त लाग्दैन, केही न केही त कारण हुनुपर्छ भन्ने अब सबै रोगमा त्यो एप्लिकेबल छ. त्यो कारण गर्दाखेरि सुप्रिया, सबैभन्दा पहिला चाहिँ अब रिस्क फ्याक्टर्सको कुरा गरौँ, कस्तो कस्तो कारणले गर्दाखेरि मुटु रोग हुनसक्छ त कुनै पनि मान्छेमा.
1: हजुर, सो रिस्क फ्याक्टर्स चाहिँ इट्स भेरी इम्पोर्टेन्ट कार्डियोलोजीमा. हामी जहिले पेसेन्टहरू नयाँ आउँदाखेरि पनि के हो रिस्क फ्याक्टर्स भनेर एउटा त्यो जानकारी लिन्छौँ, बिकज यो रिस्क फ्याक्टर्समा जति नै टिक गर्नुभयो हजुरले, त्यति नै लाइक्लीहुड अफ तपाईँको कार्डियोभास्कुलर डिजिज अर मुटुको रोग हुन्छ क्या. सो देयर आर रिस्क फ्याक्टर्स अब एउटा मोडिफाएबल हुन्छ, जुन चाहिँ अब आफूले त्यो डे टु डे लाइफमा चेन्जहरू, लाइफस्टाइल चेन्ज गर्यो भने त्यसमा यु क्यान गेट अन टप अफ इट टु रिड्युस यो रिस्क. द अदर साइड इज नन मोडिफाएबल, होइन. अब नन मोडिफाएबलको कुरा गऱ्यो भने चाहिँ अनफोर्चुनेटली अब इट्स नट अप टु यु, इट्स जस्ट वाट इट इज खालको. सो फर इक्जाम्पल एज, अब नो वान क्यान स्टप अस ग्रोइङ ओल्डर. अनि तपाईँलाई मैले लास्ट विक भनेको जस्तै नै अब जति नै ओल्ड हुन्छ हाम्रो पाइप्सहरू, देयर नट गर्न बी क्लिन, होइन. नयाँ पाइप लिएको जस्तो गरेको हुँदैन, 10 वर्ष 15 वर्ष इफ नट 50-60 इयर्स हुन्छ नि त हाम्रो पाइप्सहरू त अलिकति ओल्ड. सो त्यही के बिल्डअपहरू भइसकेको हुन्छ. सो एज इज वान अफ द रिस्क फ्याक्टर्स द्याट यु क्यानट मोडिफाई. इफ यु फाइन्ड अ वे टु मोडिफाई देन एब्सोल्युटली हुन्छ नि, आइम स्योर वी आर ऑल इन्ट्रेस्टेड. सेकेन्ड चाहिँ आफ्नो gender. So men haru, they are at more higher risk of cardiovascular disease. And then the third one is sometimes afno background pani huncha, afno family history. I know there is no like genetic link huncha ni kun kun chai abo genetic diseases haru huncha, abo waha ko ama lai bhaye bhane definitely ama lai pani huncha, testo chai testo halko genetic link chai haina. Tara हजुरको आमा बुवा ग्रान्ड फादर होइन फर्स्ट डिग्री रिलेटिभ्स भन्छु, सो हजुरको आमा बाबा सिब्लिङ्सहरूलाई केही हार्ट डिजिजको रोग छ भने देन यु डु हेभ अ रिस्क एज वेल अफ डेभलपिङ द्याट. त्यो चाहिँ हो. नाउ गोइङ अन टु दि मोडिफाएबल रिस्क फ्याक्टर्स, जो चाहिँ त्यो चाहिँ तपाईँको हातमा छ, इच एन्ड एभ्री वानको हातमा छ यस चेन्ज गर्ने, होइन. यो चेन्ज गर्यो भने यु रिड्युस यो रिस्क अफ कार्डियोभास्कुलर disease and death care by a significant amount.
0: Wow.
1: So number one is we are very Nepali community we are very prone to do this, which is alcohol. Aina abo hamro Nepali community we are very hospitable ke jata pani auncha, and that's very good ke. I like that. Yeah, but jata te ghar ma gaye pachi, oh hello namaste aunus khanus piunus, aina this is our nature ke. We love doing that, we love hosting people, you know. And unfortunately tara alcohol is a great part of that as well ke. And I think everything comes in moderation. You know, so just the targets are less than 14 units a week for men and female. So alcohol hajuraru tyo dasai party ma huncha haina, ani yo diwali haru bhai tika haru ke huncha ni ta, and kati era social abo obligations huncha ke, tara your health is very important. When you lose it, you can't get it back. So tei bhayera alcohol ma chai 14 units, less than 14 units a week is the target, national target. There are everything abo hajurlai nai abo uyo huncha, if you can stop it, stop it, haina. That's alcohol. Second thing is smoking. It's a big thing as well. And especially hamro younger generation pani haina, smoking is something that abo socially nai mancheharu they talk to each other, and it's a way of communicating maybe or making friendships haru haina. Tara smoking is a huge risk factor because it causes a lot of inflammation भन्छ क्या हामीले, अब रक्त नलीहरूमा एकदम इन्फ्लेम हुन्छ होइन, त्यो कोलेस्ट्रोल बिल्डअपहरू हुन्छ, अनि दिस इज द थिङ द्याट क्यान इन्क्रिज यो रिस्क अफ यो प्लम्बिङ डिजिज क्या, त्यो हार्ट एट्याकहरू होइन. वि एक्चुली अन अनदर नोटिस, यु नो हामी मान्छेहरू, आई डाइग्रेस लिटल बिट, तर स्मोकिङ इज सो उयो कि द्याट when patients come in more bone orthopedics ma kaam garda here junior doctor hudai here say tedi here smoking oh you smoke bhanne bitikai we used to really raise our eyebrows because not in a judgmental way it's just because healing process alikati delay gardincha ke smoking garle so you know after operation you hip break or testo huncha ni tesma here say smoking or is a risk factor because it reduces or delays your healing ka and tei bhara smoking for your general health is not good so that's the second one third thing is if you have high cholesterol the cholesterol say ekdam aba this is the culprit ka feri the cholesterol chai kina high cholesterol le garda kheri chai kina culprit huncha because tapale male bhaneko chha ki pipe huncha ni so naya pipe huncha tyo patta haru build up huncha ni tyo pipe ma tesari nai tyo cholesterol haru chai jiu bhari goira chai tyo kaka kaka deposit huncha kya rakta nali haru ko tyo brain ko huncha ni aba brain ko rakta nali haru ma basna sakcha kidney ko rakta nali haru ma basna sakcha mutu ko rakta nali ma basna sakcha ani mutu ko rakta nali ma basyo bhane एकदम ब्लक भयो भने हार्ट एट्याक हुन्छ होइन सो तर यो हाई कोलेस्ट्रोल कसरी हुन्छ भन्नाले यो खानापिनामा हुन्छ सो एल्कोहल नै भयो स्मोकिङ नै भयो फेरि एन्ड देन हाई फ्याटी फुड सेचुरेटेड फुड म्याकडोनल्ड्स केएफसी त्यस्तो खालको यु नो वी लभ अब यस्तो फास्ट फुडहरू तर एभ्रिथिङ इज इन मोडरेसन तर यो हाइपर कोलेस्ट्रोलिम इज द थर्ड वान यसमा चाहिँ फेरि आई थिङ्क पिपल डोन्ट नो दिस एन्ड आइम गन गो लेटर अन इन डेप्थ एज वेल यसमा चाहिँ आई थिङ्क म्यानेजमेन्टमा तर प्लिज अबभियसली हेभ अ सबैजनाले अब ध्यान दिएर सुन्नुहोस् होला बिकज इट्स भेरी इम्पोर्टेन्ट होइन द फोर्थ वान इज ल्याक अफ एक्सर्साइज इन अलिकति त्यो कार्डियोभास्कुलर हेल्थको लागि वे नट टकिङ अबाउट लाइक क्लाइम्बिङ माउन्ट एभरेस्ट होइन That's great. But we're talking about daily steps, yeah? Walking at least 10,000 steps or 8,000 to 10,000 steps a day. So धेरै स्टेसनरी रोलमा नभए अथवा केही नगरिकन बस्ने खाने सुत्ने त्यस्तो मात्र अब लाइफस्टाइल छ भने यु आर एट रिस्क किनकि युआर नट डुइङ एनिथिङ टु हेल्प यु गेट रिड अफ यो कोलेस्ट्रोल लेट्स से ओर हेल्प इन्क्रिज तपाईँको त्यो हार्टको फङ्सनहरू हुन्छ नि सो आई थिङ्क you know, lack of exercise is also one of the risk factors, I would say. And then salt bhayalyo. I think the national targets recommendations ke bhane the small teaspoon huncha ni tyo bhanda kam khanu haina tara hami we love our salt hamro to be fair hamro quick cuisine dami nai chha ke tara we need to be very careful because pati goera consequences are afle matra hudaina you're passing it on to your generations so the main five risk factors to summarize tapale afle you can take into control is number 1 alcohol reduce your alcohol intake So smoking dhumrapan nagarnus sakesamma activity garnus tapaiko khana pina ma you know khana pina ma dhyan dinus and then last but not least salt ko intake alik kam garnus
0: है यो चाहिँ स्पेसली यो लाइफस्टाइल चेन्जेसहरू हामीले गर्न सक्ने सो द्याट यो पनि अलिकति प्रिभेन्सनतिर पनि गयो नि त यो कुरा होइन र अब प्रिभेन्सन इज बेटर देन क्योर भनेर भन्छ त्यो कारणले गर्दाखेरि अब प्रिभेन्सन नै गऱ्यो भने अब उपचारसम्म पुग्नै परेन तर अनफोर्चुनेटली इट्स रियली डिफिकल्ट टु स्टिक टु दिज रुल्स क्या
1: हन्ड्रेड आई नो म पनि इन माई क्लिनिक मेरो पेसेन्ट्सहरू आउँछ होइन एन्ड मेरो टु बी फेयर लाइक माई मम इज भेरी यस्तो होलिस्टिकमा जानुहुन्छ सो आई थिङ्क थ्रु हर I know, okay, I take that responsibility. म पनि मेरो पेसेन्ट्सहरूमा भेट्दाखेरि म मेडिकेसन मात्र दिँदिनँ क्या आई मेक स्योर आई रियली यो अब इन्स्टिल भन्छ तर आई मेक स्योर मैले यो फोकस गरेर उहाँहरूलाई यो एजुकेसन दिन्छु नेपाली होस् या अथवा अरू डिफ्रेन्ट कम्युनिटीको बिकज एट दि एन्ड अफ द डे मेडिकेसनले तपाईँलाई रिड्युस गर्छ रिस्क फ्याक्टर्स तर नट सो वेल I mean, in a way, as much as तपाईँले आफूले आफूको लागि गर्न सक्नुहुन्छ क्या यु नो सो हजुरलाई मैले यो दिएँ भने or whoever's listening I know please it's very important kinki tapale bhanuwako chha prevention is cure this is the five magic steps to prevent heart disease. In fact general health nai ramro
0: exactly aile ta hami heart disease ko context ma kura garna dakheri yo kura aayo tara yo kura harle chai aba junai pani bishay bastu ma kura gardakheri aile samma aba health podcast ma kati jana specialist haru aunu bho haina wahar sanga kura garna dakheri yo kura haru chai auncha ka especially alcohol ani smoking अनि डायटरी चोइसेस होइन अनि एक्सर्साइज एकदमै इम्पोर्टेन्ट चाहिँ एक्सर्साइज पनि छ अनि यो कुराहरू आइ नै रहेको हुन्छ अनि हरेक प्रकारको चाहिँ समस्यालाई समाधान गर्नको लागि अथवा त्यसलाई चाहिँ कम गर्नको लागि रोक्नको लागि रोकथामको लागि यो कुराहरूबाट बस्नुहोस् भन्नुहुन्छ उहाँहरूले त्यो गर्दाखेरिमा सबै रोगहरूको लागि चाहिँ महत्त्वपूर्ण यो विषयहरू छन् यो कुराहरूलाई चाहिँ हामीले हाम्रो जीवनमा लागू गर्ने हो भने आई थिङ्क धेरै रोगहरूबाट हामी मुक्त रहन सक्छौँ होइन तर अघि सुप्रियाले नै भने जस्तै अब मोडिफाई गर्न नसक्छ सक्ने कन्टेक्स्टमा त अब जस्तो कि एजको कुरा भयो त्यो त हामीले रोक्नै सक्दैनौँ, तर एज हुँदै जाँदाखेरि पनि हामी स्वस्थ नै रहनको लागि चाहिँ यी कुराहरूमा ध्यान दिनु पर्यो
1: होइन.
0: अघि नै बिपीको पनि कुरा आयोसँग जोडिएर होइन, अनि अब स्ट्रेस, कोलेस्ट्रोल. लास्ट टाइम पनि हाम्रो लास्ट टाइमको बसाइमा हाम्रो डक्टर झोलिसा आउनुभएको थियो, हामीले डायबिटिजको कुरा गऱ्यौँ, ब्लड प्रेसरको कुरा गऱ्यौँ, कोलेस्ट्रोलको कुरा गऱ्यौँ. यो कुराहरू नै उहाँले भन्नुभएको थियो, जस्तो कि डायटरी कुराहरू भयो, एक्सर्साइजको कुराहरू, अल्कोहल, स्मोकिङ, यो सबै कुराहरू सबैमा लागु रहेछ भन्ने कुरा त अहिलेसम्म सायद हाम्रो श्रोताहरूले पनि बुझिसक्नु भयो होला भन्ने आशा गर्छु म. र यही नोटमा हामी एउटा छोटो ब्रेक लिन्छौँ, अनि फेरि नेक्स्ट हाम्रो बसाइमा चाहिँ हामी अलिकति सिम्टम्सको कुरा

0: यो BFBS गोर्खा रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो MOD तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

0: BBS Gorkha Radio.
1: आदरणीय श्रोता वृन्द बीएबीएस गोर्खा रेडियो मार्फत अहिले तपाईँ सुन्दै हुनुहुन्छ हेल्थ पोडकास्ट र यतिखेर म छु डाक्टर सुप्रिया राईसँग. हामीले गत सप्ताहदेखि नै मुटु रोगसँग सम्बन्धित कुराकानी गर्दैछौँ. उहाँ हुनुहुन्छ कार्डियोलोजिस्ट र आजको यो बसाइमा भने हामीले अलिकति रिस्क फ्याक्टरको कुरा गऱ्यौँ. हुन त इन्डेप्थमा कुरा गर्दै जाने हो भने धेरै नै लामो हुन्छ यो कुराकानी. यसर्थमा हामीले सर्ट एन्ड स्विट हाम्रो श्रोताहरूलाई चाहिँ उहाँहरूले कम्प्लेन गर्न सजिलो होस्, उहाँहरूको दिमागमा छट्ट बसोस् भन्ने हिसाब किताबले होइन छोटो मिठो कुरा गऱ्यौँ. र सुप्रिया, अब हामीले रिस्क फ्याक्टरको त कुरा गऱ्यौँ, लाइफस्टाइल फ्याक्टर्सको पनि कुरा आइसकेको छ त्यहाँनिर, तपाईँले त्यसलाई जोडिसक्नु भएको छ. अलिकति हामी सिम्टम्सको कुरा गरौँ अब, किनभने कुनै पनि रोगको सबैभन्दा प्रथम चरण भनेको सिम्टम्स जस्तो लाग्छ मलाई. हामीले थाहा पाउनु चाहिँ क्या, हुन त अब रिस्क फ्याक्टर सबभन्दा पहिला चेनमा आउने चाहिँ यी कुरा हो, तर पनि अब हामी जस्तो इग्नोरेन्ट मान्छेको लागि त अब रिस्क फ्याक्टर भन्ने कुरा त अब कारक तत्त्व भन्ने कुरा त हामी सोच्दै सोच्दैनौँ. जब आउँछ एकैचोटि लक्षण, अनि मात्र कुनै पनि समस्याको बारेमा हामी जागरुक हुन्छ, ओहो के भयो भन्ने हुन्छ. त्यो कारण गर्दाखेरि अब मेडिकल पर्सपेक्टिभबाट हेर्दाखेरि कारण सबैभन्दा अगाडि आउँछ, तर अब हामी अब एज अ भनौँ न यो पेसेन्टको पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ लक्षण पहिला आउँछ जस्तो लाग्यो मलाई. अब लक्षणको कुरा गरौँ, के कस्तो प्रकारको चाहिँ साइन्सहरू, टेल टेल साइन्स भनेर भन्छ नि है, त्यस्तो कुराहरू जुन चाहिँ हामीले देखेर चाहिँ ए मुटु रोग लागेछ कि अथवा मुटुलाई केही भइसक्यो भन्ने कुरा थाहा हुन्छ. लेट्स टक अबाउट सिम्टम्स.
2: हुन्छ. सो अब प्लम्बिङ साइड अफ हार्ट डिजिज कुरा गर्दाखेरि मान्छेले हार्ट अट्याक भन्दाखेरि सिधै छाती दुख्नेमा आउँछ होइन, अझ छाती दुख्नेमै कुरा गर्नु थालौँ होइन. अब हजुरहरूले मेन थिङ टु लुक आउट फर चेस्ट पेन, छाती दुख्ने, अनि कुन चाहिँ चाहिँ मोर वरिङ हुन्छ भने चाहिँ जहाँ चाहिँ अब आफूहरू हिँड्नुहुँदैछ, हिँड्दाखेरि अथवा तपाईँहरू स्टेप्स क्लाइम्ब गर्नुहुँदैछ अथवा आफ्नै सिँढीमा जानुहुँदैछ, घरकै सिँढीमा जति माथि जान्छ त्यति नै आफूलाई त्यो छाती दुख्ने होइन, अनि एकछिन रोकेर चाहिँ ए यो त अलिक राम्रो पो भयो भन्यो भने त्यस्तो कुराहरू चाहिँ एकदम हार्टको डिजिजकोमा टेल टेल हुन्छ क्या साइन्स हो. सो द्याट्स वान अफ द थिङ, चेस्ट पेन भइहाल्यो. हुनु त अब चेस्टमा निकै धेरै अर्गन, धेरै अङ्गहरू त छ होइन, तर हार्टको पनि अब हजुरहरूले पहिल्यै हेर्नु पर्यो होइन. त्यो त्यो टेल टेल साइन्स चाहिँ मलाई लाग्छ चेस्ट पेन सेन्टरमा, स्पेसली तपाईँको यो यो देब्रे यो आमपट्टि गयो भने अथवा यो घाँटीमाथि गयो भने द्याट्स वान अफ देम. अनि तपाईँ एक्जर्ट गर्नुहुन्छ नि, एक्सर्साइज गर्नुहुन्छ, नभए सिँढीमा चढ्नुहुन्छ, त्यताखेरि जाँदाखेरि झन् त्यो दुख्ने त्यो हो. अर्को कुरा चाहिँ ब्रेथलेसनेस भन्छ हामीलाई, दम भन्छ नि, अब एकदम सास फेर्नु गाह्रो भयो भने त्यो पनि हेर्नुपर्छ. जस्ट लाइक आई सेड, अब हुनु त हाम्रो फोक्सोहरू पनि त छ होइन, कतिजना मान्छे चाहिँ देख्छु म मेरो आस्मा छ नभए मेरो यो दमको बिरामी छ भनेर, त्यसमा उनीहरूले चाहिँ उहाँहरूले चाहिँ अब त्यो होला भनेर बुझिरहनुहुन्छ होला, तर त्यो दमको उयोहरू गर्दाखेरि त इनहेलरहरू दिन्छ होइन, तर त्यो एकदम पर्सिस्टेन्ट क्या, अब जति सके जति ट्रिटमेन्ट गराए पनि दमको लागि त्यो नजानै नजानेहरू, त्यो अलिकति त्यो आर्मिङ बेल्स हो क्या, त्यो चाहिँ मेबी सायद मुटुले होला भनेर पनि सोच्नुपर्ने हुन्छ क्या. सो छाती दुख्ने भनेको जस्तै यो ब्रेथलेसनेस होइन, कोही कोही बेला चाहिँ अब बुढापाकामा चाहिँ त्यो खुट्टाहरू सुन्निने होइन, खुट्टाहरू सुन्यो भने चाहिँ त्यो तपाईँलाई मैले भने नि हार्टको मसल अलिकति त्यो मसल हो, त्यसलाई पनि चाहिन्छ होइन, त्यो कम त्यो अलिकति राम्ररी काम गरेन भने त्यो खुट्टाहरू सुन्निने पनि जारी हुन्छ क्या. सो खुट्टाहरू सुन्निने, अनि तपाईँको अब त्यो मुटुहरू त्यो पाल्पिटेसन्स भन्छ इङ्ग्लिसमा चाहिँ, बट बेसिकली तपाईँको यो हार्ट चाहिँ नि होइन एकदम त्यो अलिकति अवेरनेस हुन्छ नि, एकदम छिटो चलेको जस्तो कोही कोही बेला, अनि त्यो छिटो चल्दाखेरि कोही कोही बेला छाती पनि दुख्ने गर्छ, कोही कोही बेला चक्कर चल्ने होइन, कोही कोही बेला सास फेर्नु गाह्रो हुने त्यस्तो पनि हुन्छ. सो आई थिङ्क द मेन थिङ टु लुक आउट फर अब लाइक आई सेड हार्ट डिजिज त अब यत्रो अम्ब्रेला टर्म हो, तर हजुरहरूलाई सास फेर्नु गाह्रो भयो भने, छाती दुख्यो भने, स्पेसली हिँड्दा माथि चढ्दाखेरि झन् दुख्यो भने, त्यसपछि त्यो छाती एकदम त्यो रेस गरेको जस्तै क्या, त्यो एकदम बढी चलेको जस्तै तपाईँलाई सेन्सेसन भयो भने, खुट्टा सुनेको छ भने होइन, त्यस्तो चक्करहरू पनि चलेको छ भने चाहिँ द्याट्स समटाइम्स यु नो इट्स अ रेड फ्ल्याग क्या. अब यो म चेक चाहिँ गर्नु पऱ्यो है भन्नेमा चाहिँ तपाईँ पुग्नु पऱ्यो क्या. इट माइट बी नथिङ, तर युल बी भेरी थ्याङ्कफुल क्या, यु नो. सो जिपीकोमा गएर चाहिँ कुरा गर्दा हुन्छ.
1: ओके त सिम्टम्स मेनली अब छाती दुख्ने नै रहेछ होइन अनि अब अहिले छाती पनि विभिन्न प्रकारले दुख्छ तर कस्तो प्रकारको छाती दुखाइलाई चाहिँ मुटुको रोगको सङ्केत मान्ने भन्ने कुरा पनि सुप्रियाले हामीसँग सेयर गरिसकेको अवस्था छ. आई होप हाम्रो श्रोताहरूले यसलाई बुझ्नु पनि भयो होला. र अब यो छाती दुख्नेकै कुरा गर्दाखेरि अघि न सुप्रियाले पनि भनिसकेको छ छातीभित्र धेरै अर्गन्सहरू हुन्छ अन्य समस्याले पनि दुख्न सक्छ भनेर. यसकै एउटा क्लासिक केस मेरो एकदमै नजिकको एकजना मित्रको पनि त्यस्तो भएको थियो होइन. उहाँको चाहिँ धेरै लामो समयसम्म छाती दुख्यो अनि दुख्यो भने कन्टिन्युसली दुख्ने होइन, अलिअलि दुख्ने फेरि जाने फेरि दुख्ने छातीको बिचतिर भागतिर क्या. अनि एकदमै उहाँलाई एकदमै गाह्रो भयो क्या. अनि पछि चाहिँ उहाँ चेक गराउनु जानु हुँदाखेरि चाहिँ नि इट टर्न आउट टु बी एसिड रिफ्लक्स
2: है. ओके मेरो हजुर.
1: सो अब यो इन्डाइजेसनले गर्दाखेरि पनि चाहिँ यो छातीहरूमा चाहिँ अलिकति हार्टको समस्याको जस्तो खालको लक्षणहरू देखिन्छ भन्छन्, त्यस विषयमा अलिकति बोलिदिनुहोस् न.
2: हजुर हजुर धन्यवाद यो कुरा निकाल्नु भएकोमा हजुरले होइन. आई थिङ्क द मेन थिङ इज हामी नेपालीहरू क्या टु बिगिन विथ वे भेरी स्ट्रङ होइन. हामी अब गोर्खाली ब्याकग्राउन्ड हुन्छ वे भेरी स्ट्रङ अनि इङ्ग्लिसमा चाहिँ स्टोएक भन्छ क्या. अनि त्यो स्टोएक उयो चाहिँ अब यहाँको ब्रिटिस फार्मर्सहरूमा देखिँदो रहेछ क्या, हामी जस्तै हुँदो रहेछ होइन. एकदम स्ट्रङ एकदम पेन थाप्ने खालको मलाई केही पनि भएको छैन भन्ने, त्यो चाहिँ मेरो आफ्नै क्लोज फ्यामिलीमा पनि देखेको छु. एन्ड दिस इज द थिङ मेरो तपाईँको उहाँ त मित्रको तपाईँले भन्नुभयो, अब मेरो आफ्नै ठुलो बाबाको कुरा गर्छु होइन, उहाँले मेरो ग्यास्ट्रिक भयो भन्दै भन्दै उहाँले यस्तो गर्दै राति सुत्नै सक्नु भएन यहीँ युकेमा. बिहान राति उठ्नुभयो अनि मेरो त यहाँ दुखेको छ हो, मेरो यहाँनिर छातीको यहीँनिर दुखेको छ, तर होइन ग्यास्ट्रिक होला ग्यास्ट्रिक होला एसिड रिफ्लक्स होला भनेमै पुग्छु हामी. अनि उहाँले अनि मलाई चाहिँ यसो लाग्यो होइन हौ बा ठुलो चेक गर्नु होला भनेर एम्बुलेन्स बोलायो है. स्वेटी एकदम त्यहाँनिर पसिनैसरी हुनुभएको थियो. यसो गर्दाखेरि त एम्बुलेन्स कुराएर त इसिजी यस्तो सबै गरेर त ए ल हार्ट एट्याक हो भयो, सिधै यहाँ आँसुर हस्पिटलमा गएर तीको ती एन्जियोग्राम गरेर स्टेन्ट हालेर तिन चार दिन बस्नुभयो. सो तपाईँले भनेको एकदम सही कुरा हो क्या. यो एकदम इट इज भेरी डिफिकल्ट. मेडिसिनमा चाहिँ के हुन्छ भने चाहिँ कतिवटा प्राय अब यो सिम्टम्सहरू त अरू रोगहरूमा पनि मिल्छ, यो डिजिनेसमा हुन्छ अथवा यो चेस्ट पेन तपाईँले भन्नुभएको जस्तै एसिड रिफ्लक्समा पनि हुन्छ. तर मलाई चाहिँ के लाग्छ भने हजुरहरू अब मेडिकहरू हुँदैन नि त फ्यामिलीतिर होइन. इट्स बेटर टु बी स्योर क्या. अब आइम नट सेङ तपाईँ सबैजनालाई अब जतिखेर यो ग्यास्ट्रिकको पेन हुन्छ तपाईँलाई थाहा छ अरे यो ग्यास्ट्रिकको पेन अनि एभ्री टाइम जिपीकोमा जानु त्यस्तो त भनेको होइन. तर अब यस एक प्रकारले चाहिँ मलाई के लाग्छ भने इफ यु आर डिलिङ विथ एसिड रिफ्लक्स तपाईँलाई यु नो यर सिम्टम्स क्या. सो एसिड रिफ्लक्स कस्तो हुन्छ भने चाहिँ बर्निङ हुन्छ होइन, अलिकति त्यो के जलेको जस्तै हुन्छ, खाँदाखेरि असर पर्छ, खानु बित्तिकै पनि असर त्यो पेन आउँछ अनि बर्पिङहरू भक्कु गरिन्छ. बर्प गर्दाखेरि चाहिँ अलिक ए सन्चो भयो जस्तो हुन्छ अनि तपाईँहरूले त्यो के भन्छ मेडिकेसनहरू ओमेप्रोजोलहरू भन्छ या पेन्ट्रोप्रोजोलहरू त्यो खाँदा हुन्छ. अनि अझै उयो भएन भने त्यो ओभर द काउन्टर ग्याभिस्कन पनि लिँदा हुन्छ, रेनी पनि लिँदा हुन्छ. तर अब त्यो नम्बर वान चाहिँ इफ यु थिङ्क दिस इज एनी डिफ्रेन्ट क्या, अलिकति डाउट लाग्यो भने पनि यो त मेरो एसिड रिफ्लक्स जस्तो त होइन हो, अर्कै खालको छ भन्यो भने गेट इट चेक्ड आउट. सेकेन्ड थिङ इज तपाईँको घरमा रेनी छ अरे नभए ग्याभिस्कन छ अरे खानुभयो अरे त्यसले पनि केही पनि गरेन भने अगेन चेक इट आउट. तर इट इज भेरी डिफिकल्ट आई वुड से. तर यु नट अ मेडिकल प्रोफेसनल होइन, यु निड टु अब आफूलाई त्यो रियोस्योर गर्नुको लागि भए पनि जिपीकोमा जाँदा हुन्छ. साह्रै यो एकदम बसिरहेको छ भने भारी भएर होइन छातीमा अथवा त्यो सास फेर्नु पनि दिक्कत भयो भने अलिकति रिङ्गटा चल्यो भने आफूलाई जे अलिकति डाउट भयो भने पनि हजुरहरू जिपी जानुहोस्, नभए एकदम इमर्जेन्सी भयो भने चाहिँ ए एक्सिडेन्ट एन्ड इमर्जेन्सी जानुहोस् भन्छ.
1: हजुर त्यही त, इट्स बेटर टु बी सेफ देन सरी भन्छ होइन. त्यो कारणले गर्दाखेरि होइन यसैमा मैले अर्को एउटा के जोड्न चाहेँ भने अब यो सिम्टम्सहरू कुरा गर्नु भन्दाखेरि सडन कार्डियक अरेस्ट भन्ने एउटा टर्म छ नि होइन. यो चाहिँ मेरो आफ्नै क्लोज फ्यामिलीमा नै घटित भएको घटना हो. द पर्सन क्वेस्चन उहाँलाई चाहिँ केही प्रकारको मुटुसँग सम्बन्धित रोग के पनि थिएन अनि उहाँले बिपीको औषधि लिइरहनु भएको थियो अनि उहाँ चाहिँ 60 वर्ष नागिसकेको व्यक्ति हुनुहुन्थ्यो होइन. अनि उहाँलाई भनौँ उहाँको फ्यामिली पनि मुटुको कुनै हिस्ट्री नै थिएन तर अल अफ अ सडन वान इभिनिङ चाहिँ उहाँ एकदमै अलिक ढाड दुख्यो ढाड दुख्यो भन्नुभयो क्या उहाँले. अनि ढाड दुख्छ त्यही त हो नि, फेरि ग्यास्ट्रिकले पनि ढाड पनि दुख्छ भन्छ है. अनि नेपालीहरूले सबै कुरा ग्यास्ट्रिकमा लगेर जोड्ने चलन पनि छ, विच इज भेरी अनफोर्चुनेट है. अनि त्यस्तो भन्नुभयो. त्यसपछि भोलिपल्ट बिहान चाहिँ अझै रोकिएन नि त उहाँको पेन, उहाँलाई एकदमै मसाजहरू पनि गरियो. उहाँलाई पेन नरोकिएपछि देन उहाँलाई हस्पिटल लग्यो. तर दुर्भाग्यवश अब उहाँको चाहिँ हस्पिटल जाँदा चाहिँ बाटोमा नै उहाँको चाहिँ निधन भयो. नि पछि चाहिँ के आयो भन्दाखेरि रिजन फर डेथ वाज लाइक सडन कार्डियक अरेस्ट भन्ने कुरा आयो. सो त्यसमा चाहिँ खासै पहिलादेखि समस्या पनि नभएको, फ्यामिली हिस्ट्री पनि नभएको, र त्यस्तो एकदमै भनौँ न एकदम टटकार रूपमा देखिने सिम्टम्सहरू पनि नभएको कारणले गर्दाखेरि उहाँ चाहिँ त्यो उसमा पर्नुभयो. सो यस विषयमा पनि अलिकति हामीलाई जानकारी के गराउन सकिन्छ सुप्रिया?
2: हजुर, सो सडन कार्डियक अरेस्ट भनेको चाहिँ सिम्पल वेमा हार्ट स्टप बिटिङ त्यति हो, भनेपछि इट डेथ हो होइन. सडन कार्डियक अरेस्ट भनेको इट्स नट एउटा त्यो डिजिज होइन, इट्स नट समथिङ द्याट अब लेट्स जस्ट से यो डिजिज होइन क्या. इट जस्ट मिन्स तपाईँको हार्ट स्टप्ड बिटिङ. नाउ वाट इज द कज होइन, अब यो हस्पिटलहरूमा कतिजना बिरामी मान्छेहरू देखिन्छ, अनि त्यो बिरामीले नै गर्दाखेरि मान्छेलाई त्यो मोडमा पुर्याउँछ जहाँ चाहिँ आफ्नो हार्ट चाहिँ जस्ट स्टप्स बिटिङ. तर आउटसाइड अफ हस्पिटल पनि हुन्छ हजुरको त्यो एक्सपिरियन्स जस्तै होइन. दिस इज भेरी अब आउट अफ हस्पिटल भयो भने इट्स भेरी डिफिकल्ट के टु अन्डरस्ट्यान्ड कसरी भयो के भयो भनेर, त्यही भएर पोस्टमोर्टम गराउँछ होइन. तर मेन लिडिङ कज अफ कार्डियक अरेस्ट चाहिँ अब हार्टको सम्बन्धी मात्र पनि हुँदैन क्या. सो इट जस्ट मिन्स लाइक ए सेड हार्ट स्टप्ड बिटिङ. समटाइम्स चाहिँ के हुन्छ भने अब हार्टकैपट्टि जाँदाखेरि चाहिँ तपाईँको बेबी रक्तनलीहरू एकदम बुच्चेको थियो, अब्स्ट्रक्टेड, त्यो उहाँलाई थाहा थिएन होइन. अब हजुरले भनेको चाहिँ ब्याकपेन भयो भयो भयो भन्दा भन्दै अब टु लेट भयो हुनुसक्छ. त्यस्तो पनि सिचुएसन्सहरू अनफोल्ड गर्नुसक्छ. तर all it means is heart stopped beating. Now the next question is what caused it? Heart disease ma, you can have your plumbing side of the things, ekkachoti butchera, unfortunately, the whole heart muscle has died. So, cardiac arrest. Second thing is electrical activity. So, sometimes, it's a big, big, big topic. But to simplify it, say, sometimes, tapaiko electrical activity ramari kaam gardaina, ani tyo ramari nakaam garera pani achanak कार्डियक अरेस्ट हुनसक्छ. द्याट्स द सेकेन्ड थिङ. थर्ड थिङ इज आउटसाइड अफ हार्ट चाहिँ अब तपाईँहरू हामी नेपाल कति गइराख्छु होइन, त्यो फ्लाइटहरू लिइराखेको हुन्छ, अनि त्यसमा चाहिँ कस्तो हुन्छ हाम्रो ब्लड फ्लो क्या. अब हामी एक्टिभ नभएपछि त ब्लड त्यति साह्रो फ्लो हुँदैन. अनि को मान्छेहरू चाहिँ दे हेभ हायर रिस्क अफ ब्लड क्लट्सहरू क्या. अब ठुलो ब्लड क्लट भयो भने हाम्रो फोक्सोको यो रक्तनलीहरूमा द्याट अल्सो कजेस हार्ट cardiac arrest. Yeah, so that's why it's very important. Mero lagi chai ke bhanchu bhane, if anybody has anyone in their family josko chai esto bhako cha, they do usko first degree relatives bhane pachi usko ama hos ki baba hos naba chhora chhori siblings daju bhai baini teti samma chai wahaharle chai check out chai garnai parcha gp lai gaera kya. Gp lai gaera sunnos mero esto bhako cha, यो फ्यामिली रिस्क फ्याक्टर आयो नि त, किन चाहिँ यो तिम्रो भाइलाई यस्तो भएको छ त भनेर, त मेबी तिम्रोमा पनि छ कि भनेर त्यो चेक गराउनै पर्ने हुन्छ. त्यही भएर चाहिँ यो चाहिँ अर्को अब चेतना भनौँ न, त्यस्तो भएको छ भने चाहिँ हजुरहरू चाहिँ जिपीमा गएर भन्दा हुन्छ मलाई यस्तो भएको छ, मेरो यो यस्तो भयो, एन्ड देन दे विल रिफर यु टु द कार्डियोलोजिस्ट, देन दे विल मेक देयर ओन असेसमेन्ट.
1: ओके ओके, सो द्याट इज द प्रिभेन्सन साइड अफ थिङ्स इफ यु गट समवन इन यर फ्यामिली फर्स्ट डिग्री रिलेटिभ्सको कुरा गर्दाखेरि. एनिवे अब भने एकदमै यो कुराकानीलाई अगाडि बढाउने मेरो इच्छा त थियो, तर येट अगेन हाम्रो यो बसाइको पनि समय अलिकति सकिएको छ. हामी बाँकी रहेको कुराकानी नेक्स्ट विक गर्छौँ है. त्यसो भए थ्याङ्क यू सो मच फर दिस टाइम अगेन.
2: हुन्छ, धेरै धेरै धन्यवाद. BFBF

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा सरकारले न्यायाधीशहरूलाई राजीनामाको दबाव र महाभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय संस्थाहरूको दावी, यस्तो आरोपबारे कानुन मन्त्री भन्छन्।
1: सङ्गीन आरोप भयो, त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर त विज्ञप्ति निकाल्न पाइएन नि त।
0: यो वर्ष डेङ्गीको जोखिमको अवस्था कस्तो छ?
2: बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ, आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
0: स्वास्थ्य मन्त्रालयका सहप्रवक्तासँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनको राजधानी किएव नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रुसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू सुरक्षित रहेको जनाएका छन्। तर यो आक्रमण किएवको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने देखिएको छ। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रुसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रुसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढाइरहेका बेला यी आक्रमणका श्रृङ्खला देखा परेका हुन्। मध्य अफ्रिकामा फैलिरहेको इबोला भाइरस विरुद्ध विकास गरिएको एउटा प्रयोगत्मक खोप पहिलो पटक एक व्यक्तिलाई दिइएको छ। 37 वर्षीय ती पुरुषले ब्रिटेनको अक्सफोर्डमा उक्त खोप लगाएका हुन्। वैज्ञानिकहरूले परीक्षणमा सहभागी व्यक्तिलाई इबोला भाइरससँग सम्पर्क नगराई प्रतिरोधी क्षमताको विश्लेषण गर्ने बताइएको छ। हाल फैलिरहेको बुन्डी बुग्यो प्रजातिको भाइरसको प्रकोपका कारण 1,000 भन्दा धेरै मानिसको ज्यान गइसकेको छ। चीनले ट्रम्प प्रशासनले 60 भन्दा बढी देशमाथि ट्यारिफ लगाएपछि अमेरिकालाई नयाँ व्यापार युद्ध सुरु नगर्न चेतावनी दिएको छ। ती देशहरूले बाध्यकारी श्रम नियन्त्रण गर्न पर्याप्त प्रयास नगरेकाले त्यस्तो कदम चालेको वासिङटनको भनाइ छ। तर अमेरिकाका धेरै सहयोगी राष्ट्रहरूले ती करहरू अनुचित भएको बताएका छन्। फेब्रुअरीमा अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको अघिल्लो ट्यारिफ व्यवस्थालाई असंवैधानिक ठहराएको थियो। बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले आफ्नो कार्यकाल समाप्त हुन करिब 2 वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन्। अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाका निकट मानिने उनले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको बताएका छन्। बीबीसीका अनुवर्षन इथिराजन भन्छन्, भारत निर्वासनमा रहेकी हसिनाले आफू बङ्गलादेश फर्किने योजनामा रहेको सञ्चार माध्यमसँग बताएसँगै मोहम्मद शहाबुद्दिनमाथि पदबाट राजीनामा दिन दबाब परेको थियो। नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म राष्ट्रिय संसदका सभामुखले कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्नेछन्। बीबीसीका अनुवर्षन इथिराजन। शहाबुद्दिनले सन् 2023 राष्ट्रपतिको पद सम्हालेका थिए। र भारतमा जारी युवा प्रदर्शनका नेताहरूले शिक्षा मन्त्रीको राजीनामाको मागबारे जवाफ दिन सरकारले 24 घण्टाको समय मागेको बताएका छन्। कक्रोच जनता पार्टी सिजेपीका

0: सरकारले राजीनामा दिन दबाव दिएको, नभए महाभियोग लगाइदिने धम्की दिएको भन्ने अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरूको दावीको उनीहरूले नै पुष्टि गर्नुपर्ने बताएकी छन्। उनले सरकारले त्यस्तो विषय कतै नबोलेको र कसले त्यस्तो धम्की दिएको रहेछ भन्ने जवाफ विज्ञप्ति निकाल्ने संस्थाहरूले दिएर त्यसको पुष्टि गर्नुपर्ने बताएकी हुन्। आज एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट आइसिजेले सरकारले सर्वोच्च अदालतका केही न्यायाधीशलाई राजीनामाका लागि दबाब दिएको नभए महाभियोग लगाउने धम्की दिएको दावी गरेका छन्। सुनौ एउटा रिपोर्ट। एउटा संयुक्त विज्ञप्तिमा ती तीन संस्थाले सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दबाव दिइएको र यदि उनीहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिइएको विश्वसनीय रिपोर्टहरू प्राप्त गरेको उल्लेख गरेका छन्। ती संस्थाहरूका भनाइमा स्पष्ट संवैधानिक औचित्य बिना न्यायाधीशहरू विरुद्ध महाभियोगको प्रयोग वा धम्कीपूर्ण प्रयोगले अदालतको संरचनालाई प्रभाव पार्ने, संवैधानिक कार्यविधिहरूलाई प्रयोग गरिएको र सम्भवत विचाराधीन मुद्दाको नतिजामा समेत प्रभाव पार्न खोजिएको जस्तो देखिने जोखिम पैदा भएको छ। हालै प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माको नियुक्तिले चिन्ता अझ बढाएको ती संस्थाहरूको ठम्याई छ। उनीहरूको लिखित धारणामा उजुरीहरूको कुनै अर्थपूर्ण सार्वजनिक परीक्षण नगरिकनै उनको नियुक्ति अनुमोदन गरेको भन्दै संसदीय सुनवाई समितिको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। उनीहरूले विज्ञप्तिमा भनेका छन्, तीनजना वरिष्ठ न्यायाधीशहरू पदमा बहालै रहेको अवस्थामा शर्मालाई गरिएको नियुक्तिले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश लाई प्रधान न्यायाधीशको रूपमा नियुक्त गर्ने नेपालको लामो समयदेखिको अभ्यासको विचलन हुन पुगेको छ। उनीहरूको दावी सहितका यी आरोपहरूबारे हामीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमसँग संक्षिप्त कुरा गर्दै सुरुमा यी आरोप युक्त धारणाबारे सरकारको भनाइ के हो भनेर सोधेका छौँ।
1: कसले यो धम्की दियो, कसले बाध्य पार्यो भन्ने कुराको जवाब चाहिँ उहाँहरूले नै दिनु पर्ला। गभर्मेन्टले यस्तो काम गर्दैन, गरेको पनि छैन।
0: सरकार आफैलाई चाहिँ यसमा अब उनीहरूलाई प्रतिक्रिया दिन अथवा जवाफ माग्न आवश्यक छ भन्ने लागेको छ कि छैन?
1: तपाईँले नै मलाई पठाएर मैले थाहा पाएँ यस्तो विज्ञप्ति आएछ भनेर। गभर्मेन्टले यस्तो काम कुनै पनि हालतमा गर्दैन। म कुन आफै पनि कानुनको विद्यार्थी भएको कारणले गर्दाखेरि न्यायपालिकाको संवेदनशीलता म बुझ्दछु। तर जुन किसिमको अहिले यहाँले मलाई चाहिँ यो पठाउनु भयो, एकदम सङ्गीन आरोप भयो। यसका विषयमा हामी थप अगाडि कसरी बढ्ने एउटा बाटो त पहिल्याउँछौँ नै, तर अहिले हेर्दाखेरि चाहिँ एकदम किसिमको आरोप लागेको छ। त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर भन्न पाइएन नि त, विज्ञप्ति निकाल्न पाइएन नि त। उहाँहरूले चाहिँ एकदम पुष्टि गरेरै भन्नुपर्छ जस्तो मलाई लाग्छ।
0: यसमाथि तपाईँहरू अध्ययन चाहिँ गर्नुहुन्छ र आवश्यकता अनुसार जवाफ माग्ने अथवा प्रतिक्रिया जनाउने चाहिँ गर्नुहुन्छ सरकारको तर्फबाट?
1: मन्त्री परिषदमा सल्लाह गर्छु, मन्त्रीज्यूहरूसँग सल्लाह गर्छु, किनभने विधिको शासनभित्र सरकारको सीमा कति हो, न्यायालयको सीमा कति हो भन्ने कुरा म बुझ्दछु। जति पनि यस्ता खालका कपोकल्पित कुराहरू आइराखेका छन्, विज्ञप्ति नै निकाल्ने भनिसकेपछि विज्ञप्ति निकाल्ने संस्थाहरूले चाहिँ पुष्टि गरेर भन्नुपर्छ भन्ने मलाई लाग्दछ। हेरौँ अब अगाडि बाटो कसरी जान्छ।
0: उनी थिइन् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम। अब अर्को विषय। नेपालमा देखा परेको दुई दशकभन्दा बढी भइसकेको डेङ्गीको जोखिम यो बर्खायाममा पनि उत्तिकै रहेको अधिकारीहरूले बताएका छन्। सन् 2004 नेपालमा पहिलो पटक पहिचान भएको डेङ्गी संक्रमण यो वर्ष साउनको पहिलो सातासम्म 1500 बढीमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीलाई सम्पर्क गरी सुरुमा यो वर्ष अहिलेसम्म डेङ्गी जोखिमको अवस्था कस्तो छ भनेर सोधेका छौँ।
2: अहिले कुरा गर्दाखेरि पनि हामीसँग भएको तथ्याङ्कले 71 जिल्लामा 1500 भन्दा बढी व्यक्तिहरू संक्रमण पुष्टि भएको अवस्था छ यो वर्षमा।
0: अहिले चाहिँ हामी पिकमा छौँ कि पिक हुने समय आउँदैछ, उच्च देखिने समय?
2: महिनाकै हिसाबले कुरा गर्दा अबको आउने महिनाहरू चाहिँ अलिकति संक्रमण उच्च हुने, अलिक बढ्ने महिनाका रूपमा हाम्रो तथ्याङ्कहरूले विगतमा देखाएको छ। यो वर्ष पनि अब साउन, भदौ, असोजमा संक्रमण उच्च रहने अवस्था छ। अब अहिले नै उच्च हो भनेर भन्न सकिने कुरा चाहिँ ठ्याक्कै भएन। अहिले चाहिँ हाम्रो वर्षको बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ। आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
0: विगतको वर्ष भन्दा यो पालि अझै अवस्था खराब हुने अथवा पोहोर जति घातक

0: नहुने भन्ने खालको छ कि के छ अवस्था हेर्दाखेरि चाहिँ?
1: हामीले त्यसरी ठ्याक्कै भन्ने भन्दा पनि संक्रमणको जोखिम उच्च रहेका महिनाहरू हुन्। अब यसलाई गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा हामी अहिले पनि जोखिममा छौँ। तथ्याङ्कीय हिसाबले भन्दा पनि जोखिम हिसाबले कुरा गर्ने कुरा सहज होला। त्यसो गर्दाखेरि हामी जोखिमको हिसाबमा उच्च जोखिममा नै छौँ। अहिले गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा तलमाथि होला, तर जोखिमको हिसाबले, वर्षभरिको हिसाबले, संक्रमणलाई अनुकूल हुने समयको हिसाबले हेर्यौँ भने हामी उच्च जोखिममा छौँ।
0: यो पालि चाहिँ मौसम विज्ञान विभागले विगत वर्ष भन्दा यो पालि कम पानी पर्ने भन्ने पूर्वानुमान गरेको छ, त्यसले चाहिँ यो डेङ्गीलाई अलिक जोखिम बनाउने त्यस्तो हुन्छ कि हुँदैन?
1: जस्तो आज पानी पर्यो, अबको एक महिना पानी परेन भने चाहिँ संक्रमणको जोखिम अलिकति कम हुन सक्ला, तर आज पानी पर्यो, यही हप्ताभित्रमा फेरि दुई तिन दिन फेरि पानी पर्यो, तर थोरै पर्यो, फेरि पर्यो, थोरै पर्यो भने चाहिँ त्यस्तोले चाहिँ संक्रमण उच्च नै बनाउन सक्छ। त्यसलाई कम गर्नका लागि चाहिँ हामीले गर्न सक्ने के भने, पानी जम्ने खालका ठाउँहरू हुन्छ नि, थोरै सङ्लो पानी जहाँ जम्छ त्यहाँ लामखुट्टेले वृद्धि विकास, त्यसको अन्डा पार्ने ठाउँ हो, ती ठाउँहरू चाहिँ कम भए, हामीले सरसफाई बढी गऱ्यौँ भने चाहिँ संक्रमण पानीसँग पनि जोडिने भयो, हाम्रो सरसफाईसँग पनि जोडिएर कम हुने अवस्था चाहिँ हुने भयो।
0: छिमेकी भारतमै पनि त्यहाँ खोप आयो भन्ने समाचारहरू आएका छन्, हाम्रो नेपालमा चाहिँ यसका लागि खोप ल्याउने विषयमा के तयारी छ सरकारको?
1: खोपको उत्पादन, त्यसको पछिसम्मलाई कसरी लिएर जान सकिन्छ भन्ने कुराहरूमा हामी सम्बन्धित निकायहरूसँग समन्वय गरेर त्यसैका आधारमा हामीले काम गर्छौँ। खोप लगाउने कुरा, ल्याउने कुरा, सरसफाईको कुराहरू सबै कुरामा हामी केन्द्रित हुन्छौँ नै। अहिलेका लागि खोप ल्याउने गरी हामीसँग त्यस्तो खालको प्राविधिक सल्लाह अथवा प्राविधिक रूपमा गर्नैपर्छ अथवा आउँछ, खोप यतिसम्म छ भन्ने खालको आइसकेको अवस्था छैन। अहिलेसम्म हामीसँग भएको सबैभन्दा बढी प्रभावकारी उपाय भनेको लामखुट्टेको वृद्धि विकासलाई रोक्ने, वृद्धि विकास भइसकेको लामखुट्टेबाट, टोकाइबाट हामी बच्ने, संक्रमित व्यक्तिहरूलाई झन् अरू व्यक्तिमा संक्रमण हुने खालको वातावरणलाई रोक्ने, स्वस्थ व्यक्तिहरूलाई पनि संक्रमित लामखुट्टेबाट संक्रमण हुने कुराहरूलाई रोक्ने नै सबैभन्दा बढी प्रभावकारी उपाय हामीसँग रहेको अवस्था छ। त्यही भएर अहिले सरकारले खोज र नष्ट गर अभियान सँगसँगै यो सरसफाई र हप्ताको एक दिन आफ्नो वरिपरि सरसफाई गर्ने, कहीँ पानी जमेको छ भने त्यो पानी घोप्ट्याउने, पोख्ने, ताकि एक हप्ताभित्रमा त्यो अन्डाबाट वयस्कसम्म लामखुट्टे नबनोस् र संक्रमित भएको लामखुट्टेको अर्को पुस्ता तयार नहोस्, ताकि यो वर्ष र आगामी वर्षहरू पनि संक्रमण हुने जोखिम चाहिँ कायम गर्न नपाओस् भनेर हामीले काम गर्दैछौँ।
0: त्यसो भए अब अहिले खोप यही वर्ष आउँछ भन्ने अथवा कति समय लाग्छ भन्ने यकिन गर्न सकिने अवस्था चाहिँ होइन?
1: खोपका सन्दर्भमा हामीले थप अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने, प्राविधिक छलफल गर्ने, प्राविधिक रूपमा त्यसको विश्लेषण गरेर हामी यसरी जाने भन्ने कुराहरू, छलफलको पाटोहरू चलिरहेको अवस्था छ। त्यसलाई हामीले अझ सघन रूपमा चलाउँछौँ। प्रमाण आधारहरू र सबै सिफारिस, सबै विज्ञहरूको सिफारिसका आधारमा हामी अगाडि बढ्छौँ। अहिलेकै लागि हामीले खोप ल्याउने कुनै निर्णय गरिसकेको अवस्था छैन। खोपको विकास भएको भन्ने कुराहरू हामीले पनि सुनेका छौँ, तर त्यसको प्रयोग गर्दाखेरि त्यसको प्रभाव कस्तो हुन्छ, कसरी जान्छ भन्ने कुराहरू हामी नजिकबाट हेर्छौँ। त्यसको प्रभावकारिता भयो भने पक्कै पनि सरकारले त्यसलाई प्राथमिकता दिन्छ, गर्छ।
0: उनी थिए स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। युक्रेनको राजधानी कियेभ नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रुसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू जीवित रहेको जानकारी दिएका छन्, तर यो आक्रमण कियेभको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: कियेभमा रहेका बीबीसी संवाददाताका अनुसार त्यस प्रकारको सार्वजनिक कार्यक्रम आयोजना गरिएकोमा र त्यसको व्यापक प्रचार प्रसार गरिएकोमा मानिसहरूमा व्यापक आक्रोश देखिएको छ। त्यहाँका महान्यायाधिवक्ताले उक्त प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्यो र त्यहाँ कस्ता प्रकारका सुरक्षा उपाय अपनाइएका थिए भन्ने पत्ता लगाउन कोसिस भइरहेको बताएका छन्। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रुसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रुसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढाइरहेका बेला यी आक्रमणका श्रृङ्खला देखा परेका हुन्। त्यसअघि युक्रेनी सेनाले युद्धको अग्रमोर्चाबाट करिब 1000 किलोमिटर पर रहेको किरोभ स्थित एउटा सैन्य केन्द्रमा आक्रमण गरेको थियो, जसमा 6 जना मारिएका थिए।
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, RAF हाइव वा RN फोरममा गएर।
1: यो BFBS कुलकर्म रेडियो हो।

हजुर दफिलन त्यही प्रस्तुतिमा यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. गुड आफ्टरनुन एभ्रीवन. कहाँ कहाँबाट बिएबिएसलाई ट्युन इन गरिराख्नु भएको छ. 4:24 गएको छ यहाँ बेलायतमा हो भने नेपालमा पनि हाम्रो काठमाडौँ मान भवनमा स्टुडियो छ यहीँ ब्रिटिस क्याम्पको छेउमा. 9:10 गएको छ नेपालमा. अनि ब्रुनाईमा पनि हाम्रो अहिले 2 RG र सपोर्टिङ एलिमेन्ट हुनुहुन्छ र त्यहाँ चाहिँ 11:25 गएको छ. मध्यरात हुन आँटेको छ हजुर. अनि विश्वभरिकै हाम्रो श्रोताले विभिन्न माध्यमहरूबाट हामीलाई ट्युन इन गर्ने गर्नुहुन्छ. यहाँहरू सबै सबैलाई चाहिँ यो ह्याप्पी फ्राइडे भन्न चाहन्छु. अब हामी विकेन्डतिर प्रवेश गरेका छौँ. विकेन्ड स्टार्ट्स अब राइट हियर भन्दा पनि हुन्छ है त. विकेन्डतिर थुप्रै प्रोग्रामहरू होला र अर्को चाहिँ ठुलो प्रोग्राम हाम्रो चाहिँ मगर एसोसिएसन युकेको चाहिँ भोलि ओपन कन्सर्ट हुँदैछ र मन्त्र ब्यान्डको प्रस्तुति अनि चाहिँ भोइस अफ नेपाल सिजन 7 की चाहिँ विजेता हुनुहुन्छ हाम्रो नीता बहिनी र उहाँहरूको प्रस्तुति रहनेछ. र तपाईँहरू जो जो आउनुहुन्छ भोलि हामी भेटौँला है त रसमोर एरिनामा. पक्का पनि तपाईँहरू रेडी भइसक्नुभयो होला. र केही दिन अगाडि हाम्रो चाहिँ लालपुन्जी हुनुहुन्छ अध्यक्ष, उहाँसँग मैले कुराकानी गरेको थिएँ. पक्का पनि तपाईँहरूले सुन्ने मौका पाउनुभयो होला. हुन त अरू पनि थुप्रै थुप्रै ठाउँमा प्रोग्रामहरू छन् र यहाँ कुन कुन छन् म तपाईँहरूलाई भरे अपडेट गराउनेछु है त. आज 5 समाचारपछि भने गुल्मी जिल्ला समाज युकेको अध्यक्ष हुनुहुन्छ हाम्रो मन्जु भण्डारी खरेलज्यू र उहाँसँग छोटो उहाँको एनुअल गेट टुगेदर हुँदैछ 2 August फेलथाममा र त्यस सम्बन्धी गरेको छोटो कुराकानी सुन्नुहुनेछ. उहाँले 2-3 भएछ प्रेसिडेन्सी लिएको र उहाँको चाहिँ जस कुराकानी तपाईँहरूले आज सुन्न सक्नुहुन्छ. त्यसपछि भने 5:28 जाँदा चाहिँ ब्रिगेड ब्यान्डको चाहिँ गल्फ कम्पिटिसन भएको थियो यो गत हप्ता. हाम्रो रूपा दिदी जानुभएको थियो र उहाँहरूसँग गर्नुभएको कुराकानी 2 पार्ट्समा तपाईँहरूले सुन्न सक्नुहुन्छ. फोटोहरू त्यहाँ फेसबुक पेजमा हामीले राखिसकेको छौँ, सायद हेर्नु पनि भयो होला. अब उहाँ चाहिँ छिट्टै कोलचेस्टरतिर चाहिँ रिलोकेट हुने क्रममा हुनुहुन्छ. यो 7 August उहाँको सायद सुरु पनि भइसक्यो होला. जानुभन्दा अगाडि चाहिँ एउटा थ्याङ्क्स गिभिङ जस्तो त्यहाँ क्लबको मेम्बर्सहरू अनि चाहिँ बटालियनलाई पनि सियो साँप र गर्खा मेजर साँपहरूको पनि त्यहाँ फोटो देखेको थिएँ र एउटा थ्याङ्क्स गिभिङ जस्तो. अनि उहाँको अन्तिम एनुअल यो चाहिँ कार्यक्रम यहाँ भयो उहाँको गल्फ टुर्नामेन्ट र उहाँसँग गर्नुभएको कुराकानी सुन्न सक्नुहुन्छ. अनि 6:28 जाँदा चाहिँ भोइस अफ गर्खासमा आज हामी चाहिँ किङ्स गर्खा आर्टिलरी लाक हिलतिर जानेछौँ. W1 सन्तोष राई हुनुहुन्छ त्यहाँको चाहिँ RSM, पहिलो RSM हुनुहुन्छ कियो जेलरबाट. उहाँ त्यहाँ जानुभएको उहाँसँग बहिनी सोनियाले गर्नुभएको कुराकानी तपाईँहरूको सेवामा हामी प्रस्तुत गर्नेछौँ. मन्त्र ब्यान्डकै यो गीत हो तर यहाँ धेरै कलाकारहरूले यो गीत गाउनु भएको छ. अलिकति लामो छ यो गीत, म सुनाउन चाहिँ चाहन्छु र उहाँहरूको पनि भोलि चाहिँ बेजोड प्रस्तुति हुनेछ. लाइभ हेर्न तपाईँहरू आउन सक्नुहुन्छ रसमोर एरिनामा. सी यू टुमारो.

हुन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

बबुल गिरे समीक्षा अधिकारी र साथीहरूले गाउनु भएको यो गीत मैले अलिकति छोटाएँ, किनकि यो लोक गीतहरू अलिकति लामो लामै हुन्छ। 4:45 गइसकेको छ। 5 बजेको समाचारपछि एउटा गीत हुनेछ, त्यसपछि गुल्मी जिल्ला समाज युकेको चाहिँ वार्षिक भेटघाट अगस्त महिनाको 2 तारिक चाहिँ उहाँले फेल्थाममा गर्दै हुनुहुन्छ, वर्तमान अध्यक्ष हुनुहुन्छ, र उहाँसँग हामी कुराकानी गर्नेछौँ है त। र मन्जु भण्डारी खरेलज्यू हुनुहुन्छ, उहाँ चाहिँ जो प्रेसिडेन्ट हुनुहुन्छ, उहाँसँग गरेको छोटो कुराकानी छ, कसरी मनाउँदै हुनुहुन्छ, एट्र्याक्सनहरू के छन्, त्यस सम्बन्धी गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ। अनि 5:28 जाँदा ब्रिगेड ब्यान्डको चाहिँ एनुअल गल्फ कम्पिटिसन भएको थियो, अन्तिम हो यो, उहाँहरू चाहिँ अब कोलचेस्टरतिर रिलोकेट हुने क्रममा हुनुहुन्छ, र उहाँहरूसँग दिदी रुबा राणाले गर्नुभएको कुराकानी तपाईँहरूले सुन्न सक्नुहुन्छ है त। र यो यो तपाईँहरू जो जो यता स्यान्डस एरियातिर बसोबास गर्नुहुन्छ, यो आउँदो 27 तारिक चाहिँ त्यहाँ 10:00-2:00 चाहिँ त्यहाँ एएम रेडियो हुन्न है त, यो पनि तपाईँलाई जानकारी गराउन चाहन्छु। र त्यहाँ चाहिँ अलिकति स्याजुअल मेन्टेनेन्स भएको कारणले गर्दा यो आउँदो 27 तारिकमा चाहिँ त्यहाँ रेडियो हुँदैन, जुन चाहिँ मन्डेको दिन पर्दछ गर्दा त्यो चाहिँ 10:00-2:00 एएम रेस्टुरेन्ट हो, एएम रेस्टुरेन्ट भने चाहिँ एएम रेडियो हुँदैन। तर तपाईँहरूले अल्वेज बिएबिएस रेडियो एप डाउनलोड गरेर हामीले 24/7 नै सुन्न चाहिँ सक्नुहुन्छ, यो पनि तपाईँलाई जानकारी गराउन चाहन्छु। अब भोलि थुप्रै थुप्रै कार्यक्रमहरू हुँदैछन्, त्यो पनि अलिकति जानकारी गराइहालौँ। राप्ती समाज युकेको पनि भेटघाट कार्यक्रम भोलि हुँदैछ, 12:00 राति 10:00 मेस्टोन ग्रामर स्कुलमा है त, त्यहाँको पोस्ट कोड ME157BTमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ अनि इन्जोय गर्न सक्नुहुन्छ। बिमता घरती मगरज्यू, चन्द्र शर्मा, सबिना बुढाज्यूहरूको प्रस्तुति रहनेछ, त्यस्तै डान्सर्स अनि मोडेल अस्मिता राणाको प्रस्तुति हुनेछ, अनि सिङ्गर कामना ओलीज्यूको पनि त्यहाँ बेजोड प्रस्तुति हुनेछ। जो जानुहुन्छ इन्जोय गर्नुहोला। अनि याङ्जाकोट परिवार युकेको 18 वार्षिक भेटघाट हुँदैछ, र भोलि चाहिँ सम्पूर्ण याङ्जाकोटवासीहरूलाई आमन्त्रण गर्नुभएको छ। स्याटरडे भोलिको दिन 11:00 तपाईँहरूको त्यहाँ चाहिँ कार्यक्रम सुरु हुन्छ, क्रेनफोर्ड कलेज कम्युनिटी हल होन्स ल भाइ त, TW5 9PDमा तपाईँहरू जान सक्नुहुन्छ। अनि भोलि नै 85 समाज युगेको पनि वार्षिक भेटघाट कार्यक्रम रहेको छ, सम्पूर्ण चाहिँ चेलीबेटी ज्वाइँ अनि भान्जा भान्जीहरूसँगको भेटघाट प्रीतिभोज कार्यक्रम चाहिँ भोलि हुँदैछ, र भोलि दिउँसो 12:00 त्यहाँ एक्टिभिटी सुरु हुन्छ। राति 9:00 अल्डर उड लेजर्स सेन्टर टोङहाम रोडमा है त, GU12 4AS तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। अनि भोलि चाहिँ मगर एसोसिएसन युकेको चाहिँ नेपाली ओपन कन्सर्ट हुँदैछ, मन्त्र ब्यान्डको प्रस्तुति, अनि निन्ता कुमारी थापा मगर भोइस अफ नेपाल सिजन 7 चाहिँ विजेता हुनुहुन्छ। भोलिको दिन रसमोर एरिना अल्डो सर्टमा हुँदैछ, GU11 2FEमा तपाईँहरू जान सक्नुहुन्छ। 1:00 राति 10:30 कार्यक्रम रहेको छ। जो जो आउनुहुन्छ भोलि हाम्रो अवश्य भेट हुनेछ है त। हजुर, अहिलेलाई यति नै राखौँ। अर्को चाहिँ भोलि नै फेरि बारपाकी समाज युकेको पनि उहाँहरूको वार्षिक भेटघाट अनि समर बिबिक्यू हुँदैछ, र 10:30 छ है त। लोकेसन चाहिँ सामोल कोडी स्कुलमा हुँदैछ, GU14 8 SERA NOVEMBERमा तपाईँहरू जान सक्नुहुन्छ। अब भने मिनी कालीकोटे राई भयो हुनुहुन्छ आसपोर्टबाट, उहाँले मगाउनु भएको गीत सुनाउ। त्यसपछि हाम्रो देवबहादुर लिम्बुजी हुनुहुन्छ तितवरबाट, निकै लामो समयबाट उहाँ आउनुभएको छ, उहाँको गीत कैलाश भाइको पनि यहाँ टेक्स्ट लेख्दैछु। गीतहरू हामी क्रमशः

हजुर, मुगलान चलचित्रबाट उदित नारायण झा र साथीहरूले गाउनुभएको गीत हामीले सुन्यौँ र यो गीत चाहिँ यहाँ स्पोर्टबाट मिनिकालेको टेलाई बहिनीले अनुरोध गर्नुभएको छ, सुनेर पनि थ्याङ्क यू भन्नुभएको छ। हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु है। त अनि देवबहादुर गुरुङज्यू हुनुहुन्छ तितवर्दबाट र उहाँले कार्यक्रम सुनिराख्नु भएको रहेछ र उहाँले चाहिँ हाम्रो दावा घेल्मज्यू हुनुहुन्छ, उहाँले गाउनुभएको एकदमै यो चर्चित गीत अनुरोध गर्नुभएको छ। सबै सबै बेबेस लिसनर्सहरू जो चाहिँ विश्वभरि सुनिराख्नु भएको छ उहाँहरू सबै सबैलाई यो मिठो गीतबाट सम्झना पुर्याउन चाहनु भएको छ। हजुर, यही गीत सुन्दै हामी समाचारतर्फ लागौँ।

0: માં અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો હો ગોઠા રેડિયો હો
1: नेकपा एमालेका नेता प्रदीप घिमालीले जनता सजग नभई संविधानमा हुने प्रतिकूल तथा प्रतिगामी संशोधनलाई रोक्न नसकिने बताउनु भएको छ। पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषय गोष्ठीमा बोल्दै उहाँले संविधान निर्माणमा प्रमुख भूमिका खेलेका तत्कालीन माओवादी केन्द्र नेकपा एमाले र नेपाली काँग्रेस मिल्दा पनि प्रतिनिधि सभामा सरकारका प्रतिगामी प्रयास रोक्न नसकिने अवस्था रहेको बताउनु भएको हो।
2: हिजोको माओवादी जो आज एकीकरण मार्फत नेपाली कम्युनिस्ट पार्टी बनेको छ, नेकपा एमाले नेपाली कङ्ग्रेस सबै मिल्दाखेरि पनि प्रतिनिधि सभामा हामीले उनीहरूका प्रयत्नहरूलाई रोक्न सक्दैनौँ। एपिआई हाम्रो सङ्ख्या छैन, राष्ट्रिय सभा छ, सेकेन्ड ब्यालेन्स त्यसले गर्ला आशा गरौँ, तर जनता सजग नहुने हो भने संविधानमा हुने प्रतिकूल संशोधनलाई त्यहाँ आउने प्रतिगामी संशोधनलाई रोक्न नसक्ने तहसम्म हाम्रो एउटा भनौँ न शक्ति सन्तुलन प्रतिकूल भएको दोस्रो अवस्था होला। तेस्रो राष्ट्रियता अघि पनि चर्चा भयो, भूरान्तिक भूमरीमा मुलुकलाई धकेल्ने अनेकौँ खालका प्रयत्नहरू तारन्तार पश्चिमा शक्तिहरूका, त्यो पनि पोलिटिकल अफिसरहरू होइन सैन्य अफिसरहरूको तारन्तारको भ्रमण, फ्री डिबेट गतिविधिहरू, दलाई लामाको जन्मोत्सव, दलाई लामा जन्माउने थाहा छैन हो होइन तर त्यहाँ त्यस सम्बन्ध चलिरहेका छलफलहरू चर्चाहरू र खुद प्रधानमन्त्रीले संसदमा उभिएर आत्मघाती अभिव्यक्ति उहाँको कि नेपालले पनि भारतको सीमा मिचेको छ, जमिन मिचेको छ, यो ढङ्गका क्रियाकलापहरूले गर्दा नेपाल नजानिदो गरी भूरान्तिक भूमरीमा धकेलिन सक्ने तेस्रो जोखिम। चौथो, जनताका अधिकारहरू खास गरेर सामाजिक सांस्कृतिक आर्थिक अधिकारहरू संविधानमा उल्लेख गरिएका छन्, त्यसलाई कार्यान्वयन गर्ने प्रयत्न वामपन्थीहरू नेतृत्वमा रहँदाखेरि विभिन्न ढङ्गले प्रयत्नहरू भएको छ, तर आज ती अधिकारहरू समेत घोषिँदै गरेको।
1: संघीय संसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट परेको छ। अधिवक्ता प्रेमराज सिलवाल र मणिराम उपाध्यायले सर्वोच्चमा छुट्टा छुट्टै रिट हाल्नु भएको हो। स्वकीय सचिव राख्न दिने निर्णयले राज्य कोषमा अनावश्यक भार पर्ने दावी सहित दुवै रिटमा सरकारको निर्णय बदर हुनुपर्ने माग गरिएको छ। रिटमा प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्री कार्यालय, कानून मन्त्रालय, सभामुख, प्रतिनिधि सभा लगायतलाई विपक्षी बनाइएको छ। दुवै रिटमा सर्वोच्चले आउँदो सोमबार प्रारम्भिक सुनवाई गर्नेछ। कैलाली धनगढीको कृष्ण मन्दिर व्यवस्थापन समितिले प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ। डाक्टर केसीले हिजोदेखि धर्मशालामा भोक हडताल सुरु गर्नु भएको हो। धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले बिहान पत्र काट्दै अनसनरत केसीलाई धर्मशाला छाड्न अनुरोध गर्नुभएको हो। धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाव आएकाले धर्मशाला छाड्न अनुरोध गरिएको अध्यक्ष पन्तको भनाइ छ। व्यवस्थापन समितिले धर्मशाला छाड्न पत्र थमाएपछि विकल्पबारे छलफल भइरहेको डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैसीले जानकारी दिनुभयो। जानकारी दिएरै धर्मशालामा अनसन बसे पनि समितिले ठाउँ छाड्न भन्नुको कारण नबुझेको बताउनुहुन्छ। बाल मन्दिर भनेर चिनिने नेपाल बाल संगठनको जग्गा र सरकारी बजेट ठगी गरेको अभियोगमा 8 विरुद्ध मुद्दा दर्ता भएको छ। संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने सम्पत्ति इनामिना गरेको दावी सहित सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा ठगीको मुद्दा दर्ता गरेको हो। बाल मन्दिरकी तत्कालीन योजना प्रमुख एवं हाल काठमाडौँ 11 सदस्य आशा श्रेष्ठ, काठमाडौँ जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य विरुद्ध ठगीको मुद्दा दर्ता भएको हो। तीनैजना पक्राउ परेका छन्। फरार भएकी तत्कालीन बाल मन्दिर सभापति युरी कुमारी राई र भगवान साक्य, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ सहित तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरुद्ध पनि

0: हजुर राजेशपाल राई र प्रवेश अधिकारीले गाउनुभयो कि यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो. सेकेन्ड हारमा हामी प्रवेश गरेका छौँ. 5:08 गइसकेको छ. म योगराज राई तपाईँहरूको सेवामा छु. आज चाहिँ जुलाई महिनाको 24 फ्राइडेको कार्यक्रम तपाईँहरूले सुन्दै हुनुहुन्छ. अब भने हाम्रो मन्जु भण्डारीज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ. उहाँ चाहिँ गुल्मी जिल्ला समाज युकेको वर्तमान अध्यक्ष हुनुहुन्छ र उहाँहरूको यो वार्षिक भेटघाट कार्यक्रम चाहिँ 2 अगस्तमा फेल्थाममा हुँदैछ. लन्डनको TW137E एपमा तपाईँहरू जान सक्नुहुन्छ हुन्छ. र यो कार्यक्रम कसरी हुँदैछ अनि उहाँहरूको कार्यक्रमहरू के छ, 18th Annual गेट टुगेदर सम्बन्धी कुराकानी गरेका छौँ. अब मन्जुज्यूसँग कुराकानी गरौँ र उहाँ लाइनमा हुनुहुन्छ. मन्जुजी नमस्कार हजुरलाई. अलिकति यहाँनिर अलिकति ऊ मिलेन रहेछ. एनिवे फेरि म उहाँसँग सुरु गर्छु र यो अलिकति कहिलेकाहीँ टेक्निकल चाहिँ ग्लिचहरू हुन्छ. अब चाहिँ उहाँसँग कुराकानी गरौँ. मन्जुजी नमस्कार हजुरलाई.
1: नमस्कार युवराज राईज्यू.
0: हजुर आराम हुनुहुन्छ?
1: एकदमै आराम छु. हजुरलाई कस्तो छ?
0: म पनि ठिकै छु. थ्याङ्क यू. धेरै भयो त है भेटघाट नभएको, कुराकानी नभएको.
1: हजुर हो नि.
0: अनि यो अध्यक्षता लिनुभएको कति भयो अनि कस्तो जाँदैछ त तपाईँको कार्यकाल?
1: अध्यक्षता लिएको धेरै भएको छैन. यो हाम्रो लगभग 3 महिना हुन आँट्यो, मेमा हो.
0: हजुर
1: कार्यक्रम पनि नजिक आउँदैछ, तयारी राम्रै हुँदैछ.
0: ओके, अनि यसपटक कसरी मनाउँदै हुनुहुन्छ त तपाईँहरूले यो चाहिँ मतलब गेट टुगेदर सेलिब्रेसन?
1: यो पालि चाहिँ हामीले

0: आइतबारका दिन अगस्त 2 तारिक फेलसमको ट्युडर पार्क स्पोर्ट्स लेजर सेन्टरमा मनाउँदैछौँ। गत वर्ष पनि हामीले त्यहीँ गरेका थियौँ, यो वर्ष पनि त्यही स्पट नै हुनेछ। वास्तवमा यो हाम्रो बेलायतको व्यस्त जीवन, हामी बिहानैदेखि बेलुकासम्म सधैँ काम गर्छौँ, सबै हाम्रा जिम्मेवारीहरू छन्, हामी दौडधुप गर्छौँ। यस्तै भागदौड बीच कहिलेकाहीँ आफ्नै गाउँघर मनले आफ्नै माटो आफ्नै भाषा आफ्नै संस्कृति आफ्ना मान्छेहरूको न्यानोपन खोजिरहेको हुन्छ। यो त्यही थकित मनलाई एक दिन भए पनि आफ्नोपनको एउटा स्पर्श दिलाउन, नेपालीपनलाई सँगै मनाउन, हामी सबै नेपालीहरूसँग हाँसो खुसी साट्न गुल्मी जिल्ला समाज युकेले 18 वार्षिक मेला लिएर आउँदैछ, जुन मैले भनिहाले अगस्त 2 तारिक आइतबारका दिन हामीले मनाउँदैछौँ। यो एउटा केवल गुल्मेलीहरूको मेला मात्र नभएर बेलायतमा रहेका सम्पूर्ण नेपालीहरूको साझा उत्सव हामीले मनाउँदैछौँ।
1: अनि कार्यक्रमहरू के छन्, एट्र्याक्सनहरू यसो भनिदिनुहोस् न त्यो दिनको।
0: त्यो दिन चाहिँ हामीले वास्तवमा नेपाली कला, हाम्रो संस्कृति, हाम्रो परम्पराको सुन्दर झल्को आउने गरी मन छुने सांस्कृतिक प्रस्तुतिहरू हामीले दिँदैछौँ। एकदमै मिठो स्वादिष्ट खाना हाम्रो रारा क्याटरिङले गर्दै हुनुहुन्छ। त्यसै गरी हाम्रा जुन साथीभाइहरूसँगको एउटा पुनर्मिलन, हाम्रा नयाँ सम्बन्धहरू गाँस्ने अवसर हामीले पाउनेछौँ। हाम्रो परिवारसँग बिताउने हाम्रा अविस्मरणीय खुसीका पलहरू हामीले त्यहाँ भेट्न पाउनेछौँ, पलहरू साट्न पाउनेछौँ। त्यसै गरी आफ्ना छोराछोरीहरूलाई पनि म सबैलाई लिएर आउन एकदमै आग्रह गर्दछु। हामी हाम्रो एउटा साझा जिम्मेवारी भनेको यो हाम्रो नयाँ पुस्तालाई आफ्नै भाषा आफ्नो संस्कृति आफ्नो परम्परा र हाम्रो नेपालीपनसँग जोड्नु पनि अलिकति मलाई यो एकदमै गर्नुपर्छ भन्ने लागेर एकदमै यो अहिलेको चाहिँ कार्यक्रममा विशेष गरी बाल बालिकाहरूका लागि विशेष मनोरञ्जनात्मक खेलहरू केही रमाइला गतिविधिहरू र आकर्षक कार्यक्रमहरू पनि राखिएका छन्। अघिल्ला वर्षहरूभन्दा यो पटक केही नयाँ स्वाद हामीले दिने जमर्को गरेका छौँ, नयाँ आकर्षण। हामीसँग विशेष कलाकारहरू पनि हुनुहुन्छ, एकदमै ख्यातिप्राप्त कलाकारहरू पनि हुनुहुन्छ, उहाँहरूसँग पनि हामी झुन्नेछौँ। हाम्रो आफ्नै प्रथम नौमती बाजा पनि हामीसँग छ, गुरुमेली बाजा, त्यसमा पनि हामी नाच्नेछौँ। एकदमै यो समग्रमा अत्यन्तै रमाइलो भेटघाट हुनेछ, यो सबैका लागि एकदमै ढोका खुल्ला छ। सबैजनालाई म आउनुहोस्, रमाइलो गरौँ भन्न चाहन्छु।
1: हजुर, अनि टिकट दर चाहिँ कस्तो छ, एन्ट्री फी अनि कार पार्किङहरूको व्यवस्था कस्तो छ?
0: एकदमै कार पार्किङको सुविधा छ हामीसँग। हामीलाई अब बेलायतभरिका विभिन्न ठाउँहरूबाट कोचहरू पनि बुकिङ भइसकेका छन्, त्यसैले त्यो पार्किङको लागि एकदमै फ्री पार्किङको व्यवस्था छ। म्यानेजमेन्ट एकदमै पार्किङको लागि राम्रो छ, त्यो स्कुल भएको हुनाले त्यहाँ म्यानेजमेन्ट राम्रो छ। तर टिकटको बारेमा भन्नुपर्दा, टिकट चाहिँ अन द डे गेटमा चाहिँ 25 पाउन्ड राखिएको छ भने, अघिल्लो दिनसम्म किन्नुभयो भने 20 पाउन्डमा पाइन्छ। 20 पाउन्डमा चाहिँ यो 3 कोर्स खाना, फ्री पार्किङ र मनोरञ्जनात्मक खेलहरू सबै इन्क्लुडेड छ।
1: अब गुल्मी जिल्ला भनेपछि कलाकारहरूको एउटा अखाडा जस्तै लाग्छ, होइन? को को आउँदै हुनुहुन्छ त त्यो दिन कलाकारहरू?
0: हजुर, कलाकारको चाहिँ यसपालि एकदमै रमाइलो एउटा मिक्सचर छ भन्नुपर्छ। हाम्रो नेपालको एकदमै ख्यातिप्राप्त कलाकार सबैले मन पराउनु हुने हाम्रो प्रकाश दूतराज भाइ पनि हामीसँग आउँदै हुनुहुन्छ। त्यसै गरी हाम्रो अत्यन्तै मधुर स्वरकी धनी सम्झना भण्डारी पनि हामीसँग आउँदै हुनुहुन्छ। त्यसै गरी हाम्रो आफ्नै गुल्मेली चेली पुनम गुरुङ पनि हामीसँग आउँदै हुनुहुन्छ, र अत्यन्तै राम्रो नृत्य प्रदर्शन गर्ने परिश्मा मगर पनि हामीसँग आउँदै हुनुहुन्छ भने, नेपालका केही कलाकारहरूलाई पनि हामीले कार्यक्रममा निम्तो दिएका छौँ। उहाँहरू पनि अप्लाई गरेर बस्नुभएको छ, अहिलेसम्म त उहाँहरूको केही खबर आइपुगेको छैन, तर अब भिजा लाग्यो भने उहाँहरू पनि आउनुहुन्छ।
1: अब भर्खरै तपाईँले अध्यक्षता लिनुभएको छ, तपाईँको कार्यकालमा यसो नयाँ यस्तो गर्छु भन्ने कुनै सोच्नु भएको छ कि अहिले अलिक टु अर्ली?
0: अहिले भर्खरै अब त्यही अलिकति कार्यक्रमलाई कसरी व्यवस्थित बनाउने, पहिला बितेका वर्षहरूमा भएका कमी कमजोरीलाई कसरी त्यसलाई सुधारेर अहिलेको कार्यक्रममा चाहिँ विशेषतः हामीले यो अलिकति भाषणहरू भन्दा पनि आएका मान्छेहरूलाई आएका पाहुनाहरूलाई चाहिँ कसरी मनोरञ्जन दिन सकिन्छ, किनभने अब उहाँहरूले धेरै समय मिलाएर टाढा टाढाबाट आउँदै हुनुहुन्छ। स्कटल्यान्ड, आयरल्यान्ड, लिभरपुल, अरू मिडल्यान्डका विभिन्न क्षेत्रहरूमा, यता साउथ इस्टबाट पनि अलरेडी 2 कोचहरू बुक भइसकेको छ। त्यसैले यो अत्यन्तै उहाँहरूको समयलाई ध्यानमा राखेर हामीले एकदमै फर्मल कार्यक्रमलाई न्यून गराएर सकेसम्म मनोरञ्जन दिनेमा चाहिँ हामी एकदमै आतुर छौँ।
1: हजुर, गुल्मेलीहरू कति जति आउनुहुन्छ प्रत्येक वर्ष, कस्तो छ सहभागिता?
0: गुल्मेलीहरूको अब उपस्थिति हेर्नुपर्दा गत वर्षहरूमा राम्रै भएको थियो। पहिले 1500-1700 मिनिमम हाम्रो टार्गेट भनेको 1000-1700-2000।
1: अब आई डोन्ट नो, योभन्दा अगाडि महिला प्रेसिडेन्ट हुनुहुन्थ्यो कि हुनुहुन्थेन संस्थामा, मलाई लाग्छ तपाईँ पहिलो होला, योभन्दा अगाडि रुद्र भाइ हुनुहुन्थ्यो, कसरी लिनु भएको छ त यो सामाजिक कामलाई चाहिँ?
0: हजुर, एकदमै हजुरले राइट कुरा गर्नुभयो। यो चाहिँ मेरो लागि एउटा अवसर पनि हो र एउटा ऐतिहासिक एउटा कुरा पनि भएको छ। यो म पहिलो महिला अध्यक्षकै रूपमा अहिले गुल्मी जिल्ला समाजको अध्यक्षको रूपमा आएकी छु। योभन्दा अगाडि हाम्रो रुद्रजी हुनुहुन्थ्यो, त्योभन्दा अगाडि पनि सबै दाजुहरू नै हुनुहुन्थ्यो, गर्दा म पहिलो महिला अध्यक्षको रूपमा चाहिँ अहिले उभिएकी छु।
1: ए, अनि अब बाहुल्य त प्रायः पुरुषकै हुन्छ, कतिको सहयोग गर्नुहुन्छ नि उहाँहरूले, कस्तो छ संस्थाको?
0: होइन, एकदमै अब एक त अब सबैजना हामी घुलमेली भन्ने बित्तिकै एक आपसमा सहयोगी भावना छ हामी सबैमा। त्यसमा पनि अब दाजुहरूले, अब उहाँहरू अग्रज हुनुहुन्छ, उहाँहरूले दिनुभएको मार्गदर्शन एकदमै, त्यसमा पनि म आफै पनि अब के गरौँ कसो गरौँ भनेर अलिकति उत्सुक भएको कारणले उहाँहरूले एकदमै सहयोग गरिरहनु भएको छ। अब मलाई लाग्छ अवश्य पनि हाम्रो आउँदो कार्यक्रम चाहिँ पक्कै पनि सफल हुन्छ भन्ने मलाई लागिरहेको
1: छ। अब गुल्मीको जो पनि कलाकार आउनुभयो, गुल्मीको भन्नु चाहिँ, त्यो गुल्मीको पानी चाहिँ कस्तो रहेछ? तपाईँ चाहिँ गीत गाउनु हुन्थ्यो कि हुन्थेन, कहिले गुनगुनाउनुहुन्छ, के छ तपाईँको चाहिँ?
0: होइन, मलाई खै अब भगवान्ले सबै कुरा त दिनुभएको छैन, त्यसमा स्वरमा चाहिँ अलिकति मलाई त्यो गीत गाउनेतिर दिनु भएन जस्तो लाग्छ, म चाहिँ त्यति गीत गाउँदिनँ।
1: तर तपाईँको आवाज एकदमै सुलिलो अनि प्रष्ट छ, अफकोर्स, र त्यो राम्रो पक्ष पनि हो। अनि अब गुल्मीको कुराकानी गरिरहेको छौँ, गुल्मीतिर घुम्न जानु पर्यो भने अलिकति घुम्नै पर्ने ठाउँहरू के छन् त तपाईँको गुल्मी जिल्लामा?
0: गुल्मी त नाम सुन्ने बित्तिकै एकदमै यो पर्यटकीय अब दृश्य हेर्नलाई, अब घुम्नलाई एकदमै राम्रो ठाउँ हो। गुल्मीका धेरै ठाउँहरू छन्, अब मैले अहिले बयान गरेर साध्य छैन। अब सबभन्दा प्रचलित भनेको गुल्मीको कफी, हजुरले सुन्नुभएको छैन? एकदमै हजुर, गुल्मीको कफी चाहिँ एकदमै प्रख्यात छ र ठाउँहरूमा अब धेरै ठाउँहरू छन् है। गुल्मी छिर्ने बित्तिकै यो यहाँ जान्ने यहाँ नजाने भन्ने नै छैन, गुल्मी छिरेपछि तपाईँको हरेक ठाउँहरू चाहिँ एकदमै आकर्षित छन् र सबै घुम्न लायक ठाउँहरू छन्।
1: यो कफीको कुरा थाहा थिएन, यो चाहिँ गाउँभित्र मात्रै हुन्छ कि अलिकति तपाईँहरूले एक्सपोर्ट पनि गर्नुहुन्छ?
0: अहिले त्यस्तो खै सुन्नमा त आएको छैन बाहिर, तर गुल्मीमा अहिले धेरै त्यो गुल्मीभित्र नै धेरै कफीहरू चाहिँ अब उत्पादन गरेर त्यही नै बेचबिखन चाहिँ भइरहेको छ।
1: अनि त्यो दिन चाहिँ अगस्त 2 तारिक चाहिँ कति बजी तपाईँहरूको कार्यक्रम सुरु हुन्छ? अनि अब साङ्गीतिक कार्य कोही अलिकति अगाडि आउनुहुन्छ, कोही साङ्गीतिक कार्यक्रम सुरु भएपछि आउनुहुन्छ, कस्तो छ तपाईँहरूको टाइम टेबल?
0: त्यो दिन चाहिँ हामी अब कार्य समितिका साथीहरू, हामी सल्लाहकारहरू चाहिँ बिहानै 8 बजेदेखि चाहिँ मैदानमा हुन्छौँ, किनभने अब त्यहाँ धेरै तयारी पनि गर्नुपर्नेछ। र हामीले पाहुनाहरूलाई 11 बजे बोलाएका छौँ, र हाम्रो अतिथि जो निमन्त्रणा गरिएका अतिथिहरू हुनुहुन्छ उहाँहरूलाई हामीले 12 बजे साफ आइदिनको लागि हामीले अनुरोध गरेका छौँ। र हाम्रो प्रमुख अतिथि यहाँ नेपाली एम्बेसीबाट आउँदै हुनुहुन्छ, उहाँलाई चाहिँ हामीले 1 बजे आमन्त्रण गरेका छौँ। उहाँ आउने बित्तिकै हाम्रो चाहिँ फर्मल कार्यक्रम सुरु हुन्छ।
1: हजुर, यो कार्यक्रम सफल होस् मन्जुजी, धेरै धेरै धन्यवाद। अन्तमा सम्पूर्ण गुल्मेलीवासीहरूलाई के भन्नुहुन्छ त नि?
0: एकदमै थ्याङ्क यू सो मच हजुरले एकदमै यो मलाई अवसर दिनुभयो, यो चाहिँ हजुरलाई म धेरै आभार व्यक्त गर्न चाहन्छु। र सम्पूर्ण गुल्मेलीहरू, नन गुल्मेलीहरू सबैलाई, बेलायतमा जति पनि रहनुहुने नेपाली आमा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, शुभचिन्तकहरू हुनुहुन्छ, गुल्मेलीलाई माया गर्ने सबैजनालाई यो कार्यक्रममा हजुरहरू आइदिनु होला, हामी सँगै रमाउला भन्न चाहन्छु। थ्याङ्क यू,
1: हुन्छ, कार्यक्रम सफल होस्, धेरै धेरै धन्यवाद।
0: थ्याङ्क यू सो मच, र हजुरलाई पनि यो कार्यक्रममा मैले विशेष निम्तो यसैबाट गरेँ, हजुरलाई पनि मैले त्यो दिनमा सँगै नाच्नुपर्छ भन्न चाहन्छु। थ्याङ्क यू।
1: हजुर, हाम्रो मन्जु भण्डारीजी हुनुहुन्छ, गुल्मी जिल्ला समाज युकेको वर्तमान अध्यक्ष, र उहाँको यो एनुअल गेट टुगेदर चाहिँ आउँदो अगस्त महिना 2 तारिक हुँदैछ, यो फेल्थाम लन्डनमा TW137EM जो जो जानुहुन्छ इन्जोय गर्नुहोला, र सबै सबै गुलमेलीहरूलाई चाहिँ शुभकामना भन्दै मैले बिदा मागेँ। हस्त, नमस्ते।

BFBS Gorkha Radio. तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

0: हजुर राजु लामाले गाउनुभएको यो गीतबाट इन्जोय गर्नुभयो होला। यो बिचमा अघि हाम्रो चाहिँ मन्जु भण्डारीको अन्तर्वार्ता सुनेर हाम्रो छवि थापा दाजुले एउटा गीत पनि बगाउनु भएको छ र उहाँले चाहिँ नमस्ते योग भाइ, आज हजुरको मिठो स्वरमा गोधुली कार्यक्रममा हाम्री गुल्मी जिल्लाको वर्तमान अध्यक्ष मन्जु भण्डारीज्यूको सुरिलो स्वर सुन्न पाउँदा साह्रै खुसी लाग्यो, कार्यक्रम सुनेर भरपूर मनोरञ्जन लिइरहेको छु भनेर एउटा गीत मगाउनु भएको छ स्वर सम्राट नारायण गोपालले। र दाई पनि जानुहुन्छ होला 2 तारिक होइन। एनिवे दाई थ्याङ्क यू भेरी मच, हजुर गीत चाहिँ म केही बेरमा राख्नेछु। अनि हाम्रो यशोदा गुरुङ दिदी हुनुहुन्छ, उहाँले पनि एउटा गीत मगाउनु भएको छ, खुसी कुरा पनि सेयर गर्नुभएको छ। अन्तर्वार्तापछि म दिदीको पनि पढेर सुनाउनेछु। अनि ताराप्रसाद चेम्जोङ दाजुले पनि सुन्दै हुनुहुन्छ, निता कोही बहिनीले पनि सुन्दै हुनुहुन्छ, तेन्जी पाखरिन भाइ हुन्छ रेडिङबाट एउटा गीत मगाउनु भएको छ, त्यो गीत पनि हामी सुन्नेछौँ। अनि हाम्रो ओम प्रसाद थापा काउजरज्यूले हाम्री गुल्मी जिल्ला समाज युगको अध्यक्षजीलाई रेडियोमा सुन्ने मौका पाए विशेष धन्यवाद योगजी, पक्कै बेलायतवासी गुल्मेली साथै अन्य सबैलाई चुले निम्त गर्दछौँ, धन्यवाद ओम प्रसाद थापा काउजरज्यू भनेर लेख्नु भएको छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्दै अब यो ब्यान्डको गल्फ सम्बन्धी कुराकानी सुन्नतर्फ लागौँ।
1: बिएबिएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। द ब्यान अफ द ब्रिगेड अफ गोर्खासको एन्युअल गल्फ कम्पिटिसन सिङहेल गल्फ क्लबमा एकदमै सनसाइन वेदरको साथमा हुँदैछ र म रूपा राणा अहिले सिङहेल गल्फ क्लबमा आइपुगेको छु। मौसम एकदमै राम्रो छ, आज गल्फ खेल्नेहरूको लागि एकदमै राम्रो पनि हुन्छ होला। र यसै क्रममा गोर्खा ब्रिगेड ब्यान्डको गल्फ ओवाइसी हुनुहुन्छ हाम्रो कमल गुरुङ भाइ, यहाँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ।
2: हजुर दिदी नमस्ते अनि थ्याङ्क यू सो मच दिदी।
1: एभ्री इयर ब्यान्डले गल्फ अर्गनाइज त गर्छ अथवा तपाईँहरूको आफ्नो मेम्बर्सको बेसमा त गल्फ खेल्नुहुन्छ र यो वर्ष सन् 2026 लागि झन् इम्पोर्टेन्ट छ, यसको मेन उद्देश्यको बारेमा बताइदिनुहोस् न।
2: हजुर थ्याङ्क यू दिदी, हाम्रो मेन उद्देश्य चाहिँ दिदी अब यो हजुरले भने जस्तो अब एभ्री इयर रन हुन्छ हाम्रो ब्यान्डको यो ब्यान्ड बिजी एनुअल गल्फ कम्पिटिसन 2026। मेन उद्देश्य नै हाम्रो अब एक्स मेम्बरहरू हुनुहुन्छ लगतै हाम्रो करेन्ट ब्यान्ड बिजी मेम्बरहरू हामी मिलेर अब वर्षमा एकचोटि गेट टुगेदर जस्तो हुने अनि गेम पनि इन्जोय गर्ने त्यो हो दिदी मेन उस चाहिँ हाम्रो एभ्री इयर त्यो चाहिँ एन्युली नै हेल्ड हुन्छ के अरे। अनि त्यसमा पनि अब यो वर्ष चाहिँ हाम्रो एकदम इम्पोर्टेन्ट चाहिँ दिदी हामी अब रिसेन्टली हजुरहरूलाई थाहा नै छ होला हामी ब्यान्ड चाहिँ मुभ हुँदैछौँ सडन्ली अब अनफर्चुनेटली फ्रम फक्सटन टु कोलचेस्टर। सो यो चाहिँ हाम्रो एउटा मेन इभेन्ट पनि अब लास्ट जस्तै अब यो हाम्रो इचिङ हिलमा चाहिँ हामी अलिकति दुखित पनि छौँ यो उसले गर्दा दिदी होइन, त्यही भएर हामीले यो वर्ष चाहिँ हाम्रो एक्स मेम्बर फर्मर साहबुर्जीहरू त भइहाल्यो हाम्रो ब्यान्ड बिजी करेन्ट भइहाल्यो प्लस हाम्रो प्यारेन्ट युनिट वान आर जिआर टु आर जिआर जो पनि हुनुहुन्छ योपालि चाहिँ वान आर जिआर हुनुहुन्छ अहिले हामीसँग, त्यही भएर हामीले साहब गुरुजी भाइहरूले सबैलाई इन्भाइट गरेको थियौँ तर अब हाम्रो 2-3 साहब गुरुजी भाइहरू मात्रै आउनुभयो, त्यसमा हामी खुसी छौँ पार्टिसिपेन्टको लागि थ्याङ्क यू सो मच सबैको लागि। अनि मेन उद्देश्य नै त्यही हो दिदी, अनि मेन त त्यही हो के अरे, अनि इन्जोय गर्ने अनि इभिनिङमा हाम्रो मेसिङ हुन्छ फेरि अब त्यही हाम्रो अब फर्मर ब्यान्ड बिजी मेम्बर्स हाम्रो करेन्ट मेम्बर्स इन्टरनल गेस्टहरू मेसिङमा चाहिँ आउनुहुन्छ अनि मेन उद्देश्य चाहिँ त्यही नै छ दिदी, गेट टुगेदर हुने मिङ्गल राउन्ड हुने अनि अब जाने बेलामा अलिकति हजुर हजुर गेट टुगेदर भएर अलिक रमाइलो गरौँ भन्ने एउटा मेन चाहिँ त्यो दिदी यो वर्ष। हजुर
1: हजुर तपाईँहरू लामो समयसम्म ब्यान्ड सनक्लिफ ब्यारिक्समा बस्नुभयो, अब छिट्टै नै कोलचेस्टरतर्फ जाँदै हुनुहुन्छ र तपाईँले अलिकता हामीलाई दुःख पनि लागेको छ भन्नुभएको छ, जसलाई पनि आफ्नो घर छोडेर टाढा जाँदा त केही नरमाइलो महसुस हुन्छ, विशेष गरेर ग्रोथ बढेर नै तपाईँहरू त्यहाँ जान लाग्नु भएको, फ्युचरमा जे हुन्छ भाइ त्यो राम्रै हुनेछ। र आजको यो गल्फ चाहिँ कुन फर्मेटमा खेल्दै हुनुहुन्छ अथवा यसको रुल्स के छ भाइ?
2: हजुर अब यो आजको चाहिँ हामी स्टेबल फोर्डमा खेल्दैछौँ दिदी अनि हाम्रो ओरिजिनल ह्यान्डिक्याप 85% अफ ओरिजिनल ह्यान्डिक्याप 85 अब ओरिजिनल छ भने त्यसमा 85%मा खेल्दैछौँ हजुर, त्यो छ दिदी आजको चाहिँ 85% स्टेबल फोर्ड छ र आजको चाहिँ यो हाम्रो गल्फ चाहिँ स्पोन्सर गर्नुभएको छ हाम्रो सनसाइन मोर्गेज हाम्रो निरज गुरुङले स्पोन्सर गर्नुभएको छ, उहाँ पनि आउनुभएको छ खेल्नको लागि हजुर, त्यो छ दिदी हजुर हजुर हजुर
1: होल इन वान अनि त्यस्तै गरी एनटिपी होइन लङ ड्राइभ आदि इत्यादि पनि छ क्या
2: दिदी? हाम्रो एनटिपी अब नर्मल होल नम्बर 17 एनटिपी अब नर्मल भइहाल्यो अनि लङ डिस्टेन्स पनि होल नम्बर 18 छ अनि लगतै हाम्रो लास्ट इयरको अब जो पनि च्याम्पियन डिफेन्डिङ च्याम्पियन हुनुहुन्छ उहाँले पनि स्पोन्सर गर्नुभएको छ योपालि, लगतै हाम्रो ब्यान्ड बिजी मेम्बरले पनि हजुरले सुन्नुभयो जस्तै होल इन वान गर्नुहुन्छ भने चाहिँ 100 स्पोन्सर गर्छु भन्नुभएको छ अनि लगतै हाम्रो दुईजना अरू साहबहरूले पनि स्पोन्सर गर्नुभएको छ, हाम्रो पहिला कृष्ण साहब W1 कृष्ण साहबले चाहिँ एनटिपी होल नम्बर 15 गर्नुभएको छ अनि हाम्रो W2 इन्द्र साहबले चाहिँ होल नम्बर 12 एप्रोच 3 राख्नुपर्छ
1: आजको यस कम्पिटिसनको लागि कतिजना हाम्रो गल्फरहरू हुनुहुन्छ भाइ?
2: हामी टोटल सबै गरेर 21 छौँ दिदी, 21 छौँ। अब त्यसमा अब हाम्रो ग्रस विनर भइहाल्छ एकजना, अनि नेट विनर हुन्छ, अनि डिभिजन ए र बी खेल्दैछौँ दिदी हामी। डिभिजन ए ए विनर एन्ड ए रनर अप हुन्छ, अनि डिभिजन बीको पनि विनर अनि रनर अप हुन्छ दिदी। टोटल हामी 21 छौँ दिदी, हाम्रो सबै गरेर, हाम्रो ब्यान्ड बिजी, हाम्रो एक्स मेम्बर प्लस वान आरजेआरको गेस्ट गुर्जीहरू गरेर, गुर्जी भाइहरू गरेर।
1: हजुर, भनेपछि एक्स ब्यान्डको मेम्बर्सहरू हुनुहुन्छ, उहाँहरू यही क्लबको हुनुहुन्छ कि अथवा डिफरेन्ट क्लब?
2: हाम्रो तिनजना साहबहरू चाहिँ यहीँ हुनुहुन्छ, गुर्जी साहबहरू चाहिँ। एकजना साहब चाहिँ हाम्रो एम डब्लु टु एम साहब हुनुहुन्थ्यो, उहाँ चाहिँ हाम्रो आरकेएममा ट्रान्सफर जानुभएको थियो ब्यान्डबाट। उहाँ चाहिँ अहिले विन्जर हाउस होल्ड क्याभलरी ब्यान्डमा हुनुहुन्छ, उहाँ चाहिँ सर्भिङ मेम्बरै हुनुहुन्छ स्टिल। सो उहाँ चाहिँ विन्जरबाट आउनुभएको, अरू चाहिँ लोकल्ली दिदी यहीँ आसपोर्ट क्यान्टरबरी हाम्रो फक्सटन नर्मल इचिङ हिल मेम्बर नै हुनुहुन्छ।
1: हजुर, इचिङ हिल गल्फ क्लब बाहेक बाहिरबाट आउने ग्रिन फीको लागि प्राइस सेम हो कि आजको लागि केही डिफरेन्स?
2: होइन, डिफरेन्स छ दिदी। अब मेम्बरको लागि त अब नर्मल भइहाल्यो के अरे दिदी, होइन, नन मेम्बरको लागि चाहिँ अब प्राइस डिफ्रेन्ट छ दिदी। अब विकेन्ड्समा छ भने चाहिँ अलि महँगो पर्छ, जस्तै आज विकडेज पऱ्यो, विकडेजमा चाहिँ अलिकति थोरै डिस्काउन्ट छ। डिस्काउन्ट भन्दैमा आजको प्राइस चाहिँ नन मेम्बरको लागि चाहिँ 33 छ दिदी, होल 18 होलको लागि।
1: हजुर, अनि कमल भाइ तपाईँ कुन डिभिजनमा खेल्नुहुन्छ र तपाईँको ह्यान्डिक्याप कति हो?
2: म चाहिँ लास्ट इयर बी डिभिजनमा थिएँ दिदी, अनि लास्ट इयरको रनर अप थिएँ म चाहिँ, अनि यो वर्ष चाहिँ सडन्ली मेरो ह्यान्डिक्याप चाहिँ घटेको छ दिदी। त्यही भएर म चाहिँ अहिले आज चाहिँ ह्यान्डिक्याप 14 खेल्दैछु, 85% अफ ओरिजिनल ह्यान्डिक्याप गर्दैछु, म 12 ह्यान्डिक्यापमा खेल्दैछु दिदी आज। आई होप म चाहिँ आज ए डिभिजनमा खेल्दैछु।
1: डेफिनेटली तपाईँ ए डिभिजनमा,
2: अब 1-10 ए डिभिजन भयो भने चाहिँ छुट्टै हेरेँ, नत्र चाहिँ हामी म चाहिँ एमै खेल्छु होला दिदी। हजुर,
1: अब छिट्टै नै तपाईँ सिङ्गल नम्बरमा आउनुहुनेछ भाइ, आजको वेदर पनि एकदमै राम्रो छ होइन, र तपाईँका सम्पूर्ण गल्फरहरू कतिवटा फ्लाइटमा खेल्दै हुनुहुन्छ उहाँहरू?
2: हामी आज 7 फ्लाइटमा दिदी, हामी आज 7-21 ठ्याक्कै तिनजना, एउटा फ्लाइटमा 3 छ दिदी, हामी 21 त्यही भएर 7 फ्लाइटमा खेल्दैछौँ। हाम्रो फर्स्ट टी चाहिँ अब हजुर ठ्याक्कै 8 11:02 आवर्समा चाहिँ हाम्रो
1: तपाईँ अब फर्स्ट फ्लाइटको लागि पक्कै पनि तपाईँले डाइरेक्सन गर्न जानुपर्ने होला। मैले यसको लागि धेरै समय लिइनँ, अल द बेस्ट भन्न चाहन्छु तपाईँ लगायत सम्पूर्ण गल्फरहरूलाई। तपाईँ त लास्ट इयरको पनि राम्रो प्लेयर, अब यो वर्ष त झन् डेफिनेटली तपाईँ राम्रो गर्नुहुनेछ एज अ अर्गनाइजर पनि हो। कमल भाइ तपाईँलाई गुड लक भन्दै सम्पूर्ण गल्फरहरूलाई पनि गुड लक भन्न चाहन्छु। यो कुराकानीलाई यहीँ रोकौँ र साँझ 18 होल खेलिसकेपछि हामी सङ्गम पार्कमा भेट्नेछौँ।
2: हजुर, हुन्छ, थ्याङ्क यू सो मच दिदी। फर्स्टली हजुरलाई पनि थ्याङ्क यू सो मच, बिआइबिएस टिम अनि हजुरको अमूल्य समय लिएर बिहान यहाँ आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। म चाहिँ लास्ट फ्लाइटमा छु, त्यही भएर अब सबै अब यो एलडीहरू एनटिपीहरू सबै सोरेर लास्टमा आउने हो दिदी। हजुर, त्यही भएर थ्याङ्क यू सो मच तपाईँको विसको लागि, थ्याङ्क यू सो मच। हाम्रो ब्यान्ड आज हजुरले भने जस्तो वेदर पनि एकदम राम्रो छ, हामी अब त्यति भन्दै भेटौँला दिदी है।
1: हजुर,
2: सङ्गम पार्कमा।
1: अवश्य कमल भाइ, अब जस्तो कि तपाईँहरू छिट्टै नै कोलचेस्टर जानुहुन्छ, तर कहिलेकाहीँ इभेन्टहरू यो एचिङ हेल गल्फ क्लबमा त हुन्छ नै, त्यति बेला आउनुहुन्छ होला?
2: डेफिनेटली आइन्छ होला दिदी, किनकि अब यहाँ हाम्रो अब कनेक्सन एकदम राम्रो छ दिदी। अब अब एज अ गल्फ प्लेयर भएपछि हाम्रो अब निकै टुर्नामेन्टहरू हुन्छ नि त दिदी यहाँ। अब हाम्रो यहाँ हाम्रो केन्टको जिजिएस भयो, केन्ट कम्युनिटी, हाम्रै अब ब्यान्डकै फर्मर साबुजीहरू यहीँ हुनुहुन्छ। अभियसली हामीलाई अब इन्भिटेसन आयो भने हामी टाइम मिलेसम्म हामी कोसिस गर्छौँ दिदी आउने।
1: हजुर, जिजिएस भन्न बित्तिकै गोर्खा गल्फ सोसाइटीको मेम्बर भएपछि डेफिनेटली हामी कुनै दिन यो क्लबमा भेट्नेछौँ। आजको लागि अन्तिम होइन, फ्युचरको लागि पनि तपाईँहरू निरन्तर आउन सक्नुहुनेछ, अल द बेस्ट।
2: हुन्छ दिदी, थ्याङ्क यू, नमस्ते।
3: हजुर,
2: थ्याङ्क
3: यू।
0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ, गल्फर साहबहरूसँग कुराकानी सेकेन्ड पार्टमा तपाईँहरूले सुन्न सक्नुहुन्छ। 5:37 गइसकेको छ। अब पनि हाम्रो यशोदा गुरुङ दिदी हुनुहुन्छ रेडिङबाट, उहाँको म्यासेज म पढेर सुनाउँछु, त्यसपछि उहाँको भोइस म्यासेज पनि छ, त्यो सुन्नेछौँ है त। उहाँ लेख्नुहुन्छ, नमस्ते योगराज भाइ, मिठास सङ्गीत सुनि मनोरञ्जन लिइरहेको छु, आज लिट्स सहरमा छु। मेरो प्रिय भदैनी डाक्टर जस्मिन गुरुङको मास्टर एन्ड ब्याचलर ग्रेजुएसन डेको उपलक्ष्यमा सपरिवार सर यहाँ छौँ, एमसिएचडी बिसिएचडी इन डेन्टल सर्जरी विथ डिस्टिङसन मार्क्स. वाउ, डिस्टिङसन ल्याउनु भएको रहेछ. प्रिय डाक्टर जस्मिन गुरुङ भदैनीलाई वर्ल्डनको साथ सपरिवारलाई बधाई स्वरूप एउटा गीत सुनाइदिन विनम्र अनुरोध गर्दछु. भाइ भन्नुभएको छ, अर्को नोट, आदिवासी जनजाति पत्रकार महासङ्घको नि वर्तमान अध्यक्ष गोमा राणा बहिनीको सुन्दर सृजनालाई भोइस रेकर्ड गरी पठाएको छु, समय मिलाइ सुनाइदिनु होला भनेर भन्नुभएको छ. र दुईवटा यहाँ पठाउनु भएको छ, एउटै टाइम छ, सायद त्यो लास्टको चाहिँ होला, त्यही लास्टकै म प्ले गर्न चाहिँ जान्छु. आशा चाहिँ यहाँ प्ले हुन्छ होला. कहिले त यो घुमेको घुमेकै हुन्छ, यो इन्टरनेट स्लो भएको कारणले गर्दा स्टिल घुमिरहेको छ. हजुर, अब चाहिँ आउँछ होला.
4: नमस्ते योगराज भाइ लगायत बिए बेस परिवार र सम्पूर्ण श्रोता वृन्दमा म यशोदा गुरुङको तर्फबाट आदिवासी जनजाति पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष प्रिय बहिनी गोमा राणाज्यूको सुन्दर सृजनालाई आज म वाचन गर्ने जमर्को गरेकी छु. समय अनुकूल मिलेमा अवश्य सुनाइदिनु हुनेछ भन्ने पूर्ण विश्वस्त छु. धन्यवाद भाइ. उहाँको सृजनाको पङ्क्ति सुरु हुन्छ, ओहो जाडो भयो भने गुनासो गरेको सुन्यौ कि के हो. ओहो जाडो भयो भने गुनासो गरेको सुन्यौ कि के हो. आज यो महिना तिमीले अत्यन्त ताप दिएर गुण लगाएछौ. हिजोसम्म शीतले कापेका हातहरू आज तिम्रो न्यानोपनले मुस्कुराउन थालेका छन्. हो ओहो जाडो भयो भने गुनासो गरेको सुन्यौ कि के हो. बादलका पछाडि लुकेका किरणहरू एकाएक खुला आकाशमा चम्किएका छन्. बादलका पछाडि लुकिएका किरणहरू एकाएक खुला आकाशमा चम्किएका छन्. चिसो हावाले कठाङ्ग्रिएका शरीर तिम्रो तापले फुक्न थालेका छन्. ओहो जाडो भयो भने गुनासो गरेको सुन्यौ कि के हो. बिहानीको शीतका थोपाहरू सुनौलो उज्यालोमा मोती झैँ टल्किएका छन्. बिहानीका शीतका थोपाहरू सुनौलो उज्यालोमा मोती झैँ टल्किएका छन्. मनका कुना काप्चामा जमेका निराशा पनि तिम्रो स्पर्शले बिस्तारै पग्लिँदै गएका छन्. ओहो जाडो भयो भने गुनासो गरेको सुन्यौ कि के हो. लाग्छ प्रकृति तिमीले हाम्रो कुरा सुनेछौ. लाग्छ प्रकृति तिमीले हाम्रो कुरा सुनेछौ. वा कसैले तिम्रो कानमा केही फुसफुसाए जाडोको कठोरता बिर्साउने गरी केही दिनको लागि तिमीले स्नेहको ज्योति बनेर नीलो आकाशमा चम्किएका छौ. ओहो जाडो भयो भने गुनासो गरेको सुन्यौ कि के हो. धन्यवाद भाइ.
0: हजुर, कवितापछि उहाँको बधाईको लागि उहाँको परिवारको तर्फबाट अनि हामी सबै बेबेस परिवारको तर्फबाट बधाई भन्दै यो गीत हजुरको लागि है त.

0: यो BFBS गोर्खा रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो MOD तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई NHS, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ।

0: गोर्खा रेडियो
1: नमस्कार बीएबीएस गोर्खा रेडियोबाट तपाईँले सुनिराख्नु भएको छ द ब्यान अफ द ब्रिगेड अफ गोर्खाजको एन्युअल गोल्फ कम्पिटिसनको विषयमा सेकेन्ड पार्ट अथवा यो फेज टू भने संगम पार्कमा मेसिङसँग प्रेजेन्टेसन गर्दै हुनुहुन्छ कसले के अवार्ड जित्नु भएको छ हामी त्यो विषयमा कुराकानी गर्नेछौ द ब्यान अफ द ब्रिगेड अफ गोर्खाजबाट यहाँ प्राइज गिभिन भइसकेको छ गोर्खा ब्यानबाट हाम्रो भाइ हुनुहुन्छ W1 कृष्ण तामाङ भाई विनर हुनुभएको छ भाइ तपाईँलाई ह्युज कंग्रेचुलेसन
2: थ्याङ्क यू दिदी
1: आज कुन कुन विधामा तपाईँले ट्रफी मेडल प्राइजहरू पाउनुभयो भाइ
2: आजको यो कम्पिटिसनमा दिदी मैले चाहिँ दुईटा के प्रो एप्रोच माइनर प्राइजहरू भनौँ न अनि मैले चाहिँ लोएस्ट स्कोर आजको त्यसलाई चाहिँ ग्रस विनर भन्छ के अरे ग्रस विनर हुन सफल भयो दिदी त्यसमा जस खुसी छु
1: ग्रस विनरको प्राइस पनि निकै हेभी जस्तो छ भाइ तपाईँ एकदमै ह्याप्पी हुनुहुन्छ होला कति ह्यान्डिक्याप खेल्नुहुन्छ तपाईँ
2: हजुर दिदी म एकदम ह्याप्पी छु आज मेरो ओरिजिनल ह्यान्डिक्याप चाहिँ 7 हो दिदी तर आज भाइहरूले चाहिँ 85% ओरिजिनल ह्यान्डिक्यापको 85% खेलाउँदाखेरि चाहिँ म 6 खेलेथेँ दिदी तर अब इचिङ हिलको स्लोप एकदम गाह्रो छ आज मैले 8 स्कोर गरेँ त्यसले गर्दा +2 भयो तर ओभरअल स्ट्रोक प्लेमा चाहिँ ग्रस जित्न सफल भयो भनौँ दिदी हजुर अनि हाम्रो सिनियर गल्फर्स दाईहरू मिलन दाई मनी दाई आज विशेष कारणले आउन भ्याउनु भएन त्यसले गर्दा मैले मौका पाएँ भनौँ न दिदी
1: पक्कै पनि तपाईँको आफ्नो होम ग्राउन्ड डेफिनेटली तपाईँलाई त्यसको बेनिफिट छँदैछ र यसको अलावा तपाईँको ह्यान्डिक्याप लक्की नम्बर 7 रहेछ भाइ अब यो त गोर्खासहरूको निकै प्रो भन्दा पनि हुन्छ होइन
2: प्रो चाहिँ नभनिहालौँ दिदी स्टिल अब हामी गोर्खालीकोमा नि कति अब के अरे स्क्रच भनेको 0 खेल्नेहरू नि हुनुहुन्छ म नि कोसिस चाहिँ गर्दैछु दिदी तर अब उमेरले अब जति कोसिस गरे नहोला जस्तो भयो तर कोसिस जारी छ दिदी
1: यो कुनै पनि कुरा सिक्नको लागि उमेरले खासै केही गर्दैन र तपाईँ राम्रो गल्फर पनि हो फोकसिङ पोइन्ट होइन आफैसँग कम्पिटिसन हुने गर्छ फ्युचरको लागि पनि तपाईँलाई अल द बेस्ट
2: थ्याङ्क यू दिदी थ्याङ्क यू तपाईँलाई धेरै धेरै धन्यवाद आजको गल्फको साथसाथै मेरो रिक्वेस्टमा हिजो अस्ति हाम्रो धादिङ नुवाकोट समाजको सानो रिक्वेस्टमा बजाइदिनु भयो हाम्रो दाजुभाइ दिदीबहिनीले धेरै तपाईँलाई चाहिँ एप्रिसिएसन थ्याङ्क यू भनिदिनु भन्नुभएको छ यही मौकामा म हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु थ्याङ्क यू दिदी
1: यो हाम्रो खुसीको कुरा हो नेक्स्ट इयर पनि तपाईँहरू आउन सक्नुहुनेछ थ्याङ्क यू
2: हस् थ्याङ्क यू दिदी धेरै धेरै धन्यवाद
1: त्यसै गरी आज हाम्रो ओभरअल विनर हुनुहुन्छ द ब्यान अफ द ब्रिगेड अफ गोर्खाजबाट W1 शेर तङ्गामी SBSM यहाँलाई एकदमै ह्युज कंग्रेचुलेसन
3: थ्याङ्क यू भेरी मच दिदी
1: तपाईँले आजको कम्पिटिसनमा ओभरअल विनर हुनुभयो यो खुसियालीलाई कसरी व्यक्त गर्न चाहनुहुन्छ
3: दिदी फर्स्ट अफ अल त हाम्रो यो इट्स बिन लाइक 4 to 5 हामीले चाहिँ जति पनि हाम्रो ब्यान अफ द ब्रिगेड अफ गोर्खाजको जति पनि एक्स मेम्बर्सहरूलाई इन्भाइट गरेर एनुअली हाम्रो एक्स मेम्बरहरूलाई पनि हामी भेट्न पाओस् अनि हामीले उहाँहरूसँग समय स्पेन्ड गर्न पाओस् त्यो हेतुले हामीले यो 4-5 भयो दिदी हामीले यो एनुअल गोल्फ कम्पिटिसन राखेको त्यसले गर्दाखेरि चाहिँ फर्स्ट अफ अल चाहिँ हाम्रो यो इभेन्ट नै ठुलो महत्त्व बोकेको छ आजको दिनमा झन् एकदमै धेरैवटा ओकेजन यहाँ मिलेको छ दिदी यो सन्क्लिप छोडेर जाँदैछौँ त्यही कारणले गर्दा हाम्रो जति पनि यहाँको हेड अफ डिपार्टमेन्टहरू हाम्रो सिओ साहब जिएम साहबदेखि लिएर हाम्रो केएम साहबहरूदेखि लिएर सबै डिपार्टमेन्टको रिप्रेजेन्टेटिभहरू यहाँ हुनुहुन्छ त्यसको साथसाथमा दिदी तपाईँ आइदिनु भयो ब्यान अफ द ब्रिगेड अफ गोर्खाजको मेम्बर्सहरूलाई पनि बोल्ने अपर्च्युनिटी दिनुभयो त्यसको लागि हामी एकदमै धन्यवादी छौँ म लगायत हाम्रो ब्यान अफ द ब्रिगेड अफ गोर्खाज त्यसले गर्दा आजको दिन चाहिँ एकदमै आइम स्योर म विनर भएर मात्रै होइन तर पनि हाम्रो होल ब्यान्ड बिजीले नै एकदमै सक्सेसफुल डे भएको मलाई फिल भइरहेको छ दिदी
1: गल्फरहरूको लागि गल्फ हो भने फुटबल खेल्नेहरूको लागि पनि फुटबल कम्पिटिसन भएको रहेछ फ्युचरमा तपाईँहरू छिट्टै नै कोल्चेस्टरतर्फ जाँदै हुनुहुन्छ मनमा कस्तो फिल भइरहेको छ तपाईँहरू लामो समयसम्म सनक्लिफमा बस्नु भएको हो र कोल्चेस्टर जानु पर्दा कस्तो फिल भइरहेको छ भाइ
3: दिदी यसमा चाहिँ अब दुईवटा कुरा हुन्छ जहाँ पनि खुसी अनि दुःख त्यसले गर्दा हामी एकतर्फबाट हामी एकदमै दुखी छौँ हामीलाई यो ठाउँमा म पर्सनली म यो ठाउँमा बसेकै 25 भयो एकदमै दुःख लागेको छ यो ठाउँलाई यहाँको पातहरू रोडहरू सबै हावापानी सबैले चिन्छ हामीलाई है त्यसले गर्दाखेरि तर अर्को हदमा चाहिँ अब हामी नयाँ ठाउँमा जाँदैछौँ नयाँ च्यालेन्ज नयाँ प्लेस अनि नयाँ इन्भाइरोमेन्टमा हामी काम गर्न जाँदैछौँ विच इज एनदर मलाई मात्रै नभएर हामी होल ब्यान्ड बिजीको लागि त्यसले गर्दाखेरि चाहिँ अब नयाँ कुरा फेस गर्न नयाँ ठाउँ नयाँ इन्भाइरोमेन्ट फेस गर्न जाँदैछौँ दिदी त्यसले गर्दा होपफुली हामी सबैले म लगायत हाम्रो सबै टिमले नै एकदमै इन्जोय गर्छ। त्योभन्दा धेरै चाहिँ हाम्रो यो ठाउँ हाम्रो सनक्लिफलाई चाहिँ एकदमै हामी मिस गर्छौँ। तर जति सक्दो टाइम छुट्टी हुँदाखेरि चाहिँ हामी फर्केर यहाँ आउने पक्का बाचा गर्छौँ। हामी यो ठाउँमा हामी घुम्न आउँछौँ नि दिदी।
1: थ्याङ्क यू सो मच अल ब्यान्ड मेम्बर्सलाई फ्युचरको लागि पनि अल द बेस्ट।
3: थ्याङ्क यू भेरी मच दिदी यो अपर्च्युनिटी दिनुभएको लागि। थ्याङ्क यू।
1: थ्याङ्क यू। हजुर आदरणीय श्रोताहरू, अब भने क्याप्टेन डेभिड ह्याटन, डिरेक्टर अफ म्युजिक अर अफिसर कमान्डिङ एट द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खास, यहाँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ।
0: थ्याङ्क यू।
1: गोल्फ इज अ हाइली सोसल गेम भनिन्छ। हाउ वाज योर डे इन एचिङ हिल गोल्फ क्लब फर टुडे?
0: एन एक्सलेन्ट डे फर मोस्ट अफ द गाइज, अनफर्चुनेटली नॉट फर मी, बिकज गोल्फ इज नॉट माय नम्बर वन स्पोर्ट, बट the boys had a great, fantastic competitive day out at Ettrick Hill.
1: What is your handicap right now, sir?
0: I'm about plus 54, so I'm a beginner. So yeah, my handicap is really low.
1: Okay.
0: I think it's probably gone down a little bit today because I've been practicing. So yeah, it's good.
1: How are you feeling about the upcoming move to the Colchester?
0: Yes, very positive. We're going into some really good technical accommodation, and the boys are very much looking forward to moving. Very sad also equally to be leaving Shorncliffe, because we've been here for 25-26 years, so it is sad, but we do get some benefits of moving, so yeah, but very much looking forward to it.
1: Future ko lagi all the best. Thank you indeed.
0: Thank you. Thank you. Namaste.
1: Ban of the Brigade of Gorkhas ko annual golf competition ko bishay ma ta hamile kura kani garyau ra jasle golf khelnu huncha waharu ko lagi ta ekdamai enjoy bhayo. Yo golf bhaneko highly socialize hune sports ho. Tesai gari golf nakhelni ko lagi pani football competition bhayeko thiyo. Maile suneko chu England versus Argentina dui euta team ko beech ma 9-a-side football tournament kheleko maile suneko thie ra winner team bata hamro team captain hununcha bhai ko Subhanam.
4: म स्टाफ सर्जन हिराजङ गुरुङ दिदी।
1: स्टाफ सर्जन हिराजङ गुरुङ हुनुहुन्छ भाइ, तपाईँलाई ह्युज कङ्ग्रेचुलेसन।
4: थ्याङ्क यू सो मच दिदी।
1: तपाईँको टिममा को को हुनुहुन्थ्यो? अब अभियसली 9-a-side
4: फुटबलमा हामी चाहिँ मेरो टिम चाहिँ टिम इङ्ल्यान्ड थियो। टिम इन्ट्रेस्टिङ बनाउनलाई भाइहरूले चाहिँ टिम अर्जेन्टिना र टिम इङ्ल्यान्ड राखेको रहेछ। लक्किली म इङ्ल्यान्डको सपोर्टर पनि अनि टिम इङ्ल्यान्डमा परेँ। अनि लक्किली नै भन्नुपर्छ, गेमको म चाहिँ स्कोर 6-6 भएको थियो, अनि हामी एक्स्ट्रा टाइममा जाँदाखेरि चाहिँ पेनाल्टी सुट आउटमा चाहिँ हामीले जित्यौँ दिदी।
1: कतिले जित्नुभयो?
4: उहाँहरूको चाहिँ 3 स्कोर, हाम्रो चाहिँ 5 स्कोर हुनुभयो। सबैजना
1: गोल भयो है, भनेपछि पक्का इङ्ल्यान्ड राम्रो टिम हो नि होइन भाइ?
4: तत्कालै हामी वर्ल्ड कपमा इङ्ल्यान्ड हारेको, एकदम म चाहिँ इङ्ल्यान्डको ग्रेट फ्यान
1: है,
4: र त्यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ आज चाहिँ यसको त्यसको रिस फेर्न पाएँ दिदी।
1: तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ भाइ?
4: म मिडफिल्डर दिदी।
1: मिडफिल्डर भनेपछि अब इङ्ल्यान्ड टिमलाई सपोर्ट गर्नुहुन्छ, तपाईँको एकदमै पर्टिकुलर कुनै प्लेयरहरू हुनुहुन्छ फेभरेट?
4: डेक्लेन राइस दिदी।
1: डेक्लेन राइस है?
4: यस, एकदमै।
1: मलाई एकदमै वान गोल गर्नुभएको छ उहाँले
4: ज्यू थर्ड प्लेसको लागि खेल्ने बेलामा, म चाहिँ उहाँको ग्रेट फ्यान हुँ दिदी।
1: एकदमै खुसी लाग्यो भाइ। तपाईँ गोल्फ पनि खेल्नुहुन्छ?
4: म गोल्फ चाहिँ स्टार्ट गरेको छुइनँ दिदी, मेबी फ्रम नेक्स्ट इयर या।
1: अनि नेपाल कप पनि खेल्ने मौका पाउनु भएको थियो है भाइ?
4: पहिला त पाएको हो दिदी, म आफै पनि खेलेँ, धेरै एक्सपिरियन्स, मैले यङ उमेरमा पनि मैले खेलेको हो नेपाल कप ब्रिगेड ब्यान्ड, त्यो बेला 7-8 side खेल्ने बेलामा पनि 2005-06 अनि अहिले आएर चाहिँ फेरि 11 side गएर पनि खेलेको हो। हाम्रो ब्यान्डले भाग लिँदाखेरि मैले खेलेँ दिदी, तर अनलकी भन्नुपर्छ, माथि जान सकेनौँ हामी।
1: खेल हो भाइ, अब हार जित त डेफिनेटली हुन्छ होइन? तपाईँले एकदमै राम्रो खेल्नुभयो र अहिले पनि तपाईँ एकदमै फिट एन्ड फाइन हुनुहुन्छ, अब फ्युचरमा पनि यसरी खेल्दै जानु होला। अल द बेस्ट।
4: थ्याङ्क यू सो मच दिदी, हजुरलाई पनि मलाई बोल्ने मौका दिनुभयो, थ्याङ्क यू सो मच दिदी। हस् पक्कै पनि दिदी, थ्याङ्क यू।
1: फुटबलको विषयमा पनि कुराकानी गऱ्यौँ। द ब्यान अफ द ब्रिगेड अफ गोर्खासले विशेष गरेर यो एन्युअल गोल्फ कम्पिटिसनको विषयमा, गोल्फ खेल्नेहरूको लागि त अब यो सोसलाइज गेम, उहाँहरूले फन पनि गर्नुभयो, रमाइलो पनि गर्नुभयो, र फुटबल खेल्नेहरूको लागि पनि फुटबल कम्पिटिसन गराउनु भएको थियो, यसको विषयमा सुनिसक्नु भएको छ भने। अब हामीसँग हुनुहुन्छ क्याप्टेन सुनिल गुरुङ, एसिस्टेन्ट डिरेक्टर अफ म्युजिक द ब्यान्ड ब्रिगेडबाट हुनुहुन्छ। ओभरअल गोल्फ कम्पिटिसन कस्तो भयो, तपाईँको अनुभव सुनाउनुहोस् न
5: दिदी। मैले चाहिँ एकदमै इन्जोय गरेँ, म पनि गोल्फ त खेल्छु अलिअलि होइन, त्यति खेल्ने मान्छे होइन, तैपनि आज चाहिँ यस्तो राम्रो मौसममा गोल्फ कोर्समा हिँड्दाखेरि म हिँडेर खेलेर इन्जोय गरेँ, अरूले इन्जोय गरेर देखेर आफूले इन्जोय गरेँ।
1: हजुर, गोल्फ भनेको एकदमै सोसलाइज एक्सर्साइज गेम हो, रमाइलो, आफैसँग कम्पिटिसन नै हुन्छ। अनि तपाईँको टिममेटहरू कतिको हेल्पफुल अथवा रमाइलो हुनुहुन्थ्यो?
5: एकदमै दिदी, म चाहिँ लक्की परेँ। मेरो टिममेटहरूमा चाहिँ मेरो एकजना चाहिँ आजको हाम्रो स्पोन्सर, मेन स्पोन्सर सनसाइन मर्गेजको निरज भाइ हुनुहुन्थ्यो, त्यस्तै गरेर एकजना हाम्रो गेस्ट हुनुहुन्थ्यो, एडजुडेन्टको हस्बेन्ड हुनुहुन्थ्यो। उहाँहरूसँग खेल्न पाउँदाखेरि एकदमै रमाइलो, अरूभन्दा खेल्ने भन्दा नि गफ गफ गर्दै एकदम रमाइलो भयो।
1: ओके, तपाईँको प्राइजमा पनि तपाईँको नाम आएको थियो पहिला, तर पछि अरूको पनि स्कोर कार्ड हेर्दा अरू पनि विनर हुनुभयो होइन भाइ? कति खेल्नुभयो ओभरअल तपाईँ?
5: के भन्छ, म गल्फ त्यति जान्दिनँ, टेबल फोर पोइन्ट सिस्टम थियो, पोइन्ट त ठिकै हो, कति ठाउँमा चाहिँ अरू नोभल्टिज प्राइज भन्छ त्यस्तोहरू पनि थियो, त्यस्तोमा चाहिँ अब भन्न सकिनँ। जस्ट कोसिस राम्रै गरेको थियो, तर मभन्दा राम्रो खेल्ने मान्छेहरू भयो। हजुर दिदी,
1: कति ह्यान्डिक्यापमा खेल्नुहुन्छ भाइ?
5: म चाहिँ 15 ह्यान्डिक्यापमा खेल्छु दिदी।
1: एकदमै राम्रो, 15 भनेपछि स्टेबल फोर्टमा तपाईँहरूको अझ घट्यो होला होइन? र पनि केही छैन, अब गल्फ भनेको एकदमै रमाइलो गर्ने हो होइन? तपाईँहरू सेकेन्ड फेजमा आउनुभएको छ, बाँकी समय पनि इन्जोय गर्नु होला। थ्याङ्क यू भेरी मच,
5: तपाईँलाई धेरै धेरै धन्यवाद दिदी।

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio.
3: न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी नेपाल सरकारद्वारा हालै गरिएका कार्यहरूप्रति एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट आइसिजेले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
4: संसदीय विधिबाट संशोधन गर्नुको सट्टा सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनैतिक प्रभुत्व बढाएको ती संस्थाको ठहर छ। यसै गरी बहालवाला न्यायाधीशलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनैतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्ट प्राप्त भएको उनीहरूले जनाएका छन्। संवैधानिक परिषद ऐनमा गरिएको संशोधनले न्यायिक नियुक्तिमा अनुचित राजनैतिक प्रभावको जोखिमलाई अझ बढाउने र विधिको शासन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई कमजोर बनाउने ती
3: विवादित व्यवसायी दीपक भट्टले आफूलाई तुरामा पठाउने विशेष अदालतको आदेश विरूद्ध सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ। विशेष अदालतले भट्ट विरूद्ध दायर सम्पत्ति शुद्धिकरणको मुद्दामा थुनामा पठाउने आदेश गरेपछि भट्टले त्यस विरूद्ध सर्वोच्चमा निवेदन दिनुभएको हो। उहाँले दिएको निवेदनको पेशी सोमबारलाई तोकिएको छ। भट्ट विरूद्ध सम्पत्ति शुद्धिकरण विभागले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान गरेको हो। त्यही अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालयले विशेष अदालतमा मुद्दा लगेको थियो। त्यसको सुनवाई गर्दै विशेषले थुनामा पठाउने आदेश दिएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुलासीमा अवैध शरणार्थी प्रवेश र कानूनी क्षेत्राधिकारको सीमितता सीमा सुरक्षाका मुख्य चुनौती रहेको बताउनु भएको छ। सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले रोहिङ्ग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको र उनीहरूले मध्ये केही लागू औषध कारोबार जस्ता आपराधिक गतिविधिमा संलग्न रहेको जानकारी दिनुभयो। उहाँले सीमा क्षेत्रमा हात हतियार र लागू औषध तस्करी, साइबर ठगी, मानव तस्करी र वैदेशिक रोजगारीका नाममा हुने ठगी पनि बढ्दो चुनौती बनेको बताउनु भएको छ। खुला सेवाको प्रयोग गर्दै श्रम स्वीकृति बिना नै भारत हुँदै तेस्रो मुलुक जाने प्रवृत्तिले मानव तस्करीको जोखिम बढाएको उहाँको भनाइ छ। सीमा सुरक्षा सुदृढ गर्न नेपाल प्रहरीले नियमित गस्तीका साथै ड्रोन स्क्यानर र तालिम प्राप्त कुकुरको प्रयोग मार्फत निगरानी बढाएको पनि उहाँले बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय पनि जम्मू आकारकै रहेको खुलेको छ।
4: चैत 13 गते प्रधानमन्त्री नियुक्त भएका बालले सुरुमा 5 जनालाई सचिवालयमा नियुक्त गर्नुभएको थियो, तर अहिले उहाँको सचिवालयमा मन्त्रीस्तरको तलब र सुविधा खाने 2 जना, राज्य मन्त्रीस्तरको सुविधा लिने 2 जना सहित 27 जना छन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन्जनकार र राजनैतिक सल्लाहकार असीम शाहलाई मन्त्रीस्तरीय सुविधा दिएर नियुक्ति दिइएको छ। यस्तै सुदीप ढकाल नीति प्रशासन तथा सुशासन सल्लाहकार हुनुहुन्छ भने सूचना तथा संचार प्रविधि सल्लाहकारमा विवेक मिश्र हुनुहुन्छ। उहाँहरूले राज्य मन्त्री सरहको सुविधा लिइरहनु भएको छ। यद्यपि प्रधानमन्त्री कार्यालयले 48 जनासम्म नियुक्त गर्न पाउने दावी गरेको छ। भदौ 23 भएको जेएनजी आन्दोलनकै कारण काँग्रेस एमाले सत्ता ढालेर फागुन 21 चुनाव मार्फत 182 सीट जितेको रासोपा संसदीय दलका नेता बालेन प्रधानमन्त्री बनेपछि सुशासन कायम गर्ने बताउनु भएको थियो, तर उहाँको सचिवालय पनि जम्बो देखिएको छ।
5: झापामा वर्ष दिनभित्र 6,61,000 टन खाद्यान्न उत्पादन, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ सहितका अन्नबालीको उत्पादन पोहोर भन्दा झन्नै 91,000 टन कम फल्यो। गएको वर्ष दिनमा हेटौँडाको शहीद स्मारक 5 लाख भन्दा बढी पर्यटकले भ्रमण गरे। स्मारक घुम्न सर्वसाधारणका लागि 50, विद्यार्थीका लागि 30, सार्क राष्ट्रका नागरिकका लागि 100 र अरू मुलुकका नागरिकले 150 प्रवेश शुल्क तिर्नुपर्ने। मध्य प्रदेशमा झण्डै 80% रोपाई सकियो। 3 लाख हेक्टर भन्दा बढीमा धान रोपियो। सिराहामा 94% र महोत्तरीमा 55% रोपाई। गएको वर्ष दिनभित्र सम्पत्ति शुद्धिकरण विभागबाट 7 प्रकारका मुद्दा अभियोजन, 121 जनालाई प्रतिवादी बनाएर 1,18,05,00,00,000 बिगो दावी। 21,000 रुपियाँको लोभ गर्दा काठमाडौँ महानगर 30 लेखा अधिकृत उद्धव भट्टराईको जागिर धरापमा स्थायी लेखा नम्बर प्यान बन्द गराउने सिफारिस बनाइदिँदा 21,000 घुस लिएपछि अख्तियारको फन्दामा। गएको वर्ष दिनभित्र पश्चिम नवलपरासीका उखु किसानले 12,61,00,000 अनुदान बुझे। 464 किसानको भने कागजात र विवरण पेश हुन नसक्दा 35,68,000 भुक्तानी हुन बाँकी। र नेपालमा अनैतिक कार्यका लागि विदेशी महिलाको आकर्षण बढ्दै, 1 वर्षको अवधिमा 57 विदेशी महिला पक्राउ, 47 जनालाई देश निकाला, बाँकी 10 जनालाई फिर्ता पठाउने तयारी।
3: बाल मन्दिर भनेर चिनिने नेपाल बाल संगठनको सरकारले सरकारी बजेट ठगी गरेको अभियोगमा 8 जना विरुद्ध मुद्दा दर्ता भएको संगठनका तात्कालीन पदाधिकारी र कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने सम्पत्ति हिनामिना गरेको दावीसहित सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा ठगीको मुद्दा दर्ता

हजुर, पूर्वेल गीत सुन्दै हुनुहुन्थ्यो सन्तोष बिसी र जुना प्रसादले गाउनु भएको यो गीत चाहिँ कैलाश भाइ हुनुहुन्छ ननिठनबाट, उहाँले अनुरोध गर्नुभएको गीत। आशा छ भाइले सुन्ने मौका पाउनुभयो होला। अझै हाम्रो छवि थापा दाजु, त्यस्तै गरेर खेलमती दिदी अनि चाहिँ ग्रेसबाटै हाम्रो बहिनी हुनुहुन्छ निता कोही राई बहिनी, र उहाँको पनि गीत सुनाउनु नै बाँकी छ। नूतन भूषालजी हुनुहुन्छ गीतकार इजरायलमा, र उहाँले पनि सुनिराख्नु भएको छ, हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्छ। थ्याङ्क यू भेरी मच, मिठो मिठो गीतहरू लेखिराख्नु भएको छ, हामीसँग पनि उहाँको गीतहरू लाइब्रेरीमा छन्। हजुर, हाम्रो चाहिँ समुद्र साहब हुनुहुन्छ, उहाँले एउटा यो जानकारी पठाउनु भएको छ। जानकारी भन्दा पनि एउटा अब दुःखको कुरा छ, अन्तिम विदा एउटा महान गुरुलाई भन्ने शीर्षकमा यो उहाँले जस्तो पठाउनु भएको छ म त्यस्तै पढेर सुनाउँछु है त। फाइनल फेयरवेल टु हिज इमिनेन्स डक्टर ग्यालजे, अलिकति मैले यो नाम बिगार्न सक्छु, ग्यालजे शेर्पा रेनपोचे अन

सन्डे 26 जुलाई 2026 भनेर लेख्नु भएको छ. गुरु हिज एमिनेन्स खेनपो डाक्टर ग्यालजे शेर्पा रेनपोचेज्यूलाई उहाँको चिन्नुहुने सबै भक्तजनहरूले एउटा नमुना गुरुको रूपमा पुज्नुहुन्छ. भगवान् गौतम बुद्धले यस संसारमा दिनुभएको धर्म ज्ञानलाई हरेक मानेमा पालना गरी हरेक व्यवहारमा प्रयोग गर्ने उहाँ जस्तो रेनपोचे गुरु विरलै हुन्छ. यो भनाई उहाँको धेरै भक्तजनहरूको हो. उहाँ गुरु आफ्नो कोर्बीमा बस्नुहुने भक्तहरूको निमन्त्रणामा 25 जुन 2026 युके पाल्नुभएको थियो. तर अचानक 12 जुलाई 2026 बिहान आफू बसेकै ठाउँमा ध्यान बसेको मुद्रामा महापरिनिर्माण हुनुभएको यो हृदय विदारक घटनाले हामी सबै निशब्द छौँ. उहाँको पार्थिव शरीरलाई नेपाल पुर्याई उहाँको परिवारलाई बुझाउने जिम्मा थाउजेन्ड्स बुद्ध युके च्यारिटीले अग्रसर भई लिनुभएको छ. थाउजेन्ड्स बुद्धलाई अथवा युकेलाई कोर्बी समाज, बिसिसी युके अल्डरसट, शेर्पा एसोसिएसन युके, इलाम समाज युके लगायत अरू सङ्घ संस्थाहरूले पनि पूर्ण सहयोग गर्ने वाचा गर्नुभएको छ. गुरुको पार्थिव शरीरलाई स्वदेश फिर्ता रिपाट्रिएसन भन्छ अङ्ग्रेजीमा भनौँ को समन्वय र नेतृत्व थाउजेन्ड्स बुद्ध युकेका अध्यक्ष मेजर समुद्र चाहिँ गुरुङज्यूले स्वयंले गर्दै हुनुहुन्छ. ग्यालजी गुरुको पार्थिव शरीर सकुशल र सरसमानका साथ नेपाल पुर्याएर गुरुको परिवारलाई बुझाउनु र बाँकी रहेको सबै रकम उहाँ गुरुले लुक्लामा बनाउँदै गर्नुभएको गुम्बामा दिने गरी चन्दाहरू उठाइएको छ. थाउजेन्ड्स बुद्ध युके एउटा पारदर्शी कल्याणकारी संस्थाले यो जिम्मेवारी लिएकोमा हामी सबै भक्तजनहरू खुसी छौँ. चन्दा उठाउने एकमात्र आधिकारिक यो तल दिएको खातामा सहयोग गर्न चाहनुहुनेछ. भक्तजनहरूले आफ्नो सहयोग रकम यो खातामा राखिदिनुहोला भनेर भन्नुभएको छ. यदि तपाईँहरूलाई यो एकाउन्ट नम्बर चाहे खण्डमा प्लिज हामीलाई कृपया यहाँ चाहिँ मलाई जानकारी गराउनु होला है. त मलाई कल गर्नुहोला 07463163613 कल गर्नुहोला. यही आइतबार 26 जुलाई 2026 दिन 12:30 स्वर्गीय गुरु हिज एमिनेन्स खेनपो डाक्टर ग्यालजे शेर्पा रेनपोचेलाई भक्तजनहरूले अन्तिम सम्मान र विदाई गरिने कार्यक्रम बिसिसी युके अल्डरसटमा हुन लागेको जानकारी गर्दछ. खेम्पो ग्यालजे रिपोचे गुरुको अन्तिम विदाई कार्यक्रममा तपाईँहरू सबैलाई सहभागी भएर गुरुलाई सम्मान र अन्तिम विदाई कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गर्दछौँ भनेर भन्नुभएको छ. र यो कुनै सहयोग तपाईँहरूले दिन चाहनुहुन्छ भने थाउजेन्ड्स बुद्धको एकाउन्टमा एकाउन्ट नम्बर 373-598-23 अनि सर्ट कोड चाहिँ 230580 है त मेट्रो ब्याङ्कमा रहेछ. रेफरेन्समा तपाईँको नाम लेख्नुहोला भनेर भन्नुभएको छ. यदि तपाईँ कोही इच्छुक हुनुहुन्छ भने अहिले नै मलाई कल गर्न चाहिँ सक्नुहुन्छ है त. यति भन्दै हाम्रो छवि थापा दाजुको गीत म सुनाउँदै छु र स्वर समाज नारायण गोपाल गाउँदै हुनुहुन्छ. र सबै बिएबस प्रेमी श्रोताहरू अनि ब्रिगेड अफ गोर्खासका सदस्यहरूलाई यो गीतबाट उहाँले सम्झना पुर्याउन चाहनुभएको छ.

हजुर, यो गीत सुनौ, त्यसपछि एउटा प्रोमो ब्रेक, अनि निता कोही राई बहिनीको एउटा हिन्दी गीत सुन्नेछ स्वर सम्राज्ञी लता मङ्गेशकरको आवाजमा। त्यसपछि सोनिया बहिनी कुराकानी गर्नुहुन्छ केजिएको आरएसएम डब्लु वान सन्तोष राई भाइसँग, कार्यक्रम भोइस अफ गोर्खासमा। है त

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। यो PFBS गोर्खा रेडियो।

0: बीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता र तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आज भोइस अफ गोर्खाजमा म सरीको तर्फबाट गोर्खालीहरूको आवाज उहाँहरूको यात्राको बारेमा उहाँहरूको अचिभमेन्टहरूको बारेमा चाहिँ म कुराकानी गर्ने गर्दछु कार्यक्रममा र आज पनि मैले त्यस्तै एकजना दाजु लिएर उपस्थित भएको छु उहाँ गोर्खा हुनुहुन्छ उहाँको जर्नीकै कुरा गर्दाखेरि पनि धेरै नै इन्सपिरेसन पनि रहेको छ र हालै जसरी केजे यानि कि किङ्स गोर्खा आर्टिलरीको पनि फर्मेसन भएको छ ब्रिगेड अफ गोर्खाजमा नयाँ रेजिमेन्ट अब यसरी थपिएको छ जुन एकदमै राम्रो कुरा पनि हो गोर्खाजको इतिहासमा र यसै क्रममा चाहिँ एकदमै एउटा मेजर अनि इम्पोर्टेन्ट रोल रहेको छ आरएसएम तपाईँले पनि अब बुझिसक्नु भएको छ मैले आज चाहिँ यही केजेका आरएसएम दाजुसँग पनि कुराकानी गर्ने नै छु उहाँ स्वयंबाट नै हामी जान्नेछौँ उहाँको आफ्नै गोर्खा रहेको पर्सनल जर्नीको बारेमा त हामी कुरा गर्ने नै छौँ त्यसको साथसाथै किङ्स गोर्खा आर्टिलरीको बारेमा पनि अब के कस्तो रहेको छ फ्युचरमा रहने कुराहरू यसै बारेमा पनि विस्तृत रूपमा हामी दाजुबाट जान्ने नै छौँ उहाँ हुनुहुन्छ W1RSM किङ्स गोर्खा आर्टिलरीका मिलन राई दाजु त दाजु तपाईँलाई बिएफबिएस गोर्खा रेडियोमा धेरै धेरै स्वागत छ
1: धन्यवाद बहिनी मलाई यो अवसर दिनुभएको छ सम्पूर्ण रेडियो सुनेर बस्नुभएको श्रोताहरूलाई र सम्पूर्ण परिवारलाई म अभिवादन गर्न चाहन्छु नमस्ते अनि धेरै धन्यवाद पनि भन्न चाहन्छु
0: सर्वप्रथम त दाजु तपाईँलाई नै धन्यवाद दिन चाहन्छु हुन त तपाईँहरू एकदमै व्यस्त हुनुहुन्छ होइन अब यसरी भर्खर नयाँ फर्मेसन भएको अवस्थाहरूमा तपाईँहरूको जुन अहिले यो समयमा रोलहरू कमिटमेन्ट्सहरू निकै नै टाइट रहेको छ यसै क्रममा अस्ति भर्खरै जसरी भएको थियो केजिएको चाहिँ फर्मेसन परेड कस्तो भयो त दाजु
1: हजुर बहिनी फर्मेसन परेड एकदमै सक्सेसफुल भयो त धेरै एफोर्टहरू थियो एउटा कलेक्टिभ एफोर्ट भन्छु म किनभने सबैजना ड्रिल खेल्ने हाम्रो सम्पूर्ण केजिएका दाजुभाइहरूदेखि लिएर हाम्रो माथिल्लो दर्जामा इम्प्लोइ हुनुभएको हाम्रो जिएम साहब एजिडेन्ट साहबहरू सबैको एउटा कलेक्टिभ डिसिजन र कलेक्टिभ एफोर्टले गर्दा एकदमै सफल हामीले बनाउन सक्यौँ जसमा हाम्रो राजा आउनुभएको थियो हाम्रो फर्मेसन परेडलाई रिभ्युइङ अफिसरको रूपमा आउनुभएको थियो हाम्रो फर्मेसन परेडको लागि
0: हजुर एउटा एकदमै स्पेसल मोमेन्ट पनि होइन गोर्खाजको लागि न्यू फर्मेसन ब्रिगेड अफ गोर्खाजमा यसरी नयाँ रेजिमेन्ट थपिएको छ र यस्तो आइकोनिक यस्तो हिस्टोरिक मोमेन्टमा चाहिँ हिज माजेस्टी द किङ वा चार्ल्स आफै पनि आएर चाहिँ उपस्थित हुनुभएको थियो कतिको सरियल लाग्यो त दाजु त्यो बेला मोमेन्ट
1: मोमेन्ट एकदमै ओभरवेलमिङ फिलिङ भयो विशेष गरी हाम्रो जुन यस देशका राजा किङ चार्ल्स थर्ड आउनुभएको थियो त्यसले गर्दा त्यो मोमेन्टलाई चाहिँ एकदमै मोर सिग्निफिकेन्ट र मोर अनरेबल र एकदमै भ्यालुएबल महसुस भएको छ अनि सम्पूर्ण हाम्रो केजिएका सर्भिङ मेम्बर्सहरूलाई पनि त्यही फिलिङ भएको छ र साथै जति पनि स्पेक्टेटर्स आउनुभएको थियो हामीले हाम्रो गोर्खाली युनिटका सम्पूर्ण कमान्डर साहबहरू गोर्खा मेजर साहबहरू आरएसएस साहबहरूलाई पनि हामीले इन्भिटेसन एक्सटेन्ड गरेको थियौँ उहाँहरू पनि आउनुभयो र रोयल आर्टिलेरीकै विभिन्न रेजिमेन्टबाट सिओ आरएसएमहरूलाई पनि हामीले इन्भिटेसन एक्सटेन्ड गरेको थियौँ उहाँहरू पनि आउनुभयो अनि उहाँहरूले पनि एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ उहाँहरूले जुन त्यो परेडको स्ट्यान्डर्ड देख्नुभयो त्यो स्ट्यान्डर्ड अहिलेसम्म चाहिँ हामीले देखेको छैनौँ भन्ने खालके त्यति राम्रो रियाक्सन दिनुभयो अनि त्यसले गर्दा चाहिँ एकदमै म खुसी छु पल्टनप्रति र सम्पूर्ण दाजुभाइको योगदानप्रति एकदमै म खुसी छु
0: अवश्य पनि र यसैमा हामी पनि एकदमै खुसी लागेको छ जसरी यसरी होइन केजिएको पनि फर्मेसन भएको अवस्थाहरूमा र तपाईँहरूको यति लामो समयको कमिटमेन्ट अनि तपाईँहरूको त्यो जुन हार्डवर्कहरू रहेको थियो आज फाइनली आरएसए अफिसियली यसरी भएको पनि छ फर्मेसन अब यसै क्रममा दाजु ब्रिगेड अफ गोर्खाजकै यहाँ अब विभिन्न रेजिमेन्ट्सहरू हुनुहुन्छ होइन अब केजिए पनि एउटा नयाँ रेजिमेन्ट भएको छ यो बारेमा चाहिँ कतिहरूलाई ज्ञान नहुन सक्छ के हो त किङ्स गोर्खा आर्टिलरी यसको के कस्तोहरू कामहरू छ भन्ने विषयमा चाहिँ अन्जान हुन सक्नुहुन्छ तपाईँले नै बताइदिनुहोस् न विशेष गरी किङ्स गोर्खा आर्टिलरीको चाहिँ के कस्तो कुराहरू रहेको छ यसको बारेमा चाहिँ यो रेजिमेन्ट कस्तो खालको रेजिमेन्ट होला
1: हजुर भने किङ्स गोर्खा आर्टिलरी अहिले हाम्रो ब्रिगेडमा भएको पल्टनभन्दा केपेबिलिटीमा चाहिँ फरक छ तर हाम्रो जुन गोर्खालीको इथोस कायदा र हाम्रो रेजिमेन्टल ट्रेडिसन छ त्यो चाहिँ एउटै हो एउटा पारिवारिक पल्टन हो केजिए पनि तर त्यहाँभित्र भएको केपेबिलिटी भनेको चाहिँ अब हाम्रोमा चाहिँ विशेष गरी अलिकति हेभी फायरको इफेक्ट हो हामीले एज अ आर्टिलरीले गर्ने भनेको चाहिँ तपाईँको कुनै पनि अब लडाइँमा जाँदा होस् या अथवा कुनै पनि अपरेसनमा कन्फ्लिक्टमा जाँदाखेरि चाहिँ हाम्रोबाट चाहिँ लङ रेन्ज केपेबिलिटी चाहिँ हो आर्टिलरीको अनि अहिले हाल केजिएमा चाहिँ हाम्रो जम्मा चारवटा ट्रेडमा चाहिँ हाम्रो दाजुभाइहरूलाई चाहिँ हामीले इम्प्लोइ गरिरहेका छौँ सबभन्दा स्ट्राइक ट्रेड भन्छ जसमा चाहिँ उनीहरूले चाहिँ लाइट गन युज गर्नुहुन्छ उहाँले. त्यो लाइट गन चाहिँ लगभग तपाईँको 17-25 किलोमिटरसम्मको चाहिँ रेन्ज छ. त्यस पछाडि अर्को ट्रेड भनेको चाहिँ एसिएस भन्छ, आर्टिलरी कम्युनिकेसन सिस्टम. त्यसमा चाहिँ नर्मल अरू रेजिमेन्टहरूतिर चाहिँ जस्तै अब इन्फेन्ट्रीतिर चाहिँ सिग्नल भन्ने चलन छ भनेदेखिलाई कोअर्डिनेटतिर चाहिँ कम्स ट्रुप भन्छ. अनि गर्दाखेरि त्यही हो उहाँहरूको चाहिँ त्यो कम्युनिकेसन साइडको एसिएस. अनि अर्को चाहिँ एफएसटी भन्छ, त्यो चाहिँ आर्टिलरीको वान अफ द बेस्ट ट्रेड भन्ने कुरा चाहिँ यहीँ आएर अनि धेरै आर्टिलरीको सदस्यहरूसँग कुरा गर्दाखेरि चाहिँ उहाँले पनि एफएसटी चाहिँ एकदमै च्यालेन्जिङ हो तर वान अफ द बेस्ट ट्रेड भनेर उहाँले भन्नुहुन्छ. अनि एफएसटीमा पनि छ हाम्रो गोर्खाली दाजुभाइहरू, उहाँहरू चाहिँ नर्मल्ली कन्फ्लिक्टको समयमा अपरेसनमा डिप्लो हुँदा चाहिँ उहाँहरू चाहिँ अगाडि फ्रन्टलाइन ब्याटल ग्रुपसँग चाहिँ एट्याच भएर उहाँले काम गर्नुहुन्छ. उहाँहरूको काम भनेको चाहिँ अगाडि गएर टार्गेटहरू चाहिँ आइडेन्टिफाई गरेर त्यो टार्गेटमा चाहिँ यताबाट आर्टिलेरीको इफेक्टहरू चाहिँ उहाँहरूले चाहिँ डिमान्ड गर्नुहुन्छ, उहाँले रिक्वेस्ट गर्नुहुन्छ. अनि त्यो आर्टिलेरीको इफेक्ट चाहिँ फ्रन्टलाइनमा चाहिँ उहाँको आँखाकै अगाडि चाहिँ उहाँले चाहिँ एफएसटी ट्रेडमा भएका हाम्रो दाजुभाइहरूले त्यो चाहिँ देख्नुहुन्छ. अनि अर्को फाइनली G4 लजिस्टिक ट्रेड भन्छ. अनि G4 एकदमै इम्पोर्टेन्ट हो जुनै पनि एउटा आर्मीको एउटा नर्मल साधारण इभेन्ट किन नहोस् G4 को ठुलो भूमिका हुन्छ. अनि त्यसरी नै हाम्रो आर्टिलेरीमा पनि G4 पनि हाम्रो दाजुभाइहरू इम्प्लोय हुनुभएको छ लजिस्टिक ट्रेडमा.
0: अवश्य पनि. र यसैमा तपाईँले भन्दै गर्नुहुँदाखेरि चाहिँ अब यहाँ विभिन्न रेजिमेन्ट्सहरूका होइन गोर्खाजहरू उहाँहरू सोल्जर्सहरू चाहिँ कतिहरू केजेमा आउनु भएर चाहिँ यसरी फर्मेसन पनि भएको छ. सो बेसिकली यहाँ केजेमा चाहिँ सबै ब्रिगेड अफ गोर्खाजको रेजिमेन्ट्सहरू चाहिँ आउनु भएको छ होला कि सर्टेन रेजिमेन्ट्सहरूबाट मात्रै चाहिँ जोइन इन हुनु भएको छ होला त?
1: हजुर बहिनी, विभिन्न ब्रिगेडको सबै रेजिमेन्टहरूबाट ट्रान्सफर आउनुभएको छ. तर यसमा चाहिँ मोर चाहिँ प्रिडोमिनेन्टली चाहिँ हाम्रो आजबाट आउनुभएको छ. आजबाट चाहिँ अहिलेको हाम्रो हिसाबमा चाहिँ जम्मा 73 आजबाट आउनुभएको छ हाम्रो सम्पूर्ण साबहरू गरेर. अनि सेकेन्ड लार्जेस्ट डोनर युनिट चाहिँ हाम्रो क्युजिआर छ, जसबाट चाहिँ जम्मा 32 ट्रान्सफर हुनुभएको छ भने इन्जिनियर्सबाट 6 अनि क्विन्स सिग्नल्सबाट चाहिँ 1 आउनुभएको छ ट्रान्सफरमा. ट्रान्सफरमा चाहिँ हामीसँग कोही पनि आउनु भएन. अनि ब्रिगेड ब्यान्डबाट ट्रान्सफरमा चाहिँ कोही पनि आउनु भएन, तर ट्रान्सफरमा चाहिँ हामीसँग चाहिँ 2 ब्रिगेड ब्यान्डका भाइहरू पनि ट्रान्सफर हुनुभएको छ.
0: अब यसरी विभिन्न रेजिमेन्ट्सहरूबाट यसरी उहाँहरू आउनु भएर चाहिँ फर्महरू हुनुभएको छ, एकदमै यो हिस्ट्रीको कुरालाई नै मैले लिइहालेँ होइन, एकदमै नयाँ कुरा पनि हो हाम्रै स्वयं आँखाको अगाडि यो इतिहास चाहिँ आइरहेको बेलामा चाहिँ हामीलाई पनि एकदमै नौलो अनि साथै खुसी पनि लाग्दछ. अब खुसीको साथसाथै जो जति अब विभिन्न रेजिमेन्ट्सहरूबाट यहाँ केजिएमा जानुभएको छ, तपाईँ स्वयं पनि अब क्युजलआरबाट चाहिँ अब केजिएमा ट्रान्सफर हुनुभएको छ होइन दाजु विथ न्यू रोल. अब यसैमा कस्तो खालको चाहिँ च्यालेन्जेसहरू छ होला यो ड्युरिङ ट्रान्जेक्सन चाहिँ एज अ सोल्जर्सहरू सबैलाई कसरी अड्याप्ट गरिरहनु भएको छ त?
1: हजुर बहिनी, सबभन्दा सर्वप्रथम त यो मेरो डिसिजन चाहिँ सायद मेरो 24 करियरमा सबैभन्दा बेस्ट डिसिजन मैले गरेको भन्ने मलाई महसुस भएको छ. किनभने म चाहिँ अहिले लगभग झन्डै 23 चाहिँ हजुरले भनिसक्नुभयो अघि नै क्यो जेलरमा सर्भ गरेँ, अहिले केजिएमाको 1 सर्भ हो. अनि त्यो चाहिँ मेरो सर्भिसको सबैभन्दा बेस्ट डिसिजन हो. केजिए चाहिँ अहिलेको हालमा चाहिँ पक्का पनि भन्नुपर्दा चाहिँ एउटा एकदमै मिस्ट्री छ. अनि यो चाहिँ के भन्छ त्यसलाई अलिकति ट्रेजर हन्ट जस्तो हो, यो चाहिँ अनएक्सप्लोर भएको ल्यान्डमा चाहिँ ट्रेजर हन्ट जस्तो हो. गर्दाखेरि केजिएमा आउन चाहिँ च्यालेन्जेसहरू चाहिँ जुनै पनि पल्टनमा आफ्नो च्यालेन्जेस हुन्छ, तर विशेष गरी केजिएमा चाहिँ सबभन्दा सुरुमा चाहिँ एक्सटर्नल च्यालेन्ज भन्दाखेरि अलिकति इन्टर्नल च्यालेन्ज छ हामीलाई. कल्चरल च्यालेन्ज सबैभन्दा ठुलो छ. विभिन्न पल्टनबाट आउनुभएको हाम्रो दाजुभाइहरू, हामी विभिन्न आफ्नो पल्टन गोर्खाली भए तापनि हाम्रो एउटा कमन कल्चर त छँदैछ गोर्खालीको, तर त्यसको बावजुद पनि आफ्नो पल्टनमा आफ्नो कल्चर हुन्छ. त्यो कल्चर हुर्केर आएको मान्छे चाहिँ अब एकैचोटि सबैजना यहाँनिर आउँदा चाहिँ त्यो एउटा सबभन्दा ठुलो त्यो कल्चर च्यालेन्ज छ. तर त्यसलाई च्यालेन्ज भन्दा पनि एक प्रकारको एउटा ब्लेसिङको रूपमा हामीले लिन सक्छौँ, किनभने सबै पल्टनबाट चाहिँ हाम्रो राम्रो राम्रो कल्चर चाहिँ ल्याएर चाहिँ एउटा केजिएको नयाँ कल्चर चाहिँ हामीले इस्टाब्लिस गर्न हामीले सकेका छौँ. अनि यहाँ त्यो चाहिँ एउटा ठुलो च्यालेन्जलाई चाहिँ हामीले चाहिँ अपर्च्युनिटीमा चाहिँ त्यसलाई चाहिँ हामीले चाहिँ बदल्न सकेका छौँ.
0: अवश्य पनि, र एकदमै राम्रो कुरा तपाईँले त्यहाँ भन्नुभयो. र यसैमा दाजु म तपाईँलाई चाहिँ रिमाइन्ड पनि गराउन चाहन्छु, तपाईँले चाहिँ एउटा हिस्ट्री नै कोर्नु भएको छ. आई थिङ्क युल बी द टोक्ड पर्सन फर मेनी मेनी इयर्स केजिएको हिस्ट्रीमा. किन भन्दाखेरि चाहिँ तपाईँ किङ्स गोर्खा आर्टिलरीको चाहिँ पहिलो आरएसएम पनि हुनुहुन्छ होइन. अब कस्तो लाग्छ तपाईँ इतिहासको पहिलो आरएसएम केजिएको हुन जानु भइरहेको छ, र तपाईँको नाम त अब फ्युचरभरि नै कुरा गरिनेछ होइन केजिएको इतिहासमा, कस्तो लाग्छ त तपाईँलाई यो यसो सम्झिँदाखेरि?
1: हजुर, अघि मैले भने जस्तै मेरो लाइफको सबभन्दा बेस्ट डिसिजन मैले गरेको केजिएमा आउनको लागि. अनि त्यसले नै भन्दैछ कि म यति गर्वको साथ म अहिलेको यो मेरो अहिलेको यो पोस्टमा चाहिँ म सर्भ गरिरहेको छु. अनि यो इतिहासमा मेरो नाम लेखिनु त्यो एकदमै अभाग्यको कुरो हो मेरो लागि, अनि म अत्यन्तै खुसी छु। यो अङ्ग्रेजीमा भन्छ राइट टाइम राइट प्लेस भन्छ, सायद मेरो जीवनमा चाहिँ यो कुरा जस्तै केजिएफ फर्म हुनु, मेरो पालामा फर्म हुनु र म नै यता केजिएमा यो एकदमै प्रेस्टिजियस पोजिसन रेजिमेन्टल सार्जन मेजरमा सेलेक्ट हुनु, त्यो जतिको खुसी र त्यो जतिको एउटा प्राउड मोमेन्ट चाहिँ मेरो जिन्दगीमा छैन बहिनी। अनि त्यसले गर्दा म एकदमै खुसी छु तपाईँ आएर रेजिमेन्टलाई सर्भ गर्न, विशेष गरी ब्रिगेडमा नयाँ पल्टन जन्मिनु, सातौं पल्टन भनौँ जन्मिनु र त्यसमा म इन्क्लुड हुनु नै मेरो जीवनको सबभन्दा ठुलो एउटा प्राउड मोमेन्ट हो बहिनी।
0: अवश्य पनि दाजुसँगको अब तपाईँको यो जुन लाइफको एउटा अचिभमेन्ट, इट्स अ बिग अचिभमेन्ट, तपाईँले त्यो कुरामा पनि एउटा आफ्नो ग्राटिफिकेसनको कुरा पनि गर्नुभएको छैन दाजु। र तपाईँको जसरी स्टोरी सुन्दै गर्दाखेरि भोइस अफ गोर्खाजमा कति धेरै इन्सपायरिङ यङ सोल्जर्सहरू पनि तपाईँ जस्तै एक दिन हुन्छु भन्ने उहाँहरू पनि सपना बोक्नुहुन्छ होला। यो इन्सपिरेसनको कुराहरू हामी नेक्स्ट पार्टमा गर्दै नै गर्नेछौँ, अहिलेको लागि लिउँ श्रोता छोटो ब्रेक।
2: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ, सेकेन्ड पार्ट केही बेरमा तपाईँले सुन्न सक्नुहुन्छ। यो बिचमा हाम्रो मणिकला दिदी हुनुहुन्छ, एकदमै सरप्राइज आज यहाँ चाहिँ भोइस म्यासेज पठाउनु भएको रहेछ, मलाई पनि एकदम खुसी लाग्यो। ड्राइभिङ गर्दै हुनुहुँदो रहेछ र उहाँको भोइस म्यासेज सुनाउँछु, अनि गीत चाहिँ अलिकति रेडी भइसकेको छैन। गीत चाहिँ हाम्रो खेलमती लिम्बू दिदीको गीत छ, त्यसपछि एउटा प्रमो ब्रेक, त्यसपछि हजुरको गीत सुनाउँछु है त। यो भोइस म्यासेज चाहिँ म दिदीको सुनाउन चाहन्छु, त्योभन्दा अगाडि है त
3: नमस्कार योगराज भाइ हजुर, म मणिकला राई गुरुङ बोल्दैछु, हजुरको प्रोग्राम सुन्दैछु, मलाई पनि एउटा गीत सुन्न मन लागेको छ। हजुर लगायत सम्पूर्ण देश विदेशमा रहनुभएको बिएफपिएस गोर्खाको श्रोताहरूलाई सुनाउने मन छ। गीतको बोल छ मौरी त्यसै घुम्दैन फुल फुलेको डालीमा। यो गीत समय भयो भने हजुरले बजाइदिनु हुन म विनम्र अनुरोध गर्दछु। हस्त सेवा, नमस्ते, हेभ अ गुड इभिनिङ।
2: हजुर दिदीले सरप्राइज यो म्यासेज छोड्नुभयो, ड्राइभिङ गर्दै हुनुहुन्छ, कता जाँदै हुनुहुन्छ दिदी, थ्याङ्क यू भेरी मच, कहिले काहीँ यसो सरप्राइज दिँदै गर्नु होला है। तपाईँ गीत चाहिँ अलिकति रेडी भएको छ नि, त्यसले गर्दा हाम्रो खेलमती लिम्बू दिदी हुनुहुन्छ ग्रेट लन्डनबाट, उहाँको गीत सुनाउँछु, त्यसपछि एउटा प्रोमो ब्रेक अनि हजुरको गीत आउँछ है त। सेफ ड्राइभ दिदी, नमस्ते।

0: यो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: गोर्खा रेडियो।

0: BFBS Gorkha Radio Sunian and Sashrata, Rakarigram Voice of Gorkha's Mountains, Mosiniko Satma, Ramoilikurakani Gori Raikusu, KGA, go the first ever Arisem, Dajapanun and Sauta, Itihasko, Angsama, Bana Safalono Baiguza, Rasati, Wako Josiria, King's Gorkha Artilleries Maraiko, Kikostor Raikusa, your formation, you, Suruati, initial period of time, Ramanikurabin Dalamne, Dirijan Kari Gorai Rano Baiguza, Rese Mazi Wako journey as a Gorkha soldier, Penny, Amikuraka. So, Wahununza, W1 RSM Kings Gurkha Artillery, Santos Rai Dazu. Rabisigari Dazu, Tavisanga, Yukuragodi Gordakiramilabo Regiment or Go Barimabani Kuragorika Sonki Kostoru, Auno Baikos, Alikati, Bits and Bobs, Rutape Bata Hamil, Short Pipini Paika Soina. Yota Ektami important role ma, Tapai KJ Mahununza, as a regimental sergeant major. Abo, what does this personally mean to you in the core of your heart?
1: KJ itself. Say, Ogi, Hurubani, just say, or a Itihasco, Panama, Miranam Lichino, Sovereign the Tulo Gorop Kukro, Tara, two Satsate, the Tijana Dajiba Rianira, Kijiman was a warpony to Itihasco, Panama, Warminam Lichikasa, and two body, or a brigade of Gurkhasco, Itihasma, Ponyo, Noya Panaho, Noya Chapter Ho, Noya Ongsaho, Jasma, Sampuna, Brigade, or a serving, and the Dajiba Rupani, two Itihasco, Ongsaman, Kinavane, this brigade of Gurkhasco, or Polton or Bata, the history, KGA form gonna like saying, I'm the Dajabai, like saying, Wale, chain of command, let's say, KGA on release no one by King's Gurkha Artillery, Irish Christiana, one of Saknathia, and Tesla, other body challenge, say, create gonna to you. There are all chain of command to support the Warko, Ekamai, open hearted, open, welcoming Warko Zuntu, just a legal as a Ajiko Halatma, KGA say, still forming my own Tomami, Aliami, Walla trans to Mote, Amro, Echi Boy, because as a trans 3, 4, 5. अझै हामी बाँकी छ अनि त्यसमा पनि हाम्रो केजीएको तर्फबाट हामी एकदमै अपेक्षा गर्छौँ कि उहाँहरूको त्यो सपोर्ट चाहिँ अन्टिल हामी फुल्ली केजीए फर्म नभएसम्म हुन्छ भन्ने त्यो आशामा छौँ
0: अवश्य पनि र यसैमा तपाईँहरू टोटल सी केजीएमा कति नम्बर्सहरू हुनुहुनेछ त सबै ट्रान्सहरू कुरा गर्दाखेरि चाहिँ
1: अब अहिले हाल चाहिँ हामी 190 छौँ ट्रान्स वान ट्रान्स टूको गरेर जसमा चाहिँ 20 चाहिँ हामीले लास्ट इयर क्याट्रिकबाट 20 नयाँ इन्टेक 25 भाइहरू 20 आउनुभयो अनि यो साल चाहिँ नोभेम्बरमा 30 नयाँ भाइहरू आउँदै हुनुहुन्छ त्यसले गर्दा चाहिँ हामी चाहिँ यो वर्षको एन्डमा चाहिँ हामी चाहिँ 220 हारेमा हुन्छौँ तर हाम्रो सबै ट्रान्स कम्प्लिट हुँदासम्म चाहिँ हाम्रो चाहिँ लगभग 500 ± 10 चाहिँ हामी चाहिँ लगभग 510 हारेमा चाहिँ हाम्रो केजीएको क्यापेसिटी चाहिँ हजुर त्यति हुन्छ हामी
0: एकदमै यो खुसीको कुरा पनि हो जसरी गोर्खासहरूको लागि हामी तपाईँले भन्नुभयो जस्तै होइन दाजु एकदमै वाइडर अपर्च्युनिटीहरू चाहिँ यसले खोलेको छ होइन केजीएको फर्मेसनको साथसाथै अब करियर वाइजहरू हाम्रो कति गोर्खा सोल्जर्सहरूको लागि चाहिँ अझै यसले चाहिँ धेरै स्पेसहरू अपर्च्युनिटीहरू खोलेको कुराहरू हामी पाउँदछौँ करियर वाइजहरू यसले कतिको हेल्प गरेको छ जस्तो लाग्छ तपाईँलाई दाजु गोर्खासहरूको लागि
1: एकदमै मासिभली इन्हान्स गरेको छ हाम्रो दाजुभाइहरूको प्रमोसन विशेष गरी प्रमोसनमा हाम्रो एभ्री ट्रान्स वान अफ अफर फर्स्ट इयर झन्डै 24 जस्तो हाम्रो दाजुभाइहरू चाहिँ वान अफ पाउनु भएको थियो तपाईँको एकदमै जुनियर ऱ्याङ्कदेखि लिएर माथि वारेन्ट अफिसरको ऱ्याङ्कसम्म नै वान अफमा हामीले ल्यायौँ सेकेन्ड ट्रान्समा हामी त्यस्तै गरेको छौँ अनि अब थर्ड ट्रान्समा पनि त्यही अफरहरू अहिले भइरहेको छ अहिले रोड सोहरू भइरहेको छ विभिन्न पल्टनमा गएर चाहिँ हाम्रो केजीको बारेमा चाहिँ हाम्रो इम्प्लिमेन्टेसन टिमबाट र आरएचक्यू केजीएबाट चाहिँ त्यो ब्रिफिङहरू उहाँले दिइराख्नु भएको छ के अफर छ त केजीएमा भनेर उहाँले गरिराख्नु भएको छ अनि त्यो करियर इन्हान्स चाहिँ एकदमै मासिभली करियर इन्हान्स चाहिँ छ बहिनी
0: र अब यसै गरी दाजु जुन पोजिसनमा आज तपाईँ हुनुहुन्छ त्यसमा अपर्च्युनिटीहरू खुलेको अवस्थाहरूमा चाहिँ अब आएको कुराहरूमा चाहिँ त्यसमा तपाईँको बिहाइन्ड द सिन हार्डवर्क पनि उत्तिकै छ जुन प्रकारले तपाईँले भन्नुभयो होइन मोर देन टु डेकेड्स तपाईँले होइन आफ्नो लिडरसिप स्किल्सहरूलाई यसरी बढाउँदै तपाईँ यो ठाउँसम्म आउनुभएको छ सो तपाईँको करियरको मोमेन्टमा कुनै तपाईँले त्यो मोमेन्ट यसो क्लिक हुन्छ जुन समयमा चाहिँ तपाईँलाई लागेको थियो एज अ लिडरसिप मलाई ओके यो समयमा चाहिँ गरेको छ भने त्यस्तो कुनै मोमेन्टहरू तपाईँलाई रिकल हुन्छ
1: अवश्य पनि बहिनी अब यो लगभग 24 दौडानमा हरेक ऱ्याङ्क स्टेज पार गर्दै जाँदाखेरि चाहिँ एभ्री ऱ्याङ्कमा चाहिँ त्यो लिडरसिपको स्किल्सलाई चाहिँ मैले प्र्याक्टिस गर्ने मौका पाएको छु होइन विशेष गरी अब अहिले यो आरएसएमको ओदामा आउने भनेको यो सोल्जर्सको एकदमै पिनाकलमा आइपुग्नुलाई यो लिडरसिपको जति पनि एक्सर्साइजहरू नगरिकन चाहिँ यो ठाउँमा आइपुग्न गाह्रै छ किनभने यो ठाउँमा आउनलाई मान्छेहरूको धेरै स्ट्रगल हुन्छ अनि त्यसले मलाई मेरो यो जागिरको दौडानमा हरेक ऱ्याङ्कमा चाहिँ मलाई चाहिँ एउटा लिडर हुनलाई चाहिँ मेरो एक्सपिरियन्सले मेरो कमिटमेन्टले मलाई सेप गरेको छ अनि त्यो लिडरसिपको स्किल चाहिँ मेरो चाहिँ आफ्नै एउटा लिडरसिपको एउटा कोटेसन छ होइन, लिडरसिप इज एन एक्ट द्याट मोटिभेट्स एन्ड चेन्जेस पिपल्स एटिट्युड भन्छ। अनि म जहिले पनि त्यसमा मैले जहिले पनि आफूभन्दा मुनिकोलाई चाहिँ मैले कसरी मोटिभेट गर्न सक्छु र उनीहरूको एटिट्युडलाई चाहिँ कसरी चेन्ज गर्न सक्छु भन्ने त्यो मेरो एउटा लिगेसी छ र त्यो लिगेसीमा चाहिँ म एकदमै जहिले पनि फलो गर्छु अनि त्यो लिगेसीले गर्दाखेरि चाहिँ सायद अहिले म यो ठाउँमा छु बहिनी।
0: अवश्य पनि र यसैमा चाहिँ दाजु तपाईँसँग कुरा गर्दै गर्दाखेरि यो समयहरूमा के को यो इनिसियल फेजहरूमा अघि हामी होइन धेरै नै यो अवस्थाहरूमा चाहिँ तपाईँहरूले यसरी सम्हालेर चाहिँ आफ्नो रेजिमेन्टलाई चाहिँ अगाडि बढाउँदै हुनुहुन्छ र न्युट्रन्सहरूको अझै आउने क्रमहरूमा चाहिँ एकदमै धेरै तपाईँहरूको होइन एकदमै लट अफ वर्क नै छ भन्ने कुरा पनि हामी बुझ्नमा आएका छौँ होइन तपाईँसँग कुराकानीहरू गर्दै गर्दाखेरि। सो फ्युचरमा चाहिँ केजिएको लागि चाहिँ के कस्तो कुराहरू होल्डमा रहेको छ त के कस्तो कुराहरू चाहिँ रहनेछ होला यसो अलि तपाईँले जानकारी गराइदिनुहुनेछ कि?
1: हजुर बहिनी, अब अहिले इमिडिएट भनेको चाहिँ अहिले हाम्रो मेन एफोर्ट भनेकै केजिएलाई चाहिँ फुल्ली फर्म गर्ने मेन हाम्रो अहिलेको मिसन नै त्यही छ, मेन इन्टेन्टै त्यही हो। कसरी हामीले चाहिँ फुल्ली केजिएलाई चाहिँ अघि मैले भने नम्बर हाम्रो 5-10 हारेमा पुर्याउने भन्ने त्यो छ, त्यो च्यालेन्ज पनि छ अनि यो ठाउँमा आएर काम गर्नुलाई ठुलो च्यालेन्ज पनि छ। अनि यो मैले ट्रान्सफर केजिएमा भर्नुभन्दा अगाडि नै थाहा गरेको कुरा भने यो च्यालेन्जै एक्सेप्ट गर्छु भन्ने भएर नै म यो ठाउँमा आएको हो अनि त्यो च्यालेन्जेसहरू एभ्रिडे बेसिसमा छ। तपाईँको अब अहिलेको च्यालेन्ज मेन च्यालेन्ज भनेको चाहिँ कसरी हाम्रो दाजुभाइहरूलाई चाहिँ कोर्स क्वालिफाई गराउने, त्यो एक्सपिरियन्स ग्याप छ, त्यो एक्सपिरियन्स ग्यापलाई चाहिँ हामीले कसरी फुलफिल गर्न सक्छौँ भन्ने त्यतातिर छ। अनि हाम्रो दाजुभाइहरूले एकदमै राम्रो गरिराख्नु भएको छ यहाँनिर अहिले कोर्सेसहरूमा, यहाँको रोयल आर्टिलरीकै अरू सिनेन्सियोहरूसँग कुरा गर्दाखेरि चाहिँ इन्स्ट्रक्टरहरूसँग कुरा गर्दा चाहिँ उहाँले एकदमै राम्रो फिडब्याक दिइराख्नु भएको छ अनि त्यो चाहिँ सम्पूर्ण क्रेडिट चाहिँ हाम्रै दाजुभाइहरूलाई जान्छ। उहाँहरूको चाहिँ त्यो विल टु लर्न एटिट्युड भएको कारणले गर्दाखेरि जति पनि एचिभ गर्नुपर्छ अहिले टप स्टुडेन्टहरू भइराख्नु पर्छ आफ्नो कोर्समा उहाँहरू होइन, गर्दाखेरि नट अन्ली पक्कै त्यो जुनियर यङ जुनियर मात्रै नभएर जति पनि सिनियर ऱ्याङ्कमा आउनुभएको हाम्रो गुरुजीहरूले पनि एकदम राम्रो गर्नुभएको छ अनि त्योहरू सुन्दाखेरि चाहिँ म यति गर्व गर्छु कि आज सिपाहीको एउटा भोइस भएको कारणले गर्दाखेरि एउटा सिनियर सोल्जर्स केजिएको भएको कारणले गर्दाखेरि र त्यस्तो प्रतिक्रिया सुन्दाखेरि चाहिँ म एकदमै गर्व फिल गर्छु अनि त्यो सम्पूर्ण क्रेडिट चाहिँ हाम्रो दाजुभाइहरूलाई जान्छ किनकि उहाँहरूले नै त्यो एभ्री कुरा पोसिबल गरिराख्नु भएको छ केजिएलाई चाहिँ फर्म गराउनलाई एभ्री च्यालेन्जेस
0: अवश्य पनि। आज दाजुसँग रहेको कुराकानीहरू हामीले धेरै नै जान्ने मौका पायौँ छोटो समयमा पनि केजिएको बारेमा र यसैमा दाजुलाई वान्स अगेन बिग कङ्ग्रेट्स पनि भन्न चाहन्छु होइन र तपाईँको यो वेलकम दाजु र तपाईँको जुन अहिलेको यो रोलहरूको साथमा तपाईँ अगाडि बढिरहनु भएको छ। फाइनली तपाईँ चाहिँ सम्पूर्ण जो जति र्याङ्क्सहरूको हुनुहुन्छ तपाईँको रेजिमेन्टमा चाहिँ उहाँहरूको यो न्यू च्याप्टर अफ रेजिमेन्टको हिस्ट्रीमा चाहिँ उहाँहरूलाई एज द आरएसएम अफ केजिए के खालको मेसेज चाहिँ तपाईँ दिन चाहनुहुन्छ होला?
1: मेसेज चाहिँ म नट ओन्ली अहिले केजिएमा आएको हाम्रो दाजुभाइलाई मात्रै नभएर नयाँ च्यालेन्जलाई चाहिँ एक्सेप्ट गर्नुहुन्छ भने तपाईँहरू केजिएमा चाहिँ तपाईँहरूको लागि चाहिँ त्यो च्यालेन्जेस छ अनि नयाँ केपेबिलिटीमा चाहिँ तपाईँहरू चाहिँ सर्भ गर्न चाहनुहुन्छ भने त्यो अपर्च्युनिटी चाहिँ केजिएले दिँदछ अनि तपाईँलाई यदि अघि भने जस्तै होइन नयाँ च्यालेन्जलाई एक्सेप्ट गर्ने र नयाँ कल्चरमा आएर भिज्ने र त्यो पार्ट अफ हिस्ट्री हुने भने चाहिँ त्यो अफर चाहिँ केजिएले गर्छ अनि केजिए चाहिँ अघि मैले भने जस्तै एउटा एकदमै ट्रेजर हन्ट हो, अनएक्सप्लोर्ड ल्यान्डमा चाहिँ ट्रेजर हन्ट हो अनि त्यहाँ सरप्राइजिङ कुराहरू धेरै छ केजिएमा। कति मान्छेहरू सरप्राइज भइसकेका छन् किनभने हामी अहिले लगभग 1 वर्ष भयो केजिए इस्टाब्लिस भएको, त्यतिमा हामीले धेरै कुराहरू एचिभ गरेका छौँ। इन टर्म्स अफ प्रमोसनकै उमा हेर्ने भयो भने हामीले चाहिँ लास्ट इयर आउने बित्तिकै हामीले 10 गनर भाइहरूलाई चाहिँ लास्ट बम्बर्डिङमा प्रमोसन गर्न हामी सफल भयौँ अनि त्यसपछि 1 स्टाफ सर्जन गुरुजी डब्लुटुमा प्रमोसन हुनुभयो लास्ट फेब्रुअरीमा, त्यसपछि एउटा सर्जन गुरुजी स्टाफ सर्जनमा प्रमोसन हुनुभयो अनि भर्खरै लास्ट विक मात्रै 5 बम्बार्डियर गुरुजीहरू चाहिँ सर्जनमा प्रमोसन हुनुभयो अनि त्यो एक्साइटिङ न्युज छ। यदि तपाईँहरूलाई चाहिँ पार्ट अफ द्याट जर्नी हुन चाहनुहुन्छ भने चाहिँ प्लिज केजिएलाई कन्सिडर गर्नुहोस्, विल नट गो रङ भन्छु बहिनी।
0: डेफिनेटली पनि यसको साथमा दाजु तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ तपाईँको समयको लागि।
1: थ्याङ्क यू बहिनी, फेरि पनि एकचोटि सम्पूर्ण दिवस परिवारलाई र रेडियो सुनेर बस्नुभएको श्रोताहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। BFBS Gorkha Radio. Gorkha Radio.
2: हजुर, हाम्रो चाहिँ केजिएको चाहिँ आरएसएम साहबसँग बहिनीले गर्नुभएको कुराकानी सुन्दै हुनुहुन्थ्यो। समय सकिसकेको छ, जाँदा जाँदै हाम्रो होमा पाइम लिम्बुजी हुनुहुन्छ, उहाँले टङ्क शेरचन दाजु र जुना प्रसाई जुनासिस मगरले गाउनुभएको गीत अनुरोध गर्नुभएको छ। शब्द सङ्गीत टङ्क शेरचन दाजुकै छ। हस् त, यही गीत राख्दै र यहाँ सबै सबैलाई हेभ अ लभली विकेन्ड भन्दै मैले बिदा मागेँ। हेभ अ लभली इभिनिङ एन्ड विकेन्ड। बाई बाई।

0: Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: गोर्खा वेलफेयर ट्रस्टले ठुला विद्यालय मात्र नभएर गुल्मी कुरेसुङ प्राथमिक विद्यालयमा भर्ना भएका ससाना नानी बाबुलाई भुइँमा बसेर पढ्न सहयोग पुगेस भन्दै कुसन, कार्पेट, दराज र टेबलको व्यवस्थापन गरिदिएको छ। बुटवलबाट छवि पाण्डेको रिपोर्ट।
4: बेसुङ्गा प्राथमिक विद्यालयको आर्थिक स्रोत नभएको कारण बाल शिक्षामा भर्ना भएका साना बाल बालिकाहरू भुइँमा बस्ने गरेको गुनासोपछि गोर्खा वेलफेयर ट्रस्टले ती नानी बाबुहरूका लागि पिफम, कुसन, कापी किताब र विद्यालयका लागि दराजको व्यवस्था गरिदिएको छ। स्कुलका प्रधानाध्यापक तुलसीराम पोखरेल:
5: सुविधा सम्पन्न भयो, अति राम्रो छ व्यवस्थापन, अनि सबै हामीलाई एकदम राम्रो छ व्यवस्थित गरेर। त्यहाँ त बाल विकासमा भर्खर भर्ना भएका नयाँ विद्यार्थी बाल विकास कक्षा त्यसैलाई गरियो, कार्पेटिङ, राउन्डिङ टेबलहरू, दरा, त्यसका त्यहाँ ऱ्याकहरू, अब दुईटा दराज, अनि अफिसमा छुट्टा एउटा दराज, रुपीहरू, कुसुमहरू सबै गरेर सबै।
4: संघीय र प्रदेश सरकारले मात्रै होइन, स्थानीय रेसुङ्गा नगरपालिकाले समेत बाल शिक्षा अध्ययन गर्ने साना साना बाल बालिका पढ्ने विद्यालयको भौतिक पूर्वाधारमा सहयोग नगरेको विद्यालयको गुनासो छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम सूर्यवंशीले गोर्खा वेलफेयर ट्रस्टले सहयोग गरेपछि बाल बालिकाहरूलाई ठुलो सुविधा पुगेको बताउनु भयो।
6: कार्पेट अनि बस्ने कुसुमो एउटा युवा आकारको डेस्क हो, दराज दुई पिस, अनि पुस्तक राख्ने दराज हुने, बस्नलाई आवश्यक थियो कि एकदम सर, एउटा फर्म जस्तो थियो हामीसँग, त्यो टी फर्म हुन्छ नि, त्यो थियो, अनि अहिले पछि चाहिँ टी फर्म फेरि नयाँ र त्यही योजनाबाटै भयो, त्यसपछि टी फर्ममा चाहिँ कार्पेट बिछाएको एकदम ठिक छ।
4: रेसुङ्गा प्राथमिक विद्यालय का अनुसार गोर्खा वेलफेयर ट्रस्टको 1,00,000 रुपियाँमा बाल शिक्षामा भर्ना भएका करिब 25 जना बाल बालिकाहरू अहिले राम्रोसँग पढ्न र लेख्न पाएका छन्।
3: मुलुककै प्रमुख स्थल नाका वीरगंज भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा आयात निर्यात र राजस्व संकलन तीनै सूचकमा वृद्धि भएको छ, तर आयातको वृद्धि दर निर्यात भन्दा धेरै रहेकाले मुलुकको व्यापार घाटा पनि अझ उच्च रहेको तथ्याङ्क आएको छ। वीरगंजबाट शंकराचार्य।
7: वीरगंज भन्सार कार्यालयको वार्षिक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा यो नाका हुँदै 9,86,43 करोड रुपियाँ बराबरको वस्तु आयात भएको छछ। अघिल्लो आर्थिक वर्षमा 8,50,84 करोड रुपियाँ बराबरको आयात भएको थियो। निर्याततर्फ पनि वृद्धि देखिएको छ। गत आर्थिक वर्षमा 1,14,83 करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक वर्ष 1,08,00,000 रुपियाँ बराबरको निर्यात भएको थियो। निर्यात बढे पनि आयातको तुलनामा यसको हिस्सा निकै कम रहेको छ। तथ्याङ्कले आयात निर्यात अनुपातमा सामान्य सुधार देखाएको छ, तर निर्यातको वृद्धि दर कमजोर रहेकाले व्यापार सन्तुलनमा उल्लेखनीय सुधार आउन सकेको छैन।
3: एडब्ल्यूसी दमकले जोखिममा रहेका सेवाग्राहीका लागि नियमित स्वास्थ्य सेवा सञ्चालन भइरहेको जनाएको छ। एडब्ल्यूसी दमकका असिस्टेन्ट एडब्ल्यूओ गोपाल गिरीका अनुसार सामुदायिक सहायताका केही मुख्य परियोजना पनि यो वर्ष सञ्चालन हुनेछन्।
8: जति पनि हाम्रो भर्नेबल पेन्सनरहरू छन्, त्यसलाई हामी भिपी भन्छौँ, भिपी पेन्सनरमा चाहिँ दुइटै पर्छ, जो जो सर्भिस पेन्सनर पनि भिपीमा गइसकेको हुन्छ अनि हाम्रो वेलफेयर पेन्सनर पनि भिपीमा फसेको हुन्छ, उनीहरू चाहिँ डक्टरले भेट्नै पर्छ, नर्स जानै पर्छ र क्वार्टरली भिजिट हुन्छ, त्यसले गर्दाखेरि हामीले जुलाईमा चाहिँ उहाँहरूलाई पहिलो भिजिट राखेको हुन्छौँ र त्यही भिजिट अहिले कन्टिन्युएसन भइराखेको छ। र यसको अलावा हामीले चाहिँ जति पनि यो वर्षको लागि आउने प्रोजेक्टहरू, त्यो प्रोजेक्टहरू चाहिँ पास भएर आइसकेको छ अनि त्यही प्रोजेक्ट चाहिँ हामीले खबर गर्ने कामहरू पनि भइराखेको छ, तर अहिले हामी प्रोजेक्ट कुनै पनि सुरु गर्दैनौँ, कारण यो बर्खा भएकोले गर्दाखेरि हर्सिप ग्राउन्डमा चाहिँ नर्मली टोइलेट बनाइदिने, किचनहरू बनाइदिने, च्यादरहरू, टिनहरू फेरिदिने, यो गर्मीले गर्दाखेरि फल्स सिलिङहरू लगाइदिने, यस्तै कामहरू चाहिँ अहिले भइराखेको छ।
9: अब अहिले सेवाग्राहीले कस्तो कस्तो नयाँ प्रोजेक्ट आउँदैछ भनेर थाहा पाएका छन्?
8: अहिले हाम्रो पेन्सनरहरूको लागि त हामीले खबर गरिसक्यौँ, गुड न्युज छिट्टै सुनाइहाल्छौँ, किनभनेदेखि एउटा मोरल सपोर्ट हुन्छ पेन्सनरहरूको लागि, र कम्युनिटी एडको लागि चाहिँ यो वर्ष हाम्रो एउटा मेजर स्कुलको आइसकेको छ, इलाम चुलाचुलीमा बनाउँदैछौँ। त्यो चाहिँ झन्डै 3 करोड
2: BFBS, Gorkha Radio.

बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तोता धनजुङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल साउन महिनाको 8 गते तदनुसार जुलाई महिनाको 24 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज दशमी पनि र शुक्रबारको कार्यक्रम सदस्य तपाईँले म धनजुङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ र कार्यक्रमको शुभारम्भमा भने दीपक जङ्गमको शब्द रहेको र सङ्गीत नारायण गोपालको रहेको थियो र कुनै समय निकै नै लोकप्रिय भएको साउनको झरी बने यो बोलको गीत यो साउन महिना पनि हो र यही बोलको गीत तपाईँहरूको सेवामा समर्पित गर्दै मैले कार्यक्रमलाई उठान गरिसकेको छु भने शुक्रबारको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौं विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ। इस्यु अफ द डे अन्तर्गत आजको बसाइमा भने हामीले गत साता कुराकानी गरेका थियौँ संविधान संशोधनसँग जोडिएको विषयसँग केन्द्रित रहेका थियौँ भने बहसको कुराकानीको पहिलो खण्डमा भने हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन संशोधनको लागि सरकारले पहल गरिरहेको र यही प्रसङ्गमा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीसँग कुराकानी गरेका थियौँ र प्रसङ्गवश यो विषयमा संविधान संशोधन बहस पत्र तयार पार्न गठित कार्यदलले मुलुकको शासकीय स्वरूपमा व्यापक फेरबदल गर्नुपर्ने सुझाव दिएको छ र कार्यदलले दिएको सुझाव अनुसार शासकीय स्वरूप संसदीय

व्यवस्थामा आधारित नभई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नु उपयुक्त हुनेछ र त्यस निम्ति जनमत संग्रह गरेर निर्णय लिनुपर्ने सुझाव कार्यदलले दिएको छ भनेर यो समाचार बाहिरिएको छ। र लगभग 12 बुँदा सहितको यो प्रस्ताव सार्वजनिक भएको छ र प्रसंग हामीले आज गत साता नै गरेको कुराकानीलाई आजको बसाइमा पनि निरन्तरता दिएका छौँ। र उहाँ राष्ट्रिय सभाका पूर्व सदस्य पनि हुनुहुन्छ र 2063 सालको संविधान निर्माणको क्रममा पनि उहाँ टेक्निकल कमिटीमा रहेर काम गर्नुभएको व्यक्ति, त्यसपछि संविधान सभा दोस्रोमा पनि उहाँको संविधान लेखनको प्रक्रियामा पनि ठूलो भूमिका रहेको व्यक्ति हुनुहुन्छ र वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सुन्न सक्नुहुनेछ। र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीयलाई भने हामीले आज सरकार नियन्त्रित गोर्खापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सम्पादकीय स्थान दिएका छौँ र आज हामीसँग रहेका यी विषयवस्तुहरू हुन् र साथमा मिठा मिठा गीत सङ्गीत त छँदैछ।

0: स्वर्गीय लता मंगेशकरको आवाजमा रहेको यस गीतमा अभिनय भने मनिषा कोइरालाको रहेको थियो र यस गीतका शब्द रचनाकार भने अञ्जनको रहेको थियो र यसमा बप्पी लहरीको सङ्गीत रहेको थियो। कुनै समय निकै लोकप्रिय भएको गीत हो र चलचित्र फर्स्ट लभ लेटरको यो साङ्गीतिक कोसेली सँगसँगै अब भने लागौं सदैव हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ। र आजको सम्पादकीय भने लिएका छौँ गोर्खापत्र राष्ट्रिय दैनिकको अनलाइन संस्करणमा प्रकाशित यो सम्पादकीयलाई स्थान दिएका छौँ। शीर्षक छ कर निर्णयको सन्देश। लोकतान्त्रिक राज्य प्रणालीमा नागरिकको चाहनालाई शासन सञ्चालनको मूल स्रोत मानिन्छ। आवाधिक निर्वाचनबाट प्राप्त जनादेशका आधारमा सरकार निर्माण भएको हुन्छ तर आवाधिक निर्वाचन मात्र जनादेश मापनको सम्पूर्ण मापदण्ड होइन। दिनदिनै अव्यक्त भइरहेको नागरिकको चाहनाबाट शासन प्रणाली सुधार गर्दै अगाडि बढ्नु आधुनिक लोकतन्त्रको प्रमुख विशेषता समेत हो। यसै सन्दर्भमा सरकार एउटा महत्त्वपूर्ण निर्णयमा अगाडि बढेको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर हट्ने भएको छ। चालु आर्थिक वर्ष 2083-84 बजेट र 2083 जेठ 15 गते विधायिकामा प्रस्तुत गरिएको थियो। बजेट सम्पूर्ण विधायकी प्रक्रिया पूरा गरेर साउन 1 नै कार्यान्वयनमा आयो। बजेटमा निजी शैक्षिक स्वास्थ्य संस्थालाई लक्ष्य गरी 3% समाता कर प्रस्ताव गरिएको असल उद्देश्यबाटै हुनुपर्छ। यो कर कानुनमा समेत आइसकेको हो। यो कर प्रति जनसाधारणमा विस्तृत बहस भयो। शिक्षा र स्वास्थ्यमा कर लगाउनु लोक कल्याणकारी राज्य प्रणालीमा कति शोभनीय हुन्छ भन्ने बहसले जोर पक्रियो। मिडिया र सामाजिक सञ्जालमा शिक्षा र स्वास्थ्य क्षेत्रको करमा असहमतिको स्वर देखियो। कार्यकारिणीबाट यसमा गहन चासो व्यक्त भयो र फलस्वरूप शिक्षा र स्वास्थ्य क्षेत्रको 3% समता कर हट्ने भयो। प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकबाट दिनुभएको कर हटाइएको जानकारीले नवीन परिवेश सृजना भयो। यसका साथै 2083 साउन 6 बुधबार बसेको मन्त्री परिषद बैठकले आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 शिक्षा समता शुल्क स्वास्थ्य समता शुल्क र पूर्ण रूपमा छुट दिने निर्णय पनि गरिसकेको छ भन्दै गोर्खापत्र राष्ट्रिय दैनिकले आफ्नो सम्पादकीयमा लेख्दछ। जनताको विश्वास र अपेक्षाबाट बनेको सरकारले जनमुखी कामलाई सधैँ प्राथमिकता दिने प्रधानमन्त्रीको भनाइ छ। यसमा गहिरो सन्देश निहित पनि छ। समता कर हटाउने विषयमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँग परामर्श गरेर नै कार्यकारी प्रमुखबाट यो निर्णय आएको पाइएको छ। यो कर लगाउने उद्देश्य भने नराम्रो थिएन। दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने ध्येय यो करको थियो। दलित सीमान्तकी तथा विपन्न बाल बालिकालाई सहयोग गर्न स्वास्थ्य बिमा विस्तारका लागि स्रोत जुटाउने पनि लक्ष्य थियो। तथापि बजेट मार्फत यो कर आएपछि नै तीव्र बहस र विरोध समेत भयो। निजी क्षेत्रका कतिपय संस्थाले पुनर्विचारका निम्ति अनुरोध समेत गरे। यसमा प्रधानमन्त्रीको भनाई सुस्पष्ट छ। सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन्। कुनै निर्णय प्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैँ तयार रहनेछ। समता कर हटाइए पनि निजी अस्पतालमा 10% सैया र निजी क्याम्पस तथा विश्वविद्यालयमा 10% छात्रवृद्धि सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकारले प्रतिबद्धता व्यक्त गरेको छ भन्दै गोर्खापत्र राष्ट्रिय दैनिकले आफ्नो सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण। विधायकी प्रक्रिया पूरा गरिसकेको यो कर हटाउने कार्यकारिणी प्रक्रिया अगाडि बढ्नुपर्छ। अब मन्त्री परिषदले आवश्यक निर्णय गरेर राजपत्रमा प्रकाशन गरेपछि समता कर हट्ने जानकारी कार्यान्वयनमा आउनेछ। कर फिर्ताको निर्णयका निम्ति अर्थ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्री परिषदमा लगेपछि प्रक्रिया अघि बढ्नेछ र विधायिकालाई पनि जानकारी गराउनु पर्नेछ। साउन 1 यो कार्यान्वयनमा गइसकेकाले तिरिसकेको कर के हुने भन्ने पनि जिज्ञासा छ। आन्तरिक राजस्व विभागका अनुसार कर हट्नु भनेको फिर्ता नै भएकाले प्रक्रियागत रूपमा फिर्ता हुन सक्नेछ। बजेटले व्यवस्था गरिसकेको समता कर हटेको प्रति धेरैतिर स्वागत पनि भएको छ। निजी मेडिकल कलेजहरूको संस्था नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ नेपाल र अस्पतालहरूको संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल अफिनले स्वास्थ्य समता कर फिर्ता गर्ने निर्णयको स्वागत गरे। यो निर्णयबाट उपचार सेवामा पर्ने अतिरिक्त आर्थिक भार कम भए सर्वसाधारणलाई राहत पुग्ने विश्वास छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सनका निवर्तमान अध्यक्ष डीके ढुङ्गानाले सरकारबाट जनअपेक्षाको तत्कालै सम्बोधन हुनुलाई सकारात्मक बताउनु भएकाले शिक्षा क्षेत्रमा कर फिर्ताका सकारात्मक प्रभाव पर्ने देखिन्छ। संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हक मानेर निशुल्क व्यवस्थाको मार्गदर्शन गरेको छ। तथापि त्यस निम्ति राज्यसँग साधन र स्रोतको पर्याप्तता भने आवश्यक आवश्यक पर्छ। सुदृढ अर्थतन्त्रमा मात्र आय उत्पादन र रोजगारी वृद्धि भए त्यसबाट राज्यलाई बढी राजस्व प्राप्त हुन्छ। पर्याप्त साधन र स्रोत बिना त मौलिक हक प्रावधान पनि कागजमै सीमित हुने जोखिम पनि हुन्छ। त्यसैले सुशासन र सुदृढ अर्थतन्त्र निर्माणमा मुलुक एक ढिक्का हुनु पर्ने अपरिहार्य भने देखिन्छ भन्दै गोर्खापत्र राष्ट्रिय दैनिकले आफ्नो सम्पादकीयमा लेख्दछ कर निर्णयको सन्देश फिर्ता। अब यो सम्पादकीय पछि भने लागौं छोटो विश्रामतर्फ।
1: तिमी अनलाइनमा हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल, हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: तपाईँ अहिले बिएबिस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ र अब भने लागौँ सन्देश। हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे र इस्यु अफ द डेमा हामीले गत साता गरिएको कुराकानीलाई पुनः प्रसारण गरेका छौँ र समावेश गरेका छौँ आजको बसाइमा। यो विषय कार्यकारी राष्ट्रपति कि संसदीय व्यवस्था, प्रदेशसभा चुनावसँगै जनमत संग्रह गराउने, राजतन्त्र र हिन्दू धर्म लगायतका विषयमा भने जनमत संग्रह नगरिने, प्रदेशको अधिकार कटौती गरिएको छैन भन्ने विषय, संविधान संशोधन बहसपत्र तयार पार्न गठित कार्यदलले सार्वजनिक गरेको विषयसँग हामीले केही समय अगाडि नै कुराकानी गरेका थियौँ र यो कुराकानीलाई आजको बसाइमा पनि निरन्तरता दिएका छौँ, सुन्न सक्नुहुनेछ। लागौँ उक्त कुराकानीतर्फ। बिएफबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ पछिल्लो नेपालको राजनीतिक घटनाक्रमसँग जोडिएको, त्यसमा पनि समसामयिक विषयवस्तु, जनचासोसँग जोडिएको विषय रहेको छ र सबैभन्दा तड्कारो विषयमा हेर्दाखेरि पछिल्लो यो नयाँ बनेको सरकारले सम्पत्ति छानबिन आयोग गठन गरेको थियो, यो पनि अहिले विभाजित बनेको छ। त्यसै गरी सरकारले नयाँ अख्तियार दुरुपयोग अनुसन्धान आएको ऐनलाई चाहिँ संशोधन गर्ने विषयलाई पनि हेर्दाखेरि त्यसमा पनि विवाद सिर्जना हुने सम्भावना त्यतिकै देखिएको छ र यो क्रममा नेपाली कङ्ग्रेस त्यसै गरी नेकपा एमाले धेरै राजनीतिक पार्टीहरूको चाहिँ राजनीतिक गतिविधि हेर्दाखेरि पनि त्यतिको चाहिँ सुखद पक्षहरू देखिँदैन। समग्रमा यसपटक हामी संविधान संशोधनसँग जोडिएको विषयसँग केन्द्रित रहेका छौँ र त्यहीँबाट कुराकानीलाई उठान गर्नेछौँ र सम्पत्ति छानबिन आयोग सम्बन्धी विषय पनि हामीले छोटकरीमा प्रवेश गर्नेछौँ र यही प्रसङ्गमा केन्द्रित रहेर कुराकानी गर्नको लागि वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभाका पूर्व सदस्य र सँगसँगै संविधान निर्माणको लागि बनेको संविधान सभाको पूर्व सभासद पनि हुनुहुन्छ, त्यसै गरी अन्तरिम संविधान बनाउँदाखेरिको पनि उहाँको ठुलो भूमिका रहेको छ, यिनै विषयमा चाहिँ बढी जानकार भएको व्यक्ति त हुनुहुन्छ वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, उहाँसँग कुराकानी गर्दैछौँ। राधेश्याम अधिकारीज्यू, कार्यक्रममा स्वागत छ यहाँलाई। समय दिनुभएको पनि धेरै धेरै धन्यवाद छ। बेला बेलामा हामी यसरी कुराकानी गरिरहेका हुन्छौँ, खास भन्नुपर्दाखेरि विषयसँग जोडिएको अन्य पक्षहरूसँग पनि कुराकानी गर्नुपर्ने हो, तर अहिलेको अवस्थामा चाहिँ अलि उहाँहरू कुराकानी गर्न रुचाउनुहुन्न, त्यसैले गर्दाखेरि बेला बेला तपाईँहरूलाई मैले दुःख दिने गर्दछु। अब यो प्रसङ्ग चाहिँ यो संविधान संशोधनसँग जोडिएको विषयबाटै कुराकानी अगाडि बढाउँ। अब दलहरूले अलिकति अन्तिम अवस्थामा आएर पछि हटेको स्थिति छ र अहिले यो जुन हामीले कुराकानी गर्न चाहेको विषय भनेको धेरै अगाडिदेखि उठेको विषय हो संविधान संशोधनको, यसमा चाहिँ दलहरू अलिक पछाडि हट्नुको कारण चाहिँ यसमा के देखिन्छ तपाईँले देखेको कुरा?
4: यसमा के भएको थियो भने यो जुन सरकारले असीम शाहजीको नेतृत्वमा एउटा कार्यदल बनाएको थियो, त्यो कार्यदलमा विभिन्न पार्टीहरूलाई बोलाएको, त्यसमा नेपाली कङ्ग्रेस बाहेक तीन चारवटा दलहरू पनि जानुभएको थियो, जानुभएको थियो। नेपाली कङ्ग्रेसले यसमा भाग लिएन, त्यो त्यो कार्यदलमा गएर कहिले पनि भाग लिएन। अब त्यो बाहेक अरू जो जति जानुभएको थियो उहाँहरू पनि चारवटा दल कि पाँचवटा दल कति जानुभएको थियो उहाँहरू पनि फिर्ता अन्तिममा गएर, यसको मूल कारण चाहिँ के थियो भन्नुहुन्छ भने पूर्वमा कुरा गर्दाखेरि यो विचार विमर्श भनेर सुरु गर्नुभएको रहेछ, तर पछिबाट चाहिँ उहाँले संविधानको एउटा खाका नै चाहिँ पुनर्लेखन गर्ने खालको चाहिँ खाका नै प्रस्तुत गर्ने कुरा ल्याउनु भएपछि उहाँ झस्किनु हो र त्यसपछि उहाँहरू त्यहाँ निस्किनु हो। सबभन्दा पहिलो कुरा दर्शकहरूलाई के भन्नु जरुरी छ भने नेपालमा पहिलो पटक संविधान सभाले बनाएको यो संविधान हो र यो संविधानको विशेषतामा चारवटा कुरा चाहिँ एकदमै महत्वपूर्ण छ। एउटा गणतन्त्र, एउटा लोकतन्त्र, एउटा यो समानुपातिक समावेशिता र एउटा संहिता। अब यो चारवटा कुराको सम्बन्धमा यदि यो कुरामा कुनै पनि कुरालाई झिक्न खोजियो भनेदेखि यो संविधानको मूल मर्ममाथि नै प्रहार हुन्छ, जसलाई चाहिँ हामीहरू बेसिक स्ट्रक्चर यो मूल संरचना भन्छ नि, संविधानको मूल संरचना भनेर मान्नुपर्ने हुन्छ। यी कुराहरूमा चलाउनु हुँदैन भन्ने कुरामा चाहिँ प्राय त्यहाँ जाने सबै दलहरूको चाहिँ सहमति देखिन्थ्यो र मलाई पनि व्यक्तिगत रूपमा बोलाइएको थियो र व्यक्तिगत रूपमा जाँदाखेरि उहाँहरूले चाहिँ हामीसँग के सोध्नुभयो भनेदेखि 12 बुदा चाहिँ उहाँहरूले चाहिँ त्यहाँ डिस्प्ले गर्नुभयो र 12 बुदामा 6 भित्रमा चाहिँ तपाईँले यसमा राय दिनुहोस् भनेर भन्नुभएको। अब त्यस किसिमको राय 12 बुदामा 6 राय दिन चाहिँ के छ भने अब हाम्रो न त औकात त ल्याकत केही पनि पुग्ने थिएन, मैले त सोधेँ भने मेरो ल्याकत पनि छैन औकात पनि छैन र यो 12 बुदामा चाहिँ जान सकिँदैन भनेर चाहिँ मैले भने। तर त्यति बेलामा दुईटा कुरा मैले त्यो बेलामा त्यो कार्यदल समक्ष राखेको दुईटा कुरा, एउटा कुरा यो पूर्ण समानुपातिक संसद भनेर जुन चाहिँ लिएको थियो त्यो बेलामा यो कुरा चाहिँ के छ भन्नुहुन्छ भने यो जनताबाट टाढा हुने संसद चाहिँ संसद होइन, यो चाहिँ एक किसिमले भन्नुहुन्छ भने पार्टीले नोमिनेट गर्ने यो मनोनयन गर्ने व्यक्तिहरूको चाहिँ एउटा चाहिँ भागदारी सभा जस्तो बन्छ। त्यस कारणले गर्दाखेरि जनतासँग जोडिने संसद बाहेक अरू कुराको परिकल्पना गर्न सकिँदैन भनेर एउटा कुरा। दोस्रो कुरा नेपालको विविधतालाई ध्यानमा राख्दाखेरि पनि नेपालमा संसदीय प्रणालीको विरुद्ध सट्टामा राष्ट्रपतीय शासन प्रणालीको प्रत्यक्ष निर्वाचित कार्यकारी भनौँ न, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भनेको थिएन, प्रत्यक्ष निर्वाचित कार्यकारीको चाहिँ अधीनमा राख्ने भन्ने कुरा पनि त्यो पनि तपाईँ के छ भन्नुहोस् भने जुन ठाउँमा हाम्रो देशहरूमा अहिलेसम्म पनि हाम्रो देशमा चाहिँ के छैन भन्नुहुन्छ भने यो अदालतहरू त्यसपछि गएर संसदहरू एउटा चाहिँ के छ भने चेक एन्ड ब्यालेन्सको निम्ति चाहिँ जुन हुनुपर्ने जुन तत्त्व छ त्यो तत्त्व चाहिँ अझै नै बलियो भइसकेको छैन, संस्थागत भइसकेको छैन। त्यो बेलामा चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी भएकै देशहरूमा त कार्यकारीले चाहिँ आफ्नो चाय भवन चलाएर चाहिँ त्यहाँको मान्छेहरू वाक्क व्याक्क भएका छन्। त्यसमाथि पनि नेपालमा चाहिँ के छ भने प्रत्यक्ष नभए पनि एउटा वंश परम्पराबाट आएको त प्रत्यक्ष निर्वाचित प्रत्यक्ष शासन व्यवस्थामै छौँ हामीहरू, यो हाम्रो देश राजाको मुन्तिर त शासन व्यवस्थामै थियो। कुरालाई फर्काउँदाखेरि चाहिँ के छ भने यो चाहिँ निरङ्कुशतर्फ जाने सम्भावना बढी हुन्छ र लोकतन्त्रमाथि चाहिँ असर पर्न सक्छ भनेर चाहिँ के छ भने भन्ने कुरासम्म चाहिँ राखेर चाहिँ म हिँडेँ। त्यस कारणले गर्दाखेरि के छ भन्नुहुन्छ भनेदेखि त्यहाँ अरू पनि साथीहरू हुनुहुन्थ्यो र सबैको दृष्टिकोण के थियो भन्नुहुन्छ भने यसलाई हडबड गर्नु हुँदैन, यसलाई चाहिँ छिटोभन्दा छिटो गर्छु भनेर चाहिँ हिँड्नु हुँदैन। यस्ता कुरामा संविधान संशोधनको कुराहरूमा सबै पक्षहरू त्यहाँ संसदमा भएका, संसदमा नभएका, संसद बाहिरका, संसदभित्रका सबैको यसमा चाहिँ के छ भनेदेखि चाहिँ लिनुपर्छ। त्यस कारणले गर्दाखेरि यसलाई हडबडमा काम नगरौँ भने हामीहरू चाहिँ सुझाव दिएर हामी हिँड्यौँ, कुनै किसिमको अरू कुना कुरामा हामीले त्यसमा चाहिँ मन्जुर गरे पनि गरेनौँ, त्यो स्थिति हो। अब अहिले हेर्दाखेरि के छ भन्नुहुन्छ भने संविधान संशोधनमा अब हिजो बुझाउनु भयो, हिजो कि अस्ति बुझाउनु भयो भनेर सुन्नु भएको छ, त्यो कुरा अहिले बुझाएको हो भने के बुझाउनु भयो त्यो हामीलाई थाहा छैन। त्यो बुझाएको कुरा बाहिर आएपछि तपाईँसँग अर्को संस्करणमा तपाईँसँग कुरा गरौँला, हरेक कुराको चाहिँ किन खानु गरौँला।
0: हजुर,
4: एउटा कुरा चाहिँ तपाईँको मार्फत विदेशमा बस्ने हाम्रो गोर्खा दाजुभाइहरू अरू पनि श्रोताहरू सबै जति छ उहाँले बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्नुहुन्छ भने लोकतान्त्रिक पद्धतिमा जनतासँग सम्बन्ध नराख्ने सांसदहरू भएको कुरा चाहिँ त्यो चाहिँ अस्वीकार्य हुन्छ भन्ने कुरा सबै तहबाट बोल्नु र बोल्नुपर्ने र बुझ्नुपर्ने कुरा हुन्छ भन्ने मलाई लाग्छ।
0: जस्तै यहाँले यो उत्तर दिने क्रममै संवादमै यहाँले भन्नुभयो कि यो संविधान संशोधनसँग जोडिएको दुई तिनवटा कुराहरू उहाँले उठाउनु भयो, 12 बुदा आयो होइन, त्यो 12 बुदा अहिले भनौँ न अहिलेको संरचना अहिलेको शासकीय स्वरूप नै झस्किने खालको कुराहरू उहाँले त्यो तेर्साउनु भएको थियो अथवा चाहिँ के थियो त्यसमा चाहिँ?
4: त्यो थियो मतलब प्रत्यक्ष कार्यकारी कि संसदीय प्रणाली नै जारी राख्ने भन्ने खालको क्वेशन थियो
0: एउटा, त्यो भयो। अर्को चाहिँ प्रदेशसँग जोडेको विषय पनि बाहिर आएको थियो होइन, त्यो पनि जोडिएको थियो त्यसमा,
4: तर त्यो त्यसमा धेरै ध्यान दिइनँ मैले किन 12 बुदामा गएर त्यहाँ कुरा गर्ने कुरै किन 6 हामीले चाहिँ 12 बुदामा कसरी सल्लाह दियो
0: त्यो त सम्भवै भएन नि, 12 बुदामा 6 उत्तर दिन त कुनै पनि हालतमा सकिँदैन नि।
4: हामी प्रवेश गरेनौँ खालि के मात्रै भने संसदीय प्रणालीलाई तपाईँहरू ध्यान दिनुहोस्, नेपाल जस्तो देशमा यो पार्लियामेन्ट्री सिस्टमको विकल्पको रूप यदि ल्याउनु भयो भने यसमा पनि खराबी छ, न खराबी होइन यसमा पनि खराबी छ, यसले स्थिरता दिन सकेन भन्ने कुरा होला। तर पनि के छ भन्नुहुन्छ भने यसले जति कुरा यसले जनताको अपनत्व बोक्छ, जनताको अपनत्व नबोक्ने किसिमको कुनै पनि व्यवस्था टिक्दैन। त्यस कारणले गर्दाखेरि यसमा चाहिँ हामीले सुधार गर्ने हो, बरु यसमा समानुपातिक समावेशिताको नाममा हामीले 110 जुन सिट राखेका छौँ त्यसलाई पनि हामीले जनतासँग नै प्रत्यक्ष जोड्ने गरौँ न, समानुपातिक समावेशितालाई पनि नहटाउने, जस्तो महिलालाई 33% नघट्ने गरौँ, त्यसपछि गएर के छ भन्नुहुन्छ भने महिलाकै बिचमा चुनाव लड्ने हो कि दलित दलितकै बिचमा चुनाव लड्ने हो कि, तर जनताको बिचबाट चाहिँ के छ भन्नुहुन्छ भनेदेखि त्यसलाई चाहिँ अलिकति अध्ययन गरेर चाहिँ काम गर्न सकिन्छ, तर जनताबाट अप्रत्यक्ष रूपमा आएका धारदारी सडक बनाउनु चाहिँ मिल्दैन।
0: संसदमा रहेका दलहरू मध्ये सबैभन्दा अहिले बलियो भनेको रासोपा हो होइन, उसैको अहिले चाहिँ दबदबी छ, राष्ट्रिय सभामा छैन, प्रदेशमा छैन, स्थानीय तहमा छैन होइन, अब केही समयपछि त निर्वाचन हुन्छ स्थानीयको पनि प्रदेशको पनि, तर उहाँहरूको इन्टेन्सन अहिलेको 2072 संविधान जुन छ हामीले अभ्यास गरिरहेका छौँ, शासकीय स्वरूप कमजोरीहरू होला धेरै कुराहरू, तर यो संविधानले त संसदीय अभ्यासलाई नै संसदप्रति उत्तरदायी हुनुपर्ने र संसदप्रति जवाबदेही हुनुपर्ने र त्यसलाई चेक इन ब्यालेन्समा राख्ने भनेको न्यायपालिका हो होइन। अब कार्यपालिकाले गरेको विधायिकाले चाहिँ बनाएको कानुनलाई न्यायपालिकाले अथवा न्यायालयबाट चाहिँ व्याख्या हुनुपर्ने, त्यसको संरक्षण राष्ट्रपतिबाट हुने भन्ने जुन परिकल्पना छ त्यसमा अलिकति उहाँहरूको असमञ्जस्य, उहाँले त्यसलाई नस्वीकारेको अहिलेको मत जुन 23 र 24 चाहिँ आएको जुन उहाँले भनेको म्यान्डेट जुन छ संविधानलाई चाहिँ एक किसिमले अपहरण गरेर आएर यो बाटोसम्म आएर फेरि त्यही संविधानलाई नै फेरि अर्को तरिकाले चलाउन खोजिरहेको भनेपछि यो त सरासर जनतामाथि धोकाधारी गरेको, त्यो जो मरेकाहरूको माथि धोकाधारी गरेको जस्तो पनि त देखियो नि त यो त।
4: अब त्यसलाई चाहिँ अब राजनीतिक भाषामा भन्नुपर्दा चाहिँ के छ भन्नुहुन्छ भने म यति मात्रै भन्न सक्छु कि यो संविधान जुन पहिलो पटक संविधान सभाले एकपटक असफल भएर दोस्रो पटक संविधान सभाबाट चाहिँ आएको संविधान हो, यो संविधान चाहिँ के छ भने आवधिक निर्वाचनबाट आएको सरकारले फेर्न खोज्दाखेरि यसको मूल मर्मलाई चाहिँ के छ भने बिगारेर गर्नु हुँदैन, त्यो हो भने फेरि भोलि गएर के छ भन्नुहुन्छ भने अदालतमा गएर चाहिँ यो कुरा तेर्सिन पुग्छ, हामी खालि मुद्दा मामिला गरेर अदालतबाट व्याख्या मात्रै गराएर बस्ने कि हामी अब भनौँ न अहिले प्रचण्ड बहुमत छ उहाँहरूसँग कुरुकुरु लाएर यो संविधानलाई जुन जुन कानुन बनाएर चाहिँ इफेक्टिभ हुन्छ प्रभावकारी हुन्छ त्यो कानुनहरू बनाएर बनाउनु पर्ने थुप्रो कानुन छ भने यो कानुन मन्त्रीले नै भन्नुभएको छ 166 कानुन बनाउनु पर्ने छ भन्नुभएको छ, त्यो कानुन बनाएर यसमा जुन रिक्तता यो संविधानलाई चाहिँ जहाँ जहाँ चाहिँ पाल्छ भन्छ त्यसलाई त सङ्घीय कानुन बनाएर त्यसलाई चाहिँ टुङ्गो लगाउन सकिन्छ नि, त्यस कारणले गर्दाखेरि त्यो कुराहरू चाहिँ गर्नपट्टि उहाँहरूको ध्यान जानुपर्छ होला भन्ने मलाई लाग्छ। त्यो नगरिकन खालि संविधान भन्ने, संविधानले हामीलाई बाधा दियो भन्ने, त्यसपछि प्रत्यक्ष कार्यकारी भन्ने आदि इत्यादि कुरा उहाँहरू उठाउन थाल्नुभयो भने उहाँहरू अल्मलिनुहुन्छ र त्यसमा चाहिँ ठुलो यो अहिले नदेखिएको विरोधको सामना उहाँहरूले गर्नुपर्छ भन्ने मलाई लाग्छ, यो चाहिँ अहिले नेपालको निम्ति विरोध होइन कि समन्वयमा काम गर्नुपर्ने देख्छ।
0: तर उहाँहरूकै पार्टी जो छ होइन रासोपाले त आफ्नो अधिवेशन जुन थियो पहिलो महाधिवेशन जुन गरे उहाँले होइन अधिवेशन गरे ठुलो बेरुमा गर्यो भरतपुर चितवनमा, त्यहाँ चाहिँ अहिलेको संविधान अहिलेको व्यवस्था राष्ट्रपति प्रणाली संसदीय अभ्यासलाई स्वीकार्छौँ भनेर भन्ने, अर्कोतर्फ फेरि जो अहिले कार्यकारी प्रमुख हुनुहुन्छ प्रधानमन्त्री पद्धतिलाई यसो हेर्दाखेरि त अहिले त भालेन्द्रजीले नेतृत्व गर्नुभएको छ सरकारको चाहिँ होइन रासोपाको तर्फबाट, अब यो कुरा चाहिँ पार्टीभित्रको चाहिँ भित्र पनि वैमनस्य जस्तो देखियो नि त, एकातिर बोल्ने एउटा गर्ने अर्को, जस्तै माओवादीहरूले बोल्ने एउटा भाषा थियो व्यवहारमा गर्ने अर्को भाषा थियो, लगभग उस्तै उस्तै देखिन्छ नि त उनीहरू र उहाँहरूमा त के छ यसमा चाहिँ।
4: तर यो यदि तपाईँको गर्ने र भन्नेको बिचमा चाहिँ वर्षा चाहिँ ग्याप हुँदै गयो भने त्यसले चाहिँ अन्तत्वगत चाहिँ के छ भने उहाँहरूलाई नै हानि गर्छ, त्यसले उहाँहरूलाई मात्रै होइन रुलिङ पार्टी भएको हुनाले गर्दाखेरि समग्र देशलाई नै हानि, त्यस कारणले गर्दाखेरि यस कुरामा उहाँहरू सचेतनापूर्वक नै अगाडि बढ्नुपर्छ होला भन्ने मलाई लाग्दछ। जस्तो कि म तपाईँलाई एउटा उदाहरण दिएर प्रदेश हामी राख्छौँ तर प्रदेश सभा खारेज गर्छौँ भन्ने खालको चाहिँ आफैको चाहिँ वक्तव्य आयो त्यहाँ महाधिवेशनमा, त्यो आउने बित्तिकै तपाईँको यत्रो रियाक्सन भयो कि उहाँहरू त्योबाट फर्किनु पर्यो। त्यस्तै जुन बेलामा मान्छेहरूलाई थाहा हुन्छ कि चाहिँ यो प्रत्यक्ष निर्वाचित संसद पनि नहुने, प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिँ बनाउने, हाम्रो यो साउथ एसियामा हामी साउथ एसियाको भाग हो होइन दक्षिण एसियाको हामी भाग हो, दक्षिण एसियामा सबै ठाउँमा तपाईँको संसदीय प्रणाली हुने, हाम्रो यहाँ चाहिँ तपाईँको के छ भने प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाने र त्यसको सबै पावरको कन्सन्ट्रेसन गर्यो भने आज तपाईँको चाहिँ संसदले कन्ट्रोल गर्ने व्यवस्था हुँदाखेरि त मान्छेलाई चाहिँ के छ उकुस मुकुस भइरहेको छ। यदि फेरि संसदले कन्ट्रोलै गर्न नसक्ने राष्ट्रपति वा चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारीको चाहिँ हामीले चाहिँ परिकल्पना गर्यौँ भने हाम्रो जस्तो विविधताले भरेको देशमा चाहिँ झन् समस्या आउँछ।
0: भनेपछि यो जुन निरङ्कुशता जुन पहिलाको राजनीतिक घटनाक्रमलाई हामीले अध्ययन गर्दाखेरि हेर्दाखेरि इतिहासको कालखण्डमा भएका घटनाहरूलाई हेर्दाखेरि जुन हामीले हेर्थ्यौँ त्यो खालको परिदृश्य अझै त्योभन्दा नि खतरनाक चाहिँ निरङ्कुशता अथवा भनौँ अधिनायकवाद भनौँ अथवा फाँसी हरेक किसिमका भनौँ न होइन त्यो खालको अभ्यास हुन सक्दैन भन्ने त हामीले कल्पना गर्न सक्दैनौँ नि होइन। उहाँहरूको राजनीतिक बुझाइ राजनीतिक चरित्र उहाँहरूले गरेको त्याग अभ्यासले हेर्दाखेरि त खासै केही छैन नि मूल्याङ्कन गर्ने ठाउँहरू त होइन।
4: मैले अहिले भन्न खोजेको के भन्नुहुन्छ भने हेर्नुहोस् जहाँ चाहिँ यो सबभन्दा राम्रो मोडेल यसमा चाहिँ के छ भन्नुहुन्छ भने अमेरिका हो प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको चाहिँ मोडेल। तर त्यहाँ पनि तपाईँले हेर्नुभयो भने हेर्नुहोस् संसदहरू चाहे त्यो सेनेट हो चाहे त्यो हाउस अफ यो के अरे रिप्रेजेन्टेटिभ होस् प्रतिनिधि सभा र सेनेट दुईटै तपाईँहरूको प्रत्यक्ष निर्वाचित हुन्छ जनता होइन। त्यसपछि तपाईँको के छ भने बजेटमाथिको उनीहरूको कम्प्लिट कन्ट्रोल हुन्छ सेनेटले राष्ट्रपतिले गर्ने नियुक्तिहरूमा चाहिँ पुरा उनीहरूले चाहिँ छानबिन गर्छ।
0: उहाँहरूको त प्रजातान्त्रिक पद्धतिमा नियम कानुनलाई चाहिँ राष्ट्रपतिलाई अङ्कुश लगाउन सक्ने ठाउँहरूको प्रशस्त छ नि होइन न्यायालयको त्यस्तै भूमिका छ यहाँले भने जस्तै होइन।
4: त्यति गर्दा पनि अमेरिकी राष्ट्रपतिहरूले कार्यकारी अधिकारको दुरुपयोग गरे भनी बेला बेलामा सुन्न आइरहेको छ भनेपछि त्यो बाहेक अरू देशहरूमा फिलिपिन्समा हेर्नुहोस् फिलिपिन्समा तपाईँको चाहिँ यही मोडल हो होइन प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मोडल हो त्यहाँ के भयो। श्रीलङ्कामा हाम्रो चाहिँ छिमेकी दक्षिण एसियाकै एउटा कन्ट्री हो त्यहाँ चाहिँ तपाईँको प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदाखेरि राजपक्ष परिवारहरू देशै छोडेर भाग्नु पर्यो त्यो याद गर्नु पर्यो नि हामीलाई। त्यस कारणले हामीले चाहिँ के छ भन्नुहुन्छ भने यो प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको चाहिँ परिकल्पना हाम्रो चाहिँ यो साउथ एसियाका चाहिँ देशको हैसियतमा पनि अरू देशसँग मिलाएर जानुपर्छ यो संविधानलाई चाहिँ जथाभावीसँग चलाउनु हुँदैन भन्ने मेरो चाहिँ दृढ धारणा छ। अब त्यसमा अब आउने दिनहरूमा के हुन्छ हेर्दै जाउँ त्यसमा हामी तपाईँ चाहिँ टिप्पणी गर्दै जाउँ।
0: हजुर अब लगभग कार्यक्रमको पुछारतिर चाहिँ अलिकति हामीले संविधानसँगै जोडेको विषयमा अलिकति बढी फोकस भयौँ होइन। अब यो अहिले नयाँ चाहिँ यो संवैधानिक परीक्षणको कटघरामा उभिनको लागि बाध्य बनाइएको समाचार पनि बाहिर आयो सम्पत्ति छानबिन आयो भने त्यहाँ दुईवटा कुरा बोल्यो नेपाली सेनाको बहालवाला र अवकाश प्राप्त र सर्वोच्च अदालत अथवा न्यायालयमा काम गर्ने न्यायाधीशहरूको सम्पत्ति छानबिन नगर्ने अरू सबैको गर्ने भन्ने कुरा गरियो त्यो मुद्दा पर्यो अहिले सर्वोच्चले त्यसमा अङ्कुश लगाउने कामहरू भएको छ। यसो अब सर्द यो कानुनी क्षेत्रमै विशेष एकदमै धेरै अध्ययन अनुसन्धान गर्नुहुन्छ यो जुन अहिलेको सम्पत्ति छानबिन आयोगको चाहिँ गाँठी चाहिँ खास के हो उनीहरूले चाहिँ प्रमाणित गर्न खोजेको कुरा चाहिँ के हो यसमा चाहिँ अहिलेको लोकतान्त्रिक पद्धतिलाई प्रहार गर्न खोज्या हो अथवा चाहिँ लोकतान्त्रिक पद्धतिभित्र रहेर चाहिँ राजनीति गर्ने व्यक्तित्वहरूको अथवा समूहहरूको जनताको अलिकति अप्ठ्यारो पार्ने काम गर्न खोज्या हो कसरी बुझ्न सकिन्छ
4: यसलाई। म चाहिँ के भन्छु भनेदेखि पहिलो कुरा त के सोच्छु भने यो मुद्दामा म आफै पनि एउटा वकिल भएको हुनाले यसमा थप टिप्पणीहरू गर्न जरुरी ठान्दिनँ। अब त सर्वोच्च अदालतको चाहिँ अन्तरिम आदेश पनि एउटा कुरा प्रष्ट गरिसक्यो त्यही चाहिँ के भन्छ भने त्यहाँ छवटा बुदाहरू लेखाएको छ रिभ्यू बेन्चले छवटा बुदाबाट चाहिँ के छ प्रश्नहरू राखेको र यो प्रश्नको उत्तर खोज्न जरुरी छ भनेर उसले पूर्ण इजलासमा पठाएको छ। त्यति मात्रै नभएर त्यसपछिका दुईटा बेन्च दुईटा अर्को फेरि सिङ्गल बेन्चहरूले पनि त्यसमा चाहिँ थप आदेशहरू गरिसकेका छन्। यो स्थितिमा अब सर्वोच्च अदालतले भोलि दिने निर्णयहरूलाई हामी कुर्नुपर्छ र यस विषयमा चाहिँ के छ भने सर्वोच्च अदालत जुन प्रश्न उठाएको छ त्यो अत्यन्तै गम्भीर र दूरगामी असरको छ भन्न सक्छ। जस्तो उदाहरणको लागि सर्वोच्च अदालतको न्यायाधीश तपाईँले एउटा ख्याल गर्नुपर्छ हामी दर्शकहरूलाई के अरे श्रोताहरूलाई चाहिँ यो जानकारी होस् अरूलाई चाहिँ तपाईँको चाहिँ अरू नियामती कर्मचारीहरूलाई 20 वर्ष लाग्छ पेन्सन पाउनको लागि तर सर्वोच्च अदालतको न्यायाधीश आज नियुक्ति भयो भनेदेखि 5 वर्षपछि उसले सर्वोच्च अदालतको न्यायाधीशले पाउने पेन्सन पाउँछ किन गरिएको कम्तीमा 5 वर्ष चाहिँ काम गर्नु पर्यो त्यसले काम गरेपछि उसले पेन्सन पाउँछ भन्नुको अर्थ के हो भन्नुहुन्छ भने उसले अरू त्यो काहीँ नहेर उसले भोलि गएर चाहिँ कुनै पनि लाभको निम्ति लाभको पदमा नजाओस् सरकारी पदमा नजाओस् भन्नको निम्ति उता रोकिया पनि छ यता पनि पेन्सनहरूको व्यवस्था पनि गरिदिया त्यस कारणले गर्दाखेरि सर्वोच्च अदालतको न्यायाधीशले नेपाल सरकारले चाहिँ नियुक्ति गरेको ठाउँमा जानु हुँदैन भन्ने कुरा प्रष्ट रूपमा लेखिया तर दुर्भाग्यको कुरा के छ भन्नुहुन्छ भने क्याबिनेटको निर्णयबाट यो आयोग गठन भयो त्यो आयोगको अध्यक्षता नै सर्वोच्च अदालतको न्यायाधीश चाहिँ बस्नु भएको मैले एउटा मात्रै उदाहरण दिएँ तपाईँलाई भने त्यस कारणले गर्दाखेरि यसका तपाईँको 6 प्रश्न एकदम जबरजस्त रूपमा क्वेसनहरू राखेर चाहिँ पूर्ण इजलासमा पठाएको छ। बारको पनि 4 प्रतिनिधिहरू आउँछन् सर्वोच्च बारको र चाहिँ नेपाल बारको 2-2 चाहिँ प्रतिनिधिहरू पनि आउनेवाला छन् सबैजना बसेर वास्तविक यो चाहिँ के छ भने चाहिँ यो आयोग गठन केका निम्ति हुन्छ त्यो के को लागि गर्न सकिन्छ के को लागि गर्न सकिँदैन र चाहिँ त्यसमा को बस्नुहुन्छ को बस्नु हुँदैन र चाहिँ के छ भन्नुहुन्छ भने संविधानका चाहिँ जुन व्यवस्थाहरू छन् त्यसलाई नागेर आयोगले कामहरू गर्न मिल्छ कि मिल्दैन र संविधानका जुन संस्थाहरू छन् संवैधानिक संस्थाहरू छन् निकायहरू छन् जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ, राष्ट्रिय सतर्कता केन्द्र छ, प्रधानमन्त्रीकै अफिसको मुनि, त्यसपछि गएर चाहिँ विभिन्न राजस्वको चाहिँ के छ भने राजस्व हेर्ने विभागहरू छन्, हो त्यसमा ट्याक्सको थली आदि इत्यादि कुरा सबै त्यहाँबाट हेर्न मिल्छ, सम्पत्ति सुदृढीकरणमा अर्कोतिर मुदत लगाउन सकिन्छ, सबै व्यवस्थाहरू प्रबन्धलाई नागेर यो आयोगबाट जुन हुने कामहरू छन् सबैको परीक्षण हुन जरुरी र त्यो परीक्षण हुन्छ र योभन्दा वर्तमान अहिले के पनि कमिटमेन्ट गर्दिनँ किन भन्नुहुन्छ भने म आफै पनि त्यो मुद्दाको वकिल छु। त्यस कारणले गर्दाखेरि मेरो बुझाइमा तपाईँ के छ भन्नुहुन्छ भने अब अहिले आयोगले काम गर्न नपाउने भइसकेको छ र आयोगले चाहिँ अब आफ्नो तर्फबाट कुरा राख्छ, सरकारको तर्फबाट कुरा जान्छ, हाम्रो तर्फबाट कुरा जान्छ, निवेदकको तर्फबाट कुरा जान्छ र त्यसको चाहिँ आधारमा सर्वोच्चले जे फैसला गर्छ त्यो नै संविधानको चाहिँ व्यवस्था हुन्छ र आउने दिनमा यो कुराको निष्कर्ष पछि तपाईँ हामी फेरि बस्नुपर्छ।
0: हजुर, धेरै धन्यवाद छ। अब जुन हामीले आज चाहिँ जनचासोसँग जनताले बुझ्नुपर्ने, जान्नुपर्ने, थाहा पाउनुपर्ने कुरा, किनकि संवैधानिक व्यवस्था त्यसमा पनि संसदीय अभ्यासमा संसदले गरेका कामहरू, संविधानका व्यवस्थाहरू, संविधान किन परिमार्जन गर्नु परेको छ, कुन दफाले अप्ठ्यारो पारेको छ, किन पारेको छ, यी कुराहरू सर्वसाधारणले नबुझेसम्म ऊ त्यो भोटर हो, त्यो भोटरले त्यो कुरा नबुझेसम्म त शासन पद्धति र व्यवस्था त सबल र सुदृढीकरणमा अगाडि बढ्नै सक्दैन। त्यही कारण बारम्बार हामीले यो सफलहरू गरिरहेका हुन्छौँ र सरले पनि समय दिनुहुन्छ। धेरै धन्यवाद छ, फेरि पनि संवादमा जोड्नु होला। आजको लागि समय दिन धेरै धेरै धन्यवाद छ सर यहाँलाई। हजुर नमस्कार। एदिन्जेल कुराकानीमा हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। उहाँसँग गरिएको यो संवाद सँगसँगै अब भने छोटो विश्राम लिने बेला भएको छ र यो विश्रामपछि पुनः फेरि हामी गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौँ। तर अहिलेलाई भने लागौँ छोटो विश्रामतर्फ।
5: अवकाश लिने बेला नजिकै आइसकेको वा टाढै रहेको भए पनि आफ्नो पेन्सन प्लान सही छ भने तसल्ली गर्नु बुद्धिमानी ठहरिन्छ। यदि तपाईँको श्रीमान फौजी सेवामा हुँदा उहाँसँगै तपाईँ पनि युके भन्दा बाहिर जानु भएको थियो र त्यति बेला आफ्नो नेसनल इन्सुरेन्स क्रेडिट तिर्न छुटाउनु भएको थियो भने तपाईँले पछि पाउने स्टेट पेन्सनमा यसको नकारात्मक असर पर्न सक्छ। तर नआतिनुहोस्, राम्रो खबर के छ भने तपाईँ नेसनल इन्सुरेन्स क्रेडिटको लागि योग्य पनि हुन सक्नुहुन्छ। यदि यसो हो भने तपाईँको स्टेट पेन्सन सुरक्षित हुनेछ। यसबारे जान्नको लागि gov.uk गएर नेसनल इन्सुरेन्स फर फोर्सेस स्पाउसेस एन्ड सिभिल पार्टनर्सको खोजी गर्न सक्नुहुन्छ।

चलचित्र हम किसी से कम नहीं को यो गीतमा आवाज रहेको थियो मोहम्मद रफीको र यो सांगीतिक कोशीले तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई अगाडि बढाउँ। तपाईँ अहिले गोर्खा रेडियो बीबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनजङ गुरुङको साथमा। र कार्यक्रमलाई अगाडि बढाउने क्रममा अर्को एउटा सांगीतिक कोशीले तपाईँहरूको सेवामा समर्पित गर्दै अगाडि बढाउँ। चलचित्र आनन्दको यो गीत भने मुकेशले गाउनु भएको हो र यसमा कहीँ दूर जब दिन ढल जाए, यो गीत तपाईँहरूको सभामा समर्पित गर्दै लागौँ कार्यक्रमलाई अगाडि बढाउँ।

मुकेशको आवाजमा रहेको यस गीतका शब्द रचनाकार भने हुनुहुन्थ्यो योगेश र यसमा संगीत भने रहेको थियो सैलिल चौधरीको र यो सांगीतिक कोशीले तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई अगाडि बढाऊ। यसमा अभिनय रहेको थियो स्वर्गीय राजेश खन्नाको निकै नै लोकप्रिय भएको चलचित्र हो। यसमा सहायक नायकको भूमिकामा रहेको थियो अमिताभ बच्चन र यसमा डाक्टरको भूमिका रहेको र त्यसमा ब्रेन ट्युमरको कथासँग जोडिएको छ। यसमा चाहिँ रोग ब्रेन ट्युमर लागेको हुन्छ राजेश खन्नालाई, उपचारको क्रममा आउँदाखेरि उनले यो गीत गाएको छ र यसमा आवाज पनि मुकेशको रहेको थियो। र यो सांगीतिक कोशीली सँगसँगै अब भने कार्यक्रमबाट बिदा लिने बेला भइसकेको छ र जहाँ जाँदै अन्तमा अर्को एउटा सांगीतिक कोशीली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म पनि बिदा हुन्छु। सप्ताहन्त तपाईँहरूको रमाइलोसँग बितोस्। सोमबार पुनः फेरि भेट हुने नै छ, विविध विषयहरू लिएर तपाईँहरूको सेवामा उपस्थित हुने नै छौँ। तबसम्मको लागि आज्ञा चाहन्छु, नमस्कार। तपाईँको बाँकी समय शुभमयसँग बितोस्।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: प्रधानमन्त्री राजेन्द्र शाहका सल्लाहकार असीम शाह नेतृत्वको कार्यदलले संविधानमा जथाभावी संशोधनको प्रस्ताव ल्याएको भन्दै वर्तमान संविधान निर्माताहरू झस्किएका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य प्रदीप गेवालीले संविधान संशोधनका क्रममा हुन सक्ने प्रतिगामी प्रावधान रोक्न अब आम नागरिक नै जाग्नुपर्ने बताउनु भएको छ। बीएफपीएस काठमाडौँसँगको कुराकानीमा नेता गेवाली,
4: संविधान बनाउने सबै शक्ति मिल्दा पनि प्रतिगामी संविधान रोक्न सक्ने अवस्था छैन, जनता नै सजग हुनुपर्छ भनेर यहाँले जे बोल्नुभयो आज, पहिलो कुरा संविधान संशोधन हुने नै भयो भन्ने यहाँलाई लाइसक्या हो।
5: अब सरकारले त्यो प्रयत्न गरेको देखिन्छ, तर मैले तिनवटा प्रश्न मैले उठाएको थिएँ। पहिलो, संविधान संशोधन जस्तो विषयलाई सत्तारूढ दलले जति हल्का ढङ्गले लियो, न कुनै संविधानविद, न कुनै कानुनका ज्ञाता, न हिजो संविधान निर्माणको प्रक्रियामा कतै संलग्न रहेका व्यक्तिको, अर्कै विधाका व्यक्तिको संयोजकत्वमा कार्यदल बनायो जसको स्वीकार्यता स्थापित भएन र सबै दलहरूले आफ्नो प्रतिनिधि फिर्ता गरे। संविधान संशोधन जस्तो विषयलाई यति हल्का ढङ्गले लिएको विषय आफैमै एउटा गम्भीर हो। दोस्रो, संविधानका केही आधारभूत संरचनाहरू छन्, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, सामाजिक न्याय र अधिकार, समाजवाद उन्मुख चरित्र, यो स्वयं संविधानका विशेषताहरू हुन्। अहिले उहाँहरूले 307 धारा मध्ये 245 धारा चलाउनु पर्छ भनिरहँदाखेरि चाहिँ ती फन्डामेन्टल कुरामै कैची चलाउनु पर्ने आशय व्यक्त गर्नुभएको छ। त्यसो भयो भने यो संविधानको मर्म बाँकी रहँदैन, मैले त्यो दोस्रो उठाएँ। र तेस्रो, अहिलेको चुनौती के हो भनेदेखि, हिजो जो जो दलहरू मिलेर हामीले संविधान बनायौँ, नेकपा एमाले, नेपाली कङ्ग्रेस, तत्कालीन माओवादी केन्द्र जो अहिले नेकपा भएको छ, सबै मिल्दाखेरि पनि प्रतिनिधि सभाको हकमा, राष्ट्रिय सभाको संरचना बेग्लै छ, तर प्रतिनिधि सभामा चाहिँ हाम्रो बल पुग्दैन, त्यस कारणले चाहिँ जनता सजग हुनुपर्छ है आफ्नो उपलब्धिको रक्षाका लागि भनेर मैले भन्न खोजेको हुँ।
4: जनताले हामीलाई अझै पत्याइसकेका छैनन् भन्ने डर चाहिँ हो कि होइन संविधान बनाउने डरलाई?
5: निर्वाचनको परिणाम हामी सबैका अगाडि छ। अब जनता एउटा न्यारेटिभमा विश्वस्त भएर झन्डै 2/3 बहुमत एउटा दललाई दिएको, त्यो त एउटा सच्चाइ हो, उनीहरूले विश्वास गरे। अब अहिले त्यो मोह भङ्ग हुन पनि सुरु भएको छ, पछुताउन पनि थालेका छन्, तर पनि अब पार्लियामेन्टभित्रको संरचना त अर्को निर्वाचन नहुँदासम्म बदलिन्न। त्यस अर्थमा चाहिँ मैले भन्न खोजेको हो, अब निर्दल र बहुदल रोज्दा कोही पनि तुलना हुँदैन नि त, बहुदलीय व्यवस्थाको तुलनामा निर्दलीय व्यवस्था उत्कृष्ट भन्ने त हुँदैन, तर जनमत सङ्ग्रहमा 37 सालमा त्यही परिणाम आयो। कहिले काहीँ जनताका फैसलाहरू पनि त्रुटिपूर्ण हुन सक्छन्, त्यसबारे जनता स्वयं चाहिँ सजग हुनुपर्छ, मैले त्यो आशय व्यक्त गरेको हुँ।
4: चुनावमा जसरी जनताले रासोपाको जिम्मा लिए, अब रासोपाले गर्ने संविधान संशोधनको जिम्मा यदि प्रतिगामी नै भयो भने पनि तिमीहरूले लिनुपर्छ भनेर वार्न गरे त होइन तपाईँहरूले?
5: चुनाव जित्नु र राज्य जित्नु दुईटा फरक कुराहरू हुन्। चाहे सरकार सञ्चालन गर्दा होस्, चाहे संविधान संशोधन गर्दा होस्, रासोपाले पनि 2/3 बहुमतै पाएको भए पनि निश्चित कुराको दायराभन्दा बाहिर जान सक्दैन, जानु मिल्दैन। यो ढङ्गले उसले बुझ्नु हुँदैन कि मैले जे पनि गर्न, मलाई 5 वर्षको निम्ति अझै अख्तियारी प्राप्त छ, म चाहिँ सबै संरचनाहरूलाई भत्काउन सक्छु पाउँछु भन्ने कुरा हुँदैन। कानुनी बन्धनको हिसाबले उहाँहरू अलिक मुक्त हुनुहोला, आफ्नो ढङ्गले सरकार सञ्चालन गर्न सक्नुहुन्छ, आफ्नो ढङ्गले बिलहरू ऐनहरू बनाउन सक्नुहुन्छ। तर संविधान संशोधन जस्तो विषय या राष्ट्रियताका अरू कतिपय प्रश्नहरूमा जाँदाखेरि चाहिँ उहाँहरूले अरू दलहरूको पनि कुरा सुन्नुपर्छ, त्यसको ब्याकग्राउन्डलाई पनि हेर्नुपर्छ, उहाँहरूले पनि त्यो हेक्का राख्नुपर्छ।
4: 70 वर्ष इतिहास पुगेका दलहरूले जनतालाई जिम्मा लगाइदिएर पन्चिन त मिल्दैन होला नि?
5: होइन, त्यसो त मैले भनेकै छैन। पछि अहिलेको चाहिँ दलहरूको सहकार्यको साझा बिन्दु के हुन सक्छ त भन्दा मैले 4 मुद्दा भनेको छु। राष्ट्रिय हितको संरक्षणको कुरा, संविधानको रक्षाको कुरा, जनताको जीवनसँग जोडिएका भूमिहीन समस्याहरू, जबरजस्ती थोपरिएका करहरूदेखि लिएर चौथो, जुन ढङ्गले चाहिँ लोकतन्त्रका आधारभूत संरचनालाई भत्काउने प्रयत्नहरू भइरहेको छ, न्यायालयमाथि हस्तक्षेपहरू, विभिन्न कुराहरू, यी कुराहरू हाम्रो अहिलेको चाहिँ आन्दोलनका साझा एजेन्डा बन्न सक्छन्। यी जगमा उभिएर दलहरूले अगाडि बढ्नुपर्छ।
4: नेपाली काङ्ग्रेसले कार्यदलमा प्रतिनिधि पठाउँदै पठाएन, एमाले पठायो, केही समयपछि निष्क्रिय भयो, अरू सबै दल त्यहाँबाट फिर्ता भए। मैले ठ्याक्कै जोड्न खोजेको, यदि रासोपाले आफ्नै हिसाबले अहिलेको कार्यदलले बुझाएको प्रतिवेदन अनुसार संविधान संशोधन गर्नतिर लाग्यो भने नतिजा के हुन सक्छ?
5: उहाँहरू सफल हुनुहुन्न, संविधानभित्रको संरचनाले संविधान संशोधनको जुन एउटा प्रक्रिया छ त्यो प्रक्रिया अनुसार नै उहाँहरूले सक्नुहुन्न। दुवै सदनको छुट्टा छुट्टै दुई तिहाई चाहिन्छ। उहाँहरूले प्रदेश संरचना खलबलाउनु
1: BFBS Gurkha Radio Hook.

स्वर्गीय सुर सम्राट नारायण गोपालको आवाजमा रहेको यस गीतका रचनाकार हुनुहुन्थ्यो दिनेश अधिकारी र संगीत दिव्य खारिङको। तपाईँ अहिले बीएबीएस गोर्खा रेडियोको रेडियो नेटवर्कबाट विभिन्न गीत संगीत र कुराकानीहरू सुन्दै हुनुहुन्छ र अबको पालो भने रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम अबको प्रस्तुतिमा सुन्न सक्नुहुनेछ।

0: मुखे खोलना पर्नी हो कि या फिर
1: गोर्खा रेडियो
2: आज प्रत्येक 3.6 seconds मा कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाई फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ।
1: BFBS, Gorkha Radio.

0: Pe Live Buddy. On Air. Acma. Ani Smart Speaker ma bandh hos. Play BFBS. You, BFBS Gorkha Radio Ho. Radio. Gorkha Radio Ho. ट्रस्टले ठुला विद्यालय मात्र नभएर गुल्मी कुरेसुङ प्राथमिक विद्यालयमा भर्ना भएका ससाना नानी बाबुलाई भुइँमा बसेर पढ्न सहयोग पुगेस भन्दै कुसन कार्पेट दराज र टेबलको व्यवस्थापन गरिदिएको छ। बुटवलबाट छवि पाण्डेको रिपोर्ट।
1: बेसुङ्गा प्राथमिक विद्यालयको आर्थिक स्रोत नभएको कारण बाल शिक्षामा भर्ना भएका साना बाल बालिकाहरू भुइँमा बस्ने गरेको गुनासोपछि गोर्खा वेलफेयर ट्रस्टले ती नानी बाबुहरूका लागि पिफम, कुसन, कापी किताब र विद्यालयका लागि दराजको व्यवस्था गरिदिएको छ। स्कुलका प्रधानाध्यापक तुलसीराम पोखरेल,
2: सुविधा सम्पन्न भयो अति राम्रो छ, सबै व्यवस्थापन अलिक सबै हामीलाई एकदम राम्रो छ व्यवस्थित गरेर। त्यहाँ त बाल विकासमा भर्खर भर्ना भएको नानी विद्यार्थी बाल विकास कक्षा त्यसैलाई गरियो, कार्पेटिङ, राउन्डिङ टेबलहरू, दरा, त्यसका त्यहाँ ऱ्याकहरू वाला दुई तिनवटा दराज, अनि अफिसमा छुट्टा एउटा दराज, कुर्तीहरू, कुसुमहरू सबै गरेर सबै।
1: संघीय र प्रदेश सरकारले मात्रै होइन स्थानीय रेसुङ्गा नगरपालिकाले समेत बाल शिक्षा अध्ययन गर्ने साना साना बाल बालिका पढ्ने विद्यालयको भौतिक पूर्वाधारमा सहयोग नगरेको विद्यालयको गुनासो छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम सूर्यवंशीले गोर्खा वेलफेयर ट्रस्टले सहयोग गरेपछि बाल बालिकाहरूलाई ठुलो सुविधा पुगेको बताउनु भयो।
3: कार्पेट अनि बस्ने कुसुमोर एउटा युवाको डेस्क हो, दराज दुई पिस, अनि पुस्तक राख्ने दराज हो, बस्नलाई आवश्यक थियो कि एकदम एउटा फर्म जस्तो थियो हामीसँग, त्यो टी फर्म हुन्छ नि त्यो थियो, अनि अहिले पछि चाहिँ टी फर्म फेरि नयाँ र त्यही योजनाबाटै भयो, त्यसपछि टी फर्ममा चाहिँ कार्पेट बिछाएको एकदम ठिक छ।
1: रेसुङ्गा प्राथमिक विद्यालय का अनुसार गोर्खा वेलफेयर ट्रस्टको 1,00,000 रुपियाँमा बाल शिक्षामा भर्ना भएका करिब 25 जना बाल बालिकाहरू अहिले राम्रोसँग पढ्न र लेख्न पाएका छन्।
0: मुलुककै प्रमुख स्थल नाका वीरगंज भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा आयात निर्यात र राजस्व संकलन तीनै सूचकमा वृद्धि भएको छ। तर आयातको वृद्धि दर निर्यातभन्दा धेरै रहेकाले मुलुकको व्यापार घाटा पनि अझ उच्च रहेको तथ्याङ्क आएको छ। वीरगंजबाट शंकराचार्य।
4: वीरगंज भन्सार कार्यालयको वार्षिक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा यो नाका हुँदै 9,86,43 करोड रुपियाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा 8,50,84 करोड रुपियाँ बराबरको आयात भएको थियो। निर्याततर्फ पनि वृद्धि देखिएको छ। गत आर्थिक वर्षमा 1,14,83 करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक वर्ष 1,08,00,000 रुपियाँ बराबरको निर्यात भएको थियो। निर्यात बढे पनि आयातको तुलनामा यसको हिस्सा निकै कम रहेको छ। तथ्याङ्कले आयात निर्यात अनुपातमा सामान्य सुधार देखाएको छ, तर निर्यातको वृद्धि दर कमजोर रहेकाले व्यापार सन्तुलनमा उल्लेखनीय सुधार आउन सकेको छैन।
0: एडब्ल्यूसी दमकले जोखिममा रहेका सेवाग्राहीका लागि नियमित स्वास्थ्य सेवा सञ्चालन भइरहेको जनाएको छ। एडब्ल्यूसी दमकका असिस्टेन्ट एडब्ल्यूओ गोपाल गिरीका अनुसार सामुदायिक सहायताका केही मुख्य परियोजना पनि यो वर्ष सञ्चालन हुनेछन्।
5: जति पनि हाम्रो भर्नेबल पेन्सनरहरू छन् त्यसलाई हामी भिपी भन्छौँ, भिपी पेन्सनर, भिपी पेन्सनरमा चाहिँ दुइटै पर्छ, जो जो सर्भिस पेन्सनर पनि भिपीमा गइसकेको हुन्छ अनि हाम्रो वेलफेयर पेन्सनर पनि भिपीमा फसेको हुन्छ, उनीहरू चाहिँ डक्टरले भेट्नै पर्छ, नर्स जानै पर्छ र क्वार्टरली भिजिट हुन्छ। त्यसले गर्दाखेरि हामीले जुलाईमा चाहिँ उहाँहरूलाई पहिलो भिजिट राखेको हुन्छौँ र त्यही भिजिट अहिले कन्टिन्युएसन भइराखेको छ। र यसको अलावा हामीले चाहिँ जति पनि यो वर्षको लागि आउने प्रोजेक्टहरू, त्यो प्रोजेक्टहरू चाहिँ पास भएर आइसकेको छ अनि त्यही प्रोजेक्ट चाहिँ हामीले खबर गर्ने कामहरू पनि भइराखेको छ। तर अहिले हामी प्रोजेक्ट कुनै पनि सुरु गर्दैनौँ, कारण यो बर्खा भएकोले गर्दाखेरि हर्सिप ग्राउन्डमा चाहिँ नर्मली टोइलेट बनाइदिने, किचनहरू बनाइदिने, च्यादरहरू, टिनहरू फेरिदिने, यो गर्मीले गर्दाखेरि फल्स सिलिङहरू लगाइदिने, यस्तै कामहरू चाहिँ अहिले भइराखेको छ।
6: अब अहिले सेवाग्राहीले कस्तो कस्तो नयाँ प्रोजेक्ट आउँदैछ भनेर थाहा पाएका छन्?
5: अहिले हाम्रो पेन्सनरहरूको लागि त हामीले खबर गरिसक्यौँ, गुड न्युज छिट्टै सुनाइहाल्छौँ, किनभनेदेखि एउटा मोरल सपोर्ट हुन्छ पेन्सनरहरूको लागि। र कम्युनिटी एडको लागि चाहिँ यो वर्ष हाम्रो एउटा मेजर स्कुलको आइसकेको छ, इलाम चुलाचुलीमा बनाउँदैछौँ, त्यो चाहिँ झन्डै 3 करोडको प्रोजेक्ट।

0: मिलान लामा भन्ने मान्छे त मान्छे पनि राम्रो, काम पनि राम्रो, गीत पनि राम्रो। कस्तो मान्छे खोजेर ल्याएको तैले?
1: एकदम राम्रो।

नमस्कार, सुस्वागतम। त्रिवेणी कार्यक्रमको दुई घण्टाको समय अवधिभर हामी मिठा मिठा गीतहरू सुन्दै स्वास्थ्य सम्बन्धी प्रसङ्गमा पनि चर्चा गर्दै जानेछु। यहाँहरू सबै सबैलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। समाचारपछि भने हामीले एउटा मिठो गीत सुन्यौँ। असार महिनामा यहाँहरूले प्राय गरेर असारे गीतहरू सुन्दै आइरहनु भएको छ। आज पनि यहाँहरूको साथमा मिलन लामा र साथीहरूले गाउनु भएको एउटा असारी भाकाको गीतसँगै तपाईँलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन। कार्यक्रमलाई अघि बढाउने क्रममा यहाँहरूले हरेक दिन कुनै न कुनै अवेरनेस अथवा हाम्रो रीतिरिवाज चलन चल्तीका चाडपर्वहरूको बारेमा पनि जानकारी लिँदै आइरहनु भएको छ र आज यसै क्रममा हामी कुराकानी गर्दैछौँ भानु जयन्तीको अवसरको विषयमा। हरेक वर्ष असाढ महिनाको 29 गते आदिकवि भानुभक्त यानि कि भानु जयन्ती मनाउने गरिन्छ। विक्रम सम्वत 1871 नेपालको तनहुँ जिल्ला रम्गा चुदीमा उनको जन्म भएको थियो र प्रत्येक वर्ष नेपालीहरूले भारतको दार्जिलिङ जस्ता भारतीय नेपालीहरूको बाहुल्य रहेको स्थानहरूमा पनि भानु जयन्ती मनाउने गरिन्छ। भानुभक्तले प्रारम्भिक शिक्षा भने हजुरबुवा श्रीकृष्ण आचार्यबाट प्राप्त गरेका थिए र भारतको बनारसमा उनको उच्च शिक्षा हासिल पनि भयो। त्यस समयमा नेपालमा अन्य समकालीन कविहरू पनि थिए, लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौडेल, मोतीराम भट्ट थिए र भानुभक्त एक दिन घाँसीबाट शिक्षा पाएको कुरा पनि उनले कवितामा लेखेका छन् र भानुभक्तले घाँसीका ती प्रेरित शब्दबाट जीवनमा केही गर्नु पर्दो रहेछ भन्ने कुराबाट उनी प्रभावित भएका थिए र उनले लेखेको एउटा कविता पनि छ। भर जन्म घाँसतिर मन दिई धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन पनि

किन यस्तो? मेरा न त इनार छन्, न त सत्तल पार्टी नै छन्, जे धन चिजहरू छन् घरभित्र नै छन्। त्यस घाँसीले कसरी आज दिएछ मलाई अर्ती, धिक्कार होस् म किन बस्नु नराखी कृति। मिठो कविता। धनी भएर पनि कृति राखिएन भनेपछि त्यसको कुनै अर्थ छैन भन्ने कुरा यस कविताबाट बुझ्न सकिन्छ। तर गरिब भएर पनि कुनै एउटा कृति राख्न सकियो भने घाँसीको अर्ती उपदेशले उसले जीवनभर गरेको पैसाबाट कुवा खनाउने जुन एउटा अठोट लियो, एउटा उद्देश्य लियो र त्यसबाट भानुभक्तले शिक्षा लिएको कुरा पनि यो विषयमा चर्चा परिचर्चा पनि हुन्छ। र भानुभक्तले लेखेका रामायण लगायत अनगिन्ती कृतिहरू छन्। आउनुहोस् अब यो प्रसङ्गपछि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ। सुनिल गिरी र मेलिना राईको स्वरमा रहेको यो गीत सुनौ।

एस गोरखा रेडियो बच्चा अरु को खेलने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ। BFBS गोर्खा रेडियो।

तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गरौँ र यो कार्यक्रममा विशेष गरेर हामी विभिन्न विषयमा चर्चा गर्छौँ स्वास्थ्यकै प्रसङ्गमा। तपाईँहरूले न्युजमा पनि सुनिसक्नु भएको छ, यो वर्षको लागि भनौँ न, यो मे र जुन महिनामा लन्डन र वेल्समा गर्मीको कारणले अत्याधिक हिट वेभले गर्दा नै 2700 भन्दा बढी मानिसको मृत्यु भएको कुरा बताइएको छ। जुनमा रेकर्ड नै रहेको थियो इङ्ल्यान्डमा 37.7 डिग्री सेल्सियस, कुनै कुनै एरियाहरूमा 35.6 पनि रहेको थियो 1957। रेड हिट एलर्ट इस्यु गरिएको थियो इङ्ल्यान्ड र वेल्समा। हेल्थी पिपुलहरूको लागि पनि सिग्निफिकेन्ट रिक्स हुन सक्छ भनिएको थियो यो अत्याधिक गर्मी, र त्यसमा पनि अझ दीर्घकालीन अवस्थामा विभिन्न किसिमका रोग भएका मानिसहरूलाई हिट वेभले बढी मात्रामा प्रभावित बनाएको छ। गर्मीमा के खाने के नखाने, होइन, गर्मी मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्दछ। अत्याधिक गर्मीको कारण पनि शरीरमा विभिन्न किसिमको समस्याहरू हुन्छ। पानीको कमी भयो भने थकान, टाउको दुख्ने, चक्कर लाग्ने, विभिन्न किसिमको हामीले नेपालतिर लू लाग्ने भन्छौँ, हिट स्ट्रोकहरू हुनसक्छ। गर्मीमा कति मानिसहरूलाई त आफ्नो बडीले पनि अब बुढेसकाल लागेको अवस्थामा घरदेखि बाहिर निस्कन पनि गाह्रो हुन्छ, र गर्मीमा विशेष गरेर प्रशस्त मात्रामा पानी र झोल पदार्थ पिउने, अथवा तपाईँ दुध दही अथवा कुनै पनि झोल नै किन नहोस्, कागती पानी, नरिवलको पानी अथवा जुस, कुनै पनि झोलयुक्त पेय पदार्थ तपाईँले सेवन गर्नुपर्दछ, र यसले पनि शरीरमा पानीको मात्रा सन्तुलित राख्छ। अनि त्यस्तै गरी घामबाट बस्ने उपायहरू, घरबाट बाहिर निस्कदा पनि छाता अनि टोपी चस्मा प्रयोग गर्ने, हल्का विशेष गरेर यो समर सिजनमा सुतीको कटनका लुगाहरू लगाउने, र सरसफाई अनि नियमित रूपमा नुहाउने, शरीर सफा राख्ने, आफूलाई फ्रेस महसुस हुन्छ, पर्याप्त मात्रामा रिल्याक्स गर्ने, गर्मीको समयमा स्वस्थ रहने, अनि त्यस्तै गरी खाना पनि गर्मीको समयमा, हुन त हामीलाई यो समयमा अझ मिठो मिठो बनाएर खान मन लाग्छ, होइन, भनिन्छ नि स्वादे जिब्रो भने जस्तै, हामी स्वादको लागि मात्रै, जिब्रोको स्वादको लागि मात्रै खानु हुँदैन। र त्यस्तै गरी गर्मीमा चिल्लो मसलादार खाना, तेलयुक्त यस्ता खानाहरू कम खानुभयो भने राम्रो हुन्छ। क्याफिन र गुलियो पिय पदार्थ, धेरै चिया कफी अथवा पिय पदार्थहरूको अत्याधिक सेवनले पनि मानिसलाई कहीँ न कहीँ घाटा त हुन्छ नै। मदिरा र धुम्रपानबाट टाढै रहनु सकियो भने अझ राम्रो। जङ्क फुडहरू विशेष गरेर बाहिरको खानाहरू नखाने, तर यो गर्मीको समयमा त पकाउन पनि गाह्रो हुन्छ, होइन, सायद टेकवे लिएर खाँदा अलिक सजिलो रिलिफ भएको फिल हुन्छ। एनिवाइज श्रोता, तपाईँहरू कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँको एरियामा कतिको गर्मी छ, र यदि धेरै पसिना आउने, अत्याधिक कमजोरी महसुस हुने, अनि विभिन्न किसिमको भनौँ न कसैलाई डिजी फिल हुन्छ, यस्तो बियोस हुने जस्ता लक्षणहरू देखिएमा भने तुरुन्त चिसो हुने ठाउँमा आराम गर्ने, कतिपयको घरमा एसी छ होला, कतिको घरमा छैन, आफ्नै तरिकाले आफ्नो शरीरलाई सुरक्षित राख्न सक्नुहुन्छ। गर्मीको मौसममा सही खानपान र पर्याप्त पानीको सेवन अनि व्यक्तिगत सरसफाई र घामबाट बस्ने हो भने विभिन्न समस्याहरूबाट हामी बस्न सकिन्छ, र स्वस्थ जीवनशैली अपनाउनु नै गर्मी मौसममा स्वस्थ र ऊर्जावान रहने सबैभन्दा प्रभावकारी उपाय पनि हो। र गर्मीमा गर्मीको हेलचक्राइले गर्दा मानिसहरूको मृत्यु भएको कुराहरू पनि हामीले सुन्नमा आएको छ। साङ्गीतिक विश्राम लियौँ।

हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गर्दै जानेछौँ। आउनुहोस् अहिलेको लागि भने नेपाली ओपन कन्सर्ट सन् 2026 नेपाली ओपन कन्सर्ट रसमुर एरेनामा हुँदैछ। ओल्ड सर्टको रसमुर एरेनामा शनिबार 25 जुलाईको दिनमा मन्त्र ब्यान्ड अनि भोइस अफ नेपाल सिजन 7 की विनर नीता कुमारी थापासँगको प्रस्तुति र त्यस्तै गरी यहाँका केही लोकल आर्टिस्टहरूको पनि डान्स लगायत अन्य प्रतिभाहरू पनि तपाईँहरूले नजिकबाट अवलोकन गर्न सक्नुहुनेछ। र यस वर्षको नेपाली ओपन कन्सर्टमा एकदमै रमाइलो हुनेछ। मन्त्र ब्यान्ड अनि साथै नेपाली ओपन कन्सर्टमा यहाँका लोकल आर्टिस्टहरूको पनि भरपूर मात्रामा सहभागिता रहनेछ। र अबको केही समयपछि हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा अझै चर्चा गर्दै जानेछौँ। अहिलेको लागि भने तपाईँलाई सुनाउँदैछु म बाबुल गिरी र जुना रिजाल काफले।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

धीमा रुम्बाको सर्वोच्च प्रस्तुत गीत यहाँहरूले सुन्नुभएको थियो। अब यो गीत पछि भने आउनुहोस् स्वास्थ्य सम्बन्धी प्रसङ्गलाई नै अघि बढाऊ। तपाईँ हाम्रो विचारमा हामी साधारण मानिसहरूले के बुझ्छौँ भने तपाईँ हामी मध्ये धेरैलाई मोटो व्यक्तिलाई मात्र हार्ट अट्याक हुन्छ भन्ने लाग्छ। यदि त्यसो हो भने यसमा सत्यता छैन। मोटो व्यक्तिलाई मात्र होइन, दुब्लो पातलो जो सुकै व्यक्तिलाई पनि हार्ट अट्याक हुन सक्छ। र मोटोपनले हृदयको जोखिम बढाउने भए तापनि दुब्लो व्यक्तिहरूमा पनि देखिने अन्य विभिन्न लुकेका स्वास्थ्य समस्याहरूको कारण रोग लाग्न सक्ने डाक्टरहरू बताउँछन्। मुटुको रक्त नलीमा अचानक अवरोध आएर मुटुको मांस पेशीमा रक्त सञ्चार बन्द हुनु नै हार्ट अट्याक हो। र यसका पछाडि शरीरको तौल बाहेक अन्य धेरै कारणहरू जिम्मेवार छन्। दुब्लो व्यक्तिमा हार्ट अट्याक वंशानुगत कारण हुनसक्छ। परिवारमा कसैलाई मुटुको रोगको इतिहास छ भने दुब्लो पातलो अथवा मोटो जस्तो सुकै मान्छेलाई पनि त्यसको जोखिम एकदमै हाई नै हुन्छ। अर्को कुरा हो, बाहिरबाट दुब्लो देखिए पनि कतिपय मानिसहरूको कलेजो र आन्तरिक अङ्गहरू भनौँ न भित्रका अङ्गहरूमा हानिकारक बोसोहरू जमेको हुनसक्छ। हाई कोलेस्ट्रोल पनि हो। पातलो मानिसको रगतमा पनि खराब कोलेस्ट्रोलको मात्रा बढी हुनसक्छ। अनि त्यस्तै गरी धुम्रपान र मदिरापान, श्रुतिजन्य पदार्थ र रक्सीको अत्याधिक सेवनले पनि सिधै मुटुको धमनीहरूमा क्षति पुर्याउँछ। भनौँ न मानसिक तनाव, धेरै रिस उठ्ने, चिन्ता र अत्याधिक कार्यबोझका कारण पनि विभिन्न समयमा मुटु नै फुटेर अचानक हृदयघात हुनसक्छ। हामीले सोच्ने, देख्ने अथवा हामीले साधारण मान्छेले बुझेको भन्दा केही फरक नै हुन्छ। दुब्लो भएर पनि व्यायाम नगर्ने र अस्वस्थ जीवनशैली अपनाउने हो भने यो जोखिम मोटो मान्छे अथवा दुब्लो मान्छे दुवैलाई बराबरी हुनसक्छ। तपाईँको लागि मैले राखेको छु यो मिठो गीत, नारायण गोपालको स्वरमा इन्जोय गर्नुहोला।

बीएबीएस कर्का रेडियोबाट कार्यक्रम त्रिवेणीमा हुनुहुन्छ। यो त्रिवेणी कार्यक्रमको पहिलो घण्टा हो। कार्यक्रमको पहिलो घण्टालाई समापन गर्नको लागि म तपाईँलाई सुनाउँदैछु यो मिठो गीत।

0: न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी नेपाल सरकारद्वारा हालै गरिएका कार्यहरूप्रति एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट आइसिजेले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
1: संसदीय विधिबाट संशोधन गर्नुको सट्टा सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनैतिक प्रभुत्व बढाएको ती संस्थाको ठहर छ। यसै गरी बहालवाला न्यायाधीशलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनैतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्ट प्राप्त भएको उनीहरूले जनाएका छन्। संवैधानिक परिषद ऐनमा गरिएको संशोधनले न्यायिक नियुक्तिमा अनुचित राजनैतिक प्रभावको जोखिमलाई अझ बढाउने र विधिको शासन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई कमजोर बनाउने ती
0: विवादित व्यवसायी दीपक भट्टले आफूलाई तुरामा पठाउने विशेष अदालतको आदेश विरूद्ध सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ। विशेष अदालतले भट्ट विरूद्ध दायर सम्पत्ति शुद्धिकरणको मुद्दामा थुनामा पठाउने आदेश गरेपछि भट्टले त्यस विरूद्ध सर्वोच्चमा निवेदन दिनुभएको हो। उहाँले दिएको निवेदनको पिसी सोमबारलाई तोकिएको छ। भट्ट विरूद्ध सम्पत्ति शुद्धिकरण विभागले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान गरेको हो। त्यही अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालयले विशेष अदालतमा मुद्दा लगेको थियो। त्यसको सुनवाई गर्दै विशेषले थुनामा पठाउने आदेश दिएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुलासीमा अवैध शरणार्थी प्रवेश र कानूनी क्षेत्राधिकारको सीमितता सीमा सुरक्षाका मुख्य चुनौती रहेको बताउनु भएको छ। सिन्दरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले रोहिङ्ग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको र उनीहरूले मध्ये केही लागू औषध कारोबार जस्ता आपराधिक गतिविधिमा संलग्न रहेको जानकारी दिनुभयो। उहाँले सीमा क्षेत्रमा हात हतियार र लागू औषध तस्करी, साइबर ठगी, मानव तस्करी र वैदेशिक रोजगारीका नाममा हुने ठगी पनि बढ्दो चुनौती बनेको बताउनु भएको छ। खुला सेवाको प्रयोग गर्दै श्रम स्वीकृति बिना नै भारत हुँदै तेस्रो मुलुक जाने प्रवृत्तिले मानव तस्करीको जोखिम बढाएको उहाँको भनाइ छ। सीमा सुरक्षा सुदृढ गर्न नेपाल प्रहरीले नियमित गस्तीका साथै ड्रोन स्क्यानर र तालिम प्राप्त कुकुरको प्रयोग मार्फत निगरानी बढाएको पनि उहाँले बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय पनि जम्बू आकारकै रहेको खुलेको छ।
1: चैत 13 गते प्रधानमन्त्री नियुक्त भएका बालले सुरुमा 5 जनालाई सचिवालयमा नियुक्त गर्नुभएको थियो, तर अहिले उहाँको सचिवालयमा मन्त्री स्तरको तलब र सुविधा खाने 2 जना, राज्य मन्त्री स्तरको सुविधा लिने 2 जना सहित 27 जना छन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन्जनकार र राजनैतिक सल्लाहकार असीम शाहलाई मन्त्री स्तरीय सुविधा दिएर नियुक्ति दिइएको छ। यस्तै सुदीप ढकाल नीति प्रशासन तथा सुशासन सल्लाहकार हुनुहुन्छ भने सूचना तथा संचार प्रविधि सल्लाहकारमा विवेक मिश्र हुनुहुन्छ। उहाँहरूले राज्य मन्त्री सरहको सुविधा लिइरहनु भएको छ। यद्यपि प्रधानमन्त्री कार्यालयले 48 जनासम्म नियुक्त गर्न पाउने दावी गरेको छ। भदौ 23 भएको जेएनजी आन्दोलनकै कारण काँग्रेस एमाले सत्ता ढालेर फागुन 21 चुनाव मार्फत 182 सीट जितेको रासोपा संसदीय दलका नेता बालेन प्रधानमन्त्री बनेपछि सुशासन कायम गर्ने बताउनु भएको थियो, तर उहाँको सचिवालय पनि जम्बो देखिएको छ।
2: झापामा वर्ष दिनभित्र 6,61,000 टन खाद्यान्न उत्पादन, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ सहितका अन्नबालीको उत्पादन पोहोर भन्दा झन्नै 91,000 टन कम फल्यो। गएको वर्ष दिनमा हेटौँडाको शहीद स्मारक 5 लाख भन्दा बढी पर्यटकले भ्रमण गरे। स्मारक घुम्न सर्वसाधारणका लागि 50, विद्यार्थीका लागि 30, सार्क राष्ट्रका नागरिकका लागि 100 र परमूलकका नागरिकले 150 प्रवेश शुल्क तिर्नुपर्ने। मध्य प्रदेशमा झण्डै 80% रोपाई सकियो। 3 लाख हेक्टर भन्दा बढीमा धान रोपियो। सिराहामा 94% र महोत्तरीमा 55% रोपाई। गएको वर्ष दिनभित्र सम्पत्ति शुद्धिकरण विभागबाट 7 प्रकारका मुद्दा अभियोजन, 121 जनालाई प्रतिवादी बनाएर 1,18,05,00,00,000 बिगो दावी। 21,000 रुपियाँको लोभ गर्दा काठमाडौँ महानगर 30 का लेखा अधिकृत उद्धव भट्टराईको जागिर धरापमा स्थायी लेखा नम्बर प्यान बन्द गराउने सिफारिस बनाइदिँदा 21,000 घुस लिएपछि अख्तियारको फन्दामा। गएको वर्ष दिनभित्र पश्चिम नवलपरासीका उखु किसानले 12,61,00,000 अनुदान बुझे। 464 किसानको भने कागजात र विवरण पेश हुन नसक्दा 35,68,000 भुक्तानी हुन बाँकी। र नेपालमा अनैतिक कार्यका लागि विदेशी महिलाको आकर्षण बढ्दै, 1 वर्षको अवधिमा 57 विदेशी महिला पक्राउ, 47 जनालाई देश निकाला, बाँकी 10 जनालाई फिर्ता पठाउने तयारी।
0: बाल मन्दिर भनेर चिनिने नेपाल बाल संगठनको जग्गा सरकारी बजेट ठगी गरेको अभियोगमा 8 जना विरुद्ध मुद्दा दर्ता भएको छ। संगठनका तात्कालीन पदाधिकारी र कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने सम्पत्ति हिनामिना गरेको दावीसित सरकारी
3: SBS गोर्खा रेडियो हो।

हजुर, अहिले प्रस्तुत मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो समीर आचार्य र ऱ्यापर आरस केशवको स्वरमा। र यो गीत सँगसँगै हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौं। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब कार्यक्रमको दोस्रो घण्टामा पनि हामी अन्य केही जानकारीहरू लिँदै कार्यक्रमलाई अघि बढाउने नै छौँ। र हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि म तपाईँहरूको साथमा राख्न चाहन्छु। र यहाँहरूमध्ये कतिले ती सूचनाहरू सुनेर पनि आफ्नो डायरी अपडेट गर्न सक्नुहुनेछ। श्रोता, 27 जुलाईको दिनमा मिटलन नेपाली मेला नटिङ्गममा हुन गइरहेको छ। समर हलिडेको मुख्य गन्तव्य हो रङ्गी चङ्गी नेपाली मेला नटिङ्गम सहरमा हुन गइरहेको छ। अनि नेपाली समाज नटिङ्गमले यो कार्यक्रम आयोजना गरेको हो र यसमा विभिन्न किसिमका आकर्षणहरू रहेका छन्। तपाईँहरूले भाग लिन सक्नुहुनेछ। स्पोर्ट्स अनि म्युजिक, लोकल डान्स, होइन, लोकल आर्टिस्टहरूको डान्स, अनि आर्ट एन्ड एक्टिङदेखि लिएर नेपाली बिजनेसका त्यहाँ थुप्रै स्टलहरू पनि रहनेछन्। अनि नेपाली लुगाहरू, अनि नेपाली खाना त सधैँ छ। यी विभिन्न स्टलहरूमा गएर तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। मिटलन नेपाली मेला नटिङ्गममा हुन गइरहेको छ, इन्जोय गर्नुहोला। यो कार्यक्रम 27 जुलाईमा हुँदैछ। आउनुहोस् अब भने हामी अर्को गीत सुनौ, उदित नारायण झा र साधना सरगमको युगल स्वरमा ओ जाने जाना भन्ने बोलको गीत छ, स्वीकार्नुहोस्।

कर्क रेडियोबाट तपाई हुनुहुन्छ यो कार्यक्रमको दोस्रो घण्टामा तपाईलाई पुनः कार्यक्रममा स्वागत छ। प्राय गरेर हामी मध्ये धेरैलाई कहिलेकाहीँ ढाड दुख्ने समस्या हुन्छ। यो कसैलाई पनि हुँदैन भन्न सकिँदैन, कसैलाई हुन्छ र कसैलाई हुँदै हुँदैन, त्यो आफ्नो ठाउँमा त छँदैछ। र पनि यो कसैलाई कम मात्रामा दुख्छ भने कसैलाई बढी भएर औषधि नै लिनुपर्ने अवस्था पनि आउन सक्छ। आजभोलि अधिकांशको ढाड दुख्ने समस्या भएको धेरै सुन्ने गर्छौँ। यो पुरानो समस्या नै हो। ढाड दुख्दा जति हामी आत्तिन्छौँ त्यति डरलाग्दो भने हुँदैन। त्यसको दुखाइ त एकदमै गहिरो हुन्छ र पनि सामान्य रूपमा ध्यान दिन सक्यौँ भने यो समस्याबाट हामी धेरै टाढा रहन सक्छौँ। तर सधैँ सामान्य कारणले मात्र ढाड दुख्छ भन्ने चाहिँ होइन। कहिलेकाहीँ अन्य विभिन्न कारणले पनि ढाड दुख्ने समस्या आउन सक्छ र यस्तो अवस्थामा डाक्टरको सल्लाह लिनुपर्दछ। पुरुषभन्दा बढी धेरै महिलाहरू निहुरिएर घरको काम गर्नुपर्ने भएको हुनाले उनीहरूमा ढाड दुख्ने समस्या बढी हुन्छ। मेरुदण्डको हड्डीभित्र मुख्य नसा र त्यस वरपर हुने लिगामेन्टबाट हड्डी बेस एकदमै नरम मासु हुन्छ। मांसपेशी र अन्य तन्तुमा जहाँ चोट लागे पनि ढाड दुख्ने समस्या हुन सक्छ। तर कहिलेकाहीँ औषधि खाँदा विभिन्न टेस्ट गरेर हेर्दा पनि रोग पत्ता लगाउन सकिँदैन। तब यसलाई म्याजिक बक्स भनिन्छ। तर रोगै पत्ता लगाउन नसकिने अवस्था चाहिँ कहिलेकाहीँ मात्र हुन्छ। यति धेरै माध्यम अथवा उपकरणहरू प्रयोग गरेर रोग त पत्ता लगाउन सकिन्छ नै, र कहिलेकाहीँ कुनै कुनै अवस्थामा भने रोग पत्ता नलाग्न पनि सक्छ। 80-90% मांसपेशी र लिगामेन्ट तन्किने खुम्चिने कारणले पनि ढाड दुख्न सक्छ। र यदि राम्रोसँग सुताई नमिल्दा अथवा पल्टिएर लामो समयसम्म कम्प्युटर मोबाइल चलाउने अथवा कुनै गराउँ सामान उठाउने अथवा एउटै पोजिसनमा बसेर धेरै लामोसम्म टिभी हेर्ने, तपाईँको कम्प्युटरको चेयरमा पनि राम्रोसँग तपाईँ बस्नु भएको छैन भने पनि त्यो अवस्थामा पनि ढाड दुख्ने समस्या बढी हुनसक्छ। 35-55 उमेर समूहका मानिसहरूमा बढी देखिन्छ। तर अरू उमेर समूहका जो कसैलाई पनि कुनै पनि समय ढाड दुख्ने समस्या हुन सक्छ। सामान्यतया मौसम परिवर्तन हुँदा भने अझ बढी समस्या देखिन्छ। जाडोबाट गर्मी, गर्मीबाट जाडोमा प्रवेश गर्दा लगाउने लुगादेखि लिएर खानपिन आदिले पनि धेरै कुरामा फरक पार्न सक्छ। साधारण कुरामा ध्यान दिन सकेमा भने ढाड दुखेर अफिसमै छुट्टी लिनुपर्ने अवस्था भने आउँदैन, अथवा तपाईँले कुनै पनि काममा छुट्टी लिनुपर्ने अवस्था आउँदैन। र यसबाहेक अन्य कारणले पनि ढाड दुख्ने समस्या हुन सक्छ। डाक्टरको सल्लाह अनुसार अथवा थेरापिस्टको सल्लाह अनुसार कति हिँडडुल गर्नुपर्छ अनि त्यसलाई कसरी एक्सर्साइज गर्दा राम्रो हुन्छ, र यसको लागि विशेष गरेर यस्ता समस्याहरूबाट बस्नको लागि सुत्ने बेड बढी लचकदार भन्दा पनि फोम भएको भन्दा अझ कडा बेडमा सुत्ने भनेर सल्लाह दिने गर्छन् डाक्टरहरू। र धेरै समय सुतेर टिभी हेर्न अनि मोबाइल ल्यापटप चलाउन पनि कम गर्नुपर्दछ। र ढाड दुखाइसँगै यदि ज्वरो आउने अनि हात खुट्टा झमझमाउने दुख्ने हुन्छ भने तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ। र तनाव नलिकन काम गर्नुपर्छ। तपाईँले हरेक कार्य एकदमै इन्जोय गरेर गर्न सक्नुहुन्छ हो, कहिलेकाहीँ घरकै काम पनि बढी बोझ भएको महसुस हुन सक्छ अनि तपाईँको अन्य कामहरू पनि त्यस्तो महसुस हुन सक्छ। हरेक कामलाई तपाईँले एकदमै रमाइलो मानेर इन्जोय गरेर गर्नुभयो भने यस्ता तनावहरू कम हुँदै जान्छन्। ढाड दुख्ने, साइटिका हुने, तनाव र डिप्रेसन बीचको आपस मा जुन अन्तर सम्बन्ध छ त्यो पनि पुरै हराएर जान्छ। र 25 वर्षभन्दा मुनिका मानिसहरूलाई लगातार रूपमा ढाड दुखेको छ भने त्यो कुनै खतराको लक्षण हो भनेर तुरुन्तै डाक्टरको सल्लाह लिनु पर्दछ। हजुर, यो त भयो स्वास्थ्य सम्बन्धी प्रसङ्गमा यो ढाड दुख्ने समस्या। आजभोलि बेसी मात्रामा धेरै मानिसहरूले मेरो यो ब्याक पेन भयो अथवा यस्तो भयो उस्तो भयो, सायाटिका भयो भनेको हामी धेरै सुन्ने गर्छौँ। र यसको लागि साधारण हामीले ध्यान दिने हो भने, आफूले गर्ने कार्यमा ध्यान दिने हो भने ढाड दुख्ने समस्याहरू कम भएर जान सक्छ। अब भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिँदै कार्यक्रमलाई अघि बढाउँ र आउनुहोस् अब भने हामी यो कार्यक्रममा सागर आले र शान्ति श्री परियारको स्वरमा रहेको यो गीत अबको प्रस्तुतिमा हामी सुनौँ।

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

बीएबीएस कर्क रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दै आउनुहोस् अब हामी कार्यक्रमलाई अघि बढाउँ। हामी मध्ये अधिकांशले शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्दै गर्दैनौँ। शरीरमा पानीको मात्रा पर्याप्त नभए विभिन्न किसिमको जोड्नी सुक्खा हुने, व्यायाम गर्दा पनि चाँडै थकित महसुस हुने अनि कुनै पनि काम गर्न जाँगर लाग्दैन। पानीको कमीले विभिन्न किसिमको मुड अथवा ताजा हुन पाउँदैन र एकाग्रतालाई पनि कायम राख्न सकिँदैन। शरीरमा पानी पुगे नपुगेको हामीले तिर्खा अर्को चाहिँ पिसाबको कलरबाट पनि थाहा पाउन सकिन्छ। तिर्खा लागेन र पिसाबको रङ सफा भयो भने हाम्रो शरीरमा पर्याप्त पानी छ भनेर बुझ्न सकिन्छ। र पनि तपाईँले कति पानी पिउनु भयो भन्ने कुरा त त्यो तपाईँलाई नै थाहा हुन्छ, होइन? सही तरिकाले पानी नपिउने अनि कुनै पनि मानिसले चाहे जतिसुकै स्वास्थ्यकर खाना खाए पनि त्यसको फाइदा शरीरलाई हुँदैन। जति पानी पिउनुको फाइदा छ नि हो, स्वास्थ्यकर अथवा हेल्थी फुड खाने मानिसहरूले पानी पिउनु भएन भने त्यसको कुनै औचित्य नै हुँदैन। र मानिसले स्वास्थ्य सम्बन्धी अनेकौँ समस्याहरू भोग्नुपर्ने हुन्छ, जस्तो कब्जियत हुने, अपच हुने, ग्यास्ट्रिक हुने, कलेजो सम्बन्धी समस्या, आलस्य महसुस हुने, मृगौला अथवा किडनीको पत्थरी हुने, रोग प्रतिरोधात्मक क्षमतामा कमी हुने, समय समयमा बिरामी हुने अनि छाला सम्बन्धी विभिन्न किसिमका एलर्जी अनि मुखमा पनि दाग धब्बा अनि शरीर पनि बारम्बार चिलाउनु अथवा टाउको दुख्नु आदि इत्यादि हुन सक्छ। र हाम्रो शरीरमा 72% पानी हुने गर्दछ अनि हामीले पिउने पानीले हाम्रो शरीरमा रहेका विभिन्न अङ्गहरू, भित्री अङ्गहरूलाई सही तरिकाले मजबुत गर्दछ अथवा हाम्रो शरीरमा रहेका कोषहरूलाई जीवित राख्न पानीले मद्दत गर्छ। अर्को कुरा, शरीरमा पानीको अभाव भए नभएको थाहा पाउने तरिका पिसाबको रङ हो। सफा वा हल्का पहेँलो पिसाब आउनु शरीरमा पानी पुगेको सङ्केत हो भने यदि पिसाबको रङ गाढा पहेँलो रङ आउँछ भने शरीरलाई पानीको अभाव छ। अर्को हो मुख तथा घाँटी सुक्नु। पर्याप्त पानी नपिउँदा मुख र घाँटीमा सुक्खापन हुन्छ, बारम्बार प्यास लाग्नु यसको मुख्य लक्षण हो। अझ अर्को कुरा हो टाउको दुख्नु, रिङ्गटा लाग्न सक्छ, मस्तिष्कमा सम्म पुग्ने तरल पदार्थ कम हुँदा टाउको भारी हुने वा रिङ्गटा लाग्ने हुनसक्छ अनि कब्जियत र पाचनमा पनि गडबडी। पानी कम हुँदा पाचन प्रक्रिया कमजोर हुन्छ, कब्जियतको समस्या देखा पर्न सक्छ, त्यस्तै गरी अन्य थुप्रै समस्याहरू हुन सक्छन्। त्यसकारण तपाईँले नियमित रूपमा पानी पिउनुभयो भने राम्रो हुनेछ। आउनुहोस् मैले अघि सुनाउन खोजेको गीत लता मङ्गेशकर र साथीहरूको स्वरमा रहेको छ, स्वीकार्नुहोस्।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

जुना श्रेष्ठ मगर र बसन्त थापाको युगल सर्वद प्रस्तुत गीत हामीले सुनिरहेका थियौँ। जाम सुस्तै बिर्सनेलाई सम्झने म उस्तै, होइन? रमाइलो गीत हामीले सुन्यौँ। अब यो गीत सँगसँगै हामी कार्यक्रमको यो दोस्रो घन्टाको पनि करिब करिब अन्तिम चरणमा आइपुगेका छौँ। तपाईँलाई अर्को एउटा गीत सुनाउनेछु र अहिलेको लागि भने लिक लिक समाज युकेको यो समर वार्षिक भेटघाट कार्यक्रम हुन गइरहेको छ। शनिबार 22 अगस्तको दिनमा फानबरोको ग्रान्स जुनियर स्कुल फानबरोमा हुँदैछ, पोस्टकोड GU148TA। त्यसै गरी विभिन्न समाजहरूले पनि आफ्नै समयमा वार्षिक भेटघाट कार्यक्रम, विशेष गरेर यो समर सिजनमा कार्यक्रमहरू राख्नु भएको छ, इन्जोय गर्न सक्नुहुनेछ। आउनुहोस् अब भने यो दोस्रो घन्टालाई समापन गर्नको लागि म तपाईँलाई सुनाउँदैछु राजेश पायल राई र प्रविशा अधिकारीको स्वरमा रहेको कति प्यारो मान्छे।

आजको त्रिवेणी कार्यक्रमको अन्तिम चरणतिर आइपुगेका छौं र अर्को हप्ता भने अन्य सामग्रीहरू लिएर म रूपा राणा उपस्थित हुनेछु। तिनजेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। अहिलेको लागि भने म पनि छुटिन्छु। नमस्ते, बाई।

0: Pilain Padi On Air Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio Ho
3: गोर्खा वेलफेयर ट्रस्टले ठुला विद्यालय मात्र नभएर गुल्मी कुरेसुङ प्राथमिक विद्यालयमा भर्ना भएका ससाना नानी बाबुलाई भुइँमा बसेर पढ्न सहयोग पुगेस भन्दै कुसन कार्पेट दराज र टेबलको व्यवस्थापन गरिदिएको छ। बुटवलबाट छवि पाण्डेको रिपोर्ट।
4: बेसुङ्गा प्राथमिक विद्यालयको आर्थिक स्रोत नभएको कारण बाल शिक्षामा भर्ना भएका साना बाल बालिकाहरू भुइँमा बस्ने गरेको गुनासोपछि गोर्खा वेलफेयर ट्रस्टले ती नानी बाबुहरूका लागि पिफम कुसन कापी किताब र विद्यालयका लागि दराजको व्यवस्था गरिदिएको छ। स्कुलका प्रधानाध्यापक तुलसीराम पोखरेल
5: सुविधा सम्पन्न भयो अति राम्रो छ। सबै व्यवस्थापन अलिक सबै हामीलाई एकदम राम्रो छ व्यवस्थित गरेर त्यहाँ त बाल विकासमा भर्खर भर्ना भएको नानी विद्यार्थीहरू बाल विकास कक्षको त्यसैलाई गरियो कार्पेटिङ राउन्डिङ टेबलहरू दरा त्यसका त्यहाँ ऱ्याकहरू होला दुई तिनवटा दराज अनि अफिसमा छुट्टा एउटा दराज कुर्तीहरू कुसुमहरू सबै गरेर सबै
4: संघीय र प्रदेश सरकारले मात्रै होइन स्थानीय रेसुङ्गा नगरपालिकाले समेत बाल शिक्षा अध्ययन गर्ने साना साना बाल बालिका पढ्ने विद्यालयको भौतिक पूर्व आधारमा सहयोग नगरेको विद्यालयको गुनासो छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम सूर्यवंशीले गोर्खा वेलफेयर ट्रस्टले सहयोग गरेपछि बाल बालिकाहरूलाई ठुलो सुविधा पुगेको बताउनु भयो।
6: कार्पेट अनि बस्ने कुसुमो एउटा युवाको डेस्क हो दराज दुई पिस अनि पुस्तक राख्ने दराज हो बस्नलाई आवश्यक थियो कि एकदम एउटा फर्म जस्तो थियो हामीसँग त्यो टी फर्म हुन्छ नि त्यो थियो अनि अहिले पछि चाहिँ टी फर्म फेरि नयाँ र त्यही योजनाबाटै भयो त्यसपछि टी फर्ममा चाहिँ कार्पेट बिछाएको एकदम ठिक छ।
4: रेसुङ्गा प्राथमिक विद्यालय का अनुसार गोर्खा वेलफेयर ट्रस्टको 1,00,000 रुपियाँमा बाल शिक्षामा भर्ना भएका करिब 25 जना बाल बालिकाहरू अहिले राम्रोसँग पढ्न र लेख्न पाएका छन्।
3: मुलुककै प्रमुख स्थल नाका वीरगंज भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा आयात निर्यात र राजस्व संकलन तीनै सूचकमा वृद्धि भएको छ। तर आयातको वृद्धि दर निर्यातभन्दा धेरै रहेकाले मुलुकको व्यापार घाटा पनि अझ उच्च रहेको तथ्याङ्क आएको छ। वीरगंजबाट शंकराचार्य।
7: वीरगंज भन्सार कार्यालयको वार्षिक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा यो नाका हुँदै 9,86,43,00,000,000 रुपियाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा 8,50,84,00,000,000 रुपियाँ बराबरको आयात भएको थियो। निर्याततर्फ पनि वृद्धि देखिएको छ। गत आर्थिक वर्षमा 1,14,83,00,000,000 रुपियाँ बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक वर्ष 1,08,00,000,000 रुपियाँ बराबरको निर्यात भएको थियो। निर्यात बढे पनि आयातको तुलनामा यसको हिस्सा निकै कम रहेको छ। तथ्याङ्कले आयात निर्यात अनुपातमा सामान्य सुधार देखाएको छ तर निर्यातको वृद्धि दर कमजोर रहेकाले व्यापार सन्तुलनमा उल्लेखनीय सुधार आउन सकेको छैन।
3: एडब्ल्युसी दमकले जोखिममा रहेका सेवाग्राहीका लागि नियमित स्वास्थ्य सेवा सञ्चालन भइरहेको जनाएको छ। एडब्ल्युसी दमकका असिस्टेन्ट एडब्ल्यूओ गोपाल गिरीका अनुसार सामुदायिक सहायताका केही मुख्य परियोजना पनि यो वर्ष सञ्चालन हुनेछन्।
8: जति पनि हाम्रो भर्नेबल पेन्सनरहरू छन् त्यसलाई हामी भिपी भन्छौँ, भिपी पेन्सनर। भिपी पेन्सनरमा चाहिँ दुइटै पर्छ, जो जो सर्भिस पेन्सनर पनि भिपीमा गइसकेको हुन्छ अनि हाम्रो वेलफेयर पेन्सनर पनि भिपीमा पसेको हुन्छ। उनीहरू चाहिँ डक्टरले भेट्नै पर्छ, नर्स जानै पर्छ र क्वार्टरली भिजिट हुन्छ। त्यसले गर्दाखेरि हामीले जुलाईमा चाहिँ उहाँहरूलाई पहिलो भिजिट राखेको हुन्छौँ र त्यही भिजिट अहिले कन्टिन्युएसन भइराखेको छ। र यसको अलावा हामीले चाहिँ जति पनि यो वर्षको लागि आउने प्रोजेक्टहरू त्यो प्रोजेक्टहरू चाहिँ पास भएर आइसकेको छ अनि त्यही प्रोजेक्ट चाहिँ हामीले खबर गर्ने कामहरू पनि भइराखेको छ। तर अहिले हामी प्रोजेक्ट कुनै पनि सुरु गर्दैनौँ, कारण यो बर्खा भएकोले गर्दाखेरि हर्सिप ग्राउन्डमा चाहिँ नर्मली टोइलेट बनाइदिने, किचनहरू बनाइदिने, च्यादरहरू टिनहरू फेरिदिने, यो गर्मीले गर्दाखेरि फल्स सिलिङहरू लगाइदिने, यस्तै कामहरू चाहिँ अहिले भइराखेको छ।
9: अब अहिले सेवाग्राहीले कस्तो कस्तो नयाँ प्रोजेक्ट आउँदैछ भनेर थाहा पाएका छन्?
8: अहिले हाम्रो पेन्सनरहरूको लागि त हामीले खबर गरिसक्यौँ, गुड न्युज छिट्टै सुनाइहाल्छौँ, किनभनेदेखि एउटा मोरल सपोर्ट हुन्छ पेन्सनरहरूको लागि। र कम्युनिटी एडको लागि चाहिँ यो वर्ष हाम्रो एउटा मेजर स्कुलको आइसकेको छ, इलाम चुलाचुलीमा बनाउँदैछौँ, त्यो चाहिँ झन्डै 3 करोडको प्रोजेक्ट छ, त्यो हामी अक्टोबरदेखि

0: न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी नेपाल सरकारद्वारा हालै गरिएका कार्यहरूप्रति एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट आइसिजेले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
1: संसदीय विधिबाट संशोधन गर्नुको सट्टा सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनीतिक प्रभुत्व बढाएको ती संस्थाको ठहर छ। यसै गरी बहालवाला न्यायाधीशलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्ट प्राप्त भएको उनीहरूले जनाएका छन्। संवैधानिक परिषद ऐनमा गरिएको संशोधनले न्यायिक नियुक्तिमा अनुचित राजनीतिक प्रभावको जोखिमलाई अझ बढाउने र विधिको शासन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई कमजोर बनाउने ती
0: विवादित व्यवसायी दीपक भट्टले आफूलाई तुरामा पठाउने विशेष अदालतको आदेश विरूद्ध सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ। विशेष अदालतले भट्ट विरूद्ध दायर सम्पत्ति शुद्धिकरणको मुद्दामा तुरामा पठाउने आदेश गरेपछि भट्टले त्यस विरूद्ध सर्वोच्चमा निवेदन दिनुभएको हो। उहाँले दिएको निवेदनको पिसी सोमबारलाई तोकिएको छ। भट्ट विरूद्ध सम्पत्ति शुद्धिकरण विभागले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान गरेको हो। त्यही अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालयले विशेष अदालतमा मुद्दा लगेको थियो। त्यसको सुनवाई गर्दै विशेषले थुनामा पठाउने आदेश दिएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुलासीमा अवैध शरणार्थी प्रवेश र कानूनी क्षेत्राधिकारको सीमितता सीमा सुरक्षाका मुख्य चुनौती रहेको बताउनु भएको छ। सिन्धरमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले रोहिङ्ग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको र उनीहरूले मध्ये केही लागू औषध कारोबार जस्ता आपराधिक गतिविधिमा संलग्न रहेको जानकारी दिनुभयो। उहाँले सीमा क्षेत्रमा हात हतियार र लागू औषध तस्करी, साइबर ठगी, मानव तस्करी र वैदेशिक रोजगारीका नाममा हुने ठगी पनि बढ्दो चुनौती बनेको बताउनु भएको छ। खुला सेवाको प्रयोग गर्दै श्रम स्वीकृति बिना नै भारत हुँदै तेस्रो मुलुक जाने प्रवृत्तिले मानव तस्करीको जोखिम बढाएको उहाँको भनाइ छ। सीमा सुरक्षा सुदृढ गर्न नेपाल प्रहरीले नियमित गस्तीका साथै ड्रोन स्क्यानर र तालिम प्राप्त कुकुरको प्रयोग मार्फत निगरानी बढाएको पनि उहाँले बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय पनि जम्बू आकारकै रहेको खुलेको छ।
1: चैत 13 गते प्रधानमन्त्री नियुक्त भएका बालले सुरुमा 5 जनालाई सचिवालयमा नियुक्त गर्नुभएको थियो, तर अहिले उहाँको सचिवालयमा मन्त्रीस्तरको तलब र सुविधा खाने 2 जना, राज्य मन्त्रीस्तरको सुविधा लिने 2 जना सहित 27 जना छन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन्जनकार र राजनीतिक सल्लाहकार असीम शाहलाई मन्त्रीस्तरीय सुविधा दिएर नियुक्ति दिइएको छ। यस्तै सुदीप ढकाल नीति प्रशासन तथा सुशासन सल्लाहकार हुनुहुन्छ भने सूचना तथा संचार प्रविधि सल्लाहकारमा विवेक मिश्र हुनुहुन्छ। उहाँहरूले राज्य मन्त्री सरहको सुविधा लिइरहनु भएको छ। यद्यपि प्रधानमन्त्री कार्यालयले 48 जनासम्म नियुक्त गर्न पाउने दावी गरेको छ। भदौ 23 भएको जेएनजी आन्दोलनकै कारण काँग्रेस एमाले सत्ता ढालेर फागुन 21 चुनाव मार्फत 182 सीट जितेको रासोपा संसदीय दलका नेता बालेन प्रधानमन्त्री बनेपछि सुशासन कायम गर्ने बताउनु भएको थियो, तर उहाँको सचिवालय पनि जम्बो देखिएको छ।
2: झापामा वर्ष दिनभित्र 6,61,000 टन खाद्यान्न उत्पादन, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ सहितका अन्नबालीको उत्पादन पोहोर भन्दा झन्नै 91,000 टन कम फल्यो। गएको वर्ष दिनमा हेटौडाको शहीद स्मारक 5 लाख भन्दा बढी पर्यटकले भ्रमण गरे। स्मारक घुम्न सर्वसाधारणका लागि 50, विद्यार्थीका लागि 30, सार्क राष्ट्रका नागरिकका लागि 100 र अरू मुलुकका नागरिकले 150 प्रवेश शुल्क तिर्नुपर्ने। मध्य प्रदेशमा झण्डै 80% रोपाई सकियो। 3 लाख हेक्टर भन्दा बढीमा धान रोपियो। सिराहामा 94% र महोत्तरीमा 55% रोपाई। गएको वर्ष दिनभित्र सम्पत्ति शुद्धिकरण विभागबाट 7 प्रकारका मुद्दा अभियोजन, 121 जनालाई प्रतिवादी बनाएर 1,18,05,00,00,000 बिगो दावी। 21,000 रुपियाँको लोभ गर्दा काठमाडौँ महानगर 30 लेखा अधिकृत उद्धव भट्टराईको जागिर धरापमा स्थायी लेखा नम्बर प्यान बन्द गराउने सिफारिस बनाइदिँदा 21,000 घुस लिएपछि अख्तियारको फन्दामा। गएको वर्ष दिनभित्र पश्चिम नवलपरासीका उखु किसानले 12,61,00,000 अनुदान बुझे। 464 किसानको भने कागजात र विवरण पेश हुन नसक्दा 35,68,000 भुक्तानी हुन बाँकी। र नेपालमा अनैतिक कार्यका लागि विदेशी महिलाको आकर्षण बढ्दै, 1 वर्षको अवधिमा 57 विदेशी महिला पक्राउ, 47 जनालाई देश निकाला, बाँकी 10 जनालाई फिर्ता पठाउने तयारी।
0: बाल मन्दिर भनेर चिनिने नेपाल बाल संगठनको जग्गा सरकारी बजेट ठगी गरेको अभियोगमा 8 जना विरुद्ध मुद्दा दर्ता भएको छ। संगठनका तात्कालीन पदाधिकारी र कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने सम्पत्ति हिनामिना गरेको दावीसहित सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा ठगीको मुद्दा दर्ता गरेको हो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: पछिल्लो समय बर्ड फ्लू संक्रमण नियन्त्रण हुँदै गएको व्यवसायीहरूले बताएका छन्। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले 99% रोग नियन्त्रण भएको बताउनु भएको छ। व्यवसायका अनुसार साउन 1 गते यता नेपालमा बर्ड फ्लू देखिएको छैन। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यस वर्ष नेपालभरि 8,35,563 पंक्षी नष्ट गरिएको छ। 11,65,663 अण्डा, 2,45,035 किलो दाना नष्ट गरिएको जनाउँदै काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्र 3,67,535 पंक्षी नष्ट गरिएको उहाँले बताउनु भएको छ। महानिर्देशक दाहालका अनुसार प्रभावित कृषकलाई सरकारले राहत उपलब्ध पनि गराएको छ। 50 करोड रुपियाँ बजेट रकमान्तर भई 52 करोड व्यवस्थापन भएकामा हालसम्म 104 जना कृषक र को खातामा 50,71,15,704 रुपियाँ राहत रकम निकासा गरिएको छ। संक्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत पनि बढ्न थालेको छ भने किसानले उचित मूल्य पाउन थालेका छन्। यसअघि संक्रमणका कारण मूल्य घटेपछि किसान प्रभावित बनेका थिए। चल्ला बिक्री नहुँदा नष्ट गर्नुपर्ने बाध्यता समेत आएको थियो। नेपाल नेकपा एमालेका नेता प्रदीप देवालीले जनता सजग नभए संविधानमा हुने प्रतिकूल र प्रतिगामी संशोधनलाई रोक्न नसकिने बताउनु भएको छ। पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषय गोष्ठीमा बोल्दै उहाँले संविधान निर्माणमा प्रमुख भूमिका खेलेका तत्कालीन माओवादी केन्द्र नेकपा एमाले र नेपाली काङ्ग्रेस मिल्दा पनि प्रतिनिधि सभामा सरकारका प्रतिगामी प्रयास रोक्न नसकिने अवस्था रहेको बताउनु भएको हो।
1: हिजोको माओवादी जो आज एकीकरण मार्फत नेपाली कम्युनिस्ट पार्टी बनेको छ, नेकपा एमाले, नेपाली कङ्ग्रेस सबै मिल्दाखेरि पनि प्रतिनिधि सभामा हामीले उनीहरूका प्रयत्नहरूलाई रोक्न सक्दैनौँ। यति यही हाम्रो सङ्ख्या छैन। राष्ट्रिय सभा छ, सेकेन्ड ब्यालेन्स त्यसले गर्ला आशा गरौँ, तर जनता सजग नहुने हो भने संविधानमा हुने प्रतिकूल संशोधनलाई, त्यहाँ हुने प्रतिगामी संशोधनलाई रोक्न नसक्ने तहसम्म हाम्रो एउटा भनौँ न शक्ति सन्तुलन प्रतिकूल भएको दोस्रो अवस्था होला। तेस्रो, राष्ट्रियता अघि पनि चर्चा भयो, भूराजनीतिक भूमरीमा मुलुकलाई धकेल्ने अनेकौँ खालका प्रयत्नहरू, तारन्तार पश्चिमा शक्तिहरूका त्यो पनि पोलिटिकल अफिसरहरू होइन, सैन्य अफिसरहरूको तारन्तारको भ्रमण, फ्री टिबेट गतिविधिहरू, दलाइ लामाको जन्मोत्सव, दलाइ लामा जन्माउने थाहा छैन हो होइन, तर त्यहाँ त्यस सम्बन्ध चलिरहेका छलफलहरू, चर्चाहरू र खुद प्रधानमन्त्रीले संसदमा उभिएर आत्मघाती अभिव्यक्ति उहाँको कि नेपालले पनि भारतको सीमा मिचेको छ, जमिन मिचेको छ, यो ढङ्गका क्रियाकलापहरूले गर्दा नेपाल नजानिदो गरी भूराजनीतिक भूमरीमा धकेलिन सक्ने तेस्रो जोखिम। चौथो, जनताका अधिकारहरू, खास गरेर सामाजिक सांस्कृतिक आर्थिक अधिकारहरू संविधानमा उल्लेख गरिएका छन्, त्यसलाई कार्यान्वयन गर्ने प्रयत्न वामपन्थीहरू नेतृत्वमा रहँदाखेरि विभिन्न ढङ्गले प्रयत्नहरू भएको छ, तर आज ती अधिकारहरू समेत खोसिँदै गरेको।
0: मड्रिड नजिकै डडेलो सुरु गरेको आशंकामा स्पेनमा 1 जना पक्राउ परेका छन्। त्यहाँ अधिकारीहरू राजधानीतिर बढ़िरहेको डडेलो नियन्त्रण गरिरहेका छन्। यस क्षेत्रबाट 20,000 भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्समा डडेलोका कारण बोर्डोको पश्चिममा पर्ने एटलान्टिक तटमा रहेको क्याप फर्डेट प्रायद्वीपबाट 10,000 मानिसहरू भागेका छन्। नेशनल फेडरेशन अफ फ्रेन्च फायर फाइटर्सका ब्रुनो मास्ट्राची,
2: 50 years ago, every people in a village was coming to help. Now, for the firefighters, it's like you go to a show. You know, everybody is taking video, but no one is coming to help. We are fighting fire since centuries. And my point of view is the use of drones as waterbombing drones.